0: सरकारको लगानी नीति सुधार नभए पूँजी बाहिरिने चेतावनी निजी व्यवसायीले दिएका छन्। गैर आवासीय नेपाली संघ एनआरएनएसँग भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले व्यवसायीले विभिन्न अवरोध सामना गर्नु परेको बताउनु भएको छ। संसदबाट पारित कानून कार्यान्वयन गर्न बनाइने नियमावली र विभागीय कार्यविधिले कतिपय अवस्थामा मूल कानूनको उद्देश्य नै कमजोर बनाउने गरेको उहाँको आरोप छ।
1: कानुनी सुधार मात्रै गरेर पुग्दैन। हेर्नुहोस्, कानुनी सुधार त राम्रो राम्रो पनि सुधारहरू विगतमा भएका छन्, संसदमा छलफल हुन्छ, हरेक ठाउँमा हुन्छ, तर त्यसलाई के छ, ब्युरोक्रासीले कानुन आएपछि नियमावलीको नाउँमा घुमाइदिन्छन् क्या तपाईँको। अब नियमावली त सिधै मन्त्री परिषदबाट पारित हुन्छ, न सांसदलाई थाहा हुन्छ, न केही हुँदैन। ल, नियमावलीलाई पनि तपाईँले मिलाउन सक्षम हुनुभयो भने पछि गएर त्यो कार्यविधिको नाउँमा सब उल्टो पुल्टो गरिदिन्छ क्या। अब
0: निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैर आवासीय लगानीकर्ताले ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्र सम्झाउनु भएको छ।
2: ससाना प्रोजेक्ट र चाहिँ यो गाउँसम्म पुग्ने मिलेर होइन, त्यहाँको कुन चाहिँ टेक्नोलोजी यहाँ ल्याएर हुन्छ, कृषि प्रविधि हुन्छ कि अथवा के कुरा हुन्छ, त्यो प्रविधि भित्राएर हामी सहकार्य गरौँ र हाम्रो नेपाल चेम्बर अफ कमर्सको पनि गाउँको तल्लो तल्लो तह तबकासम्म चाहिँ सञ्जाल भएकोले सहकार्य गर्न सकिन्छ।
0: विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई राष्ट्रिय आर्थिक विकासमा सहभागी गराउन दुवै संस्थाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले नेपाल लगायत आफ्ना छिमेकी मुलुकको अवस्थालाई निकै तरल मानेको बताउनु भएको छ। आफ्नै मुलुकमा आयोजित इटी वर्ल्ड लिडर्स फोरममा मन्त्री जयशंकरले जस्तो सुकै परिस्थितिमा छिमेक पहिलो भन्ने मान्यतामा आफ्नो सरकार अडिग रहेको बताउनु भएको छ।
3: The first priority is obviously to secure the neighborhood. And when you talked about de-risking, you would notice in these years, actually the neighborhood has also been exceptionally volatile. You've had unrest and government changes in Sri Lanka, in Bangladesh, in Nepal. Myanmar has been a continuing situation. Pakistan, the less said, the better. So you've had actually a very turbulent neighborhood.
0: चितवनको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको ओइरो लागेको छ। खोरसोरमा आएका जंगली हात्ती गोविन्दे र रोनाल्डो पर्यटकका मुख्य आकर्षण बनेका छन्। खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मरिपूर्ण चौधरी:
4: अब यहाँ चाहिँ वर्षेनी जंगली हात्तीहरू आइरहनुहुन्छ, जस्तो कि रोनाल्डो, गोविन्दे, धुर्वे र शेरगज र भीमगज भन्ने। तर अहिले अब बढी सबभन्दा बढी रोलान्डो समय दिनुहुन्छ। अब रोलान्डो भर्खर दुई महिना बसेर गएपछि अब एक महिना भयो गएको, अनि अहिले यो गोविन्देको आगमन भएछ र यो सँगसँगै बिचबिचमा नयाँ हात्ती पनि अहिले शेरगज, भीमगजहरू देखा परिराखेछ। तिन दिन अगाडिबाट राति राति चाहिँ आउनुहुन्छ नयाँ हात्ती शेरगज, तर त्यही यो दुईजनाको मुठभेट भएर शेरगजलाई लखेटिराख्नु भएछ हाम्रो यो गोविन्दगजले।
0: यस वर्ष हालसम्म मुलुकभर 98% रोपाई सकिएको छ।
5: गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष रोपाई दरमा झन्डै 2% वृद्धि भएको छ। गत वर्ष यसै समयमा 96% मात्र रोपाई भएको थियो। विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म 13,41,764 हेक्टरमा धान रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 99% रोपाई भएको छ। सुदूरमा 1,54,950 हेक्टर क्षेत्रफलमै रोपाई सम्पन्न भई 7% रोपाई सकिएको छ। त्यसै गरी कर्णाली देशमा 98.50%, मधेसमा 98.10% र लुम्बिनी प्रदेशमा 97.87% रोपाई सकिएको छ। मधेस प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यसै अवधिमा 86.35% रोपाई भएको थियो।
0: म्याग्दीमा गत आर्थिक वर्षमा 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजना मध्ये 19 योजना सम्पन्न भएका छन्। यी योजनाका लागि 1,40,00,000 रुपियाँ बजेट विनियोजन भएकोमा 1,10,00,000 रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ। पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल र पर्खाल निर्माण भएका छन्। मालिका गाउँपालिका 7 बीमको डाँडागाउँमा 520 मिटर पक्की पदमार्ग र प्रभुचेलामा आश्रयस्थल निर्माण भएको छ। बेनी, मंगला, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पनि पदमार्ग बनेका छन्। चालू आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले 24 योजनाका लागि 1,85,00,000 रुपियाँ बजेट दिएको छ। ती योजनाको सर्वेक्षण र लागत अनुमान तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ। खबर यति नै।
6: यो BFBS कुल खबर रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि यहाँहरू सबैलाई जस जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं। एलिना चौहान र कृष्ण विकेको स्वरबद्ध गीत पारिदिउँला लट्ठबाट। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टाको आज डेली सप्लिमेन्ट हुनेछ कार्यक्रमको यो दोस्रो घण्टामा स्पोर्ट्स राउन्ड अप। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौं मेष राशिबाट। तारिफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ अनि नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। वृष राशि, परिस्थितिको चक्रमा अल्मलिनु पर्दा कार्य सम्पादनमा केही समय लाग्ने देखिन्छ अनि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला वृष राशि हुनेहरूले। मिथुन राशि, प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सकिएला अनि अतिथिका रूपमा सत्कार पाइनेछ। कर्कट राशि, कुनै नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउन सक्छन्, सचेत रहनुहोला अनि काममा केही चुनौतीहरू देखिनेछन् र फजुल खर्च पनि बढ्न सक्छ। सिंह राशि, अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ अनि सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिएला। कन्या राशि, साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिएला अनि अन्यलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। तुला राशि, सहयोगीहरूसँग केही असमझदारी बढ्न सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् अनि मेहनत गर्दा कामको थालनी हुनेछ। वृश्चिक राशि, दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ अनि तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिएला। धनु राशि, मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आमदानीका स्रोत फेला पर्नेछन् अनि पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। मकर राशि, खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला अनि समस्या पर्दा सहयोग गर्नेहरू भेटिन्छन्। कुम्भ राशि, नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ अनि समाजले पदीय दायित्व दिलाउन सक्छ कुम्भ राशि हुनेहरूलाई। मीन राशि, पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अल्म ल्याउन सक्छ अनि अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ बी8 को सधैँ सधैँ।

सधैँलाई B8 ब्यान्डको गीत सुन्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस बनाई बासेका लागि यो सरकारको विषय हुन सक्छ. फनागा क्लब समर फेस्ट आउँदो 4-6 सेप्टेम्बरसम्म हुँदैछ फनागा क्लबको फिल्डमा, र यो रमाइलो कार्यक्रम शुक्रबार र शनिबारको दिन दिनको 2 बजेदेखि रातको 11 बजेसम्म हुनेछ भने आइतबारको दिन बिहान 10 बजेदेखि रातको 8 बजेसम्म 4-6 सेप्टेम्बरमा पनागा क्लबको फिल्डमा पनागा क्लब समर फेस्ट हुँदैछ. एक्साइटिङ यो 3-day इभेन्ट हो. यसमा थुप्रै अट्र्याक्सनहरू राखिएका छन्, खानपानको व्यवस्था छ, फुड भेन्डरहरू हुनेछन्, रेप्टाइल एक्जिबिसन र फ्यामिली फ्रेन्डली एक्टिभिटीहरू त्यहाँ हुनेछन्. तपाईँहरू सपरिवार पाल्नु भए भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ. पनागा क्लब समर फेस्ट 4-6 सेप्टेम्बरका दिन पनागा क्लबको फिल्डमा. अब पालो दीपक बज्राचार्यको मुस्कान.

तपाईँलाई प्रोसेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

सपना सुमनको तिम्रो बोलीमा बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। अब कार्यक्रममा पालो भएको छ स्पोर्ट्स राउन्डअपको। प्रिमियर लिग पनि सुरु भयो श्रोता, गत शुक्रबार 21 तारिकदेखि। अब निकै व्यस्त दिनहरू आए किनभने हामी आफ्नो टिमलाई सपोर्ट गर्नका लागि टिभी रातिसम्म पनि हेरिरहेका हुन्छौँ। त्यही माथि ब्रुनाईमा अलिकति अबेला नै सुरु हुन्छ। युकेमा 12 बजे सुरु भए पनि यहाँ बेलुकी 7 बज्छ भनेपछि अलि अबेला सुरु भयो भने त झन् ढिला हुन्छ। तर अब खाने मुखलाई झुङ्गाले छेक्दैन भनेर भनिन्छ, त्यस्तै हो। तपाईँ यदि आफ्नो क्लबलाई सपोर्ट गर्न चाहनुहुन्छ र आफ्नो क्लब खेलेको हेर्न चाहनुहुन्छ भने रात अबेरसम्म पनि बस्न सक्नुहुन्छ। गत शुक्रबारदेखि भएका खेलहरूको नतिजा म अब सुनाउँछु। शुक्रबार 21 तारिक पहिलो खेल भएको थियो आर्सेनल वर्सेस कोभेन्ट्री सिटी, जसमा आर्सेनलले शानदार जित हासिल गरेको छ 3-0। शनिबार 22 तारिक भएका खेलहरूको नतिजा यस्तो रह्यो। हल सिटी 2 म्यान्चेस्टर युनाइटेड 0, एभर्टन 2 क्रिस्टल प्यालेस 0, इप्सविच टाउन 2 सन्डरल्यान्ड 1, नॉटिंगहम फॉरेस्ट 0 लीड्स युनाइटेड 1, ब्रेन्टफोर्ड 3 टॉटनहम हॉटस्पर 0। अनि हिजो आइतबार भएका खेलहरूको नतिजा। ब्राइटन एन्ड होव आल्बियन 4 एस्टन विला 0, म्यान्चेस्टर सिटी 2 बोर्नमथ 1, न्यूकासल युनाइटेड 2 लिभरपुल 2। र आज फुलम भर्सेस चेल्सीको खेल युके समय बेलुकी 8 बजे हुनेछ। अब अपकमिङ फिक्स्चर्स। आउँदो शुक्रबार 28 तारिक क्रिस्टल प्यालेस वर्सेस म्यान्चेस्टर सिटी, अनि शनिबार 29 अगस्तका दिन लिभरपुल वर्सेस नॉटिंगहम फॉरेस्ट, बोर्नमथ वर्सेस एभर्टन, कोभेन्ट्री सिटी वर्सेस हल सिटी, टॉटनहम हॉटस्पर वर्सेस न्यूकासल युनाइटेड। अनि आइतबार 30 तारिक चेल्सी वर्सेस ब्राइटन एन्ड होव आल्बियन, लीड्स युनाइटेड वर्सेस ब्रेन्टफोर्ड, सन्डरल्यान्ड वर्सेस फुलम, म्यान्चेस्टर युनाइटेड वर्सेस इप्सविच टाउन, अनि सोमबार 31 अगस्तका दिन एस्टन विला वर्सेस आर्सेनल। हजुर, फुटबलपछि अब हामी टेनिसतिर लाग्छौँ। टेनिसको सिन्सिनाटी ओपन खेल शनिबार आइतबार र आज पनि हुँदैछ। र आज यतिखेर भन्नाले युएसएमा हिजो हो, अहिले खेल भइरहेको छ। तर शनिबार भएका खेलहरू मुख्यतया मेन सिङ्गल्स सेमिफाइनलमा फ्रान्सका आर्थर फिस र इटलीका फ्लाभियो कोबोलीको बिचमा भएको थियो, जुन खेल आर्थर फिसले 6-3, 6-4 हराएर फाइनलमा प्रवेश गरेका हुन्। त्यसै गरी वुमेन्स सिङ्गल्सतर्फ सेमिफाइनल खेल जेसिका पगुला वर्सेस इगा स्वियाटेकको बिचमा भएको थियो, जुन खेल जेसिका पगुलाले 7-5, 4-6, 6-4 जितेर फाइनलमा प्रवेश गरेकी हुन्। अनि हिजो आइतबार भएको सिन्सिनाटी ओपन मेन्स सिङ्गल्स फाइनलमा आर्थर फिस वर्सेस फ्रान्सिस टियाफोको बिचमा भएको थियो। फ्रान्सका आर्थर फिस र युएसएका फ्रान्सिस टियाफोको बिचमा भएको फाइनल खेलमा आर्थर फिसले 6-3, 1-6, 6-0 हराएर सिन्सिनाटी ओपन मेन्स सिङ्गल्स जित्न सफल भएका छन्।
र हिजो भएको वुमेन सिङ्गल सेमी फाइनल खेलमा सारा बेल्याक र कोको गफको बिचमा खेल भएको थियो, जसमा कोको गफले 6-4, 6-1 जितेर फाइनलमा प्रवेश गरेकी हुन्। र अहिले भर्खरै सिन्सिनाटी ओपन वुमेन्स सिङ्गल्स खेल सकिएको छ। कोको गफ र जेसिका पगुला दुवैजना युएस खेलाडी हुन्। दुईजनाको बिचमा भएको खेलमा कोको गफले 6-2, 6-4 सहज जित हात पारिन् र सिन्सिनाटी ओपन वुमेन्स सिङ्गल्स जित्न सफल भएकी छिन्। अब आजैदेखि, मतलब हिजोदेखि हो तर यता ब्रुनाईमा भने आजदेखि सुरु भएको छ युएस ओपन। र युएस ओपन खेल यो ठुलो ग्रान्ड स्ल्याम इभेन्ट हो र यस वर्षको अन्तिम ग्रान्ड स्ल्याम इभेन्ट हो, किनभने चारवटा ठुला ठुला खेलहरू अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन अनि युएस ओपन हुने गर्दछ र ती मध्येको यो अन्तिम खेल हो। सुरुवाती खेल पूर्वबाट सुरु हुन्छ अस्ट्रेलिया, अनि त्यसपछि फ्रेन्च ओपन, विम्बल्डन, अनि अन्तमा गएर युएस ओपन। र युएस ओपन हिजोदेखि सुरु भएको छ, 13 सेप्टेम्बरसम्म त्यो खेल जारी रहन्छ न्युयोर्कमा। अनि यो खेल अहिले सुरु भएको, हिजोदेखि सुरु भएको खेल, अथवा हाम्रो ब्रुनाईको समय आजदेखि भनौँ, त्यो खेल सुरुका क्वालिफाइङ राउन्ड्स अहिले हुँदैछन् र अर्को हप्तादेखि निकै प्रतिस्पर्धात्मक हुनेछ। हामी अर्को हप्ता यहाँहरूलाई युएस ओपनको पक्कै पनि जानकारी गराउनेछौँ। अब गल्फ, गल्फमा युएस पिजिए टोर बिएमडब्ल्यू च्याम्पियनसिप सकिएको छ। 20-23 भएको खेल हो, 20-23 अगस्तसम्म। र यो खेलमा युएसएका विन्डम क्लार्क विजयी भएका छन्। 17 अन्डर पार उनको फाइनल स्कोर। दोस्रो स्थान ओगट्न सफल भएका छन् युएसएकै खेलाडी प्याट्रिक क्यान्टले, उनको स्कोर 14 अन्डर पार। र नर्दर्न आयरल्यान्डका रोरी म्याकिलरोय तेस्रो स्थानमा चित्त बुझाउन पर्यो उनले, 13 अन्डर पार उनको फाइनल स्कोर। अर्को खेल डिपी वर्ल्ड टुर अन्तर्गतको नेक्सो च्याम्पियनसिप, जसमा स्कटल्यान्डका स्कट जेमिसन विजयी भएका छन्। उनको फाइनल स्कोर 11 अन्डर पार। र दोस्रो अनि तेस्रो इङ्ल्यान्डका खेलाडीहरू भएका छन्। दोस्रो स्थान ओगट्न सफल इङ्ल्यान्डका म्याथ्यु जोर्डन 9 अन्डर पार। र तेस्रो स्थान इङ्ल्यान्डका एन्डी सलिभन 7 अन्डर पार। र नेक्सो च्याम्पियनसिप जित्न सफल भएका छन् स्कटल्यान्डका स्कट जेमिसन। महिला तर्फको युएस एलपिजिए टुर अहिले खेल भइरहेको छ र यो खेलको अझै पुरा पुरा जानकारी प्राप्त भएको छैन, तर प्रथम स्थानमा अहिलेसम्म जापानकी मियु यामासिता, उनको 22 अन्डर पार। र राउन्ड फोरका खेलहरू सकिएका छैनन् अझै पनि। र दोस्रो स्थानमा उनलाई पछ्याउँदै जापानकै युरी योसिदा पुगेकी छिन्। उनको अहिलेसम्मको स्कोर 15 अन्डर पार। तर 7 स्कोरको लिड छ मियु यामासिताको, जापानकी। अनि तेस्रो स्थान भने सेई योङ किम, साउथ कोरियाकी, अनि युएसए कि जिना किम, दुईजना 13 अन्डर पारमा खेलिरहेका छन् अहिले, तर खेल भने अझै अन्त्य भएको छैन। सिपिकेसी वुमेन्स ओपन च्याम्पियनसिप हो यो, युएस एलपिजिए टुर अन्तर्गतको।
अब लिव गोल्फ इन्डियानापोलिस इन्डिभिजुअल च्याम्पियनसिप खेल हिजो सकियो 20-23 तारिकसम्म भएको खेलमा युएसएका माइकल लासासो विजयी भएका छन् 18 अन्डर पार खेल्दै र दोस्रो स्थान स्पेनका जोन रामलाई प्राप्त भयो 17 अन्डर पार उनको फाइनल स्कोर भने तेस्रो स्थानमा दुईजनाको टाई भएको छ युएसएका ब्राइसन डसाम्बो अनि स्पेनका सर्जियो गार्सिया दुवैजनाको 16 अन्डर पार र इन्डियानापोलिस इन्डिभिजुअल च्याम्पियनसिप जित्न सफल भएका छन् युएसएका माइकल लासासो 18 अन्डर पार उनको फाइनल स्कोर यिनै जानकारीका साथ आजको लागि स्पोर्ट्स राउन्डअप सकियो अब गीत सुनौ यो मन त्रिशाला गुरुङको स्वरमा

0: यस गोरखा रेडियो हो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

Tia Coffee. Rhamailo gytsyn dweud, nid ysg o'n pochrylra indira josico sorma. Brunei ma din khuli rake gwsa, hwnna ta zamera pani parna saki raas hai na kaili alili. Hizo asti, tara tis pasi sukha nai bhaay gwsa aile, tara din bhane aaja mazale khuli rake gwsa. Brunei ma, yes pali asatit वर्षा भएको छैन तर यो यहाँ मात्रै होइन विश्वभरि नै यस्तै भइराखेको छ किनभने मौसममा उतार चढाव आइरहेको अवस्था छ युकेमा हिट वेभ निकै लामो समयसम्म रहिरह्यो र अहिले बिस्तारै त्यहाँ चिसिँदैछ भन्ने सुनिएको छ तर चिसिने भए मात्रै त ठिकै थियो फेरि अलि बढी नै चिसो हुने सङ्केत मिलेको छ किनभने युकेमा अब केही समयपछि निकै जाडो बढ्ने सङ्केत मिलेको छ अब कहिले गर्मी कहिले जाडो तुरुन्तै यस्तो उथलपुथल हुँदाखेरि स्वास्थ्यमा यसले निकै असर पुर्याउन सक्छ त्यही भएर हामी अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ यहाँहरूले एल निनोको विषयमा त सुन्नुभएकै होला एल निनो सुपर एल निनोले अब ब्रिटेनमा यो विन्टरमा एकदमै असर पुर्याउँछ भनेर भनिएको छ र साइन्टिस्टहरूले खबरदारी पनि गरेका छन् यो क्लाइमेट चाहिँ अब अलिकति सोचेभन्दा अलि बढी नै होला जस्तो छ यसको असर त्यही भएर पेसिफिकबाट विशेष गरी पेसिफिक ओसनतिरबाट एकदमै चिसो स्टोमी वेदर युकेतर्फ आउने भएको छ र त्यसका लागि हामी एकदमै तयारीका साथ रहनुपर्ने हुन्छ युकेवासी र युकेवासीलाई कोल्ड वेदर अनि स्टोमी वेदरको लागि तयार हुनु विन्टरमा भनेर सुझाइएको पनि छ एल निनो सुपर एल निनो वेदर फेनोमेनन अब युकेमा आउँछ रे जाडो महिनाको सुरुवातसँगै हुन त यो ट्रपिकल कन्ट्रीमा बसोबास गर्नेहरूलाई त्यो चिसो र गर्मीको खासै फरक थाहा हुँदैन किनभने सधैँ बाह्रै मासे एउटै वेदरमा हामी बस्छौँ र लुगाफाटो पनि एउटै खालका किन्यौँ भने पुग्ने हुन्छ तर यस्तो ट्रपिकल वेदरबाट अरू जाडो ठाउँमा जाँदा भने अलि दुःख पाइन्छ किनभने त्यसका लागि हामी अभ्यस्त भएका हुँदैनौँ अनि लुगाफाटो पनि नहुन सक्छ र त्यसले गर्दा निकै साह्रो पर्छ समय समयमा अब गीत सुनाऊ चस्साङ तामाङ अनि ओसिन लामाको याद

यादमा आविष्कार ब्यान्डको गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र दोस्रो घण्टालाई अब समापन गर्दैछु प्रिजल नेपाली फिचरिङ यङ वेभको एउटा गीतबाट तिम्रो साथ भन्ने गीत छ इन्जोय गर्दा गर्नुहोला यो गीतपछि 9 बजेको समाचार हुनेछ समाचारपछि हामी तेस्रो घण्टामा भेट्नेछौँ

0: आज प्रतिनिधि सभाको बैठक बस्दैछ। अपराह्न 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा विभिन्न मन्त्रीहरूले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। यसै गरी आजै विभिन्न 5 वटा संसदीय समितिको बैठक बस्दैछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधान व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाह 3 दिने निजी भ्रमण सकेर आज सोमबार काठमाडौँ फर्किँदै हुनुहुन्छ। शुक्रबार काठमाडौँबाट पोखरा पुगेका शाह शनिबार सड़क मार्ग हुँदै मुस्ताङ पुग्नु भएको थियो। उहाँले त्यहाँ मुक्तिनाथ मन्दिरमा दर्शन गर्नुभएको थियो। हिजो मुक्तिनाथ मुस्ताङबाट पोखरा फर्किएर उहाँ रिजोर्टमा बस्नु भएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालका अनुसार प्रधानमन्त्री शाहको भ्रमण पूर्णत पारिवारिक भएकाले प्रशासनलाई पनि विस्तृत जानकारी छैन। शुक्रबार कास्कीको माछा पुछ्रे छ। अस्तामको अन्नपूर्ण इको भिलेज रिजोर्टमा बसेका शाह हिजो पनि पोखराकै रिजोर्टमा बस्नु भएको हो। निजी भ्रमण भएकाले उहाँको कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक परिवारका सदस्यसहित निजी भ्रमणमा निस्कनु भएको हो। म्याग्दीमा गत आर्थिक वर्षमा 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजनामध्ये 19 योजना सम्पन्न भएका छन्।
1: एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजनामध्ये 19 योजना सम्पन्न भएका छन्। यी योजनाका लागि 1,40,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा 1,10,00,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल र पर्खाल निर्माण भएका छन्। मालिका गाउँपालिका 7 बीमको डाँडागाउँमा 520 मिटर पक्की पदमार्ग र प्रभुचेलामा आश्रयस्थल निर्माण भएको छ। बेनी, मंगला, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पनि पदमार्ग बनेका छन्। चालू आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले 24 योजनाका लागि 1,85,00,000 रूपियाँ बजेट दिएको छ। ती योजनाको सर्वेक्षण र लागत अनुमान तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।
0: रूससँग युद्ध भइरहेका बेला युक्रेनमा निर्वाचन गर्न निकै जोखिमपूर्ण हुने राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बताउनु भएको छ। पूर्व रक्षा मन्त्री मिखाइलो फेडोरोभले देशभर निर्वाचन गर्नुपर्ने माग दोहोर्याएपछि जेलेन्स्कीले यस्तो भनाए जेलेन्स्कीको यस्तो भनाइ आएको हो। युक्रेनमा युद्धका कारण सैनिक शासन लागू रहेकाले अहिले निर्वाचन गर्न कानूनी र सुरक्षा चुनौती छ। युक्रेनमा काम गरिसकेका बेलायती कूटनीतिज्ञ पल नेटले युक्रेनमा अधिकांश नागरिक लोकतन्त्रको पक्षमा रहे पनि अहिलेको अवस्थामा निर्वाचन सम्भव नभएको बताउनुहुन्छ।
2: How would you find a way for the millions of people who've had to flee the country as refugees to vote? Really importantly, soldiers on the front line, how would they vote? People in Russian-occupied territories.
0: इङ्ल्याण्डका 13 क्षेत्रका मेयरलाई स्थानीय परिषदको निर्णय उल्टाउन सक्ने अधिकार दिने तयारी भएको छ। बेलायत सरकारले 150 भन्दा बढी घर निर्माण हुने ठूला योजनासहितका केही विकास प्रस्तावमा मेयरले स्थानीय परिषदको निर्णयमा हस्तक्षेप गर्न सक्ने व्यवस्था गर्न लागेको हो। बेलायत सरकारका अनुसार यसले नयाँ घर निर्माण र पुनर्विकासलाई गति दिनेछ। तर लिभरपुलका लिबरल डेमोक्रेट काउन्सिलर रिचर्ड क्रिम्पले प्रस्तावको विरोध गर्नुभएको छ।
3: There is a role for that strategic relationship and actions of the mayor. But strategic actions and decisions are different than the implementation decisions, which must be rightly made by the local council, who've been elected with the responsibility to do it.
0: सगरमाथा आरोहीको अधिकार र सुरक्षा सुनिश्चित गर्न पर्यटन ऐन सुधार गर्नुपर्नेमा जोड़ दिएको छ। सगरमाथा आरोही संघको 25 औं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले पुरानो पर्यटन ऐनलाई समय अनुकूल बनाउनुपर्ने बताउनु भएको छ। उहाँले 2035 सालमा बनेको पर्यटन ऐन अझै पूर्ण रूपमा परिवर्तन हुन नसक्नु समस्या भएको बताउनुभयो। आरोही र माउन्टेन गाइडको सुरक्षा तथा अधिकार सुनिश्चित गर्न प्रभावकारी नीति आवश्यक रहेको उहाँको भनाइ छ। सगरमाथा आरोही संघले आरोही र गाइडका लागि छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको छ। नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजले भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। भरत काठमाडौँ गोर्खाजका लागि पहिलो विदेशी खेलाडी हुन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।
4: BFBS, Gorkha Radio.

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गर्यौँ र यो प्रवेश गर्ने क्रममा सुनेको गीत हामीले भर्खरै, त्यो हो सुशान्त केसीको गाजलु। यो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो। यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट आउनु भए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर आफ्नो राय सल्लाह दिनुभएको छ हामीलाई? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/surveymा जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pounds सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pounds सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ। बिएफएस गोर्खा रेडियोमा तपाईँ यदि जोडिन चाहनुहुन्छ, आफ्नो हलिडे एक्सपिरियन्स हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हामी खुला दिलले स्वागत गर्छौँ। भर्खरै विदाबाट फर्किनु भएको छ ब्रिटिस फोर्सेस ब्रुनाईका हाम्रा श्रोता, यदि तपाईँ फुर्सदिलो हुनुहुन्छ र हामीसँग भलाखुसारी गर्न चाहनुहुन्छ भने आउनुहोस्, फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098।

0: Hazır, park arasını bayko git ve hemen tarana ku kina. Forces Post Office ko zaruri susana sa British Forces bernai basi ka lagi. Aaj mail delay bhai ka karan mail collection nahuni bhai ko sa. Tei bhara unit post orderly haru jo mail collection ko lagi jani garnu hunthyo Forces Post Office ma. आज मेल कलेक्शन नहुने भएको छ किनभने हामीलाई युकेबाट प्राप्त हुने मेलमा केही डिले भएको जानकारी प्राप्त भएकोले यस्तो भएको हो र आज फोर्सेस पोस्ट अफिसमा मेल कलेक्शन रद्द गरिएको छ भोलिदेखि पुनः सुचारु हुनेछ सुजन चापागाईको गीत सुनाउँछु अब म फुलथुङ्गे रानी निकै चर्चा बटुलेको गीत हो यो
1: यो बीएफपीएस कुलकार रेडियो हो
2: तिमी अनलाइनमा हो
3: अँ हो
2: के गर्दै गरेको
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
2: ए ल ल हुन्छ हुन्छ
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ

허송해라니 스산 사바가이 거기 있었네요는 뒤에 스산 사바가이 군의 사마의 리얼리티 TV 쇼만 발리에 가티 요 말하자 사마락사 네팔 아이돌 호노 퍼사 त्यसमा फालिएका थिए भन्ने सुनियो तर उनले हरेस खाएनन् रियालिटी टिभी शोमा अब जित हार भन्ने कुरो आजकल फेरि फोनको कुरा छ कमाल जसको बढी फोन कल प्राप्त हुन्छ भोट गर्छन् मानिसले जसरी त्यही अनुसार जित्ने हो तर उनी त्यसमा अगाडि बढ्न सकेनन् तर अहिले साङ्गीतिक क्षेत्रमा उनले ठुलो छलाङ मारिसकेका छन् चलचित्रहरूमा निकै उनका गीतहरू सुन्न पाइन्छ र धेरै प्रगति उन्नति प्रगति गरेको हामी देख्न पाउँछौँ सुजन चापागाईले र फुलथुङे रानी भर्खरै सुन्यौँ सुजन चापागाईको एउटा निकै चर्चित गीतमध्येको एक British Forces Brunei Ladies Tees Night. अब दिदी बहिनीहरूको तीज पार्टी आउँदैछ 12 सेप्टेम्बरमा हो बेलुकी 5 बजेदेखि मध्यरातसम्म चिटच्याट कम्युनिटी सेन्टरमा यो कार्यक्रम हुँदैछ र टिकट दर $25 हो र टिकट तपाईँले सुरक्षित गराइहाल्नुहोला अन्यथा धोका हुनसक्छ र 14 तारिक तीज भए पनि 12 तारिक सेलिब्रेसन हुँदैछ बिएफपी लेडिज तीज नाइट बेलुकी 5 बजे सुरु हुन्छ चिटच्याट कम्युनिटी सेन्टरमा ब्रिटिस फोर्सेस ब्रुनाई न्यू अराइभल्स इन्डक्सन ब्रिफ आउँदो 17 सेप्टेम्बरमा हुँदैछ जो भर्खरै ब्रुनाई आउनुभएको छ र यसभन्दा अगाडि यो इन्डक्सन ब्रिफ मिल्नु भएको छैन भने यो तपाईँको लागि अत्यन्तै जरुरी छ हुन त यो म्यान्डेटोरी ब्रिफ पनि हो जो ब्रुनाईमा नयाँ आउनुहुन्छ उहाँहरूले यो अटेन्ड गर्नै पर्ने हुन्छ बिहान 9 बजेदेखि 12:30 बजेसम्म हुनेछ 17 सेप्टेम्बरका दिन चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा यो नसुटाउनुहोला अत्यन्तै जरुरी छ र यो कार्यक्रममा यहाँका डिपार्टमेन्टल रिप्रेजेन्टेटिभहरू आएर आफ्नो आफ्नो डिपार्टमेन्टको विषयमा विस्तृत जानकारी गराउनुहुनेछ जुन कुरा नवआगन्तुक सदस्यहरूको लागि अत्यन्तै उपयोगी हुनेछ नसुटाउनुहोला न्यू अराइभल्स इन्डक्सन ब्रिफ ब्रिटिस फोर्सेस ब्रुनाईमा 17 सेप्टेम्बरका दिन बिहान 9 बजे चिटच्याट कम्युनिटी सेन्टरमा

Kulakas, Hercules Basnetko gitt sundar nån till. US Open Tennis hizo dekhi suru bhayeko bhanera maile yaharlai kehi samay agadi jankari pani garayeko thie sports roundup ma. Ho, US Open Tennis yo Grand Slam event suru bhayeko cha USA ma. Tara maile yaha prasanga ke jodna khojeko bhane US Open Tennis ma prayog garine tennis balls khel sakiyepachi ke garne ta teslai kehi प्रयोजन त्यसको केही प्रयोजन छ भन्ने तपाईँलाई जिज्ञासा छ भने युएस ओपन टेनिस बल्सलाई सबभन्दा सदुपयोग गरिएको देखियो युएसएमा यसपल्ट. ती सबै टेनिस बलहरू बेचिन्छन् अरे, बिक्रीमा राखिन्छन् अरे, किनभने $10-20 हाराहारीमा बिक्री हुन्छ अरे एउटा बल. अनि त्यो बेचिसकेपछि कसैले प्लेयरको अटोग्राफ लिने, अनि कसैले त्यसलाई अब सुविनेयरका रूपमा, र कसैले त्यो बल डोनेट गर्ने अनि त्यसलाई रिपर्पस गरिने, डोनेट स्कुल्सलाई डोनेट गर्ने र कम्युनिटी अर्गनाइजेसनहरूलाई अनि अरू युथ टेनिस प्रोग्रामहरूमा त्यसको प्रयोग गरिने भन्ने सुनियो, जुन एकदमै राम्रो पक्ष हो. सिधै अब फाल्नुभन्दा हुन त अब एकपटक खेलिसकेको बलको अवस्था सायद त्यति उच्च स्तरको त नहोला, तर पनि ती टेनिस बललाई अब रिपर्पस गर्ने अथवा डोनेसन गर्ने अनि अटोग्राफहरू साइन गर्न लगाउने प्लेयरलाई जे जति गरिए पनि ती सबै बिक्री हुने रहेछन्, र त्यसरी बिक्री भएपछि केही अब रकम पक्कै पनि उठ्ने भयो र त्यसलाई सदुपयोग गर्न सकियो भने त्यो एकदमै राम्रो पक्ष हो. हतारले अब के सुन्छ हामी सलिन मगरको.

कतारले बढ्दै सामान तिमीतिर नेपाली चलचित्र लन्डन टु प्यारिसको गीत हो श्रोता, यो सलिन मगरको स्वरमा। आज इन्टरनेसनल स्ट्रेन्ज म्युजिक डे। स्ट्रेन्ज म्युजिक भनेपछि अब मेन स्ट्रिम म्युजिकबाट अलग खालको अरू जुन जो कोही म्युजिक हुनसक्छ, र इन्टरनेसनल स्ट्रेन्ज म्युजिक डेको अवसर पारेर तपाईँ कुनै नौलो खालको, नौलो लाग्ने म्युजिक सुन्न सक्नुहुन्छ आज, र अवेरनेस बढाउन सक्नुहुन्छ। हुन त लेसर नोन म्युजिकलाई तपाईँले प्रश्रय पनि दिन सक्नुहुन्छ। अब युनिक ब्यान्डको कुनै त्यस्ता गीतहरू छन् कि, हुन त अब नेपाली म्युजिक सायद अरूका लागि मेन स्ट्रिम म्युजिकका लागि स्ट्रेन्ज म्युजिक पनि हुनसक्छ। हाम्रो आफ्नै पारम्परिक सङ्गीतहरू हुनसक्छन् र एकदमै अथेन्टिक पुराना गीत सङ्गीत तपाईँले सुनेर आजको यो दिन मनाउन सक्नुहुन्छ। इन्टरनेसनल स्ट्रेन्ज म्युजिक डे आजको दिन। झम्के साँझमा भेटिए कि दीपक लिम्बुले गाउनुभएको यो मिठो गीत सुन्छौँ अब हामी, जसको रचनाकार हुनुहुन्छ रमेश पौडेल, अनि सङ्गीत यसमा रहेको छ चोक गुरुङको। चोक गुरुङ 2RGRका एक सदस्य हुनुहुन्थ्यो, केही वर्ष अगाडि उहाँसँग मेरो भेट भएको थियो। 2010-11 सालमा हुनुपर्छ, उहाँ निकै सङ्गीतमा तल्लिन हुनुहुन्थ्यो। चोक गुरुङको सङ्गीत रहेको यो गीत सुन्छौँ अब हामी दीपक लिम्बुको स्वरमा, झम्के साँझमा।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो PFBS गोरखा रेडियो हो।

तेरे हवाले अरिजित सिंह र शिल्पा रावको गीत सुन्दै हुनुहुन्थ्यो. हिन्दी चलचित्र लाल सिंह चड्ढाको गीत हो यो. आउँदो 27 अगस्तमा ब्रिटिस फोर्सेस ब्रुनाईमा हुने भनिएको समर फ्यामिली इभेन्ट रद्द भएको छ. 27 अगस्तमा नाफीको चौतारीमा हुने भनिएको थियो समर फ्यामिली इभेन्ट, त्यो कारणवश रद्द हुन गएको छ. हजुर, पिताबाट भर्खरै फर्कने क्रममा हुनुहुन्छ र मलाई जहाँसम्म लाग्छ यो समर फ्यामिली इभेन्टमा अलिकति इन्ट्रेस्ट कम भएर हो कि, किनभने स्क्याभेन्जर हन्ट कार्यक्रम राखिएको थियो 4:30 बजेदेखि 6 बजेसम्म, अनि त्यसपछि बिएफएस क्विज हुनेवाला थियो, तर इन्ट्रेस्ट अलिकति कम देखिएका कारण अथवा बिदाबाट फर्कने क्रममा त्यति फुर्सदिलो नहुने भएका कारण पनि हुनसक्छ त्यसको मूल कारण रद्द हुनका लागि. तर 27 अगस्तमा हुने भनिएको समर फ्यामिली इभेन्ट रद्द भएको छ.

सुन्दै हुनुहुन्थ्यो समृद्धि राईको विश्वास। आजको दिन सन् 1995 सालमा माइक्रोसफ्टले उसको अपरेटिङ सिस्टम विन्डोज 95 रिलिज गरेको थियो। विन्डोज 95 सुरु भएको दिन हो 24 अगस्त सन् 1995 साल। त्यसको विकसित रूप अहिले हामीले देख्न सक्छौँ। हामी कार्यक्रमको अन्ततिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै यो निकै चर्चित लोकधोरी गीत सुदीप अधिकारी र शान्ति श्री परियारको स्वरमा म यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट विदा पनि हुन्छु। यो गीत घुमाउने घर पोखरामा, र यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि आज मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई। म भने बिदा हुन्छु। भोलि बिहान ठिक 7 बजे प्रभातकालीन आवाज कार्यक्रममा भेटौँला। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाय बाय।

0: Pilain Buddy. On air. App ma. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Radio. Gorkha Radio Ho. आज कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। कांग्रेसले भदौ तीनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लाग्नु भएको हो। उहाँ मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो। 93 सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा 47 सांसदको आवश्यकता पर्छ। कोशीमा एमालेका 40 र नेकपाका 17 सांसद छन्। कांग्रेसका 29, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुख सहित 5, जनता समाजवादी पार्टी नेपालका 1 सांसद छन्। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदलिरहेका बागमती, काठगण्डकी र प्रदेशका केही र कोशी कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदलिरहनेछ भने हिमाली उपभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी भागमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ। यसै गरी आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली उपभागका थोरै स्थानमा मेघ गर्जन चटाङ सहित मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान, वहाब, पाड़ी, पहिरो तथा बुछे जस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। अपरान्ह 1 बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा विभिन्न मन्त्रीहरूले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्दैछ। बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद आएमा समुदाय स्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरेको छ।
1: गाउँपालिकाका सबै वडाका लागि 49 स्वयंसेवक तयार गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनु भएको छ। अहिले बाढीमा फँसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सिपसहित विपद व्यवस्थापन स्वयंसेवक तयार भएका छन्। गाउँपालिकाले सशस्त्र प्रहरी बलको 42 नम्बर रिजर्भ गण शमशेरगंजसँगको साझेदारी र समन्वयमा सञ्चालन गरेको 18 दिने तालिमपछि स्थानीय उद्धार टोली पालिका स्तरीय विपद व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन भएका छन्। बाढीमा फँसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्ने लगायत अभ्यास स्वयंसेवकले तालिमका क्रममा सिकेका छन्। तालिममा सिपिआर अर्थात् मुटु तथा श्वास प्रश्वास रोकिएको अवस्थामा गरिने जीवन रक्षक विधिको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको छ।
0: म्याग्दीमा गत आर्थिक वर्षमा 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजनामध्ये 19 योजना सम्पन्न भएका हुन्।
2: एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजना मध्ये 19 योजना सम्पन्न भएका छन्। यी योजनाका लागि 1,40,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा 1,10,00,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल र पर्खाल निर्माण भएका छन्। मालिका गाउँपालिका 7 बीमको डाँडागाउँमा 520 मिटर पक्की पदमार्ग र प्रभुचेलामा आश्रयस्थल निर्माण भएको छ। बेनी, मंगला, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पनि पदमार्ग बनेका छन्। चालू आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले 24 योजनाका लागि 1,85,00,000 रूपियाँ बजेट दिएको छ। ती योजनाको सर्वेक्षण र लागत अनुमान तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।
0: शिक्षण पेसामा आकर्षण बढाउने गरी कानून बनाउन शिक्षक महासंघका अध्यक्षले सरकारलाई भनेका छन्। काठमाडौँको एक कार्यक्रममा अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षाबारे एउटै प्रश्नको उत्तर दिन सकिएमा धेरै समस्या समाधान हुने बताउनु भएको छ।
3: अरू पेसाका मान्छे शिक्षण पेसामा किन आउन चाहँदैनन् र शिक्षण पेसाका मान्छे सधैँ अरू पेसामा किन जान चाहन्छन्, यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ। र हरेक अभिभावक शिक्षक समेत सेनाले आफ्नो सन्तानलाई सेना बनाउन चाहन्छ, प्रहरी बनाउन चाहन्छ, निजामतीमा लैजान चाहन्छ। हरेक पेसाका मान्छे आफ्नो सन्तानलाई आफ्नो पेसा अनुकरण गरेको देख्न चाहन्छन्। तर शिक्षकले, म पनि शिक्षक हुँ, मेरा सन्तान पनि शिक्षणमा छैनन्, शिक्षण पेसामा किन लाग्न चाहँदैन।
0: शिक्षकका समस्याबारे शिक्षा मन्त्रालयमा 54 बुझाइएको उहाँको भनाई छ। शिक्षा मन्त्रालय लगायत सरकारवालालाई आउन लागेको विद्यालय शिक्षा संशोधन विधेयक बारे छलफल चलाइएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
4: यो BFBS कुल कार्यक्रम हो।

नमस्ते, चञ्चले आँखाले के भन्छ, चञ्चले मनले के भन्छ। प्रकाश श्रेष्ठ अनि लोचन भट्टराईले गाउनुभएको यो मिठो पुरानो गीतसँगै कार्यक्रम मझेरी सुरुवात भयो। श्रोता सम्पूर्ण तपाईँहरूलाई हार्दिक नमस्कार अनि स्वागत छ आजको मझेरीको तीन घन्टे बसाइमा। म तपाईँलाई साथ दिनेछु धनराज राईले। आजको मझेरी कार्यक्रम हो श्रोता, सोमबार 24 अगस्त 2026 सालको, तद अनुसार भदौ 8 गते विक्रम सम्वत 2083 सालको। ब्रुनाईमा त विकेन्ड सकेर सोमबारको पनि बिहानको 10:11 गइसक्यो। अन्य स्थानमा तपाईँहरू अझै पनि शनिबार आइतबारको अन्तिम अन्तिम क्षणमा हुनुहुन्छ, मिड नाइटतिर प्रवेश गर्दै हुनुहुन्छ। कोही कोही त अझ मिड नाइट पनि पुग्नु भएको छैन, रातिको 9-10 बजेको अवस्थामा पनि हुनुहुन्छ। तपाईँहरूको सप्तान्त पक्कै पनि रमाइलो भयो होला। अब सबै ठाउँ हिजोआज त नेपालमा पनि विकेन्ड हुन थालेको छ त साँच्ची। नयाँ सरकार आएपछि त शनिबार र आइतबार छुट्टी दिन थालिएको छ, स्कुल कलेजहरू बन्द हुन्छन्, नानी केटाकेटी भाइ बहिनी छोराछोरी भान्जा भान्जी भदा भदैनीहरू चाहिँ मजाले 2 दिन आराम गरेर बस्न पाउनुहुनेछ। र त्यस्तै सरकारी निकायका सम्पूर्ण कर्मचारीहरू पनि 2 दिने छुट्टीमा परिवारसँग यसो समय व्यतीत गर्न चाहिँ विभिन्न ठाउँतिर जानुभएको तस्विरहरू यताकता देख्ने गरिन्छ। एक किसिमले यो राम्रै पनि जस्तो लाग्छ श्रोता मलाई चाहिँ नेपालको सन्दर्भमा, किनभने 7 दिनमा 6 दिन काम गर्दाखेरि कोही बेला तनाव हुन्छ र एटलिस्ट अहिले 2 दिन त छुट्टी पाउनुभएको छ तपाईँहरूले। 2 दिन 5 दिन चाहिँ मजाले काम गर्नुहुन्छ, घोटिएर बिहान 8 बजेदेखि 4 बजेसम्म 5 बजेसम्म कति 5:30 गर्नुहुन्छ। त्यस पछाडि 2 दिन मजाले चाहिँ परिवारसँग समय व्यतीत गर्नुहुन्छ, फ्रेस हुनुहुन्छ। मन्डे फेरि तपाईँहरू आफ्नो काममा ताजा मनस्थितिका साथमा जानुहुन्छ, एक किसिमले राम्रै लाग्छ। हामी त अब त्यस्तैमा बानी परिसकेका छौँ, 24 वर्ष भइसक्न आँटेछ यसरी हामीले पनि विकेन्ड मान्न थालिएको। र अन्य श्रोताहरू तपाईँहरूको त कुरै भएन, विकेन्ड छुट्टी पाइहाल्नुहुन्छ। हजुर, आजको तिथिमितिको कुरा पनि भइगयो। अब हामीसँग यदि जोडिन चाहनुहुन्छ, सम्पर्कमा आएर कुनै किसिमका अनुरोध सङ्गीत गर्न चाहनुहुन्छ भने, सुन्न सुनाउन चाहनुहुन्छ भने अवश्य पनि गर्न सक्नुहुन्छ। तपाईँको विशेष दिन परेको छ कि आज एनिभर्सरी, कसैको बर्थडे, तपाईँको प्रियजनहरूको, छोराछोरीहरूको, साथीभाइ, नम्बरी पल्टन घरमा भने नम्बरी गुरुजी साहेबहरूको, भाइहरूको छ भने आउनुहोस्, हामीलाई सम्पर्क गर्नुहोस्, गीतमा सुन्नुहोस्, सुनाउन लाउनुहोस्, सुनाइदिनुहोस्। हामी मार्फत हामी माध्यम बन्न तयार छौँ। स्टुडियोमा फोन गर्न सक्नुहुन्छ 3224167 अनि 3220098, दुईवटा नम्बर रहेका छन्। ब्रुनाई बाहिरबाट गर्न खोज्दै हुनुहुन्छ भने चाहिँ 00673 ब्रुनाईको कन्ट्री कोड डायल गर्न नभुल्नुहोला। मिलिट्री एक्सटेन्सनका पहुँच हुने श्रोता तपाईँहरूले 9419332840 डायल गर्नुहोला। ब्रुनाईका श्रोताका लागि त झनै सजिलो छ, ग्यारिजनभित्रबाट 3284-3284 मात्रै डायल गर्नुभए पनि हामी कहाँ आइपुगिहाल्छ। त्यस्तै इमेल लेखेर नै सम्पर्क गर्छु भन्न चाहनुहुन्छ भने bfbsgorkha@bfbs.com लेखेर पठाउनु होला। र अहिलेको सबैभन्दा प्रचलित माध्यम भनेको गोर्खाको फेसबुक पेजको म्यासेन्जर बिएफबिएस गोर्खा खोज गर्नुहोस् फेसबुकमा। निलो गोलो घेराभित्र चाहिँ खुकुरी क्रस भएको बिएफबिएस गोर्खा लेखेको छ है श्रोता, त्यो लोगो भएको पेजलाई चाहिँ भेटाएपछि लाइक गर्नुहोस्। त्यस पछाडि त के चाहियो र तपाईँ हामीसँग जोडिहाल्नुहुनेछ।

मिस्टर डी ले गाउनु भयो सब अल राइट अल राइट हुन्छ श्रोता. विकेन्ड अल राइट भइगयो, मेरो पनि विकेन्ड अल राइट नै भयो, अलिक व्यस्त भयो. अब केटाकेटीको चाहिँ यो इयर 13 के अरे 13 भनेछु इयर 12 जेरुरङ इन्टरनेसनल स्कुलमा चाहिँ रजिस्टर गर्नुपर्ने थियो. अब नयाँ भर्ना भनौ न, जिसिएससी सकियो, अब इयर 12 चाहिँ दर्ता गर्नु पर्यो, भर्ती गर्नु पर्यो भन्दाखेरि, र त्यसका लागि जेरुडङ इन्टरनेसनल स्कुल गयो. त्यस पछाडि उताउतै केटाकेटीहरूलाई अब विकेन्डमा के गराउने भन्दाखेरि जेरुडङ पार्कमा लगेर चाहिँ दिनभरि हामी बसियोस्. हिजो सन् आइतबार यताउता क्लब स्लब कुदाउँदा ओर्दा नै बितिगयो. मेरो चाहिँ त्यसरी बित्यो श्रोता. तपाईँहरूको के कसरी बित्यो? ब्रुनाईका श्रोताहरू तपाईँहरू अब छुट्टीबाट आइसक्नु भएको छ, र छुट्टीबाट आएपछि अब आजदेखि प्रायको परेड सुरु हुन्छ. कतिको चाहिँ अलिकति एक्सटेन्डेड लिभ भएकाले अझ एक दुई दिन छुट्टीमै हुनुहुन्छ होला, तर तपाईँहरूको बाँकी छुट्टी रमाइलो होस्, र काममा फर्किने श्रोता तपाईँहरूको लागि शुभकामना, गुड लक. ब्रुनाईमा 10:18 गयो श्रोता. 24 डिग्री सेल्सियस सेरियाको तापक्रम रहेको छ अहिले. 31 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ भने मेघगर्जन सहित वर्षा हुने, त्यसका साथमा मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ आज सेरिया ब्रुनाईमा. नेपालमा बिहानको 4:04 गयो, 4:08 होइन 8:04 गयो श्रोता. काठमाडौँमा अहिले 19 डिग्री सेल्सियस तापक्रम रहेको छ भने 29 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ. हल्का छिटफुट वर्षा हुने, त्यसका साथमा मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ. साँझ पख भने बदली भई भारी वर्षा हुने सङ्केतहरू देखाइएको छ मौसमको रिपोर्टमा. बेलायतमा बिहानको 3:19 गयो, 14 डिग्री सेल्सियस लन्डनको तापक्रम अहिले छ भने खुला आकाश छ अहिले, मन्द गतिमा हावा चलिरहेको छ. 15 डिग्री सेल्सियसको वरिपरि आजको लागि न्यूनतम तापक्रम रहनेछ भने 22 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम अनुमान गरिएको छ. घमाइला अन्तरालहरू चाहिँ सोमबारको लागि प्रक्षेपण गरिएको छ लन्डनका श्रोता तपाईँहरूका लागि. राम्रै छ दिन, बदली हुने केही खासै छैन दिनभरि जस्तो. मोडरेट ब्रिज भनिएको छ, अलिकति मध्यम तहको अलिकति हावा चलेको तपाईँहरूले महसुस गर्नुहुनेछ लन्डनका श्रोता. अन्य स्थानका श्रोताहरू तपाईँहरू आफ्नो आफ्नो स्थानमा सुनिराख्नु भएको छ, आफ्नो आफ्नो तरिकाले मौसमको यसो जानकारी गराउनुहोस्, ताजा मौसमी विवरणहरू के कस्ता छन्। अब ठाउँै पछि फरक हुन्छ, लन्डनमा यस्तो छ, अलि माथि मिडल्सबाटतिर पुग्नुभयो भने अर्कै होला, यता साउथतिर पुग्नुभयो भने अर्कै हुन्छ, वेल्समा अर्कै हुन्छ. पठाउँदै गर्नुहोला. अपूर्व तामाङलाई सुनौ अङ्गाली राखमा अबको बसाइमा.

रेडियो यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

कसले चोर्यो मेरो मन अन्जु पन्त अनि दीपक लिम्बुले गाउनु भएको थियो यो गीतलाई श्रोता निकै मिठो निकै चर्चित गीत पनि हो श्रोता तपाईँले यो क्रिस्प कतिका कतिको खाने गर्नुहुन्छ चिप्स भनौँ न अझै पनि यो क्रिस्पहरू अझै विशेषतः आलुका क्रिस्पहरू हुन्छन् र बेलायतमा लोकप्रिय निकै लोकप्रियका रूपमा लिइन्छ यो क्रिस्पलाई लेज तपाईँ हामीले सुनेकै पनि हो नेपालमा पनि हामीले खाने गर्दथ्यौँ सानो हुँदाखेरि अहिले त कति प्रकारका आइसके र यो बेलायतमा चाहिँ लेज सार क्रिम एन्ड डिल भन्ने एउटा प्रकार भनौँ न टाइप विभिन्न प्रकारहरूमध्येमा स्वादहरूमध्येमा यो सार क्रिम एन्ड डिल चाहिँ रिकल गरिएको रहेछ श्रोता ग्राहकलाई नखानुहोस् भनेर कडा चेतावनी जारी गरिएको रहेछ रिकलको कुरा आयो फेरि अस्ति केही दिन अगाडि पनि हामीले अन्य खानेकुराहरूको पनि रिकलको कुरा गरेका थियौँ र त्यसै सन्दर्भमा लेज ब्रान्डको सार क्रिम एन्ड डिल पनि फिर्ती बोलाइएको रहेछ रिकल गरिएको रहेछ खाद्य सुरक्षा निकायले स्वास्थ्यमा जोखिम हुन सक्ने भन्दै प्रभावित प्याकेटहरू चाहिँ प्रयोग नगर्न आग्रह गरेको रहेछ समस्या मुख्यतः गलत लेबलिङका कारण लुकेको एलर्जी रिस्कसँग सम्बन्धित रहेछन् अर्थात् प्याकेटमा उल्लेख नगरिएको सामग्रीभित्र हुन सक्ने भएकाले चाहिँ विशेष गरी सम्बन्धित खाद्य पदार्थबाट एलर्जी वा यो इन्टोलरेन्स भएका व्यक्तिहरूका लागि यो निकै घातक अथवा खतरनाक हुन सक्छ त्यसैले घरमा यस्ता क्रिस्प्सहरू अथवा चिप्स भनौँ छन् भने चाहिँ खानु अगाडि प्याकेटको नाम तौल ब्याज नम्बर र बेस्ट बिफोर यो एक्सपायरी डेट मिति चाहिँ तपाईँ हामीले चेक गर्नुपर्ने हुन्छ प्रभावित उत्पादन भेटिएमा नखाइकन पसलमा फिर्ता गरेर रकम तपाईँले फिर्ता माग्न सक्नुहुने भएको रहेछ अब सामान्य देखिने एउटा चिप्सको प्याकेटले पनि कहिलेकाहीँ स्वास्थ्यमा कति गम्भीर जोखिम निम्त्याउँछ समस्या निम्त्याउन सक्छ त्यो एउटा उदाहरणका रूपमा चाहिँ हामीले बुझ्न सक्छौँ त्यसैले क्रन्च गर्न अगाडि एकपल्ट लेबल चाहिँ मजाले हेर्नुहोला अब कन्टेन्ट हेर्नुहोस् पक्कै पनि त्यहाँ त्यो मिस गर्नुभयो भने त्यो कन्टेन्टमा यो एलर्जी यो भएको हुन्छ कन्टेन्ट यसले चाहिँ एलर्जी हुने तपाईँलाई छ तपाईँका छोराछोरी आफन्त कोही छन् भने तपाईँले अग्रिम जानकारी गराउनुहोस् र उक्त जोखिमबाट चाहिँ सम्भावित जोखिमबाट चाहिँ जोगी नहुन मैले पनि अनुरोध गरेँ श्रोता

भियोमाले झुम्का गिर्यो भन्नुभयो, गोरीको झुम्का गिर्यो, मिठो गीत सुन्यो। ब्रेस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूका लागि हेल्थ भिजिटर्स डिपार्टमेन्टबाट एउटा जरुरी सूचना आइपुगे पुगेको छ। तपाईँहरू मध्येमा धेरैजना आफ्नो नानीहरूलाई लगेर सनबर्ड्स क्लबमा जाने गर्नुहुन्छ र उक्त सनबर्ड क्लब चाहिँ भोलि 25 अगस्त का दिन बन्द रहने भएको छ। यो जानकारी हामीले गत हप्ता पनि भनेका थियौँ र त्यसै गरी आज पनि तपाईँहरूलाई रिपिट हुनेछ, भोलि बन्द रहनेछ। तपाईँहरूलाई केही मद्दतको आवश्यकता छ भने हेल्थ भिजिटरको ड्युटी मोबाइलमा 830-1019 बिहानको 9 बजेदेखि मध्याहको 3 बजेसम्म सम्पर्क गर्न सक्नुहुनेछ केही प्रश्नहरू छन् भने। अब मेलिना राई र अर्जुन सापकोटाले गाउनु भएको कका किकी कुकु के कै, यो नेपाली देवनागरी पढ्ने समय आएको छ, यो गीत सुन्न जाउँ।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

पागल पागल वाङदेन शेर्पा सुशान्त घिमिरे अनि मेलिना राईले गाउनु भएको मिठो गीतलाई सुन्यौ श्रोता। हामीले मझेरी कार्यक्रमको पहिलो घण्टामा छौँ। म धनराज राईले यो कार्यक्रमलाई सञ्चालन गरिरहेको छु र आशा गर्दछु तपाईँहरूले पनि सुनेर बिएबिएस गोर्खा रेडियोलाई सुनेर रमाइ राख्नु भएको छ। आज सोमबार 24 अगस्तका दिन अघि बिहान 9 बजेदेखि 10:30 बजेसम्म चाहिँ इन्कमिङ गोर्खा मेजर कि श्रीमती महिमा लिम्बू दिदीलाई चाहिँ स्वागत गर्ने कार्यक्रम र बिएबी स्पाउस कफी मर्निङ सञ्चालन भएको थियो। तपाईँहरू ब्रुनाईका श्रोता त कति अहिलेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा नै हुनुहुन्छ होला, गफगाफ गर्दै हुनुहुन्छ होला, छुट्टीका रमाइला किस्साहरू एक अर्कालाई सुनाउँदै हुनुहुन्छ होला, यस्तो भयो उस्तो भयो, यो राम्रो पक्ष त्यो नराम्रो पक्ष, ट्राभलमा ट्रान्सपोर्टमा यस्तो होइन रमाइलो भयो, परिवारसँग यस्तो भयो, यहाँ यहाँ गइयो भन्ने कुराहरू गर्नु गर्दै हुनुहुन्छ होला। हाम्री बिएबिएसकी सहकर्मी बहिनी वृन्दा राई पनि त्यतातिर प्रस्थान गर्नुभएको थियो समाचार सङ्कलन गर्नलाई। उहाँले अब फर्केर आएपछि पक्कै पनि त्यो एक्टिभिटीहरूको क्लिपहरू फेसबुक बिएबिएस गोर्खा रेडियोको फेसबुक पेजमा अवश्य नै राख्नुहुनेछ र त्यहाँबाट पनि अन्य श्रोता जो चाहिँ ब्रुनाईमा हुनुहुन्न उहाँहरूले एहे यस्तो पो भएछ, अथवा ब्रुनाईमै भएर पनि तपाईँ आज जानु भ्याउनु भएन भने ओहो ठुलो मिस भएछ, रमाइलो कार्यक्रम पो भएको थिएछ भन्ने पक्कै नै हुन्छ होला। बिएबिएस गोर्खा पेजलाई चाहिँ फेसबुक पेजलाई चाहिँ यसो आँखा लगाउँदै गर्न हुन मैले विनम्र अनुरोध गरेँ श्रोता। अब दीपक गुरुङलाई सुनौ आगमन भन्ने गीतमा।

कहिले होला उनको आगमन, मिठो गीत सुन्यो दीपक गुरुङको आवाजमा। ब्रेस फोर्सेस ब्रुनाईका श्रोताका लागि टुआजिआरका गोर्खा मेजर साहेबको टो आउट हुने दिन नजिकिँदैछ, अब छिट्टै नै। अब यो हप्ताको शुक्रबार 28 अगस्तका दिन पर्दछ श्रोता। बिहानको 9 बजेदेखि मध्याहको 12:30 बजेसम्म चाहिँ जिएम साहेबलाई टो आउट गरिने कार्यक्रम तय गरिएको छ। तपाईँहरू सर्भिसमा हुनुहुने श्रोतालाई त यो पक्कै नै थाहा छँदैछ। जो जो चाहिँ अब सर्भिसमा हुनुहुन्न, फ्यामिलीज हुनुहुन्छ, अब बच्चाहरूको पनि स्कुल सुरु भइसकेको हुँदैन, उहाँहरूलाई पनि लगेर उहाँहरूलाई यसो फेयरवेल भन्न चाहनुहुन्छ भने अवश्य पनि त्यसो गर्न सक्नुहुन्छ। परिवारसहित उहाँलाई बिदाई भव्यताका साथ गर्नुहोला यसो भ्याउनु भएको खण्डमा। अब हामी एउटा देउडा गीत सुन्दै सुन्दै कार्यक्रम मझेरीको पहिलो घण्टालाई बिदाई गर्छौँ। श्रोता लक्ष्मी आचार्य र सुरज पण्डितले गाउनु भएको छ चाँदीका जन्तर। हजुर, यो गीत सुन्दै सुन्दै हामी कार्यक्रम मझेरीको पहिलो घण्टाको बसाइबाट बिदा हुन्छौँ। अब हाम्रो भेट यस पछाडि दोस्रो घण्टामा हुनेछ। यस पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार चाहिँ सुन्नुहुनेछ। त्यस पछाडि हामी दोस्रो घण्टामा भेटौँ। रेडियो सुन्दै गर्नुहोला, बिएफबिएस गोर्खा रेडियो हो।

0: रोल्पामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विभिन्न जिम्मेवारीमा रहेका 13 जना नेताहरूले पार्टी छाडेका छन्। केन्द्रीय सदस्य लालबहादुर वली विश्व सहित 13 जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। रोल्पाको गंगादेव गाउँपालिका निवासी वली सहित 13 जनाले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टीको पछिल्लो राजनैतिक कार्यदिशा, संगठनात्मक गतिविधि तथा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफूहरूले पार्टी छाडेको उनीहरूले बताएका छन्। पार्टी परित्याग गरेका वली सहितका नेताहरूले सेलुर नेतृत्वको नेकपामा समाहित हुने घोषणा गरेका छन्। बाढ़ी पहिरो प्रभावित नागरिकको उपचारमा स्वास्थ्यकर्मी अभाव भएको गुनासो आएपछि कर्णाली प्रदेश सरकारले जाजरकोटको बेरी नगरपालिका 2 रिसाङमा 4 जना चिकित्सक परिचालन गरेको छ। प्रभावित नागरिकलाई घटनास्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको हो। स्वास्थ्य सेवा कार्यालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव हुँदा उपचार तथा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको जानकारी गराएपछि प्रदेश सरकारले चिकित्सक पठाएको हो। बाढ़ी पहिरोका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएर अस्थायी आवासमा बसिरहेका बेला स्वास्थ्य समस्या देखिन थालेपछि तत्काल चिकित्सक परिचालन गर्न माग गरिएको थियो। यसपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले 4 जना चिकित्सकको टोली रेसाङमा खटाउनु भएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जबरजस्ती करणी यौन हिंसा जस्ता गम्भीर अपराधका घटनामा पीड़ितको पहिचान खुल्ने सामग्री सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ। अपील जारी गर्दै मन्त्री तिमल सिन्हाले पीड़ितको गरिमा गोपनीयता सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई अत्याधिक ध्यान दिन भन्नुभएको छ। यही बीच बारामा बालिकामाथि जघन्य अपराध र हत्याको घटनामा सड़कदेखि संचार माध्यममा विभिन्न प्रश्नहरू बिउजिएका छन्। बालबालिकामाथि हुने त्यस्ता जघन्य अपराध बारम्बार किन दोहोरिन्छन् भनेर हामीले मनोविद किशोर कुमार थापासँग कुरा गरेका छौं।
1: यौनजन्य अपराधमा कस्तो मानसिकताले काम गर्छ,
2: प्रभाव पार्ने कुराहरू चाहिँ अब धेरैतिरबाट प्रभाव पारिरहेको हुन्छ। तैपनि अब अलिकति अहिले पछिल्लो समय देखिएको अलिकति डिसअर्डरपट्टिबाट पनि हेरिराखिएको हुन्छ यो, तर अहिले चाहिँ त्यसको एउटा पराकाष्ठा भनेको जस्तो अलिकति मानसिकताको पनि गडबड हुँदै गएको र यो चाहिँ मिडिया सँगसँगैको कुरा र समाज भनौँ अलिकति फरक भइराखेको उसले गर्दाखेरि पनि यो अलिकति बढिराखेको अवस्था छ।
1: यस्तो बेलामा यस्ता घटनाहरू भइरहेका बेलामा सोसियल मिडिया इन्फ्लुएन्सरहरूले चाहिँ कस्तो भूमिका खेलिदिनुपर्छ?
2: यो सोसियल मिडियाको कुरा चाहिँ अलिकति अब मान्छेले अब अहिले लाइक कमेन्ट भ्युज भन्दै त्यसका लागि जथा जे भएछ अलिकति सनसनीपूर्ण तरिकाले पनि अगाडि बढाइदिने गरे त्यसले पनि प्रभाव पारिराखेको एउटा ठाउँ त अवश्य छ। त्यसले गर्दाखेरि अरूलाई मनोबल बढ्ने पनि देखिराखेको छ, यही सजिलो रहेछ भन्ने जस्तो पनि बढ्यो। एउटा रिलेसनसिप क्राइसिसहरूको कारणले गर्दाखेरि जहाँ कम्फर्टेबल जहाँ सजिलो हो त्यही एटेम्प्टको कुराहरू पनि बढेको चाहिँ हो। अलिकति त्यस्ता कुराहरू देखाउने कुरामा चाहिँ अलिकति संवेदनशील चाहिँ हुनुपर्छ भन्ने चाहिँ हो।
1: यस्ता कुराले ती बाल बालिका बालिकाहरूको मनोविज्ञानमा कस्तो असर गर्छ?
2: कतिपय केस त बालबालिकाले बुझेका हुँदैनन् अनि कसैले त्यस्तै डिमोलिसका कुराहरू गरिराखेको छ भइराखेको छ भने एक त अवेर त हुन्छन्, अब त्यसपछि फियर पनि बढ्दै जान्छ बालबालिकाहरूमा। त्यो फियर सँगसँगै उनीहरूमा त्यो अब अलिकति आघातपूर्ण स्थितिहरू हुन्छन् जसले गर्दाखेरि पछि गएर उनीहरूको व्यक्तित्वमा असर गर्ने, खुलेर अगाडि कुरा नगर्ने किसिमको कुराहरू, सँगसँगै अलिकति डर त्रासका कुराहरू बसिराख्ने, त्यो चाहिँ अलिकति पछि गएर त्यस्तो घटनाहरूले भनौँ सेकेन्डरी ट्रमा भन्ने किसिमको कुरामा बालबालिकाहरूमा धेरै हुनसक्छ। प्रत्यक्ष पर्ने त परिहाले तर थाहा पाउने बेला पनि उनीहरूमा त्यस्तो किसिमको प्रभाव असर चाहिँ पछिसम्म रहन सक्छ।
1: यसमा बुबाआमाको भूमिका यस्ता यौनजन्य अपराध नहोस् भन्नका लागि आफ्ना बच्चा बच्चीमा उनीहरूले चाहिँ कस्ता कुरा सिकाउने हो?
2: यो बालबालिकाहरूलाई विशेष गरी यो घरमा आमा अथवा दिदीहरूले अथवा स्कुलमा भयो टिचरहरू भनौँ, विशेष गरी अझै फिमेल टिचरहरू हुनुहुन्छ धेरै हाम्रो त साना बालबालिकाहरूको, उहाँहरूले चाहिँ सानै उमेरदेखि यो गुड टच ब्याड टचका कुराहरू पनि सिकाउनुपर्छ। कसले चाहिँ कुन अवस्थामा कसरी कहाँ छुन्छन्, त्यसको इन्टेन्सिटी के हुन्छ, कसलाई कहाँ छुन दिने नदिने, त्यो एउटा दायरा चाहिँ बालबालिकालाई सानैमै सिकाउनुपर्छ। त्यो भयो भने बालबालिकाहरू आफू अवेर हुन पनि सक्छन्, अरूलाई पनि बताउन पनि सक्छन्।
0: अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एन टी ट्वेन्टी क्रिकेट श्रृङ्खलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 3:15 सुरु हुनेछ। नेपाल एले प्रतियोगितामा यसअघि खेलेका 2 खेलमा लगातार हार बेहोरेको छ। अहिलेसम्मका खबरी

0: is Gurkha Radio.
1: नमस्ते, धनराज राईको फेरि पनि सप्रेम नमस्कार र तपाईँ हुनुहुन्छ मझेरी कार्यक्रम बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति हो यो र अब हामी यो राजेश पाल राईले गाउनुभएको बोल न सोल्टिनी भन्ने गीतसँगै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ श्रोता। ज जसले भर्खर मात्रै रेडियो ट्युन गर्नुभएको छ र बिएफबिएस गोर्खा रेडियोलाई चाहिँ ट्युन गर्नुभएको छ तपाईँहरू सम्पूर्णलाई फेरि पनि नमस्कार। कार्यक्रम मझेरीमा छौँ श्रोता, पहिलो घन्टादेखि नै हामीलाई सुन्नुहुने श्रोताका लागि त समस्या नै भएन, तपाईँहरूले मजाले सुनिराख्नु भएको छ पक्कै पनि। र दोस्रो घन्टामा जोडिनु हुने श्रोताहरू, हामी यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुन्दै सुनाउँदै नै आजको हाम्रो तिन घन्टे बसाइ मध्येमा अब बाँकी दुई घन्टा पनि त्यसरी नै गुजार्ने प्रयास गरिरहेका छौँ। ब्रुनाईमा बिहानको 11:11 गयो श्रोता। सेरियामा मौसमी परिवर्तन खासै भएको छैन, छिटफुट वर्षा हुने सङ्केतहरू अझै पनि छन्। मौसमी पूर्वानुमान अनुसार भने मेघगर्जनसहित वर्षा हुने भनिएको छ। ब्रुनाईका अन्य कुनै स्थानमा पक्कै पनि त्यसो हुँदैछ। ब्रुनाईमा यता एकैछिन पानी परिराख्छ, एकैछिन अलिकति परतिर गयो भने फेरि भारी बर्सात भइरहेको हुन्छ। मेघगर्जन भएको छैन, थन्ड्री साउन्डहरू सुन्न सकिएको छैन अहिलेसम्म, सायद परिरहेको पक्कै पनि छैन अहिले सेरिया केबी यो लुमुत एरियातिर। अन्यतिर के कसो छ मौसम, यसो जानकारी गराउँदै गर्नुहोस् है। जानकारी गराउने माध्यम तपाईँलाई पक्कै पनि थाहा छ, विभिन्न माध्यमहरू छन्। स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, सिभिलियन नम्बर छ जो चाहिँ पहिलो घन्टादेखि नै खुला रहेका छन्, दुईवटा नम्बर छन्। त्यस्तै मिलिटरी एक्सटेन्सन मा फोन गर्न चाहनुहुने श्रोता तपाईँहरूको लागि पनि त्यो लाइन पनि खुला छ, इमेल अकाउन्ट पनि खुला छ पहिलो घन्टादेखि नै, र फेसबुक मेसेन्जर त छँदै नै छ। अब हामी गीत सुन्दै कार्यक्रमको दोस्रो घन्टालाई फेरि पनि अगाडि बढाउँ। युनिसाहीको पालो परेको छ, तिमी आऊ ल।

युनिस शाहीले गाउनुभयो यो गीतलाई तिमी आउल। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूको लागि फोर्सेस पोस्ट अफिसको ओपनिङ आवरका बारेमा जानकारी कतिको छ? हुन त ब्रुनाई ग्यारिजन वरिपरि नै छुट्टी मान्नुहुने श्रोतालाई त यो अवगत नै छ, तर भर्खरै मात्रै छुट्टी सकेर आउनुभयो र अब ब्रुनाई डलरको खाँचो परेको छ, पोस्ट अफिसतिर धाउँदै हुनुहुन्छ भने नधाउनुहोस्। आज मन्डे बन्द छ, यो 20 जुलाईदेखि अब आउने 31 अगस्तसम्मका लागि एडजस्टेड टाइम दिइएको छ सेड्युल, र आज पैसा झिक्न नजानु होला, मन्डे अनि वेन्सडे पनि नजानु होला। पैसा झिक्न जान चाहनुहुन्छ भने ट्युजडे अनि थर्सडे र फ्राइडे, मङ्गलबार, बिहिबार अनि शुक्रबार जानुहोला, र यसमा चाहिँ तपाईँले क्यास झिक्नका साथै मेलहरू पार्सलहरू पोस्ट गर्न पनि सक्नुहुनेछ बिहान 8 बजेदेखि 11 बजीसम्म। त्यो टाइमभित्र जानुहोला, नत्र भने तपाईँ फेरि अलिकति पछाडि पर्नुभयो भने क्यू हुनसक्छ, पैसा झिक्न नसक्नुहोला। र नर्मल सेड्युल चाहिँ अब फेरि 1 अगस्त सेप्टेम्बरबाट सुरु हुन्छ। कालीप्रसाद बास्कोटालाई सुनौ यो जानकारी पछाडि। लपन छपन जान्दिनँ भन्दै हुनुहुन्छ, किन रहेछ सुनिहालौ बुझिहालौ।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँ

समृद्धि राईको परिवर्तन सुन्यो श्रोता र हामी छौ कार्यक्रम मझेरीको दोस्रो घण्टामा ब्रुनाईमा बिहानको 11:26 गयो। पुदिना कतिको मन पराउनुहुन्छ श्रोता? पुदिना पेपरमिन्ट यो गन्ध भन्दा पनि बास्ना मलाई त साह्रै मनपर्छ। तपाईँहरू पनि धेरैजना हुनुहुन्छ यो पुदिनाको अचार खाने, पुदिना तरकारीमा हाल्ने, यदा के केमा प्रयोग हुन्छ, धेरै प्रयोग छ। र विशेष गरी अब यो ब्लड प्रेसर मेन्टेन गर्नको लागि चाहिँ मेन्टेन भन्दा नि घटाउनको लागि अब औषधि होइन यो हाम्रै भान्सामा पाइने यो सुगन्धित पुदिना चाहिँ कतिको उपयोगी हुन सक्छ भन्ने चाहिँ एउटा अध्ययनले देखाइरहेको छ। आजको मन्डे डिस्कभरिज डेली सप्लिमेन्ट अन्तर्गतको मन्डे डिस्कभरिजमा पुदिनाको छोटो चर्चा गरिहालौँ। यो एउटा अध्ययन भएको रहेछ श्रोता, युनिभर्सिटी अफ ल्याङ्काशायरका अनुसन्धानकर्ताहरूले प्रोफेसरहरूले भनौँ न गरेको अध्ययनमा चाहिँ हल्का उच्च रक्तचाप अर्थात् प्री हाइपरटेन्सन वा स्टेज वन हाइपरटेन्सन, अब यो मेडिकल टर्महरू मलाई त्यति ज्ञान भएन, तर भएका यो 40 एडल्ट वयस्कहरूलाई चाहिँ उक्त अध्ययनमा सहभागी गराइएको थिएछ। उनीहरूलाई दुई समूहमा बाँडेर एउटा समूहलाई दिनमा 2 सानो मात्रामा पुदिनाको तेल दिइयो भने अर्को समूहलाई पुदिनाको स्वाद भएको तर त्यसमा तेल कन्टेन्ट नभएको प्लेसेबो दिइएको रहेछ। प्लेसेबो भनेपछि त्यसमा के त्यसको थोरै मात्रामा गन्ध बास्ना मात्रै आउने तरिकाको होला। नतिजा अलि रोचक देखिएछ श्रोता, 20 पछाडि पुदिनाको तेल लिने समूहको सिस्टोलिक ब्लड प्रेसर चाहिँ एभरेजमा 8.5 mmHg मिलिमिटर एचजीले घटेको रहेछ, जबकि प्लेसेबो समूहमा खासै परिवर्तन देखिएन। ती वैज्ञानिकहरूका अनुसार पुदिनामा पाइने मेन्थोल लगायतका यौगिकले चाहिँ रक्त नलीलाई केही आराम र फराकिलो बनाउन सहयोग गर्न सक्ने सम्भावना देखाएको रहेछ। यसले रक्त सञ्चार सहज बनाउँदा रक्तचाप घट्न सक्छ। तर यहाँ चाहिँ एउटा महत्त्वपूर्ण के कुरा छ भने यो अध्ययनमा सहभागी जम्मा 40 थिए र केवल 20 मात्रै चलेको थियो यो अध्ययन, यो एक्सपेरिमेन्ट भनौँ न श्रोता। त्यसैले पुदिनाको तेललाई अहिले नै यो ब्लड प्रेसरको उपचारको अल्टरनेटिभका रूपमा लिन भने मिल्दैन, मान्न मिल्दैन। अझै यो सम्बन्धी चाहिँ धेरै ठुला र गहन अनि लामो समयको अध्ययन आवश्यक छ, उनीहरूले त्यो युनिभर्सिटी अफ ल्याङ्काशायरका प्रोफेसरहरूले चाहिँ त्यही सुझाव दिएका छन्। अर्थात् पेपरमिन्टले यो भविष्यमा रक्तचाप व्यवस्थापनमा सहयोगी भूमिका खेल्न अवश्य सक्ने देखिन्छ, तर अहिले नै भने यो औषधिको यो रिप्लेसमेन्ट औषधिको अल्टरनेटिभ भने पक्कै होइन। त्यसको मतलब हामीले पुदिना हामीले सेवन गर्दाखेरि साह्रै खराब भइहाल्ने चाहिँ पक्कै होइन रहेछ, केही न केही हाम्रो स्वास्थ्यमा चाहिँ राम्रो प्रतिक्रिया दिनु सघाउने चाहिँ एउटा जडीबुटीका रूपमा लिन सकिनो रहेछ श्रोता। डेली सप्लिमेन्ट हाम्रो अझै केही बाँकी छन्। मिङ्स लामा र सुमी मोक्तानले गाउनुभएको स्याजी होइ सुनौ अनि त्यस पछाडि जारी राख्नेछु।

तामाङ सेलोमा गीत गाउने कलाकार हुनुहुन्थ्यो मिङ्स लामा अनि सुमी मोक्तान स्याजी होइ स्याजी होइ स्याजी होइ। तपाईँ कतिवटा भाषा बोल्नुहुन्छ श्रोता? तपाईँ मल्टिलिङ्ग्वेल हो? म चाहिँ यसो हिसाब गर्दै जाँदाखेरि अहिले कुरा गर्दै जाँदाखेरि नेपाली बोलिहालियो मेरो बायुङ राई भाषा बोलिहाल्छु अङ्ग्रेजी लठरपटर दिइहाल्छु अनि त्यस पछाडि हिन्दी बुझ्छु बोल्न चाहिँ त्यति आउँदैन बुझ्न चाहिँ कति 70% भनौँ बुझ्नको लागि बुझ्छु भने चाहिँ मैले औँलामा गन्दा चारवटा भाषा मैले चाहिँ बोले। तपाईँहरूको के कस्तो छ स्थिति? मैले यो कुरा चाहिँ किन गर्दैछु भने यो डिस्कभरी अन्त आजको सेगमेन्ट अन्तर्गतको नै यो बहुभाषा बोल्नुहुन्छ भने त्यो चाहिँ एक किसिमले केवल कम्युनिकेसन स्किल मात्र होइन दिमागका लागि पनि बोनस हुन सक्ने रहेछ श्रोता। के रहेछ त अब जानिहालौँ। एउटा हालै गरिएको अनुसन्धानले धेरै भाषा बोल्ने मानिसको दिमाग उनीहरूको वास्तविक उमेरभन्दा धेरै वर्ष जवान देखिन सक्ने सङ्केत चाहिँ गरेको पाइएको रहेछ। स्पेनको बास्क क्षेत्रका मानिसहरूमा गरिएको एउटा अध्ययनमा उक्त अध्ययनमा वैज्ञानिकहरूले मस्तिष्कको गतिविधिलाई म्याग्नेटो इन्सेफलोग्राफी र एआई प्रयोग गरेर विश्लेषण गरेका थिएछन्। नतिजा अलि रोचक आएछ। दुई भाषा बोल्नेहरूको दिमाग करिब 6 वर्ष, तीन भाषा बोल्नेहरूको करिब 7 वर्ष र चार भाषा बोल्नेहरूको चाहिँ दिमाग लगभग 13 वर्षसम्म जवान देखिएको थियो। भनेपछि म पनि 13 वर्ष, मेरो दिमाग पनि 13 वर्ष जवान रहेछ भन्ने कुरा मैले यहाँ अड्कल पाएँ श्रोता। अझ महत्त्वपूर्ण कुरा चाहिँ भाषा सिकेको उमेर अनि त्यसमा भएको प्रोफिसियन्सी पनि जोडिएको देखियो। अर्थात् हामीले चाँडै भाषा सिक्ने र राम्रोसँग प्रयोग गर्ने मानिसमा प्रभाव अझै बलियो भएको देखिएको थियो उक्त अध्ययनमा। ती वैज्ञानिकहरूको अनुसार धेरै भाषा प्रयोग गर्दा दिमागले लगातार फरक शब्द अब व्याकरण र ल्याङ्ग्वेज सिस्टम म्यानेज गर्नुपर्ने हुन रहेछ। यस्तो निरन्तर मेन्टल एक्सर्साइजले ब्रेन कनेक्टिभिटीलाई सक्रिय राख्न र उमेरसँग आउने केही परिवर्तनलाई ढिलो पार्न चाहिँ सहयोग गर्ने रहेछ। तर एउटा कुरा चाहिँ के स्पष्ट भएको रहेछ भने श्रोता, यसले चार भाषा बोल्दा ब्रेन साँच्चीकै 13 वर्षले उमेर घट्छ भन्ने प्रमाणित गरेको भने पक्कै नै होइन। यो ब्रेन एज एस्टिमेटमा देखिएको अन्तर हो र अब अघि माथि हामीले भनेको जस्तै पुदिनाको जस्तै थप अनुसन्धान यसमा पनि आवश्यक रहेछ। यो चाहिँ कन्क्लुजन होइन, यो निर्क्योल गरिएको चाहिँ होइन, के अरे स्टडीमा देखिएको डेटाहरूले भनेको कुराहरू रहेछ। त्यसैले नयाँ भाषा सिक्ने सोचमा हुनुहुन्छ भने आजै सुरु गर्न राम्रो चाहिँ एउटा केही कारण मध्येमा एउटा पर्ने रहेछ र आफ्नो दिमागलाई पनि जवान राख्ने सोचमा हुनुहुन्छ भने अब भाषा सिक्न थाल्नु श्रोता। तपाईँ हामी नेपाली मान्छेले कम्तीमा 3 वटा त पक्कै नै बोल्छौँ, नेपाली अङ्ग्रेजी कतिले त हिन्दी पनि स्पष्टताका साथ बुझ्ने बोल्ने लेख्ने पनि गर्नुहुन्छ अनि अन्य भाषाहरू त आफ्नो कर्मथलोको भाषा त छँदैछ। हजुर, केही समय अगाडि हामीलाई परदेशी घिमिरे माइलोजीले सम्पर्क गर्नुभएको थियो र उहाँले केही सन्देश पठाउनु भएको छ। उहाँले गीत पनि मगाउनु भयो जस्तो लागेको थियो। म उहाँको गीतहरू खोज्ने तर्खरमा लाग्छु। त्यो समयमा भने म तपाईँलाई सोलुखुम्बु फाप्लु घर हाम्रो सञ्जीव वाइबाको आवाजमा रहेको यो गीत सुनाउनतर्फ लागे।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, आरएएफ हाइब वा आरएन फोरममा गएर।
1: यो PFBS गोर्खा रेडियो।

हजुर, अचारी खानु सिलामको सिलामको अचार तपाईँहरूले कतिको खानुभयो? अब विदेशमा त साह्रै त्यस्तो भोग गर्ने मौका नमिल्ला, तर नेपालमा हुँदा होइन सिलामको अचार मजाले खाइन्थ्यो। अब जुनसुकै ऊमा पनि अचार बनाएर चाहिँ यसको स्वाद लिने गरिन्थ्यो। अब त्यस्तो अब चाहिँ चाख्नलाई नेपाल नै जानुपर्ने हुन सक्छ। कलाकार हुनुहुन्थ्यो कुमार बस्नेत, सिलामको अचारको कुरा गर्ने। र यो समयमा ब्रिटिस फोर्सेस ब्रुनाईको लाइब्रेरी, यो विशेष गरी चिल्ड्रेन्स लाइब्रेरी बन्द रहेको अवस्थामा छ। यो गत 14 अगस्तदेखि बन्द भएको छ र शुक्रबार 4 सेप्टेम्बरसम्म बन्द नै रहनेछ। यो समर स्ट्यान्ड डाउनको समय को पारेर चाहिँ लाइब्रेरियन बहिनीले बन्द गर्नुभएको, उहाँले भन्दा पनि सेड्युलमा त्यसरी पर्यो। र तपाईँहरूको यदि फर्काउनु पर्ने किताबहरू भन्दा रिन्यु गर्नुपर्ने, नयाँ लिनुपर्ने छ भने चाहिँ अब केही समय पर्खिनु पर्यो तपाईँहरूले 4 सेप्टेम्बरसम्म। 4 सेप्टेम्बर पछाडि 5, 6, 7 सेप्टेम्बर सोमबारदेखि फेरि खुला हुनेछ। अब एउटा अनुरोध गीततर्फ लागौँ। परदेशी घिमिरे माइलोज्यूले केही समय अगाडि एउटा अनुरोध पठाउनु भएको थियो र उहाँ लेख्नुहुन्छ, हेलो नमस्ते डियर राई सर भन्नुभएको छ। हेलो डियर घिमिरेजी, तपाईँलाई पनि स्वागत छ। एज युजुअल आज पनि हजुरको लभली प्रोग्राम सुरुदेखि नै सुन्दै 5.52 किलोमिटर जगिङ पुरा गरी अब साउको मेलोको तयारीमा छु है हजुर भन्नुभएको छ। तपाईँको नित्य कर्म हो, बिहान उठेर कुद्नुहुन्छ, जगिङ गर्नुहुन्छ, व्यायाम गर्नुहुन्छ र तपाईँ हेल्दी लाइफस्टाइल बिताउँदै गर्नुभएको मैले चाहिँ मेसो पाउँछु। र अब साउको मेलो को तयारी पनि गर्दै हुनुहुँदो रहेछ, अवश्य पनि अब काम गर्नु नै पर्छ सबैले, हामी पनि आफ्नो मेलो गरिरहेका छौँ। अब हजुरको समय मिलेमा एउटा गीत, गुण भुल्यो पित्तलको सुन पायो होला, सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा, ह्याभ अ नाइस डे अहेड, थ्याङ्क्स भनेर उहाँले बिदा माग्नु भएको छ। अब हामी सुन्छौँ गुण भुल्यो, सारिका घिमिरेको आवाजमा रहेको यो निकै चर्चित गीत सुन्नेछौँ। परदेशी घिमिरे माइलोज्यूको अनुरोधमा तपाईँहरू पनि सुनेर चाहिँ इन्जोय गर्नुहोला।

सारिका घिमिरेले गाउनु भएको गुण भुल्यो पित्तलको भन्ने मिठो गीत सुन्यो। परदेशी घिमिरे माइलोज्यूले अनुरोध गर्नुभएको गीत तपाईँ हामी सम्पूर्णले सुन्ने मौका पायौं। परदेशी घिमिरे माइलोज्यूलाई धेरै धेरै धन्यवाद र तपाईँको पनि दिन शुभ रहोस् भन्न चाहे। पण्डितजीसँग योगा र मेडिटेसन, योगा र ध्यान कार्यक्रम तय गरिएको छ ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूका लागि। बिहिबार 3 सेप्टेम्बरमा बिहानको 9:15 बजेदेखि 11:15 बजेसम्म यो कार्यक्रम सञ्चालन हुने गर्दछ मेन हल चिटच्याट कम्युनिटी सेन्टरमा। हाइबको पेजमा क्युआर कोड उपलब्ध गराएको छ, तपाईँले त्यो क्युआर कोडलाई स्क्यान गरेर आफ्नो के अरे हाजिरी जनाउन सक्नुहुनेछ। र तपाईँलाई एउटा विनम्र अनुरोध चाहिँ, तपाईँले योगा म्याट चाहिँ आफैले बोकेर ल्याउनको लागि अनुरोध गरिएको छ श्रोता। हजुर, अब हामी एउटा गीत सुन्छौँ आधी, वार्तिका याम राईले गाउनुभएको छ यो गीतलाई। र यो गीत सुन्दै सुन्दै हामी कार्यक्रम मझेरीको दोस्रो घण्टालाई विदाई गर्नेछौँ श्रोता। यो गीत पछाडि तपाईँहरूले सुन्नुहुनेछ समाचार, त्यस पछाडि हामी तेस्रो घण्टामा प्रवेश गर्नेछौँ। अहिलेका लागि गोर्खा रेडियो बिएबिएस सुन्दै गर्नुहोला र तेस्रो घण्टामा हाम्रो भेट अवश्य नै हुनेछ।

0: आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि आज दिउँसो 1 बजे प्रदेशसभा बैठक बोलाइएको छ। गत बिहिबार मुख्यमन्त्रीमा नियुक्त थापाले आज प्रदेशसभामा विश्वासको मत लिन लाग्नु भएको हो। तर विश्वासको मत लिनु अघि विपक्षी दलको उही प्रसत्ता साझेदार दलभित्रका असन्तुष्टिका कारण उहाँलाई मत पुर्याउन चुनौती देखिएको छ। मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन प्रतिपक्षमा रहेका कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेशसभा सदस्यलाई व्हिप जारी गरेका छन्। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टीले पनि आफ्ना 26 जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न व्हिप जारी गरेको छ। मुख्यमन्त्री थापाको आफ्नै दल एमालेले पनि अनिवार्य उपस्थितिको निर्देशन सहित विश्वासको मतको पक्षमा मतदान गर्न व्हिप लगाएको छ। हाल 104 सदस्यीय बागमती प्रदेशसभामा सरकार टिकाउन 53 सांसदको समर्थन आवश्यक पर्छ। नेकपा एमाले नेकपा र राप्रपाको समर्थनमा थापा गत 4 भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री नियुक्त हुँदा थापालाई 63 सांसदको समर्थन थियो, तर विश्वासको मत लिने समयसम्म सत्ता समीकरणमा उल्लेखीय फेरबदल र चुनौती देखिएको छ। यसैबीच आज कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पनि प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। कांग्रेसले भदौ 3 सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लाग्नु भएको हो। उहाँ मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो 3रो पटक हो। 93 सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा 47 सांसदको आवश्यकता पर्छ। कोशीमा एमालेका 40 र नेकपाका 17 सांसद छन्। कांग्रेसका 29, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुख सहित 5 जना र जनता समाजवादी पार्टी नेपालका 1 जना सांसद छन्। कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको 44 र अफिम सहित 5 महिला पक्राउ परेका छन्। कृष्णनगर नगरपालिका 2 पुरानो बसपा क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले दाङकी रजिता रोकाएर विमला पुन, कपिलवस्तुकी पानीसरा सारू र नन्सरी घरती मगर, पर्साकी चुमा लामी छानेलाई पक्राउ गरेको हो। जाँचका क्रममा उनीहरूको साथबाट 44 जस्तो देखिने कालो गिलो पदार्थ 5 किलो, 225 ग्राम र अफिम जस्तो देखिने गिलो पदार्थ 10 किलो बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट 5 थान मोबाइल समेत बरामद गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। अपरान्ह 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा विभिन्न मन्त्रीहरूले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्दैछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधान व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दैछ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहम आफ्नो पहिलो वैदेशिक भ्रमणको सिलसिलामा आज बिहान केप पुग्दै हुनुहुन्छ। युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा उहाँ त्यहाँ जान लाग्नु भएको हो। थप जोन एडलीबाट।
1: The Prime Minister's travel to Kyiv to reiterate the UK's unwavering support for the Ukrainian people. He'll tell them the UK is four square behind Ukraine's independence and Russia's threats only strengthen the UK's resolve. To underline the strength of this commitment, the Prime Minister is set to announce that the government's agreed defence firm MBDA can release classified information on UK components for the long-range missile Scalp as Ukraine and France look to establish assembly lines in Ukraine. The missile is the French-produced version of the UK's Storm Shadow, with both using shared French and British technology.
0: तनहुँको व्यास नगरपालिकाबाट छिर्कनेको पृथ्वीराज मार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ। हिजो साँझ पहिरो खसेर सड़कको 1 लेन अवरुद्ध हुँदा अर्को लेनबाट सवारी साधन आवाजात गर्न असज भएको प्रहरीले जनाएको छ। पहिरो हटाउन जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नाव परीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरी सहित 15 जनाको टोली घटनास्थलमा खटिएको छ। अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप N20 क्रिकेट श्रृंखलामा नेपाल एले आज हर्बर्ट हेरिकेन्स एकाडेमीसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 3 बजे शुरू हुनेछ। नेपाल एले प्रतियोगितामा यसअघि खेलेका 2 खेलमा लगातार हार बेहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको थियो। लगातार 2 हारपछि नेपाल ए आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्य सहित मैदान उत्रदैछ। हवस् त अहिलेसम्मका खबर यति नै।

0: 口。
1: गोविन्द लिम्बू अनि बबिता किराँतीले गाउनु भएको रानी बनेमा भन्ने मिठो गीत सँगै कार्यक्रम मझेरीको तेस्रो घण्टा सुरु भयो। श्रोता, यो गीतमा गोविन्द लिम्बू र बबिना किराँती बाहेक साहिल लिम्बू, दिपा लामा र अप्सु योगीको पनि एडिसनल भोइस तपाईँले चाल पाउनु पक्कै भयो होला। र यो गीत भर्खर भर्खर मात्रै दुई दिन अगाडि निस्केको गीत रहेछ र राम्रो भ्युज पाइरहेको अवस्था रहेछ। 253,000 भ्युज पाइसकेको रहेछ अफिसियल पेजमा, युट्युबमा यसो हेर्दै तपाईँहरूलाई जानकारी पनि गराउँदैछु। र यो गीतसँगै कार्यक्रमको तेस्रो घण्टा सुरु भयो। श्रोता, म धनराज राई उपस्थित छु आज तपाईँहरूसँग रमाइलो कुराकानी गर्दै, मिठा मिठा यस्ता गीतहरू सुन्दै सुनाउँदै यहाँसम्म आइपुगेका छौँ। र अबको बाँकी करिब करिब 50 मिनट भनौँ, 50 मिनट पनि अझै यस्तै गर्ने विचार सहित उपस्थित भइसकेको छु। तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ फेरि पनि। हजुर, मध्याहको 12:11 गयो श्रोता ब्रुनाईमा र अहिले 24 डिग्री सेल्सियस तापक्रम रहेको छ। 1 डिग्री सेल्सियस अधिकतम तापक्रम घटेछ, 32 सुरु गरेका थियौँ, 31 डिग्री सेल्सियस रहेको छ। मेघगर्जन सहित पानी पर्ने भनिएको छ, अलिकति आकाश धुमिन थालेको चाहिँ छ, पानी परिहालेको छैन, मन्द गतिमा हावा चलिरहेको छ र त्यसैले गर्दा होला अलिकति शीतल, अलिकति शीतल चाहिँ महसुस भएको पक्कै पनि छ। बेलायतमा बिहानको 5:11 गयो, नेपालमा 10:00 लागि 4 मिनट रह्यो श्रोता। र अन्य स्थानमा तपाईँहरूले कता कताबाट सुन्दै हुनुहुन्छ, मिडल के अरे युरोपतिर अहिले बिहानको 6:11 गयो, 7:11 गएको छ कति ठाउँमा, अमेरिकातिर अर्कै समय छ, अस्ट्रेलियामा मध्याहको 2:11 गयो, वासिङ्टन डिसी बल्टिमोरतिर भने तपाईँहरू मध्यरातमा सुनिराख्नु भएको छ। तपाईँहरू निन्द्रालाई चाहिँ बोलाउँदै रेडियो कानको छेउमा राखेर सुन्दै सुत्न खोज्दै हुनुहुन्छ होला, तपाईँहरूलाई निन्द्रा देवीले राम्रो निन्द्रा दिउन् भन्दै अब हामी गीत सुनिहालौँ। चड्के गीत छ आँखैले, कुमा सागरको लेटेस्ट हो यो पनि, सुनिहाल।

कुमा सागरले गाउनुभयो यो गीतलाई आँखेले. अब एकैछिनमा म तपाईँहरूलाई रेभन चस्मा सुनाउनेछु. भीम विष्ट अनि एन्जिला रेग्मीको आवाजमा रहेको छ त्यो गीतलाई. त्योभन्दा अगाडि भने यो ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूको लागि एउटा जरुरी सूचना. प्री डिपार्चर क्लिनिक रन हुन गइरहेको छ बुधबार 2 सेप्टेम्बरका दिन बिहानको 10 बजेदेखि 11 बजेसम्म 1 घन्टाका लागि हुन्छ. मुमोङ हाइभको अफिसमा हुन्छ. र यो यो प्री डिपार्चर क्लिनिकमा चाहिँ अब तपाईँ ब्रुनाईको टुर सकेर जाँदै हुनुहुन्छ, तपाईँ अनि तपाईँको परिवार भने तपाईँलाई गुड कन्डक्ट सर्टिफिकेट, ब्रुनाईको प्रोसेस के हो कसो हो भनेर सिकाइनेछ, त्यस्तै सिकाइनेछ, देखाइनेछ. त्यस्तै नेसनल इन्सुरेन्स कन्ट्रिब्युसन क्रेडिट कसरी क्लेम गर्ने भन्ने कुराहरू, अनि त्यसका अलावा सपोर्ट चाहिँ अब चाहिन्छ नानी केटाकेटीहरूको स्कुल मुभ हुने कुराहरूसँग जोडेको कुराहरू हुन्छन्. तिनीहरूलाई कस्तो स्कुलमा कहाँनिर हाल्ने, कसरी हाल्ने, एप्लिकेसन प्रोसेस के छ, यावत कुराहरू चाहिँ तपाईँहरूले उक्त प्री डिपार्चर क्लिनिकमा चाहिँ जान्न सिक्न पाउनुहुनेछ. यो ड्रप इन क्लिनिक हो, अपोइन्टमेन्ट बनाउन जरुरी छैन. तपाईँहरू फुर्सद हुनुहुन्छ, जान मन लाग्छ भने यसो गइदिनुहोस्, कुरा बुझ्नुहोस् र यसो आफूलाई सहज पनि हुन्छ त्यति कुरा बुझेपछि.

0: यो BFBS गोर्खा रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: BFBS गोर्खा रेडियो।

टेम्बरलाई राईले गाउनुभयो तिमीलाई तिम्रो लागि भन्ने मिठो गीत सुन्यो श्रोता. नाम अलिकति कन्फ्युज भइराखेको थियो, थेम्बर हो कि टेम्बर हो कि टेम्बा राई हो. थेम्बर राई मैले बुझेँ, उहाँको यो साङ्गीतिक नाम होला सायद कि अब पक्का असली नाम नै हो. उहाँको भिडियोहरूमा प्रायः सबै थेम्बर राई भन्ने नै भेटेको छु मैले. चाइल्ड केयर लिभ कतिको पाउने गर्नुहुन्छ तपाईँ? हामीले तपाईँले कति पाउनु भयो? मैले पनि कति दुई हप्ता होला चाइल्ड केयरको लिभ, त्यो प्याटर्निटी लिभ हो. अन्य अन्य छुट्टी त अब साह्रै पाइएको जस्तो मलाई लाग्दैन, बेलायतमा त्यस्तो सुविधा छ जस्तो लागेन. तर सिङ्गापुर सरकारले चाहिँ यो कामकाजी अभिभावकका लागि, वर्किङ प्यारेन्ट्स भनौँ न, उहाँहरूका लागि चाहिँ चाइल्ड केयर लिभ बढाउने घोषणा गरेको रहेछ. यसको मतलब पहिला पनि थियो र त्यसलाई अझै प्रोत्साहन दिने गरी फेरि बढाउने कुरा भएको रहेछ. र यो अनाउन्स चाहिँ प्रधानमन्त्री, सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वाङले यो नेसनल डे ऱ्याली 2026 घोषणा गरेका रहेछन्. हिजो अस्तिको दिन जस्तो लाग्यो मलाई. यो 12 वर्ष वा सोभन्दा कम उमेरका बच्चा भएका अभिभावकले अब थप चाइल्ड केयर लिभ पाउने भएका रहेछन्. अब उक्त नयाँ व्यवस्था अनुसार एक सन्तान भएका अभिभावकले वर्षमा 8 दिन, दुई सन्तान भए 10 दिन र 3 वा सोभन्दा बढी सन्तान भए 12 दिनसम्म चाइल्ड केयर लिभ पाउने रहेछन्. र यो चाहिँ प्रति आमा बुवा हो. एकजना आमाले 12 दिन पाउँछिन् भने बुवाले पनि 12 दिन नै पाउने भएका छन्. र यससँगै चाइल्ड केयर लिभ लगायत बालबालिकासँग सम्बन्धित वैधानिक विधाको खर्च सरकारले तोकिदिएको सीमाभित्र रोजगारदातालाई फिर्ता गर्नेछन्। यसको मतलब चाहिँ यो होइन रहेछ कि त्यो लिभ लिए बापत अथवा त्यो चाइल्ड केयर फन्ड भन्दो रहेछ, त्यो चाहिँ सिधै बाबुआमाको हातमा नपरेर त्यो विभिन्न त्यो एजेन्सीहरूलाई दिँदो रहेछ. तर त्यो क्लेम गरेपछि मात्रै, सायद यो सुरुमा पकेटबाट दिनुपर्ने अनि त्यस पछाडि क्लेम गर्दाखेरि चाहिँ यो एजेन्सीहरू अथवा त्यो चाइल्ड केयर प्रोभाइडरहरू कोमा पे ब्याक हुने हो जस्तो लाग्यो. र सरकारको यो कदमले अभिभावकहरूलाई काम र परिवार बीच सन्तुलन मिलाउन सहज बनाउने अपेक्षा गरिएको छ. तैपनि यो नयाँ नियम अथवा व्यवस्था कहिलेदेखि लागू हुन्छ भन्ने मिति भने घोषणा गरिएको छैन अहिलेसम्म, पछि गरिनेछ भनेर भनिएको छ.

नरेन लिम्बू एन्ड द जेन्टलम्यानले गाउनुभयो यो गीतलाई. गाह्रो गाह्रै छ, चड्के गीत सुने श्रोता, निकै भावुक पनि र गाह्रो गाह्रो नै हुन्छ सबैलाई, यस्तै हो जिन्दगीमा. गाह्रोको कुरा गर्दाखेरि हिजो आइतबार बिहान जापानमा शक्तिशाली भूकम्प गएको रहेछ. यो खबर त मैले भर्खरै मात्रै थाहा पाइरहेको छु. 5.9 म्याग्निच्युड रेक्टर स्केलको भूकम्प गएको रहेछ र त्यो भूकम्पको केन्द्रबिन्दु चाहिँ पूर्वी जापानको इबाराकी प्रिफेक्चरको वरिपरि आसपासमा रहेको बताइएको छ. यसको धक्का टोकियो सहितका आसपासको क्षेत्रमा समेत महसुस गरेका थिएछन् मानिसहरूले. भूकम्पका कारण दर्जनौ मानिस घाइते भएका छन् भने केही क्षेत्रमा रेल सेवा प्रभावित पनि भएको खबरहरू आएका रहेछन्. अधिकारीहरूले भूकम्पपछि थप परकम्प आउन सक्ने भन्दै प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका थिएछन्. त्यसै क्रममा जापानका प्रधानमन्त्रीले पनि बलियो कम्पन महसुस भएका क्षेत्रमा विशेष सावधानी अपनाउन अपिल पनि गरेकी रहेछन्. जापानमा तपाईँ हामीलाई थाहा छँदैछ श्रोता, भूकम्पीय जोखिममा रहेको देश भएकाले अधिकारीहरूले उद्धार तथा क्षतिको विवरण सङ्कलन गर्ने कामलाई तीव्रता दिइरहेका रहेछन्. हजुर, भूकम्पको कुरा गर्दै थिएँ. यहाँ सेरियामा चाहिँ फेरि मजाले मुसलधारे पानी बर्सात हुन थालिसकेको छ. अघि भर्खर मात्रै कुरा गर्दै थियौँ अलिकति आकाश धुम्मिन थालेको छ भनेर, मेघगर्जन सहित नै वर्षा भइरहेको अवस्था छ अहिले सेरिया ब्रुनाईमा. एक किसिमले यो यस्तरी हुँदा पनि मन प्रफुल्लित हुन्छ कुनै कुनै समयमा त श्रोता. घाम मात्रै टन्टलापुर लागेको अवस्थामा त कोही बेला न्यास्रो लाग्छ, अनि यस्तो घरिघरि पानी पर्यो भने रमाइलो लाग्छ. हामीले नेपालमा चाहिँ यो पानी पर्ने बित्तिकै नेपालमा गाउँघरमा पढ्दाखेरि, स्कुलमा पढ्दाखेरिको सम्झना आउँछ. त्यो टिन जस्ता पाताले छाएको छानोमा बसेर पढ्दाखेरि के पढियो होला त्यस्तोतिर मन ध्यान जान्छ. अहिलेलाई त्यो कुरा छोडौँ, अरुण थापालाई सुन्न जाउँ. आँखाको निद भन्दै हुनुहुन्छ.

गोर्खा रेडियो, गोर्खा रेडियो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवन लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो पीएफ

राजन छेत्री अनि लीला राईले गाउनु भएको गीत सुन्यो ताप्ले जुङको भन्ने, र यो गीत सुन्दै गर्दाखेरि तपाईँहरूले सायद यो गडाङ गुडुङ पनि सुन्नुभयो होला, स्टुडियोभित्र पनि सुनियो यो मेघगर्जन भएको श्रोता। मैले पनि हेडफोन लाएर पनि सुनिराखेको छु भने तपाईँले पक्कै पनि मधुरो मसिनो पक्कै सुन्नुभयो। बेलायतमा टिनेजर्सलाई साँझको 6 बजे पछाडि बसमा एक्लै यात्रा गर्न प्रतिबन्ध लगाइएको छ श्रोता। बेलायतभरि चाहिँ होइन रहेछ, फेरि यो बेलायतको स्ट्रोक अन ट्रेन्ट भन्ने सहरमा 15 वर्ष वा त्यसभन्दा कम उमेरका बालबालिकालाई साँझको 6 बजे पछाडि वयस्क बिना एडल्ट विदाउट एडल्ट सुपरभिजन भनौँ बसमा यात्रा गर्न प्रतिबन्ध लगाइएको रहेछ। यो निर्णय बसमा बढ्दो असामाजिक व्यवहारको का घटना भएपछि आएको रहेछ श्रोता। सरकारले अगस्त महिनाभर 5 देखि 15 वर्षसम्मका बालबालिकालाई यो पार्टिसिपेटिङ बस सर्भिसहरूमा निशुल्क यात्रा गर्न दिने योजना ल्याएपछि बस प्रयोग गर्ने किशोर किशोरीको संख्या निकै बढेको थियो। तर त्यससँगै अब केटाकेटी त आए, बसभित्र चाहिँ अब यो एन्टी सोसियल बिहेभियर हुन थालेछ। दौडिने, ह्यान्डलमा झुन्डिने, सिसाहरू फुटाउने, सिटहरूमा कोतर्ने र यात्रु अनि चालकहरूलाई डराउनेसम्मका घटनाहरू बढे पछि चाहिँ यो यस्तो कार्य यो नियम भनौँ न ल्याइएको रहेछ। यो एडल्ट बिना बस चढ्न नपाउने एउटा घटनामा 100 भन्दा बढी युवाको समूह ह्यान्डले बस स्टेसन, यो ह्यान्डले भन्ने बस स्टेसनमा जम्मा भएर अव्यवस्था सृजना गरेपछि प्रहरी समेत बोलाउनु परेको घटना घटेको रहेछ। र बस कम्पनीले यो प्रतिबन्ध यात्रु र चालक, यात्रु भन्नाले अन्य यात्रु र चालकका सुरक्षाका लागि आवश्यक भएको जानकारी दिएको रहेछ। तर स्थानीय काउन्सिलरहरूले भने केही युवाको गलत व्यवहारका कारण सबै बालबालिकालाई सजाय दिनु उचित नभएको भन्दै थप यातायात सुरक्षा कर्मचारी र प्रहरी परिचालन गर्नुपर्ने उपायहरू बताएका रहेछन्। अब काउन्सिल र अब ट्रान्सपोर्ट को चाहिँ अलिकति यो समन्वय हुनपर्ने जस्तो बुझियो यहाँ पनि। र यस घटनाले निशुल्क सार्वजनिक यातायात सुविधा र युवाको जिम्मेवार व्यवहार बीच सन्तुलन कसरी कायम गर्ने भन्ने नयाँ बहस पनि यो विशेष गरी यो स्ट्रोक अन ट्रेन्ट मा चाहिँ सृजना भएको छ, सुरु भएको छ। अब मेलिना राई र सुनिल कटवालले गाउनु भएको डाँडै काटौँला भन्ने गीत सुनौ।

60 भन्दा बढी एआई मोडलहरू सार्वजनिक गरिसकेको रहेछ र तीबाट 3 लाख भन्दा बढी नयाँ मोडल तथा संस्करण विकास भएका रहेछन्। तुलनाका लागि सन् 2026 गुगलका खुला मोडलहरू करिब 41 करोड 80 लाख र मेटाका 22 करोड 70 लाख पटक डाउनलोड भएका थिएछन्। विशेषज्ञहरूका अनुसार क्वेनको सफलता यसको कम लागत, सजिलै अनुकूलन गर्न मिल्ने र विकासकर्ताले स्वतन्त्र रूपमा प्रयोग गर्न सक्ने विशेषताहरू चाहिँ रहेछन्। यसले चीन र अमेरिका बीचको एआई प्रतिस्पर्धा अझै रोचक बनाएको छ। भिडन्त जारी नै छ श्रोता, को अगाडि को पछाडि भन्ने कुरा। अलिबाबाको यो उपलब्धिले भविष्यको एआई दौडमा यो ओपन मोडल को प्रभाव बढ्दै गएको संकेत पनि गरेको छ। हजुर, अब हामी कार्यक्रमको अन्तमा आइपुग्यो श्रोता। ब्रुनाईमा 1 बज्नका लागि करिब करिब 6 मिनट बाँकी रहेको छ र जानु पर्छ अब श्रोता। कार्यक्रमको अन्तिम चरणमा आइपुगिसकेका छौँ। पानको पातैमा भन्ने गीत सुन्दै सुन्दै कार्यक्रमलाई अब समापन गर्नेछौँ। गीता सेन्चुरी, ममता राई, नारायण राई र राज राई हुनुहुँदो रहेछ कलाकारहरू, उहाँहरूले गाउनुभएको गीत सुन्दै सुन्दै हामी कार्यक्रमबाट बिदा लिन्छौँ। यस पछाडि ब्रुनाईका श्रोताहरूले चाहिँ साङ्गीतिक तरङ्ग धेरै दिन पछाडि सुन्न सक्नुहुनेछ र अन्य श्रोताहरू तपाईँहरू चाहिँ नमस्ते युकेसँग जोडिनु हुनेछ। ब्रेल लाइफको प्रस्तुति हो। तपाईँहरू सम्पूर्णको बाँकी समय सुखद रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्। हामी भोलि भेट्नेछौँ। भोलि भने प्रभातकालीन आवाज कार्यक्रममा म उपस्थित हुनेछु। मेरो अलिकति व्यक्तिगत व्यावहारिक काम परेकाले लाल शाही दाजु र मेरो कार्यक्रम साटासाट भएको छ। तपाईँहरूले भोलि मझेरी कार्यक्रममा लाल शाही दाजुलाई पाउनुहुनेछ भने म प्रभातकालीन आवाजमा आउनेछु। भोलि बिहानसम्म तपाईँको समय सुखी रहोस्, सुखद रहोस्। नमस्ते, बाबा।

0: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि आज दिउँसो 1 बजे प्रदेश सभा बैठक बोलाइएको छ। गत बिहिबार मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले आज प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो। तर विश्वासको मत लिन अघि विपक्षी दलको व्हिप र सत्ता साझेदार दलभित्रै असन्तुष्टिका कारण उहाँलाई बहुमत पुर्याउन चुनौती देखिएको छ। मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्ना प्रदेशसभा सदस्यलाई व्हिप जारी गरेका छन्। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टीले भने आफ्ना 26 जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न व्हिप जारी गरेको छ। मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितिको निर्देशन सहित विश्वासको मतको पक्षमा मतदान गर्न व्हिप लगाएको छ। हाल 104 सदस्यीय बागमती प्रदेशसभामा सरकार टिकाउन 53 सांसदको समर्थन आवश्यक पर्छ। नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा गत 4 भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री नियुक्त हुँदा थापालाई 63 सांसदको समर्थन थियो, तर विश्वासको मत लिने समयसम्म सत्ता समीकरणमा फेरबदल र चुनौती देखिएको छ। आज कोशीका मुख्यमन्त्री हिम्मत कार्कीले पनि प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। कांग्रेसले भदौ 3 सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लाग्नु भएको हो। उहाँ मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो। 93 सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा 47 सांसदको आवश्यकता पर्छ। कोशीमा एमालेका 40 र नेकपाका 17 सांसद छन्। कांग्रेसका 29, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुख सहित 5 जना र जनता समाजवादी पार्टी नेपालका 1 जना सांसद छन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सचिवालयले भट्टराईलाई जोडेर पुराना सामग्री तोडमोड गरी सामाजिक सञ्जालहरूमा पोस्ट गरेको पाइएको भन्दै आपत्ति जनाएको छ। त्यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरू र उनीहरूले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खाताहरूमाथि सरकारले गम्भीर निगरानी, अनुसन्धान र कानून बमोजिम कड़ा कार्यवाही अघि बढ़ाउन भट्टराईको सचिवालयले विज्ञप्ति मार्फत आग्रह गरेको छ। पुराना भिडियो तथा अभिव्यक्तिहरूलाई तोडमोड गर्ने, भ्रामक तस्वीर र पोस्ट बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने र धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने गतिविधि भइरहेको प्रति ध्यान आकर्षण भएको जनाउँदै त्यस्ता समाचार भिडियोमा कुनै सत्यता नभएको पनि विज्ञप्ति मार्फत स्पष्ट पारिएको छ। म्याग्दीमा गत आर्थिक वर्षमा 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजनामध्ये 19 योजना सम्पन्न भएका छन्।
1: एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजनामध्ये 19 योजना सम्पन्न भएका छन्। यी योजनाका लागि 1,40,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा 1,10,00,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल र पर्खाल निर्माण भएका छन्। मालिका गाउँपालिका 7 बीमको डाँडागाउँमा 520 मिटर पक्की पदमार्ग र प्रभुचेलामा आश्रयस्थल निर्माण भएको छ। बेनी, मंगला, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पनि पदमार्ग बनेका छन्। चालू आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले 24 योजनाका लागि 1,85,00,000 रूपियाँ बजेट दिएको छ। ती योजनाको सर्वेक्षण र लागत अनुमान तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।
0: बेलायती प्रधानमन्त्री एन्डी बर्नहम आफ्नो पहिलो वैदेशिक भ्रमणको सिलसिलामा आज किप पुग्दै हुनुहुन्छ। युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा उहाँ त्यहाँ जान लाग्नु भएको हो। थप जोन एडलीबाट।
2: The Prime Minister's travelled to Kyiv to reiterate the UK's unwavering support for the Ukrainian people. He'll tell them the UK is four square behind Ukraine's independence and Russia's threats only strengthen the UK's resolve. To underline the strength of this commitment, the Prime Minister is set to announce that the government's agreed defence firm MBDA can release classified information on UK components for the long-range missile Scalp as Ukraine and France look to establish assembly lines in Ukraine. The missile is the French-produced version of the UK's Storm Shadow, with both using shared French and British technology.
0: पूर्वी युक्रेन र कब्जा गरिएको क्रिमिया नजिकैका रुसका दुई क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण भएको छ। क्रास्नोदारमा त्यहाँका गभर्नरका अनुसार खसेका अवशेषहरूले लाग्दा दुई बालबालिकाको मृत्यु भएको छ। अले म्याकुनोनको यो रिपोर्ट।
3: Ukraine appears to be continuing its nightly campaign against Russian infrastructure used to support Moscow's war effort. In Krasnodar, the Russian retail group Azon says it's dealing with a fire after its logistics hub was struck by Ukrainian drones. The regional governor says falling drone debris, a result of air defence operations, also hit residential buildings and a children's centre, where the two children were killed. The neighbouring Stavropol region has...
4: एफबीएस गोरखा रेडियो।

नया अभ्यास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता। सोमबार हामी भगवान शिवका विविध स्वरूपहरूका साथमा मूल रूपमा भगवान शिवकै उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर अर्धनारीश्वर आशुतोष औडर दानी भगवान शिव हामीसँग प्रसन्न हुनुहोस् र हामीलाई मनोवाञ्छित फल प्रदान गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र कुनै न कुनै विषय बिन्दुको आश्रय लिएर हामी चर्चा गर्ने गर्दछौँ। जीवन र जगतको चर्चा नै मनुष्यको एउटा गम्भीर र अन्तिम कर्तव्य हो भनिएको छ। त्यसैलाई नै सत्सङ्गको नामले बुझ्ने गरिन्छ र वास्तवमा त्यो शास्त्रसँग आश्रित रहेर गरिन्छ र त्यो शास्त्र अनेक हुन सक्छन्। लोकशास्त्र, वैदिक शास्त्र, लौकिक शास्त्र, पारलौकिक शास्त्र, राजसी, तामसी र सात्विक शास्त्र, शास्त्रका अनेक भेदहरू छन्। तर पनि हामी कुनै न कुनै शास्त्रलाई सात्विक शास्त्रको आश्रय लिएर अगाडि बढ्ने चेष्टा गर्नुपर्दछ भन्ने मान्यतामा अडिग छौँ र हामीले हाम्रो बुद्धिले भ्याएसम्म सात्विक शास्त्रहरूकै आश्रय लिने चेष्टा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आजको यस कार्यक्रममा कवि लेखनाथ पौडेललाई सम्झने एउटा सम्झना आएको छ, त्यसैले उहाँकै केही यी चर्चाहरू गरौँ जुन बुद्धि विनोदको नामले प्रसिद्ध छ। बुद्धिको विनोद अर्थात् बुद्धिलाई रमाइलो हुने कुरा, तर आदरणीय श्रोता, यो बुद्धिलाई तिखार्ने विषय पनि हो र यसले मनुष्यलाई आफ्नो मार्गमा प्रवृत्त गराउने पनि सामर्थ्य राख्दछ। त्यसैले यी लेखनाथ कवि जो गहिरो धरातलमा उत्रिएर काव्यको रचना गर्ने गर्दछन् भनेर भनिएको छ र यी निकै शास्त्रका अध्येता पनि मानिन्छन् र उनलाई कवि शिरोमणिको रूपमा मानिएको छ। त्यो पदवी हाम्रो नेपाली समाजले परम्पराले दिएको छ। शिरोमणि, शिरमा राखेको मणि, एउटा गहना, एउटा विशेष सम्पत्ति, एउटा विशेष हाम्रो पहिचान। त्यसैले आदरणीय श्रोता, यस्ता महान कवि, साहित्यकार र वास्तवमा दार्शनिक भनेर पनि भनिन्छ, उहाँले के यो व्यवस्थालाई हेर्नुभयो र कसरी यो बुद्धि विनोद जस्तो एउटा सामान्य काव्य तर दार्शनिक चिन्तनले भरिएको रचना गर्न पुग्नुभयो र त्यसमा कस्ता विषयहरू राख्नुभएको छ, त्यसैको सेरोफेरोमा रहेर हामी पनि केही बुद्धिका विनोदहरूलाई सुन्ने जमर्को गरौँ। आदरणीय श्रोता, कवि लेखनाथ भन्नुहुन्छ, स्वयं निराधार विषय टनाटन असङ्ख्य ब्रह्माण्ड खडा गरिकन जगत जमायो कुन कर्मीले किन तँलाई मालुम छ कि यो कुरा मन कदापि कति नलगाई ठक्कर ग्रहादिलाई दिनहुँ निरन्तर घुमाउने को छ खडा भइकन तँलाई मालुम छ कि यो कुरा मन। वास्तवमा यो एउटा दार्शनिक चिन्तनको विषय हो, यो एउटा आश्चर्य लाग्दो अवस्था पनि छ जसले यी कुराहरूलाई मनन गर्ने गर्दछन्। निराधार विषय टनाटन, कुनै आधार छैन तर ब्रह्माण्डमा अनेकौँ ग्रह नक्षत्र आदिका रूपमा विभिन्न पिण्डहरूका रूपमा पृथ्वी पनि काहीँ लड्किरहेको छ, अनेकौँ असङ्ख्य त्यस्ता छन् भनिन्छ। वास्तवमा त कसरी त्यस्ता ब्रह्माण्डहरू खडा गरेर त्यसमा यो जगतलाई कसले जमायो, कुन कर्मीले बनायो र कसरी बनायो, यो वास्तवमा एउटा गम्भीर दार्शनिक विषय हो र यो अहिलेसम्म सुल्झिएको छैन र सुल्झिने पनि छैन। तर आस्तिकहरूका लागि यसको निर्माता भगवान हुनुहुन्छ र भगवानले नै यो सबै कर्म गर्नुभएको हो भन्ने कुरामा दुई मत छैन। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा कवि लेखनाथका केही बुद्धि विनोदका यी बुद्धिका विनोदहरूको चर्चा गर्दैछौँ र आदरणीय श्रोता, हामी यसको केही पद्यहरूको श्रवण गरिरहेका छौँ र केही यसका तात्विक कुराहरूको पनि चर्चा गर्दैछौँ। तर हाम्रा चर्चाभन्दा रसिला कविका पद्यहरू नै छन्। त्यसैले पद्यहरूको मूल मर्मको रस कविहरूले नै लिन्छन्, तर श्रोताहरू पनि रस लिन अति माहिर हुन्छन्। तर त्यसमा वक्ता उत्कृष्ट हुनुपर्दछ, तर यहाँनिर वक्ता उत्कृष्ट छैन, केवल भरियाले भारी बोके जस्तो तपाईँ समक्ष यी पद्यहरू पस्किरहेको छु। यसमा न लय छ, न सुर छ, न ताल छ, न छन्दकै कुनै महिमालाई मैले जानेको छ। त्यसैले म केवल पढिरहेको छु, तपाईँ मिलाएर यसको रसास्वादन गरिरहनु भएको छ यही मानिरहेको छु। र कवि भन्छन्, स्वभाव धर्मादि जुदा जुदा धरी, विशाल यो विश्व विषय थरी थरी, कसो हुँदा जीव जमे कडो रन, तँलाई मालुम छ कि यो कुरा मन, अशेष आब्रह्म पिपीलिका तक, शरीर एकै उही पाञ्च भौतिक, परन्तु भोग्यादि घटी बढी किन, तँलाई मालुम छ कि यो कुरा मन, झिलिक्क झिल्के बिजुली सरी सब, तुरुन्त छोडी कन जीवनोत्सव, अहो कति जीव गए कहाँ किन, तँलाई मालुम छ कि यो कुरा मन, बुढो पुरानो बदली प्रतीक्षण, नयाँ नयाँ सृष्टि विषय टनाटन, सजाउने को छ मजा लिइकन, तँलाई मालुम छ कि यो कुरा मन, कति मजस्ता उहिले बितिसके, कति सुतेका छन् बाँचुला मके, भनी कुनै कति नआत्तिने किन, तँलाई मालुम छ कि यो कुरा मन, समस्त सृष्टि स्थितिका नियामक, बिरिन्ची नारायण शङ्करादिक, कहाँ बसेका छन् गुप्त भइकन, तँलाई मालुम छ कि यो कुरा मन, अहो उनै जीव कुनै ती देवता, कुनै घुमेका गुहुमा यताउता, कहाँ गयो ईश दया निकेतन, तँलाई मालुम छ कि यो कुरा मन। आदरणीय श्रोता, कविले केही न केही नबुझी, केही न केही गहिराईमा गएर नसोची कसरी लेख्न सक्छन् र यति गहिराईमा गएर लेख्नेको हृदयमा भलै उनले आफूलाई त्यसरी नबताउन्, तर त्यहाँ एउटा गम्भीर आस्तिकताको दलदल अवश्य पनि हुन सक्दछ। त्यस्तो गहिराईबाट डुबेर निक्लिएका यी बाढीहरू साहित्य जगतमा त मर्मस्पर्शी छँदैछन्। वास्तवमा मनुष्यहरूलाई आफ्नो मार्गदर्शन गराउनका लागि ठुलो ज्ञानका भण्डारहरूका रूपमा पनि यिनीहरू रहेका छन्। त्यसैले यिनीहरूको श्रवणबाट जो रसास्वादन गर्न सकिन्छ साहित्यिक रूपमा, त्यसै गरी ज्ञान आर्जनका लागि पनि यी भयङ्कर ज्ञानका खानी छन् भनेर बताइएको छ। त्यसैले त्यस्ता महान कवि लेखनाथ हाम्रा लागि सदैव ज्ञानका एउटा उपदेशकका रूपमा रहिरहनेछन्। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौडेलद्वारा रचित बुद्धि विनोदका केही पद्यहरूको चर्चा गरिरहेका छौँ। पद्य नै रसिला छन्, त्यसमा चर्चा मिसाएर त्यसलाई धुमिल बनाउनुभन्दा म केही पद्यहरू तपाईँ समक्ष पस्कन्छु। जहाँ दसैँद्वार सदा खुला छन्, अहो उही प्राण समीर भाजन, फुसु फुसु सास नसिद्धिनु किन, तँलाई मालुम छ कि यो कुरा मन, अनादि संसार विषय कुनै दिन, जताततै स्त्री जति शून्य भइकन, नजन्मनु केवल पुरुषै किन, तँलाई मालुम छ कि यो कुरा मन, गुटुमुटु भइकन गर्भ जालमा, बसी कठै अञ्जली जोरी भालमा, कराउँदा बन्धुहरू थिए कुन, तँलाई मालुम छ कि यो कुरा मन, झलक्क देखि निज कर्म पद्धति, उजार भई ईश्वरको गरी नति, उहाँ गरेको कुन हो निवेदन, तँलाई मालुम छ कि यो कुरा मन, थियो जति गर्व विषय विरक्तता,
यो सबै त्यो जन्मेपछि कता हुँदैन कति पनि सम्झना किन तँलाई मालुम छ कि यो कुरा मन परत र यस्तो छ यसो गर्यो भने यसो यसो हुन्छ भनेर देखने नआउने कोही पनि यहाँ किन तँलाई मालुम छ कि यो कुरा मन पराशर व्यास वशिष्ठ जैमिनी सुकादि जो जो पहिले भए मुनि गए ती के काम गरी कहाँ छन तँलाई मालुम छ कि यो कुरा मन जमाई साम्राज्य बसे निपासन प्रजा खुसी पारी हुकुम चलाउन चटक्क छोडी किन ती पसे बन तँलाई मालुम छ कि यो कुरा मन आदरणीय श्रोता कविले धेरै चिन्तन गर्नुभएको छ र उहाँलाई अनेकौँ प्रश्नहरू आएका छन् र तिनका उत्तरहरू वास्तवमा जसले प्राप्त गर्दछ ती शान्त हुन्छन् कविले त्यसका उत्तरहरू प्राप्त गर्नुभयो कि भएन यो त हामी भन्न सक्दैनौँ तर प्रश्नहरूको जो गहिराइ छ कवि निकै तल जानुभएको देखिन्छ र यति तलबाट ल्याएका यी रत्नहरू जो कसैले गएर ल्याउन सक्दैन त्यसैले कसैले ल्याएका हुन्छन् र ती रत्नहरूको पारखीहरूले आफ्नो धन खर्च गरेर ती रत्नहरूको आभूषणका रूपमा ग्रहण गरेर उपयोग गर्ने गर्दछन् त्यसै गरी यी कविले निकै गहिराईमा पुगेर ल्याएका रत्नरूपी यी चिन्तनहरू हामी पनि रसास्वादन गर्ने अवसरबाट चुकेनौँ यसका लागि कविलाई धन्यवाद दिँदै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु हवस् त आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ तपाईँको आजको दिन शुभ रहोस् ओम शान्ति शान्ति शान्ति नमस्कार।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई अनि युरोपवासीलाई पनि शुभ बिहानीको कामना र अन्य ठाउँमा न्यानो न्यानो नमस्कार। आज सोमबारको बिहानी शोलाई हामीले सुरुवात गरेका छौँ योगेश नेपाली अनि साथीहरूले गाउनुभएको गीतबाट, देशभक्ति भावनाले भरिएको गीतबाट सधैँ कार्यक्रमको सुरुवात हुने गर्छ र आज पनि भइसकेको छ। म आशा उपस्थित भएको छु यहाँहरूसँगै आज 9 बजीसम्म रहनको लागि। बिहानको 6:39 मात्रै गएको छ, अहिले 6:30 हाम्रो भेटघाट सुरु हुन्छ र 9 बजीसम्म हामी साथै रहने गर्छौँ। आशा गर्छु तपाईँ रहनुहुनेछ साथै र लेख्दै गर्नुहुनेछ। कस्तो हुनुहुन्छ? आशा गर्छु जाति नै हुनुहुन्छ पक्कै पनि, र जे गर्दै हुनुहुन्छ राम्रो गर्दै हुनुहुन्छ। छुट्टीमा हुनुहुन्थ्यो भने राम्रो छुट्टी मनाउनु भयो होला, र अब छुट्टी मनाउनको लागि जाँदै हुनुहुन्छ कतै अथवा घरमै बसेर पनि मनाउँदै हुनुहुन्छ भने पनि तपाईँको प्लान एकदमै राम्रो भइसकेको छ होला। र यो एक हप्ताको अन्तरालपछि हजुर आउनु पाउँदाखेरि एकदमै खुसी लागेको छ तपाईँसँग भेट्न पाउँदाखेरि। यसो त यो छुट्टी कसरी बित्छ भन्ने कुरा नै कस्तो हुन्छ भने, छुट्टी भनेको झन् एकदम छिटो छिटो बित्यो जस्तो लाग्छ कि, छिटो छिटो छुट्टी सकिए जस्तो लाग्ने, होइन कतै गए पनि छिटै छिटै सकिएर घर फर्किए जस्तो लाग्ने, यस्तै यस्तै। एनिवे एकदम वन्डरफुल रह्यो एक हप्ता मेरो, तपाईँको पक्कै पनि त्यस्तै भइरहेको छ होला भन्ने सोचाइ राखिरहेको छु र आशा गर्छु लेख्दै हुनुहुन्छ। अब आज सोमबारको दिनको कार्यक्रमलाई अगाडि बढाउनेछौँ हामीले महेश काफ्ले र मेलिना राईले गाउनुभएको प्रस्तुत गीतबाट।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

गणेश पुनले गाउनु भएको गीत हामीले सुनिरहेका थियौँ. गङ्गा थापाको सङ्गीतमा तयार भएको यो गीत अहिले यो बिहानीको समयमा सुन्यौँ. समय बिहानको 6:50 गएको छ. अहिले बिहानको अब एउटा गीत फेरि सुन्दै हामी समाचारतिर लाग्छौँ एकैछिनमा. अहिले चाहिँ समय अब 10 बाँकी रह्यो 7:00 लागि. 7 समाचार हुन्छ होइन. समाचारपछि मौसमको चर्चा गर्नेछु म डिटेलमा, र मौसम अनि यस्तै मौसम बाहेक अन्य विभिन्न हाम्रो सरसामग्रीहरू हुन्छन्. सदा झैँ हाम्रो एज युजल नर्मल सरसामग्रीहरू नै लिएर उपस्थित भएको छु. आज पनि एक हप्ताको अन्तराल पश्चात म आशा स्ल्यास फुलमाया अनि 8 पनि सँगै रहन्छु तपाईँसँगै. र 8 चाहिँ पहिले न्युज पेपरका हेडलाइनहरू हुनेछन् अनि त्यसपछि चाहिँ हामी आज कुराकानी सुन्छौँ. आजको कुराकानीमा सिग्नल पारु राई हुनुहुन्छ अनि उहाँ चाहिँ यो भाग एक भाग दुई कुराकानी छ आज सिग्नल पारु राई सँग गरेको. रोयल कोर्प्स अफ सिग्नल्समा कार्यरत हुनुहुन्छ उहाँ र त्यहाँ कार्यरत रहनु भएको यो कुराकानी हुन्छ. र भोलि भने यही त्यही समयमा सोही समयमा फेरि अन्य कुराकानी खुकुरी गल्फ च्याम्पियनसिपको बारेमा कुराकानी हुन्छ. योगजीले गर्नुभएको छ यी कुराकानीहरू आज भोलिको समयमा हामी 8 समयमा सुन्नेछौँ. र प्रतीक्षा गर्दै गर्नुहोला, म सुनाउनेछु पक्कै पनि यहाँहरूलाई कुराकानीहरू. र तपाईँ पनि केही भन्न चाहनुहुन्छ भने मोस्ट वेलकम, एकदमै तपाईँलाई स्वागत गर्न चाहन्छु हाम्रो आजको यो कार्यक्रम नमस्ते युकेमा. र आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 8 हो. भदौ महिनाको 8 दिन आज सोमबारको दिन, र यता अगस्त महिनाको भने 24 हो. 24 सन् 2026 दिन, र अब अगस्त महिना सकिने एक हप्ता बाँकी छ. नेक्स्ट विक आजकै दिन सकिन्छ भन्नु पर्यो. र क्यालेन्डरमा हेर्दाखेरि जनै पूर्णिमा, रक्षाबन्धन, क्वाटी पुण्य होइन आउनै लाग्यो. 4 मात्रै बाँकी रहेको छ क्वाटी पुण्य रक्षाबन्धन आउनको लागि. यही शुक्रबार हो, हामी सँगै मनाउनेछौँ होइन तपाईँ हामीसँगै. त्यसपछि गाई जात्रा सुरु हुन्छ नेपालमा, काठमाडौँ नेपालमा उपत्यकाभित्र 5 होइन. शनिबारको दिन पर्छ रोपाई जात्रा छ. आउने दिनहरूमा आइतबारको दिनमा चाहिँ रोपाई जात्रा हेरिरहेको देखिरहेको छु म. कृष्ण जन्माष्टमी आउनै लाग्यो, 11 बाँकी रहेको छ श्रीकृष्णाष्टमी जन्मदिन होइन. र नेपाली क्यालेन्डर अनुसार कुशे औँसी अर्थात् पिता सम्मान दिवस, बुबाको मुख हेर्ने दिन आउनको लागि 18 बाँकी रहेको छ, 11 पर्छ. त्यसपछि चाहिँ तिजको दर खाने दिन आउँछ, 13 दिनमा तिजको दर खाने दिन छ. भदौ महिनाको 28 पर्दछ तिज खाने, तिजको दर खाने दिन. अब दर

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: 12 दुई वर्ष बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपीले घटनामा आफूसँगै अर्का एक व्यक्ति पनि संलग्न रहेको खुलासा गरेका छन्। आरोपी भनिएका नाबालकको बयानको भिडियोमा उनले आरोप स्वीकारेका छन्। तर बालिकामाथि बलात्कार र हत्यामा आफू मात्र नभएर थप अर्का व्यक्ति संलग्न रहेको उनले बताएका हुन्। सिमरा चोकमा घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो भएको उनको दावी छ। बालकले आफूलाई प्रदीप खड्का नाम गरेका साथीले उक्साएको पनि बताएका छन्। बालिकासँग दुवैजनाले आपराधिक क्रियाकलाप गरेको र बालिका बेहोस भएपछि प्रदीप भागेको उनको भनाइ छ। प्रहरीले पनि अहिलेसम्म अनुसन्धानका क्रममा उनै किशोर र छिमेकी प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ। आरोपी बालकले नाम लिएपछि प्रदीप बारे व्यापक चासो उत्पन्न भएको छ। बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यका सहित विभिन्न जिल्ला भई बहने ससाना नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ गोर्खा, लमजुङ, कास्की पर्वत, म्याग्दी, बागलुङ र आसपासका जिल्ला भएर बग्ने ससाना नदीहरूमा वहाव उल्लेख्य बढ्नेछ। यी नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ। यस्तै भोलि र पर्सी गण्डकी तथा लुम्बिनी प्रदेश भई बग्ने केही ससाना नदीहरूमा पनि वहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। लगातार बढेको सुनको भाव आज पनि 3,200 रुपियाँले उकालो लागेको छ। आज तोलामा 3,200 रुपियाँले बढेर तोलाको 3,22,700 पुगेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। हिजो तोलाको 2,800 रुपियाँ बढेर 3,19,500 कायम भएको थियो। आज सहित कारोबारको चार दिनमा सुनको भाव तोलामा 18,600 रुपियाँले बढ़िसकेको छ। गएको माघ 15 गति सुनको भाव तोलामा 20,500 रुपियाँले बढेर 3,39,300 रुपियाँ पुगेको थियो। नेपाली बजारमा त्यो नै अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। आज चाँदी भने घटेको छ। हिजो तोलामा 10 रुपियाँले घटेर चाँदीको भाउ आज पनि तोलामा 10 रुपियाँले नै घटेको र 4,965 रुपियाँमा कायम रहेको महासंघले जनाएको छ। चोरिएको स्कुटर लिएर राइड स्टियरिङ एप मार्फत सवारी चलाउने एकजना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चोरी आरोपमा झापा दमक नगरपालिका 7 39 वर्षीय सरोज खनाललाई पक्राउ गरेको एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। उनलाई ट्राफिक प्रहरीले काठमाडौँ नयाँ बस पार्कको होटलबाट पक्राउ गरेको हो। उनी राइड सेयरिङ एपमा चालकको रूपमा काम गर्दै आएका थिए। नक्सलबाट भक्तपुर दरबार स्क्वायर जाने क्रममा यात्रुले ल्यापटप रहेको झोला स्कुटरमा बिर्सिएपछि चालक सम्पर्कविहीन भएको थिए। खोजीका क्रममा ट्राफिक प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले अर्कै व्यक्तिको आईडी मार्फत राइड सेयरिङ चलाउँदै आएको पनि खुलेको छ। उनले चलाउँदै गरेको स्कुटर पनि चोरीको भएको खुलेको एसपी सुवेदीले बताउनु भएको छ। पूर्वी युक्रेन र कब्जा गरिएको क्रिमिया नजिकैका रुसका दुई क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण भएको छ। क्रेसोदारका गभर्नरका अनुसार खसेका अवशेषहरूले लाग्दा दुई बालबालिकाको मृत्यु भएको छ।
4: Ukraine appears to be continuing its nightly campaign against Russian infrastructure used to support Moscow's war effort. In Krasnodar, the Russian retail group Azon says it's dealing with a fire after its logistics hub was struck by Ukrainian drones. The regional governor says falling drone debris, a result of air defense operations, also hit residential buildings and a children's center, where the two children were killed. The neighboring Stavropol region has also reported a Ukrainian drone attack targeting an industrial zone in the city of Nyevanamuisk.
3: पानी पहिरो प्रभावित नागरिकको उपचारमा स्वास्थ्यकर्मी अभाव भएको गुनासोपछि कर्णाली प्रदेश सरकारले जाजरकोटको बेरी नगरपालिका 2 रेसाङमा 4 चिकित्सक परिचालन गरेको छ। प्रभावित नागरिकलाई घटनास्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको हो। स्वास्थ्य सेवा कार्यालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव हुँदा उपचार तथा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको जानकारी गराएपछि प्रदेश सरकारले चिकित्सक पठाएको हो। पानी पहिरोका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएर अस्थायी आवासमा बसिरहेका बेला स्वास्थ्य संबंधी समस्या देखिन थालेपछि तत्काल चिकित्सक परीक्षण गर्न माग गरिएको थियो। यसपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले चारजना चिकित्सकको टोली रिसाङमा खटाउनु भएको हो। रोल्पामा नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विभिन्न जिम्मेवारीमा रहेका 13 जना नेताहरूले पार्टी छाडेका छन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, गुड मर्निङ, फेरि पनि स्वागत गर्छु आज बिहानीको यो सो नमस्ते युकेमा। म आशा लासफुलमाया यहाँहरूसँगै 9 बजेसम्म रहनेछु। अहिले बिहानको 7:11 गएको छ यहाँ स्थानीय समय। नेपालमा दिउँसोको 12 बज्नको लागि 4 मिनट बाँकी छ भने ब्रुनाई र हङकङतिर अहिले दिउँसोको 2:11 गएको छ। बेलायतको मौसमको चर्चा हामी यतिखेर गर्ने गर्छौँ बिहानको समयमा। सो अब मौसमको चर्चा गर्नुपर्दाखेरि चाहिँ अहिले शीतल छ, चिसो चिसो फिलिङ पनि भइरहेको छ। हामी कहाँ चाहिँ यो अलिकति उत्तर पूर्वी हावा आएको छ, उत्तर भेग हुँदै पूर्वी हावा, त्यसले गर्दा अलि चिसो चिसो फिल भइरहेको छ। र अब आउने दिनहरूमा चिसो चिसो नै हुन्छ, अलिकति वेट एन्ड विन्डी मौसमहरू पनि छन् चार्टमा हेर्दाखेरि। तर सुरुमा चाहिँ अहिले सुरुमा चाहिँ यो साता सुरुमा चाहिँ न्यानो नै रहन्छ र एक किसिमले सेटलमा हुन्छ मौसम। हावापानी हुरी त्यस्तो केही पनि हुँदैन। तर यो मिड विकदेखि यही साता, अब साताको मध्यदेखि चाहिँ फेरि वेट एन्ड विन्डी मौसम सुरुवात हुन्छ। पानी पर्ने, हावा चल्ने, कतिपय ठाउँमा एकदमै सार्प पानी पर्ने र हामीलाई जहाँ जहाँ एकदमै धेरै पानी चाहिएको छ नि पानी मजाले पर्ने हो, यस्तो स्थितिहरू चाहिँ आउँदैछन्। र अब यता फेरि हामीले अस्ति एल निनोको पनि कुरा गरेका थियौँ। पेसिफिक ओसन प्रशान्त महासागरमा चाहिँ हुन त यो युकेभन्दा धेरै टाढा छ, धेरै टाढा, हजारौँ कोस टाढा भए पनि त्यसको असर पनि यो एल निनो जुन चाहिँ त्यहाँ विकास भइरहेको छ 2026 सालमा, यसको असर 2027 सालसम्म रहन्छ भनिन्छ। र यो त्यहाँ तातोपना भइरहेको छ कि खासमा के भयो के हो भने यो एल निनो भने हामी सुन्छौँ होइन, र यो चाहिँ उता अमेरिका नजिक को पेसिफिक ओसन बिचमा भनौँ न, र यो चाहिँ कस्तो भने खासमा त्यहाँ भएको पानी हावासँगै त्यहाँ चाहिँ हावा चाहिँ कसरी चल्छ भने पूर्वबाट पश्चिमतिर चल्छ हावा पेसिफिक ओसनमा। तर कहिलेकाहीँ चाहिँ के हुन्छ भने त्यो हावा कहिलेकाहीँ त्यो हावा चाहिँ चल्दैन, पूर्वदेखि पश्चिमसँग चल्दैन, कहिलेकाहीँ पश्चिमदेखि पूर्वतिर चल्न थाल्छ हल्का हल्का। र यस्तो बेलामा चाहिँ के हुन्छ भने त्यहाँको पानी तातिन्छ। प्रशान्त महासागर पेसिफिक ओसनको एउटा लाइन हुन्छ, सबै ठाउँमा होइन एउटा लाइन छ कि त्यो घुम्ने बाटो, यो हावा चल्ने बाटो, त्यहाँनिरको पानी चाहिँ मजाले तातिन्छ र यो तातोपनाले गर्दाखेरि त्यसले असर गर्छ अरू अरू ठाउँलाई, त्यहीँ वरपरकालाई धेरै असर गर्छ। जस्तो भयो जस्तो कहाँनिर भनेपछि यो पेरु भयो, इक्वेडरतिर भयो, त्यतातिर अलिक बढी फ्लडिङ हुने, ल्यान्डस्लाइड हुने, पहिरो जाने त्यस्तो सम्भावनाहरू धेरै हुन्छ भने अस्ट्रेलियातिर त्यतातिर पनि अब ड्राउट सुक्खापना हुने होइन, अनि वाइल्ड फायरहरू आगलागीहरू हुनसक्ने, सुक्खा भएपछि आगलागी हुने सम्भावना धेरै हुन्छ। इभन अमेरिकाको सबैलाई त होइन, केही भूभागलाई पनि यसले असर गर्छ एकदम धेरै, त्यहाँनिर चाहिँ हावाहुरी आँधी आउन सक्ने होइन, यसको असर ग्लोबली हुन्छ। केही केही असरहरू सबै ठाउँमा नभए पनि हल्का हल्का विश्वव्यापी रूपमा हुने गर्छ। र मेट अफिसले भनेअनुसार चाहिँ यहाँनिर यहाँ बेलायतमा पनि यसले असर गर्छ र यसको असर चाहिँ कस्तो हुन्छ भने एकदम ज्यादा त होइन तर पनि चाँडै यो अटम महिना, अब यो अटममा चाहिँ कस्तो भने यस यो अटम सुरु हुने होइन, अब चिसो हुने र चाँडै विन्टर हुने, अटममा वेट एन्ड विन्डी स्टोमी होइन, विन्टरमा पनि चाँडै विन्टर हिउँद चाँडै सुरु हुने चिसोपना र अब वेट एन्ड विन्डी समयहरू हुन्छन् यसले गर्दाखेरि भन्ने चाहिँ यहाँ आएको छ। पानी पर्ने होइन र अलि बढी मेघ गर्जनसहित पानी पर्न सक्ने सम्भावनाहरू यहाँ बेलायतमा रहेका छन्। यसैको कारणले गर्दाखेरि हजुर मेट अफिसले चाहिँ त्यो भनेको छ, एल निनोको असर यहाँ अलिकति हुनसक्छ बेलायतमा पनि भन्ने कुरा। हजुर अब वेट एन्ड विन्डी अटम सिजन आउँदैछन् यस हिसाबले। मौसम अब आज चाहिँ के छ त, आज त्यस्तो छैन, आज वेट एन्ड विन्डी छैन, आज मजाले घाम लागेको छ धेरै ठाउँमा र न्यानो न्यानो पर्फेक्ट समय पनि छ भन्नु पऱ्यो। एकदम चिसो पनि होइन होइन, एकदम गर्मी पनि होइन, ठिक्क छ। र इङ्ल्यान्डको दक्षिणी भेगमा पूर्वीय चिसो हावा चलिरहेको छ आज, धेरै ठाउँमा सुक्खा हुन्छ, घमाइलो हुन्छ। तर अलिकति स्कटल्यान्डको उत्तरी भेग र इङ्ल्यान्डको केही पूर्वीय भेगमा चाहिँ बादल लाग्छ। यता नर्विचतिर इस्ट एङ्ग्लियातिर चाहिँ हल्का पानी पर्न सक्छ बादलसँगै।
यसका अलावा सबै ठाउँमा सुक्खा नै हुन्छ आज र तापक्रम हेर्दाखेरि लन्डन एरियामा 22 डिग्री सेल्सियस, कार्डिफतिर आज म्याक्सिमम भनेको 25, अनि उता माथि लिभरपुल र बर्मिङहामतिर 23 डिग्री सेल्सियस हुन्छ भने स्कटल्यान्डमा चाहिँ 17 देखि 22 डिग्री सेल्सियसको तापक्रम हुन्छ आज म्याक्सिमम टेम्परेचरको कुरा गर्नुपर्दाखेरि। अब यो आज भयो सोमबारको दिन। अब भोलिको दिन हेर्दाखेरि भोलि फेरि इङ्ल्यान्डको दक्षिणी भूभाग कार्डिफतिर पनि इभन बादल लाग्ने, इङ्ल्यान्डको उत्तर दक्षिणी भेगतिर अलिअलि पानी पर्ने सिचुएसन हुनसक्छ हल्का मात्रै। नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड अनि उत्तरी इङ्ल्यान्डमा पनि भोलि बादल लाग्छ र वेल्स र मध्य इङ्ल्यान्डमा चाहिँ मजाले घाम लाग्छ फेरि र साउथ इस्टमा पनि घाम लाग्छ भोलि फेरि पछि दिउँसो चाहिँ। र तापक्रम अलिकति बढ्छ, लन्डनमा 24 डिग्री सेल्सियस भोलि र कार्डिफतिर 24, इभन लिभरपुल र बर्मिङहामतिर पनि 24 डिग्री सेल्सियस हुन्छ भोलि। तापक्रम भने बेलफास्टतिर 20, माथि स्कटल्यान्डतिर 17 देखि 19 डिग्री सेल्सियसको तापक्रम हुन्छ। यो भोलिको कुरा भयो। त्यसपछि अलिअलि पानी चाहिँ बिस्तारै चार्टमा छ, अलिअलि गर्दै आउँदैछ, दक्षिणी भेगतिरबाट पानी आउँदैछ र त्यो बुधबारतिर अलि थोरै थोरै आइपुग्छ भन्नु पऱ्यो। बुधबार चाहिँ बादल लाग्छ है इङ्ल्यान्डको दक्षिणी भेगतिर, अलिअलि वेल्समा भयो, अलिअलि इङ्ल्यान्डको उत्तर पूर्वी भेगतिर चाहिँ घाम लाग्ने सम्भावना देखिन्छ। अरू ठाउँमा बादल छ, पानी पनि पर्छ, नर्दर्न आयरल्यान्डतिर पनि, इङ्ल्यान्डको मध्य भूभागतिर, इस्ट एङ्ग्लियातिर भयो पानी देखिन्छ यो बुधबार चाहिँ, अनि घाम पानी फेरि पछि घाम पानी हुने सम्भावना छ। तापक्रम बुधबार 26 डिग्री सेल्सियस हुँदो रहेछ है लन्डनमा, अरू ठाउँमा 25 डिग्री सेल्सियस, यता इङ्ल्यान्डमा कार्डिफतिर, माथि स्कटल्यान्डमा 17 देखि 20। मौसम यस्तै नै छ, त्यसपछि चाहिँ पानी पर्ने पानी देखेको छु चार्टमा। बिहिबार मजाले पानी आउने रहेछ। अहिले यति नै गरौँ, अब नजिकै आउँदाखेरि फेरि अरू चर्चा गर्दै जाउँला। गीत सुनाऊ आउनुहोस्, द एलिमेन्ट्सको गीत छ।

0: पर्खाल रेडियो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

समय बिहानको 7 बजेर अहिले 27 मिनट गएको छ। गुड मर्निङ, फेरि पनि एकचोटि भर्खरै तपाईँ र मेरो भेट भएको छ भने न्यानो नमस्कार टक्राउन चाहन्छु। बिहानको अब समय छ यहाँ बेलायतमा, नेपालमा दिउँसोको 12 बजेर पनि 12 मिनट गइसकेको छ। ब्रुनाई र हङकङतिर दिउँसोको 2 बजेर 27 मिनट गएको छ अहिले यो क्षणमा। अब आजको क्यालेन्डर हेर्दै अगाडि बढौँ। आउनुहोस्, आज विक्रम सम्वत 2083 साल भदौ महिनाको 8 गते सोमबारको दिन हो। तदनुसार 24 अगस्त सन् 2026 को दिन आज आजदेखि काउन्ट डाउन गर्ने हो भने आजको 4 दिनमा जनै पूर्णिमा अर्थात रक्षाबन्धन छ, जुन दिन क्वाटी पुण्य पनि मनाइन्छ। क्वाटी खाने चलन, हजुर, क्वाटी पकाउनुहुन्छ, विभिन्न दाल गेडागुडीहरू मिसाएर 9 थरी पनि हुन्छन्, सक्छन् 7 थरी पनि, कतिले 5 थरी पनि मिसाउँछन् होइन, त्यसरी मिसाएर त्यो पकाएर खाने चलन छ। त्यसपछि त काठमाडौँमा गाई जात्रा भोलिपल्ट, 5 दिन बाँकी छ, त्यसपछि रुपाई जात्रा, हजुर, यसरी नै आउँदैछन् बिस्तारै बिस्तारै पर्वहरू हाम्रो क्यालेन्डरमा। आजको वैदेशिक विनिमय दर यो पाउन्ड स्टर्लिङको हेरौँ। एकको खरिद दर आज 208 रुपियाँ 41 पैसा र बिक्री दर 209 रुपियाँ 23 पैसा। पाउन्ड स्टर्लिङ एकको खरिद दर 208 रुपियाँ 41 पैसा र बिक्री दर 209 रुपियाँ 23 पैसा। आजको यो एक्सचेन्ज रेट भयो। अब सुन चाँदीको मूल्य हेरौँ। आज प्रति तोला सुनको मूल्य यो क्षणमा 322,700 रुपियाँ, प्रति तोला सुनको मूल्य 322,700 रुपियाँ र चाँदी प्रति तोलाको मूल्य 4,965 रुपियाँ, 4,965 रुपियाँ चाँदी प्रति तोलाको मूल्य रहेको छ आजको। हजुर, यो भयो आजको अब के हामीले सधैँ राख्ने नियमित सर सामग्री अन्तर्गतको एउटा सामग्री। अब गीत सुन्नपर्छ, फेरि एकछिनमा राशिफल लिएर आउनेछु। अहिलेलाई गीत राखे केशव जोशी र प्रेरणा सिंहले गाउनुभएको हो।

0: आउनुहोस् अब राशिफल सुनौ। सबभन्दा पहिले मेष राशि, आज तपाईँलाई तारिफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउला, नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ र आज टाढिएका साथीभाइ नजिकिनाले हर्ष उल्लास पनि बढ्नेछ। वृष राशिको, आज परिस्थितिको चक्रमा अल्मलिनु पर्दा कार्य सम्पादनमा समय लाग्नेछ, चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला, आकस्मिक समस्याले दौडधुप गराउन सक्छ, कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति होला। मिथुन राशि, प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ, अतिथिका रूपमा सत्कार पाइएला, खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ आज। कर्कट राशि, कुनै नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ, ईर्ष्या गर्नेहरूले बाधा पुर्याउन सक्छन्, काममा केही चुनौतीहरू देखिएलान् र आज अलि बढी खर्च पनि हुने देखिन्छ, पहिलेको सफलताले भने हौसला आज जगाउनेछ। सिंह राशिको हेरौँ, अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, विद्यामा आज वृत्ति र सहुलियत अनि विशेष अवसरहरू प्राप्त हुनेछन् र आज व्यापारमा पनि फाइदा हुने देखिन्छ, सन्तानको साथले उत्साह जगाउला। कन्या राशि, साझेदारीका समस्या सुल्झानाले आज दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ, अन्यलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ पनि होला, रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु ठिक होला आजको दिन र आज धनमाल पछि दिएको धनमालहरू चाहिँ आफै पछि आफैलाई पनि आवश्यकता पर्न सक्छन्, त्यसैले यसो ध्यान चाहिँ दिनुहोला। तुला राशिको हेरौँ, सहयोगीहरूसँग केही असमझदारी बढ्न सक्छ, आश्वासन दिनेहरूले प्रतिबद्धता पुरा नगर्न सक्छन्, तैपनि मेहनत गर्दा काम थालनी भने हुनेछ, तपाईँको आय आर्जन धन आर्जन गर्न सकिएला आज र आज थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। वृश्चिक राशिको, आज दिगो कार्य प्रारम्भ हुनेछ, व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ आज, विभिन्न भौतिक साधन जुटाउने अवसर पनि मिल्नेछ आज, धन लाभ पनि हुने देखिन्छ। धनु राशिको भने, मेहनतको फल प्राप्त हुनाले मनमा उत्साह जाग्नेछ, नयाँ अवसर र आमदानीका स्रोत फेला पर्नेछन्, पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति होला, प्रयास गर्दा सजिलै काम बन्नेछन्। मकर राशिको, आज खर्चको जोहो गर्न आफन्त र परिवारबाट अलि टाढिनु पर्ने देखिन्छ, आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् र आज खर्च लागे पनि दिगो फाइदा हुने काम भने फेला पर्न सक्छ। कुम्भ राशिलाई आज नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्ने समय छ, राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, समाजको पदीय दायित्व दिलाउन सक्छ समाजले र मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। अन्तमा मीन राशि, पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ, बाध्यताले अल्मल्याउन सक्छ, अरूको लागि समय धन र बुद्धि खर्चनु पर्ला, तैपनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुन सक्छ। राशिफल यहीसम्म आएर समाप्त भयो। आजको लागि हामीले नेपाली पात्रबाट राशिफल राखिसक्यौँ, अब फेरि गीत सुन्न पर्छ। अहिलेको गीत छ दीपक शर्मा साथीहरूको आवाजमा।
1: फुल झर्यो भने के होला,

0: BFBS BFBS Gorkha Radio
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: साजन राज वैद्य र साथीहरूले गाउनु भएको गीत हामीले अहिले सुनिरहेका थियौं। बिहानको 7:47 गइसक्यो बेलायतको घडीमा अहिले यो समय। र आजको प्रश्न, यो साताको लागि राखिएको प्रश्न त मैले राख्न बाँकी नै छ, प्रतीक्षा गरिरहनु भएको होला पक्कै पनि कतिले। सो प्रश्न अब के छ सुनौ एकछिन। प्रश्न,
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो?
0: के हो? हजुर, के हो के हो? अब तपाईँको पालो हो खोज्ने, मैले त राखेँ क्वेसन, मलाई एकजना भाइले सहयोग गर्नुभएको छ। हाम्रो ओके, हाम्रो भाइलाई म एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु, होइन याम भाइ, यो भोइस मलाई सापटी दिनुभएकोमा। प्रश्न फेरि एकचोटि सुनौ।
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो?
0: के हो? उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउने चिज के हो? अब पत्ता लगाउनुहोस्, यो साताभरिको गृह कार्य यही नै हो तपाईँको लागि, अब खोज्दै गर्नुहोस्। हजुर, प्रश्न यही नै हो, शुक्रबारसम्म रहन्छ, शुक्रबार बिहान 8 बजीसम्म उत्तर पठाइदिनु होला, अनि 9 बजेभन्दा अगाडि चाहिँ छिनोफानो हुन्छ। र लकी विनर को हुनुहुन्छ यसपालि, उहाँको नाम एनाउन्स गरेर मात्रै फेरि विकेन्डको लागि छुट्टिन्छु म। हजुर, अहिलेलाई अब अर्को गीत राखेँ, हरि लम्साल गाउनुहुन्छ।

हरी लम्साल अनि साथीहरू गाउँदै हुनुहुन्थ्यो, तिम्रो पिरतीले पागलै बनायो भन्दै हुनुहुन्थ्यो उहाँहरू। अब चाहिँ हामी जुनी जुनी भन्ने गीत सुन्छौँ, अन्जु पन्तले गाउनु भएको गीत सुन्दै सुन्दै समाचारतिर लाग्छौँ। र समाचारपछि भने आज न्युज पेपरका हेडलाइनहरू हुने नै छन् र कुरा

छुट्टी भनेर पनि सोध्नु भएको रहेछ। हजुर, छुट्टी राम्रै भयो भन्नु पर्यो। एकदमै छुट्टी भनेपछि त्यस्तै हो, व्यस्त व्यस्त होइन, अलिक बाहिर घरबाट बाहिर निस्केपछि यही एकदमै व्यस्त व्यस्त नै प्राय जस्तो भइन्छ भन्नु पर्यो होइन। दुई दिन त बाटैमा बित्यो हजुर। दुई दिन बाटोमा, छुट्टीकै बेलामै हलिडे सिजनमै फेरि बाटो बनाउनु पर्ने है, पुरै होलले नै बन्द कि हजुर। त्यो एउटा गेटदेखि अर्को गेटसम्म बन्द भइसकेपछि त ओहो, ट्राफिक त 6 घन्टाको बाटो टाइम्स 2 भन्दा पनि ज्यादा लागेर रातिको 11 बजेपछि डेस्टिनेसनमा पुगियो। जाँदाखेरि त्यस्तै दिनभरि बाटोमा बिहान हिँडेको मान्छे, बेलुका पनि फर्किने दिनमा पनि सेम के, फर्किने दिनमा पनि फेरि त्यही सेम बाटो टाइम्स 2 लागेर फेरि रातिको 11 नै बज्यो यस्तै बिहान हिँडेको मान्छे। त्यतिखेर पनि ट्राफिकै, फेरि एक्सिडेन्ट भएछ। एउटा गाडी एक्सिडेन्ट हुने बित्तिकै उताकोलाई नै यताकोलाई नै असर गरिहाल्छ। गाडीमा बाटोमा ठुलो लोरी पल्टको सामान झरेर आगो लागेपछि होइन, त्यो त डेन्जर भयो नि त। त्यसैले गर्दाखेरि एनिवे, बाँकीको दिन चाहिँ रमाइलो भयो, बाँकीको दिन शीतल शीतल भएर रमाइलो भयो। त्योभन्दा अगाडि पनि घाम लागेको होइन, जुन दिन घाम, त्योभन्दा अगाडि घाम लागेको, पछाडि पनि हामी आउने दिनदेखि पनि घाम लागेको, जहाँ त्यो दिन जति दिन त्यहाँ बसियो त्यति दिन चाहिँ बादल र पानी। एनिवे मजा आयो, पानी नपरेको धेरै भएको थियो। त्यहाँ गएर पानी छिमछिम पानी शरीरमा आउँदाखेरि त एकदम एक किसिमको फिल, आनन्द फिल भयो कि, शीतल फिल भयो। 2 केजी घट्छु भनेर टार्गेट राखेर गएको, झन् उल्टो 2 केजी बढेर आइएछ हो। हलिडे भनेको त्यस्तै हो, इन्जोय गर्नुपर्छ। इन्जोय गरियो मजाले खाएर डुलेर। अन्जु पन्तलाई सुन्दै अब समाचारतिर लाग्यौँ।

0: phones. Play BFBS. You, BFBS Gorkha Radio Home. Radio. Gorkha Radio Home. रिफर्म युके पार्टीले आउँदो चुनाव आफ्नो दलले जितेकमा सामाजिक आवास दिँदा बेलायतमै जन्मेका युवा कामदार र पूर्व सैनिकलाई प्राथमिकता दिने बताएको छ। बेलायतमा कम आमदानी भएका र बसोबासका लागि बढी आवश्यकता भएका मानिसलाई सरकारले, स्थानीय निकाय र गैर नाफामूलक संस्थाले सस्तो भाडामा सामाजिक आवास उपलब्ध गराउने गरेका छन्। तर आवास सम्बन्धी परोपकारी संस्था सेल्टरले रिफर्म युकेको यो नीतिको विरोध गरेको छ। सबभन्दा बढी आवश्यकता भएका मानिसलाई प्राथमिकता दिने व्यवस्था हटाइएमा थुप्रै मानिस घरबार विहीन हुने जोखिममा पर्ने सेल्टरको भनाइ छ। थप बीबीसीका इयन वाटसनबाट।
1: After a difficult summer for Reform UK, the party is keen to seize the political initiative. As well as giving priority access to council and housing association homes to British workers under 35 and to married parents, the party says it would build 50,000 affordable homes a year without raising taxes to do so. The Conservatives accused Reform UK of making an uncosted pledge. Reform will also restate its policy of evicting non-UK nationals from social housing. Labour say this could see NHS and care workers who've been in the country for a long time lose their homes, but that the overwhelming number of families in social rented housing are UK citizens in any case. The Lib Dems described Reform UK's proposals as a cruel gimmick. Housing is likely to be a major issue at the next general election, and the dividing lines are now being very clearly drawn.
0: निजी घरको भाडा धेरै महँगो पर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका परिवार, घरबार विहीन हुने जोखिममा रहेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति लगायतका लागि सामाजिक आवास महत्वपूर्ण हुन्छ। बेलायतमा सामाजिक आवास प्राय स्थानीय काउन्सिल र हाउसिङ एसोसिएसन मार्फत उपलब्ध गराउने गरिएको छ। मेडिकल व्यवसाय दुर्गा प्रसाईको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन प्रहरीलाई सर्वोच्चले आदेश दिएको छ। आज न्यायाधीश नृपदहस नेरोलाको इजलासले प्रसाईकी पत्नी उमा प्रसाईले तयार गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनवाई गर्दै बाटोको म्याद बाहेक 24 घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षका नाममा आदेश दिएको हो। त्यस्तै प्रसाईको घर खानतलासी गरेर बरामद गरिएका सामान सहित अदालतमा उपस्थित हुन भनिएको छ। प्रसाईको खानतलासी गर्दा बरामद भएका सामान समेत पीसीको दिन लिएर आउन भक्तपुर प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको हो। भदौ 4 गते प्रहरीले प्रसाईको घरमा छिरेर खानतलासी गरेको थियो। 12 कि 3 वर्ष बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपीले घटनामा आफूसँगै अर्का एक व्यक्ति संलग्न रहेको खुलासा गरेका छन्। आरोपी भनेका नाबालक सार्वजनिक भएको एक भिडियोमा उनले आरोप स्वीकारेका हुन्। तर बालिकामाथि बलात्कार र हत्यामा आफू मात्र नभएर थप एक व्यक्ति संलग्न रहेको उनले बताएका हुन्। सिमरा चोक घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो घटना भएको उनको दावी छ। बालकले आफूलाई प्रदीप खड्का नाम गरेका साथीले उक्साएको बताएका छन्। बालिकासँग दुवैजनाले आपराधिक क्रियाकलाप गरेको र बालिका बेहोश भएपछि प्रदीप भागेको उनको भनाइ छ। प्रहरीले भने अहिलेसम्म अनुसन्धानका क्रममा उनै किशोर र छिमेकी प्रग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ। आरोपी बालकले नाम लिएपछि प्रदीपबारे चासो भएको छ। आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि आज दिउँसो 1 बजे प्रदेश सभा बैठक डाकिएको छ। गएको बिहिबार मुख्यमन्त्रीमा नियुक्त थापाले आज प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो। तर विश्वासको मत लिनु अघि नै विपक्षी दलको हुइप र सत्ता साझेदार दलभित्रकै असन्तुष्टिका कारण उहाँलाई बहुमत पुर्याउन चुनौती देखिएको छ। मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन प्रतिपक्षका नेपाली काँग्रेस विपक्षमा मतदान गर्न र राप्रपाले आफ्नो प्रदेश सभा सदस्यलाई तटस्थ बस्न व्हिप जारी गरेका छन्। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टीले भने आफ्ना 26 जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न व्हिप जारी गरेको छ। मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितिको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न व्हिप लगाएको छ। हाल 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार टिकाउन 53 सांसदको समर्थन आवश्यक छ। नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा गत 4 भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री नियुक्त हुँदा थापालाई 63 सांसदको समर्थन थियो, तर विश्वासको मत लिने बेला सत्ता समीकरणमा फेरबदल र चुनौती देखिएको हो। आजै कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पनि प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। काँग्रेसले भदौ 3 मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लाग्नु भएको हो। उहाँ मुख्यमन्त्रीको रूपमा विश्वासको मत लिन लागेको यो 3रो पटक हो। 93 सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि 47 सांसदको आवश्यकता पर्छ। कोशीमा एमालेका 40 र नेकपाका 17 सांसद छन्। काँग्रेसका तीस राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुख सहित पाँच जनता समाजवादी पार्टी नेपालका एक सांसद छन्। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुल खबर रेडियो हो।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको छ त होइन, 8 बजिसक्यो, 8 बजेर अहिले 13 मिनट पनि गइसकेको छ। हामीले गीत सुन्दैथ्यौँ अघि, दीपक घरती मगर र अनु चौधरी उहाँहरूले गाउनु भएको। अब एकछिनमा कुराकानी सुरु हुन्छ, तर पहिले चाहिँ आजको पत्र पत्रिकाका हेडलाइनहरू एकचोटि राखौँ। आज पत्र पत्रिकाका हेडलाइनहरूमा हामीले चाहिँ यहाँनिर हालसालै दुर्घटनामा परि गएको, शनिबार हो, शनिबार बिहान भएको घटना, A66 यो बाटोमा A66 भएको यो घटना, दुईजना प्रहरी को मृत्यु भएको छ। एकजना पिसी टम क्लाउ, 38 वर्षीय, र उहाँसँगै उक्त दिन काम गर्दै हुनुहुन्थ्यो उहाँकै कलिग म्याथ्यु ब्लेड, 37 वर्षीय, र उहाँहरू चाहिँ शनिबार बिहान A66 यो बाटोमा चाहिँ उहाँहरू दुर्घटनामा परिकन मृत्यु भएको थियो। दुर्घटना भन्दाखेरि पनि उहाँहरूले खासमा एकदम ब्रेभ भएर एउटा गाडीलाई पछ्याइरहेका थिए, जुन गाडीमा भएका अन्य 5 जना व्यक्तिको पनि मृत्यु भएको छ। वक्सवागन यो गाडीलाई पछ्याइरहेका थिए उनीहरू, उहाँहरूले चाहिँ अब पछ्याउनु भएको, लखेटिरहनु भएको, लखेटी भन्दा पनि उनीहरूलाई चेज गरिरहनु भएको बेलामा यो दुर्घटना भयो। र वक्सवागनमा रहेका 5 जना व्यक्तिहरू, जसमा चाहिँ 16, 17 देखि 23 वर्षसम्मका थिए किशोरहरू, कोही 18 वर्षका, 16, 17, 18, 23 वर्षका, होइन, उनीहरूको पनि मृत्यु भएको छ। र पछि लागेका प्रहरीहरू चाहिँ त्यही गाडीमा ठोक्किएर चाहिँ 2 जना प्रहरीको पनि मृत्यु भएको छ, र उनै प्रहरीहरूको तस्बिर आज हामी देख्छौँ। र ड्युटीमा रहँदा रहँदै यसरी कारसँग ठोकिन पुगेको थियो उनीहरूको गाडी, र सुपर हिरो भनेर उहाँहरूलाई भनिएको छ, अनि उहाँहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरिएको छ। धेरै तस्विरहरू, धेरै पत्र, सबै पत्र पत्रिकाले, अलमोस्ट सबै पत्र पत्रिकाले उहाँहरू 2 जनाको तस्विर चाहिँ छापेको छ, ड्युटीमा यसरी मृत्यु भएका, होइन, 2 जना प्रहरीहरूप्रति ट्रिब्युट व्यक्त गर्ने क्रम चाहिँ यसरी जारी रहेको छ आज। र यसबाहेक आज प्रधानमन्त्री चाहिँ कहाँ पुग्नु भएको छ भन्ने कुरा पनि पत्रिकामा आएको छ। ब्रिटेनका प्रधानमन्त्री बनेपछि चाहिँ प्रधानमन्त्री एन्डी बर्नमको पहिलो विदेश भ्रमण हो यो, र उहाँ चाहिँ युक्रेनको राजधानी किएवमा पुग्नु भएको छ। र किएवमा चाहिँ उहाँ किन पुग्नु भएको भन्दाखेरि चाहिँ अहिले युक्रेनको स्वतन्त्रता भएको, युक्रेनले स्वतन्त्रता प्राप्त गरेको 35 वर्षको वार्षिकोत्सवमा चाहिँ त्यहाँ पुग्नु भएको हो। र यसै अवसरमा त्यहाँ जाँदाखेरि चाहिँ उहाँले चाहिँ के भन्नुभएको छ भने, लामो दूरीको क्षेप्यास्त्रको ब्लू प्रिन्टहरू चाहिँ हस्तान्तरण गर्ने योजना रहेको पनि बताउनु भएको रहेछ। र युके अनि फ्रान्सले युक्रेनलाई सहयोग गर्न जुटाउन स्थापना गरिएको गठबन्धनको यो बैठकको अध्यक्षता चाहिँ अहिलेका प्रधानमन्त्री एन्डी बर्नमले गर्दै हुनुहुन्छ, होइन, र पहिले सर केर स्टार्मरको कार्यकालमा यो गठन भएको, र यसरी चाहिँ उहाँले त्यो गर्दै हुनुहुन्छ भन्ने कुरा आज पत्र पत्रिकामा आएको छ, सबैले यो उल्लेख गरेका छन्। र यस्तै गरिकन अर्को प्रसङ्ग भनेको चाहिँ हाउसिङ मिनिस्टरले के भन्नुभएको छ भन्ने कुरा पनि छ। हाउसिङ मिनिस्टर एन्जेला रायनरले चाहिँ कस्तो भने, तपाईँ हाम्रो घरको गार्डनमा, अथवा अर्को घर छ भने घरकै गार्डनमा चाहिँ बनाउनको लागि, अर्को घर भन्दाखेरि पनि त्यो त्यहाँ बनाउने बस जुन गार्डन हाउस भनेर हामी भन्ने गर्छौँ, हो त्यसमा चाहिँ नियमहरू छन्। गार्डन हाउस बनाउनुहुन्छ तपाईँले त्यहाँ बस्नको लागि, अथवा जिमको लागि पनि, अथवा कुनै काम अफिसको लागि बनाउनुहुन्छ भने प्लानिङ पर्मिसनहरू लिनुपर्ने हुन्छ, र त्यसमा नियमहरू छ। अब कतिको साइज बनाउने त, आफ्नो घरको कति पर्सेन्ट चाहिँ त्यहाँ बनाउन, गार्डनको होल घरको कति प्रतिशतसम्म मात्र बनाउन पाइन्छ, होइन, त्योभन्दा धेरै ठुलो बनाउन पाइँदैन। तर अहिले चाहिँ यो एउटा नयाँ गाइडलाइन अहिलेको हाउसिङ मिनिस्टर एन्जेला रायनरले चाहिँ उहाँले गाइडलाइन नयाँ निकाल्नु भएको छ। यो करेन्ट लिमिटेसन जुन साइज छ, त्यो साइज जुन लिमिटेसन छ नि साइजको, त्यसलाई चाहिँ ड्रप गर्नुभएको छ उहाँले, त्यसलाई चाहिँ हटाएर अब हामीले चाहिँ त्यहाँनिर सजिलैसँग बनाउन सक्छौँ। नयाँ बिल्डिङ पछाडि गार्डनमा चाहिँ बनाउनको लागि चाहिँ रेस्ट्रिक्सनहरू एकदम कडिकडाउ चाहिँ
छैन अहिले भनेर चाहिँ यो नयाँ न्युज पनि आएको छ अहिले. अब अहिलेका हाउसिङ मिनिस्टरलाई बाई 2030 सन् 2030सम्ममा चाहिँ 1.5 मिलियन घरहरू यहाँ बनाउने टार्गेट हो सरकारको, त्यति बनाउनु पर्नेछ. त्यसैले गर्दाखेरि अब रुल्सहरू पनि निकै अलिक लुज लुज भइरहेका छन् घर बनाउनको लागि. र अहिले घरहरू त्यति साह्रो यो नयाँ घरहरू चाहिँ बिक्री भएको छैनन् रे भन्ने सुनिन्छ, होइन, बन्न पनि कम भएको, बिक्री पनि कम, ढिलो ढिलो भइरहेको, नभएको त होइन तर ढिलो भइरहेको. एनिवे यो टार्गेट मिट गर्नुपर्ने कारणले गर्दाखेरि चाहिँ यो नयाँ गाइडलाइन हो अहिले आएको, करेन्ट जुन रेस्ट्रिक्सन छ त्यसलाई चाहिँ हटाएर अलिक खोकुलो बनाइएको भन्ने कुरा छ इङ्ल्यान्डमा विशेष गरिकन. त्यसैले यो न्युज पनि आज आएको छ, तपाईँले आफ्नो ठाउँमा हेर्न सक्नुहुन्छ इङ्ल्यान्डको प्लानिङ रुल्सहरू, होइन, अलिकति यो पछाडि ब्याक गार्डन होमको लागि खोकुलो भएको. तर अरू केहीले चाहिँ फेरि विरोध पनि गरिरहेका छन्, होइन यसले त एकदमै क्राम्प हुन्छ, बस्ने वातावरण पनि त्यहाँ हरियो परियो पनि हुँदैन भनेर पनि भनेका छन् कतिले. एनिवे यो एउटा प्रसङ्ग भयो. र अर्को प्रसङ्गमा चाहिँ इल्लिगल बेटिङ ग्याङहरूले चाहिँ पेन्सनरहरू र युवाहरूलाई टार्गेट गरिरहेका छन् रे यहाँ ब्रिटेनमा. विशेष गरिकन उनीहरूले चाहिँ पेन्सनरहरू अब रिटायर भएका व्यक्तिहरूलाई चाहिँ इल्लिगल ग्याम्ब्लिङ नेटवर्कमा चाहिँ मिसाइरहेका छन् रे कि, मनी लन्डरिङ गर्ने स्किममा चाहिँ उनीहरूलाई फसाइरहेका छन्. भल्नरेबल पिपल, कतिपय स्टुडेन्टहरू अनि पेन्सनरहरू, उनीहरूलाई चाहिँ यसमा फसाइरहेका छन्. त्यसैले गर्दाखेरि यसो ध्यान दिनुहोला, यो ग्याम्ब्लिङ ब्ल्याक मार्केटमा चाहिँ पैसा लेनदेन गर्ने हुन्छ, त्यो पैसा लेनदेनमा चाहिँ मानिसहरूलाई फसाइरहेका छन् रे तपाईँहरूले. त्यो बेटिङको लागि, ग्याम्ब्लिङको लागि कसरी हो उनीहरूलाई आकर्षित गर्ने गर्छन् कि, त्यसैले गर्दाखेरि त्यो त्यसबाट यसो बस्नुहोला. विशेष पेन्सनरहरू, स्टुडेन्टहरूले चाहिँ आफ्नो ब्याङ्क एकाउन्टहरू त्यो दिन्छन् कि, त्यो बेटिङ त्यो दिन्छन्, उनीहरूले फटाफट पैसा हालिदिरहेका हुन्छन् कसरी हो, होइन, र दिन्छन् त, दिएपछि चाहिँ त्यसबाट फेरि ह्याक हुन्छ. त्यसैले ध्यान दिनुहोला, यो बेटिङ एन्ड ग्याम्ब्लिङ काउन्सिलले चाहिँ यसबाट सचेत रहन भनेर भनेको छ सरकारले पनि. यो प्रसङ्ग पनि आज छ भने, अर्को चाहिँ ग्रेजुएट्सहरू यहाँ अहिले युनिभर्सिटीबाट युनिभर्सिटी सकेर बाहिर अब आएका मानिसहरू, विद्यार्थीहरू, होइन, उनीहरूको लागि जब मार्केटमा एकदमै कम भ्याकेन्सीहरू मात्रै रहेछ अहिले चाहिँ. ट्याक्स अनि यहाँको अहिलेको टेक्नोलोजीले गर्दाखेरि चाहिँ जब मार्केट एकदमै अहिले सुकेको छ भन्नु पऱ्यो, थोरै भइरहेको छ. टिनेजरहरू जो टिनेजरहरू र युनिभर्सिटी सकेर आएका विद्यार्थीहरूको लागि जागिर चाहिँ लास्ट जुलाईमा मात्रै जम्मा 8,383 एडभर्टाइजहरू, विज्ञापनहरू खोलेका थिए अरे विद्यार्थीहरू, स्कुल लिभरहरूको लागि, होइन, युनिभर्सिटी लिभरहरूको लागि एडभर्टाइज कम्ती नै भएको थियो. र यो भनेको चाहिँ 45% ड्रप भएको, एक वर्ष अगाडि र अहिलेको दाज्ने हो भने 45% चाहिँ ड्रप भएको छ अरे, अर्थात् कमी भएको छ. सो यो पनि एउटा प्रसङ्ग आज आएको छ पत्र पत्रिकामा. हजुर, यति नै गरौँ आजको लागि, अनि गीत सुन आउनुहोस्. यो गीत गाउँदै हुनुहुन्छ पुष्पन प्रधान. अब गीत सुन्दै अगाडि बढ्नुपर्छ आजको कुराकानीतर्फ. कुराकानीमा आज हुनुहुन्छ योगजीले गर्नुभएको कुराकानी. हजुर, आजको यो कुराकानीमा सिग्नलर पारु राई हुनुहुन्छ. दुई भागमा हामीले रोयल कोर्प्स अफ सिग्नल्समा कार्यरत सिग्नलर पारु राईसँगको कुराकानी सुन्नेछौँ.

0: BFBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।
3: हजुर नमस्ते, कार्यक्रम बिएफएस संवादबाट म योगराज राईको, अहिले म हाम्रो पारो राई बहिनी हुनुहुन्छ उहाँसँग म कुराकानी गर्दैछु। उहाँ चाहिँ सिङ्गर मोडेल र अहिले चाहिँ उहाँ रोयल सिग्नल्समा चाहिँ भर्ती हुनुभएको रहेछ 2025 यानि कि लास्ट इयरमा। अहिले चाहिँ उहाँले ट्रेनिङ सकेर पनि अहिले कोर्स गर्दै हुनुहुँदो रहेछ, एकदम खुसी पनि लाग्यो होइन। अब भाइ हाम्रो दिलीप हुनुहुन्छ र उहाँ पनि रोयल सिग्नलमै जानुभएको छ, र किन जाने विचार गर्नुभयो, ट्रेनिङ कस्तो थियो, कोर्स कस्तो थियो, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। नमस्ते
4: नमस्ते योगराज भाइ, अनि सम्पूर्ण हाम्रो बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने हाम्रो सम्पूर्ण गोर्खा फ्यामिली, नन गोर्खा फ्यामिलीहरू सबैजनालाई चाहिँ नमस्कार भन्छु म।
3: हजुर त्यही त, तपाईँको त्यहाँ पिक्चर फेसबुकमा देखेर थाहा भयो तपाईँ त आर्मी पो जोइन गर्नु भएको छ त होइन?
4: हजुर दाई, लास्ट इयर नोभेम्बरमा दाइ मैले।
3: ए कसरी यो विचार आयो त, तपाईँ त गाउने मान्छे, अब तपाईँले अब मोडेल पनि गर्नुभयो, गीतमा अब मम्मी बन्नुभयो, छोराछोरी पनि हुर्काउनु भयो, अनि कसरी आयो त यो सोच चाहिँ?
4: अब सोच चाहिँ दाई खासमा अब सानैबाट अलिकति यो आर्मी प्रहरीतिरकै जागिर गर्ने, बुवा पनि आर्मी भएको भएर एक प्रकारको त्यो तयारीबाटै इन्फ्लुएन्स चाहिँ भएको थिएँ। अनि नेपालमा पनि मैले त्यो भर्ती भिड्ने निकै ट्राई गरेँ, अब त्यो मेडिकलले के के अब सानोतिनो नेपालमा अलिकति टफ नै हुन्छ नि त दाँतको कारणहरूले गर्दा चाहिँ म पनि अगाडि बढ्न सकेँ
3: नेपाल आर्मीमा।
4: हजुर, नेपाल आर्मी क्याडेट भनौँ न पहिला, अनि त्यस पछाडि फेरि यता प्रहरीतिर पनि ट्राई गर्न खोजेँ, अलिकति त्यो तालमेल मिलेन। अनि त्यस पछाडि रहर चाहिँ एकदमै लाग्थ्यो, अनि यहाँ भाइको कपडाहरू यसो हेर्थ्यो, त्यही एक प्रकारको हुन्छ नि गर्व लागेर आउँथ्यो कि। अनि छोराछोरी अलिकति हुर्किसकेपछि ए गर्न सकिन्छ कि क्या हो भनेर चाहिँ यसो ट्राई गरेको भनौँ न, अलिकति होमवर्क पनि राम्रै भयो।
3: राइट राइट, ओके। पहिला नेपाल आर्मीतिर पुलिसतिर चाहिँ जाने किन विचार भएको तपाईँलाई, के कुराले चाहिँ तपाईँलाई?
4: हामी चाहिँ खासमा छजना दिदी बहिनी एकजना दाई, अनि मेरो बुवाको सपना चाहिँ के थियो भने मेरो छोराछोरीहरू सबै एउटा एउटा प्रोफेसनमा जाओस्, मेडिकल यहाँ पोलिटिक्स बिजनेस अनि त्यस पछाडि आर्मी प्रहरीतिर पनि सबैजना जाओस् भन्ने चाहिँ उहाँको सपना थियो। अनि दिदीहरू पनि दुईजना,
3: तपाईँ चाहिँ कुन बहिनी हो?
4: म चाहिँ कान्छी हो दाई।
3: प्यारमा हुर्किने भयो त्यसो भने?
4: हजुर, त गाउँमा अब त्यस्तो अब प्यार पनि हुन्थ्यो, अब कामको एकदम चपेटा धेरै दाई, त्यही एउटा बुवाको सपना जस्तो पनि, अनि त्यो बुवाहरूले त्यो खालको सपना बुन्दा बुन्दै आफू पनि त्यो हुन्छ नि मैले सपना पुरा गर्नुपर्छ भन्ने लाग्दा लाग्दै चाहिँ अब सपना चाहिँ थियो, अनि अहिले आएर चाहिँ सपना पुरा भयो।
3: अनि श्रीमान दिलीप भाइलाई चाहिँ म जान्छु है भन्दा चाहिँ के भन्नुभयो त उहाँले चाहिँ?
4: पहिला त अब दुःख पाउँछौ भन्नुभयो, एकदम गाह्रो हुन्छ, तिमीलाई थाहै छैन यहाँ चाहिँ, अब म पनि अब गाउँ ठाउँमै जन्मेर हुर्केको, त्यो पनि अब पछि पछि मेरो फिटनेसहरू देख्नु थालेपछि चाहिँ उहाँलाई पनि अलिकति सक्छौ कि क्या हो भन्ने खालको चाहिँ भयो। अनि ठिकै छ, अब तिम्रो एउटा सपना छ भने पुरा गर न भन्ने खालको इन्करेज। अब अलिअलि मनाउनु त अब टाइम लाग्छ नै, अब एउटा घरको आमा जस्तो मान्छे होइन, घरको सङ्घार नागेर बाहिर जानु त्यही पनि एक दिन दुई दिनलाई होइन, धेरै लामो समयसम्म त गाह्रो त गाह्रै छ, त्यही पनि उहाँले नि अब ठिकै छ अब गर्छ भने गर। अब म मेरो सपना उसलाई थाहा थियो कि सानोमा, म कृषि बन्न मलाई मन लाग्छ भन्ने खालको कुराहरू चाहिँ
3: सानोबाटै तपाईँ चिनजान थियो
4: होइन? मैले मेरो सानोको मेरो सपनाहरू यो हो, तपाईँले यसरी आर्मीहरूले युनिफर्म लाउँदा स्पेसली केटी मान्छेहरूले यसरी ड्रिलहरू परेडहरू गर्दाखेरि कस्तो राम्रो देखिने भनेर त्यो कुराहरू सेयर गर्थेँ कि कहिले काहीँ, त्यस्तै हो दाइ।
3: ए तपाईँको पासिङ आउट परेडको छोटो भिडियो क्लिप हेरेको थिएँ, एकदमै एकदम सुहाएको छ त्यहाँ।
4: हजुर दाइ, त्यही त एकदम रस हुँदो रहेछ, म सास फेर्न नसक्ने कि त्यो
5: ए
4: पास आउट
5: पर्छ। राइट, ओके। अब तपाईँले अब पप राइटमा गर्नुभयो, तर त्योभन्दा अगाडि चाहिँ तपाईँले आफूलाई कसरी तयार पार्नुभयो त फिजिकल्ली अनि मेन्टल्ली चाहिँ?
4: फिजिकल्ली तयार गर्नुभन्दा मलाई चाहिँ मेन्टल्ली बढी तयार हुनु चाहिँ एकदमै गाह्रो क्या दाइ। अब आमा जस्तो मान्छे छोराछोरी अब छोडेर कसरी जाउँ, अब घर व्यवहार छोडेर कसरी जाउँ, त्यो चाहिँ मेरो लागि एकदमै ठुलो चुनौती भयो क्या। मान्छेले अब मलाई यसो हेर्दाखेरि हो कस्तो ब्रेभ रहेछ, कस्तो डरो रहेछ भन्छ, तर त्योभन्दा बढी चाहिँ मैले कसरी साहस गरेँ, मेरो मोरल करेज चाहिँ मलाई सबभन्दा इम्पोर्टेन्ट, त्यो चाहिँ मलाई इम्पोर्टेन्ट लाग्छ क्या। मैले कसरी घर परिवार छोडेर बच्चा बच्ची होइन एउटा आमा जस्तो मान्छेले बाहिर निस्कियो होला भन्ने त्यस्तो लाग्छ क्या भाइ।
5: छोरा र छोरीको, छोरा र छोरीको प्रतिक्रिया चाहिँ के थियो त म अब आर्मीमा जान्छु भन्दा चाहिँ?
4: छोरीले चाहिँ अलिकति नो भन्ने खालको कुरा, हामीसँग बस्न अब डिप्लोइ भएको भएकै गर्छ, हामीसँग बस्ने फुर्सद हुँदैन भन्दाखेरि त्यस्तो भन्ने खालको अलिकति पोजिटिभ, उनीहरूलाई आमाले यस्तो गरिरहेको छ तिमी अलिक ठुलो बुझ्छौ भन्ने खालको सम्झाउँदाखेरि ठिकै उनीहरू राम्रै भयो, आमाको ड्रिम हो भनेर भन्दाखेरि चाहिँ, अनि त्यो चाहिँ अब त्यो तरिकाले आफूलाई गरे, आफूले आफूलाई क्वेसन गर्ने त्यस्तो त्यस्तो छोराछोरीसँग बोलेर यहाँ त्यहाँ त्यस्तरी चाहिँ मोरली चाहिँ म त्यसरी प्रिपेयर भएँ। फिजिकल्ली चाहिँ दाइ मैले 2022 मैले यो च्यारिटी रनहरू कुद्न थालेँ। त्यस पछाडि मैले हाम्रो यहाँ फिजियो हुनुहुन्छ पिटिआई कोरमा, हाम्रो प्रदीप दाई हुनुहुन्छ इन्टेक वान हुनुहुन्छ, उहाँले चाहिँ हामीलाई चाहिँ पावर लिफ्टिङ ट्रेनिङ गराउनु भएको।
5: होइन त्यहाँ मैले भिडियो हेरेँ, कति वेट उचाल्नुहुन्छ त्यहाँ हेर्दा त धेरै वेट उचाल्नु हुँदो रहेछ तपाईँले त।
4: हजुर अलिअलि दाइ, अब त्यो पनि ट्रेनिङ गरिबस्दाखेरि पनि, ट्रेनिङ गरिबस्यो भने चाहिँ कन्टिन्यू भयो कन्सन्ट्रेसन भइबस्दछ, तर अब ट्रेनिङहरू बिच बिचमा अब छोड्यो भने चाहिँ अलिकति कहिले काहीँ घट्छ, फेरि आइहाल्छ अलिअलि दाइ, अब त्यति धेरै त छैन।
5: राइट, अहिले चाहिँ तपाईँ घरबाटै धाउनुहुन्छ कि तपाईँ ब्यारेक्समै बस्नुहुन्छ?
4: अहिले चाहिँ दाइ म यहाँ हेडक्वार्टर सिग्नल्सको हेडक्वार्टर यहाँ ब्लान्डफोर्डमा छु। अहिले मेरो फेज टूको ट्रेनिङ पनि अब लगभग अन्तिम चरणमै पुगिसकेको छ, म सिएनई प्र्याक्टिकल अहिले गरिरहेको छु, प्र्याक्टिकल भइरहेको छ, अब यो सकिने बित्तिकै चाहिँ अब मेरो पनि पोस्टिङ हुन्छ। अहिले चाहिँ म मन्डे टु फ्राइडे यहीँ हो दाइ,
5: सिएनई भनेर सिप्लसी गर्दै हुनुहुन्छ?
4: हजुर दाइ।
5: पहिला ड्राइभिङ गर्नुभएको थियो नि पहिला होइन? जोइन
4: क्याटेगोरी बी त पहिलै गरिसकेको,
5: त्यसपछि सी गर्नुभयो, त्यसपछि सी प्लस सी गर्नुभयो,
4: सी प्लस सी हामीलाई अहिले सँगै गराउँदैछ।
5: कतिको साह्रो हुँदो रहेछ त सी प्लस सी चाहिँ ड्राइभिङ चाहिँ?
4: मेरो इनफ्याक्ट मेरो वेन्सडेबाट छ दाइ, पर्सि भनौँ।
5: ए अहिले चाहिँ थ्योरी गर्दै हुनुहुन्छ?
4: थ्योरी अस्ति सकिसक्यो, अलिकति टाइम लाग्दैछ वेट गर्नु।
5: ए राइट, तपाईँको त पप राइडमा 12 हप्ताको ट्रेनिङ हो नि त होइन?
4: मेरो चाहिँ अलिकति धेरै लाग्यो, किनभने यो फङ्सनल स्किल हामी बाहिरबाट आएको जो ओभरसिजबाट आएको मान्छेहरू छ उनीहरूलाई चाहिँ हाम्रो एउटा सर्टेन लिट्रेसीहरूको पनि पढ्नै पर्ने भएर चाहिँ म चाहिँ 4.5 महिना भनौँ न 3.5 महिनाको
5: त्यो चाहिँ त्यही बसेर गर्नुभयो कि घरबाट कमिट गर्नुभयो?
4: त्यो चाहिँ लिटरली दाइ, त्यो चाहिँ 1 महिना चाहिँ कहीँ त्यो क्याम्पबाट बाहिरै निस्कन नपाउने, त्यति बेला चाहिँ मलाई होमसिक भयो
5: डेफिनेटली,
4: हजुर के गर्ने कसो गर्ने भनेर कि अब
5: त्यो बिचमा जानुभयो कि जानु भएन घर?
4: गएन नि दाइ, म नोभेम्बरको फर्स्ट विकबाट स्टार्ट गरेको, डिसेम्बरको फर्स्ट विकमा।
5: घर जानु दिन्थेन विकेन्डतिर पनि?
4: दिन्थेन दाइ, इभन मेरो यता रिक्रुट ट्रेनिङमा पनि डे रिलिज मात्रै दिने क्या दाइ, 6 घन्टाको डे रिलिज धन्न। अब अरू सर्ट र भाइ त अहिले त्यति बेला 251 हुनुहुन्थ्यो नि त, त्यही भएर अरू सर्ट र पब राइड चाहिँ 20 मिनटको ड्राइभ भएर चाहिँ मलाई चाहिँ म चाहिँ एकदम लकी हुने छोराछोरी पनि भएको, यसो अब खुट्टा कुदेर हेर्न गयो आयो, ड्राइभ पनि गर्न दिन्थेन हामीले त, ड्राइभिङ लाइसेन्स नै लगिदिन्छ। हजुर
5: हो, अब भाइ त पहिला ब्रिगेड अफ गोर्खासमा हुनुहुन्थ्यो, अहिले अब वाइड आर्मी जानुभयो, उहाँको चाहिँ कति बाँकी छ त अब तपाईँ भर्खर भर्ती हुनुभयो?
4: उहाँको चाहिँ अब रफली 3 वर्ष जस्तो छ बाँकी दाइ।
5: ए तपाईँको भर्खर सुरु भएको छ, तपाईँहरूको त अब लामो छ नोकरी होइन?
4: हाम्रो त लामो छ, अब इट डिपेन्ड्स अन मी अब कति सर्भिस गर्ने, अब एउटा हाम्रो कन्ट्राक्ट चाहिँ छ, अब त्यो कन्ट्राक्ट भन्दा माथि गऱ्यो भने आफ्नो विचारको कुरा।
5: पेन्सन त पकाउनु पर्यो नि त होइन र बहिनी?
4: अब त्यो सबै कुरा, अब हेल्थ आर्मी भन्ने कुरा, अब त्यो आफू फिट रहन्जेल होला है, अब फिट हुन सक्यो भने अब ठिकै छ, नत्र ठिकै छ।
5: ट्रेनिङमा चाहिँ कतिको साह्रो लाग्यो त, अब त यङ यङ टिनेजर्सहरू पनि त्यहाँ आउँछन् होइन, अब तपाईँ अब अलिकति आमा भइसक्नु भएको, ट्रेनिङमा चाहिँ के साह्रो लाग्यो त नि तपाईँलाई?
4: ट्रेनिङमा चाहिँ मैले साह्रो परेको चाहिँ अब एकचोटि हाम्रो फर्स्ट एक्सर्साइजबाट फर्किँदाखेरि 5 दिनको एक्सर्साइज थियो, अनि 4 दिन नाइट नै पानी परेको थियो कि दाइ, अनि त्यो हाम्रो सबै किटहरू भिजेको थियो बर्गनदेखि सबै
5: अनि वाटरप्रुफ गर्नुभएको थियो केजी
4: त्यो अब बर्गन त अब भिजिहाल्छ नि दिउँसो त्यतिकै अब छोडेर हिँड्दा 40-45 केजी जस्तो भएको थियो होला हो दा यस्तो विचार गर्दा रासन्सहरू यताउति है अनि त्यो 2 किलोमिटर जस्तो पुरा हिँडेर आयौँ भारी बोकेर अनि त्यो पछाडि बर्गनहरू चाहिँ सबै ट्रकमा हालेर अनि तपाईँको फेरि 17-18 केजीको भारी बोकेर अनि राइफल बोकेर अनि 2K बेस्ट एफोर्ट दिँदाखेरि चाहिँ त्यति बेला चाहिँ म के खोज्न आएछु भएको थिएँ दाइ अब त्यति बेला त्यो फर्स्ट एक्सर्साइज भएर पनि होला तपाईँको त्यो मजाले जङ्गलमा कसरी सर्भाइभ हुने भन्ने कुरा राम्रो स्किल थाहा थिएन हामीलाई अनि त्यस पछाडि रासन्सहरू त्यस्तै नमिठो हुने हामीलाई अब के त्यो रिक्रुटमा त केही पनि बोक्नु दिँदैन रहेछ नि त बाहिर अनि नाइट स्ट्याग जानुपर्ने अब स्ट्याग बस्दाखेरि निन्दा त्यत्तिकै डिस्टर्ब जाडोले थरथर थरथर कामिराखेको
5: है
4: त्यो डिहाइड्रेसनमा भएको अनि ल्याक अफ स्लिप अनि त्यस पछाडि तपाईँको खानेकुरा नमिल्दा त बलै थिएन त्यति बेला चाहिँ अब बेस्ट एफोर्ट कुदाउँदाखेरि चाहिँ आम
5: अब अर्को कुरा पनि भनि अर्को कुरा पनि भनिहालौँ अब यो ट्रेनिङमा मात्रै होइन यस्तो क्षण धेरै आउँछ है बहिनी बिरेडी
4: अनि पछि पछि त ठिकै भयो अलिकति निन्द्राहरू मजाले सुत्दाखेरि दाइ खासै भारी बोकेर कुद्नु चाहिँ मलाई समस्या त्यति साह्रो भएन
5: तपाईँ अलिक स्ट्रङ नै हुनुहुन्छ ओके बहिनी यतिमै रोके आदरणीय श्रोता हामीसँग हाम्रो पारु राई बहिनी हुनुहुन्छ सिग्नल अहिले रोयल सिग्नलसँग जानुभएको छ एउटा भाइ पनि बिग्रेर गयो खासमै हुनुहुन्थ्यो अहिले उहाँ पनि रोयल सिग्नलमै हुनुहुन्छ र हाम्रो दिलीप भाइ र उहाँसँग कुराकानी गरिरहेको छ र सेकेन्ड पार्टमा चाहिँ अब बाँकी कुराकानी बहिनीसँग गर्नेछौँ

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u.
3: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। बिहेभियर संवादमा हाम्रो पारु राई बहिनी सिग्नल हुनुहुन्छ र उहाँसँग कुराकानी गरिरहेको छु। रोयल सिग्नल्समा जोइन गर्नु भएको छ भर्खर, अहिले सी प्लस ड्राइभिङ अब थ्योरी सकेर प्र्याक्टिकल गर्ने चाहिँ उमा हुनुहुँदो रहेछ, उहाँसँग कुराकानी गरिरहेको छु। अहिले ब्लानफोर्डमा हुनुहुन्छ बहिनी, फेरि वेलकम छ हजुरलाई।
4: धन्यवाद दाई।
3: त्यो फाइनल एक्सर्साइज बाहेक अरू चाहिँ ट्रेनिङ तपाईँलाई ठिकै लाग्यो?
4: सबै कुरा चाहिँ दाई त्यो तपाईँको माइन्ड सेट रहेछ कि, अब सम्झिँदाखेरि त सबै गाह्रो। अहिले मलाई फर्केर त्यो ट्रेनिङमा जा भन्दा म मेरो आँटै हुँदैन दाई, होइन होला सायद। हजुर, त्यो सबै कुरा चाहिँ आएपछि गर्नै पर्छ भन्ने एक प्रकारको माइन्ड सेट गर्दैन। गाह्रो त अब सबै कुरा नै गाह्रो हुन्छ प्राय, भनौँ न, प्राय सबै कुरा नै अब गाह्रो गाह्रै हो। तर अब गर्छु भन्ने एउटा त्यो खाले माइन्ड सेट बनाइसकेपछि चाहिँ जसरी पनि गरिँदो रहेछ दाई।
3: हो, राइट। अब तपाईँ त अब फिमेल, अब मेलहरूसँग कुद्नुपर्छ, एक्सर्साइजतिर जानुपर्छ, त्यो पार्ट चाहिँ कतिको साह्रो लाग्यो त नि? उहाँहरूसँगै कुद्नु पर्यो, साइड बाई साइड?
4: साइड बाई साइड नै हो, तर मेरो सेक्सनमा चाहिँ सबभन्दा स्ट्रङ चाहिँ म र एकजना फिजी मेरो साथी थियो, केटी साथी, हाम्रो उमेर पनि सँगसँगै, ऊ 3 बच्चाको आमा, म 2 बच्चाको आमा। क्याजुअल्टी क्यारीमा चाहिँ जहिले पनि ऊ र म पर्ने कि,
3: ए बलियो भएर
4: नोमिनेट गरिहाल्ने, राई आइहाल्ने क्या नाम दाई। अनि कुद्नै पर्यो, अनि यताउति कहीँ जाने बेलामा चाहिँ ल आज चाहिँ हाम्रो चाहिँ ल अब पेट्रोल छ यहाँ चाहिँ, अब के अब छ भने चाहिँ ओके एक्स्ट्रा फ्युलहरू के हुन्छ नि, अघि म चाहिँ खाइहाल्न डेफिनेटली म चाहिँ पर्छु आज क्याजुअल्टी रेस्ट पर्छु भनेर त्यो माइन्ड सेट गर्नु पर्थ्यो। अनि केटाहरूसँगै अब
3: केटाहरू तपाईँहरू बलियो निस्किनु भयो त्यहाँ
4: मेरो सेक्सनमा चाहिँ दाई,
3: केटाहरू कतिजना थिए अनि केटीहरू कतिजना?
4: हामी 12 6 थियौँ दाई।
3: ए भनेपछि त त्यसमा केटाहरू भन्दा बलियो भनेपछि तपाईँ एकदमै स्ट्रङै रहेछ।
4: काइन्ड अफ दाई, अब त्यस्तो अब हुनु त अब केटा मान्छेहरू अब नेचुरली नै स्ट्रङ हुन्छ, त्यही पनि फिट चाहिँ अलिकति अलि झाझुट गरिसक्ने, क्विक गर्ने, स्न्यापी चाहिँ हामी नै थियौँ।
3: अनि त्यहाँ साथीहरूलाई थाहा थियो त तपाईँहरूको चाहिँ साथीहरूलाई चाहिँ तपाईँहरू म्यारिटो नानी कहाँ हो भनेर त्यो साथी
4: थाहा थियो दाई, थाहा थियो। अनि हाम्रो चाहिँ आफ्नो आफ्नो एउटा बोलाउने नामहरू हुन्थ्यो, अनि मलाई चाहिँ नर्मली मम्मी राई भनेर बोलाउँथ्यो।
3: मम्मी राई,
4: हजुर।
3: अनि उनीहरूले चाहिँ साथीहरूले चाहिँ के भन्दा जिस्काउँथे, किन यहाँ भर्ती हुन आएको तिमी त नानी भइसकेको रहेछ भन्ने, अब नानी कहाँ त्यसरी जिस्काउँछ नि, एउटा त्यस्तो हुन्थ्यो कि हुन्थ्यो नि त्यो वातावरण।
4: एउटा मेरै स्क्वाड्रन्सको अर्को ट्रुपको एकजना कपोलले चाहिँ सोधेको थियो क्या, त यहाँ के खोज्नु आएको भनेर भनेको थियो क्या, त्यस्तो भनेको थियो। अरू त छैन, कसैले पनि त्यस्तो भनेन, तर हाम्रै कम्युनिटीबाट चाहिँ किन गएको, किनलाई गएको भन्ने
3: चाहिँ,
4: हजुर, दुःख पाउनु भन्दा पनि नगर्नु दुःख पाउँछ भन्ने खालको चाहिँ धेरैजनाको
3: त्यो माया गएर भने नि होइन त हाम्रो।
4: हजुर,
3: अरू नेपालीहरू पनि थिए अब, मतलब मेल फिमेलहरू तपाईँहरूको ट्रेनिङमा?
4: मेरो स्क्वाड्रनमा चाहिँ केटी चाहिँ मै एक्लै थिएँ, होल स्क्वाड्रन हामी लगभग 180 जस्तो थियौँ होला दाई। त्यसमा चाहिँ नेपाली केटी चाहिँ म मात्रै थिएँ, एकजना मात्रै। नेपाली केटाहरू चाहिँ यहाँबाट भर्ती हुने दाजुभाइहरू चाहिँ लगभग 8 जस्तो हुनुहुन्थ्यो।
3: इन्स्ट्रक्टरहरू कोही गोर्खालीहरू हुनुहुन्थ्यो अब विगत अब खासबाट पनि त्यहाँ जानुहुन्छ?
4: लक्कीले राई, मेरो ट्रुपमा चाहिँ कुनै पनि नेपाली दाजुभाइहरू हुनुहुन्थेन, अरू अरू ट्रुपमा चाहिँ हुनुहुन्थ्यो। एक दुईचोटि पनिसमेन्ट पनि खाएको भाइहरूबाट।
3: ए पनिसमेन्ट लिनु, अब त्यो त लिनै पर्यो।
4: हजुर, पनिसमेन्ट चाहिँ त्यो बेड चेक भन्ने हुन्छ नि हाम्रो, बेलुका 10 लाइट आउट गर्छ, त्यति बेला चाहिँ हेड काउन्ट गर्दाखेरि टाइममा नआइपुगेपछि पनिसमेन्ट चाहिँ एक दुईचोटि लास्ट पनि हुँदो रहेछ क्या भाइ।
3: त्यो मामुली हो, हामीले त कति खाइयो खायो नि त्यस्तो त, अब तपाईँहरूको अलिकति।
4: तर होइन, आफ्नो सेक्सन कमान्डर, आफ्नो सेक्सन कमान्डरहरूले त दिनै बस्छ, त्यो गोराले गर्दा चाहिँ केही हुँदैन रहेछ, भाइहरूले पनिसमेन्ट दिँदाखेरि चाहिँ अलिकति लाज हुने कि।
3: ठिक छ, ठिक छ। अनि कतिको इन्जोय गर्दै हुनुहुन्छ त अहिले, त ठिकै गरेछु भन्ने लागेको छ कि?
4: दाई अलिक चिल नै छ अब बाहिरको भन्दा त यहाँ त अब त्यही हो अलिकति अब एक्सर्साइजहरू कता कता भएको बेला त्यो त पार्ट अफ आर्मी
0: नै त्यो त सबैलाई दुःख हुन्छ नि
4: त्यो रमाइलो पनि हुन्छ एकजना मैले मात्रै स्ट्रगल गरेको छुइनँ सबैले मेरो ट्रुपले नै गइरहेछ मेरो साथीले नै स्ट्रगल भइरहेछ उसले पनि गरिरहेको छ भन्दाखेरि त्यो सबैजनामा बाँडिँदो रहेछ क्या दाइ दुःखहरू पनि
0: अनि त्यो ट्रेनिङमा चाहिँ अब छोराछोरीकै नै याद धेरै आयो होला कहिले कतिको कन्सन्ट्रेट भयो त आफ्नो ट्रेनिङमा
4: दाइ त्यो पछि पछि त बिजी भएर त्यो अनि तपाईँको यति टाइममा यो गरिसके त्यो गरिसकेर लाइट पनि आउट गर त्यो भन्दा एका यति अगाडि बत्ती एउटा बलेको देख्यो भने अर्को
0: आइहाल्ने
4: त्यो गर्दा त त्यो कति बेला सुतेर रेस्ट पुऱ्याउँ भन्ने मात्रै सोचिँदो रहेछ कहिले कहीँ त छोराछोरी नै बिर्सिन्थ्यो म त बिजी भएर
0: त्यो हो नि त बिहान कति बजी उठ्नु पर्थ्यो
4: हामी 5 बजे दाइ
0: 5 बजे उठेर के गर्नुहुन्थ्यो त्यो टोयलेटहरू सफा गर्ने ब्यारेक्सहरू हुन्थ्यो
4: हजुर बिहान उठ्यो अनि चाटछुट रेडी भयो अनि त्यस पछाडि 5:30 भित्रमा कुक हाउसमा लाइनमा पुगिसक्नुपर्ने स्टाफको लागि भोक लाग नलाग खानै पर्ने
0: खानै पर्दैन त्यो त
4: हजुर अनि 6:30 अब यति धेरै लाइन हुन्थ्यो त्यो पर्ब्राइडमा त अनि त्यहाँ पछि फर्केर आइसकेपछि अनि ब्लक जब गर सरसफाइ टाकटुक टाकटुक अनि अब के छ नेक्स्ट टाइमिङ
0: हो नि
4: त्यो नेक्स्ट टाइमिङ अनुसार अनि चल्नुपर्ने दाइ
0: डेफिनेटली अनि भाइले पनि टिप्सहरू दिनुभयो होला नि यसरी ट्रेनिङ गर्नुपर्छ यसरी उयो गर्नुपर्छ भन्ने टिप्स निकै दिनुभयो होला तपाईँलाई होइन
4: धेरै मैले त मलाई त कति इजी भयो अब अहिलेसम्म पनि उसलाई फेरि हाम्रो एउटै कोर भएर एउटै क्याब ब्याच भएर मैले यहाँ के मैले अब ट्रेनिङहरू फाटो एक्स्ट्रा ट्रेनिङहरू केही गरिरहेको बेलामा उसलाई सोध्छु कि यो भने के हो यो के गर्नुपर्छ हतार हतार अब धेरै नै अब गर्नु भएको छ मलाई चाहिँ त्यो सजिलो भएको
0: ट्रेनिङ चाहिँ कस्तो गर्नुभयो त सन्तोषजनक नै भयो
4: एकदमै राम्रो हजुर एकदमै राम्रो विदाउट एनी इन्जरी एकदमै राम्रो भयो दाइ डे वानदेखि नै लास्टसम्मै अलिकति
0: टप स्टुडेन्टहरू भयो टप स्टुडेन्टहरू भयो
4: टप स्टुडेन्ट नै चाहिँ भएन अब त्यो एक्सपेक्टेसन पनि राख्दिनँ मेरो यो उमेरमा दाइ तर मेरो ट्रुप कमान्डरहरूले चाहिँ एकदमै राम्रो फिडब्याक एउटा त्यत्रो धेरै सानो उमेरको आफ्नो कलिगहरूलाई मेट्सहरूलाई चाहिँ तैँले एउटा गाइडेन्स जस्तो गरेर सबै कुरामा हेल्प गरेर मोरल फिजिकल त्यो तरिकाले तैँले हेल्प गरेर चाहिँ उयो गरिस् भनेर चाहिँ राम्रो खालको रिपोर्टहरू चाहिँ आएको
0: थियो दामी दामी ओके अब आर्मीमा त बढी स्ल्याङ वर्डहरू नै जस बोलिन्छ अब त्यस्तो हुन्छ होइन अलिकति प्रोनाउन्सिएसन अलिकति भिन्दै हुनसक्छ त्यो क्षेत्रमा त कस्तो लाग्यो त तपाईँलाई
4: पहिला चाहिँ दाइ म यो कुन फिल्डमा आएँ किनभने हामीले त्यो एक खालको त्यस्तो स्ल्याङ वर्डहरू
0: अनि फेरि गालीको वर्डहरू होइन त्यहाँ आउँछ
4: हजुर त्यो गालीहरू सुन्दाखेरि चाहिँ म यो गलत ठाउँमा आएँ कि अहिले त त्यो कानले कुन चाहिँ रफ वर्ड हो कुन चाहिँ डिसेन्ट वर्ड हो
0: ठिक छ ठिक छ राइट ओके अब तपाईँ त गाउने मान्छे यता अब मोडेल पनि गर्दै हुनुहुन्थ्यो त्यो चाहिँ के अब केही क्षणलाई ऊ हो कि अब खेरि क्यारियन हुन्छ
4: दाइ अब बिस्तारै क्यारियन नै हुन्छ बिस्तारै गर्नुपर्छ होला अब मैले चाहिँ लगभग 2025 चाहिँ मैले कुनै पनि बाहिरको अरू प्रोग्रामहरू नगरी नै 2025 चाहिँ मजाले आफूलाई मात्रै टाइम स्पेन्ड गर्छु अब कार्यक्रमहरू कन्सर्टहरू प्रोग्रामहरू होस्ट गर्नु जाँदा पनि अलिकति आफ्नो टाइम डिस्टर्ब हुने सुताइहरू नपुग्ने त्यही भएर 2025 चाहिँ मैले लिटरली आफ्नो फिटनेसलाई मात्रै छुट्याएँ अब युनिट गइसकेपछि चाहिँ बिस्तारै अब गर्नु पर्ला नि दाइ
0: ठिक छ ठिक छ पहिला अब तपाईँ भर्ती नहुँदा बुढा ढिलो आउँदा अलिकति साह्रो हुँदा तपाईँलाई थाहा थिएन अहिले कम्प्लिटली थाहा भयो होला होइन यस्तै नै हुँदो रहेछ भनेर त्यो थाहा भयो होला तपाईँलाई होइन
4: हजुर दाइ म हिजो अस्ति लास्ट विक हलिडे थियो त्योभन्दा अगाडि म 1:30-2 बजीतिर मेरो प्रेजेन्टेसन तयार गर्दै बसेको पनि छु त्यति बेला चाहिँ भाइ पनि हाँस्दै हुन्थ्यो क्या देख्यौ
0: ए ओके ल त बहिनी मैले तपाईँलाई सम्झेको चाहिँ एउटा तपाईँ एउटा मतलब एउटा हाम्रो नेपालीको लागि गोर्खालीहरूको लागि एउटा उदाहरण पनि हुनुभयो नि त यस्तो एउटा नानीको आमा भएर तपाईँले त्यस्तो देखाउनु भयो त्यो भएर मैले तपाईँसँग कुराकानी गर्न खोजेको एकदमै बहिनी तपाईँलाई स्यालुट छ एकदम ठुलो रेस्पेक्ट छ
4: धन्यवाद दाइ हजुर धन्यवाद
0: ल अब माथिसम्मै जानुपर्छ है त माथि अब अफसर भएर माथिसम्मै जानुपर्छ तपाईँको त त्यो हुन्छ होइन मेजर हुनुहोस् त्यसपछि अब लेफ्टनेन्ट कर्नल माथिसम्म जानुहोस् त्यही छ दाइको आशीर्वाद है त
4: त्यो भन्दा पनि अब म चाहिँ अब विशेष गरेर एउटा एक्जाम्पल अब हुन त मेरो नम्बर्नीहरू पनि अरू अरू हुनुहुन्छ तर त्यही पनि अब तपाईँले मलाई आज एउटा यो अपर्च्युनिटी दिनुभयो अनि यो ज जस्तै सुनिराख्नु भएको छ उहाँहरूलाई चाहिँ एउटा इन्करेज होस् भन्ने हिसाबले पनि म चाहिँ भन्छु कि किनभने कतिपय छोरी मान्छेको पनि सपनाहरू मिलिट्रीमा जब गर्ने खाल उहाँहरूको सपनाहरू हुन्छ, अनि यहाँ आएर पनि तपाईँ स्टिल 34-35 चाहिँ जोइन हुन सक्नुहुन्छ यदि तपाईँ फिजिकली फिट हुनुहुन्छ भने। तर फिजिकली फिट पनि तपाईँ आफूले फिटनेस गर्नुभयो भने इट कम्स बिस्तारै बिस्तारै आउने कुरा हो, अनि तपाईँहरूले नि एउटा गर्न सक्नुहुन्छ सपना जसको चाहना छ। अब आर्मीको जागिरले चाहिँ छोरी मान्छेहरू बच्चा जन्माइसकेर एक प्रकार अलिकति विक हुन्छ हाम्रो बडीहरू, अलिकति मोटोपन हुन्छ। यो जागिरले यो जबले चाहिँ प्रोफेसनले चाहिँ अलिकति मान्छेलाई फिट राख्ने खालको पनि काम गर्छ होइन, अनि डिफ्रेन्ट प्रोफेसन भइहाल्यो अनि फेसिलिटीहरू पनि अब आर्मीको हजुर, अनि तपाईँको वर्ल्ड वाइड टुर गर्ने एउटा अपर्च्युनिटीहरू पनि पाउनुहुन्छ। त्यही भनेर पनि अलिकति म चाहिँ हाम्रो दिदी बहिनीहरू जो जो हुनुहुन्छ उहाँहरूलाई पनि एक प्रकारको यो मेरो मेसेज होइन, तपाईँहरूको पनि चाहना छ भने चाहिँ जोइन गर्न सक्नुहुन्छ भनेर भन्न चाहन्छु।
0: ओके हुन्छ बहिनी, ल खुसी लाग्यो र आफ्नो करियर राम्रो गर्नु होला आर्मीमा। थ्याङ्क यू भेरी मच एन्ड कंग्रेचुलेसन है त। हजुर हाम्रो पारु राई बहिनी र उहाँ चाहिँ रोयल सिग्नलमा भर्ती हुनुभएको छ, अहिले सिप्लसी गर्दै हुनुहुन्छ उहाँको रेक्रुटेनिङ सकेर, र आशा छ यो अन्तर्वार्ताबाट तपाईँहरू पनि इन्सपायर हुनुभयो होला। र बहिनीले धन्यवाद दिँदै कार्यक्रम बेबे संवादबाट मैले बिदा मागेँ। हस्त नमस्ते।

0: पक्कै पनि राम्रो गर्दै जानुहुनेछ, हाम्रो यही शुभकामना छ तपाईँलाई। एकदम खुसी लाग्यो उहाँले जुन कदम चाल्नुभयो, होइन, हाम्रो महिला दिदीबहिनीहरूको लागि पनि एउटा उदाहरण हो यो। र अब उहाँको कुराकानी सुनेर अहो म पनि भर्ती हुनुपर्छ कि क्या हो, आर्मीमा जागिर गर्न सकिँदो रहेछ त भन्ने पक्कै पनि ठान्नु भएको छ होला कति दिदीबहिनीहरूले पक्कै। र हजुर, आफूलाई मनपर्ने कुरा गर्नुपर्छ भनिन्छ, उहाँले पनि आफूलाई सानैदेखि मन लागेको कुरा गर्नुभयो र सफल पनि हुनुभएको छ, इन्जोय पनि गर्दै हुनुहुन्छ पक्कै। अब कार्यक्रमको अन्तिम क्षणतिर हामी आइसकेका छौँ। यहाँहरूको मेसेजको लागि धेरै धेरै धन्यवाद। प्रश्न पनि म राख्न चाहन्छु एकचोटि फेरि, यो साताको लागि राखिएको प्रश्न यस्तो छ।
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो
0: के हो यो? हजुर, फेरि पनि सुनाऊ एकचोटि प्रश्न।
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो
0: यो साताको लागि राखिएको प्रश्न? यही नै हो हजुर, के हो? अब खोज्दै गर्नुहोस् है त। यहाँहरूको जवाफ पनि आइसकेको छ हौ, एन्सर फटाफट आउँदै पर्छ त। हाम्रो मनु राणा दिदीले लेख्नु भएको छ, आशा बहिनी होप यु ह्याड ग्रेट होलिडे भन्दै, अनि भेरी इन्सपायरिङ इन्टरभ्यू अफ पारु राई सिस्टर, विस हर अ ग्रेट फ्युचर अहेड भनेर भन्नुभएको छ है हाम्रो मनु राणा दिदीले पारु राई बहिनीलाई, अगाडिको बढ्नको लागि होइन, उहाँको भविष्यको लागि राम्रो कामना गर्नुभएको छ, शुभकामना भन्नुभएको छ। र हामीलाई सम्पर्क गर्नुभएको छ अरू श्रोताले पनि, कतिले उत्तर पठाउनु भएको छ, कतिले हेलो हाई भन्नुभएको छ। गीत त आज मैले सुनाउन सकिनँ, मलाई माफ गर्नुहोला। ज्ञानु राई, ममता पूर्जा तिलिजा, जस कन्दङमा, मणि थापा, धनवीर पुन, हर्क गुरुङ, मेघ मल्ल, धनु गुरुङ बहिनी, पिक्चर अफ द विक भनेर दामी दिदीबहिनीको पिक्चर पठाइदिनु भएको छ। नीता राई, बम गुरुङ, तुल पुन, अनि वीरबहादुर पुन, खेलमती हाङमा लिम्बु, शोभा गुरुङ, झुम्बहादुर गुरुङ, सिद्धार्थ थापा, दिपेन्द्र प्रजापति, विष्णु गुरुङ, नूतन भूषाल, सबै बिहानै आइसक्नु भएको छ। र हाम्रो कृष्ण चामलिङ दाजुले चाहिँ हामीलाई के भन्नुभएको छ भने, धेरै दिनपछि खाली पाना पन्ना भावनाले भरिदिए आज त, धेरै दिनपछि खाली पन्ना भावनाले भरिदिए आज त, तिन तुके मुक्तकमा माही फुलमाया बहिनीलाई स्वागत गरिदिए आज त। हजुर, तिन तुके मुक्तकमै फुलमाया बहिनीलाई स्वागत गरिदिए आज त भन्नुभएको छ, धेरै धन्यवाद छ। मिठो स्वरका धनी पति पाउने कति भाग्यशाली, त्यसैले भाग्यवती, त्यसैले आशा बहिनीको भाग्य रेखा नै पढिदिए आज त। हजुर, धेरै धेरै धन्यवाद छ हाम्रो कृष्ण चामलिङ दाजु। यहाँलाई ह्याप्पी मन्डे भन्दा एउटा गीत भन्नुभएको छ, तर गीत हामी अब भोलि मात्रै सुन्न सुन्छौँ है। आजलाई बिदा हुन्छु, यहीसम्म आएर हाम्रो झपेन्द्र गुरुङ पनि आउनुभयो है, ह्यारो लन्डनबाट, साउथ ह्यारोबाट आउनुभएको छ। हजुर, सुन्दैछु समय मिलाइ मिलाइ मिलेमा भनेर उहाँले भन्नुभएको छ। लौ त, धेरै धन्यवाद, साथ दिनुभयो, सुनिदिनु भयो, लेखिदिनु भयो, आशा गर्छु इन्जोय गर्नुभयो होला कुराकानीदेखि लिएर गीत सङ्गीतहरू। अब हामी भोलि भेट्नेछौँ, आजलाई यहीसम्म विश्राम लिन्छु भने प्रशान्त केरुङलाई सुन्दै छुट्टिन्छौँ। नमस्ते, बाबाई।

0: चौधरी हत्याका विषयमा राज्य र समाज संवेदनशील नभनेको भन्दै प्रश्न उठाउनु भएको छ आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्य।
1: मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा, म गरिमा चौधरीको हत्याकाण्डको बारेमा अथवा जे भयो त्यसका बारेमा धेरै बोलिनँ, तर हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौँ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।
0: यसैबीच 12 कि 3 वर्षीय बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपीले घटनामा आफूसँगै अर्को व्यक्ति पनि संलग्न रहेको खुलासा गरेका छन्। आरोपी भनिएका किशोर सार्वजनिक भएको भिडियोमा उनले आरोप स्वीकार्दै बलात्कार र हत्यामा आफू मात्र नभएर अर्को व्यक्ति पनि संलग्न रहेको बताएका हुन्। सिमराज चोक घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो घटना भएको उनको दावी छ। ती किशोरले आफूलाई खड्काले उक्साएको बताएका छन्। बालिकासँग दुवैजनाले आपराधिक क्रियाकलाप गरेको र बालिका बेहोस भएपछि प्रदीप भागेको उनको भनाइ छ। प्रहरीले भने अनुसन्धानका क्रममा तीनै किशोर र छिमेकी प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ। आरोपी किशोरले नाम लिएपछि प्रदीप खड्काको खोजी भइरहेको छ। नागडुङ्गा सुरुङ मार्ग आजबाट 4 पाङ्ग्रे साना सवारीका लागि खुला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकामा आजदेखि 4 पाङ्ग्रे साना सवारी कार जे भ्यानका लागि खुला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभएको छ। जयसीका अनुसार हालका लागि बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म एकतर्फी मात्र सुरुङ मार्ग खुला हुनेछ। अन्य ठूला सवारी साधन भने परीक्षण कालपछि सोही सुरुङ मार्ग हुँदै यात्रा गर्न सक्ने वहाँले बताउनु भएको छ। सुरुङ गत साउन 11 मा उद्घाटन भएको थियो। चोरिएको 10 तोला सुनका गहना सहित प्रहरीले पर्वतबाट एकजनालाई पक्राउ गरेको छ। पर्वतकै मोदी गाउँपालिका पाँच बाजुङ बस्ने करिब 30 वर्षीय खड्ग बहादुर कुमारलाई मोदी छ ओपल्लो डेमुवाबाट सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले मोदी गाउँपालिका पाँच 4 पति चौरका एक होटल सञ्चालकको घरबाट ती गरगहना चोरी गरेका थिए। होटलका सञ्चालक दिनेश कुमार पुनको घरको सुत्ने कोठाबाट उनले गरगहना चोरी गरेको जानकारी पछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमानमा 6 जनाको टोली खटिएको थियो। कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। गुल्मीको रेसुङ्गा विमानस्थल सञ्चालनमा आएको 3 वर्ष भइसकेको छ, तर मौसम खराबीका कारण यो विमानस्थल मुस्किलले 6 महिना पनि चलेको छैन। पछिल्लो पटक विगत 3 महिनादेखि मौसमकै कारण उडान नहुँदा यात्रुहरूका लागि यो विमानस्थल एकादेशको कथा जस्तै बनेको छ। पुटौलबाट छवि पाण्डेको यो रिपोर्ट।
2: हेर्नु न, अहिले धेरै भाउ बन्द आई दुःख भयो हामीहरूलाई पनि यता काठमाडौँ जानको लागि। अब त्यही प्लेनमा भएदेखि टाइममै पुगिन्थ्यो। कुहिरोको बर्खाको मौसम अब कुहिरो लाग्ने हो नि, त्यस्तो भएर पनि हुन्छ। म पनि एकचोटि टिकट काट्न ठिक्क परेको, टिकट काटिसकेको प्लेनको कारणले गर्दा म पनि जान नपाएर।
3: गुल्मी रेसुङ्गा नगरपालिका तिनकी कमला जुरेल पहिलो पटक हवाई जहाज चढ्न विमानस्थल पुगे पनि मौसमले साथ नदिएपछि जहाज चढ्ने सपना अधुरो भएको गुनासो गर्दै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि कृष्ण प्रसाद पाण्डे हवाई भाडा वृद्धि र मौसम खराबी विमानस्थलका लागि बाधक बनेको बताउनु भयो।
4: अब त्यो अहिले नेपाल भविष्य निगमले चाहिँ रेट बढाएर अनि चाहिँ अहिले यात्रु चाहिँ चल्नु खोज्नु भएको छ, त्यसपछि चाहिँ त्यो समायोजन गर्न भनेर अहिले चाहिँ साथीहरू लाग्नु भएको छ। समायोजन भयो भने त चल्छ, दिउँसोमा अब लाग्छ, बिहानमा हो, बिहानमा कुहिरो लाग्यो यात्रु हुँदाखेरि पनि अब चलाउन चाहिँ गाह्रो हुन्छ।
3: गुल्मीबाट काठमाडौँ जाने हवाई सेवा पटक पटक मौसम प्रतिकूल हुँदा उडान रद्द हुने समस्या बढिरहेको छ। गुल्मी हवाई सेवा यात्रुका लागि भर पर्दो साधन बन्न सकेको छैन। बिहानमा कुहिरो र दिउँसोको समयमा अत्याधिक हावाको चापका कारण चाहेर पनि नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताउनु भयो।
5: मौसम राम्रो हुन्न बिहानमा, त्यो भएर फ्लाइट भएको छैन कि सर, एयरपोर्ट बन्द चाहिँ होइन, मौसमले गर्दा फ्लाइट चलेको छैन कि असोज होइन, यो भदौको 15-16 सम्म भन्ने छ, मौसम जहिले सुधार हुन्छ फ्लाइट त भइहाल्छ। मौसमको कारणले, टेक्निकल कारणले मौसम बिग्रेपछि अब प्यासेन्जर पनि अहिले हुन्न भन्ने मात्र भयो।
3: हवाई सेवा अवरुद्ध हुँदा वृद्ध बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जानुपर्ने यात्रु बढी समस्यामा पर्ने गरेका छन्।
0: मेडिकल व्यवसायी दुर्गा प्रसाईको घर खान तलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन प्रहरीलाई सर्वोच्चले आदेश दिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।
6: सैन्य समुदायमा
7: बेलायत भरि
6: अन एयर
7: एपमा
6: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
7: फ्लाइ बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर, गीत सुन्नुभयो यहाँले। गीत गाउने कलाकार अनिल सिंह हुनुहुन्छ र यही गीतबाट नै आजको कार्यक्रम काठमाडौँको सौगातको सुरुवात भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित भएको छु। सम्पूर्ण आदरणीय श्रोताहरू जो नेपालमा विभिन्न हाम्रो फ्रिक्वेन्सीहरू सुन्नुहुन्छ, यहाँलाई कार्यक्रममा स्वागत भन्न चाहन्छु। काठमाडौँ भ्यालीमा 105.7 मेगाहर्ज एफएम अनि धरान 107.5 मेगाहर्ज र 87.7 मेगाहर्ज पोखरा भ्यालीमा सुन्नुभएको छ भने गुड आफ्टरनुन यहाँहरूलाई, कार्यक्रममा स्वागत छ। र देश विदेशमा विभिन्न फ्रिक्वेन्सीहरू सुन्नुहुन्छ, बेलायतमा भर्खरै कार्यक्रम सुन्नुभयो, बेलायतको नमस्ते युके कार्यक्रम। आशा पुन बहिनीले नयाँ प्रश्न लिएर आउनुभएको थियो र सप्तान्तको प्रश्न त एकजनाले दिइसक्नु भएको छ, यसपालिको चाहिँ प्रश्न तपाईँहरूले जित्ने प्रयास गर्नुहोला र अपडेट्सहरू लिएर आउनुभयो। अब स्टिल समर छ, हुन त सेप्टेम्बर लाग्न आँट्यो होइन त, तर पनि विभिन्न कार्यक्रमहरू भइरहेको छ र फेरि पनि एकताली मनमा आइहाल्यो, सम्झना गरौँ निम्स पूजा भाइको अन्त्येष्टि यानि कि फ्युनरल सर्भिस अब 26 तारिकमा छ। त्यसमा तपाईँहरू को को जाने प्लान गर्नुभएको छ जानुहोला, उहाँलाई राम्रोसँग विदाई गर्नुहोला। नेपालमा पनि त्यही दिनै केही ब्रिटिसको नेपालमा चाहिँ फ्युनरल सर्भिस कार्यक्रम हुँदैछ र साथसाथमा ब्रुनाई पनि लालजीले मलाई जानकारी गर्नुभएको छ, त्यही दिनै उहाँको अन्तिम विदाईको कार्यक्रम छ भनेर भन्नुभएको छ। हामी केही कभरेज गर्नेछौँ र अब भनौँ न, अब आजको यो बसाइमा म माउन्टेनियरिङ क्षेत्रमा भर्खरै मैले चिनेको एकजना हङकङ निवासी व्यापारी साथीभाइको यो डकु मेन्ट्री भनौँ या चलचित्र भनौँ जे भने पनि मिल्छ भनेर भन्दै हुनुहुन्थ्यो, उहाँ पनि त्यस्तै रहेछ। उहाँको अराउन्डको यो चाहिँ भनौँ सपना मेहनत 50+ नागेपछि उहाँले सुरु गर्यो गर्नुभयो भनेर भन्नुभयो। राज गुरुङजी हुनुहुन्छ र हाम्रो साथमा उहाँलाई साथ दिने उहाँसँग त्यो यात्रामा लाग्नुहुने पूर्व तेन्जिङ शेर्पा भाइ हुनुहुन्छ, उहाँ पनि हाम्रो स्टुडियोमा धेरै वर्ष अगाडि आएको, सम्झना गर्नुभएछ, हामीलाई भेट्न आउनुभएको छ। र किनभने यो सिनेमाले प्रेरणा दिँदो रहेछ, मलाई पनि भयो, म पनि यो उमेरमा जोकी जस्तो लागेको छ, तर विशेष गरी यङ नेपालीहरू विद्यार्थीहरूलाई नेपाल के हो, हिमाल के हो, हिमाललाई कसरी बचाउनु पर्छ र हिमालले हामीलाई के दिएको छ आदि आदि कुराहरू, यो माउन्टेनियरिङ मात्र होइन कि सी टु द टप अफ द वर्ल्ड एन्ड ब्याक टु द सी भन्ने थिममा उहाँले काम गर्नुभएको छ। र आज दुईजनाले म कार्यक्रममा एकैछिनपछि ल्याउँछु, तर त्योभन्दा पहिला यो डकुमेन्ट्री असाध्यै राम्रो छ, तपाईँहरूले कतै भेट्ने मौका पाउनुभयो भने हेर्नुहोला। यो डकुमेन्ट्रीको बारेमा हामी कुराकानी गर्छौँ, हिमाल चढाइ त्यत्तिकै हुँदैन, अत्यन्त कठिन मेहनत, पर्सिभियरेन्स, डेडिकेसन, कमिटमेन्टदेखि लिएर फिटनेस, हरेक चिजले र मनले चाहिँ गर्छु भन्ने आँट चाहिँ राख्नु पर्दो रहेछ। र त्यहाँ मैले भेटेँ अस्ति छाया सेन्टर ठमेलमा, यसको प्रिमियर भएको थियो, तुलसी गुरुङजी विल राइज अगेन फाउन्डेसनका सदस्यहरूको पनि उपस्थिति, उहाँको सहयोग साथमा यो सम्पन्न भयो र उहाँले जुन चाहिँ माउन्ट एभरेस्ट रोड टु एभरेस्ट सम्पन्न गर्नुभयो त्यो बारेमा केही कुराकानी गर्ने क्रममा उहाँले पनि नेपालमा हाम्रा नयाँ पिँढीलाई केही गर्नको लागि जान्नुपर्छ, बुझ्नुपर्छ भन्ने कुरा चाहिँ एकदमै राम्रोसँग उहाँले भन्नुभयो। मेरा पुराना मित्र पल्टनका सदस्य, त्यतिखेर हामीले जिटिआर भन्थ्यौँ, जिटिआरका एक कर्मठ भन्नु सदस्य, पछि गएर हङकङमा बसोबास गर्नुहुन्छ, काम गर्नुहुन्छ, उहाँले मलाई त्यसमा लिङ्क गरिदिनु भएको थियो। भन्दै अब आजको यस बसाइमा विभिन्न खबरहरू कुराकानी गरौँ, सामग्री दिउँ, त्यसपछि आज हामी उहाँ दुई साथीहरूलाई चाहिँ कार्यक्रममा ल्याउँछौँ। हङकङवासीहरूले सुन्दै हुनुहुन्छ भने राज गुरुङ जीको आवाज केही क्षणपछि है त, र उहाँको मित्र दाई पनि भन्नुहुन्छ विनोद गुरुङजीको एकदम भनौँ न साथ सहयोग पाएर उहाँ आज यो ठाउँमा हुनुहुन्छ। विनोदजीलाई खबर भयो होला, उहाँले पनि पिएबिएस गोर्खा रेडियो अनलाइनमा सुन्दै हुनुहुन्छ भने हङकङमा धेरै श्रोताले हामीलाई सुन्नुहुन्छ, सुन्नुहोला है त। हङकङको अलिअलि कुरा मलाई पनि सोध्न मन लागेको छ, उहिले जमानाको वनचाई, पुसिक्याट, मकाटी इन आदि आदिको कुरा पनि गर्नुहुन्छ उहाँले। मकाटी इनको चाहिँ राम्रो खबर पनि छ, तपाईँहरू हङकङको जमानामा त्यो ठाउँमा भनौँ न कुनै न कुनै बेलामा समय दिनुभयो, रमाइलो गर्नुभयो, भेटघाट भयो होला कतिसँग होइन, त्यो चाहिँ फेरि रिकल रिक्याप हामी गर्छौँ। अहिले
हाम्रो जमानाको जस्तो छैन. अहिले चाहिँ हाम्रो व्यापारी साथीहरू नेपालीहरूले चाहिँ यस्ता यस्ता व्यवसायहरू एकदम राम्रोसँग सञ्चालन गर्नुभएको रहेछ. यो पनि कुरा गर्छौँ एकछिनमा. अब समयको कुरा गर्नुपर्दाखेरि नेपालमा अहिले ठिक 1:59 जाँदैछ नेपालको समय. बिहान छ बेलायतमा, बिहानको 9:14 जाँदैछ. हङकङको समय अहिले मेरो विचारमा बेलुकी हुनुपर्ने हो, झन्डै 4:14 हुनुपर्ने हो, किनभने हङकङ र ब्रुनाईको समयको टाइम जोन एउटै छ. त्यस कारण मैले हङकङको समय निकालेको छैन, तर पनि हङकङवासीहरूलाई गुड आफ्टरनुन भन्न चाहन्छु म. ओके, आजको दिनको कुरा गरौँ श्रोताहरू. आज हामी भदौ महिनाको 8 छौँ. विक्रम सम्वत 2083 सोमबार हो. साउन शुक्ल पक्ष आज द्वादशी हो. चाडपर्व र आज खासै केही छैन. आगामी दिनमा धेरै ठुला ठुला चाड आउँदैछन्, त्यसको लागि तयारी पनि होला यहाँहरूको भने. केही समाचारहरू राखौँ, त्यसपछि आजको यो बसाइमा हामी विभिन्न कुराहरू गर्छौँ. र पहिला चाहिँ पहिलो नम्बरमा हुनुहुन्छ राज गुरुङ र फुर्बाजी. ओके, सबभन्दा पहिला केही समाचारहरू राखिहालौँ नेपालतिरको, त्यसपछि अन्य ठाउँको हामी समाचार राख्छौँ. ओके, रोड टु एभरेस्ट पहिला नै आयो, ठिक छ. त्यो बिचमा तपाईँहरूलाई हामी भनौँ न अब एउटा गीत पनि सुनाउँछौँ, उहाँहरूका मन परेका गीत राख्छौँ. सबभन्दा पहिला मौसम सम्बन्धी जानकारी राखौँ है त. आगामी 24 पूर्वानुमान यस्तो छ, देशभर साधारणतया बादल लाग्ने देखिन्छ. देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ. हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ. हाल मनसुनको न्यूनतम चापीय रेखा सदरस्थानको आसपासमा रहेको छ र बिस्तारै मनसुन अन द वे आउट भनेर हामीले सक्छौँ. काठमाडौँ भ्यालीमा आज 27 तापक्रम छ, आंशिक रूपमा बदली र पश्चिमी हावा छ. 9 प्रति घण्टाको वेगमा हावा चल्दैछ भने पोखरामा आज 32 तापक्रम छ, बदली मात्रै, अधिकतम 33, न्यूनतम 26. धरानमा के छ त, धरानमा अलिक गर्मी नै छ, 43 छ, अधिकतम 44, न्यूनतम 31 तापक्रम. विभिन्न पत्र पत्रिकाको म हेडलाइन्सहरू भनिहालौँ. नेपाल खबरको टप न्युजमा भर्खर सम्प्रेषित समाचारमा उद्धव थापालाई संसदबाट हटाउन उपसभामुखलाई राप्रपाको पत्र देखिने. अन्य खबरहरूमा नेपाली सेनाका 2 सहायक रथी उपरथीमा बढुवा भएछन् र अख्तियारका 4 सहित 27 सचिवको सरुवा को कहाँ भए पढ्न सक्नुहुन्छ भने. रपा महबुबको जोहारी, एउटै विषयमा 2 निर्देशनले अन्यलमा सांसदहरू परेका छन्. अब टप न्युजहरू नेपालको र विदेशको राखिहाल्नु है त. बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्. राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाले आफ्ना सांसदलाई विश्वासको मत विपक्षमा मतदान गर्न तटस्थ बस्न वा अनुपस्थित रहन व्हिप जारी गरेको छ. यो पहिलो समाचार हो भने रापरपाले 3 प्रदेशमा प्रदेशसभा सदस्य हटाउन माग गर्यो भने कोशीका मुख्यमन्त्रीले पनि आज विश्वासको मत लिँदै प्रतिनिधि सभाको बैठक आज बस्दै संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बस्ने कार्यसूची रहेको छ. 1 त भइसक्यो, 2 बज्यो, सुरु भयो होला भन्ने आशा गरौँ. सुनको मूल्य फेरि बढेछ. नेपाली बजारमा आज सुनको मूल्य प्रति तोला 3,200 रुपियाँले बढेको समाचार छ. ज जसको घरमा सुन छ हाँस्नु भयो होला, नहुनेलाई बढे पनि के भयो त भन्ने धेरै मैले पाउँछु. किनभने सुन किन्ने होइन हेर्ने मात्रै भन्ने आजकल त्यो सुनिन्छ. धानको रोपाई उत्साहजनक छ देशको राम्रो कुरामा. देशभर धान रोपाई तथा रोपाई गत वर्षको तुलनामा केही तीव्र भएको छ. पछिल्लो विवरण अनुसार रोपाई 97.48% पुगेको छ भने भलिबलको कुरा छ. भलिबल ट्रफी को बारेमा हिजो सार्वजनिक भयो र नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक भयो. नेपालको पहिलो पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिग एनभीएल भनेर भनिन्छ को ट्रफी आज सार्वजनिक गरियो. नेपाल भारत संवाद कार्यक्रम काठमाडौँमा हुँदै आदि आदि नेपालतिरको समाचार छ. विश्वका टप न्युजहरू हामी एकछिनपछि राख्छौँ श्रोताहरू. ओके, यति भन्दै अब यहाँलाई एउटा गीत सुनाऊ, त्यसपछि हामी लाग्छौँ आजको पाहुनालाई स्वागत गर्नतर्फ. राजु लामाको गीत यहाँ तयार भएर बसेको छ. यो गीत राखौँ र मेरा दुवै मित्रहरूलाई कार्यक्रममा ल्याउँ. स्वीकार्नुहोस् राजु लामालाई.

0: ओके माया बैगुनी यो गीत सुन्यौं श्रोताहरू. हामीले देश विदेशका कुराहरू गर्यौं, नेपालका केही समाचार भने अलिकति बढी समय आजको मेरो पाहुनालाई दिन चाहन्छु किनभने अल द वे फ्रम हङकङबाट आउनुहुने राज गुरुङजी कास्की बासी राङबाङ बासी भनेर मलाई जानकारी दिँदै हुनुहुन्छ भने फुरबाजी अब हिमालमा जन्मेर हुर्केको भन्दा पनि फरक नपर्ला र दुवैलाई मेरो नमस्कार भन्दै कार्यक्रममा हार्दिक स्वागत छ. राजजी एन्ड फुरबाजी नमस्ते. फुरबाजी तपाईँ त पहिला पनि आइसक्नु भएको नि होइन र
1: हजुर म 10 वर्ष अगाडि आएँ.
0: 10 वर्ष तपाईँले मलाई अस्ति शनिबारको दिन देख्ने बित्तिकै चिनिहाल्नु भयो कि
1: म अलिकति कन्फ्युज हो ट्याक्कै हो कि होइन हो कि होइन मैले भेटेको हो भेटेको तर कहाँ भेटेँ कहाँ भेटेँ.
0: ओके मैले पनि तपाईँलाई पक्का मैले इन्टरभ्यू गरेको कुराकानी गरेको जस्तो लागेको थियो. एनिवे राजी तपाईँ हङकङ बासी भन्दा फरक नपर्ला होइन त कति वर्ष भयो हङकङमा बस्नु भयो.
2: हङकङमा 96 गएको गर्दाखेरि चाहिँ
0: हामी छोड्ने तपाईँ जाने भएछ त कि ओके जे होस् हाम्रो ठाउँलाई खालि ठाउँलाई तपाईँले भन्नुभयो त्यस कारणले हाम्रो ठुलो नाम छ हङकङमा र विश्वमा तपाईँले राम्रो काम गर्नुभएको छ र तपाईँलाई कहाँबाट व्यवसायबाट सुरु गर्नु पहिला गाउँको कुरा गरौँ है.
2: हुन्छ
0: राङबाङ भन्नुभयो नि होइन
2: राङबाङ हजुर भैँसीगढा
0: ओके स्याङ्जा स्याङ्जा तपाईँको उसबे साथी दाजुभाइ गाउँले धेरै जस्तो ब्रिटिस आर्मीमै हुनुहुन्छ होला
2: हजुर सबै भनौँ थियो मेरो कुँवरहरू चाहिँ
0: नयाँ नयाँ चाहिँ अलिक छैन
2: छैन नयाँ चाहिँ छैन मेरो भान्जा अहिले चाहिँ लेट उसमा चाहिँ मेरो भान्जा छ
0: भान्जा
2: भान्जा चाहिँ भर्खर अहिले नयाँ भर्ती हो.
0: के नाम के हो भान्जा
2: अमृताले
0: अमृताले
2: हजुर.
0: अनि तपाईँको सिनियर चिनेको आफन्त कोही नाम लिनुपर्ने छ यसो सम्झना गर्नुपर्ने छ अहिले जो रिटायर पनि हुनुभयो होला कसैको नाम
2: छ मेरो माइला बाबा हुनुहुन्थ्यो याम बहादुर गुरुङ हुनुहुन्थ्यो मेरो जेठा बाबा पनि उसमै हुनुहुन्थ्यो पल्टनमै
0: हुनुहुन्थ्यो
2: बुढीसामी हुनुहुन्थ्यो
0: होइन
2: म चाहिँ अब च्याउरे उभरौँ
0: च्याउरे
2: अनि जस अनि गर्दाखेरि चाहिँ मेरो बाजे चाहिँ खास बिसन सिंह गुरुङ अनि उहाँ चाहिँ उहाँ पनि लाउरे हुनुहुन्थ्यो
0: अनि
2: आई थिङ्क उहाँको चाहिँ मैले यसो बुझ्दाखेरि चाहिँ उहाँ फर्स्ट ऊ पनि हुनुहुन्थ्यो एउटा दुईजना मात्रै ऊ हुनुहुन्थ्यो
0: भन्थ्यो
2: बिसन सिंह गुरुङ अनि एउटा अरुण लामा भन्ने समथिङ मैले बिर्सेँ है उहाँ चाहिँ.
0: तपाईँलाई तपाईँको परिवारको सबै डिटेलहरू लिएर आउनुहोस् है भन्नुपर्ने रहेछ. खैर तपाईँहरू फेरि देहरादुन पनि बस्नुभयो.
2: हजुर देहरादुनमा म पढाइ म देहरादुनमा बस्यो हुर्के उहीँ होस्टेलमा पढ्यो मैले पढाइ देहरादुन भयो.
0: देहरादुनका विद्यार्थीहरू विशेष गरी केटाहरू राम्रो फुटबल खेल्ने होइन पहिला पहिलादेखि श्याम थापाहरूको नाम किशन सिंहको नाम पदम थापाहरूको नाम आउँछ होइन ओके लालकाजीहरूको नाम आउँछ है धेरैको नाम आउँछ ओके. अनि कति कुन कुन वर्षमा पढाइ सकेर तपाईँ नेपाल फर्किनुभयो.
2: मलाई एक्ज्याक्टली ऊ चाहिँ थाहा भएन तर म नेपाल रफली भनौँ म पढाइ लेखाइ भनौँ सबै कलेज मेरो लाइफहरू मैले कम्प्युटर डिप्लोमाहरू सबै उहीँ गरेँ अनि आएर चाहिँ मैले 92 होला मन नेपाल
0: नेपाल आउनुभएको अनि आफ्नो गाउँतिर जानुभयो कि काठमाडौँ
2: गाउँ चाहिँ म अर्को के भन्छु यहाँ एड गर्छु मेरो गाउँ चाहिँ मेरो बजूले चाहिँ फेरि म सानो हुँदाखेरि चाहिँ हामीले चाहिँ आफ्नो गाउँघरहरू चिन्न पर्छ भनेर मलाई बजूले चाहिँ मलाई लिएर आउनुहुन्थ्यो अनि त्यति बेला चाहिँ अब बाटो हामी हिँड्न पर्थ्यो दिन लाएर हिँड्थ्यो अहिले चाहिँ अब गाडीहरू जान्छ
0: त्यहाँ
2: चाहिँ गाउँ चाहिँ म गइरहन्थेँ सानो
0: केही समय गाउँ बिताउनु भयो त्यसपछि अब पढाइ लेखा मान्छे काठमाडौँतिर अलिकति समय बिताउनु भयो होला है.
2: हजुर
0: ओके अनि अनि तपाईँ हङकङ जानुभयो हङकङमा सुरुमै बन्द व्यापारमा हो कि के कसरी हङकङ.
2: हजुर फर्स्ट हङकङ चाहिँ मेरो फर्स्ट जब चाहिँ मैले एउटा हर्बल लाइफ भन्ने उसमा गरेको थियो अनि त्यसपछि चाहिँ हामीले अब सानोबाट सुरु गरेँ हामीले मुनिबाटै सुरु गरेँ हाम्रो भनौँ एउटा बार रेस्टुरेन्टमा काम गऱ्यो त्यसपछि काम गर्दा गर्दा अलिकति मेरो अझै कम्प्युटर फिल्ड पनि थियो मेरो अनि त्यसले गर्दाखेरि चाहिँ मलाई अलिकति एडभान्टेज पनि भयो मेरो बसहरूले चाहिँ एउटा मेरो बस थियो उहाँ चाहिँ डच उहाँ चाहिँ अहिले बित्नु भयो चाहिँ मेरो लागि गड फादर फिगर अनि उहाँले चाहिँ मलाई चान्स दिनुभयो हामीले मैले काम मेरो काम देखेर चाहिँ उहाँले चाहिँ के भन्नु भने ओके तँलाई म 5% दिन्छु अनि 5% त किन त्यसरी चाहिँ मेरो फर्स्ट उच्च एउटा बिजनेसमा मैले चाहिँ त्यसरी
0: इन्भेस्ट त्यसरी गर्नु
2: त्यसरी गरेँ अनि गर्दा गर्दा चाहिँ हामीले एउटा दुईवटा दुईवटा तिनवटा तिनवटा चारवटा त्यसरी चाहिँ एक्सपेन्ड गर्दै गएँ.
0: ओके, धेरै जस्तो के बार मात्रै हो कि रेस्टुरेन्ट?
2: हाम्रो चाहिँ कस्तो छ भने हामीले चाहिँ सबै डिफ्रेन्ट डिफ्रेन्ट कन्सेप्टमा गरेको छ. एउटा जस्तो भनौँ लाइभ ब्यान्ड, अनि एउटा चाहिँ डिस्कोथेक, एउटा चाहिँ रेस्टुरेन्ट, अनि अर्को चाहिँ हाम्रो नाइट क्लब क्लबिङको लागि क्लब, अनि प्लस एउटा स्पोर्ट्स बार.
0: स्पोर्ट्स बार पनि छ, फुटबल पनि सबै. ओके, गर्दाखेरि अहिले तपाईँ परिचित हुनुहुन्छ हङकङमा एउटा चाहिँ व्यवसायको रूपमा, होइन अब स्ट्रगल गर्दै त्यहाँ पुग्नु भएको हो. धेरै म कथा सुन्छु कि हङकङको साथीहरू धेरै सेक्टरमा हुनुहुन्छ, सुख दुःख कुरा धेरै छन् होइन, त्यो तपाईँलाई थाहा छ, म त्यो म डिटेलमा जान्न. तर तपाईँहरू स्ट्रगल गर्दै त्यो जुन ठाउँमा पुग्नु भएको छ हाम्रो निम्ति नेपालको निम्ति असाध्यै राम्रो हो, र तपाईँले जुन चाहिँ योगदान पुर्याइरहनु भएको त्यसको हामी सम्मान गर्छौँ. ओके, अब सी टू टप अफ द वर्ल्ड, तपाईँ व्यवसायी मान्छे, उमेर पनि अलिअलि खानुभयो काम गर्दा गर्दै 50 नागेपछि, होइन तपाईँलाई हिमाल चढ्ने यो चाहिँ कुन चाहिँ किराले कतिखेर टोक्यो त?
2: ल
0: भन्नु, इन्ट्रेस्टिङ कुरा सुनाउनु.
2: एकदमै इन्ट्रेस्टिङ छ है. म 28 वर्षपछि चाहिँ 2023 चाहिँ नेपाल आएँ, नेपाल आएको 28 वर्षपछि. अनि गर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा जुर्यो भनौँ, मलाई चाहिँ नगरकोट गयो. अनि नगरकोट जाँदाखेरि चाहिँ राम्रो त्यो वेदरले पनि साथ दियो होला, गर्दाखेरि त्यहाँको हिमालहरू देखेर चाहिँ म ऊ भयो कि एकदमै आकर्षित भयो, हिमालले बोलाए जस्तो लाग्यो. म फेरि देश विदेश घुमिरहेको थियो, अनि मेरो चाहिँ हबीहरू पनि अब भनौँ क्याम्पिङ हो, हाइकिङ गर्ने होइन त्यो गरिरहेको थिएँ मैले. तर मैले चाहिँ हिमाल चाहिँ कहिले पनि उ गरेको थिएन कि ट्रेकिङ, त्यो ठुल्ठुलो ट्रेकिङहरू गर्दैन. अनि त्यहाँबाट ए हाम्रो नेपालमा यस्तो रहेछ भन्ने ऊ भयो कि, फेरि त्यति बेला चाहिँ ऊ भयो. अनि गर्दाखेरि त सेम इयर
0: एकदमै
2: चाहिँ ट्रेक गर्ने एउटा ट्रेक गर्नुपर्छ कि भन्ने जस्तो लाग्यो. अनि त्यही वर्षमा चाहिँ त्यही 2023 मैले चाहिँ के अरे ट्रेक गर्छु भनेर एउटा सोच्यो. अनि त्यो चाहिँ इबिसी,
0: इबिसी भन्दा एभरेस्ट बेस
2: एभरेस्ट बेस क्याम्प.
0: ओके,
2: अनि गर्दाखेरि त्यसमा चाहिँ मैले सबभन्दा हार्ड पार्ट चाहिँ इबिसी प्लस 3 passes चाहिँ उयो. अनि गर्दाखेरि चाहिँ ल त्यो गऱ्यो, अनि त्यहाँबाट चाहिँ सुरु भयो. त्यो चाहिँ झन् राम्रो लाग्यो. त्यहाँ चाहिँ अब कस्तो भने अब त्यो कम्प्लिट गरिसकेपछि चाहिँ त्यो चाहिँ फेरि ऊ थिएन, मेरो क्लाइम्बिङको चाहिँ केही ऊ थिएन.
0: अनि त्यहाँबाट
2: कुनै ऊ थिएन होइन, अनुभव पनि थिएन. अनि प्लस त्यो ट्रेकिङ गर्दा गर्दा मसित जर्मन साथीहरू थियो दुईजना, अनि उहाँहरूले चाहिँ के अरे उसमा आइल्यान्ड पिक चढ्दैछ भन्ने, आइल्यान्ड पिक है. अनि गर्दाखेरि चाहिँ मलाई पनि भयो चढ्ने चाहिँ, अब ट्रेकिङ त गरिसकेँ, यो चढ्ने भन्ने कस्तो हुने रहेछ भन्ने कुरा ऊ भयो कि मलाई. अनि गर्दाखेरि चाहिँ मैले मेरो काठमाडौँमा चाहिँ उसलाई फोन गरेँ, ट्राभल एजेन्सीले. अनि म भाइलाई मैले भेटेको थिएन त्यति
0: बेला,
2: त्यति बेला चाहिँ भाइलाई भेटेको थिएन मैले फर्स्टमा चाहिँ. अनि त्यहाँबाट चाहिँ ट्राभल एजेन्सीलाई फोन गर्दाखेरि चाहिँ होइन उहाँले सक्नुहुन्न, अनि नेक्स्ट इयर गर्नुहोस् भन्ने भयो. अनि त्यहाँबाट चाहिँ मैले अझै ऊ भयो कि मलाई. अनि त्यहाँबाट चाहिँ मैले त्यहीँ आफ्नै उसमै गरेर मिलाएर, अनि त्यहाँबाट चाहिँ उहाँले मिलाइदिनु भयो हाम्रो ट्राभल एजेन्सीले. पछि गर्दाखेरि चाहिँ आइल्यान्ड पिक ट्राई गरेँ.
0: ओके,
2: अनि आइल्यान्ड पिक चढ्दाखेरि चाहिँ त्यो पनि ऊ गरेँ कि मैले
0: मजाले
2: भन्नु.
0: कति कति दिन लाग्यो आइल्यान्ड?
2: आइल्यान्ड पिक चाहिँ एकदिनै हुन्छ,
0: एकदिनै
2: हुन्छ.
0: त्यो त पहिलो सुरुवात
2: सिक्स थाउजन्ड अब होइन, 6000 भन्दा माथि हो, 6000 meters.
0: त्यसरी तपाईँको सुरुवात भयो. त्यसपछि तपाईँले मर्दी पनि गर्नुभयो?
2: हजुर, मर्दी पनि गर्यो. त्यसपछि मैले भाइलाई भेटेको.
0: ओके, इन्टर मिस्टर फुर्बा होइन, अहिले 18 सगरमाथाको शिखर चुमिसकेका, वर्ल्ड रेकर्ड होल्डर, विभिन्न विधामा विदाउट अक्सिजन सप्लिमेन्ट्री अक्सिजन लिएर चढ्ने, त्यसपछि तपाईँको जिन्दगीमा आउनुभयो होइन त?
2: हजुर हजुर.
0: फुर्बाजी, तपाईँलाई कहाँबाट फोन आयो त? यहाँ लानुपर्छ हङकङको लाउरेलाई भनेर.
1: फर्स्ट मा चाहिँ हाम्रो अशोक दाईबाट होइन, हाम्रो सुरज दाईको भाइबाट आयो किरणले.
0: ओके,
1: फुर्बा थियो हाम्रो मामाहरूसँग गएको होइन ट्रेकिङ भन्यो. अनि मलाई त थाहा थिएन को म त यहाँ छु त भने. अनि त्यसपछि हाम्रो अशोक दाईबाट चाहिँ राजेशसँग भेटघाट भएको हाम्रो.
0: त्यसरी भने उहाँको त्यतिखेर भेट्दाखेरि अलिअलि क्लाइम्बिङ अलिअलि पार आइसकेको थियो कि सिकाउनु पर्ने थियो?
1: होइन, हामीले भेट्दाखेरि त देश सिधै हामीले आमडाङ
2: होइन,
1: आमडाङ भन्दा अगाडि हामीले उ गर्यो एलुङ्री. हामीले सिधै मेरो अर्को साथी हङकङै थियो लेडिज, ऊ चाहिँ अहिले एभरेस्ट चाहिँ 3-4 चोटि चढेको हङकङको फर्स्ट लेडिज स्पिड रेकर्ड पनि छ उसको, धेरै रेकर्डहरू छ. अनि ऊ चाहिँ हङकङमा टिचर गर्थ्यो अनि ऊ चाहिँ मसँग 2014 नै कन्टिन्यू मसँग नै क्लाइम्बिङ गरिरहेको थियो अनि मैले दाई हाम्रो प्लान छ आमा डेभलपको प्लान छ दाई के छ भन्दाखेरि अनि दाई पनि हुन्छ इन्ट्रेस्ट देखाउनु भयो अनि त्यहाँबाट हामी सिधै राज दाईले त आमा डेभलप के हो भनेर थाहा थिएन कस्तो खालको मौरेन भयो थाहा थिएन किनभने 6,000 हो भन्ने टाइपको थियो र आमा डेभलप चाहिँ अहिलेसम्म मोस्टली
0: टाइम
1: एकदम सर्ट थियो हामी चाहिँ अब कन्टिन्यू नै त्यो एग्रिमेन्ट नगरेर कन्टिन्यू हिँड्यौँ त्यसपछि हाम्रो डेभलप सरिसकेपछि अब राजधानी चाहिँ मोर कम्पिटेन्ट भयो क्या अब चाहिँ त्यसपछि मोर अर्को एड्रेसन चरौँ भनेर गएको चाहिँ त्यसपछि हाम्रो टपिक त्यसरी सुरु भयो भनौँ न
0: ओके 5-6 त्यसपछि बल्ल सकिँदो रहेछ भनेर होइन अब मैले तपाईँको त्यो डकुमेन्ट्री रोड टु एभरेस्ट हेरेँ अस्ति शनिबारको दिन प्रिमियर भएको थियो छाया सेन्टरमा होइन धेरै आउनुभएको थियो अनि मैले हेर्दाखेरि चाहिँ के छ भने तपाईँहरू जुन चाहिँ तपाईँलाई नगरकोटको दृश्यबाट तपाईँलाई मनमा ओहो नेपालमा यस्तो रहेछ यसरी चढ्न सक्नुपर्ने रहेछ तर अलिकति मेरो उमेर पनि गइसकेको छ तर म गर्छु भनेर तपाईँले मनमा चाहिँ एउटा सङ्कल्प लिनुभयो होइन तर त्यतिले मात्रै हुँदैन ट्रेनिङ गर्नुपर्छ फिटनेस ल्याउनुपर्छ आफूमा पनि भनौँ न तन्दुरुस्ती हुनुपर्छ तपाईँ व्यवसाय मान्छे धेरै जस्तो अब स्पोर्ट्स खेलिरहन पाउनुहुन्न होला तपाईँले आफूलाई कसरी त्यो फिटनेसमा ल्याउनु भयो के गर्नुभयो कसबाट तपाईँले आइडिया लिनुभयो फुर्बाबाट हो कि कसबाट के हो त्यो
2: हजुर के अरे कस्तो भने मैले अब उसको लागि चाहिँ ट्रेनिङ फर्स्ट म भने भाइसित मैले भेट्दाखेरि मलाई पनि ऊ थियो किनभने एउटा के अरे गिनिज वर्ल्ड रेकर्ड होल्डर अनि साथीहरूले भन्दाखेरि चाहिँ उहाँ यस्तो छ भन्दाखेरि मलाई भेट्ने ऊ थियो उत्सुकता थियो अनि होइन गर्दाखेरि चाहिँ भाइसित चाहिँ मैले फर्स्ट भेट्यो अनि गर्दाखेरि हामीले आमा दलम गऱ्यो होइन त्यो वान अफ द मोस्ट टेक्निकल माउन्टेन हो जसको चाहिँ भनौँ नेपालमा चाहिँ त्यो चढ्यो अनि पछि हामीले चाहिँ के गर्यो भने पछि चाहिँ फेरि अब म फर्केर चाहिँ के अरे उता मैले ट्रेनिङ गरिदियो भनेर चाहिँ फेरि हामीले चाहिँ भाइलाई चाहिँ मैले युरोपको चढ्ने कि हाइएस्ट पिक भनेर चाहिँ हामीले एल्ब्रुसको गरेँ एल्ब्रुस माउन्ट एल्ब्रुस यो चाहिँ जर्जियामा गर्दाखेरि
0: युरोपको हाइएस्ट हो त्यो
2: रसिया अनि गर्दाखेरि चाहिँ त्यो चढ्ने भनेर चाहिँ हामीले प्लान बनायो अनि त्यसको लागि चाहिँ मैले ट्रेनिङहरू भन्ने चाहिँ मैले अब 5 22 मैले अरू भन्दा नि खुट्टामा ऊ गर्थेँ फोकस गर्थेँ मेरो खुट्टालाई चाहिँ अलि ऊ गर्ने गर्दाखेरि चाहिँ म एभ्री डे 5 विकली 24-25 किलोमिटर हिँड्ने दौडिने गर्थेँ
0: हङकङको बिचतिर कुदिरहेको होइन कता कता गइरहेको बडो राम्रो छ लामो के भन्छ तपाईँको निडल हिल थामासानको डाँडातिर कुदेको देखिन्छ अरू कहाँ कहाँ कुद्नु भयो हङकङ
2: सबै कुदेँ मैले त्यहाँको फोर ट्रेल सबै गरेँ
0: लान्टाउ गर्नुभयो
2: अनि
0: साइकुङतिर जानुभयो होला
2: सबै गरेँ अनि हङकङ ट्रेल गरे अनि त्यो हाम्रो
0: म्याकलेस ट्रेल पनि गर्नुभयो ट्रेल वकर भनेर भनिन्छ होइन 100 किलो
2: हजुर हङकङ ट्रेल भयो हाम्रो आई थिङ्क 50-60 किलोमिटर कति छ अनि उसको लामा कुन छ सबै आइल्यान्डको चाहिँ गरेँ कि मैले
0: सबै गरेँ
2: अनि गरिरहन्थ्यो त्यो चाहिँ
0: मैले भन्दाखेरि म हङकङै पुगे जस्तो भयो हामी पनि खुब कुदेको थियो मलाई चाहिँ टामोसान र चाहिँ नेडल हिलको सम्झना आउँछ लान्टाको पनि सनसेट पिकबाट लान्टा पिक पनि गजबको सम्झना छ हामी एक्सर्साइज गर्दाखेरि एकदम दुःख त के भन्नु होइन पल्टनमा हुँदाखेरि गर्नै पर्छ अहिले हेर्दाखेरि गर्नु सकिँदो रहेछ गऱ्यौँ पनि भने जस्तो लाग्छ मलाई होइन तर विशेष चाहिँ उसमा चाहिँ सबभन्दा बोरिङ चाहिँ त्यो ट्रेल वकर गरिसकेपछि मैले 3-4 गरेँ ट्रेल वकर होइन गरिसकेपछि त्यो तालमचुङ रिजर्भको वरदोरो छ नि त्यो को त्यो त्यो किनारै किनारे हिँड्नुपर्छ नि होइन ओहो ती छ नपुग्ने होइन त्यो चाहिँ मलाई कहिले पनि म बिर्सिन्न त्यो चाहिँ होइन एनिवे तपाईँले त्यसरी आफूलाई ट्रेन गर्नुभयो उद्देश्य चाहिँ के थियो तपाईँले होइन म एउटा चाहिँ एउटा अचिभ गर्छु भन्दै हो कि अरूलाई पनि प्रेरणा दिन्छु भन्ने हो कि के थियो तपाईँको मनमा
2: कस्तो भने यो चाहिँ एउटा नसै जस्तो लाग्यो मलाई होइन यो भन्दाखेरि चाहिँ म फर्स्ट मैले आइल्यान्ड पिक जाँदाखेरि कस्तो हुन्छ नि अब मान्छेलाई हुन्छ चुरोट खाने नसा हुन्छ के रक्सी खाने हुन्छ होइन तर आई थिङ्क यो चाहिँ छुट्टी पारा गर्नु नसा रहेछ कि यो चाहिँ हामीले जुन माउन्टेनियरिङको चाहिँ अनि त्यसले गर्दाखेरि चाहिँ अब यति चढ्यो आज म 5,000 चढेँ अर्को अझै 6,000 चढ्छु भने 6,000 चढ्यो भने चाहिँ अझै माथि जाऊँ भन्ने त्यो हुने रहेछ कि त्यो अनि यो चाहिँ नमेटिने रहेछ उसको नसा चाहिँ यो माउन्टेनियरिङको
0: चाहिँ साथीभाइले चाहिँ वाह भन्छन् होइन
2: होइन अरू त सबै अगेन्स्टमा हुन्छ फ्यामिलीहरू साथीहरू भन्छ होइन किन त्यस्तो के अरे पैसा नाश शरीर नाश भन्छ होइन किन गर्छ भने अब यो चाहिँ एउटा नसा जस्तो लागिसकेको भएको भाइ
0: तर तपाईँले पैसा कुरा गर्दाखेरि इट्स नॉट चीप होइन सस्तो त छैन नि होइन तर अब इट्स एक्सपेन्सिभ तर गर्न सक्नेहरूले गर्छन् साथीभाइहरू
2: के पायो भन्दाखेरि चाहिँ आफूले आँट्यो भने सायद केही पनि गर्न सकिन्छ भन्ने कुरा चाहिँ म एउटा मलाई
0: अब यो साथ र सपोर्ट नभए हुँदैन थुप्रा जस्ता साथीहरूले पाउनुभयो तर परिवारको पनि यहाँ नाम लिनै पर्छ तपाईँलाई आफ्नो इमिडिएट फ्यामिलीहरू ककले चाहिँ इन्करेज गर्नुभयो सुरुमा त भइहाल्यो नि त एउटातिर चढ्यो अब भइहाल्यो नि भन्नुभयो होला कतिले के थियो तपाईँको पारिवारिक वातावरण के थियो त
2: होइन
0: उहाँहरू त अगेन्स्टमै छ सुन्दै हुनुहुन्छ हङकङमा कि कहाँ हुनुहुन्छ देहरादुनमा हुनुहुन्छ नाम लिनुहोस् न
2: माला
0: गुरुङ जी आज बिएबिएसमा कुरा गर्छु भनेर भन्नुभएको चाहिँ छैन ल यो चाहिँ पछि रेकर्डेड भर्जन सुनाउन सकिन्छ कि को को हुनुहुन्छ देहरादुनमा को को
2: मेरो मम्मी छ ड्याडी मेरो छोरा चाहिँ एउटा छोरा चाहिँ उहाँ के अरे युएसमा पढ्दैछ अहिले हजुर ऊ चाहिँ भर्खर मास्टर गर्यो उसले
0: मान्छेहरू देहरादुनमा भएर दुन स्कुलमा पढाउँछन् तपाईँ अमेरिका पढाउनु भयो
2: हायर
0: एजुकेसनको लागि कहाँ पढ्यो देहरादुनै पढेको
2: ऊ चाहिँ अरू चाहिँ आफ्नो इन्टरमिडिएट अनि ब्याचलर डिग्री चाहिँ उसले देहरादुनमै गरे अनि उसको हायर चाहिँ ऊ चाहिँ अहिले
0: एकदम राम्रो किनभने इन्डियाको पढाइ नेपालको पनि कति ठाउँको पढाइ एकदमै मानिन्छ दोन त फेरि अब राजीव गान्धीहरू पढेको होइन धेरै ठुला ठुला व्यक्तिहरूका छोराछोरी पढेको स्कुल हो एनिवे अब तपाईँको परिवारले त्यतिको भनौँ अब विभिन्न कारणले सपोर्ट नगरे पनि साथीभाइले तपाईँको साथीको नाम आइरह्यो हिजो त्यो अस्तिको सिनेमामा विनोद होइन दाई पनि भन्नुहुन्छ तपाईँले होइन उहाँको अलिकति कन्ट्रिब्युसन तपाईँलाई इन्करेजमेन्ट के भयो त
2: होइन उहाँले चाहिँ मलाई उहाँले मात्रै नभएर हामी तिनजना पार्टनर छ अर्को एउटा जुन ईश्वर राई
0: भन्ने
2: पनि मेरो पार्टनर हुनुहुन्छ आई थिङ्क यो सम्भव नै हुन्थेन होला किनभने उहाँले मलाई यत्रो लामो लामो समय एक महिना दुई महिना पनि भनौँ बाहिर ट्रेनिङ गरेर अथवा होइन यो हिमाल चढ्न जाने बिजनेसको गरेर चाहिँ उहाँहरूले एकदमै उहाँहरू चाहिँ मलाई भनौँ एउटा धेरै सपोर्ट गरे उहाँहरूले चाहिँ सबभन्दा धेरै सपोर्ट पाएको चाहिँ मैले विनोद दाई अनि हाम्रो ईश्वरजीबाट
0: यहाँ सबै तपाईँलाई छोड्न पनि आउनुभयो र रिसिभ पनि गर्नुभयो होइन यो डकुमेन्टमा देखिन्छ उहाँ अहिले कहाँ हुनुहुन्छ हङकङमै हुनुहुन्छ
2: हङकङमै हुनुहुन्छ दुईजना चाहिँ उहाँ चाहिँ अनि आई थिङ्क त्यो उहाँहरूको अनि साथीभाइको भनौँ उनको इन्करेजमेन्ट उहाँहरूले जुन मलाई ऊ गर्नुभयो साथ दिनुभयो आई थिङ्क यो सम्भव पनि थिएन होइन सायद म भनौँ एउटा
0: ओके अब डकुमेन्ट्री हेर्दै गर्दा विभिन्न ठाउँमा तपाईँलाई हाम्रो फुर्बाजीले धेरै इन्करेज गरेको पाएँ मैले अनि कुनै कुनै बेला त के भन्नुहुन्छ नि दाई सुतिरहेछ सास फेरा छैन भनेर यसो छेलेको पनि देखेँ मैले अनि उठाएर तातो पानी खुवाएको कफी खुवाएको चिया खुवाएको देखेँ फुर्बाजी ल भनिदिनुहोस् न त त्यो माथि क्याम्प 3-4 ठाउँमा पुग्दाखेरि एकदमै इन्क्लिमेन्ट वेदर भएर तपाईँ फर्नु झर्नु भयो होइन किनभने एउटा ठाउँमा कुन कहाँ क्याम्प 3 झरे जस्तो लाग्छ 4 फर्किएको होइन त्यति गर्दा हार्ट ब्रेक भयो होला है के हो यहाँसम्म पुगिसकेको छ फर्किनु पर्नेमा डिसिजन चाहिँ तपाईँले लिनुभयो कि उहाँले
1: डिसिसन त अब हामीले वेदरले कारणले गर्दा लिएको किनभने वेदरले ठ्याक्कै म्याच खाएन अनि तपाईँको एभरेजको क्याम्प 4 फर्किनु भनेको चाहिँ एकदम नमजा हो किनभने क्याम्प 2 क्याम्प 4 पुग्नु चाहिँ एकदम च्यालेन्जिङ हो क्या तपाईँको त्यो बाटो पनि त्यस्तै खालको पुरै 75 degree एङ्गल होइन कम्तीमा पनि तपाईँ मजाले त्यो 2 बाटो हो खास क्याम्प 2 क्याम्प 4 भनेको त तर 2 पनि तपाईँको 10-12 बाटो हो कि त्यो बाटो चाहिँ अनि अब क्याम्प 4 चाहिँ अब हाम्रो सबै सामान पुऱ्याउनु पर्ने हुन्छ अक्सिजन खाने कुरादेखि सबै पुऱ्याउनु पर्ने हुन्छ किनभने कन्टिन्यू शेर्पाहरूले त्यो जानु सकिँदैन एकचोटि पुऱ्याएपछि एक दिन रेस्ट बस्नै पर्छ शेर्पाहरू
0: ओके
1: अनि हामी चाहिँ अब समिटको प्लान भनेर गएको क्याम्प 4 पुगेपछि
0: एकैताल हान्ने
1: एकैतालमा हामी क्याम्प 4 पुगेपछि त हामी एकैचोटि हान्ने फाइनल भनेर गएको हो क्याम्प 4 पुगेर पालभित्र के मात्रै पाल टाँगेर भित्र छिरेको थियो अब सुरु भयो यस्तो डेन्जर अब सुरु भयो कि
0: त्यो त हेर्दाखेरि 100-150 km प्रति घन्टाको जस्तो लाग्छ मलाई त्यो हेर्दाखेरि
1: अनि अब हाम्रो त त्यो राति नै समेट जानुपर्ने हो किन हामी त्यहाँ धेरै बस्ने अप्सन नै छैन किन हामीले क्याम्प 3 अक्सिजन खाएको हुन्छ अब एक दिन एक रात बस्नलाई हामीलाई सम्भव थिएन, हामीसँग इनफ अक्सिजन थियो. तर तिन चार दिनै वेदर खराब देखाइदियो कि.
0: ओहो,
1: आज त नराम्रो हुँदैछ भनेर भन्यो तलबाट कन्ट्याक्टमा. अब तिन चारवटा वेदर रिपोर्ट ट्याली गरेँ अनि तल फर्किने बाहेक अप्सन छैन. किनभने सिर्फ
0: त्यो त्यस्तो बेलामा डिसिजन चाहिँ तपाईँले चाहिँ आफ्नो वेलबिङ र आफ्नो भनौँ न आफ्नो आफूसँग छड्ने साथीको होइन वेलबिङलाई हेर गर्नुहुन्छ. त्यो सम्बन्धमा तपाईँले पो हिमालय धेरै चिन्नु भएको छ त होइन, तर सँगै जाने कतिले त होइन जाउँ भनेर अड्डी लिएको पनि छ.
1: धेरै धेरै मान्छेहरू माथि 8000 मान्छे मर्ने कारण चाहिँ यही इगोले गर्दा नै हो. किनभने म जान्छु सक्छु, जानले उसको जानले सकेर आउँदैन, सक्छ भनेर त्यो गर्छ. टाइम टेबलको म्यानेजमेन्ट हुँदैन अनि त्यस्तै खालको सेर्भरहरू नयाँ नयाँ सेर्भरहरू पोरिदिन्छ. यसपालिको केसमा पनि त्यस्तै छ, तिन चारजनाको इन्डियाको केस, किनभने हामीले रेल देखेको. अनि धेरै मान्छेहरू त्यो एउटा इगोले नै छ, यो म सक्छु गर्छु भन्ने टाइपको नै छ त्यो. त्यही कारणले चाहिँ धेरै मान्छेहरू माथि बस्ने उनीहरू नफर्किने कारण चाहिँ त्यो हो. अब हाम्रो चाहिँ अहिले पछिल्लो समयमा चाहिँ के छ भनेखेरि हामीले जहिले पनि ब्याकअप प्लान बनाएको हुन्छ. फर्स्ट रमा सकेन भने सेकेन्ड र है भनेर हाम्रो चाहिँ त्यसरी बनाएको थियो प्लान. अनि हामी क्याम्पबाट आएर हामी फेरि बेस क्याम्प चाहिँ झरेन, हामी क्याम्प टूमै वेट गरेँ.
0: ओके,
1: अनि त्यहाँबाट क्याम्प टूमै वेट गरेर हामी फेरि समिट गएको.
0: फेरि हजुर, फेरि अर्को 8-9 घन्टा चढ्नु पर्यो होइन,
1: 9 घन्टा होइन तपाईँको 12-12, 24 घन्टा त्यहाँबाट माथि समिट समिट भनेको बेग्लै हो.
0: क्याम्प फोरदेखि समिटको टाइम टेबल होइन, अनि एट द सेम टाइम ड्युरेसन विन्डो धेरै जस्तो कुन चाहिँ हुन्छ, रातको समयमा हुन्छ कि बिहान हुन्छ?
1: नर्मली हाम्रो माउन्टेन चढ्ने चाहिँ राति नै हो,
0: राति नै हो.
1: एभरेस्टको तुलनामा त बेलुका सुत्नु पाउँदैन, तपाईँको 3-4 बजे कताको जुख सामान खाएर के अरे खाजा साजा खाएर रेडी गरेर
0: बेलुकाको
1: 5-6 बजे त बाटो ताताइहाल्यो
0: हो. अनि त्यहाँबाट क्याम्प फोरबाट त्यहाँसम्म पुग्न नर्मल्ली शेर्पाको लागि भने कि नर्मल क्लाइम्बरको लागि
1: तपाईँको बेलुका 6 बजे हिँडेहरू बिहानको 5-6 बजे पुग्छ. त्यो अलिकति राम्रो स्ट्रङली हिँड्यो भने कोही त राति नै पुग्छ. तर मैले चाहिँ अहिलेसम्म मैले गाइड लन्च गरेको मतलब मैले जहिले 11-12 बजे लान्छ, किनभने हाम्रो क्लाइन्ट्सको त्यो वाकिङको लिएर लान्छौँ. अनि अब एभरेस्टको त्यो माथि ट्राफिक जामको कुराहरू पनि त्यही हो, किनभने त्यो हिँड्नु नसक्नेहरू चाहिँ अघि 5-4 बजे नै हिँडेको हुन्छ अनि त्यो पछाडिबाट स्पिड हिँड्यो भने त्यहाँमा सबै माथि गएर थुप्रिन्छ कि
0: थुप्रिन्छ. अनि के अरे त्यो हिलरी स्टेपमा हुन्थ्यो धेरै जस्तो होइन,
1: अनि त्यहाँबाट त्यो हिलरी स्टेप त्यो ठ्याक्कै सो समिटबाट त हिलरी स्टेप चाहिँ त्यो बाटो यताउता घुमाउने अब त्यो छैन क्या, त्यो त्यही भएर त्यो लाइनै त्यो गर्नुपर्छ.
0: त्यो अगाडि नसरेसम्म पछाडि छैन,
1: माथि र तल गइरहेको हुन्छ नि मान्छे, त्यो भएर त्यो ठाउँ नभएको कारण पनि छ. जस्तै 2 वर्ष अगाडि त्यहाँ एकजना शेर्पा एकजना विदेशी नै मर्यो ठ्याक्कै त्यो हिलरी स्टेपबाट त्यो छिनेर.
0: ए त्यो
1: त्यो रेन्जमा त्यो हिलरी स्टेपको
0: रेन्जमा
1: हजुर रिजमा उनीहरूको त डेड बडी अहिलेसम्म पाएको छैन, खोजेको पनि छैन. अब पहिलादेखि एउटा डेड बडी स्टिल त्यहीँ छ, तर यसपालि फेरि अर्को थप्यो, एउटाको चाहिँ त्यहाँ छोपेको छ, देखिँदैन यसपालि.
0: ओके, अब तपाईँहरूले यसरी हिमाललाई इनसाइड आउट बुझ्नु भएको छ र तपाईँले गाइड गर्नुहुन्छ र कति सक्सेस हुन्छन् होइन, अब दुर्भाग्य कसैको छ त्यो हुन्छ होइन. अब तपाईँले चाहिँ त्यहाँ जब क्याम्प फोरबाट बाहिर हिँड्ने बेला भयो, तपाईँलाई उहाँले लुगा लगाएर तपाईँको बडी चेक गरेको देखियो यो सेन्मामा डकुमेन्ट्रीमा होइन, त हुन त आफ्नो त सबैले गर्नुपर्ने पर्छ, त्यसको आफ्नो पर्सनल किटको लुकआफ्टर गर्ने त तपाईँको आफ्नो जिम्मेवारी हो, तर शेर्पाले एकजना फुर्बा मात्रै होइन सबैले सबैको हेरिदिनु उहाँले हेरिदिनुहुन्छ. तपाईँलाई के लाग्यो अब चाहिँ फुर्बा जस्तो एक्सपिरियन्स पनि छ, म यहाँसम्म ठिकै छु, आई क्यान डु इट भन्ने चाहिँ तपाईँलाई त्यो क्याम्पफोरमा लाग्यो थियो या चाहिँ दुखचुक थियो?
2: मेरो लागि चाहिँ भाइहरूको ठुलो देन छ उसमा चाहिँ यो समिट सक्सेस हुनुमा, किनभने आई थिङ्क हिमालमा म के भन्छु भने अझै पनि भन्छु म होइन हिमालमा त शेर्पा बगेर त पोसिबलै छैन 1000 मिटर माथि जाने, किनभने बिचरा उहाँ शेर्पाहरूले नै हो हाम्रो के अरे डोरी
0: टाङ्दिने
2: अनि हामी त्यही डोरीमा हामी झुन्डेर जाने हो होइन. अब त्यो मात्रै पनि नभएर होइन भाइहरूले त मलाई त अब उनीहरू मेरो लागि त भगवान् सामान्छ उनीहरू होइन, एउटा मलाई त भनौँ न अब जिउँदो लगेर चाहिँ फर्काएर ल्याएको मेरो सेकेन्ड लाइफ चाहिँ भाइहरूले दिएको जस्तो छ मेरो लागि, किन भन्दाखेरि चाहिँ आई थिङ्क यो पोसिबल नै थिएन उहाँहरूले मलाई मलाई थाहा छ भाइहरूले मलाई कसरी लग्यो भनेर. उहाँले मलाई केही यतिसम्म पनि ऊ नै हुँदैन, मेरो पन्जात्रो हुन्थ्यो अनि बिचरा एउटा त्यो जुमार पनि अब यताबाट हिँड्दाखेरि अलिकति रोप यतिसम्म हिँड्दाखेरि फेरि त्यो जुमा चेन्ज गर्नु पर्थ्यो कि असेन्डर डिसेन्डर. अब भाइहरूले बिचरा अब हेर्नु भयो होला उहाँले भाइहरूले नै चेन्ज गरिदिने है म त अब नसक्ने कि म चाहिँ
0: त्यो ग्रिपै नहुने
2: ग्रिपै नहुने ग्रिप भन्दा नि अब मेरो अब म त त्यो जाडो पनि सक्न सक्थेन नि त गर्दा पन्जा यत्रो बाक्लो पन्जा होइन अनि भाइहरूले बिचरा हेर्नु भएको छ कसरी मलाई जुत्ता लगाइदिने खाना खुवाइदिने अनि बेला बेलामा चाहिँ भाइ नसुतोस् भन्ने किन हिमालमा सुत्यो भने सुतेको सुत्यो हुन्छ नि
0: त उहाँले त मलाई ठेलेको
2: उठाउने अनि त्यहाँ चिया पिलाउने पानी खुवाउने होइन अनि गर्ने बिचरा आई थिङ्क यो त पोसिबल थिएन नि म अरूसित शेर्पासित गएको भए भाइहरू यस्तो भाइ दुईजना भाइले यस्तो राम्रो टिम थियो कि मसित उहाँहरूको
0: टिमको टिममा कति शेर्पा कतिजना तपाईँहरू
2: कतिजना दाई भाइ
0: दुईजना
1: हाम्रो यसो छ हाम्रो टिम चाहिँ ठुलै थियो तर दाईसँग चाहिँ हामी तिनजना मात्रै हो
0: तिनजना दुईजना तपाईँ र अनि
2: मुनि टिममा त सबै सबैहरू
0: अनि माथि कति बजी पुग्नुभयो
2: हामी लगभग 10 बजे हिँड्ने थियो राति होइन अनि बिहान 10 बजे पुगे
0: 2023
2: हामी हिँड्यो होला अनि 10 AM हामी माथि पुगे थियो जस्तो लाग्यो कि 10 AM
0: पुगेपछि चाइनिज टाइम तपाईँको तपाईँ त्यहाँको फोटोहरू हेऱ्यो ल भन्नुहोस् त्यहाँको अनुभव सुनाउनुहोस् टुप्पामा पुगेपछि
2: त्यही त म टुप्पामा
0: तपाईँ कता कता रोएको जस्तो नै लाग्छ त्यहाँ त्यहाँ रोनु भएन तपाईँ क्याम्टुमा आएर रोनु
2: क्याम्टुमा म चाहिँ कस्तो भयो नि माथि चाहिँ म ब्ल्याक आउट नै भयो हिँड्दा हिँड्दा भाइहरूले मलाई त्यो हिलेरी क्याम्पमा हिलेरी उसमा यति हुन्थ्यो कि ट्राफिक थियो होइन भाइहरूले दाई ऊ गर्नुपर्छ भने एकजना भाइ माथि दाइ हो भनौँ निमा भाइ र पुरा एउटाले माथिबाट डोरीले तान्ने माथिबाट एकजना तलबाट त्यसरी चाहिँ हामी त किनभने त्यो हिलाइ स्टम फेरि ढुङ्गै ढुङ्गा थियो कि अनि गर्दाखेरि एकदमै हार्ड पार्ट रहेछ त्यो चाहिँ भनौँ न त्यो अब हामीले क्राम्प पनि हुन्छ त्यो चिप्लिन्छ
0: चिप्लिन्छ
2: होइन रकै छ पुरै अनि गर्दाखेरि चाहिँ अब माथि मैले अब सुरुमा चाहिँ मैले मुनि हुँदाखेरि चाहिँ मैले के सोचेको थिएँ नि ए माथि टुप्पामा गएर चाहिँ पुग्यो भनेर चाहिँ अब करामला अथवा कति मेरो इमोसनहरू होला भन्ने त्यो चाहिँ जे पनि छ निकाल्नुला भनेर सोधेको थिएँ तर त्यस्तो केही पनि भएन किनभने म ब्ल्याकआउट नै थियो
0: त्यस्तै
2: मरे जस्तो कि
0: त्यस्तो थियो तपाईँको दिमागले काम
2: नगरेको त्यो चाहिँ कामै नगरेको कि दिमागले अनि
0: फोटो चाहिँ खिच्नु भयो
2: फोटो त खिच्यो भाइहरूलाई खोलिदिने अनि त्यहाँबाट
0: मलाई त डर चाहिँ के लाग्थ्यो तपाईँले टुप्पामा फेस गरेर उहाँलाई माथि राखेर मुनि आएर फोटो खिच्नु भएको छ नि कति तपाईँ चिप्लिन्छु चिप्लिन्छ कि जस्तो लागेको छ क्या त्यो उसमा डकुमेन्ट्रीमा तपाईँ तल उहाँ चाहिँ माथि छ तपाईँलाई डर लागेन तपाईँलाई त्यो त्यो तपाईँले याद छ खुट्टा चाहिँ तपाईँको त्यो स्लोपमा छ निकै स्लोपमा छ तपाईँलाई उहाँको पिक्चर खिच्न लागि
1: माथि हाम्रो त अब त्यो डोरी हुन्छ होइन तर हाम्रो माउन्टेनमा यसरी नै दिदीको रेकर्ड पनि छ जस्तै बाबुश्री भने एकदमै नाम छ अहिलेको शेर्पा
0: हो
1: क्याम्टुमा त्यस्तै गरेर फोटो खिचेको चिप्लेर बित्नुभएको तर कहाँ बित्यो कसरी थाहा थिएन इन्डिङमा लास्टमा त्यसरी चाहिँ बितेको भनेर थाहा भएको हामीले सुनेको
0: त्यो किनभने अलिक ओभर कन्फिडेन्ट पनि हुन्छ कहिले कहिले अथवा चाहिँ यसो फोटो खिच्छु भन्दाखेरि चिप्लिन्छ पनि होइन
1: अब एभरेस्टको हाम्रो माथि टुप्पोको चाहिँ के हुन्छ भनेदेखि सबै एक अर्कासँग कनेक्ट हुन्छ रोप हुन्छ त्यो भएर जाने त्यो हुन्छ नत्र त धेरै मान्छेहरू त्यसरी पनि फल भएको पनि छ
0: टुप्पैबाट पनि फल भएको
1: हुन्छ
0: पुग्यो भन्ने तर चाहिँ अलिक होस् नराख्दाखेरि
1: अब कोही बेसी कम्प्लेन भएर अब कोही मान्छे अब त्यो दाइले भनेपछि त्यो ब्ल्याकआउट भयो भनेपछि त्यस्तै हुन्छ त किनभने त्यहाँ त समय देख्छ क्या जे पनि किनभने सबै त अक्सिजनको खेला हो
0: ओके गर्दाखेरि अब यो मेकिङ अफ रोड टु एभरेस्ट तपाईँले यो बनाउनु त भयो होइन कुन उद्देश्यले बनाउनु भयो यो कमर्सियल इन्टेन्ट हो कि एजुकेसनल हो कि के के उद्देश्यले बनाउनु भयो भन्नुहोस् त
2: यो चाहिँ यो आइडिया चाहिँ खास अब हाम्रो तुलसीदाई
0: हजुर वी विल राइज अगेन फाउन्डेसन होइन ओके
2: उहाँ पनि एउटा गडफादर नै हुनुहुन्छ
0: मेरो मित्र
2: उहाँले चाहिँ एकदमै सपोर्टिभ उहाँ चाहिँ मान्य सल्युट दाइलाई चाहिँ होइन उहाँले चाहिँ यस्तो मान्छेहरूलाई चाहिँ हामीले भेट्दाखेरि चाहिँ भाइ आफूले त हाम्रो नेपालीको नाम राख्यो हङकङमा भनेर चाहिँ अब गर्नुभयो होइन अब यस्तो गर्नुपर्छ भन्ने उहाँको आइडिया हो फेरि अनि नाम दिने पनि दाई नै हुनुहुन्छ है फेरि रोड टु एभरेस्ट नाम राखिदिनु भयो हामी मिटिङ बस्थ्यो बेला बस्ने होइन बाह्रमा बसेर चाहिँ कुराहरू हुन्थ्यो हामीले यति लेभलसम्म जाला भन्ने ऊ थिएन कि हामीले बनाउने भन्ने यस्तै सानोतिर होला भन्ने थियो तर गरिरहेको थियो उसमा चाहिँ पहिले 2 वर्षबाट लागिरहेको थियो टिम त लागिरहेको थियो होइन अनि यो चाहिँ अब यसलाई चाहिँ कसरी ऊ गर्ने सम्बन्धित उसलाई अब एजुकेसनल उसमा नि ऊ गर्ने पर्यावरणको उसमा भनौँ ग्लोबल वार्मिङ उसमा चाहिँ त्यसलाई चाहिँ उयो गरेर चाहिँ टिमले चाहिँ एकदमै ठुलो हात चाहिँ हाम्रो चाहिँ
0: तपाईँको क्यामरामेनमा पूर्व पनि क्यामरामेनै हो नि होइन यसमा होइन कठामा खिचाएको छ नि त उसले पनि होइन र के हो कसले खिचाएको छ सबै माथि गएको त त्यो फुटेजहरू को कसले खिचाएको छ
2: सबै आफ्नो माथि त मैले त अब खिच्ने कुरै आएन म त अब एकदम ब्ल्याक आउट नै थियो खिचेको भने चाहिँ उहाँ भाइ र हाम्रो पूर्व भाइ र निमा भाइ
0: दुईजनाले खिच्नु भएको छ
2: अनि
0: तलतिरको चाहिँ अरूहरूले पनि खिच्यो होला टिमले खिच्यो होला तर माथिको चाहिँ त्यो दृश्यहरू जुन जुन मेन मेन दृश्य छ फुटबल खिच्यायो नि त तपाईँको जिम्मेवार त धेरै रहेछ नि है क्यामराम्यान पनि हुनु पर्यो उहाँलाई हेर्नु पनि पर्यो तान्नु पनि पर्यो पुस गर्नु पनि पर्यो ठुलो जिम्मेवारी रहेछ तपाईँको
1: यो डकुमेन्ट्रीको राम्रो स्ट्रङ पक्ष चाहिँ मैले त्यो भिडियो फोटोहरू पहिलादेखि र अहिलेसम्म जुन यसपालि डाइरेक्टको एकदम खिच्नु पाएँ नि त्यसले गर्दा एकदमै प्लस पोइन्ट भयो अनि हाम्रो यो दगाईको हाम्रो भिडियो चाहिँ बनाउने भने चाहिँ थियो तर यस्तो ठुलो जाला भनेर हामीले सोचेको थिएन अनि दाइले हामीले त सानो गडागुडु बनाउने त्यो हुन्छ नि आफ्नो लागि मात्रै टाइपको थियो थियो तर यसले चाहिँ अहिले एउटा के म्यासेज दिएको छ भनेदेखि ग्लोबल वार्मिङको कुरा भयो नेपालको विशेष त माउन्टेनको कुरा भयो अनि त्यो ट्रेकिङहरूको पनि कुरा सबै गएको
0: छ
1: मिक्स छ यसमा चाहिँ
0: समुद्रदेखि
1: अनि यो विदेशमा स्पेसली विदेशमा बस्नुभएकोहरूलाई अब पहिला हामी पैसा नभएर बाध्यताले विदेश जान्थ्यो अब अहिले विदेशमा पैसा बेसी भएर कहाँ जाने त भन्दाखेरि सगरमाथा टप अफ द माउन्टेन त्यो एउटा म्यासेज पनि छ अनि आफूले आफूलाई पनि त्यो च्यालेन्ज एउटा त्यो पनि छ क्या यो डकुमेन्टमा चाहिँ आफूले आफूलाई सक्छु सक्दैन भन्ने त्यो टाइपले पनि छ यसले चाहिँ धेरै म्यासेज छ
0: अलिकति तपाईँको कुरा गर्न मन लाग्यो तपाईँ र तपाईँको फ्यामिलीको कुरा गर्न मन लाग्यो हगि तपाईँ रेकर्ड होल्डर गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर होइन 18 ताल चढ्नुभयो तपाईँले सप्लिमेन्ट्री के अक्सिजन लिनु भएको छैन तर तपाईँको युनिक एउटा के रहेछ भने परिवारको चाहिँ रेकर्ड रहेछ सुनाइदिनुहोस् न हाम्रो श्रोतालाई प्लिज
1: रेकर्ड त तपाईँको मेरो रेकर्ड अब धेरै छ मैले रेकर्डको लागि कहिले पनि काम गरिनँ 2007 मैले क्लाइम्बिङ स्टार्ट गरेको 2007 चाहिँ म त्यसै 16-17 एजमा चाहिँ मैले 10 दिनमा 2 जिरो चढेँ टिबेटबाट त्यसपछि 2008 मैले नेपालबाट 4 दिनमा के अरे 3 दिनमा 2 जिरो छ अरे त्यतिखेर हाम्रो ठुलो टिम थियो नेपाली टिम थियो 10 जना बेसी महिला र मेन बहादुर शेरजन चाहिँ हाम्रो दाजुभाइले हामी दाजुभाइले लिड गरेको थियो त्यो ग्रुप टोटली सक्सेस भयो 10 जना बेसी महिला पनि सक्सेस मेन बहादुर शेरजन पनि होल्टेजम्यान सक्सेस मेरो पनि 3 दिनमा सक्सेस 2008 चाहिँ बल्ल मैले चिनेको एभरेज भनेको के हो भनेर चाहिँ 2007 त म समिटमा पुग्दाखेरि के खान आएको होला जस्तो लाग्छ कि त्यो मान्छेहरूले त्यत्रो पैसामा आएर त्यत्रो जानमा आएर त्यहाँ टुप्पोमा पाउँदै के पनि छैन किन आएको होला अब हामी त बाते त हामी त यिनी हौ पैसा कमाऊ
0: बाँच्नु पनि पर्यो
1: बाँच्नु पर्यो हामीले त पैसा यिनी पैसा कसमा पैसा क्यो गएको हामी त त्यहाँ त विदेशहरू के खाना आएको जस्तो लाग्छ कि मलाई 2008 चाहिँ अनि बल्ल ए यो चाहिँ यस्तो रहेछ है आफ्नो ड्रिम रहेछ एउटा च्यालेन्जिङ रहेछ भनेर त्यसरी भयो कन्टिन्यू अनि मैले कन्टिन्यू गर्दा मेरो हाम्रो फ्यामिली दाजुभाइहरू सबैजना यही माउन्टेनमा सेक्टरमा हुँदा त्यो 2022-23 चाहिँ मेरो पहिला दिदीलाई लगेँ दिदीलाई लगिसकेपछि दिदीको बुढा पनि माथि हिमालमै बित्नु भएको अर्थमा
0: के नाम भएको
1: दिदीको
0: दिदीको बुढाको
1: बुढाको नाम चाहिँ लाक्पछिरी हो
0: लाक्पछिरी
1: त्यो चाहिँ अर्थक्विकमा माथि उसमा बितेको अनि त्यसपछि अब
0: 2015 कुरा होला
1: 2015 थियो हजुर अनि त्यसपछि 17-18 चाहिँ मेरो दिदीलाई पनि लगेँ

0: मलाई प्राउड फिल भयो
1: त्यसको मतलब बल्ल बुझ्यो
0: हजुर अनि मलाई अब नेपाल गभर्मेन्टले दिएको चाहिँ हाम्रो अहिलेसम्म माउन्टेनियरिङ सेक्टरमा चाहिँ मलाई राष्ट्रिय युवा पुरस्कार भनेर चाहिँ 2017 दिएको हो चाहिँ अनि त्यो दुइटा चाहिँ मेरो लागि चाहिँ एकदमै सरप्राइज थियो किनभने म मनाङमा ट्रेनिङ गरिरहेको थिएँ मन्त्रालय यहाँ मन्त्रालयबाट हो तपाईँलाई यसरी हाम्रो सरकारले नै सेलेक्ट गरेको छ भनेदेखि मैले नपताएको अनि के हो थाहा थिएन अनि आज म मनाङबाट फर्केर ठ्याक्कै बालाजु पुग्ने बेलामा आज लास्ट चाहिँ तपाईँको डकुमेन्टको लास्ट डे हो तपाईँ एनी टाइम आउनु 5 बजेसम्म आउनु भन्यो अनि घरमा गएर ट्याक्कै सामान ड्रप गरेर बक्को नबक्को सबै सर्टिफिकेटहरू नागरिकता फोटोकपी तल बुझाइदिएँ अनि त्यहाँबाट उनीहरूले एक महिना चाहिँ राख्दो रहेछ सस्पेन्डमा राख्दो रहेछ सब अनि उसमा हालेर यो मान्छे राइट हो कि होइन यो मान्छे ठिक हो कि होइन भनेर यसमा केही कसैको त मुद्दा मामला छ कि छैन भनेर सबै चेक गरिसकेपछि अनि चाहिँ उहाँहरूले छान्दो रहेछ उहाँहरूले चाहिँ म्यासेज गर्दछ अनि त्यसपछि ठ्याक्कै यसरी नेपालको पोसाङमा आउनु पुरस्कार पैसा पनि हुन्छ भनेर राखेको थियो कि अनि तब त्यो पाइसकेपछि बल्ल थाहा भयो कि त्यो ए
1: यस्तो अनि अब तपाईँको परिवारमा चाहिँ भनौँ न आफ्नो माइलदाईको बित्नुभयो होइन हिमालमै
0: 2006 माइलदाई चाहिँ माउन्ट पुमारी भनेमा ठ्याक्कै एभरेस्टको अगाडि छ चाहिँ चारजना शेर्पाहरू चाहिँ बितेको 2 माकलु 1 सोलु 1 मेरो दाई गर्दा त्यहाँ चाहिँ त्यो रोप फिक्सिङको टाइममा चाहिँ माथि त्यो ठ्याक्कै क्याम्प 4-3 र 2-3 बिचमा चाहिँ ठ्याक्कै एभलान्सले बितेको त्यतिखेर 2006 दाईको डेड बडी चाहिँ तुरुन्तै निकाल्यौँ हामीले 3 शेर्पाको डेड बडी अहिलेसम्म कसैले त्यस्तो गरेको छैन 2006 चाहिँ हेलीको एकदम समस्या थियो हाम्रो नेपालमा विदेशीले तल विदेशमा फोन गरेर उसको वाइफले या कम्पनीलाई प्रेसर दिएर बल्ल नेपाल आर्मीको हेलिकप्टर आएर हामीले दाईको डेड बडी काठमाडौँमा ल्याएर पूजापाठ सघाएको
1: ए ओके अब हाम्रो समाचारतिर समय भइहालेछ एउटा गीत राख्दै म समाचारतिर लान्छु अब फेरि आएर अलिकति यो रोटु एभरेस्टको कुराकानी गरौँ कहाँ कहाँ देखाउनुहुन्छ यहाँ चाहिँ तपाईँले चाहिँ धेरै स्कुलतिर देखाउने प्लान छ होइन त राज्य त्यसले इन्सपायर गरोस् युवा र चाहिँ क्लाइमेट चेन्ज नेपाल प्रकृतिलाई चाहिँ चिनाओस् भन्ने तपाईँहरूको उद्देश्य हो नि त होइन त्यहाँदेखि त्यो कुरा गरौँ यसलाई आदरणीय श्रोताहरू हामीसँग हुने साथीहरू मेरो निम्ति हिरो नै भन्नुपर्छ होइन राज गुरुङ र चाहिँ फुर्बा छिरिङ शेर्पाजी हुनुहुन्छ एकछिन म उहाँलाई राख्छु अहिलेलाई एउटा गीत स्वीकार्नु होला मुक्ति एन्ड रिभाइबलको गीत छ त्यसपछि उहाँको पनि रोजाइको गीत रहेछ अर्को चरणमा

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
3: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री बीपीएन आचार्यले गरिमा चौधरी हत्याका विषयमा राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाउनु भएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्य
4: म गरिमा चौधरीको हत्याकाण्डको बारेमा अथवा जे भयो त्यसका बारेमा धेरै बोलिन, तर हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौँ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले

0: बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।
1: नागढुङ्गा सुरुङ मार्ग आजबाट चारपाङले साना सवारीका लागि खुल्ला गरिएको छ। यसैकै आपतकालीन सेवाका सवारीलाई मात्र खुल्ला गरी परीक्षण गर्दै आएकोमा आजदेखि चारपाङले साना सवारी कार जीप भ्यानका लागि खुल्ला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभएको छ। जैसीका अनुसार हालका लागि बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म एकतर्फी मात्र सुरुङ मार्ग खुल्ला हुनेछ। अन्य ठूला सवारी साधन भने परीक्षण कालपछि यात्रा गर्न सक्ने उहाँले बताउनु भएको छ। सुरुङ गत साउन 11 उद्घाटन भएको थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाईको घर खान तलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन प्रहरीलाई सर्वोच्चले आदेश दिएको छ। आज न्यायाधीश निर्धोज निरौलाको इजलासले प्रसाईकी पत्नी उमा प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनवाई गर्दै बाटोको म्याद बाहेक 24 घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो। यस्तै प्रसाईको घर खान तलासी गरेर बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन पनि भनिएको छ। प्रसाईको खान तलासी गर्दा बरामद भएका सामान समेत पेशीको दिन लिएर आउनु भक्तपुर प्रहरीलाई सर्वोच्चले आदेश दिएको हो। भदौ 4 गते प्रहरीले प्रसाईको घरमा छिरेर खान तलासी गरेको थियो। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक काम र उपकरण जडानको काम सकिएको हो। रघुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले अबको 1 हप्ता परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने जानकारी दिनुभयो। रघुगंगा 4 दग्राम र वडा नम्बर 5 झीको फेदीमा 6 किलोमिटर 270 मिटर लामो मुख्य सुरुङ र पानी थिग्र्याउने पोखरीको परीक्षण भइसकेको छ। तिल्केनी चौरमा विद्युत गृह निर्माणको काम सकेर जडान भएका उपकरणहरूको परीक्षण थालिएको छ। उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न विद्युत गृह परिसरमा निर्माण भएको स्विच एड गएको जेठ 25 गते सञ्चालनमा आएको हो। गुल्मीको रेसुङ्गा विमानस्थल सञ्चालनमा आएको 3 वर्ष भइसकेको छ, तर मौसम खराबीका कारण यो विमानस्थल मुस्किलले 6 महिना पनि चलेको छैन। पछिल्लो पटक विगत 3 महिनादेखि मौसमकै कारण उडान नहुँदा यात्रुहरूका लागि यो विमानस्थल एकादेशको कथा जस्तै बनेको छ। भुटोलबाट छवि पाण्डे।
2: हेर्नु न, अहिले धेरै भाउ बन्द आएको लागि अब त्यही प्लेनमा भएदेखि टाइममै पुगिन्थ्यो। कुहिरोको बर्खाको मौसम अब कुहिरो लाग्ने हो नि, त्यस्तो भएर पनि हुन्छ। म पनि एकचोटि टिकट काट्न ठिक्क परेको, टिकट काटिसकेको प्लेनको कारणले गर्दा म पनि जान नपाएर।
3: गुल्मी रेसुङ्गा नगरपालिका तिनकी कमला जुरेल पहिलो पटक हवाई जहाज चढ्न विमानस्थल पुगे पनि मौसमले साथ नदिएपछि जहाज चढ्ने सपना अधुरो भएको गुनासो गर्दै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि कृष्ण प्रसाद पाण्डे हवाई भाडा वृद्धि र मौसम खराबी विमानस्थलका लागि बाधक बनेको बताउनुभयो।
4: अब त्यो अहिले नेपाल भविष्य निगमले चाहिँ रेट बढाएर अनि चाहिँ अहिले यात्रु चाहिँ चल्न खोज्नु भएको, त्यसपछि चाहिँ त्यो समायोजन गर्न भनेर अहिले चाहिँ साथीहरू लाग्नु भएको छ। समायोजन भयो भने त चल्छ, दिउँसोमा अब लाग्छ, बिहानमा हो, बिहानमा कुहिरो लाग्यो यात्रु हुँदाखेरि पनि अब चलाउन चाहिँ गाह्रो।
3: गुल्मीबाट काठमाडौँ जाने हवाई सेवा पटक पटक मौसम प्रतिकूल हुँदा उडान रद्द हुने समस्या बढिरहेको छ। गुल्मीको हवाई सेवा यात्रुका लागि भरपर्दो साधन बन्न सकेको छैन। बिहानमा कुहिरो र दिउँसोको समयमा अत्याधिक हावाको चापका कारण चाहेर पनि नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो।
5: अब मौसम राम्रो हुन्न बिहानमा, त्यो भएर फ्लाइट भएको छैन कि सर, एयरपोर्ट बन्द चाहिँ होइन, मौसमले गर्दा फ्लाइट चलेको छैन कि, असोज होइन, यो भदौको 15-16 पनि छ, मौसम जहिले सुधार हुन्छ फ्लाइट त भइहाल्छ। मौसमको कारणले, टेक्निकल कारणले मौसम बिग्रेपछि अब प्यासेन्जर पनि अहिले हुन्न भन्ने मात्र भयो।
3: हवाई सेवा अवरुद्ध हुँदा वृद्ध वृद्धा बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जानुपर्ने यात्रु।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।
6: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर सुन्नुभयो कुमार सागरको आवाजमा यो गीत। हामी समाचारपछि फेरि फर्केर आयौँ श्रोताहरू। हामीसँग अझै पनि हाम्रा मित्रहरू हुनुहुन्छ, हाम्रो हिरोहरू हुनुहुन्छ, राज गुरुङ र फुर्बा शेर्पाजी। अघि हामीले हिमाल चढेको रोड टु एभरेस्टको अलिअलि कुराकानी गऱ्यौँ। अब रोड टु एभरेस्ट भन्ने डकुमेन्ट्री तपाईँको घर आँगनमा आउँदैछ भन्ने कुरा जनाऊ। र रोड टु एभरेस्टको प्रिमियर म अस्ति छाया सेन्टरमा गएर अलिकति हेरेँ, अलिकति मैले भिडियो खिच्ने मौका पाएको थिएँ। यसैको जानकारीको लागि राखिदिएको छु। बिएबिएस गोर्खा रेडियोको फेसबुकमा 22 अगस्तमा गएर हेर्नुहोला। नेपालको कुनै बेलाको भिडियो क्विन सुगारेका केसी ले त्यसलाई एमसी गर्नुभएको थियो। बडो राम्रोसँग बोल्नुभयो उहाँले र विशेष गरी युवा हरूलाई चाहिँ प्रेरणा दिने खालको यो छ, मतलब यो रोड टु एभरेस्ट भनेर भन्नुभएको थियो। र स्कुलका टिचर्सहरूलाई पनि बोलाइएको थियो, प्याप्सन र अन्य संस्थाहरूका टिचर्सलाई बोलाएर स्कुलमा देखाउने भन्ने कुरा भयो। त्यसले गर्दाखेरि हामीले हाम्रो हिमाललाई चिन्नुपर्छ, प्रकृतिलाई चिन्नुपर्छ, यसको जगेर्ना गर्नुपर्छ र कसरी लुकआफ्टर गर्नुपर्छ भन्ने कुराहरू त्यहाँ निकै चर्चा चलेको थियो। फेरि पनि दुई साथीहरूलाई म कार्यक्रममा स्वागत भन्न चाहन्छु। पूर्वाजी र राजी नमस्ते, स्वागत छ यहाँलाई। अब त्यहाँ पनि अलिकति यो चाहिँ छाया सेन्टरमा प्रिमियर सुरु हुँदा पहिला केही कुराकानी गरियो, इन्ट्रोडक्सन भयो, कास्ट क्याक्टरको रियल हिरोजको कुराकानी भयो भने अब हाम्रा श्रोताहरूले आफ्नै घर दलमा बसेर देश विदेशमा यो रोड टु एभरेस्ट हेर्न पाउँछन् भन्ने कुरा त्यहाँ पनि चल्यो। तपाईँ भनिदिनुहोस् कहाँ कहाँ देखाउँदै हुनुहुन्छ, कहिले कहिले देखाउँदै हुनुहुन्छ, तपाईँ भनिदिनुहोस् त राजी।
1: हजुर, अहिले चाहिँ अब यो नेपाल पछि चाहिँ हाम्रो अर्को प्रिमियर चाहिँ हङकङमा हुँदैछ। त्यो चाहिँ 13 सेप्टेम्बर हाम्रो चाहिँ हुङगमको थिएटरमा 5 PM आइदिनु होला।
0: थिएटर ठुलै छ?
1: हजुर, ठुलो हल हो,
0: भर्नु पर्यो नि,
1: भर्नु पर्यो अरूभन्दा पनि। हजुर, त्यो चाहिँ अब 310 क्यापेसिटीको लगभग 75% चाहिँ हामीले टिकट उ गरिदियो। सबै च्यारिटी 100% च्यारिटी हो यो, फेरि
0: 100%
1: राइट फाउन्डेसनलाई उ गर्ने हो, च्यारिटी हो। त्यसले गर्दा फेरि अहिले हामीले 75% जति टिकट चाहिँ हामीले बेचिसकेको छौँ। अब अझै आइदिनु, अरू चाहिँ सबै यो चाहिँ अब मुभी सबै वर्गको लागि छ भनौँ, बुढोपाकाहरू बच्चाहरू फ्यामिलीसित आइदिनु, हेरिदिनु, हामीलाई सपोर्ट गरिदिनु। अर्को विशेष के छ भन्दाखेरि चाहिँ 100% हाम्रो भिजुअलाइज फाउन्डेसनलाई जाने यसको पैसा चाहिँ।
0: यो चाहिँ 13 सेप्टेम्बरमा होइन त, तपाईँले कुन भयो, युलुङमा हुनुभयो?
1: होइन, हुङगम। कस्तो छ भन्दाखेरि अब बार रेस्टुरेन्टमा टिभीमा हेरेर चाहिँ अलि उछाइन, यसको चाहिँ पक्का मजा लिन छ भने चाहिँ थिएटरमा हेर्ने, मुभीमा हेर्नु पर्छ
0: यसलाई चाहिँ।
1: त्यो चाहिँ बल्ल फिलिङ आउँछ त्यसको चाहिँ। अब हामीले
0: हङकङमा एउटा मात्रै ठाउँमा
1: फर्स्ट चाहिँ अहिले त्यो छ, अनि त्यसपछि चाहिँ हाम्रो अझै उहरू पनि छ, अझै के अरे बार उसमा गर्ने पनि छ हाम्रो च्यारिटी, यसलाई च्यारिटीमा लगेर जाने हामीले चाहिँ मेन चाहिँ। अब भनौँ एउटा हामीले सोचिरहेको छ, अब भनौँ जस्तो ड्रिङ्क फर च्यारिटी भनेर एउटा त्यसलाई पनि अब त्यहाँको
0: तपाईँको स्पोर्ट्स बारमा
1: त्यहाँ चाहिँ अब मेरो स्पोर्ट्स बारमा ठुल्ठुलो
0: 100 सेन्टिमिटर
1: उसको स्क्रिनहरू छ, ठुल्ठुलो 60-70 भनौँ थुप्रोहरू छ, अनि त्यहाँ एउटा गर्न सकिन्छ। हामीले चाहिँ त्यहाँ टार्गेट राखेको त्यो बाहेक चाहिँ अब उहाँ एनआरएनले चाहिँ अब गर्नुहुँदैछ, यो चाहिँ हाम्रो चाहिँ यो एनआरएनले चाहिँ ह्यान्डल गर्नुहुँदैछ। अनि हाम्रो जस्तो हाम्रो के अरे अखण्डजी हुनुहुन्छ, उहाँले चाहिँ अब ग्लोबल उसको उहाँले चाहिँ जिम्मा लिनुभएको छ। त्यसले गर्दाखेरि चाहिँ हामीले अब ग्लोबली पनि लाने सबै, अनि अब यहाँको चाहिँ हङकङ यताको चाहिँ अब स्कुलहरूमा अनि थुप्रो संस्थाहरू जोडेको छ यसमा चाहिँ,
0: स्कुलका संस्थाहरू टिचरहरूलाई पनि देखाइयो, ताकि त्यो देखेर उहाँहरूले आफ्ना विद्यार्थीहरूलाई पनि इन्सपायर गर्नुभयो, स्कुलमै देखाउँदा राम्रो होला अथवा थिएटरमा देखाउनु सकिन्छ, होइन त? ओके, यो चाहिँ बडो राम्रो कुरा हो भने अब मेकिङ एकदमै राम्रो छ। मैले आफैले हेर्दाखेरि यो चाहिँ सिनेमा जस्तो पनि छ, रियल लाइफ एउटा चाहिँ होइन बायोपिक पनि हो, होइन डकु ड्रामा पनि जस्तो पनि छ कता कता, र यसमा पेन गेनदेखि लिएर भावनाहरू सबै उर्लिएर आउँछ, होइन आँखामा आँसु आउँछ, त्यसले गर्दाखेरि सेन्स अफ अचिभमेन्ट। र मोर इम्पोर्टेन्टली त्यहाँ चाहिँ हाम्रो निर्देशक प्रकाश श्रेष्ठ, होइन हाम्रो निर्मल श्रेष्ठ प्रकाश श्रेष्ठ निर्मल श्रेष्ठ निर्मल श्रेष्ठजीले राम्रोसँग के मेसेज त्यो सटल मेसेज भनिन्छ यसलाई हाम्रो प्रकृति अब बिस्तारै बिस्तारै क्लाइमेट चेन्ज होस् वा कुनै कारणले होस् पहिलाको जस्तो रहेन यसलाई जगर्ना गर्नैपर्छ भन्ने मेसेज दिनुभएको छ होइन अनि हाम्रो जिम्मेवारी नभए कसको त भन्ने पनि मेसेज दिनुभएको छ अब फुर्बाजी तपाईँले 2005-06 सुरु गर्नुभयो एज अ पोर्टर सुरु गर्नुभयो सुरुमा 2003 भन्नुभयो होइन त्यसपछि क्लाइम्बिङ तपाईँले 2005-06 सुरु गर्नुभयो होइन
2: अनि क्लाइम्बिङ सुरु गरेको 2006 हो तर 2006 भन्दा अगाडि म गाउँमा रलबालिङ गाउँमै बसेँ मेरो गाउँ चाहिँ रलबालिङ गाउँ 4200 पर्छ एल्टिट्युडमा दोलखा जिल्लामा पर्छ दोलखा जिल्लामा पर्छ अनि हाम्रो गाउँबाट त्यो रलबालिङको चाहिँ एउटा ट्रेकिङ पास छ टेसिलाप छ पास भन्ने अनि रलबालिङसम्म चाहिँ तल अरू मान्छेहरूले बारी बोकेर आउँथ्यो अनि त्यहाँबाट चाहिँ फेरि त्यो बारी थियो त्यो अरू मान्छेले माथि त्यो हाईपासमा जानु सक्दैन थियो अनि त्यो चार दिनको ग्लेसियरको बाटो चाहिँ हामीले पास गरेर उता हामी नाम्जे बजारसम्म चाहिँ हामीले बारी पुऱ्याइदिन्थ्यो कि त्यो ट्रेकिङ ट्रेकिङ गर्नेहरूको चाहिँ पहिलाको त टोटल्ली क्याम्पिङ हो नि त
0: क्याम्पिङ
2: पहिलाको त सिस्टम त्यो थियो अनि त्यो बाटोमा चाहिँ मैले 4-5 त्यो काम गरेँ भनौँ न गाउँमा अनि त्यसपछि बल्ल यत्रो यो हाईपासमा यत्रो बारी बोक्नु सक्दैन किन हिमल छान सक्दैन भन्ने कन्सेप्टले चाहिँ काठमाडौँमा आएको त्यसपछि मेरो दाइहरूसँग कन्टिन्यू
0: तपाईँको यात्रा त्यहाँबाट सुरु भयो होइन एक त तपाईँको ट्रेनिङ भगवान्ले त्यहीँ तपाईँलाई रोल वर्ल्डिङमै बनाइदिएर चाहिँ ट्रेनिङ तपाईँले त्यो ग्लेसियरमा हिँड्दा हिँड्दा तपाईँ मजबुत भइसक्नु भएको थियो अभ्यस्त भइसक्नु भएको थियो होइन तपाईँको जिउले क्लाइमेट खाइसकेको थियो भनौँ न होइन हाई अल्टिच्युडलाई जितिसकेको थियो र तपाईँलाई सजिलो पनि भयो आजसम्म पनि तपाईँले मान्छेलाई लिएर जानुहुन्छ होइन अब भनिदिनुहोस् तपाईँले आफ्नै आँखाले देखेको अनुभव गरेको क्लाइमेट चेन्जका इभेन्ट्सहरू सिचुएसनहरू हिउँको थुप्रोहरू चट्टानहरू के देख्नु भएको छ हाम्रो श्रोतालाई सुनाइदिनुहोस् त प्लिज के देख्नु भएको छ एक्चुअल क्लाइमेट चेन्जले फरक पारेको छ या छैन
2: यसमा अहिले मैले रियल मैले लाइफमा बुझेको देखेको चाहिँ यहाँ दुईवटा कुरा चाहिँ एकदमै सिरियसली देखेको छु पहिला हामीले काम गर्दाखेरि काम नपाएर दुःख थियो इभन ट्रेकिङ पाउँदैन थियो इभन एक्सपिसन पाउँदैन आज भोलिको मोमेन्टमा शेर्पाहरू पाउँदैन काम गर्नलाई यो ठुलो च्यालेन्जिङ छ एउटा
0: शेर्पा पनि पाउँदैन
2: आजभोलि चाहिँ आजभोलि हामीसँग विदेशी बेसी छ काम गर्ने शेर्पाहरू इमान्दार शेर्पाहरू स्ट्रङ शेर्पाहरू पाउँदैन यो एउटा
0: नराम्रो
2: अब पहिला चाहिँ अब हामीले काम गर्दाखेरि चाहिँ हाम्रो बाध्यता थियो किनभने हामीसँग वेल एजुकेसन थिएन हामीले स्कुल पढ्नु पाएन सबभन्दा बेस्ट यही नै काम भयो त्यही नै पैसा राम्रो इन्कम हुने भयो तर अब अहिलेको यङ जेनेरेसन त एजुकेसन वेल छ उनीहरूले यो हिमाल भनेको त वार्षिकमा दुईचोटि मात्रै सिजन चल्छ तर त्यो उनीहरूले अहिलेको पढेको अनुसारले यो हामीले एक वर्षमा दुई वर्षमा कमाउने पैसा त उनीहरूले एक महिनामा कमाउँछ त्यही भएर सबै यङ जेनेरेसनहरू चाहिँ काठमाडौँ मात्रै होइन कि नेपालै आउट भइसक्यो जस्तै युके अस्ट्रेलिया अहिले हाम्रै गाउँको मान्छेहरू पासो सबै अमेरिकामा हुनुहुन्छ आधी उति क्यानाडामा हुनुहुन्छ हाम्रो रलबालिङ गाउँ दोलखा गाउँ भनेर आर्योको गाउँ भनेर चिनेको आजभन्दा 20-30 अगाडि नै आर्योको गाउँ भनेर चिनेको एउटा छाप छ अब हाम्रो गाउँमा नै गिनिस वर्ल्ड रेकर्ड राख्ने प्रत्येक घरमा छ मान्छेहरू छ होइन अब अहिलेसम्म छैन अब हाम्रो गाउँको क्लाइम्बर भने होइन हामी 4-5 बाइक छैन अब माउन्टेनमा अब यो हिउँ बिलेको कुराहरू त अब ठुलो रिक्स छ जस्तै हाम्रो डब्लङ सर्दाखेरि उसै परेन पानी बोकेर चढ्न जानुपर्छ पानी पाउँदैन किनभने अब त्यो हिउँ पर्दैन हिउँ नपरेपछि त्यहाँ माथि त्यो हिउँ नभएपछि पानी हुँदैन हाम्रो त्यहाँ हिमालमा त त्यो हिउँ नै पानीमा उ गरेर बिलाएर खाने हो अब आइल्यान्ड पिकमा पनि समस्या त्यही देखिरहेको छ आमा डब्लङमा देखिरहेको छ हामीले तत्काल अहिले देख्ने चाहिँ अब मोस्टली अब एभरेस्ट बेस क्याम्पको पनि ठुलो चेन्जेस छ पहिला हामीले बेस क्याम्पबाटै खडम खडम भनेको खुट्टामा लाउने काँडा हुन्छ तर यसपालि हामीले 1.5 हिँड्दा पनि त्यो ग्लेसियर भेटेन क्या कुम्बो आइसफल त्यस्तो साह्रो चाँडो मेल्टिङ भइसक्यो विदिन 1 भित्र यति चाँडो मेल्टिङ भइसक्यो त्यही भएर एकदमै ऊ छ अब यो ग्लोबल वार्मिङको त अब इफेक्ट त तपाईँको विश्वमा नै भइरहेको छ तर यो यस्तो यस्तो कुराहरूले चाहिँ फ्युचरमा चाहिँ माउन्टेन सेक्टर चाहिँ अलिकति नहोला कि भन्ने पनि एकदम रिक्स छ
0: यो तपाईँको आफ्नो अनुभव
2: हजुर हो
0: पहिला तलैदेखि नै क्राम्पोन लगाएर हिँड्नु पर्थ्यो अहिले चाहिँ हिउँ खोज्दा पनि पाइन्न
2: हिउँ खोज्दा पाइँदैन अब रक भनेपछि रक त एकदमै रिक्स भएन एभलान्स भन्दा पनि बेसी डेन्जर त रक फल होइन त्यही भएर माउन्टेनमा चाहिँ अहिले यस्तो चाहिँ स्थिति चाहिँ चेन्ज एकदमै चेन्ज चाँडो चेन्ज भएको छ
0: ओके यो अवेर चाहिँ हामीले अरूलाई भन्दा पनि पहिला हाम्रो नेपालीले बुझ्नु पर्यो फेरि यो क्लाइमेट चेन्जमा चाहिँ नेपालीको भनौँ न अब यो दोषभन्दा पनि यो संसारकै हो, किनभने विकसित देशहरूले चाहिँ जुन प्रकारले कार्बन इमिसन गरिरहेका छन् होइन, ठुला ठुला ठुला ठुला फ्याक्ट्रीहरूले चाहिँ जुन चाहिँ धुवाका मुसलाहरू फालिरहेका छन्, त्यसको कारण हो भने चाहिँ हाम्रो छिमेकी राष्ट्र भारत नजिकै छ, चाइना उन्नतिको प्रगतिको चाहिँ पथमा चाहिँ लम्किरहँदाखेरि यस्ता यस्ता इफेक्ट परिरहेका छन् जुन हामीले भोग्नु परेको छ. हामीले भोग्नु भनेको यो क्षेत्र जसलाई चाहिँ भनौँ न अब काराकोरम रेन्ज, हिन्दुकुस र हिमालयन रेन्जलाई चाहिँ थर्ड पोल पनि भनिन्छ
2: होइन,
0: थर्ड पोल भनिन्छ. यहाँको पानीले चाहिँ 3 बिलियन मान्छेलाई कुहाउँछ. चारवटा नदीहरू यो ठाउँमा मुख्य मुख्य नदीहरू बग्छन् होइन, चाइनासम्म पनि जान्छ. अब त्यो सुक्ने बेला भइसक्यो, 30-40 वर्षमा त्यो हुँदैन भन्छन्. अर्को कुरा, अहिले हामी नेपालमा हाइड्रो हाइड्रो भन्छ नि होइन, मिनी हाइड्रो एकदम ठुल्ठुलो हाइड्रो, त्यहाँ पानी नहोला भनेर भइसक्यो होइन. अब त्यसको यो चाहिँ अब सरकारले, अन्तर्राष्ट्रिय जगतले, क्लाइमेट चेन्ज एक्सपर्ट्सहरू होइन, पर्यावरणका एक्सपर्ट्सहरूले काम गर्नुपर्नेछ. अब कोप जस्ताहरू संस्थाहरू छन्, यसले पनि काम गर्नुपर्नेछ र हाम्रो राष्ट्रले लिड गरोस् हामी यही चाहन्छौँ. किनभने हाम्रो अलिकति बढी भनौँ न हाम्रो हाम्रै ठाउँमा छ भन्नु पऱ्यो होइन. त्यो बाहेक अब तपाईँहरू जे गर्दै हुनुहुन्छ, तपाईँले आफ्नो जीविकोपार्जन गर्दै हुनुहुन्छ, रेकर्ड राख्दै हुनुहुन्छ, नेपाललाई चिनाउँदै हुनुहुन्छ, त्यसको लागि हाम्रो जहिले पनि शुभकामना छ. अब एकताली फेरि हाम्रो राज थापाजी, राज गुरुङजीतर्फ लागौँ. तपाईँ भनिदिनुहोस् बेलायतमा देखाउने नदेखाउने त
1: यो
0: रोड टु एभरेस्ट देखाउने
1: होइन,
0: बेलायतको कार्यक्रम कहिले तय भएको छ?
1: हाम्रो
0: जहिले डेट फिक्स हुन्छ, बिएबिएस गोर्खा रेडियो युके माध्यमबाट हाम्रो सम्पूर्ण बेलायतका श्रोतालाई सुनाउनुहुन्छ. अब तपाईँ चढ्नुभयो हिमालयमादेखि एभरेस्ट ताल चढ्नुभयो, दोस्रो पटकको के छ त, प्लान छ कि छैन त, के छ त अर्को?
1: हजुर, मेरो प्लान चाहिँ खास अब 7 सबमिट गर्ने प्लान छ. अब चाहिँ हामीले चाहिँ अब नेक्स्ट इयर चाहिँ हामी खास यो वर्ष जाने हो, हामी नेक्स्ट इयर हामी नर्थ अमेरिकाको हाइएस्ट डिनाली, त्यसको चाहिँ हामी
0: हजुर
1: डिनाली चाहिँ माउन्ट डिनाली, उसमा चाहिँ हामी नेक्स्ट इयर जाँदैछ. हामी जुन आफ्टर भाइले मेमा सक्छ अनि
0: डिनाली अलास्कामा छ क्यारे होइन, ओके, त्यसपछि अन्टार्क्टिका पनि
1: जानुपर्छ. त्यहाँ पनि जानु भनेपछि अब त्यहाँबाट 7 कन्टिनेन्टको हाइएस्टहरू चाहिँ सबै उ गर्ने.
0: ओके, मलाई त्यो कुरा गर्ने बित्तिकै अन्टार्क्टिकाको माउन्ट चढ्ने बित्तिकै मलाई टेक्स्ट आयो कि राति, विनोद सर मैले गरेँ नि भनेर चाहिँ हाम्रो हरि बुढा भाइले लेख्नुभयो होइन, तपाईँ चिन्नुहुन्छ उहाँलाई? हरि बुढा भाइलाई,
2: हरि दाइले म चिन्छु, हरि दाइले मेरो हाम्रो रेस्टुरेन्टमा आउनु भएको थियो लाजिन पार्टमा, त्यतिखेर उहाँ स्टार्टिङ पोइन्टमा थियो, एभरेज चलेको थिएन, त्यतिखेर उहाँले राम्रो राम्रो सेवाहरू छानिरहेको थियो, खोजिरहेको थियो, मसँग पनि भेटेको थियो, अनि म र अनि हाम्रो दिनेश ऋषि दाले पनि हामीसँगै भेटेको थियो मेरो रेस्टुरेन्टमा.
0: कहाँ थियो रेस्टुरेन्टको नाम के नि?
2: पहिला यो के अरे हामीले यो उसपछि क्लोज गरेको अर्को के यो कोभिडले गर्दा फर्स्टमा चाहिँ हामीले जसो जसो गरेर चलायो, तर सेकेन्ड कोभिडमा चाहिँ हामीले मैले त्यो टोटली क्लोज नै गरिदिएँ.
0: ओहो, नभए छ भने त म पनि आउँ भनेर. नाम के थियो रेस्टुरेन्टको?
2: रोज गार्डन रेस्टुरेन्ट.
0: रोज गार्डन सुनेको छु मैले. ओके, अब अहिले खोल्ने कार्यक्रम छैन?
2: छैन, अब अहिले त माथि मेरो आफ्नै गाउँमा रजबालिङमा चाहिँ लज छ एउटा, आमा र दिदीले रन गरिरहेको छ.
1: म पनि एउटा एकदमै इन्सपायर छु उहाँ दाईबाट है, हजुर. म आइल्यान्ड पिक चढ्दाखेरि चाहिँ मैले उहाँलाई चाहिँ सम्झेर नै चढेको, एउटा चाहिँ इन्सपिरेसनल ऊ थियो. मैले उहाँलाई पर्सनली भने दाई यो मैले भेट्दाखेरि हामीले लास्ट इयर 2025 भेट्थेँ होइन, मैले यहाँ भेटेको, मैले उहाँलाई दाई म चाहिँ हजुरबाट एकदमै इन्सपायर छु गरे, किनभने मैले अमताप्लाम चढ्दाखेरि चाहिँ दाइले त यस्तरी सक्नुहुन्छ भने चाहिँ हामी किन सक्दैन भन्ने चाहिँ त्यो लिएर चाहिँ म आइल्यान्ड मेरो फर्स्ट क्लाइम्बिङ मैले गरेको
0: रेडियोबाट उहाँले सुनिरहनुहुन्छ,
1: उहाँ चाहिँ मेरो फर्स्ट
0: क्यान्टरबरीमा बस्नुहुन्छ मित्र भाइ हैन, के भन्नु मन छ
1: उहाँलाई? दाइ नमस्ते. ल दाइ, उहाँ चाहिँ मेरो इन्स्पिरेसनल हो है एकदमै, किनभने उहाँलाई नै मैले सम्झेर चाहिँ के अरे आइल्यान्ड पिक चाहिँ चढेको होइन, त्यो चाहिँ ऊ छ मलाई चाहिँ अहिले पनि ऊ छ
0: है. अब मैले यो कुरा गर्नै पनि पर्छ, दुःख कुरा हो होइन, तर पनि तपाईँहरू माउन्टेनियर फर्टर्निटी यो उसको समाज समुदायको भएको नाताले, तपाईँ पनि हिमाल चढिसकेको हुनाले अथवा एभरेस्ट चढेको हुनाले, पर्सि बुधबारको दिन 26 तारिकको दिन हाम्रो प्रिय भाइ, देशको गहना, विश्व परिचित, नेपाललाई गराउने र अनेक अनेकौँ रेकर्ड होल्डर निम्स पूजा भएको अन्त्येष्टि यहाँनिर फेडरल छ डोर्सेट युकेमा धेरै जान्छन् हाम्रो बिएबिएसका साथीहरू पनि जानुहुन्छ धेरै एनआरएनका धेरैले नाम दिनुभएको छ व्यवस्थित रूपमा हुँदैछ किनभने मेरो उहाँको आफ्नै दाइ कमल पूर्जा मेरो पल्टनकै भाइ होइन एकदम हामीले मिलेर काम गऱ्यौँ र उहाँ र म सँगै पनि काम गरेका थियौँ एउटै अफिसमा होइन कमलजीले विनोद दाई हजुर आउनु भए आउनुहोस् भनेर भन्नुभएको थियो म त जान पाइनँ तर पनि बिएबिएसले उहाँले स्थान दिनुभएको छ अब यो परिप्रेक्ष्यमा तपाईँहरू आइसकेको बेलामा पर्सिको दिन हो ब्रिटिस वर्कर्स नेपाल पनि कार्यक्रम छ उहाँ बुढ्ना पनि कार्यक्रम छ सर्भिस छ भन्नु पऱ्यो होइन तपाईँ अब फुरो भाइ उहाँलाई नजिकबाट चिन्नुहुन्छ राम्रो चिन्नुहुन्छ उहाँको यो अन्तिम विदाईको कार्यक्रम 26 तारिक बेलायतमा भएको बेलामा अहिले तपाईँ उहाँको परिवार र सबैलाई के भन्न चाहनुहुन्छ
2: अब यसपालि हाम्रो यो बोट पिकको यो 10 लस हुनुकोमा अब हाम्रो मोस्टली नेपालीहरू परेको छ अनि अब एकदमै अहिले चिनेको निम्स पूर्जा उहाँहरू जस्तो मान्छे चाहिँ नेपालमा लस्ट हुनु भनेको चाहिँ हाम्रो नेपालको लागि धेरै घाटा कुरा
0: हो
2: किनभने निर्मल पूर्जा ब्याकग्राउन्ड आर्मी लौरेको जस्तो जे भयो भने तर पछिल्लो समयमा माउन्टेन सेक्टरमा आएर उहाँले धेरै मान्छेलाई रोजगार चाहिँ दिएको नै छ राम्रो पोजिटिभ कुराहरू पनि छ तर उहाँहरू जस्तो मान्छे हाम्रो जस्तो किलुपेम्बा मेरो हाम्रो गाउँको होइन हाम्रो युक्त गुरुङ अनि हाम्रो अर्को निमा यिनीहरू चाहिँ हाम्रो देशमा लस्ट हुनु भनेको चाहिँ डेड हुनु भनेको चाहिँ नेपाल गभर्मेन्टलाई र हाम्रो नेपाललाई चाहिँ ठुलो लस्ट हो तर यो नेपाल सरकारले कहिले बुझ्ने हो यस्तो कुराहरू होइन यही दुःख लाग्छ मलाई अब हामीले अब बन्ने सक्दैन अब केही पनि छैन अब उहाँ त बित्नु भइसक्यो
0: तर पनि अब यो बेलामा उहाँको आत्माको चिर शान्तिको कामनाहरूमा चाहिँ दुःखद घडीमा सुख सम्पन्न परिवारहरूमा चाहिँ धैर्य धारणा गर्ने शक्ति र अगाडि बढ्ने एउटा प्रेरणा उहाँकै काम उहाँकै रेकर्डले दियोस् होइन उहाँको सानो छोरी उहाँको श्रीमती उहाँको सानो परिवार दाना गाउँ हाम्रै नेपालको होइन त्यहाँबाट चितवन बसाई सराई हुँदै अब ब्रिगेड अफ गोर्खाजको पनि स्पेसल इलिट फोर्स होइन ब्रिटिस आर्मीको स्पेसल बोट सर्भिसमा काम गर्नुभयो त्यहाँ नाम कमाउनुभयो त्यहाँ ठुलो काम गर्नुभयो अहिले विश्वमा चाहिँ निम्स पूजा भनेर सबैले चिन्नुहुन्छ र अरू शेर्पाहरूलाई पनि अगाडि लानुभयो होइन गर्दाखेरि उहाँको योगदानको हामी कदर गरौँ आज होइन तपाईँले पनि के भन्नुहुन्छ राजी
1: हजुर एउटा उहाँ चाहिँ अब निम्साईले अब भनौँ एउटा नेपाललाई चाहिँ उहाँले गर्नुभएको छ धेरै अनि नेपाललाई चाहिँ चिनाउनु भयो वर्ल्ड म्यापमा एउटा माउन्टेनको हिसाबले भनौँ राम्रो राम्रो काम गर्नुभएको छ उहाँले होइन अनि सायद यो ठुलो लस नै हो हाम्रो ब्रड पिक पनि जुन भयो है उहाँहरूको उनीहरूको परिवारहरूलाई हाम्रो सबैलाई ऊ छ हाम्रो चाहिँ मेरो हाम्रो तर्फबाट होइन उहाँहरूको चाहिँ राम्रो ऊ होस्
0: ल त अब आज यो बेलामा निम्स भाइलाई पनि सम्मान गऱ्यौँ होइन र अब अरू शेर्पा दाजुभाइहरू तपाईँ भन्नुभयो एकचोटि फेरि उहाँहरूको नाम पनि भनिदिनुहोस् न त किनभने सबैको नाम हाम्रो खिली टेम्पमा शेर्पाजीको
2: हाम्रो किलु टेम्पा शेर्पा चाहिँ रलबालिङ हो अर्को निमा शेर्पा अनि हाम्रो एउटा ग्यालु शेर्पा अर्को एउटा समथिङ मिङमा के थियो
0: एक दुईजना त उहाँ अझै पनि उहाँको छैन नि होइन
2: निमा थुन्डु भनेको चाहिँ अमेरिकन लेडिजको चाहिँ खुट्टा मात्रै पायो भनेर सुनेको हो अनि पाकिस्तानीको चाहिँ पाएको थिएन पाकिस्तानीको चाहिँ त्यहाँको लोकल पाकिस्तानी चारजनाले गर्दा पछि निकाल्यो अनि स्टिल नपाएको चाहिँ एकजना निमा थुन्डु भनेर अमेरिकन चाइनिज के अरे अमेरिकन लेडिजको चाहिँ पाएको छैन
0: ओके
2: उनीहरूको लासै देखे पनि तर तल रिकभर गर्न सकेको छैन त्यो रिस्क कारणले गर्दा
0: आइडेन्टिफाई भएपछि कहीँ न कहीँ कहिले कुन ठाउँमा छ भनेर थाहा भएपछि ओके आज हामीले यसरी श्रद्धाञ्जली व्यक्त गऱ्यौँ होइन भने तपाईँहरू आउनुभयो जे होस् अब हिमाल हाम्रो हो हाम्रो मात्रै सम्पत्ति होइन विश्वकै सम्पत्ति हो सम्पदा भएलाई चाहिँ हामीले जोगाउनुपर्छ र हिमाल चढ्न रोकिँदैन रोक्नु पनि हुँदैन होइन किनभने यहाँ त्यहाँ छ र पो चढ्छन् मान्छेहरू होइन तर त्यसलाई जोगाउने संरक्षण गर्ने हामी सबैको काम हो तपाईँहरूको पनि काम हो तपाईँ जस्ता भनौँ न व्यवसायी जसले चाहिँ हिमाललाई चिन्नुभयो तपाईँको पनि एउटा केही न केही रोल हुन्छ हाम्रो रोल हुन्छ मिडियाकर्मीको रोल हुन्छ हामी मिलेर गर्नुपर्छ भन्दै आज यहाँ समय दिनुभयो तपाईँको अझै पनि यो चाहिँ क्लाइम्बिङमा तपाईँको जुन चाहिँ ऊ चाहिँ एउटा ऊ छ, अट्र्याक्सन छ र उद्देश्य छ, एउटा मिसन छ, सेभेन समिट इन द सेभेन कन्टिनेन्ट्स सफल होस्, बिएबिएस गोर्खाल्यान्ड सधैँ तपाईँले जे गर्नुहुन्छ हामी सबै सपोर्ट गर्छौँ, जहाँ जानुहुन्छ मलाई विनोदजी विनोदाई हाम्रो चाहिँ यहाँ छ है यो प्लान छ भनेर भन्नुहोस्, म हाइलाइट गरिहाल्छु र शुभकामना सधिन्छु। र अब यो बेलामा तपाईँले अघि छानेको गीत चाहिँ हङकङ पोखरा भनेर छान्नुभयो, तर मैले त्यसलाई चेन्ज गर्ने गरेँ, अलि सोम्बर मुभ भयो मुड भयो, किनभने न्युज भाइको नाम आयो, अरू शेर्पा भाइहरूको नाम आयो, गर्दाखेरि श्रद्धाञ्जली स्वरूप म एउटा गीत राख्न चाहन्छु र तपाईँ छानेको गीत एकछिनपछि सुनाउँछु होइन। जाँदा जाँदै बिएबिएसमा तपाईँ त प्रथमपटक आउनुभएको छ, के भन्न चाहनुहुन्छ हङकङवासीहरूले? हामीलाई अनलाइनमा धेरैले सुन्नुहुन्छ, हङकङवासीलाई के भन्न चाहनुहुन्छ र हामीलाई के सुझाव सल्लाह दिन चाहनुहुन्छ राजी?
1: हजुर, ल हङकङवासीहरूलाई चाहिँ अब के भनौँ भन्दाखेरि चाहिँ अब के अरे 13 सेप्टेम्बरमा चाहिँ अब हाम्रो डकुमेन्ट्री सो हुँदैछ हुङहममा 5 बजे चाहिँ अब एकदमै नेपाली टाइम होइन फेरि है, हामी चाहिँ ट्याक्कै 5 बजे आइदिनु पर्यो, उहाँ चाहिँ फ्यामिली बच्चाहरू हुन्छ सबैसित आइदिनुहोस्, यो चाहिँ म भन्छु होइन, यसलाई चाहिँ अझै यो चाहिँ अझै के भन्दाखेरि चाहिँ यो चाहिँ फुल्ली 100% च्यारिटी हो एउटा होइन, त्यसले गर्दाखेरि चाहिँ यसो सपोर्ट गरिदिनुहोस् होइन, त्यसको लागि चाहिँ त्यो भन्दै ल धन्यवाद।
0: हस् ओके, बिहेबिहे सुन्दै गर्नुहोस् है हङकङमा।
1: हुन्छ हुन्छ
0: ल फुर्पाजी, अन्तमा यहाँ फेरि दोस्रो पटक भयो तपाईँको, तपाईँ र मेरो कुराकानी 10 वर्ष अगाडि एकताली, अहिले एकताली होइन, अब फेरि 10 वर्षपछि नआउनुहोस् है, छिटै आउनुहोस्।
2: हङकङमा चाहिँ 10 वर्ष पछाडि, अब हङकङमा त ठ्याक्कै 11 वर्ष पछि फेरि जाँदैछु।
0: ओके,
2: 11 वर्ष अगाडि चाहिँ मेरो आफ्नै डकुमेन्ट्री चाहिँ त्यहाँ युट्युबमा त्यहाँबाट ऊ भएको थियो, अब 11 वर्ष पछि फेरि हाम्रो एउटा ठुलो डकुमेन्ट्री लाउनु पाउँदा चाहिँ एकदम खुसी छु होइन, किनभने मोस्टली हङकङमा आदि उदीले चाहिँ मलाई चिनेकै छ, त्यही भएर सी सुन
0: हजुर। ओके हस् त, दुबईलाई मेरो नमस्कार छ, फेरि फेरि हामी पनि हङकङमा आउँदाखेरि एउटा कुरा त मैले घरमै बिर्सेछु, हामीले मैले बिदा झन्डै लिएको तपाईँलाई सोधौँ है राजी, जुन चाहिँ ठाउँमा हामीले कुनै बेला रमाइलो गर्थ्यौँ हङकङ साइड होइन, को चाहिँ मकाचिन, त्यो तपाईँहरूले चलाउनु भएको छ होइन, झन्डै बिर्सेको मैले, त्यो चाहिँ भन्नै पर्छ मकाचिनको अवस्था के छ, के नाम दिनु भएको छ, त्यही पुरानो नाम छ कि के छ त?
1: हजुर ठिकै
0: छैन,
1: पुसिकेट छैन, पुसिकेट चाहिँ बन्द भयो,
0: बन्द
1: बन्दै भयो, त्यहाँ चाहिँ अब ठुलो काण्ड भयो एउटा है, त्यहाँ गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ हुने गयो, त्यो लाइसेन्स रिभोक
0: भयो,
1: मकाती चाहिँ हामीले अब कोभिडको बेलामा चाहिँ हामीले टेक ओभर गरेको त्यसलाई चाहिँ, अनि गर्दाखेरि चाहिँ अहिले स्केप अन न्यू मकाती भनेर
0: डिस्को
1: थिएको पक्का
0: पहाडी
1: नाच्न पाइन्छ, अनि मजाले त्यसलाई न्यू डेकोरेसन छैन, तर उहाँ चाहिँ अब जस्तो क्लबिङ हो एउटा डिस्को थियो, अनि गर्दाखेरि चाहिँ
0: पहिलेको
1: अझै पनि त्यही ठाउँमा छ, त्यो चाहिँ त्यही पुरानो ठाउँमा हामीले त्यो नियन लाइटहरू अझै झिकेको छैन,
0: अझै
1: झिकेको छैन त्यो नियन लाइट, किनभने त्यो नियन लाइट अब हान्न पाउँदैन, अब त्यसलाई चाहिँ झिकेपछि
0: हेल्थ एन्ड सेफ्टीले पाउँदैन,
1: अब चाहिँ अब नयाँ चाहिँ हान्न पाउँदैन, त्यो चाहिँ गभर्मेन्टको उसबाट चाहिँ भइसकेको
0: छ, अब जुन छ छ जसले हिमाल 18 पटक चढिसक्नु भएको छ, रेकर्ड होल्डर सेभलिङमा चाहिँ पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्नुहुने, विदाउट सप्लिमेन्ट्री अक्सिजन चढ्नु हुने हाम्रा मित्र यहाँ हुनुहुन्छ, र थापाजीको कुरा त सुनिहाल्नुभयो, इन्सपायर हुनुभयो र आज यसरी रोड टु एभरेस्ट बनाउनु पनि भएको छ र अरूलाई प्रेरणा पनि दिँदै हुनुहुन्छ भन्दै, अब मैले जुन चाहिँ गीत छान्दिएको थिएँ अहिलेको सिचुएसन अनुसार फेरि पनि हामीले चाहिँ एउटा गीत राखौँ, मैले यो गीत छानेको छु, ओके गाउने कलाकार प्रश्न साके हुनुहुन्छ हाम्रा भाव सम्पूर्ण शेर्पा दाजुभाइहरू र निम्स भाइ जसको अन्त्येष्टि चाहिँ यानि कि फ्युनरल हुँदैछ बुधबारको दिन 26 तारिक, त्यसैको सम्झनामा उहाँहरूको आत्माको चिर शान्तिको कामना गर्दै

0: हजुर सुनेको प्रश्न साथीको आवाजको यो गीत श्रद्धाञ्जली स्वरूप थियो, बिरहको गीत पनि हो। श्रोताहरू, आज हामीले सम्झना गऱ्यौँ स्वर्गीय शेर्पा भाइहरू र निम्स भाइ लाई, विशेष गरी उहाँको अन्त्येष्टि पर्सिको लागि भन्ने जानकारी पनि राखिहाल्नु। डिटेलमा चाहिँ यहाँले बेलायतको बिएफबिएस कर्खरेटबाट इन्फर्मेसन पाइरहनु भएको छ भने अब लाइनमा आउनुहुने हाम्रा मित्र अघि दिन कुरेर बस्नुभएको छ चित्राङ थापाजीलाई, उहाँलाई कार्यक्रममा ल्याऊ। चित्राङजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्ते, नमस्ते विनोदजी र सम्पूर्ण श्रोताहरूमा मेरो धेरै धेरै नमस्कार।
0: ल, आज सुदूर पश्चिमतिरबाट के छ खबर, राम्रो राम्रो खबर सुनाउनुहोस् प्लिज।
1: अब सुदूरपश्चिमको कुरा गर्दाखेरि यसपटक चाहिँ मैले अब यो बाल विवाहको समस्या जुन चाहिँ अब 2030 अबको 3.5 वर्षमा चाहिँ एउटा लक्ष्य सरकारले तोकेको थियो, जुन लक्ष्य अनुसार यसलाई एकदम न्यून गरेर शून्यमा झार्ने यो अवस्थालाई, हालको मौजुदा अवस्थालाई भन्ने थियो, त्यो पुरा हुने लक्षण देखिँदैन। किन देखिँदैन भनेदेखि जुन किसिमले नीति, सरकारको नीति प्रतिबद्धता र तिनै तहको सरकारले यसलाई लागू गर्ने कुरामा, कार्यान्वयन गर्ने कुरामा जुन प्रभावकारी ढङ्गबाट कार्यक्रमहरू सञ्चालन हुनुपर्ने थियो, ऐन नियमहरू कानुन कार्यान्वयन हुनुपर्ने थियो, त्यो नभएकै कारणबाट यो अहिले सम्भव देखिएको छैन। जुन डाटाहरू आउँछ, जुन तथ्याङ्कहरू आउँछ, त्यसले हेर्दाखेरि सुदूरपश्चिमको 9 जिल्लामा यो अवस्था अझै पनि चाहिँ यो न्यूनीकरण हुनेतर्फ उन्मुख भएको देखिँदैन। र यसमा खास गरी विभिन्न जिल्लामा यस सम्बन्धी जनचेतनाका कार्यक्रमहरू विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूले पटक पटक आयोजना गर्ने, यसको भयावह परिस्थिति, महिलाहरूको स्वास्थ्यमा परेको प्रभाव, त्यसपछि पुरुष र महिलाहरूको बिचमा कम उमेरमा बिहा गर्नेहरूको अवस्थाका बारेमा विभिन्न प्राविधिक तहबाट हरेक एङ्गलबाट यसमा छलफल हुने, गोष्ठी सेमिनार हुने, थुप्रै योजनाहरू अथवा बजेटहरू सिद्ध्याउने काम पटक पटक भए पनि यो स्थिति छैन। हिजो मात्र कञ्चनपुरमा यसै सिलसिलामा एउटा गैर सरकारी संस्थाले कार्यक्रम आयोजना गरेको थियो सञ्चारकर्मीहरूको उसमा, त्यहाँ भेला भएका सबैले विज्ञहरू तथा सञ्चारकर्मीहरूले पनि यो अवस्था अझै पनि सुदूरपश्चिममा न्यूनीकरण हुन नसकेको गरेका थिए। जस्तो अब हामीले सरस्वती हेर्दाखेरि के देखिन्छ अवस्था भने भनेदेखि अब 2022 यो सन् यो 2000 सन् 2022 अवस्थाको कुरा गर्ने हो, 4 वर्ष अघिको कुरा गर्ने हो भने अझै पनि सुदूरपश्चिममा यो 20-24 वर्ष उमेर समूहका 39.5% महिलाहरू 18 वर्ष अघि नै, उनीहरूको बिहे चाहिँ 18 वर्ष उमेर अगाडि नै हुने भएको देखिएको छ। र अझ यो राष्ट्रिय जनगणना 2078 हामीले तथ्याङ्क हेर्ने हो भने यो तथ्याङ्कले के देखाउँछ भने सुदूरपश्चिमको अवस्था देशभरिमा सबैभन्दा बढी बाल विवाह हुने हाम्रो प्रदेशहरूको हिसाबले हेर्ने हो भने सुदूरपश्चिम अहिले पनि तेस्रो स्थानमा छ, सबैभन्दा बढी मध्य प्रदेशमा, त्यसपछि आएर कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा चाहिँ तेस्रो स्थानमा देखिएको छ। यो डरलाग्दो अवस्थाले गर्दाखेरि के भइरहेको छ भनेदेखि खास गरी डक्टरहरू अब स्वास्थ्य कर्मीहरू पनि के बताउँछन् यस विषयमा भने महिलाहरूको स्वास्थ्य अवस्था अत्यन्त नाजुक हुँदै गएको देखिन्छ। हामीले यो कसरी पत्ता लगाउने, कसरी चाहिँ कम उमेरका बिहे गरेका हुन् भन्ने कुरामा यसको सुरुवात स्कुल पढ्ने बेलादेखि नै र खास गरी र यो वैदेशिक रोजगारीको लागि जाने, खास गरी खाडी मुलुकतिर जाने महिलाहरूको जुन अहिले ताँती बढेको छ, लर्को बढेको छ, त्यसले के देखाउँछ भने 16 वर्ष पुगेपछि नागरिकता लिनुपर्ने भएकोले कम उमेरमै उनीहरूले नागरिकता चाहिँ सच्याएर या किर्तै गरेर भए पनि विदेशतिर लागेका, भारततिर जानेहरूको सिमानाकामा यस किसिमको चाहिँ लर्को देखिने गरेको छ। अब उनीहरूले कम उमेरमा बिहे गरेका छन्, त्यसपछि के हुन्छ भनेदेखि पछि फर्केर आउँदाखेरि कतिपयको त उमेर नपुगेको कागजले गर्दाखेरि विवाह दर्ता हुन नसकेको अवस्था पनि छ। अब यो स्थितिले गर्दाखेरि हजुर यो स्थितिले गर्दाखेरि कस्तो अवस्था आएको छ भनेदेखि यो जुन लक्ष्य छ यो 2030 चाहिँ यसलाई न्यूनीकरण पुरै न्यूनीकरण गर्ने लक्ष्य पुरा भएको देखिँदैन। अस्पतालमा पुग्दाखेरि पनि अब कम उमेरको बिहे गरेका त्यो 20 वर्ष अब हाम्रो नेपालको कानुनले विवाह गर्ने उमेर पुरुष र महिलाहरूको लागि 20 वर्षभन्दा माथि हुनुपर्ने भन्ने उल्लेख गरेको छ। तर 14-15 वर्षकै उमेरमा 15-16 वर्षकै उमेरमा बिहे गरेका र वर्षेनी गर्भवती हुने कारणबाट ती महिलाहरूको अवस्था स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको छ। यो पटक पटक सुदूरपश्चिमबाट हेलिकप्टरबाट उद्धार गरेर सुस्केरी हुन नसकेकालाई जुन चाहिँ हाम्रो यो सुदूरपश्चिम क्षेत्रबाट सुर्खेत अथवा नेपालगञ्ज पुर्याइन्छ उनको उद्धार गर्नको लागि उपचारको लागि पुर्याइन्छ तिनीहरू पनि अधिकांश भने कम उमेरमै विवाह गरेका बिहे गरेकाहरू बढिरहेका छन्। अब यो छलफल हुँदाखेरि यस्तो किसिमको विभिन्न सङ्घ संस्थाहरूले आयोजना गर्ने कार्यक्रममा छलफल हुँदाखेरि के देखिन्छ भने अब यो सहरी क्षेत्रमा पनि र खास गरी पहाडका दुर्गम भेगतिर अझै पनि यो प्रथा जुन हाम्रो परापूर्व कालदेखि अब 15-16 वर्षको भइसक्यो अब यसको बिहे गरिदिनु पर्यो भन्ने कुराहरू अहिले पनि चलन चल्तीमा रहेकै छ। त्यस्तै अब 10 क्लास पढिसक्यो 8 क्लास पढिसक्यो अब उच्च शिक्षा कसरी पुऱ्याउने के गर्ने भन्ने कुरा पनि छ। पटक पटकको बसाई सराई पहाडबाट तराईतिर हुने कुन बेला कहाँ पुग्नुपर्नेछ जलवायु परिवर्तनका कुराहरू यो बाढी पहिरोको कुराहरू बस्ती नै पुरै सुहा हुने बस्तीबाट नै अनेक रकमले सर्नुपर्ने अवस्थाले पनि अब विभिन्न परिवारहरूको जुन अवस्था दयनीय भएको छ ती घर परिवारमा यो बाल बिहे चाहिँ सुरु परिरहेको देखेको छ।
0: अत्यन्त दुःखदायी आशा गरौँ। अब एजुकेसन र अलिकति भनौँ न अब त्यहाँको अब समाजले अब समाजमा काम गर्ने सेवीहरूले चाहिँ काम केही गर्लान् भन्ने आशा गरौँ। तर पनि अब छोटकरी मात्रै भन्नु पर्यो धेरै समय छैन। सुदूरपश्चिममा मन्त्री भनौँ न मुख्यमन्त्री शपथ लिनुभयो केही समय पश्चात एउटा फेरि स्टेबिलिटी आउँछ भनेको त्यहाँ के भइरहेछ अझै गोलमाल भनेर सुन्छु के हो त
1: गोलमाल
0: अलिक छोटकरीमा है
1: हजुर सरकारको स्थिरताको कुरामा सरकारले भर्खरै यो शुक्रबार मात्र आफ्नो विश्वासको शुक्रबार भन्दा अगाडि 3-4 दिन मात्रको विश्वासको मत लिएको छ पूर्ण विश्वासको मत पाएको छ हाउसमा उसको वर्चस्व कायम छ। खगराज भट्ट नेकपा माओवादीका नेता संसदीय दलका नेता मुख्यमन्त्री भएको कुरा हो। सुरुमा उहाँ आफू साउनको अन्त्यमा साउन 29 गतेको दिनमा मन्त्रीमण्डल बन्यो त्यो मन्त्रीमण्डलमा एमालेका सँग भएको गठबन्धनका आधारबाट एमालेका मन्त्रीहरू र उहाँले शपथ ग्रहण गर्नुभयो र अस्ति शुक्रबार बाँकी नेकपाका र नेकपासँग यो भर्खरै गाभिएको नागरिक उन्मुक्ति पार्टीका व्यक्तिहरूले पनि शपथ दिएर चाहिँ मन्त्रीमण्डल पुरा कम्प्लिट भयो। तर एउटा गजबको कुरा के छ भनेदेखि जुन कुराबाट काङ्ग्रेसभित्रै पनि यो बजेटकै कुराबाट एउटा अलिकता गतिविधि काङ्ग्रेसभित्रकै गतिविधि पनि असन्तुष्ट भएको अवस्था थियो त्यही अवस्थालाई त्यति बेलाको नेकपा माओवादी र एमालेहरूले पनि त्यसै कुरालाई अगाडि सारेर यस वर्षको बजेट जुन प्रस्तुत भएको थियो असार 1 गतेको दिनमा सुदूरपश्चिमको त्यो बजेटमा मुख्यमन्त्री र विभागीय मन्त्री अर्थमन्त्रीहरूले आफ्नो क्षेत्रमा अत्यधिक बजेट चाहिँ विनियोजन गरेको र बजेट पनि समानुपातिक हिसाबबाट हिमाल पहाड तराईलाई सबैलाई एउटा समानुपातिक ढङ्गबाट दिनुपर्ने बजेटमा हुन नसकेको कुराबाट एकदम विरोध चर्को हुँदै गएपछि यो सरकार बनेको हो नयाँ गठबन्धन भएको हो यो काङ्ग्रेसभित्रको आन्तरिक विद्रोहबाट सुरु भएको कुरा बजेटमा आएपछि बजेट अगाडि बढ्यो। तर अब एउटा कुरा के छ भनेदेखि अब बजेटमा भएको विरोध हुँदाखेरि आज भदौ महिनाको 8 गते बितिसक्दाखेरि पनि सुदूरपश्चिम सरकारले बजेट पाउन सकेको अवस्था छैन अझै पनि कर्मचारीहरू तलब पाउन सकेको अवस्था छैन विभिन्न भुक्तानीका कामहरू रकमान्तर गरेर केही कामहरू भएको भए पनि अब यो वास्तविक जो 37 अर्ब 70 करोडको बजेट पेस भएको थियो विगतको सरकारले कमल बहादुर शाहको नेतृत्वको सरकारले जुन बजेट पेस गरेको थियो त्यो बजेटको स्वरूप अब कस्तो हुन्छ भन्ने विषयमा अहिले आज चाहिँ भर्खरै चाहिँ ओम विगम भाट जो भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो उहाँले आफ्नो पदीय मतलब उसमा कार्यालयमा आज प्रवेश गर्ने बेलामा एउटा कार्यक्रम राख्नु भएको थियो धनगढीमा उहाँको भनाइअनुसार अब हामी सबैलाई राम्रोसँग अध्ययन गरेर यसको पुरै बजेटको पुरै अवस्थालाई मध्यनजर गरेर समानुपाती ढङ्गबाट बजेट ल्याउने प्रयास गर्छौँ र त्यस्तै 2074 नै जब यो सङ्घीय संरचनामा प्रदेश सरकार गठन भयो र त्यो प्रदेश सरकारको कार्यकालमा हालसम्म भएका सम्पूर्ण गतिविधिमा यसरी विकास निर्माणका कुराहरूमा बजेट विनियोजनका कुराहरूमा कहाँ कता के कसरी त्रुटि भएको छ त्यसलाई सुधार गर्ने गरेर हामी काममा अब काम सुरु गर्छौँ भन्ने भएको छ र प्रदेशका सबै मन्त्रालयहरू नयाँ बजेट तयारी गर्न जुटेका छन्। अब त्यो बजेट कहिले तयार हुने
0: जहिले तयार हुन्छ तपाईँले हामीलाई त्यसको अपडेट त्यो भयो कि भएन जनतामुखी भयो कि भएन जुन कमी कमजोरी थियो त्यसै कारणले चाहिँ तुहियो त्यो हामीलाई अपडेट दिनुहोला। समयको अलिकति अभाव रह्यो त्यसले गर्दाखेरि तपाईँसँग मैले बिदा लिएँ है त सिद्धरङ्गजी। हस् राम्रो बजेट जनमुखी आओस् है
1: जनमुखी अब त्यो त हामी हेर्छौँ किनभने सरकार ढल्ने बन्ने मात्र ठुलो कुरा होइन के रहेछ त्यो भित्रपट्टि अब बन्ने बजेटले जनताको मन छुने अथवा जनताको जनचाहना अनुसार भए नभएको अब पनि आउने अर्थमन्त्रीहरूले आफ्नै किसिमले बजेट बनाउँछन् भने त यो सरकार बदलिएर नयाँ सरकार आउनुको कुनै
0: औचित्य
1: रहेन र त्यो नेम प्लेट मात्र चेन्ज गरेर कुनै मन्त्रालयले अगाडि बढ्न सक्दैन भन्ने कुरा पनि
0: आउँछ। मैले बिदा लिएँ चित्रङजीसँग मैले बिदा लिएँ। अब घडी हेर्दै लागिहालौँ आजको समीक्षातर्फ। चित्रङजीलाई बिदा लियो अब भीमजीलाई स्वागत गरिहालौँ। भीमजी सुरु गर्नुहोस्।
2: नमस्कार
0: नमस्कार नमस्कार।
2: नागरिक दैनिकले सुरु गरेको छ यो 12 घटनाले मुलुक नै यतिखेर के भन्ने अब शोकाकुल भनौँ हिसाबले आक्रोशमा बदलेको छ।
0: त्यो पनि एक पछि अर्को कुरा आइरहेको छ है
2: पछि अर्को घटनाहरू छ हुनु पनि एकदम त्यो सुन्न पनि दिक्क लाग्ने खालको। नागरिकले आज आलेख लेखेको छ सौभाग्य मालिकको, उहाँ त फाउन्डर पनि हुनुहुन्छ क्या हो है। छोरीहरू कहिलेसम्म असुरक्षित शीर्षक राखेर नागरिक दैनिकले के गर्दैछन् मौन मन्त्री शीर्षक राखेर खबर छापेका छ। अरू मन्त्रीहरू फाटाफुट देखिराखेका छन्। महावीर पुन हाम्रो नवप्रवर्तन मन्त्री हुनुहुन्छ, विज्ञान प्रविधि नवप्रवर्तन। उहाँ चाहिँ लामो समयसम्म मौन यो मन्त्री भएको केही समय पछाडि नै युट्युबरहरूलाई अब पत्रकारलाई चाहिँ म इन्टरभ्यू दिन्न अब बोल्दै बोल्दिनँ भनेर भन्नुभएको थियो। अस्ति राष्ट्रिय सभामा जानुभएको फुस्सा निधाउनु भएको छ यसो आँखा झक्काएको मात्रै के थिए भाइरल बनाइदिए चाहिँ यो डलर खेती गर्नेहरूले चाहिँ लौ हेर त्यसो भएदेखि म सुत्या भनेर सुतेको भिडियो पनि
0: हालिदिनु भएको थियो
2: त्यो पनि गर्नुभएको थियो। अर्को चाहिँ नागरिक दैनिकले एउटा डरलाग्दो खबर छापेको छ, औषधि प्रभावहीन बल्छिँदै मलेरिया शीर्षक राखेर।
0: ओहो
2: यो युगान्डा कुरा छ। मलेरिया चाहिँ असाध्यै धेरै तीव्र रूपमा फैलिएको छ। यो चाहिँ आनुवंशिक परिवर्तन हुँदो रहेछ, नयाँ भेरिएन्ट भनौँ न एक किसिम। त्यो आउँदाखेरि चाहिँ यो जिन के भन्छ एउटा औषधिले काम गरिराख्यो होइन, त्यो चाहिँ अलिकति बढी शक्तिशाली भएर जाने खालको जस्तो, त्यो कारणले गर्दाखेरि चाहिँ प्रभाव कम देखाउन थालेको छ।
0: लामखुट्टे पनि आफूलाई मजबुत बनाउन थाल्यो
2: होइन, यो यसको लागि चाहिँ त्यो के भन्छ आनुवंशिक परिवर्तनले गर्दाखेरि तिनीहरू अलिकति शक्तिशाली भएको कारणले गर्दाखेरि औषधिहरूले काम नगरिसके पछाडि चाहिँ पहिले नै यसै भइहाल्यो
0: होइन,
2: अनि त्यो कारणले विश्वलाई पनि अलिकति राइमाइम बनाउने खालको कुराहरू चाहिँ आइरहेको थियो। तर वैज्ञानिकहरूले चाहिँ यो अमेरिकाको एउटा ब्राउन विश्वविद्यालयहरू छ, त्यहाँको वैज्ञानिकको टोलीले चाहिँ यसको बारेमा धेरै अध्ययन पनि गरिराखेको छ। पछिल्लो समय गर्दाखेरि यो खबर पनि कभर गरेको छ।
0: ओके, गोर्खा अब यही हो चोर र पुलिस खेल के होइन, त्यस्तै हो नि त। यो विज्ञान र यो रोगहरूले आफूलाई परिवर्तन गर्छ, फेरि त्यसको लागि निवारणको लागि औषध निकाल्यो, फेरि उसले अर्को रूप परिवर्तन गर्छ, यो ब्याक्टेरिया र भाइरस चाहिँ दुःख दिने भए
2: हुन त अब कति सम्भव हुने यो निमासै पारिदिने खालको हुँदैन होला यो लामखुट्टेहरू भन्ने चिजहरू
0: चाहिँ
2: यो प्रकृतिलाई चाहिने चिज भनेको मानव स्वास्थ्यको लागि, जनावरको लागि, जीवहरूको लागि, तिनीहरू त चाहिने चिज पनि होइन। बेला बेलामा यसो फासफुस बनाएर छरिरहे पनि देख्छु देख्न चाहिँ अहिले सरकारले यही के भन्छ डेङ्गु नियन्त्रणको लागि चाहिँ हरेक शुक्रबारलाई चाहिँ 1 घन्टा चाहिँ कार्यालयतिर सफा गर्ने यताउता भनेर भनिराखेको छ होइन। त्यो भनेको चाहिँ कार्यालयमा आउँदाखेरि चाहिँ नटोकोस् भन्ने हिसाबले मात्रै हो। यो त अब हाम्रो यत्रो लोकल लेभलहरू छन्, वडा छन्, जनप्रतिनिधिहरू सबै छन्, सामाजिक सङ्घ संस्था, त्यो बाटोतिर यसो डङडुङ बनाएर पहिला एकफेर चाहिँ अलिअलि छरे जस्तो लाग्थ्यो यो कोरोना कालतिर चाहिँ। अहिले पछिल्लो समयमा चाहिँ कतै देखिँदैन कि त्यस्तो छरेको।
0: के गर्ने अब बागमतीमा जानुहुन्छ भने विष्णुमती बागमती हरेक ठाउँमा जान्छ नि, लामखुट्टेकै
2: रात छ
0: रात छ नि होइन त्यहाँ त जानै हुँदैन दस मिनट पऱ्यो कि प्याट प्याट मात्रै आवाज आउँछ कि मान्छेले यसो पड्काएको मात्रै एनिवे अगाडि बढौँ
2: गोर्खापत्र दैनिकले सर्वोच्चको नजिर सुरु अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षक राखेर खबर छापाएको छ यो हुन त योभन्दा अगाडि पनि प्र्याक्टिस त त्यो भइराखेको नै थियो
0: हो नि
2: अब केमा फौजदारी केसमै भएकोलाई पनि दिन खोजेको भनेदेखि चाहिँ अलिक गाह्रो यो विषय चाहिँ होइन अर्को गोर्खापत्रले आफ्नै इतिहासको बारेमा अलिकति लेखाएको छ सत्ताको चौघेरामा जागरणका अक्षर शीर्षक राखेर देव शमशेरले सुरु गर्नुभयो गोर्खापत्र दैनिकको चाहिँ त्योभन्दा पछाडि उहाँको मात्रै योगदानको कुरा होइन यो गोर्खापत्रलाई चाहिँ यो अर्को के भन्छ जय पृथ्वी बहादुर
0: सिंहले
2: उहाँले चाहिँ सम भनेको जनचेतना जगाउनको लागि चाहिँ गोर्खापत्रले बढी प्रयोग गरे भन्ने खालको कुरा पाइरहेको छ यहाँ गोर्खापत्रले आज लेखेको छ कान्तिपुरले बिजुली नेपाली बिजुलीको सदाबहार बजार बन्ला भारत शीर्षक राखेर खबर छापेको छ हुन त यो 2080 नेपालले चाहिँ भारतसँग एग्रिमेन्ट गरेका छ वार्षिक 10,000 मेगावटसम्म बिजुली चाहिँ यहाँ बिक्री गर्ने भनेर तर अर्काको भरको कुरा हो यो भारतले कुन दिन हामीलाई चाहिएन भनेर भनिदिन पनि सक्छ त्यो कारणले गर्दाखेरि यसलाई स्थायी बनाउनको लागि चाहिँ तेस्रो मुलुक भनौँ न बङ्गलादेश लगायतका मुलुकहरूमा पनि बिजुली पठाउनको लागि चाहिँ पहल गर्नु पर्छ भन्ने हिसाबले तर फेरि बाटो रुट भारतकै छ बेला बेला यसो खिचौलो पनि आइराखेको हुन्छ
0: हाम्रो निम्ति त एकदमै सौहार्दपूर्ण वातावरण चाहिँ अब रिलेसन चाहिँ भारत र बङ्गलादेश भयो भने चाहिँ हाम्रो चाहिँ रोड एक्सेस भनौँ न त्यति त्यति भए पुग्दो रहेछ फेरि पपुलेसनमा पनि हामीले दियो भने धेरै हुन्छ नि
2: एकदमै अनि अर्को कान्तिपुर दैनिकले एउटा डरलाग्दो खबर छापेको छ यो भनेको चाहिँ यो फरार पक्राउको फर्जी तथ्याङ्क बाटामा जरिवाना वसुली कागजमा गिरफ्तारी शीर्षक राखेर पछाडि यो प्रहरीहरूले चाहिँ यो धेरै जसो मधेसका जिल्लाहरूमा चाहिँ त्यो देखिया छ भनेर कुराहरू आइरहेको छ यसको चाहिँ अलिकति सिरिजमा आउने जस्तो देखिन्छ
0: मुख्य कुरा भन्नुहोस् त
2: यो जरिवाना मात्रै तोकिएको व्यक्ति कस्तो हुन्छ नि यो फैसला कार्यान्वयन निर्देशनालय भन्ने छ अब त्यो मात्रैको कुरा भएन अदालतले निर्णय गरिसके पछाडि चाहिँ उनीहरूले कार्यान्वयन गराउनको लागि सरकारलाई बेला बेलामा ताकेता पनि गरिराखेका हुन्छ अनि फरार पक्राउको लागि चाहिँ प्रहरीलाई अधिकार दिएको हुन्छ होइन जरिवाना उसुल्नेदेखि पक्राउ गर्नेदेखि अदालतमा उपस्थित गराउनेदेखि लिएर त्यो एउटा होइन अनि प्र

0: भन्नुभएको छ विपिन गौतम अधिवक्ताले, उनीहरूलाई जरिवाना तिर्छु तिर्नुपर्छ भन्ने पनि थाहा छ, अदालत गएर आफै जरिवाना तिरे समस्या हुँदैन, आफूले पनि दायित्व पुरा नगर्ने, प्रहरीले सुविधा दिँदा अन्याय अन्यथा लिने भनेर यहाँ के भन्छ प्रभु ढकाल हुनुहुन्छ, यो मधेस प्रहरी कार्यालयको प्रवक्ता हुनुहुँदो रहेछ, उहाँले त्यो भन्नुभएको छ। तर यो ट्रान्जेक्सन कारोबार चाहिँ उसले तिरेको बिल पैसा तिरिसके
1: पारदर्शी हुनु पर्यो, फन्ड चाहिँ सरकारको
0: होइन, यो पछिल्लो समय चाहिँ आइरहेको छ, रौतहट बाइल्यान्डको तर अलिकति बढी देखिरहेको छ डेडलाइनको खबर, रौतहट डेडलाइनको। नयाँ पत्रिकाले आन्तरिक विवादले वैधानिकतामै सङ्कट उन्मुख काङ्ग्रेस शीर्षक राखेर खबर छापिराखेको छ। यो आफ्नै हिसाबले अहिले कसले आधिकारिकता पाउने कसले नपाउने, आधिकारिकता पाएन भनेदेखि के गर्ने कसो गर्ने भन्ने हिसाबको कुरा गरिरहेको छ। अब यो अहिले देउबाको आगमन पछाडि चाहिँ यो विषय थप पेचिलो बनेर गइरहेको छ, जाँदाखेरि चाहिँ अब कतिपयले चाहिँ सबै कुराहरू मिलिसकेको छ, मिलिसके पछाडि देउबालाई बोलाएर आधिकारिकताको विषय चाहिँ फेरि जगाइयो भन्ने खालको कुराहरू पनि आइरहेको छ।
1: एकदम
0: त्यो एउटा पनि हो, अर्को भनेको चाहिँ प्रेसरको कुराहरू पनि हो। अस्ति भर्खर हामीले देवप्रकाश त्रिपाठीसँग कुरा गर्दाखेरि चाहिँ काङ्ग्रेसको इतिहास र आम कार्यकर्ताको भावना चाहिँ काङ्ग्रेस नफुटोस् भन्ने नै छ, त्यो कारणले गर्दाखेरि नेताहरू टुक्राउनेतिरै लागे यदि भने पनि कार्यकर्ताले टुक्रिन चाहिँ दिँदैनन्, यदि बाई चान्स टुक्रिहाल्यो भने पनि काङ्ग्रेस चुनावको मुखसम्म अथवा केही समय पछाडि मिल्ने नै हो, मिल्नेको बाहेक अर्को विकल्प छैन भन्ने हिसाबको कुराहरू आइरहेको छ। यहाँनिर एउटा शङ्का जस्तो लागिरहेको भनेको चाहिँ मानौँ न बाई चान्स गगनजीको कुराहरू आइराखेका छ, उहाँले प्लानहरू पनि एक्सपोज गरिरहनु भएको छ, त्यो भनेको चाहिँ यदि आधिकारिकता आफू पक्षलाई अदालतले दिएन भने पनि म फेरि अदालत चाहिँ अब जान्न, मलाई आधिकारिकता लिए भनेर पुनरावलोकनको लागि म आफै चाहिँ जान्न, बरु कार्यकर्तामा जान्छु, महाधिवेशन त एक बेर भइहाल्छ, महाधिवेशन भइसके पछाडि फेरि चुनाव लड्छु, जित्यो भनेदेखि ठिकै छ, हारे भने पनि ठिकै छ, जित्ने गिर गरेर आउँछु भन्ने हिसाबको कुरो उहाँले गर्नुभएको,
1: त्यहीँबाट प्रुभ गर्छु भन्नु,
0: त्यहीँबाट प्रुभ गर्छु। तर समस्या चाहिँ कस्तो देखिन सक्छ भनेदेखि पार्टीले यो हालतमा पुऱ्याएर, किनभनेदेखि विशेष महाधिवेशन नहुँदै गर्दाखेरि चाहिँ पार्टीको केन्द्रीय समिति त्यति बेला देउबा पूर्णबहादुर खड्का लगायतको केन्द्रीय समिति बैठक बसेर, किनभने केन्द्रीय समितिमा 14 महाधिवेशन केन्द्रीय समितिमा चाहिँ अधिकांश देउबा पक्षका छन्, उनीहरूले चाहिँ बैठक राखेर के भन्छ विश्वप्रकाश शर्मा र गगन थापालाई चाहिँ पार्टीबाट 5 वर्षको लागि कारवाही पनि गरेका थिए त्यतिखेर, भनिसकेपछि अहिले यदि रिभाइभ भयो भनेदेखि गगन विश्वमाथि चाहिँ कारवाही बर्सिन सक्छ सक्दैन भन्ने कुरा त केही ग्यारेन्टी छैन होइन। त्यो कारणले गर्दाखेरि काङ्ग्रेसको चाहिँ एक हिसाबले यो आधिकारिकताको विवादले र अदालत सक्रिय भएर अगाडि यसरी मुभ हुँदाखेरि चाहिँ काङ्ग्रेसको यतापट्टि गगनलाई दिइराख्यो, आधिकारिकता नै दियो गगन पक्षलाई भने पनि उतापट्टिको पनि तम्तार भएर बसिरहेका छन्, चाहिँ मिसिनै चाहिँदैन भन्ने हिसाबले फुटको सङ्घारमै हो। अब यतापट्टिको देउबा पक्षलाई नै आधिकारिकता दियो भनेदेखि चाहिँ के हुन्छ, त्योभन्दा पछाडि कारवाहीको प्रक्रियाले टोङ्गो लगाउला, हामी त मोटामोटी अन्तिमतिर पनि आइसकेका छौँ।
1: हजुर, ओके, आदरणीय श्रोताहरू, आज सोमबार हो, त्यसले गर्दाखेरि अब फेरि भोलि मङ्गलबारको दिन भेटौँ, हामी दुबईलाई बिदा दिनुहोस् र यसपछिको कार्यक्रम स्वर्णिम सङ्गम सुन्नुहोला, हामी बिदा दिनुहोस्, नमस्ते।
2: सैन्य समुदायमा
3: बिलाइन भरी।

कुमाउँकी बालिका गरिमा चौधरीको बलात्कारपछिको हत्यामा आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विक पक्राउ परेका छन्। विकलाई अहिले हिरासतमा राखेर फौजदारीको सुरमा नै कार्यवाही अघि बढ़ाइएको छ। आरोपितको अनुसन्धान चलिरहेको बेलामा प्रोटोकल बाहिर गएर खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो बाहिरीसँगै प्रहरी माथि नै चौतर्फी प्रश्न उठिरहेको छ। यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर घलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। भिडियो खिच्ने समयमा पाँचजना प्रहरी देखिएको र अरूमाथि पनि अनुसन्धान भइरहेको छ। गरिमा चौधरीको घटनामा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ। मुख्य आरोपी मानिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। योसँगै घटनामा पक्राउ पर्नेको संख्या आठ पुगेको छ। जितपुर सिमरा दुईका नौ कक्षामा पढ्ने चौध वर्षीय खड्कालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो। प्रदीपकै योजना र अगुवाईमा बालिकामाथि अपराध गरेको सुमनको दावी छ। प्रदीपलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान

0: भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दया कृष्ण भट्टले जानकारी दिनुभयो। गरिमाको शव भेटेपछि प्रहरीले शुरूमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्राप्त सूचना र प्रमाणका आधारमा प्रहरीले थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। नेपालले चालू आर्थिक वर्ष 83-84 पहिलो साउन महिनामा 38 अर्ब 70 करोड़को वस्तु निर्यात गरेको छ।
1: गत आर्थिक वर्षको साउन महिनामा 23 अर्ब 93 करोड़ रूपियाँको निर्यात भएकामा यस वर्ष 14 अर्ब 87 करोड़ रूपियाँले वृद्धि भएको हो। निर्यातमा वार्षिक वृद्धि 61.7% पुगेको छ। निर्यातमा भएको ठूलो वृद्धिको मुख्य आधार भने वनस्पति तथा पशुजन्य बोसो र तेल बनेको छ। साउनमा मात्र वनस्पति तथा पशुजन्य बोसो र तेल 21 अर्ब 17 करोड़को निर्यात भएको छ। गत वर्षको साउनमा यो निर्यात 12 अर्ब 32 करोड़ थियो। यस अनुसार तेलजन्य वस्तुले मात्र जम्मा निर्यातको आधा भन्दा बढी हिस्सा ओगटेको छ। नेपालले अर्जेन्टिना, ब्राजिल, इण्डोनेसिया, चीन, मलेसिया, स्पेन लगायतका मुलुकबाट कच्चा वा अर्ध प्रशोधित तेल आयात गरेर नेपालमा प्रशोधन तथा प्याकेजिङ गरेर मुख्यत भारतमा निर्यात गर्दै आएको छ। सोयाबीन, पाम र सूर्यमुखी तेलको निर्यातमा यसपटक उल्लेख्य वृद्धि भएको छ। तेलपछि मानव निर्मित स्टेपल फाइबरको निर्यात 1 अर्ब 66 करोड़ रूपियाँ पुगेको छ। चिया, कफी तथा मसालाको निर्यात 1 अर्ब 41 करोड़, खाद्य उद्योगका अवशेष तथा पशु आहार 1 अर्ब 27 करोड़ र फलाम तथा स्टीलका सामान 1 अर्ब 21 करोड़ रूपियाँ बराबरको निर्यात भएको छ। काठ तथा काठजन्य वस्तु, कपड़ा, कार्पेट तथा फलामजन्य वस्तु पनि मुख्य निर्यातमा परेका छन्।
0: बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बढीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान गरेको छ। बढीमालिका नगरपालिकाका प्रमुख अमर बहादुर खड्का र जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरा सहितको टोलीलाई सदरमुकाम मार्तडीबाट बाजा गाजा र सुरक्षाकर्मीको सलामी सहित आज विदाई गरिएको हो। टोली हिँडेको अवसरमा नगरपालिकाले आज सार्वजनिक विदा समेत दिएको छ। प्रहरी प्रमुखकै नेतृत्वमा टोली गएकाले यो वर्ष दर्शनार्थीको सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र निरौलाले बताउनुभयो। भदौ 11 गते हुने मुख्य पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकार लगायत कैलाली, डोटी, जुम्ला र कालीकोटका सरकारी टोलीहरू पनि त्यसतर्फ लागिसकेका छन्। तीर्थयात्रीको सुविधालाई मध्यनजर गर्दै यो पटक नेपाल टेलिकमले 4,200 मिटर उचाइमा रहेको बढीमालिका क्षेत्रमा 4G सेवा समेत विस्तार गरिरहेको छ। रिफर्म यूके पार्टीले आउँदो चुनाव आफ्नो दलले जितेमा सामाजिक आवास दिँदा बेलायतमै जन्मेका युवा र कामदार र पूर्व सैनिकलाई प्राथमिकता दिने बताएको छ। बेलायतमा कम आमदानी भएका र बसोबासका लागि बढी आवश्यकता भएका मानिसलाई सरकारले स्थानीय निकाय र गैर नाफामूलक संघ संस्थाले सस्तो भाड़ामा सामाजिक आवास उपलब्ध गराउने गरेका छन्। तर आवास सम्बन्धी परोपकारी संस्था सेल्टरले रिफर्म यूकेको यो नीतिको विरोध गरेको छ। सबैभन्दा बढी आवश्यकता भएका मानिसलाई प्राथमिकता दिने व्यवस्था हटाइएमा थुप्रै मानिस घरबार विहीन हुने जोखिममा पर्ने सेल्टरको भनाइ छ। थप बीबीसीका इयान वार्सनबाट।
2: After a difficult summer for Reform UK, the party is keen to seize the political initiative. As well as giving priority access to council and housing association homes to British workers under 35 and to married parents, the party says it would build 50,000 affordable homes a year without raising taxes to do so. The Conservatives accused Reform UK of making an uncosted pledge. Reform will also restate its policy of evicting.
0: अहिले समका खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु हुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

त आदर्श श्रोता कार्यक्रम षडिम संगमको बसाईको उठान एउटा बिल्कुलै नयाँ गीतबाट गरिसकेछु। सम्भवतः रेडियो तरङ्गमा नै पहिलोपल्ट अन्यर भएको गीत हो र कुनै पनि अन्य एफएम रेडियोबाट यहाँहरूले यो गीत सुनिसक्नु भएको छैन। भर्खरै मात्रै रेकर्डिङ सम्पन्न भएर मिक्सिङ पनि यसको सम्पन्न भए पश्चात यो गीत हामीलाई बेबेस गोर्खा रेडियोका श्रोतासम्म पुर्याइदिनुहोस् है भनेर यस गीतका सङ्गीतकार जो आफै पनि गायक हुनुहुन्छ अशोक मुकारुमले पठाउनु भएको थियो। सेवा रेकर्डिङ स्टुडियो अनामनगरमा अवस्थित सेवा रेकर्डिङ स्टुडियो सञ्चालन गर्दै आइरहेका र लामो समय सिङ्गापुर प्रहरीमा कार्यरत अशोक मुकारुम जो आफै पनि गायक हुनुहुन्छ र पछिल्लो समय सङ्गीत सृजनामा पनि लागि पर्नु भएको छ, उहाँकै सङ्गीत रहेको यो गीत रहेको थियो स्वरप्राज आचार्यको स्वरमा र गीतकार हुनुहुन्थ्यो त्रिलोचन प्रधान र यसै गीतको साथ यो बिल्कुलै नयाँ गीत बाटो मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको ढोका उघारी सकेको छु। अब लाग्छ तर आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल भदौ 8 गते द्वादशी तिथि सोमबार, नेपाल सम्बत 1146 तदनुसार आज अगस्त महिनाको 24 तारिक सन् 2026 र आशा छ यो सप्ताहन्त यहाँको सुखतै बित्यो भन्ने। मौसमको कुरा गर्नुपर्दा श्रोताहरू भदौको महिना हो, कतै कतै मौसममा बदलाव देखिन्छ, कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय नेपालमा आज 3 बजेर सूर्योदय नेपालमा आज बिहान 5:38 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:33 जाँदा हुँदैछ। हवाला श्रोताहरू आजको व्यवसायको बारेमा जानकारी दिनुपर्दा श्रोताहरू सोमबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सधैँ म यो व्यवसायको पहिलो खण्डमा एउटा गीती कथा राख्ने गरेको थिएँ तर आजलाई छुट्याएको गीती कथा चाहिँ आगामी बुधबार यहाँहरू समक्ष राख्ने नै छु। तर आज भने चाहिँ मैले काठमाडौँभन्दा बाहिर मफस्वलमा बसेर पनि नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गर्दै आइरहेकी एकजना सङ्गीत कर्मीलाई अतिथिको रूपमा निम्त्याएको छु र उहाँको परिचय दिनुपर्दा श्रोताहरू उहाँ हुनुहुन्छ गायिका शान्ति श्रेष मगर, बागलुङ जिल्लाको अत्यन्तै सुन्दर ठाउँ गलकोटमा जन्मिएकी गायिका शान्ति श्रेष मगर। पेसाले उहाँ व्यवसायी पनि हुनुहुन्छ, पोखरामा उहाँको चाहिँ एउटा भनौँ बुटिक पनि रहेको छ, पोखराको चिप्ले ढुङ्गा नजिकै उहाँको चाहिँ ग्लोरी फेसन होम पनि रहेको छ र एक किसिमले भने उहाँ आफै पनि व्यवसायी हुनुहुन्छ र सङ्गीत कर्म पनि गरिरहेकी छिन् र गएको शनिबार मात्रै लोकदोरी प्रतिष्ठान उपत्यका समन्वय समितिको नवौँ गरिमा लोकदोरी अवार्डमा आजको अतिथि गायिका शान्ति श्रेष मगर सर्वोत्कृष्ट नवगायिकाको अवार्ड चुम्न पनि सफल भएकी छिन् र यही अवार्ड ग्रहण गर्नको लागि पनि र एउटा बिल्कुलै नयाँ गीत सम्भवतः भोलि रिलिज हुँदैछ उहाँकै युट्युब च्यानलबाट शान्ति श्रेष मगर यो युट्युब च्यानल गरेर यहाँहरूले उहाँको अर्थात् आजको अतिथि गायिका शान्ति श्रेष मगरका भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। धेरै गीतमा त उहाँ आफै पनि मोडलिङ गर्नुभएको छ, आफै पनि सुन्दरी हुनुहुन्छ, त्यही भएर पनि आफ्नो त्यो भनौँ सुन्दरतालाई भिडियो मार्फत पनि उहाँले सार्वजनिक गरिरहनु भएको छ, यो आफैमा राम्रो कुरा हो र आज म गायिका शान्ति श्रेष मगरसित कुराकानी गर्नेछु कार्यक्रम स्वर्णिम सङ्गमको यो व्यवसायमा र तपाईँ पनि यो छोड्ने बेला बिएबिएस गोर्खाले सुन्दै हुनुहुन्छ भने यहाँहरू पनि जोडिन सक्नुहुन्छ र आजको अतिथि गायिका शान्ति श्रेष मगर समक्ष केही तपाईँहरूका जिज्ञासाहरू छन् भने लेखेर पठाउन सक्नुहुनेछ र उहाँलाई म कार्यक्रममा स्वागत गर्नेछु। तर यति बेला भने उहाँले नि गाउनुभएको एउटा गीत राखिहाल्छु जुन गीतमा उहाँलाई साथ दिएका छन् सागर आलेले।

0: कसको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन, कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो। अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
1: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज चाहिँ मैले गीती कथा यहाँहरू माझमा राख्न असमर्थ भए, र आजको लागि मैले छुट्याएको गीती कथा बुधबारको कार्यक्रममा समेट्ने कोसिस गर्ने नै छु। तर आज म पसलमा बसेर, पोखरामा बसेर पनि सङ्गीत कर्म गर्दै आइरहेकी गायिका शान्ति श्रेष्ठ मगरलाई अतिथिको रूपमा निम्ताएको छु। उहाँ पोखराबाट काठमाडौँ आएको मौकामा धेरैचोटि मैले उहाँलाई बोलाउँला भन्दै थिएँ, तर यो तारतम्य मिलिरहेको थिएन। यसपालि चाहिँ उहाँसँग यो मौका मिलेको छ र भर्खरै मैले उहाँको स्वरमा रहेको एउटा लोक दोहोरी गीत राखेँ, सुरेश राणा मगरको शब्द संयोजन र लय संयोजन रहेको गीत, जसमा उहाँलाई सागर आलेले साथ दिनुभएको थियो। र पनि म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। शान्ति श्रेष्ठजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
2: धेरै धेरै धन्यवाद।
1: अनि पोखराबाट काठमाडौँ आउनु भएको छ, भनिन्छ नि काठमाडौँ आएपछि केही न केही गरेरै जानुहुन्छ। यसपालि चाहिँ तपाईँको लागि एउटा सर्वोत्कृष्ट नवगायिकाको अवार्ड पनि प्राप्त भयो होइन, गएको शनिबार होइन, र अब भोलि एउटा गीत रिलिज गरेर तपाईँ पोखरा फर्काँदै हुनुहुन्छ। भनेपछि यसपालि काठमाडौँ आएको यो भनौँ समय राम्रै रहेछ है?
2: सधैँ नै अब केन्द्र भनेको केन्द्र नै हुँदो रहेछ, कहिलेकाहीँ चाहिँ त्यो फिल हुने कि होइन। पोखरा आफैमा एकदमै रमणीय ठाउँ हो, फेरि पनि होइन कतिपय महत्त्वपूर्ण कामहरू गर्न चाहिँ यता आइ आउनुपर्ने होइन कहिलेकाहीँ चाहिँ। तर योपालिको मेरो काठमाडौँको बसाइ चाहिँ असाध्यै फ्रुटफुल भयो। जीवनमा मैले जे जे सपना देखेको थिएँ सबै सपनाहरू त पुरा नहोलान् होइन, धेरै थोरै सपनाहरू चाहिँ पुरा हुँदैछ र यतिखेर चाहिँ जे मैले देखेका केही सपनाहरू पुरा भयो भनौँ न।
1: अब यो अवार्ड पाउनु, सम्मान पाउनु, पुरस्कृत हुनु होइन, यो आफैमा एउटा खुसीको कुरा होइन, गर्वको कुरा हो। तर अवार्ड, पुरस्कार, सम्मानले एउटा जिम्मेवारी चाहिँ बढाइदिन्छ नि होइन। शान्ति श्रेष्ठ मगरले अब बुटिक मात्रै सञ्चालन गर्ने नै, गीत सङ्गीतमा पनि तपाईँको चाहिँ कन्टिन्युटी हुनुपर्छ भन्ने एउटा भारी त बोकाइदिएको हो नि।
2: पक्कै पनि मैले अवार्ड लिँदै गर्दाखेरि मैले हजुरले जुन शब्द मलाई यहाँ सुनाउनु भयो त्यही शब्दहरू मैले त्यहाँनिर पनि वाचन पनि गरेको थिएँ। यो अवार्ड लिनु मेरो लागि एउटा अन्त्य मात्र नभने सुरुवात हो, यसले अझ आगामी दिनहरूमा अझ राम्रा राम्रा सृजनाहरू यहाँहरू माझमा पस्किनेछु भन्ने एउटा दृढ सङ्कल्प पनि लिएको छु। पक्कै पनि सकेसम्म, भ्याएसम्म, मिलेसम्म राम्रो राम्रो सृजनाहरू आगामी दिनमा अझ चुनौती भएको छ भनौँ न, त्यसले गर्दा चाहिँ कामको जिम्मेवारी अझ थपिएको छ।
1: त्यही भएर पनि निरन्तर अब यता गीत सङ्गीतलाई पनि समय दिनुहुन्छ।
2: हजुर,
1: अब भर्खर एउटा गीत राख्यौँ तपाईँलाई अवार्डको लागि, त हामी बधाई पनि दिन चाहन्छौँ होइन। पोखराबाट आएको बखतमा अवार्ड पनि ग्रहण गर्नुभयो र यता रेडियोसम्म आइदिनु भयो, तपाईँलाई एकदम बधाई पनि छ र खुसी पनि साट्नु भएको छ त अवार्ड ग्रहण गरिसके पश्चात। सोच्नु भएको थियो?
2: सोचेको थिएन खासमा, यस्तो हुँदो रहेछ आफूले गरेको यो चाहिँ कामको जुन अवार्ड थियो त्यसमा चाहिँ मान्छेले अब हुन त जसलाई पर्छ त्यसलाई थाहा हुन्छ भने जस्तै त्यो एउटा चाहिँ कामको आफूले गरेको कर्म भनौँ न, कर्मको मूल्याङ्कन चाहिँ गर्दै हुन्थ्यो काहीँबाट। यो आफूले गरेको कामहरूको चाहिँ मूल्य धेरै थोरै कतै न काहीँबाट चाहिँ भइदिए हुन्थ्यो जस्तो चाहिँ लागेको थियो। टप 5 नोमिनेसनमा पढ्नु नै अत्यन्तै महत्त्वपूर्ण कुरा थियो होइन, त्यहाँ पनि लगभग लगभग त्यो पनि सानो जिम्मेवारी त थिएन। त्यस पछाडि चाहिँ अहिले फिनालीमा चाहिँ म नै हुन्छु जस्तो लागेको चाहिँ थिएन। अब दावेदारी त थियो नै तर 100% हुन्छ होला जस्तो चाहिँ लागेको थिएन, किनकि कम्पिटिसन अलि राम्रै थियो
1: त्यही भएर पनि त्यो एउटा सफलता मिलेको छ। र अब भोलि चाहिँ एउटा गीत पनि रिलिज गरिदिनुहुन्छ, त्यो गीतको बारेमा बोलौँला। भर्खरै युके बस्ने दाई गीत हामीले श्रोतामास राख्यौँ र युट्युबमा गएर भिडियो हेर्ने भने पनि राम्रो भ्युज आएको रहेछ, झन्डै करिब करिब 79 लाख पटक चाहिँ यो भिडियो हेरेको रहेछ। यसबाट पनि प्रमाणित हुन्छ त्यो गीत आफैमा सफल रहेछ भनेर. अब यो युके बस्ने दाईको गीतको बारेमा अलिकति बताइदिनुहोस् न.
2: यो गीतले मलाई धेरै कुरा दियो होइन. हुन त आफ्नो सृजनाहरू आफ्नो सन्तान र सन्तति सबैजनालाई प्रिय हुन्छ भने जस्तै होइन आफ्नो गीतहरू सबै राम्रो लाग्छन्. फेरि पनि योगी बसन्त दाई मेरो लागि यति महत्त्वपूर्ण यो अर्थमा रह्यो कि शान्ति सुरेश मगरलाई हिजोको दिनमा नै गीत त मैले गाएको थिएँ नि त होइन, तर अलिकता बेसी मेरो करियरमा मलाई चिन्नेमा चाहिँ आजकल चाहिँ मलाई आज मेरो नाम शान्ति सुरेश मगर भन्दा कहिले काहीँ चाहिँ ए योगी बसन्त दाईको गायिका योगीको लाउरिनी अलमोस्ट धेरैजनाले मेरो नाम पनि चेन्ज गरिदिनु भएको छ यो अर्थमा. र अर्को कुरा जुन यो सबै कुराहरूले यो गीत चाहिँ अलिक महत्त्वपूर्ण चलिसकेपछि राम्रो भएको होइन कि त्यो चलाउनलाई गीत सृजना गर्नलाई गीतमा हामीले हाम्रो टिमले अफोर्ट पनि लगाएका थियौँ जो आफै छायाङ्कन गरेको ठाउँहरू यहाँले यदि भिडियोमा हेर्नुभयो भने पनि हाम्रो पूर्वी रुकुम जो आफैमा एकदम विगत ठाउँ तर गइसके असाध्यै सुन्दर ठाउँ
1: होइन
2: पूर्वी रुकुम टकेसेरामा छायाङ्कन गरेको त्यो ठाउँको व्यक्तित्वले यति माया गरिदिनु भयो आमामामा त्यो सम्झेर जान बाटो अप्ठ्यारो छ तर गइसकेपछि यस्तो स्वर्ग होइन कति कुरा यो सहरको यो कोलाहललाई त्यहाँ गएर त यस्तो रिल्याक्सेसन हुन्छ होइन. सो त्यो रिजनहरूले गर्दाखेरि र गीत पनि यति धेरै मन पराइदिनु भयो प्रिय दर्शक श्रोताहरूले एकदमै आभारी छु. हाम्रो टिमले त जस कोसिस गरेका थियो हाम्रो मेहनतलाई अब मेरो एउटा सिङ्गल मेरो प्रयासले हुने नै थिएन डेफिनेटली. अब सर्जकलाई त म जीवनभरि किनकि यति राम्रो सृजना मलाई ट्रस्ट गरेर मेरो प्रिय भाइ सुरेश राणा मगर सदैव सम्झिन चाहन्छु. सागरालाई मगर त भन्नै परेन भाइको आवाजमै सरस्वतीको बास असाध्यै मिठो होइन. त्यो रिजनले गर्दाखेरि पनि खास रह्यो र मलाई यो गीतले धेरै कुरा दियो भनौँ न धेरै थोरै वैदेशिक यात्रा पनि बनायो तपाईँहरूलाई पनि अझै धेरै तपाईँहरूसँग जस कुरा मात्रै भएको
1: युरोप पनि पुगेर आयो होइन.
2: त्यो रिजनले गर्दा जीवनका महत्त्वपूर्ण कुराहरूमा मलाई युके बस्ने दाईले नै अब अलिकता भनौँ न लाइमलाइटमा लगेको भएर यो गीत चाहिँ मेरो लागि सदैव खास हुनेछ.
1: अनि यहाँ हामीलाई यो संवाद सुनेर अमेरिकाबाट नर्थ क्यारोलिनाबाट एनपी परदेशीले आज त ब्युटिफुल सिङ्गरको संवाद सुन्न मात्र भन्दा पनि हेर्न पनि मन लाग्यो है फेसबुक लाइभतिर भन्नुभएको छ तपाईँकै त्यो चाहना पुरा गर्नको लागि एनपीजी म फेसबुक लाइभमा पनि छु है त. र फेसबुक लाइभमा यतिखेर सधैँ हामीलाई मकाउमा माफ गर्नुहोला मल्दिसबाट सुन्नुहुन्थ्यो हाम्रो अनिल श्रेष्ठ आज चाहिँ इटरीबाट सुन्दैछ घर आउनु भएको छ खुसी लाग्यो अनिल भाइलाई धेरै धेरै वेलकम भन्न चाहन्छु. टेकबहादुर पुमाजीले उदयपुरबाट हामीलाई सुनिरहनु भएको छ उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छु. भनेपछि एनपीजी उहाँ अहिले रेडियो सुन्दैछ नर्थ क्यारोलिनाबाट अमेरिकाको बिहानीबाट रेडियो सुन्दा सुन्दै यति सुन्दरी गायिका भनेर भनिहाल्नुभयो होइन. सायद फेसबुकमा छ हुनुहुन्छ कि हुनुहुन्न उहाँसँग छैन होला तर पनि अब भेनाजु भने पनि हुन्छ उहाँको पनि फेरि अब ससुराली गाउँ चाहिँ पोखरातिरै हुनुहुन्छ.
2: थ्याङ्क यू भेरी मच. माया र साथको लागि एकदम आभारी छु. इफ यहाँहरू यदि साथी छौ भने ठिकै छ मलाई चाहिँ छैन जस्तो लाग्यो. यदि साथी हुन चाहनुहुन्छ भने शान्ति सुरेश मगर छ युट्युबको च्यानलको नेम पनि फेसबुक आइडी टिकटक आइडी सबै नै त्यही हो. सो मलाई फलो गर्न सक्नुहुनेछ. धेरै धेरै धन्यवाद.
1: हाम्रो गोपाल अधिकारीजी चाहिँ कनेक्टिकट युएसएबाट हुनुहुन्छ नमस्कार भन्नुभएको छ गोपालजीलाई पनि नमस्ते छ होइन. र हामी यो गीत सङ्गीतको यो रुकुमको टक्सराको कुरामा थियौँ युके बस्ने दाई है. यो गीतलाई चाहिँ त्यो भ्युजबाट पनि थाहा हुन्छ गीत राम्रो बनेको रहेछ भिडियो त यसै राम्रो छ है. अब रुकुमै पुग्ने त्यो सोच चाहिँ कसरी आयो अब तपाईँको जन्मथलो गलकोट पनि त्यति सुन्दर छ बागलुङको कि नयाँ ठाउँ चिनाउने
2: होइन. असाध्यै महत्त्वपूर्ण क्वेसन गर्नुभयो हजुरले. मेरो खासै जन्मथलो बागलुङको गलकुत रिगा होइन म तपाईँहरूको बागलुङको चेली. बागलुङ पनि आफैमा सुन्दर छ हरेक कुराले कलाकारिताको हिसाबले सुन्दर ठाउँ र परिवेशको हिसाबले पनि. तर म टकेसेरा पुग्नुमा चाहिँ एकजना महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ उहाँको नाम लिन चाहन्छु हिक्मत गर्दी मगर जो अहिले चाहिँ नर्वेमा हुनुहुन्छ. एकदमै थ्याङ्क यू भेरी मच है किनकि मैले उहाँको जाम माया टकेसेरा भन्ने गीत उहाँहरूले चाहिँ मलाई मेरो आवाज बढ्ने एउटा अवसर दिनुभएको थियो किनकि उहाँहरू टकेसेराको हुनुहुन्थ्यो. त्यो गीत सुटिङ गर्नलाई चाहिँ हामी नर्वेमा छौँ मलाई नाना भन्नुहुन्छ. मैले सामाजिक सञ्जालले चिनेको सो कति पावरफुल हुँदो रहेछ सामाजिक सञ्जाल भन्ने कुरा होइन. हामी त नर्वेमा छौँ सो तपाईँलाई ट्रस्ट गरेर चाहिँ हामी तपाईँलाई चाहिँ टकेसेरामा छायाङ्कन गर्न पठाउँछौँ भन्नुभयो. जाम माया टकेसेरा बसमा सरर गीत जो उहाँहरूको आफ्नो गाउँको चिनारीको गीत थियो. त्यो गीत आफैमा सुन्दर ठाउँ छ नाना तपाईँ त टक्सेरा हेर्न जानै पर्छ भन्नुभएको थियो. म त गएको थिएन सो मैले सर्च पनि गरेँ है. त्यस पछाडि बल्ल हाम्रो युके बन्दा जन्मेको कि पहिला क्रेडिट गोस्तो चाहिँ जाम भए टक्सेरा होइन. त्यो भइसकेपछि त्यो गीतलाई सुटिङ गरेँ किनकि त्यसको त अडियो मैले रेकर्ड गरिसकेको थिएँ र त्यो गीत सुटिङ गर्न जाने दौरान ओहो त्यस्तो ब्युटिफुल ठाउँमा किन एउटा मात्रै गीत लगेर जाने होइन म अर्को गीत पनि लैजाउँ न त भन्ने दौरानमा हाम्रो सुरेश राणा मगर भाइसँग मैले पहिला पनि सहकार्य गरेको थिएँ. भाइ म त टक्सेरा जानुपर्ने भयो एकदम राम्रो ठाउँ रहेछ ल एउटा सृजना चाहिँ फुराउनु पऱ्यो भनेर हामी दिदी साथी भाइ मजाले एउटा कफी
3: सपमा
2: लोकेसन फिक्स भयो. त्यस पछाडि हामी चाहिँ के गर्ने त भन्दा चाहिँ एकदम सर्ट एन्ड स्विट क्याची सबैजनालाई मनपर्ने एकदम ब्युटिफुल ब्युटिफुल प्लेसहरू लिऊँ होइन. जस्तो युके आफैमा ब्रान्ड हो, युके बस्दा पोखरेली नानीलाई नबिर्सिने पोखरा आफैमा ब्रान्ड हो होइन. सो एकदम सिम्पल सबैलाई मनपर्ने साधारण होइन. अनि सो त्यो रिजनले गर्दा चाहिँ हामी खास तकसेरा जोड्नुको रिजन त्यो थियो. तर मेरो फर्स्ट चोइस चाहिँ थिएन उहाँ हाम्रो एकमत गर्थे मगर भाइको कारणले गर्दा नै म तकसेरा पुग्न पाएँ. एकदमै साँच्ची नै भनेको हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु. हामी जाममा तकसेराले गर्दा युके बहिनी दाई जन्मियो र त्यो कारणले गर्दा हामी तकसेरा जस्तो ब्युटिफुल ठाउँमा हाम्रो युके बहिनी दाईलाई छायाङ्कन गर्ने मौका मिल्यो भनौँ न. थ्याङ्क यू भेरी मच.
3: अब रुकुमको तकसेरा पनि भिडियोमा हामीले देख्यौँ, त्यसपछि अन्य भिडियोहरू पनि बनेको हामीले देख्यौँ त्यहाँ है. सायद त्यो त्यसको प्रभाव पनि होला केही. मैले
2: त्यही भएर युके बहिनी दाईलाई किन असाध्यै माया लाग्छ भने अघि नै भनिहालेँ. त्यो घरदेशमा त छँदैछ, परदेशमा जस्तो मेरो युरोपको जर्नीमा पनि जस्तो मैले जाममाया टकसेरा गीत गाएको, ए यो त हाम्रो गीत गाएको रहेछ भनेपछि टकसेरावासीले त यस्तो माया गर्नुहुने, त्यो गीत त सुन्नै नहुने, वान्स मोर अरू गीत त मैले गाउनै नपाउने होइन. जाममाया टकसेरा र युके बहिनी दाई गाएपछि पुगेँ मलाई स्टेजमा पनि.
3: अब यो युके बस्ने दाईको बारेमा चाहिँ हाम्रो एनपी परदेशीले नर्थ क्यार माफुला नर्थ क्यारोलिनाबाट हुनुहुन्छ, उहाँ युएसएबाट हुनुहुन्छ. गायिका जिउ त बोल्नु पनि उस्तै सिपालु हुनुहुँदो रहेछ र धेरै टिकटक बनाएको छु है मैले पनि युके बस्ने दाई गीतमा भन्ने लेख्नु भएको छ है.
2: थ्याङ्क यू भेरी मच. अझ धेरै बनाइदिनु होला तपाईँहरूको माया आशीर्वाद र ब्लेस फिन पक्कै पनि. मैले अघि नै भनिहालेँ हाम्रो सिङ्गल प्रयासले डेफिनेटली हुने थिएन. तुलसीजीले बजाइदिनुहुन्छ जस्तो तपाईँहरूले सुनिदिनुहुन्छ, टिकटक बनाइदिनुहुन्छ, रिल्स बनाइदिनुहुन्छ, सेयर गरिदिनुहुन्छ, अझ युट्युबमा गएर लाइक र कमेन्ट सेयर सब्सक्राइब गरिदिनु भए अझ राम्रो हुने थियो. थ्याङ्क यू भेरी मच.
3: अनि हाम्रो टेकबहादुर पुमाज्यूले चाहिँ उदयपुरबाट तुलसी सरज्यूको तर्फबाट शान्ति श्रेष्ठज्यूलाई मेरो नमस्कार सुनाइदिनुहोस् है भन्नुभएको छ है. ल हाम्रो यहाँलाई धन्यवाद छ. अनि यता फेल्दम लन्डनबाट हरिराईजी लेख्नुहुन्छ है, उहाँको पनि प्रतिक्रिया म पढिहाल्छु. तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसरी मिठा मिठा गीतसँगै सुरुबाटै नै सुनेर साथ दिइरहेछु. आजको अतिथि मिठो आवाजकी धनी शान्ति श्रेष्ठज्यूलाई हार्दिक स्वागत तथा अभिवादन साथै अवार्ड पाउनुभएकोमा धेरै धेरै बधाई शुभकामना छ. र तपाईँको गीत र आवाज साह्रै राम्रो रहेछ, तपाईँको गीतहरू नेपाली साङ्गीतिक आकाशमा सधैँ चम्किरहन् शुभकामना छ. अब यति राम्रो आवाजबाट एउटा लाइभ त सुन्नै पर्यो नि. सबैलाई शुभ दिन हरिराई फेल्तम लन्डन भन्ने लेख्नु भएको छ. उहाँ चाहिँ फेल्तम लन्डनबाट हुनुहुन्छ हरिराईजी, उहाँलाई धन्यवाद दिन चाहन्छु. उहाँलाई केही भन्न चाहनुहुन्छ त्यति लामो प्रतिक्रिया लेख्नु भएको छ उहाँले.
2: थ्याङ्क यू भेरी मच हरिराईजी, असाध्यै मेहनत गरेर लेख्नु भएको रहेछ, कमेन्ट पनि बुझेर सुनेर. थ्याङ्क यू भेरी मच तपाईँहरूको यो माया र आशीर्वादले गर्दा साँच्ची नै भनेको मेरो साङ्गीतिक करियरमा अझ धेरै शान्ति अझ धेरै राम्रो सृजनाहरू पस्कनु पर्छ है भन्ने एउटा थप जिम्मेवारी महसुस भएको छ. थ्याङ्क यू भेरी मच.
3: मैले त लाइभ गीत भन्नुभयो त अब
2: सुनाइदिनुहोस् न. थ्याङ्क यू भेरी मच. हाम्रो बिएफबिएस रेडियो गोर्खा सुनेर बस्नुहुने तमाम श्रोताहरूमा चाहिँ दर्शक श्रोताहरूमा हृदयदेखि नमन व्यक्त गर्न चाहन्छु. र तपाईँहरूले असाध्यै धेरै मन पराइदिनु भएको गीत युके बसिन्दाई जस हामी एक लाइन मात्रै गाउँछौँ है त.
3: हुन्छ

0: हरिजीले पनि थ्याङ्क यू सो मच भन्नुभएको छ लाइभ गीतको लागि भनेर, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। युके बस्ने दाई है, ठाउँ पनि सुन्दर रहेछ है, त्यो टक्सेरा भन्ने ठाउँ
1: असाध्यै राम्रो। जीवनमा एकचोटि मैले भनिहालेँ होइन, जानै पर्ने ठाउँ जस्तो लाग्छ। म गएर किनकि भिडियो छायाङ्कनबाट पनि हेर्न सक्नुहुन्छ, अझ टक्सेरालाई ब्युटिफुल हामीले चाहिँ ड्रोन सट गरेका छौँ होइन, अझ राम्रो क्लिप हेर्नको लागि चाहिँ यहाँ जाममाया टक्सेरा जो हाम्रो सिभी घट्टी इन्टरटेनमेन्ट भन्ने हाम्रो युट्युब च्यानलमा छ, त्यहाँ गएर अझ ड्रोन सट राखेका छौँ कि, त्यहाँनिर अझ ब्युटिफुल ब्युटिफुल छायाङ्कनहरू देख्न सक्नुहुनेछ। तर यसमा पनि छ
0: अब अधिकांश भिडियोमा शान्ति श्रीजी आफै पनि मॉडलिङ गर्नुहुन्छ है, अब यति राम्रो मान्छे अब हाइटदेखि लिएर सबै होइन, त्यो देखेर पनि अब भिडियो मेकरहरूले चाहिँ होइन शान्तिजी तपाईँले गाउनुभयो कि त किन अरू खोजिरहने तपाईँ नि अब भिडियोमा खेल्नुहोस् भन्नु उहाँहरूको आग्रह हो कि के हो?
1: यो बारेमा चाहिँ धेरै कुराहरू छन्, म सठिकमा भन्छु होइन, खासमा चाहिँ सबैलाई सबै कुरा दिएको जस्तो लाग्दैन, दिन्छ जस्तो पनि मलाई लाग्दैन। जस्तो गीत सङ्गीत भने चाहिँ म बच्चादेखि कतै सङ्गीत कुनै स्कुल पाठशाला नगरिकन गाउँथेँ भने मलाई डान्स गर्न पटक्कै नआउने होइन, सिक्ने मौका पनि पाएन विभिन्न कुराहरूले गर्दाखेरि। मैले अफिसियली बरु आज भोलि कहिले काहीँ टाइम मिलाएर गइरहेको हुन्छु, त्यो डान्समा चाहिँ एकदमै म कमजोरी, त्यो रिजनले गर्दा चाहिँ मलाई चाहिँ त्यो म्युजिक भिडियोहरूमा खेल्नै मन नलाग्ने। तर मेरो विगतको एक दुईवटा प्रोजेक्टले धेरै कुरा सिकायो, आफूले आफ्नो आवाजमा गीत भर्यो होइन, बहिनीहरूलाई चाहिँ ए कस्तो राम्रो राम्रो टिकटकमा यो सबैमा फलोवर्स राम्रो रहेछ भनेर बहिनीहरूलाई चाहिँ एज अ मोडलिङको रूपमा एज अ हिरोइनको क्यारेक्टरमा मेन लिड रोलमा दियो, तर बहिनीहरूलाई चाहिँ प्रमोसनमा मजाले धोका दिने होइन, अनि त्यो रिजनले गर्दाखेरि ए बाबा मेरो कतै किन आफू प्रड्युसर पनि हो नि त होइन, त्यो फाइनेन्सियल कुराको पनि लस हुने, प्रमोसनमा पनि बहिनीहरूले चाहिँ जो मेरो एक्सपिरियन्सको आधारमा भनेको जति आफूलाई प्रमोसन गर्नुपर्ने हो उहाँले मलाई साथ नदिएपछि मैले लुजा भनेर उहाँले दिनुभएको बिग लेसन, अनि जीवनमा आई क्यान डु भन्नु पर्यो होइन, सबै कुराहरू
0: सबै
1: गर्वैबाट सिकेर त आइँदैन अन्त। मैले साँच्ची नै भनेको मेरो पहिलो जुन त के अरे फुल जस्तै मेरो जुमान गीतमा मैले साँच्ची नै पहिलोचोटि क्यामेरा हेरेको थिएँ, अब त्यो हेर्न पनि आफूलाई अकर लाग्छ है, जुन तारा मेरो दोस्रो थियो, दोस्रोमा पनि म आफै नै थिएँ, बिचको प्रोजेक्टहरूमा थिएन र युगी बस्ने दाईसम्म आउँदा चाहिँ अलिकता प्रोग्रेस पनि भएको होला। सो त्यो रिजल्टले गर्दाखेरि म चाहिँ खासै म आफूलाई चाहिँ नायिका अथवा मोडलिङ भन्दा नि गायिका भन्न नै रुचाउँछु एज अ प्राइमेरी हिसाबले गर्दा, जस्ट अहिले चाहिँ कामको जिम्मेवारी निभाएको भनौँ न, आफूलाई परेको खण्डमा चाहिँ म पनि कम छुइनँ है भन्ने मात्र हो।
0: तपाईँले शान्तिजी एउटा कुरो राम्रो कुरो, धेरैको दुखेस पनि यहाँ आउँछ, म्युजिक भिडियोमा लाखौँ खर्च गर्यो, मोडलहरूलाई लाखौँ दियो, पछि भिडियो रिलिज कार्यक्रम राख्यो भने पनि नआइदिने, आफैले खेलेको भिडियो पनि एक सेयर नगरिदिने, अनि उहाँहरूको चाहिँ काम के भने पैसाले नै खेलिदिने अनि सकियो जस्तो हुने, त्यो त त्यो प्रपर्टी त उहाँहरूको पनि हो नि भनेर उहाँहरूको थुप्रैको दुखे छ हामी सुन्ने गर्दछौँ। सायद तपाईँलाई पनि त्यस्तै त्यस्तै भएर अब म के कम भन्नु, ठिकै त हो नि होइन, आफूमा भएको कुरा आफूमा भएको, अझ गायिकाले त पर्फर्मेन्स गर्दाखेरि बेनिफिटै हुन्छ जस्तो लाग्छ है, यो गीत चाहिँ फलानाको रहेछ भन्ने हुन्छ नि, कहिलेकाहीँ चाहिँ लिपसिङ गरेर चाहिँ अरूलाई पर्दामा देखाउँदाखेरि अब हेर्नेले चाहिँ त्यो गीत फलानाको रहेछ भनिदिन्छ नि होइन, त्यही भएर यो यो चाहिँ प्लस पोइन्ट होला।
1: यसलाई दुईवटा तरिकाले नै मिल्छ, जस्तो पहिला पहिला जस्तो सिङ्गरहरू कमै देखिनुहुन्थ्यो कि पर्दामा, हो कि मान्छे नायक पछाडिबाट गाउनुहुन्थ्यो, कस्तो आवाज पनि दामी लाग्थ्यो त्यसमा, जस हाम्रो लिपसिङमा चाहिँ बल्ल अरूहरू देखिनुहुन्थ्यो होइन, त्यो धेरै कुराहरू थियो। समय सँगसँगै पछिल्लो समयमा चाहिँ अब अघि नै भने जस्तै एउटा चाहिँ मान्छेको अब लगानी लागेको हुन्छ, त्यो त्यो सेफ ल्यान्डिङ गरौँ भन्ने हिसाबले पनि हो, कहिलेकाहीँ चाहिँ आफूलाई पनि होइन कति पर्दा पछाडि राख्ने पर्दा अगाडि राखौँ न भन्ने हिसाबले नै होला, हरेक कुराहरूको फाइदा बेफाइदा हुन्छ। मैले त मेरो अन्त मैले भनिहालेँ, म चाहिँ मोडलिङ भन्दा पनि म गायिका भन्न नै रुचाउँछु, र मेरो त्यही कारणले गर्दाखेरि म अलिअलि भनौँ न धेरै थोरै सिक्दैछु, बामे सर्दैछु भनौँ न
0: पक्कै पनि, र हामी अझै धेरै कुराकानी गर्नेछौँ, गीत सङ्गीत पनि राख्दै जानेछौँ। र टङ्क शेरजन दाईले चाहिँ बेलायतबाट नमस्कार भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ, उहाँको घर चाहिँ नेपालमा, अब तपाईँ चाहिँ यता बागलुङ, उहाँको चाहिँ मलाई म्याग्दी जस्तो लाग्छ है, बागलुङ र म्याग्दी चाहिँ अब जोडेकै सिमाना हो होइन, टङ्क दाईलाई पनि धेरै धेरै धन्यवाद छ होइन, र एउटा गीत राख्छु है, अब कुराकानी पनि हामी गर्दै जानेछौँ, र यति बेला भने चाहिँ तपाईँले स्वरूपराज आचार्य तपाईँले गाउनुभएको एउटा अर्को गीत राख्छ, यो गीतको बारेमा चाहिँ म गीतै सुनाएर पछि कुराकानी गरौँला है त।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लगाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
2: तिनकै बारेमा जान्न खोजेको।
3: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
2: अति राम्रो कुरा सुनाउनु भयो।
3: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: सुरेश राणा मगरको शब्द संयोजनलाई संयोजन रहेको यो मिठो कौरा गीत राखे श्रोताहरू यहाँ माझमा आजको अतिथि गायिका शान्ति श्रीष मगरको स्वरमा उहाँलाई साथ दिनुभएको थियो सर्वप्रच आचार्यले र भिडियो पनि राम्रो बनेको रहेछ युट्युबमा गएर यहाँले शान्ति श्रीष मगर युट्युब च्यानलमा गएर भिडियो हेर्न सक्नुहुन्छ आफैले अभिनय गर्नुभएको छ मजाले कौरा नाच्नु भएको छ र भिडियो पनि एउटा सन्देशमूलक जस्तो पनि लाग्यो है र तनहुँतिर छाइकन भएको भिडियो भन्नुभयो यो तनहुँको कहाँ गर्नुभयो
1: हाम्रो यो दुलेगोराभन्दा दुई घन्टा जति लाग्छ व्यायाम भन्ने ठाउँमा गरेका थियौँ
0: ए यो गीतको बारेमा केही भन्न चाहनुहुन्छ सर्वप्रच आचार्यसँग गाउनु भएको रहेछ
1: यस्तो छ मैले भनिहालेँ मेरो कौडा सङ थियो मेरो दोस्रो अफिसियल्ली मैले रिलिज गरेको गीत थियो मेरो आफ्नै च्यानलमा मेरो फुल जस्तै जमान पहिलो थियो भने जुन तारा यो दोस्रो र स्वरूपराज आचार्य दाईको गीत सुन्दै हुर्किएको मान्छे म सर्वप्रथम दाईसँग एकचोटिमै दाईले सुनेर ओके भन्दैन भयो क्या ला गाउन मान्दैनहुन्न कि भर्खरै दाई फेरि पहिला चाहिँ खासै यता गाउनुहुन्थेन यो लोक विधाको गीतहरू सो दाई रेडी हुनुभयो सुरुमा फर्स्ट अफ अल चाहिँ यति खुसी भयो हामी चाहिँ है अनि थ्याङ्क यू भेरी मच स्वरूपराज आचार्य दाईले यहीबाट पनि सम्झना पनि चाहन्छु अनि अर्को कुरा चाहिँ यो गीतमा चाहिँ एउटा हामीले समाजमा भएको एउटा व्यथिति कुरीतिलाई चाहिँ अलिकता भए पनि गीत मार्फत भए पनि अलिकता त्यो विसङ्गतिलाई हटाउन सकिन्छ कि भन्ने हाम्रो गीता ढुङ्गाना बहिनी जुन हामीले विधुवाको क्यारेक्टरमा राखेका छौँ बेसमा म छु भन्न खोजेको चाहिँ एउटा होइन इन कठिन परिस्थितिमा सकेसम्म त त्यो नहोस् होइन भइहालेको खण्डमा चाहिँ सधैँभरि सेतै लुगा लाएर बस्नुपर्छ भन्ने त छैन नि त होइन ती कुराहरूलाई चाहिँ हाँस्नै नहुने बोल्नै नहुने आफ्नो नयाँ जोड्नेहरू सुरु गर्ने नहुने होइन त्यही ठाउँमा चाहिँ हाम्रो पुरुष दाजुभाइहरूले तत्कालीन जस्तो कहिले चोख्यो कतै कतै कुनै सबै ठाउँमा त लागु नहोला तर हामी नर्मली 12 दिन 13 दिनमा चोखिएपछि चाहिँ भोलि पर्सिपल्ट नै नयाँ बिहे गरेको रेकर्डहरू छन् नि त हामीले हेर्ने भन्ने एक्जाम्पलको लागि पुरुषहरूले त्यो कार्य गर्न सक्नुहुन्छ भने महिलाले किन नगर्ने भन्ने एउटा चाहिँ त्यो एउटा हामीले चाहिँ त्यो कुरीतिलाई चाहिँ यसो भिडियो मार्फत चाहिँ त्यहाँ हामीले चाहिँ देखाउन खोजेका थियौँ खासमा यसमा अडियो पनि र भिडियोको पक्ष चाहिँ मलाई राम्रो म आफैलाई चाहिँ मन परेको सिर्जना हो भनौँ न त्यो हिसाबले गर्दा नै मलाई असाध्यै मनपर्छ यो गीत चाहिँ
0: यो गीत र आफ्नै युट्युब च्यानलमा राख्नुभएको छ तपाईँको युट्युब च्यानलमै समेट्नु भएको रहेछ होइन शान्ति श्रीष मगर कहिलेकाहीँ झुकिँदैनन् श्रोताहरू अर्थात् रेडियो कर्मीहरू तपाईँ गीत बजाउँदाखेरि शान्ति श्री भनिदिँदैन शान्ति
1: धेरै जस्तो उता चाहिँ श्री हामी चाहिँ श्रीष हो नि त खासमा यो चाहिँ हाम्रो बागलुङतिर हुन्छ होइन अब श्री श्रीपाचको श्री मात्र भएको भए चाहिँ हुन्थ्यो होइन शान्ति श्री मगर मात्रै भइरहेको हुन्छ कि धेरै जसो चाहिँ होइन पछाडि मगरले मात्रै छुट्याउने हो होइन
0: त्यहाँ शान्ति श्रीष होइन त्यही भएर पनि कहिलेकाहीँ झुक्किन सकिन्छ होइन यहाँ टङ्क शेरचन्द दाई लेख्नुहुन्छ बेलायतबाट नमस्कार तुलसी आजको पाहुना गायिका शान्ति श्रीष मगरजीलाई पनि नमस्कार छ स्वर अति मिठो तपाईँका गीत युकेमा अरूले नै गाइसके तपाईँ चाहिँ कहिले आउने युके अब प्रतीक्षामा छौँ तपाईँको तपाईँ गायिका जुना श्रीष मगरको गाउँको हुनुहुँदो रहेछ श्रीष कतै साइनु त पर्दैन अनि मैले जुना बहिनीको लागि तपाईँको गाउँको शब्द लेखेर सालैजु गीत बनाएको छु है बागलुङमा जन्मे त्यही ठाउँमा हुर्के सालैजु रिगा हो मेरो गाउँ यतैको माया परदेशमा गयो सालैजु भयो म कहाँ जाउँ जे होस् बहिनीको उज्जवल भविष्यको पनि कामना भनेर लेख्नु भएको छ अब उहाँले लेख्नुभएको गाँठी कुरा के भने तपाईँको गीत चाहिँ अब हुन त अहिले कलाकारहरू युकेमा धेरै जान्छ अरूले गाइरहेछन् तपाईँ चाहिँ कहिले आउनु भन्नु भएको छ अब त्यत्रो युरोप गइसक्नुभयो बेलायत जाने समय जुरेन बागलुङ समाज बेलायत छ होइन विभिन्न त्यो भेगका सङ्घ संस्था छ अब यति मिठो गाउने शान्ति श्रीष मगरको पालो कहिले भनेर सोध्नु भएको छ के भन्नुहुन्छ
1: थ्याङ्क यू भेरी मच अब टङ्क शेरजनजी लगायत सबैजनाको यो एउटा एकदमै अहिलेको हट्केको प्रश्न हो भन्न चाहन्छु मैले चाहिँ के चाहन्छु जीवनमा चाहिँ सबै कुराहरू हामीले चाहेको खोजेको रोजेको देखेको कुराहरू पुरा हुँदैन रहेछन् भन्ने एउटा यो उस पनि हो एउटा राइट टाइम आउनुपर्छ जस्तो लाग्छ मलाई जुड्ला कुनै दिन होइन साँच्ची नै भन्नुपर्दा हुन त मलाई आफ्नै देश सबैजनालाई हाम्रो आफ्नो देश प्यारो नै लाग्छ तर सपनाको सहर मेरो लागि पनि पर्सनली उहाँको क्वेसनको आन्सर दिनुपर्दा चाहिँ पर्सनली युके चाहिँ म आफैलाई पनि मनदेखि जानु मन लागेको
0: धेरैजना
1: त्यहाँ मेरो एज अ क्लाइन्टको हिसाबले मलाई माया गर्ने दर्शक श्रोताहरू मेरो आदरणीय दिदीहरू अलमोस्ट अरू कन्ट्रीहरूभन्दा युकेमा अझ धेरै हुनुहुन्छ मलाई माया गर्ने दर्शक श्रोताहरू सबैजना होइन त्यो रिजनले गर्दा पनि मलाई युके आफैलाई मनदेखि जानु मन लागेको ठाउँ हो अहिलेसम्म जुरेको छैन हेर्नु तङ्कजी होइन हेरौँ अब चाँडै नै आशा गरौँ सपना राम्रो देख्दै जाउँ अझ राम्रो राम्रो सृजनाहरू यहाँहरू माझमा पस्किने छु
0: र चाँडै
1: नै अब युकेको गीत पनि गाएँ र गीतलाई असाध्यै धेरै मन पनि पराइदिनु भयो र रह्यो तपाईँको गीत धेरैले गाए अब त्यो साँच्ची नै ला अस्ति इन्टरनेटले पनि कुरा भएको थियो कति धेरै तपाईँको जो आउँछ युके बहिने दाई घुम्ने मन छ युके र लन्डन होइन किलान्छ र लाउरेलाई पल्टन होइन युके बहिने दाई पोखरेल नानीलाई नबिर्सिने सबैले गाइसक्यो तपाईँ आउने कहिले कहिले भन्नुहुन्छ क्या सो आई होप चाँडै नै तपाईँहरूको माया र आशीर्वादले गर्दा चाँडै नै युकेमा आउने जमर्को गर्दैछु
0: अब नियमले त अर्काको प्रोपर्टी अरूले गाइदियो भने त्यहाँ प्रतिलिपि अधिकार कुरा उठ्छ हक दाबी गर्नु पाइन्छ होइन
1: होइन मलाई चाहिँ यस्तो छ कहिलेकाहीँ चाहिँ सहमतिमा जस्तो हामीले पनि अन्डरस्ट्यान्डिङमा जस्तो नाम एक दुईजना बहिनीले हाम्रो म नामै लिन चाहे हाम्रो निरा बहिनी होइन दिदी म त युके आएको नि ओके कस्तो राम्रो लाग्यो कि होइन दिदी म मलाई ट्र्याक दिनु न त्यो गीत कस्तो चलेको रहेछ अहिले बहिनी युके थियो ठ्याक्क त्यो बेला म उता युरोप थिएँ अनि हुन्छ नि भइहाल्छ नि बहिनी हजुर हजुर निरा थापा बहिनी दिदी मलाई हजुरको ट्र्याक दिनु न आई एम सो ग्ल्याड नि त होइन भन्न खोजेको हाम्रो सृजना उहाँलाई मन परेर अब
0: कहिले
1: होइन मलाई मेन्सन मात्रै गरिदियो मलाई त्यस्तो होला किनकि हामीले त्यही सृजनालाई कति दुःख गरेका हुन्छौँ जस्तो मैले कहिले गाउँ जस्तो मैले खरगर बुझा दाईको गीत एउटा हुन्छ नि त दाईलाई आफैलाई सम्बोधन गरेर मागे होइन जस्तो कहिले गाउँ हुन्छ नि त हामीलाई अरूको सृजना सबै गीतहरू आफूले मिल्या पनि हुँदैन जुर्या पनि हुँदैन आफूलाई चाहिँ सर्जकहरूलाई चाहिँ सम्मान गर्न मन लाग्ने मलाई फेरि किनकि मान्छेले सर्जकले शब्द लेख्दा त्यतिकै मेहनत गरेको हुन्छ भिडियो बनाउँदा त्यतिकै गरेको हुन्छ नि केही नभए पनि एउटा आफूलाई यसो सम्बोधनसम्म गरिदियो हुन्थ्यो जस्तो फिल चाहिँ हुन्छ समटाइम्स तर अरू मलाई चाहिँ फर्स्टै फरक चाहिँ पर्दैन मेरा बहिनीले चाहिँ साँच्ची नै अथोरिटी लिएर दिदी म गाउँछु ल त्यो ल ल इट्स ओके भनेको थिएँ क्या मैले सो त्यो रिजनले गर्दा फरक पर्दैन सो धेरैजनाले गाउनु भएको छ मैले हेरिराखेको पनि छु खुसी लाग्छ
0: आफ्नो सृजना राम्रो पनि हो
1: नि त राम्रो सोच्यो भने डेफिनेटली थ्याङ्क यू एभ्रीवन भन्न चाहन्छु
0: धन्यवाद दिन चाहन्छु टङ्क शेरचन्द दाईलाई अनि यहाँ धर्मराजजी लेख्नुहुन्छ सबै सबै मिठो सम्झना म दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ उहाँ चाहिँ दुबईबाट हुनुहुन्छ धर्मराजजी उहाँलाई पनि धन्यवाद छ
1: थ्याङ्क यू भेरी मच
0: मिनी कालीकोटी राईजी लेख्नुहुन्छ युकेबाट हुनुहुन्छ उहाँ चाहिँ आसपोर्ट क्यान्डबाट हुन्छ नमस्ते तुलसी दाई साथै आज कि पाहुना गायिकाज्यूलाई पनि नमस्कार सुरुबाटै सुनेर बसिरहेछु भन्नुभएको छ उहाँलाई पनि धन्यवाद छ होइन अनि डम्बर लिम्बुज्यू हङकङबाट हुनुहुँदैछ उहाँ नमस्ते तुलसी र आजको ब्युटिफुल गायिका शान्ति श्रेष्ठज्यूलाई सेवा र छ है म हङकङबाट डम्बर लिम्बु भनेर लेख्नु भएको छ अघि तपाईँले श्री भन्नुभयो भने कतिले शान्ति श्री भन्नुहुन्छ उहाँले शान्ति श्री लेख्नु भएको छ तर तपाईँ श्रीस मगर होइन हाम्रो डम्बर लिम्बुज्यूलाई चाहिँ धेरै धेरै धन्यवाद छ कुनै दिन हङकङ पनि जानु होला साङ्गीतिक कार्यक्रम पक्कै पुगिन्छ
1: म पाइपलाइनमा छु यति नै भन्न चाहे लाइनमा छु हजुर ल
0: हङकङमा भेट हुने रहेछ त्यसो
1: भने हुन्छ कि
0: धेरै धेरै धन्यवाद दिन चाहन्छु भनेपछि देश विदेशको कार्यक्रमको पनि जस हुन त अब अहिले प्रविधिले गर्दाखेरि संसार साँगुरो भइसकेको छ म पसलमा बसे तापनि साङ्गीतिक कार्यक्रमको निम्तोको लागि होइन कुराकानीको लागि त सजिलो भएको छ विभिन्न सोसियल साइटहरू भएको छ भनेपछि के छ अब तिज पनि आउँदैछ दसैँ तिहार पनि आउँदैछ नेपालमै हो कि फेरि पनि बाहिर जाँदै हुनुहुन्छ
1: अहिले तिजको लागि ठिकै छ प्रिपरेसन भइरहेछ भयो भने मौका जुरेर पुऱ्यो भने बाहिर हुन्छु होला चान्सेस अलिकति बेसी छ लेट्स अप हेरौँ
0: हेरौँ होइन हामी कुराकानी फेरि केही छिनपछि गर्नेछौँ हामी एउटा गीत राख्नेछौँ श्रोतामाज यतिखेर है तपाईँले गाउनुभएको र तपाईँलाई साथ दिनुभएको छ यसमा चाहिँ बसन्त थापाले अनि अब तपाईँकै बागलुङ्गे चर्चित श्रीकृष्ण बम मल्लको शब्द सङ्गीत रहेको छ होइन यो जोडी सुगाको बारेमा केही बोल्नुहुन्छ कस्तो गीत हो
1: जोडी सुगा अब दाईसँग असाध्यै सहकार्य गर्ने मन थियो श्रीकृष्ण बम्मलाई हामी भेगी हिसाबले समकालीन अब समकालीन भन्दा नि आफ्नै गाउँठाउँतिरको दाई बसन्त थापा दाईको त अब के कुरा गर्ने मखमली आवाजको धनी दाई दाईहरूसँग सहकार्य गर्ने मन थियो यो चाहिँ हाम्रो विशुद्ध पञ्चे बाजा एकदमै मौलिक चाहिँ होइन हाम्रो फ्युजन टाइपको गरेका थियौँ तर कन्टेन्ट सृजना चाहिँ यसको मेलोडी म आफैलाई मेलोडी मन परेन मैले त्यही सिलेक्ट गरेको थिएँ तर कस्तो भयो भने अफिसियल्ली मैले तिज आउनुभन्दा अगाडि नै रिलिज गरेको यो गीत मलाई यो फेरि अरू कुराहरू चाहिँ राम्रोले गर्दा मैले मानसपत्रमा छ भने यसको चाहिँ एउटा यस्तो इफेक्ट छ कि युट्युबमा अफिसियल्ली जुन हाम्रो जेएनजे आन्दोलनको बेलामा तपाईँको त्यो अगाडि पनि हाम्रो अफिसियल्ली जुन युट्युब हाम्रो लक भयो नि त्यो बेलामा पऱ्यो कि यो सृजना चाहिँ होइन सो त्यो रिजनले गर्दाखेरि अब आफूले गरेको कामहरूको चाहिँ जति एउटा हुन्छ नि त चर्चा परिचर्चा भइदिए हुन्थ्यो जस्तो लागेको थियो त्यति

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: बाह्राकी बालिका गरिमा चौधरीको बलात्कार पछिको हत्यामा आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विक पक्राउ परेका छन्। विकलाई अहिले हिरासतमा राखेर फौजदारी कसुरमा नै कार्यवाही अघि बढ़ाइएको छ। आरोपितको अनुसन्धान चलिरहेको बेलामा प्रोटोकल बाहिर गएर खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो बाहिरिएसँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ। यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय का प्रहरी प्रमुख एसपी नरेन्द्र कुवर र डीएसपी मेन बहादुर घलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। भिडियो खिच्ने समूहमा पाँचजना प्रहरी देखेको र अरूमाथि पनि अनुसन्धान भइरहेको छ। गरिमा चौधरीको घटनामा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ। मुख्य आरोपी मानिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। यो सँगै घटनामा पक्राउ पर्नेको संख्या 8 पुगेको छ। जितपुर सिमरा 2 नौ कक्षामा पढ्ने 14 वर्षीय खड्कालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो। प्रदीपकै योजना र अगुवाईमा बालिकामाथि अपराध गरेको सुमनको दावी छ। प्रदीपलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो। गरिमाको भेटिएपछि प्रहरीले शुरूमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्राप्त सूचना र प्रमाणका आधारमा प्रहरीले थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई प्रमाणित हुन साथ तत्काल गोली ठोक्ने कानून लागू गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले पीड़ितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै सरकारले

0: महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भएको हो।
1: केही समय पहिला बझाङमा सम्झना कामीको बलात्कार र हत्या भयो, कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भयो, कैलालीमा माया कामीको बलात्कार र हत्या भयो, रूपन्देहीमा अङ्गिरा पासीको बलात्कार र हत्या भयो, पूर्वको खोटाङमा रेशमिका परियारको बलात्कार र हत्या भयो, म्याग्दीमा मीरा परियारको बलात्कार र हत्या भयो, केही दिन अगाडि मात्रै गरिमा चौधरीको बलात्कार र हत्या भयो। यो बलात्कार र हत्याको फेरिस धेरै लामो सुनाउन सकिन्छ, घन्टौं घण्टासम्म सुनाउन सकिन्छ र लामो छलफल गर्न सकिन्छ, तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौं कि सक्दैनौ, निर्मला पन्तको जनता जाने हो कि मलामी जाने हो, त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ। चेलीले बाँच्न पाउनुपर्छ, नाच्न पाउनुपर्छ भन्ने विषयमा गम्भीर हुन जरुरी छ। बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पोट ठोक्ने कानूनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु।
0: उदयपुरमा स्कूल बस र अटो ठोकिँदा तीनजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। उदयपुरको बेलुका नगरपालिका पाँच जहाडमा आज बिहान भएको दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल धरान लगिएकोमा उपचारका क्रममा अटो चालक बेलुका पाँचका 28 वर्षीय इन्द्र थापा, बेलुका पाँचकै 34 वर्षीय मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियामा संशोधन गरी सचेत गराइएका वा नसिहत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न योग्य ठहर्याउने गरी कानूनी प्रक्रिया अघि बढ़ाएको छ। आज बसेको अर्थ समितिको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बाफियाको दफा 18 उपदफा 1 खण्ड डमा रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गर्न लागि बताउनु भएको हो। अहिलेको व्यवस्थामा नियमनकारी निकायले कानून विपरीत कार्य नगरेको भने कार्यवाही गरेको वा त्यस्तो कार्यवाही भएको 5 वर्ष अवधि व्यतीत नभएको व्यक्ति संचालक बन्न नपाउने कड़ा प्रावधान छ। सरकारले यसमा तर सचेत गराएको वा नसिहत पाएको व्यक्तिको हकमा यो खण्ड लागू हुने छैन भन्ने वाक्य थप गरी संशोधन गर्ने तयारी गरेको हो। अर्थमन्त्री वाग्लेले प्रचलित अभ्यास र प्रक्रियालाई आत्मसात गर्दै कानून निर्माण प्रक्रियालाई सहज बनाउन सरकार तयार रहेको समेत बताउनुभयो। सरकारले ल्याउन लागेको यो संशोधनले सामान्य विभागीय कार्यवाहीमा परेका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको नेतृत्वदायी भूमिकामा सहज हुने विश्वास गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद झा
2: पोखरी आसपासको अधिग्रहण हटाउने क्रममा डोजर चलेको छ, यस क्रममा 7 पोखरी र लगभग 65 त्यहाँको घरहरू क्लियर गरिएको छ। एक किसिमको त्रास।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो BFBS कुल कार्य रेडियो हो।

0: पुरानो नेपाली चलचित्रमा समेटेको गीत राखेँ मैले, कविता कृष्णमूर्तिको स्वरमा वरिष्ठ गीतकार यादव खरेलको गीत रचना अनि शक्ति बल्लभको सङ्गीत रहेको थियो। र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाइको दोस्रो खण्डको उठान गरिसकेको छु र बसाइमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र साथसाथै आजको अतिथि गायिका शान्ति शिरीष मगरलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा। अब यो समय कसरी मिलाउनुहुन्छ शान्तिजी? अब एकातिर व्यवसाय हुनुहुन्छ, बुटिक छ, अर्कोतिर भनौँ न गीत सङ्गीत, यता पनि प्रोग्राम भन्यो, सुटिङ भन्यो, अवार्ड भन्यो, कुदिहाल्नु पर्यो, उता व्यवसाय छ, सटर बन्द गर्नुपर्ने हो कि के छ? स्टाफ पनि राख्नु भएको छ?
1: यस्तो हुँदो रहेछ यो समय, हजुरले भनेको छ, अरूले हेर्दा ला कसरी म्यानेज गर्छ, घरि सुटिङमा देखिरहन्छु, कति घरि कहाँ भिडियोमा देखिरहन्छु, घरि अफिसको प्रमोसनमा, आफ्नै स्टोरको प्रमोसनमा देखिरहन्छु भन्नुहुन्छ। समय भनेको कुरा चाहिँ कसैलाई पनि बढी हुँदैन होइन, तर यो सबभन्दा ठुलो कुरा चाहिँ म्यानेजमेन्ट गर्ने रहेछ कि। जस्तो म जहाँ गएँ मेरो स्टोरलाई, मेरो कर्म गर्ने ठाउँलाई चाहिँ पछि पछि लिएर हिँड्ने कुरा त भएन नि त होइन। त्यसको लागि म्यानेजमेन्ट भनेको अब म नहुँदाखेरि मेरो बहिनीहरू अफिसियल रूपमा हामी छौँ, अब 8-10 छौँ।
0: धेरै पनि छ स्टाफ
1: अब यसो दा जीवनमा केही गर्न नसके पनि सकेसम्म त सबैजनाको मलम बन्न मन लाग्छ होइन। जियोस् 8-10 रोजगारी दिन सफल भएको छु, कहिलेकाहीँ चाहिँ खुसी लाग्छ आफूलाई साँच्ची नै भने।
0: त्यसैमाथि पनि अब तपाईँको बुटिकमा त भिड पनि लाग्छ होला, अब गायिका भिडियोमा देखिरहेको है, टिकटकतिर पनि आइरहेको हो, शान्ति श्रेष्ठ मगरकै बुटिक बजाउ भन्नेहरू पनि हुन्छन् होला। यो बुटिक चाहिँ पोखराको कहाँनिर छ अरे?
1: यो चाहिँ हाम्रो ग्लोरी फेसन होम नाम चाहिँ सुन्दर मार्ग 8 पोखरा, पोखरा ट्रेडमल, एकदमै सजिलो लाग्यो, युएफओ छ पोखरा ट्रेडमल भन्दा जस्ट हामी 2 मिनटको डिस्टेन्समा, अफिसियली चाहिँ सुन्दर मार्ग नै भन्छौँ हामी, यता चिप्ले ढुङ्गा भनौँ न।
0: हजुर, चिप्ले ढुङ्गा भनेपछि पोखराको मुटुमै
1: तरकारी बजार भन्दा अझ एकदमै सजिलो, त्यही लाइनमा बुटिकै बुटिकको लाइन छ होइन, त्यहाँनिर गएर यहाँहरूले चाहिँ ग्लोरी फेसन होमलाई चाहिँ भेट्न सक्नुहुनेछ।
0: यो बुटिक खोल्ने सोच चाहिँ कसरी आयो तपाईँलाई?
1: यसको जर्नी धेरै छ। अब यो 2069 म अफिसियली चाहिँ मेरो बुटिक स्थापना भएको होइन, यहाँसम्म आउँदाखेरि चाहिँ सुरुमा चाहिँ म सानैदेखि जिद्दी स्वभावको कि जे गरे पनि आफै सेल्फ केही गर्नुपर्छ, जे गरे पनि अरूमा डिपेन्ड हुनु हुँदैन भन्ने दौरानमा चाहिँ कहिले काहीँ न्युजहरू हेर्ने होइन, म त कलेज पढ्न आएको, पोखरा पढ्न आएको मान्छे बुटिक खोले होइन, पढ्न आएको मान्छे, फेसन डिजाइनिङको कोर्सहरू लिए, अनि जे गरे पनि सानो काम गरे पनि आफ्नै खुट्टामा आफै उभिनु पर्छ, आफै गर्नुपर्छ भन्ने त्यो कन्सेप्ट म्यागजिनहरू हेर्थे, राम्रो सङ्गत भनौँ न, सङ्गत चाहिँ सदैव बरु 2-4 गर्ने राम्रो गर्नुपर्ने रहेछ, कतिपय साथीभाइको रिकमेन्डमा पनि होइन, के गर्ने त महिलाले भन्दा चाहिँ त्यतिखेर स्पा थियो, मलाई रिकमेन्डमा पार्लर रिकमेन्ड गर्नुभएको थियो, सो बुटिक रिकमेन्ड गर्नुभएको थियो, मैले चाहिँ बुटिक चुइज गरेँ, जहाँ मैले अघि नै भनिहालेँ अलिक सजिलो, अलिकता हेर्दा पनि स्ट्यान्डर्ड पनि देख्ने होइन, काम अलिक कहिलेकाहीँ चाहिँ आफूले दुःख गरेपछि मेहनत चाहिँ लिन पाइने भनौँ न, परिश्रमको फल चाहिँ लिन पाइन्छ, अलि इजी हुन्छ कि जस्तो पनि लाग्यो। र अलिकता त्यो बेलामा अलिकता बुटिक भन्ने बित्तिकै अलिकता फेरि अलि लाइमलाइटमा अलिकता राम्रो पनि मानिन्थ्यो, त्यो रिजनले गर्दा म दायाँ बायाँ केही पनि नसोचिकन सिधै अब डिप्लोमा कोर्स गरेँ, अरू मार्केट यताउति पनि हेरिनँ, सिधै जो हो क्या देखा जाएको भने जस्तै होइन, म त तात म पुऱ्याइदिन्छु भगवान्ले भने जस्तै, कहिले मेरो लाइफमा चाहिँ धेरै कुरा लागु भएको छ कि यो कुरा चाहिँ।
0: हुन त अब यो त तपाईँले भनिहाल्नुभयो, भगवान्ले पनि तातमा पुऱ्याउँछु भनिहाल्ने भन्छन् भन्छन् होइन। अब बुटिक खोल्न पढ्न आयो कि शान्ति श्रेष्ठ मगर पोखरामा बुटिक खोल्दाको लागि आर्थिक बाटोको त पक्कै पनि चुनौती भयो होला, त्यो आर्थिक भनौँ तारतम्य मिलाउनु कति गाह्रो भयो? खोल्छु भनेर मात्रै भएन,
1: होइन धेरै कुरा
0: सपोर्ट थियो घर
1: परिवारबाट,
0: छोरीले त अब आँट्यो ल हो इच्छा पुरा आओस् भन्ने पनि हुन्छ।
1: म खास चाहिँ एकदम साधारण एकदम मध्यमवर्गीय परिवारमा जन्मेको, मेरो बाबा इन्डियन आर्मी हुनुहुन्थ्यो खासमा, बाबाले चाहिँ फेरि यो मेरो शाखा सन्तानमा कसैले नगरेको बिजनेस मैले मबाट नै सुरुवात भएको भन्नुपर्छ, घरबाट नै स्ट्रगल, बाबाले चाहिँ जागिरी गर्ने भन्नुहुन्थ्यो होइन, यति दुःख गरेर म त्यतिखेर मास्टर पढ्थेँ, पढेपछि कहाँ फेरि सियो धा बुटिक भन्ने बित्तिकै सियो धागो लिएर जानुपर्ने, कहाँ मसिन उचालेर बस्ने छोरी यसरी हुँदैन भन्नुभएको थियो, अब मैले यस्तो यस्तो हुन्छ भनेर भनेको थिएँ होइन। अब कुनै पनि कुराहरूमा सबभन्दा पहिला त लगानीको कुरा नै आउँछ, कसरी गर्ने होला, मैले अघि नै भनिहालेँ इच्छा शक्ति भएपछि साँच्ची नै भनेको मेहनत, निरन्तरता, इच्छा शक्ति होइन, र आफूमा चाहिँ म गर्छु भन्ने कुराहरू भयो भने साँच्ची नै भनेको मसँग मैले स्टार्टिङ मेरो 10-12 मेरो बिगिनिङ भनौँ न 10-12 मार्क्सबाट स्टार्ट गरेको थिएँ, त्यो बेलामा साँच्ची नै भन्नुपर्दा धेरै थोरै मेरो मम्मीले हेल्प गर्नुभयो अनि त्यस पछाडि अलिकता चाहिँ मैले कोअपरेटबाट स्टार्टिङदेखि नै साँच्ची भनेको सहकारीबाट थोरै फन्डहरू कलेक्ट गरेँ अनि त्यसरी नै अब जेरोबाट एकदमै सुरुमा एउटा दुईवटा मसिनबाट स्टार्ट गरेको थिएँ एक दुईजना स्टाफहरूबाट आजसम्म आउँदा दसजना छौँ हामी टोटलमा भनौँ न
0: तपाईँले याद छ पहिलो दिनको सेल खोलेपछि
1: त्यो त धेरै
0: कुरा खुसी हुन्छ नि त्यतिखेर होइन
1: खुसी भन्दा पनि त्यो जर्नी 2069 अब त्यही हो कि अब हाम्रो बुटिक भन्ने बित्तिकै मान्छेको बडी हेरेर हाइट हेरेर साइज हेरेर ड्रेसहरू बनाइने ठाउँ म चाहिँ जहिले पनि प्रे गर्ने ए भगवान् यो लुगा टक्क म्याचिङ होस् क्लाइन्टलाई अल्टर नआओस् अल्टर आउने बित्तिकै हुन्छ नि त होइन यो भयो त्यो गऱ्यो त्योको फेरि इमेज खराब हुने डर होइन त्यतिखेर भर्खर चाहिँ बजारमा झरेको पोखरामा झरेको बाग्नुबाट आएको मान्छे म त अझ एउटा इन्ट्रेस्टिङ कुरा के भन्नुहुन्छ भने पसल खोल्ने भनेर नाम पनि जुडायो ओपनिङ गरेँ ल्या ओपनिङमा त कार्ड कसलाई पठाउने त मसँग त क्राइटेरिया पिपुल नै छैन कि होइन स्ट्रगल त मेरो त्यहीँबाट भएको थियो होइन बुटिकमा क्लाइन्ट आइसकेपछि नि मैले त्यसको रियाक्ट कसरी गर्ने होला रेस्पोन्स कसरी गर्ने होला मेरो सामानको अल्टर आयो भने मैले त्यसको चाहिँ फिडब्याक कसरी दिनु होला आमामामा कति कमाए कति हुन्छ नि त आज मेरो यति प्रफिट भयो यो त्यो भन्नुभन्दा नि मलाई चाहिँ हाउ टु म्यानेज कसरी म वेल डिसिप्लिनमा बस्ने होला मेरो क्लाइन्टसँग गुडविल कसरी लिने होला मलाई सुरुवात दिनमा त्यो नै च्यालेन्ज थियो कि पछि काम गर्दै गर्दै गएपछि समयले धेरै कुरा सिकाउँदो रहेछ मैले अघि नै भनिहालेँ निरन्तर अनि कडा परिश्रम मेहनत होइन अनि हरेक अब त्यही त नि कन्सेप्टहरू क्रिएट गर्ने नयाँ नयाँ डिजाइनहरू बनाउँदै जाने सो त्यसपछि एक वर्षसम्म गाह्रो भयो दुई वर्षमा त फेरि लाइन लागेर बेच्न थालियो
0: सबै माया पुन दिज्यूले पनि हामीलाई सुनिरहनु भएको छ नमस्ते तुलसीज्यू शान्ति बहिनीलाई पनि नमस्ते भन्नुभएको छ
1: थ्याङ्क यू भेरी मच
0: पाग्नुकी दिदी
1: होइन चिन्छु म दिदीलाई एकदमै कलाकारलाई असाध्यै धेरै माया गर्ने दिदी आई होप शान्ति श्रेष्ठ मगरलाई पनि माया गरिदिनु हुनेछ भन्ने
0: सबै दिदीले सबैलाई माया गर्नुहुन्छ
1: सबैजनालाई माया गर्नुहुन्छ सायद गर्नुहुन्छ दिदीले माया मलाई आशा र भरोसा छ
0: धेरै धन्यवाद दिन चाहन्छु छविमा पुनदीज्यूलाई र हामी बुटिकको प्रसङ्गमा थियौँ र नेपाली मौलिक पर्यटनलाई पहिरनलाई चाहिँ भनौँ आधुनिक फेसनसँग चाहिँ तपाईँले कुन रूपमा जोड्न सफल हुनुभएको छ हाम्रो छ नि आफ्नै पहिरनहरू पनि छ हाम्रो मौलिकता अझ तपाईँहरूको त मगरहरूको त आफ्नै पनि त्यो अब कौडा नाच्दाखेरि त हुन्छ ड्रेसको कुराहरू हुन्छ त्यसलाई पनि आधुनिकतासँग जोड्नु भएको छ कि किनकि तपाईँ त कलाकार पनि भएको हुनाले
1: यस्तो हुँदो रहेछ खास चाहिँ हामी जहिले पनि मौलिक मौलिक भन्छौँ होइन मौलिक भनेको डेफिनेटली त्यो राम्रो पनि हो तर मौलिकतालाई चाहिँ मर्न हुँदैन मार्नु हुँदैन भन्ने म पनि त्यसको चाहिँ एकदमै म त्यसको सपोर्ट पनि गर्छु तर समय सँगसँगै त्यो त छँदैछ होइन कहिलेकाहीँ चाहिँ समय सँगसँगै चल्नुपर्ने रहेछ कि हामी चाहिँ होइन समयले कता के मागिरहेको छ बजारले के खोजिरहेको छ ती कुराहरूले मध्यनजर गरिएन भने त म सधैँ उही नै हो म यहाँभन्दा चाहिँ म जस्तो थिएँ म त्यस्तै बन्न चाहन्छु अह योभन्दा अरू यताउति गर्न हुँदैन भन्यो भने त हरेक कुरामा चाहे ड्रेसमा होस् चाहे म्युजिकल जर्नीमा होस् होइन बजारलाई जब हामीले बुझ्न सकिँदैन सो हामी पछाडि परिन्छ त्यो कारणले गर्दा चाहिँ समय सँगसँगै मौलिकतालाई नै मध्यनजर गर्दै मौलिकतालाई नै एकदमै विशुद्ध रूपमा किल नगर्दै अगाडि बढ्दै बढ्दै समय सँगसँगै धेरै थोरै कुराहरू चेन्ज हुँदै गएको पनि छ हामीले पनि गरेका छौँ सो त्यही नै हो
0: यहाँ तुल पुन्ज्यूले लामो प्रतिक्रिया लेख्नु भएको छ म उहाँको प्रतिक्रिया पढिहाल्छु है उहाँ बेलायतबाट हुनुहुन्छ नमस्कार गुड मर्निङ तुल सर साथै आजको ब्युटिफुल पाउना शान्ति श्रेष्ठ मगर बहिनीलाई पनि हार्दिक नमस्कार भन्नुभएको छ यहाँलाई पनि नमस्ते भन्न चाहन्छु म पनि सुरुदेखि नै तपाईँहरूको लोकप्रिय कार्यक्रम सुनिरहेछु निकै मनोरञ्जन तथा आनन्द लिइरहेछु भनेर लेख्नु भएको छ अब युकेमा त बिहानै भएको हुनाले गुड मर्निङ लेख्नु भएको छ 11 बजीदेखि सुरु हुन्छ यो कार्यक्रम होइन वा मल्टी ट्यालेन्टेड गायिका शान्ति बहिनी साँच्चैकै बहुप्रतिभाशाली हुनुहुँदो रहेछ मिठो स्वरका साथै मोडलिङ बिजनेस र तपाईँको धारा वाहिक कुराकानी सुन्दा त कुनै कार्यक्रमको प्रस्तुता पनि हुनुहुन्छ कि जस्तो पनि लाग्यो अनि अझ हाम्रो गाउँले बहिनी हुनुहुँदो रहेछ भन्ने थाहा पाउँदा झनै खुसी लाग्यो प्राप्त गर्नुभएको अवार्डको लागि पनि हार्दिक बधाई तथा आगामी दिनमा अझै धेरै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना आशा छ पक्कै पनि यता हाम्रो गाउँतिर पनि तपाईँको लाइभ प्रस्तुत हेर्ने सुन्ने अवसर मिल्नेछ भन्ने मतलब उहाँले हाम्रो गाउँ भनेर युकेमा भन्नुभएको है अनि त्यसको लागि चाहिँ बागलुङ समाज युकेले पक्कै पनि अभिभावकको जिम्मेवारी लिनेछ भन्ने विश्वास लिएको छु शान्ति बहिनीलाई फेरि पनि धेरै धेरै बधाई अनि उज्जवल भविष्यको हार्दिक शुभकामना भनेर लेख्नु भएको छ तुल पुन्ज्यूले धेरै कुरा लेख्नु भएको छ है अनि उहाँले कार्यक्रम प्रस्तुता पो हो कि कुनै कार्यक्रम कि भनेर पनि लेख्नु भएको छ यति मिठो अघि सुरुमा आउँदै गर्दाखेरि के बोल्ने भन्दै हुनुहुन्थ्यो यस्तो मिठो बोल्ने मान्छेले है पहिला के बोल्ने भनेर हामीलाई झोक्याउनु भएको रहेछ तुल पुन्ज्यू है कार्यक्रम त चलाउनु हुन्छ कि हुन्न एफएमतिर केही
1: छैन छैन अफिसियली रूपमा मलाई धेरैजनाले त्यो भन्नुहुन्छ कसरी बोल्छ होला शान्ति भन्नुहुन्छ क्या. तर माइक हातमा आउने बित्तिकै खै के जोस र जागर चल्छ त्यो थाहा हुँदैन. तर अफिसियली रूपमा मैले कुनै पनि त्यस्तो एङ्करिङहरू कार्यक्रम प्रस्तुताको रूपमा कुनै पनि कामहरू गरेको छुइनँ. तर मलाई चाहिँ त्यो फिल चाहिँ असाध्यै मनपर्छ, त्यो नै हो.
0: राम्ररी चपला गाईजी नमस्ते नमस्ते है भनेपछि उहाँले अर्को कुरा के पनि भन्नुभएको छ भने है यो गाँठी कुरा बाग्नु समाज युकेले पहल गर्नु होला, अभिभावकको जिम्मेवारी लिनेछ होला, किनकि यता हाम्रो गाउँतिर पनि तपाईँको लाइभ प्रस्तुति हेर्ने अवसर मिलोस् भन्नुभएको छ है. उहाँको गाउँ भनेर फेरि ठ्याक्कै बाग्लुङ तपाईँको पनि गलकोट होइन कि उता युके है
1: तुलपुन. आई थिङ्क मेरो साइनले सायद मेरो म आमा चाहिँ पुन, हामी मम्मीहरू पुन नि त होइन, सो सायद मामा पढ्नुहुन्छ होला. दर्शन नमस्कार भन्न चाहन्छु. डेफिनेटली अब यो असाध्यै के भन्ने हो, सबैजनाले खोइ युगेमाथि दाइ गीत गाएको भएर युगेमा तिम्रो को छ भन्नु चाहिँ, कतिजनाले चाहिँ युगेको लाउरे तिम्रो कोही हो कि क्या भन्नुहुन्छ, कोही चाहिँ किन हो र यत्रो गीत गाएर युगेमा कसैले नबोलाउने भन्नुहुन्छ होइन. मैले अघि नै भनिहालेँ सबै कुरा जुड्नु पर्यो फुर्नु पर्यो होइन. अब हुनुहुन्छ बाग्लुङ समाज धेरै हुनुहुन्छ युगेमा, अब अहिले त भन्दा पनि हामीलाई नै अकर लाग्ने, अब कलाकारै मलाई लाग्छ अहिलेको सेसनमा 50-60 हुनुहुन्छ होला होइन. हामीलाई भन्दाखेरि त्यो लागे पनि उहाँहरूको आफ्नै कथा र व्यथा हुन्छ. आई होप आफूले कर्म गरौँ, राम्रो काम गर्दै जाउँ, अझ राम्रो राम्रो सिर्जना गर्दै जाउँ. कुनै न कुनै दिनमा बाग्लुङ समाज लगायत अनि कुनै पनि संस्थाले
0: शान्तिश्रेष्ठ
1: मगरलाई सम्झने हुनेछ भने एकदा एकदमै दृढ विश्वास लिएको छु. अहिलेलाई यति भन्न चाहन्छु किनकि मैले चाहेर मात्रै भएन होइन, अर्काको देशमा जाने कुराहरू कति कुराहरू चाहिँ डकुमेन्टका कुराहरू पनि हुन्छन्, आयोजकले
0: आफूलाई
1: कुराहरू हुन्छन् तपाईँले, किनकि नत्र भन्दा म त भर्खरै मेरो गीत सुपर डुपर हिट चल्याएको थियो साँच्ची नै भनेको, हामी करोडको लाइनमा पुग्न लाग्यो युगे भन्ने दाई गीत मार्फत होइन. मेरो त्यही गीतले नै मलाई सिधै युगे पुर्याउनु पर्ने नि त होइन. तर सोचे जस्तो देखे जस्तो सजिलो नभएको कारण फेरि पनि
0: युके बस्ने थुप्रै दाईहरूले सम्झनु भएको रहेछ
1: माया
0: आउने भनेर.
1: एक्ज्याक्टली म चाहिँ पर्खाईको फल मिठो हुन्छ भने हो कि यो चाहिँ चाँडै नै आयो यहाँहरूको चाहना र इच्छा पुरा होस् र म पनि तपाईँहरूसँग प्रत्यक्ष आएर मेरो मनको कुराहरू मसँग भएको प्रतिभाहरू यहाँसँग साथ नपाऊ. धेरै धेरै धन्यवाद.
0: धन्यवाद दिन चाहन्छु तुल पुन्जीवलाई अनि खेलमोची लिम्बुले बेलायतबाट सेवारू नमस्ते तुलसीजी, तपाईँको पाहुना गायिकालाई पनि नमस्ते, तपाईँहरूको मिठो कुराकानी सुन्दैछु भने लेख्नु भएको छ बेलायतबाट, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ होइन. अब अनि एउटा गीत राख्छु है त, अब अघि हामीले प्रसङ्ग पनि उठाइसकेको छौँ जाम माया टक्सेरा, यो तपाईँकै अघिल्लो एउटा गीत भिडियो पनि भएको थियो होइन युके बस्ने दाई, र यो टक्सेरा सोही ठाउँमा भनौँ यस्तै लोकेसनमा चाहिँ भिडियो खिच्नु भएको रहेछ, वास्तविक टक्सेराको चाहिँ सिन पनि देखिँदो रहेछ त्यो भिडियोमा चाहिँ, र तपाईँलाई साथ दिनुभएको छ यहाँ गायक विवश
1: बुढा
0: मगरले, यही गीत सुनौँ है त.
1: थ्याङ्क यू.
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन तर कतिको सचेत हुनुहुन्छ त. मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र. ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं.
3: बीएफबीएस गोर्खा रेडियो.
4: तक्सेरा
5: नानीलाई त तक्सेरै लान्छु.

0: हजुर श्रोताहरू, जाममाया टाक्सेरा बसमा सारेर रमाइलो गाउँ रहेछ टाक्सेरा र सुन्दर ठाउँ रहेछ र यसमा चाहिँ आरुषि मगरलाई नै फिचरिङ गर्नुभएको रहेछ तपाईँहरूले। अब टाक्सेरा हेर्दा चाहिँ सुन्दर पो लाग्यो त ठाउँ त।
1: मैले भनिहालेँ टाक्सेरा जीवनमा जो कोही जानु भएको छैन भने, जो हाम्रो पूर्वी रुकुममा पर्छ, जानै पर्ने ठाउँ जस्तो लाग्छ मलाई। त्यहाँ गइसकेपछि यस्तो आनन्द आउँछ, ती कुराहरू मलाई लाग्छ मेडिटेसनको काम गर्छ कि त्यहाँनिर गएपछि।
0: त्यहाँका घरहरू चाहिँ ढुङ्गाले छापेको हुँदैछ है, तर बस्ती चाहिँ एकदम फाँटमा रहेछ त फेरि माथि डाँडा भयो भने।
1: हो, जस्तो मलाई एकदमै त्यहाँको सुन्दर पक्ष के लागेको भने, जस्तो अहिले त देश विदेशमा गएर तन्न जस दुःख गरेर भने पैसा कमाइसकेपछि पुरानो संरचनालाई एउटा तोडफोड गरेर नयाँ संरचना एउटा हुन्छ नि त, नयाँ प्रविधिमा जाउँ भन्ने हुन्छ नि, तर त्यहाँनिर चाहिँ पुरानो संरचनालाई यथास्थानमा राख्नु भएको छ कि। अब यस्तो राम्रो तपाईँ घरको छट्टु छत होइन, त्यहाँको यतिकै नोसन हुनुहुन्छ क्या पिपुलहरू पनि, स्टिल त खाम भाषा बोल्नुहुन्छ है, के अरे खाम हाम्रो त्यहीँको भाषा बोल्नुहुन्छ क्या,
0: बस्ती त छ त्यहाँ मान्छे छन्
1: है, मजाले अब यङ युवा पुस्ता त हुनुहुन्न के अरे होइन, अब त्यही त हो होइन, धेरै जसो चाहिँ अमेरिकातिर हुनुहुँदो रहेछ, धेरै जसो भनौँ न, अब पपुलेसन सर्भे हामीले त्यति धेरै त हामीलाई थाहा हुँदैन, तर अलमोस्ट युवा पिँढीहरू चाहिँ बाहिर नै हुनुहुन्छ, तर हुनुहुन्छ।
0: सुन्दर ठाउँ, सुन्दर गीत है। काम चाहिँ जे होस् मफसलमा बसे पनि शान्ति श्रेष्ठ मगरले गरिरहेको कुरा चाहिँ यी उदाहरण हुन्।
1: साँच्ची भयो, यस्तो हुँदो रहेछ। मेरो खास गीत सङ्गीत प्राइमेरी हुनुपर्ने हो होइन, मैले अघि नै भनिहालेँ जीवनमा सबै कुराहरू मैले सोचेकै खोजेकै म लगाएको, तर सबैजनाले त्यो पुरा हुँदैन भन्ने कुरा हो होइन। प्राइमेरी चाहिँ खास मेरो म्युजिक हुनुपर्ने हो। म त शान्ति तिमी के बन्ने भन्दाखेरि, मलाई मेरो सानोमा जुन अटोग्राफहरू हेर्नुहुन्छ भने साथीभाइले इन फ्युचरमा के हुँदैन तिम्रो प्लान भने, म चाहिँ गायिका बन्ने भन्ने थियो क्या। गायिका बन्ने मान्छे त फेरि एउटा संजोग के भइदियो भने, हिजोको दिनमा अब धेरै हो पुरानो दिन पनि होइन, तर पनि गीत गाएर हिँड्नेलाई त्यति राम्रो मानिँदैन थियो हाम्रो नेपाली कल्चरमा होइन, त्यो पनि महिलाहरूलाई अझ सुरक्षित मानिँदैन थियो। त्यो रिजनले गर्दा म त चाहन्थेँ आरआर क्याम्पसमा मजाले सङ्गीत विषयमा पढ्ने, दामी दामी गीत गाउने।
0: पढ्नु चाहिँ आरआर पढ्नुभयो कि पृथ्वीनारायण?
1: म पढिनँ नि पृथ्वीनारायण पढेँ भन्दैछु त मैले, पृथ्वीनारायण पढेर त मेरो म्युजिक पछाडि रह्यो, आरआर पढेको भए त मेरो म्युजिक अगाडि हुन्थ्यो नि त गर्दाखेरि। तर मेरो रुचि भएको कारणले गर्दा मैले फेरि जीवनमा मलाई माइक देखेपछि नै बोल्ने मन लाग्ने, नयाँ गीत कसैले गुनगुनाए पनि गाउने मन लाग्ने, म अफिसियली गीत रेकर्ड गरेन भने त मैले जीवनमा छोडेर जाने भनेको यही कृति नै हो होइन। बाँकी घर सम्पत्ति पैसा एस आर ती त सबै कुराहरू त त्यो त एकदमै उस कुराहरू भयो, म रहे पनि नरहे पनि मेरो कृति त कमसेकम हेर्छ नि अहिले। मलाई कसैले चिन्नु तर युके भन्दा मलाई सबैजनाले चिन्नुपर्छ भन्ने त छैन नि त होइन। जस्तो एउटा गीत राम्रोसँग एउटा एउटा चेर परिचित भयो भन्ने भयो भने पनि सजिलो हुँदो रहेछ, ए त्यो गीत तपाईँले गाउनु भएको कति भन्न खोजेको त्यो कृति त अजम्बरी भयो नि त होइन। हामी त अजम्बरी डेफिनेटली होइनौँ नि त होइन, ढिलो चारो हाम्रो युनिभर्स थ्रोत छ कि, हामी जन्मेपछि मृत्यु
0: सत्य हो होइन,
1: तर गीत चाहिँ अब
0: जीवन त बाँच्छ
1: जीवन त बाँच्छ। त्यो रिजनले गर्दा नि मेरो यो रुचि भनौँ
0: रुचि है। अब सङ्गीत व्यवसायमा चाहिँ नाफा हेरिन्छ, बुटिकमा पनि नाफै हेरिन्छ, यति लगानी गर्यो यति नाफा भनेर होइन, सङ्गीतमा चाहिँ के हेरिँदो रहेछ?
1: सङ्गीत यस्तो यो एकदमै विशुद्ध फरक कुरा हो। बिजनेसमा तपाईँले साँच्ची नै भनेको तपाईँले इन्भेस्ट गर्नु भने त्यसले कतै न कतै मात्र लस ढिलो चालो तपाईँलाई प्रफिट दिन्छ, तर सङ्गीत भनेको चाहिँ मेरो ओपिनियनमा जब जो कोहीले पनि म गीतमा लगानी गर्छु र यहाँबाट यति आउटपुट लिन्छु यहाँबाट यति बेनिफिट लिन्छु भनेर लगानी गर्नुहुन्छ भने, त्यो सोचेर आउनुहुन्छ भने पहिले म एन्जाइटीमा जाने कि नजाने, म कतातिर जान्छु भोलिको दिनमा मैले ठेक्न सक्छु कि सक्दिनँ भन्ने कुराहरू पनि आफूले मेन्टली रेडी भएर आउनु पर्यो होइन। कर्म गर्दै जाने हो, निरन्तर गर्दै जाने, गीत चले पनि ठिक छ नचले पनि ठिक छ भन्नेले चाहिँ फरक पर्दै पर्दैन, किन जहाँ पनि लगानीको कुरा आउँछ, लगानी गरे गरे 100 भ्युज नै आउँदैन, 1000 भ्युज नै आउँदैन, अब 1 लाख 2 लाख 3 लाख त बहुत दूरको कुरा होइन। त्यो हुने बित्तिकै मान्छेले सोचे जस्तो नहुने बित्तिकै त फेरि मान्छे जान्छ अर्को साइडतिर। त्यो रिजनले गर्दा यहाँनिर चाहिँ अब फाइदा घाटा भन्दा पनि अब तपाईँले के को लागि गाउने त होइन, यहाँनिर तपाईँ फाइदा बेफाइदाको लागि गाउने हो कि आफ्नो रुचिको लागि गाउने हो कि एज अ कमर्सियल हिसाबले गाउने हो कि होइन, के को लागि गाउने भन्ने कुरा आफू क्ल्यारिटी भएपछि अनि बल्ल सजिलो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, जो गीत सङ्गीतमा नयाँ आउँदै हुनुहुन्छ। सो म पनि नयाँ नै छु फेरि पनि, मेरो चाहिँ भिजन एकदम क्लियर थियो कि मैले यहाँबाट नाफा घाटा भन्दा पनि म रहे पनि नरे मेरो सिर्जना मसँग भगवान्ले दिएको कला र प्रतिभालाई चाहिँ गुम्साएर राख्नु हुँदैन, प्रस्फुट
0: नामको लागि भए पनि होइन,
1: नामको बरु 2 साग भाटको ठाउँमा 1 साग कटौती गर्ने हुँदैन तर गीत चाहिँ गाउने र छोड्नु हुँदैन भन्ने कन्सेप्ट थियो मेरो चाहिँ म त्यो रिजनले आयो भनौँ न
0: त्यही भएर पनि तपाईँ यता व्यवसाय सँगसँगै यसलाई लिएर सँगै गइरहनु भएको छ होइन यहाँ नूतन भूषालजी इजरायलबाट लेख्नुहुन्छ आहा कति राम्रो उस्तै मधुर स्वर आफ्नै भेकको गीत सुन्दा मनै फुरुङ्ग भयो उहाँ चाहिँ तनहुँको हुनुहुन्छ है अनि नमस्कार सर साथै पाहुना गायिका शान्ति शिरीष बहिनीलाई पनि नमस्कार तपाईँहरूको साङ्गीतिक तपाईँको साङ्गीतिक यात्राले माछा पुसेर जस्तै उच्चाइ चुमोस भनेर लेख्नु भएको छ इजरायलबाट हुनुहुन्छ नूतनजी
1: थ्याङ्क यू भेरी मच नूतन भूषालजी यो माया र साथको लागि साँच्चै नै मिठो कमेन्ट गर्नु भएको रहेछ
0: होमा पाइम लिम्बू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ सेवा र तुलसीज्यू साथै आजको पाहुना बहिनी प्रति पनि सेवा छ मैले पनि हजुरको मिठो कुराकानी सुनेर इन्जोय लिइरहेको छु है टाइम पास गरिरहेछु ब्युटिफुल स्वरका धनी बहिनीलाई सफलताको शुभकामना अनि मङ्गल रहोस् नगेन भने नोगेन भनेको उहाँहरूको भाषामा धन्यवाद है
1: ओके धन्यवाद हजुर
0: टङ्क शेरचन्दाले फेरि लेख्नु भएको छ साह्रै राम्रो विचार शान्ति श्रीष बहिनीको म त युकेको डिजे वर्षेनी धेरै कलाकारहरूसँग भेट पनि हुन्छ कार्यक्रमको बेला गीतको ट्र्याक दिन्छन् जुन गीत युके बस्ने दाइ रिलिज हुने बित्तिकै ओरिजिनल ट्र्याक लिएर आउने गायक गायिकाहरू भेटे तपाईँको अनुमति लिएर आएको होलान् भन्ने लागेको थियो हो रहेछ म उदाहरण दिन्छु गायक श्रीकृष्ण बम मल्लको डाँडा घरे साइली गीत हिट भयो कैयौँ गायक गायिकाहरूले त्यो ट्र्याकमा गीत गाए करिब 3 वर्षपछि बल्ल ओरिजिनल गायक युके आउने अवसर पाएका थिए हो ठिक कुरा हो युके आउनुपर्छ भनिदिनु भएको छ है अनि लाखौँ कलाकारहरूको सपनाको देश हो युके यो वर्ष युकेमा नेपाली कलाकारहरूको आगमनले कीर्तिमान राख्यो है सन् 2026 करिब 60-70 कलाकारहरू भित्रिसकेको जानकारी दिन चाहन्छु अनि शान्तिजीको पालो छिट्टै आओस् मेरो शुभकामना भनिदिनु भएको छ लामो प्रतिक्रिया केही भन्न चाहनुहुन्छ टङ्क दाइले
1: यस्तो छ थ्याङ्क यू भेरी मच यो चाहिँ असाध्यै खै मलाई साँच्ची म साँच्ची नै युके आयो भने धमाकै हुन्छै क्या हो तुलसीजी होइन धेरैजनाले चाहिँ जस आशा गर्नु भएको छ कि मलाई अहिले आफैलाई पनि मैले अघि पनि भनेको थिएँ हुन्छ नि त मलाई सिङ्गापुर जानु मन थियो म गइसकेको थिएँ होइन अनि अफिसियल्ली मलाई अहिले चाहिँ पछिल्लो समयमा एकदमै जान मन लागेको ठाउँ चाहिँ युके होइन मैले अघि नै
0: भनिहालेँ
1: जानु पनि पर्छ किनकि मेरो प्रिय मनहरू होइन मलाई असाध्यै धेरै माया गरेँ मेरो क्लाइन्टदेखि लिएर मेरो शुभचिन्तक मेरो वेल विसर तपाईँहरू जस्तै एकदम मेरो भलो चाहने हुनुहुन्छ जो सबैजनाले चाहिँ यति प्रे गरिदिनु भएको छ कि ओरिजिनल गायिका कहिले आउने कहिले आउने सो चाँडै नै आउने बाचा गर्न चाहन्छु सो यसको लागि लभिङ पनि गरिराखेको छु आशा र भरोसा छ चाँडै नै यहाँहरू माझमा साँच्ची नै रियल रूपमा नै डिरेक्टली आएर युकेमा चाहिँ भलाकुसारी गर्ने मन छ सो थ्याङ्क यू एभ्रीवन
0: त्यहाँ पनि बिहे बेस छ युके त्यहाँ गएर कुराकानी गर्नु होला होइन भनेपछि तपाईँको गीत सबैको चाहना चाहिँ एकचोटि शान्ति श्रेष मगर युके आउनुपर्छ भन्ने उहाँहरूको पनि चाहना रहेछ
1: कमेन्ट हेर्दाखेरि त्यही देखियो होइन सो तपाईँहरूले पहल गरिदिनु पर्यो यसको लागि
0: बेलायतबाटै हुनुहुन्छ छवि थापा मगरजी हुनुहुन्छ उहाँ चाहिँ तल फक्सन क्यान युकेबाट हुनुहुन्छ तुलसी अनि आजको पाहुना कति राम्रो मिठो स्वर भएकी गायिका शान्ति श्रीष बहिनीलाई पनि नमस्ते हजुरहरूको मिठो भलाकुसारी सुरुदेखि सुनिरहेछु उहाँको गीतहरू त धेरै सुनिरहेकै छु युके जाने दायित्व मनै छुन्छ अनि मान्छे कति राम्रो मिठो छ है बोली बोली सुन्दा लाग्यो मुटु मेरो मुटुमै गोली अब के गर्ने होला भोलि भनेर प्रश्न गर्नुभएको छ है गीती शैली भाइ अनि बहिनीलाई धेरै धेरै बधाई अनि शुभकामना छ आगामी दिनहरूको साङ्गीतिक यात्रा फुलोस् फलोस् र तुलसीजी हजुरलाई पनि धन्यवाद आज उहाँलाई यो लोकप्रिय कार्यक्रममा उहाँको विषयमा जान्ने अवसर दिनुभएकोमा मलाई पनि धन्यवाद दिनुभएको छ छवि थापाजीलाई धन्यवाद दिन चाहन्छु अब बाँकी धन्यवाद त अब शान्ति श्रीषजीले
1: होइन थ्याङ्क यू भेरी मच यो साँच्ची नै भनेको एकदम राम्रो गहन अध्ययन गरेर बुझेर होइन कमेन्ट गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद अब राम्री भन्नुभएको छ धेरै अलमोस्ट धेरैजनाले राम्रो भनेको सुन्दर मन सुन्दर विचारले हेऱ्यो भने कुनै पनि कुरा कुनै पनि चिज कुनै पनि वस्तुलाई चाहिँ राम्रो देखिन्छ
0: फुलको आँखामा फुलै संसार
1: फुलै संसार तपाईँहरूको सुन्दर मन सुन्दर विचारलाई चाहिँ धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु आई होप आशा छ चाँडै नै भेटौँला युकेतिर है त
0: धन्यवाद दिन चाहन्छु छवि थापाजीलाई अनि यहाँ लेख्नुहुन्छ ओम पाइजाले लेख्नुहुन्छ है नमस्कार तुल सर अनि अहो आजको गायिकाको स्वर र बोलाइ सुन्दा त अति प्रभावित भए रेडियो नै छोड्न मन लागेन युके आउनु भएमा गीत सुन्न आतुर छु है भनेर ओम पाइजाजीले युकेबाटै लेख्नु भएको छ ल यति धेरै तपाईँको बोलीबाट पनि प्रभावित हुनुभएछ ओमजीलाई केही भन्न चाहनुहुन्छ
1: थ्याङ्क यू भेरी मच ओमजी. अब युके त मैले भनिहालेँ, अहिले त मलाई त साँच्ची नै भन्नुपर्दा यो ठुलो भिजन भएको छ कि भिजनरी कसरी कसरी हुन्छ युकेमा चाहिँ ल्यान्ड हुनु पर्यो हेट्रो एयरपोर्टमा. सो तपाईँहरूको माया र आशीर्वादले गर्दा मैले अघि नै भनिसकेँ यो बारेमा धेरै. आजको क्वेसन यही होला जस्तो छ तुलसीजी, होइन?
0: तपाईँ कहिले काहीँ बुटिकमा बस्दाखेरि पनि तपाईँको पसलमा कतिजना कस्टमरहरू आउनुहुन्छ होला, युकेबाट आउनुहुन्छ होला, होइन? दिदी बहिनीहरू, दाजुभाइहरू, होइन? अनि तपाईँ गीत चाहिँ ओहो युके त आउनुपर्छ पक्कै भन्नुहुन्छ होला उहाँहरूले पनि, आज यहाँ जसरी रेडियोमा भनिरहनु भएको छ.
1: भन्नको लागि भनेको होइन कि साँच्ची नै मैले हुन त सबै ठाउँ सबै परिवेश त माया गर्नुहुन्छ, तर अलमोस्ट धेरै जस्तो चाहिँ मेरो वेल विसर मेरो शुभचिन्तकहरू चाहिँ युकेमा नै बेसी भएको भएर मायाका कोसेलीहरू शब्दका कोसेलीहरू अलमोस्ट एक न एकचोटि हामी तिमीलाई युके चाहिँ जसरी देख्न चाहन्छौँ लाइक त्यो टाइपको असाध्यै धेरै माया दर्शाउनुहुन्छ युकेबाट नै धेरै नै हो. र सो त्यो कारणले गर्दा पनि र सपना मेरो सपनाको सहर चाहिँ अहिलेलाई चाहिँ विशुद्ध चाहिँ युके नै छ. सो चाँडै नै भेटौँला यदि जोड्यो भने, मौका मिल्यो भने.
0: आज द्वारिका थापा मगर ज्यू उहाँ चाहिँ सधैँ जर्मनीको हम्बर्गबाट कार्यक्रम सुन्नुहुन्थ्यो. जर्मनी जानुभयो साँच्चै? युरोप जानु?
1: जर्मनी गएन, म स्पेनसम्म पुगेँ. अनि
0: अब अर्को चोटि चाहिँ ल है द्वारिका थापाजी, अब तपाईँकै रेस्टुरेन्टतिर पनि एउटा कार्यक्रम राख्नु पर्यो. अहिले चाहिँ युके आउनु भएको छ, दिप ज्वेलर अल सोर्ट युकेको अगाडि फोटो खिचेर पनि पठाउनु भएको छ. हाम्रो प्रेम विश्वकर्म दाईको पसल हो है. उहाँ लेख्नुहुन्छ, नमस्कार तुलजी, साथै आजको पाउन लोकप्रिय गायिका शान्ति श्रीष मगरलाई झोरले हजुरको रमाइलो भला कसरी सुनिरहेछ. यो छो टु युके भ्रमणमा घुमघाम भइरहेको छ. हिजो प्रेम विश्वकर्माजीको दोकानमा पुगेको थिएँ, भेट हुन सकेन. प्रेमजीलाई नमस्कार. यसरी नै युकेमा रहनुहुने सबैमा नमन छ. सपरिवारले गर्दा सबैमा भेट हुन सकिरहेको छैन, क्षमा चाहन्छु भन्दै बिदा हुन्छु हजुर भनेर लेख्नु भएको छ. उहाँ चाहिँ अहिले बेलायत जानुभएको रहेछ है, जर्मनीबाट घुमघाम सपरिवार. हाम्रो द्वारिका थापा मगरज्यूले दिप ज्वेलर्स अल्सोट युकेको अगाडि रातो सटरको अगाडि फोटो खिच्नु भएको छ हाम्रो प्रेम विश्वकर्म दाईको पसल अगाडि है. आज प्रेम दाईको पसल पनि देखियो. म युके जाँदा अल्सोट त पुगेको थिएँ, त्यतिखेर प्रेम दाईको पसलसम्म पुग्न सकेन. त आज हाम्रो द्वारिका थापाजीले पसल देखाइदिनु भयो, फोटो खिच्नु भएको छ प्रेम विश्वकर्म दाईको पसल अगाडि बसेर. सटर बन्द भएको रहेछ, त्यहाँबाट भेट्न सकेन लेख्नु भएको छ. द्वारिका थापाजीलाई पनि धन्यवाद छ, होइन?
1: थ्याङ्क यू
0: भेरी मच. धेरैले सुनिरहनु भएको छ आज कार्यक्रम, सबैले प्रतिक्रिया पनि लेखिरहनु भएको छ, कतिले सुनेरै बसिरहनु भएको छ. अब भनिन्छ नि ड्युटी गर्दाखेरि कतिपय अवस्थामा त लेख्न पनि मिल्दैन नि, होइन? उहाँहरू सबैजनालाई पनि धन्यवाद दिन चाहन्छु. यति धेरै श्रोताहरूले प्रतिक्रिया लेख्नु भएको छ, उहाँहरूको प्रतिक्रिया मैले पढिरहेको छु. अन्य प्रतिक्रियाहरू छन् भने म पढिहाल्छु. शङ्करनारायण प्रजापतिज्यूले चाहिँ न्युयोर्कबाट लेख्नु चाहिँ, युएसएबाट. आज धेरै समय पश्चात शङ्करनारायणजी व्यस्त हुनुभयो जस्तो छ. नमस्कार तुलजी, सुनेर बसिरहेछ हजुर भन्नुभएको छ. उहाँ चाहिँ अमेरिकाबाट हुनुहुन्छ, न्युयोर्कबाट. उहाँलाई पनि धन्यवाद छ. अब युके पछिको फेरि अर्को डेस्टिनेसन भन्छ नि कलाकारको, होइन? एकचोटि आफ्नो प्रस्तुत दिने अमेरिका पनि त सोच हुन्छ नि, के छ त्यतातिर?
1: यस्तो छ,
0: भाग्यले जतातिर डराउँछ.
1: सपना देख्ने हो एक्चुअलमा. अब घुम्नको लागि भए पनि आफूमा भएको प्रतिभाहरू, अब जस्तो जति हामी देश तथा विदेशमा अहिले धेरै नै हुनुहुन्छ नि त फेरि, होइन? अनि यसो त्यो आफ्नो नेपाली जनसमुदाय पनि धेरै नै भएको, नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ कल्चरलाई जसलाई पनि बुझ्न मन लाग्छ, हेर्न मन लाग्छ, आँखालाई पनि शीतलता प्रदान गर्न मन लाग्छ नि त, होइन? सो सबैजनाको सपनाको सर अमेरिका नहुने त कुरै भएन. सो लेट्स होप हेरौँ,
0: समयले
1: कहाँ कहाँ पुऱ्याउँछ. यति नै भन्न चाहन्छु.
0: हुन्छ, यो बिचमा एउटा छोटो विश्राम लिन्छु है त. त्यसपछि एउटा दीपक लिम्बूसँग पनि गीत गाउनु भएको छ, तपाईँले त्यो गीत राख्छु है त.
1: यस, थ्याङ्क यू.
2: के तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो. योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ. अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ. यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्.
3: BFBS गोर्खा रेडियो.

0: हजुर श्रोताहरू, तर मेरै लागि त ज्यान फाल्ने धेरै छ, वास्तविक बिम्ब टिपे गीत जस्तो पनि लाग्यो, गीतले बोले जस्तै पनि छ होला है शान्तिश्रीजी, या युकेको लागि ज्यान फालेर आउनु पर्यो भने धेरै हुनुहुन्छ
1: हुनुहुन्छ नि किन यति बेलामा नभए कति बेला भने त
0: पहिलो गीत पनि होइन यो त
1: अफिसियली मैले पहिलो चोटि स्टुडियो टेकेको गीत पहिलो चोटि मेरो क्यामेरा पनि मैले फर्स्ट टाइम यही गीत मार्फत भिडियोमा मैले पहिलो चोटि डेब्यू गरेको मेरो गीत होइन पहिलो माया पहिलो सन्तान पहिलो सन्तति पहिलो माया पहिल्यै हुन्छ भने जस्तै होइन हाम्रो स्कुल लाइफको त्यो फर्स्टको साथीहरू कस्तो याद आउँछ नि त हामीलाई होइन सो कता कता छन् हामीलाई थाहा हुँदैन तर ओ ती साथीहरू कहाँ छन् होला जस्तो फिल हुन्छ भने जस्तै मेरो यो अफिसियली रूपमा पहिलो चोटि रेकर्ड गरेको गीत थियो
0: त्यो पहिलो अनुभव कस्तो भयो माइक्रोफोन अगाडि बसेर गाउँदै गर्दाको किनकि दीपक लिम्बूले साथ दिनुभएको छ पहिलो गीतमै बसन्त सापकोटाको सङ्गीत होइन
1: यो खासमा बसन्त सापकोटाजीको शब्द र सङ्गीत थियो अब हेर्दा इजी लाग्यो त्यो गाउने बेलामा तर मान्छेले भन्नुहुन्छ सबैजनाले गाइहाल्ने जस्तो लाग्ने तर स्टुडियोभित्र छिरिसकेपछि तपाईँको बन्द कोठा है यति घेकर फुलाउँ म कन्फिडेन्ससँग म त एक सेकेन्डमा यसलाई त धेरै भनेको 20 मिनट्समा गाउँछु होला भन्दै गएको थिएँ कि मैले चाहिँ तर मेरो कन्फिडेन्स चाहिँ कहाँनिर गएर भाँचियो भने ब्रेक भयो भने जब म स्टुडियोमा छिरेँ त्यस पछाडि त्यो आवाज त त्यो माइकले पुरै तानिदिने होइन त्यस पछाडि त मेरो त के भाव के भाव यस्तो नर्भस फर्स्ट टाइम त्यो गरेको है अलिकता जीवनमा मैले भनौँ सेकेन्ड चोटि रेकर्ड गरेको गीत यही नै हो त्यस पछाडि मैले कुनै पनि गीतहरू दोस्रो चोटि रेकर्ड पनि गरिनँ रिटेक गरेको भनौँ न पहिलो चोटि गाएर आफूलाई मैले शब्द किनै मगर पऱ्यो है भन्दा चाहिँ अब अहिले जातिताको कुरा नगरौँ तर असाध्यै यतिकै बोल्दा क्ल्यारिटी आउने तर मेरो चाहिँ फेरि जब म स्टुडियोमा छिरेपछि तर बाबु त डेन्जर आउने होइन अहिले पनि आउँछ अनि कति मैले त लेखेर मलाई त त्यो मुटु त्यो टटाटुटु यसरी गाह्रो हुने होइन अनि त्यो बेलामा चाहिँ मेरो सबभन्दा मलाई रेकर्ड गर्न गाह्रो हुने भनेको शब्द प्रोनाउन्सिएसन है अनि त्यो पनि गाह्रो भयो त्यो बेलामा ट्र्याकको कुराहरू गाह्रो भयो अफिसियल रूपमा फर्स्ट टाइम स्टुडियो छिरेको आमामा गाह्रोको त कुरै नगरौँ सो ब्युटिफुल मेमोरी छ यो गीतको लागि चाहिँ
0: अब यहाँ हाम्रो कुराकानी सुनेपछि फेरि यहाँ एनपी परदेशीजीले नर्थ क्यारोलिना युएसएबाट चाहिँ एउटा मुक्तकै लेखेर पठाउनु भएको छ तपाईँलाई सम्झेर घाम झुल्केको देखेपछि शान्ति श्रीजीलाई एक टुक्का है इभन लेख्नु भएको छ के टुक्का लेख्नु भएछ भने उहाँ हाम्रोतिर घाम झुल्क्यो बेबेसमा शान्ति झुल्क्यो उहाँ बिहान उज्यालो हुँदैछ नि त युएसमा है हाम्रोतिर घाम झुल्क्यो बेबेसमा शान्ति झुल्क्यो तुलसी सर उहाँलाई रेडियोमा छिटो छिटो ल्याउनु होला तुलसी सर उहाँलाई रेडियोमा छिटो छिटो ल्याउनु होला उहाँको बोलाइमा मन गजब पल्क्यो है मन लेख्नु भएको छ ल यति मिठो बोल्नु भएको छ सबलाई अब बोलीमै मनी लाउने झन् अब स्वर गायन रूपले त मनी नलाउने कुरै भएन एनपिजीको यो मुक्तक शैलीको यो भनौँ प्रतिक्रियाको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ चाहिँ अमेरिकाबाट हुन्छ फेरि केही भन्न चाहनुहुन्छ यति मिठो शायरीको लागि
1: थ्याङ्क यू भेरी मच एनपिजी अब यो के भन्ने धेरै आज के हो यस्तो म त मेरो गायिकाको प्रोफेसनै चेन्ज गर्नुपर्छ क्या हो तुलसीजी जागिर खाइन्छ क्या हो
0: कार्यक्रम प्रस्तुता बन्नु पर्ला
1: कार्यक्रम प्रस्तुता पो बन्नु पर्ला जस्तो लागिरहेको छ खास म अफिसियल रूपमा कुनै पनि मैले सिकेको छैन प्रोग्राम होस्ट गर्नको लागि अब हुन्छ नि त एङ्करिङहरूको लागि तर धेरैजनाले खोइ मलाई त्यो थाहा भएन म जस्तो छु जे छु त्यही नै प्रेजेन्ट भएको हो होइन सो तपाईँहरूले यो मेरो प्रेजेन्टेसनलाई मन पराइदिनु भएकोमा एकदमै धेरै आभारी छु भन्न चाहन्छु अनि थ्याङ्क यू भेरी मच भन्न चाहन्छु
0: कुलराज दुराजीले युकेबाट तर उहाँ चाहिँ स्कटल्यान्ड छेउ नियर स्कटल्यान्ड युके भनेर लेख्नु भएको छ कुलराज दुराजीले दर्शन नमस्ते है सबैजनालाई भन्नुभएको छ उहाँलाई पनि हाम्रो दर्शन नमस्ते कुलराज दुराजीलाई होइन
1: दर्शन नमस्कार हजुर
0: अब यो साङ्गीतिक कुराकानी गर्दै गर्दा यो सङ्गीत यात्राको प्रारम्भ चाहिँ कुन बिन्दुबाट भएको बागलुङबाटै हो अघि भन्दै हुनुहुन्थ्यो नि
1: बच्चा
0: सबैतिर गायक बन्ने भन्ने
1: म चाहिँ मेरो बिगिनिङ चाहिँ खास म त्यही बेला पार्टीगत हिसाबले म गइनँ तर जीवन शर्माजीहरू रक्तम सांस्कृतिक अभियान भन्ने म बागलुङको कलकत्तामा थिएँ उहाँहरूले असाध्यै धेरै राम्रो गीत गाउनुहुन्थ्यो त्यो बेला त्यति याद पनि थिएन
0: तर मैले
1: सुने त्यो गीतहरू उहाँबाट पनि म साँच्चै नै प्रभावित पनि थिएँ र स्कुलको हाम्रो 10 क्लाससम्म जुन हुने स्कुलको हाम्रो औपचारिक कार्यक्रम विकली साप्ताहिक कार्यक्रम हुन्थ्यो नि त्यहाँनिर पनि मैले कतै नसुने रेडियोमा सुनेको आधारमा पनि गीत गाउन सक्थेँ ट्र्याकहरू पक्रिन सक्थेँ होइन मेरो पहिलो स्कुल मैले कतै त्यो सङ्गीत मैले कतै सिकेको होइन कि म बाई बर्थ म आमाको पेटबाट जन्मेपछि म अलिकति बोल्न सक्ने भएर यसै गुनगुनाउँथेँ होइन सो सबैजनाले ऊ तिमी त राम्रो गाउँछौ राम्रो गाउँछौ राम्रो गाउनु राम्रो गर्छौ म्युजिकमा तिम्रो करियर राम्रो छ भन्नुहुन्थ्यो त्यो रिजनले गर्दा नै गुनगुनाउँथ्यो तर अफिसियली गीत रिलिज हुन चाहिँ मेरो सम टेक्निकल कुराले गर्दा डिले भएको हो तर गीत सङ्गीत चाहिँ मेरो म आमाको गर्भबाट नै आउँदाखेरि नै मसँगै पछि पछि आएको थियो भनौँ न
0: त्यसरी सङ्गीतमा लाग्नुभयो
1: हजुर
0: अब भोलि पनि तपाईँको एउटा गीत रेकर्ड हुँदैछ भने अघि तपाईँले अफियर भन्दै हुनुहुन्थ्यो त्यही गीतको लागि पनि बसेको भन्नुभयो होइन तपाईँले पोखरा फर्किनु पर्यो तर भोलिको गीतको लागि तयारी छ भनेर तपाईँ बन्दोबस्तीको साथ आउनु भएको छ आज होइन भोलिको गीतको बारे अलिकति बताइदिनु यो गीत कस्तो प्रकार गीत हो र भिडियो रिलिज हुने कि अडियो
1: भोलि खासमा हाम्रो टाइटल रहेको छ युके बस्ने दाई पछाडिको मेरो यो सृजना हो होइन अलिकति युट्युबमा अलिकति ग्यापिङ पनि भयो मङ्सिरतिर मैले रिलिज गरेको थिएँ युके बस्ने दाई असाध्यै धेरै मन पराइदिनु भयो वैशाखतिर रिसेन्टली अर्को गीत रिलिज गर्ने भनेका थियो अब समय जुरेन अब के के कुरा सम टेक्निकल प्रब्लम भयो अब त भएन यसरी भने जस्तो भयो अनि सो यो लाउरिनीलाई मस्ती भन्ने टाइटलमा भोलि हाम्रो गीत रिलिज हुँदैछ हेर्दा यो एकदमै यता शृङ्गारिक भावमा लेखेको गीत हो हाम्रो यसको पनि शब्द सङ्गीत हाम्रो सङ्गीतकार हुनुहुन्छ प्रिय भाइ सुरेश राणा मगर डिरेक्सन चाहिँ हाम्रो विजय पुन मगरको हामी मोडलिङमा चाहिँ चाहना राणा मगर र हामी युके भन्दाकै टिमै हो भनौँ न समग्रमा सबै फिमेल अब हामी भोकलमा चाहिँ शान्ता रानी परिवार र हामी छौँ होइन अनि लाउरिनीलाई मस्ती भनेको यो टाइटल धेरैजना के हो यो मस्ती भनेको भन्नुहुन्छ होइन म एउटा क्लियरिफाई के गर्न चाहन्छु भने सधैँ कति दुःख सुखका गीतहरू गाउने कहिलेकाहीँ त चिल पारामा मनमा पीडाहरू एकदमै मनभित्र भए पनि एकदम चिल पारामा गीत गाउन भन्ने त्यो एउटा त्यो पनि भयो अर्को कुरा अब इन हाम्रो कल्चरमा चाहिँ अब रहरले भन्दा पनि बाध्यताले परदेशिनुपर्ने एउटा बाध्यता पनि छ नि त होइन यो खास चाहिँ लाउरेका प्रेमीहरू भन्दा पनि श्रीमतीहरूलाई टार्गेट गरिएको गीत हो एकछिनमा भन्नुपर्दा म भन्न चाहेँ होइन आफ्नो श्रीमानहरू विदेशमा भएको बेलामा नेपाल हलिडे एक्जाम्पलको लागि चाहे सिङ्गापुर होस् युके होस् म जता भए पनि वैदेशिक यात्रामा भएको व्यक्तित्व आफ्नो मनपर्ने मान्छे नेपाल आउनुहुन्छ सो उहाँलाई आएको बेलामा चाहिँ एकदम फिल गरेको गीत हो कि खासमा चाहिँ होइन
0: आफ्नो प्रिय मान्छे आएको बेलामा
1: मस्ती रमाइलो अनि सो दुईजना सङ्गिनीहरू त्यसको पार्टीमा इभेन्टको लागि जानुहुन्छ त्यहाँ देखिसकेपछि उहाँहरूलाई चाहिँ अब जस्तो भयो भने दुःख गरेर कमाउनु भएको हुन्छ आफ्नो श्रीमानले अमाउन्ट हामीसँग चाहिँ पैसा लड्छ पैसा छ होइन हाम्रो चाहिँ जस बुढाले कमाउनु भएको छ हामीसँग घर छ बङ्गला छ गाडी छ यस आराम छ हामी पनि चिल पारामा लाउरी आयो अस्ति सो लाउरिनेलाई मस्ती भन्ने हाम्रो टाइटल चाहिँ त्यसरी रहन गएको हो एउटा श्रृङ्गारिक भावमा म गुनगुनाउन पनि चाहन्छु किनभने हामी अडियो प्लेटफर्ममा अनि हामीले
0: भोलि आउँदैछ
1: सानो होइन अब के हुन्छ त थाहा छैन यो अब युके बस्ने दाई विशुद्ध हाम्रो चाहिँ अब मौलिक गीत हो भने यो अघि नै भनिहालेँ मैले अलिक चिल पाराको गीत हो सो लाउरी आयो अस्ति लाउरिनेलाई मस्ती हाम्रो शान्ता रानी परिवार हामीले चाहिँ दुईजना फिमेल सिङ्गरले गाएको छ आई होप माया गरिदिनुहुन्छ हामी भोलि रिलिज गर्दैछौँ शान्ति सुष मगर युट्युब च्यानलमा गएर है त म जस्तो एउटा

0: लवरी निलाई मस्ती, लवरी निलाई मस्ती में, लवरी निलाई मस्ती. सो थैंक यू.
1: यो चाहिँ भोलेजीले चुनेछ भिजे. तपाईँ शान्ति श्रीस मगरको युट्युब च्यानलबाट चाहिँ होइन, र शुभकामना छ गीतको सफलताको लागि. हामी श्रोतासम्म त्यो गीत राख्ने नै छौँ आएपछि, होइन, तपाईँको च्यानलमा आइहाल्ने रहेछ. यहाँ मैले प्रतिक्रिया देखिरहेको छु, अल्सोट युकेबाट हुन्छ हाम्रा प्रेम विश्वकर्म दाई, दिप ज्वेलरी अल्सोट युके. अब तपाईँ पोखरामा व्यवसाय हुनुहुन्छ, तपाईँको चाहिँ यता चिप्ले ढुङ्गा छेउ, उहाँको चाहिँ पोखरामा पनि राम बजारमा चाहिँ दिप ज्वेलरी छ है. अहिले उहाँ चाहिँ बेलायतमा पनि हुनुहुन्छ अल्सोटमा, पछि बेलायत गएपछि धेरै साङ्गीतिक कार्यक्रम त्यही हुन्छ प्रेम दाईका आँगन निर है. उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसी, साथै आजकी अतिथि मिठो स्वर्की धनी, सुन्दर अभिनयका खानी गायिका जुना श्री जुना होइन है, यहाँ झुकिनु भयो जस्तो, शान्ति श्री मगरलाई पनि नमस्कार. पोखरालाई कर्मथलो बनाएर सबैको मनमुटुमा सफल हुनुभएकोमा बधाई. जीवनलाई यसरी नै अगाडि बढाउँदै जानु होला, अनि हाम्रो तर्फबाट शुभकामना छ. अनि हिजो द्वारिका थापा मगर मेरो पसलमा आउनुभएको रहेछ, भेट हुन सकेन, माफ गर्नुहोला. हिजो नै फोक्सटनबाट छवि थापा मगर पनि आउनुभएको थियो, भेट भयो, खुसी लाग्यो. बेबेसले जुराइदिएको यो अवसरको लागि बेबेस परिवारलाई पनि धन्यवाद भनेर प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ. दिप ज्वेलरी अठसट्ठ युगबाट प्रेम दाईलाई पनि धन्यवाद छ, होइन, पछि युगे जाँदा पक्कै पनि यो पसलमा पुग्नु होला तपाईँ पनि. ठ्याक्कै हाम्रा द्वारिका थापाजीले प्रेम दाईको पसलको तस्विर पठाउनु भएको छ. युके जाँदाखेरि अल्सोटमा धेरै कार्यक्रम भइ नै हाल्दछ, त्यहाँ पुगिन्छ नि होइन. अनि राम बजारतिर घुम्दै जाँदाखेरि यसो नजर लाउनु होला, कहाँ रहेछ दिप ज्वेलरी भनेर पोखरामा, होइन. एउटा पोखरा त साङ्गीतिक एउटा माहौल भएको सहर पनि त हो नि है. पोखरामै बसेर पनि काम गर्नु चाहिँ सजिलो छ अहिले.
0: धेरै कुरा छ पोखरा आफैमा, सुन्दर, सफा, होइन, सबैजनालाई चाहिँ जोस्

0: तर कति मिस हुने फेरि लास्टमा त फेरि नेपाली क्या.
1: हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेछौँ. यहाँ ललित गुरुङ दाई र साथी भाउजू बेलायतबाट लेख्नु, उहाँ पनि पोखरा है धम्पुस हुँदै अहिले पोखरामा पनि उहाँको घर रहेको छ. अहिले चाहिँ उहाँ बेलायतमा हुनुहुन्छ. धेर थोत सर नमस्कार. अनि शान्ति श्रेष्ठ नानीलाई पनि नमस्कार. हामी पनि हजुरको मिठो भलाको सुनेर आनन्द लिइरहेछौँ. शान्ति नानीको बेलायत आउने सपना पनि छिट्टै पुऱ्याओस् भन्ने शुभकामना छ. सर पोखराको नानीको पसल कुन ठाउँमा रहेछ यसो हामीले पनि गएको बेला छिर्नु हुन्थ्यो भनेर लेख्नु भएको छ. ल भनिदिनुहोस् मलाई तपाईँको पसल कहाँ छ पोखरा.
0: थ्याङ्क यू भेरी मच. को हुनुहुन्थ्यो?
1: ललित गुरुङ दाई सती गुरुङ भाउजू.
0: ललित जी अनि सतीजी, हामी चाहिँ ग्लोरी फेसन होम सुन्दर मार्ग भनेको पोखरा ट्रेडमिलभन्दा 5 मिनटको डिस्टेन्समा जो हाम्रो तरकारी बजार छ, भेजिटेबल कम्प्लेक्स, त्यही लाइनमा बुटिकै बुटिकको लाइन छ. सो ग्लोरी फेसन होम सर्च गर्नुभयो भने हामीलाई यहाँहरूले देख्न सक्नुहुनेछ टिकटक, इन्स्टा, फेसबुक जताततै. सो यति नै भन्न चाहन्छु, नियर युएफओ है त. पोखरा आउनुभयो भने सम्झना नबिर्सिनु होला.
1: अनि हाम्रा धनराज राईजीले बेलायत माफ गर्नु बुर्नाईबाट लेख्नुहुन्छ. उहाँ चाहिँ बुर्नाईमा कार्यक्रम पनि चलाउनुहुन्छ जस्तो लाग्यो. तुलसीजी नमस्कार. तपाईँ र शान्ति श्रेष्ठजीको गफ मजाले सुन्दैछु. उहाँको गीत बेबेस गोर्खा रेडियो बुर्नाईबाट पनि निकै बज्ने गर्दछ है. निकै राम्रो स्वर कि धानीमा लेख्नु भएको छ है. शुभकामना हुनुभएको छ. उहाँ आफै पनि बेबेस गोर्खा बुर्नाईमा आबद्ध हुनुहुन्छ. उहाँलाई केही भन्न चाहनुहुन्छ?
0: थ्याङ्क यू भेरी मच.
1: बजाउनु हुँदैछ तपाईँ गीत. धन्यवाद.
0: सच्ची नै भनेको सायद युगपन दाईको कुरा गर्नुभयो होला. हामीले त काम गरेका थियौँ, म लगायत हाम्रो एन्टायर टिमले, हामीले त काम गरेको. हाम्रो कामलाई यहाँहरूले कसैले रेडियोमा बजाइदिनु भयो, मैले अघि नै भनिहालेँ, टिकटक बनाइदिनु भयो, रिल्स बनाइदिनु भयो, एकले अर्कालाई सेयर गरिदिनु भयो. तपाईँहरूको साथ सपोर्ट बिना पक्कै पनि हामी यहाँ आउने थिएनौँ. थ्याङ्क यू.
1: धन्यवाद छ है त. हाम्रो समय पनि काटिसकिसकेको छ. आइदिनु भएको धन्यवाद छ. भोलिको गीतको सफलताको शुभकामना है त. र म पनि बिदा हुन चाहन्छु. श्रोताहरू सुनिदिनु भएको धन्यवाद. र सुनेर जोडिनु सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु. समाचारको पालो भइसकेको रहेछ.
0: थ्याङ्क यू भेरी मच.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: 12 की बालिका गरिमा चौधरी को बलात्कार पछि को हत्या में आरोपी सुमन थापा को बयान को भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विक्र पक्राउ परेका छन्। विकलाई अहिले हिरासतमा राखेर फौजदारी कसुरमा नै कारबाही अघि बढाइएको छ। आरोपितको अनुसन्धान चलिरहेको बेलामा प्रोटोकल बाहिर गएर खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो बाहिरिएसँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ। यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर घलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ। भिडियो खिच्ने समूहमा पाँचजना प्रहरी देखिएको र अरूमाथि पनि अनुसन्धान भइरहेको छ। गरिमा चौधरीको घटनामा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ। मुख्य आरोपी मानिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। योसँगै घटनामा पक्राउ पर्नेको संख्या 8 पुगेको छ। जितपुर सिमरा 2 का 9 कक्षामा पढ्ने 14 वर्षीय खड्कालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो। प्रदीपकै योजना र अगुवाईमा बालिकामाथि अपराध गरेको सुमनको दावी छ। प्रदीपलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो। गरिमाको सब भेटे पछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्राप्त सूचना र प्रमाणका आधारमा प्रहरीले थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई प्रमाणित हुन साथ तत्काल गोली ठोक्ने कानून लागू गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले पीड़ितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै सरकारले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भएको हो।
4: केही समय पहिला बझाङमा सम्झना कामीको बलात्कार र हत्या भयो। कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भयो। कैलालीमा माया कामीको बलात्कार र हत्या भयो। रूपन्देहीमा अंगिरा पासीको बलात्कार र हत्या भयो। पूर्वको खोटाङमा रेशमिका परियारको बलात्कार र हत्या भयो। म्याग्दीमा मीरा परियारको बलात्कार र हत्या भयो। केही दिन अगाडि मात्रै गरिमा चौधरीको बलात्कार र हत्या भयो। यो बलात्कार र हत्याको फेरिस धेरै नाम सुनाउन सकिन्छ, घण्टौं घण्टासम्म सुनाउन सकिन्छ र

0: लामो छलफल गर्न सकिन्छ. तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौ कि सक्दैनौ, निर्मला पन्तको जनता जाने हो कि मलामी जाने हो, त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ. चेलीले बाँच्न पाउनुपर्छ, नाच्न पाउनुपर्छ भन्ने विषयमा गम्भीर हुन जरुरी छ. बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन्ध स्पोर्ट ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु.
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउनु भएको छ. नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रदेशसभा सदस्यले मत दिँदा कार्कीले 57 मत पाउनु भएको छ. कोशी प्रदेशसभामा नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 सदस्य छन्. विपक्षमा नेपाली कांग्रेस प्रदेशसभा सदस्यले मतदान गरेका छन्. नेपाली कांग्रेसका 29 प्रदेशसभा सदस्य छन्. त्यस्तै राप्रपाका सभामुख सहित 5 सदस्यले कतिपय मतदान नगरेको बताइएको छ. 93 जना प्रदेश सांसद रहेकोमा एकजनाले राजीनामा दिएकाले अहिले 92 सदस्य छन्. आज 83 जना सदस्य उपस्थित थिए. राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ. प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद झा,
2: पोखरी आसपासको अधिग्रहण हटाउने क्रममा डोजर चलेको छ. यस क्रममा 7 पोखरी र लगभग 65 त्यहाँको घरहरू क्लियर गरिएको छ. एक किसिमको त्रास जनकपुरमा के छ भने आशंका पनि कहीँ गरीबहरूको मात्र बस्ती हटाउने र ठूला बडालाई नछुने हो कि भनेर, र मैले गुठी संस्थानसँग गरेको समन्वयमा 15 दिनभित्र ठूला बडाको होटल, पोखरी मिचेर बनाइएको होटलको पार्किङ, पोखरी मिचेर बनाइएको अस्पताल, पोखरी मिचेर बनाइएको अरू संरचना, पोखरी मिचेर बनाइएको त्यो भाडामा लगाइएको जमिन, यी ठाउँहरू पनि धेरै चाँडो नोटिस दिएर त्यसलाई खाली गराइने छ. हामी एउटा अनुरोध गर्न चाहन्छौँ र यो प्रहार केवल गरिबहरूमाथि मात्र नहोस्, यसमा सबैमाथि समान व्यवहार गरियोस्. यसको लक्ष्य जनकपुरको त्यो 950 बिघा जमिन जुन अधिग्रहण गरिएको छ त्यसको संरक्षण गर्ने र सार्वजनिक रूपमै त्यसलाई फर्काउने अभियान सफल होस्.
1: उदयपुरमा स्कूल बस र अटो ठोकिँदा 3 ज्यान गएको छ, 2 घाइते भएका छन्. उदयपुरको बेलुका नगरपालिका 5 जहडामा आज बिहान भएको दुर्घटनामा अटोमा सवार 5 घाइते भएका थिए. खबर यति नै, नमस्कार.
3: गोर्खा रेडियो हो.

हजार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो अरू भएर आउँछ। अत्यन्तै मिठो गीत है यो, अतीतको सुन्दर पुरानो गीत, आदरणीय श्रोतावृन्द, कालज यो गीतको रूपमा नेपाली गीत सङ्गीतको भण्डारमा अवस्थित यो गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाकोसेलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम। न्यानो अभिवादन। म शिरेश सनवार। आज पनि तपाईँको यो साथ पाउने उद्देश्यसहित, यो लालसासहित उपस्थित भइसकेको छु आजको हाम्रो आफ्टरनुन सोमा। आशा गर्दछु यहाँ सबैले साथ दिनुभएको छ, साथ दिनुहुनेछ र ठिक चार बजीसम्मको यो यात्रा रमणीय बन्नेछ, रमाइलो बन्नेछ, मनोरम बन्नेछ। तपाईँको साथमा मेरो भन्ने मेरो चाहिँ मेरो एकमात्र अभिलाषा हो र यो अभिलाषाको साथमा तपाईँलाई भेट्न आइसकेँ। विकेन्ड पश्चातको यो समयमा, आजदेखि हाम्रो वर्किङ विक सुरु भएको छ, पक्कै पनि यहाँ सबैजनाको विकेन्ड राम्रो रह्यो होला र राम्रो रमाइलो विकेन्डको साथसाथमा अगाडि बढ्नु पर्दा आज कार्यक्रममा अब फेरि पनि आउनुहोस्, हाम्रो यो यात्रालाई सुरु गरौँ है त। त यहाँहरू आराम कुशलै हुनुहुन्छ होला भन्ने आशा गर्दछु, होइन? अब अन्नपानीको शरीर हो, कहिले कहाँ कसरी के हुन्छ थाहा हुँदैन, तर पनि इन जनरल तपाईँ हामी सबैजना सुख सुविस्तैमा छौँ होला भन्ने म आशा गर्न चाहन्छु। जे सोच्यो हामीले, हाम्रो जीवन पनि त्यस्तै त्यस्तै भएर जान्छ अरे है। जति हाम्रो चाहिँ नि भनौँ न इच्छाहरू आकाङ्क्षाहरू छन्, जुन पोजिटिभ छन् नेगेटिभ छन्, ती कुराहरूले नै हामीलाई चाहिँ धेरै हाम्रो जीवनको जुन एउटा स्थिति छ त्यसलाई चाहिँ प्रभावित गर्ने गर्छ अरे। यदि हामी सकारात्मक सोच राख्छौँ भने जीवन नकारात्मकतातर्फ नै उन्मुख हुन्छ, नकारात्मक सोच राख्यो भने फेरि जतिसुकै अवसरहरूको प्राप्ति भए तापनि हाम्रो जीवन चाहिँ नकारात्मक धारमा नै बग्छ भन्ने कुरा मैले तपाईँलाई भनिरहनु परेन, होइन? र यस कारण गर्दाखेरि पनि यदि तपाईँहरू सबजना आराम कुशलै हुनुहुन्छ होला भन्ने यो सकारात्मक मेरो विचारधारा, सकारात्मक मेरो एउटा चाहिँ आशाको साथमा तपाईँलाई चाहिँ भेट्न आज आइसकेको छु। उसो त अब विकेन्डको समय, शनिबार आइतबार हामी व्यस्त नै हुन्छौँ, व्यस्त भए तापनि रमाइलो चाहिँ हुन्छ, किनभने हाम्रो आफ्नो आफ्नो चाहिँ विभिन्न प्रकारका प्रोग्राम्सहरू, विभिन्न प्रकारका फङ्सन्सहरूमा भाग लिन पाउँछौँ, साथीभाइहरूसँग भेट गर्न पाउँछौँ, घरमै बसेर परिवारसँग समय व्यतीत गर्न पाउँछौँ, आफ्नो काम जति पनि छन् घरमा गर्नुपर्ने त्यसलाई चाहिँ निमिट्यान बनाउन सक्छौँ अथवा त्यसलाई चाहिँ पूर्णता दिन सक्छौँ। यो कारण गर्दाखेरि पनि हाम्रो मन पनि अलिकति शान्त हुन्छ, आनन्दित हुन्छ, अनि मन र मस्तिष्क दुवैले शान्त भइसकेपछि चाहिँ हामी अझ राम्रोसँगले काम गर्न सक्छौँ, एकदमै प्रोडक्टिभ हुन सक्छौँ, क्रिएटिभ हुन सक्छौँ अनि आफ्नो आफ्नो काममा लागि पर्न सक्छौँ। त आज हामी यस्तै यस्तै एकदमै जोस जागर, उच्च उमङ्गको साथमा, स्फूर्तिको साथमा हाम्रो यो वर्किङ विकलाई अङ्गालम है त। आज विक्रम सम्वत 2083 साल भदौ महिनामा छौँ अहिले हामी, तपाईँलाई थाहा भएकै कुरा हो। र आज चाहिँ हाम्रो यो नेपाली पात्रलाई पल्टाउनु पर्दाखेरि भदौ महिनाको 8 गते परेको रहेछ। अङ्ग्रेजी क्यालेन्डर अनुसार भने 24 अगस्त 2026 सोमबारको दिन हो, श्रावण शुक्ल द्वादशी तिथि पर्न गएको छ। र अब यही सप्ताह नै हो हाम्रो चाहिँ रक्षाबन्धन पनि पर्दैछ, जनै पूर्णिमा भनेर हामी भन्छौँ, जुन चाहिँ अब आउने शुक्रबारको दिनमा पर्न गयो रहेको छ जनै पूर्णिमा। तपाईँहरू सबैजनाले पनि जनै पूर्णिमालाई लुक फर गर्दै हुनुहुन्छ होला। त्यसको भोलिपल्ट शनिबार गाई जात्रा परेको छ। गाई जात्रा नेपालमा, स्पेसली नेपालमा भन्दाखेरि पनि काठमाडौँमा विशेष गरी बडो धुमधामको साथमा मनाइने गरिन्छ। यो सप्ताह परेको दुईवटा विशेष विशेष चाहिँ अवसरहरूको कुरा गर्नुपर्दा यिनै दुईवटा चाहिँ अवसरहरू परेका छन्। अब आउने शुक्रबार रक्षाबन्धन पूर्णिमा, जनै पूर्णिमा, अनि शनिबारको दिनमा चाहिँ गाई जात्रा परेको छ। त यो चाहिँ जानकारी मैले तपाईँलाई नेपाली पात्र पल्टाइरहँदाखेरि ठ्याक्क देखेर मैले सेयर गरिहालेँ। सुनचाँदीको दरबारको कुरा गर्नुपर्दाखेरि त ओहो हो हो हो, झन् झन् बढ्दै गइरहेको छ, झन् झन् बढ्दै गइरहेको छ, घट्ने त कुरै छैन। आज चाहिँ छापाबल सुन प्रति तोला 3,22,700 रुपियाँमा कायम भएको छ। चाँदी प्रति तोला 4,965 रुपियाँमा कारोबार भइरहेको छ, छुनै नसकिने है। यस कारण गर्दाखेरि यो चाहिँ सुन चाँदीको दरमा मैले अलिकति तपाईँसँग सेयर गरिहालेँ, के गर्नु, यो चाहिँ एकदमै घटोस् भन्ने हाम्रो चाहना हो, तर हाम्रो चाहना विपरीत बढिरहेको छ। अब यो कहिलेसम्म बढ्ने हो, फेरि घटेर तल सर्लङ सर्लङ आउने हो कि होइन, त्यो हेर्न बाँकी नै छ। आशा गरौँ अब यो चाहिँ नै भनौँ है, अब घट्दै जाओस्। तपाईँ हामी सबैले सर्वसुलभ तरिकाले यो किनमेल गर्नको लागि अथवा कारोबार गर्नको लागि सजिलो होस्, यो रेट अलिकति सजिलो भयो भने चाहिँ, रेट अलिकति राम्रो भयो भने चाहिँ सजिलो हुन्छ है। त्यो कारण गर्दाखेरि पनि यो कुरा गर्दैछु मैले। एनिवे यसलाई यतिमै थाँती राख्दै अगाडि बढ्छु।
मौसमको पनि अलिकति कुरा गर्छु. आज बिहान चाहिँ अलिकति चिल्ली स्टार्ट भएको थियो उत्तरी भूभागहरूतिर. बाँकी भूभागमा सुक्खा छ, मौसम सामान्य नै छ. आकाशमा चाहिँ केही तुवालो भएको हामी हेर्न सक्छौँ, देख्न सक्छौँ. दक्षिणी भूभागमा आफ्टरनको समयमा न्यानो छ, तर हावाको बहावको कारणले गर्दाखेरि दक्षिण र पश्चिमी भेगतिर अलिकति हामीले चिसोपनको महसुस गर्न सक्छौँ. आज राति सुक्खा छ धेरै जस्तो ठाउँमा, आकाश खुला रहनेछ, तर दक्षिणी भूभागहरूमा चाहिँ केही बादलको चाहिँ वृद्धि हुँदै जान्छ र वर्षाको सम्भावना भोलि बिहानसम्म हुन सक्ने सम्भावना रहेको देखिन्छ. एक दुईवटा ठाउँमा त मेघगर्जन पनि सुन्न सकिनेछ. मौसमको जानकारी पश्चात अब भने म अगाडि बढ्न चाहन्छु. आदरणीय श्रोता पनि अगाडि आजको कुरा गर्नुपर्दा, आज इन्टरनेसनल अलोपेसिया एरिएटा डे पनि हो. यानि कि अलोपेसिया भन्ने बित्तिकै तपाईँलाई थाहा छँदैछ, कपालमा बल्डनेस हुन्छ नि, प्याच, कपाल पुरै बल्ड हुने त होइन होइन, तर ठाउँ ठाउँमा चाहिँ कपालको भन् छुट्टै निस्किएर चाहिँ त्यहाँनिर चाहिँ कपालै उम्रिँदैन. त्यो एक प्रकारको अत्यन्तै साइकोलोजिकली पनि एकदमै ट्रमाटिक एउटा चाहिँ नि स्थिति क्रिएट गर्ने समस्या हो. हामी यस विषयवस्तुमा आज अलिकति कुरा गर्नेछौँ हेल्थ सेगमेन्ट अन्तर्गत. सुन्दै गर्नुहोला, किनभने आज चाहिँ अन्तर्राष्ट्रिय अलोपेसिया एरिएटा डे पनि पर्न गएको छ. यो ग्लोबल क्याम्पेन नै हो, संसारभरि नै यो स्थितिको बारेमा जानकारी गराउने गरिन्छ. अनि आज इन्टरनेसनल स्ट्रेन्ज म्युजिक डे पनि रहेछ. अनि साथसाथमा आजको दिनमा चाहिँ प्लुटो डिमोटेड डेको रूपमा पनि आजको दिनलाई लिन सकिन्छ. प्लुटो भन्ने बित्तिकै तपाईँ हामीलाई थाहा भएकै कुरा हो, सबैभन्दा फर्देस्ट, सबैभन्दा टाढा रहेको चाहिँ नि सोलर सिस्टमको एउटा ग्रह. तर अब त्यो ग्रह रहेन अहिले है, र यसको विषयवस्तुमा चाहिँ म अगाडिका घन्टाहरूमा केही जानकारी तपाईँहरूसँग सेयर गर्नेछु. इन्टरनेसनल जगतमा नै यो मनाइरहेको अवस्थामा चाहिँ अलिकति कुरा गर्छु. यो एउटा चाहिँ नि सामान्य ज्ञान पनि हो जुन तपाईँ हामी सबैलाई हुनु जरुरी पनि छ होइन. र साथसाथमा चाहिँ नि आज भेसुभियस डे पनि पढ्न गएको छ. भेसुभियस डे भन्ने बित्तिकै हामीले चाहिँ नि एकदमै त्यो एउटा समयको याद गर्छौँ जति बेला चाहिँ यो चाहिँ भोल्केनो इरप्ट भएको थियो माउन्ट भेसुभियसमा. तपाईँलाई पनि थाहा होला होइन, स्पेसली हिस्ट्री बफ्सहरूलाई चाहिँ यो थाहा हुन्छ नै हुन्छ. इतिहासमा चाहिँ अलिकति चाख राख्ने मानिसहरूलाई चाहिँ यो बढी थाहा हुन्छ नै हुन्छ. यस विषयवस्तुमा पनि म आगामी घन्टाहरूमा अलिकति भनौँ न रोचक अनि एकदमै भनौँ यो एकदमै इन्ट्रेस्टिङ फ्याक्ट्सहरू जानकारीहरू सेयर गर्नेछु. सामान्य ज्ञान बढाउनको लागि यस्ता कुराहरूले हामीले ध्यान दिइ पनि रहनुपर्ने हुन्छ होइन. र हुन त कतिवटा डकुमेन्ट्रिजहरू छन् यसको विषयमा, कतिवटा चाहिँ यसमा बेस्ड भएका मुभिजहरू पनि भएका छन्, यी कुराकानीहरू छँदैछ. हामी कार्यक्रममा अर्को चरणहरू अन्तर्गत यस विषयवस्तुमा कुराकानी गर्दै जानेछौँ र तपाईँहरू सबैले साथ पक्कै दिनुहुन्छ होला भन्ने आशा गरेको छु. यसबाहेक कार्यक्रममा अगाडि हेल्थ सेगमेन्ट भइहाल्यो अनि 2 बजेको समाचार पश्चात पनि हाम्रो नेपाल दर्पण रहनेछ दिदी सूर्यकुमारी पन्तज्यूको प्रस्तुतिमा. आउनुहोस् अब यति भन्दै अगाडि एउटा मिठो गीत म तपाईँको लागि राखिहाल्न चाहन्छु. र नेपाली हिन्दी गीत सङ्गीतहरू हामी आज सुनिरहेका छौँ, पुरानो पुरानो गीतहरू, किनभने आज सोमबार पुरानो पुरानो गीत सङ्गीतहरू सुन्छौँ. र यही सिलसिलामा अब मैले परवीन सुल्तानाले गाउनुभएको यो गीत पुरानो चलचित्र कुदरतबाट सुनाउन चाहेँ.

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेड एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर आदरणीय श्रोताबृन्द, अब भने दिवाको श्रीमा स्वास्थ्य चर्चाको पालो परिसकेको छ। स्वास्थ्य चर्चामा आज हामी एलोपेसिया रिटा दिवस हो, आज अन्तर्राष्ट्रिय जगतमा यसलाई अहिले चाहिँ अब्जर्भ गरिँदैछ। यही विषयवस्तुमा केही जानकारी लिएर हाजिर भएको छु, यसकै विषयमा हामी आज कुरा गर्छौँ है। त यो एलोपेसियाको कुरा गर्नुपर्दा, यो एलोपेसिया भनेको के हो भन्ने कुराको पनि अलिकति जानकारी तपाईँसँग सेयर गर्नै पर्ने हुन्छ होइन। र एलोपेसिया चाहिँ यो कपालसँग सम्बन्धित एउटा चाहिँ समस्या हो, र यो समस्याले गर्दाखेरि धेरै मानिसहरूलाई चाहिँ यो भनौँ फिजिकल भन्दा पनि बढी मेन्टल यो एउटा चाहिँ साइकोलोजिकल एउटा चाहिँ समस्याको रूपमा हामीले देख्न सक्छौँ। उहाँहरूलाई त्यति साह्रो पीडित बनाएको पनि हामी देख्न सक्छौँ। कपाल झर्ने समस्या आम समस्या भइसकेको छ आज होइन। केही मानिसहरूमा भनौँ धेरै मानिसहरूमा भनौँ न कपाल झर्ने जुन समस्या छ त्यो सामान्य छ, तर यदि यही सामान्य रूपमा झर्ने जुन कपाल छ त्यसको मात्रा बढेर गयो भने चाहिँ नि फेरि यो एउटा अर्को समस्याको सङ्केत हुनसक्छ। अधिक मात्रामा कपाल झर्नु यसलाई चाहिँ एलोपेसिया भनेर भनिन्छ, र यो एउटा यस्तो बिमारी हो जसको स्थितिमा कपाल जुन छ टाउको कपालको साथसाथमा शरीरका अन्य स्थानहरूबाट पनि कपालहरू चाहिँ बिस्तारै बिस्तारै झर्न सुरु गर्छ, र बिस्तारै बिस्तारै यो बल्डनेस भनेर भनौँ न तालुपनको जुन समस्या छ त्यो निम्तिन सक्छ। त एलोपेसिया एरिटा के हो त भन्ने कुरा सबैभन्दा पहिला गर्न चाहेँ मैले। यो एउटा यस्तो बिमारी हो जसबाट पीडित व्यक्तिहरूको बाल कपाल चाहिँ असामान्य तरिकाबाट झर्छ। पहिला यो समस्यालाई एक सङ्क्रामक बिमारी यानि कि इन्फेक्सनबाट फैलिने बिमारीको रूपमा चिनिन्थ्यो, तर धेरै रिसर्चहरू भए धेरै शोधहरू भए त्यस पश्चात अहिले चाहिँ विशेषज्ञहरूले यसलाई अटोइम्युन डिसअर्डरको नाम दिएका छन्। यस समस्यालाई टाढा भगाउनको लागि धेरै उपायहरू रहेका छन्, र यसमा चाहिँ होम्योप्याथिक भयो आयुर्वेदिक एलोप्याथिक दबाईहरूदेखि लिएर थेरापीहरू अनि घरेलु उपायहरू लाइफस्टाइलमा परिवर्तन आदि इत्यादि धेरै कुराहरू सामेल छन्। जब इम्युन सिस्टमले चाहिँ हेयर फलिकलमा हमला गर्छन् त्यति बेला एलोपेसियाको समस्या अगाडि आउँछ, र शिर तथा शरीरका अन्य भागहरूमा भएको कपालहरू झर्न सुरु गर्छन्। यस स्थितिमा टाउकोबाट कपाल पुरैसँगले झर्न जान्छ, तर उपचार पश्चात फेरि त्यो रिग्रो पनि हुन्छ। यस कारण गर्दाखेरि एलोपेसियाको समस्यालाई चाहिँ समयमा नै समाधानको लागि उपचारार्थ अब चाहिँ ठिक ठाउँमा पुग्नु पनि अत्यन्तै जरुरी हुन्छ। त अब कुनै पनि समस्यामा कारक तत्त्वहरू त हुन्छ नै होइन। अब यो एलोपेसियाको कारक तत्त्वहरू के हुन् त भन्ने कुरालाई पनि अलिकति म तपाईँहरूसँग जानकारी सेयर गर्न चाहन्छु अब होइन। र एलोपेसियाको थुप्रै कारणहरू छन् जसको बारेमा चाहिँ पहिला नै पत्ता लाग्यो भने केही सावधानीहरू अप्नाएर आफैलाई यस समस्याबाट बचाउन सकिन्छ। जस्तो कि हामीलाई थाहा भइसकेको छ अहिलेसम्म कि यो अटोइम्युन डिसअर्डर हो भनेर मैले भनि पनि सकेँ होइन। र यसको स्थितिमा व्हाइट ब्लड सेल्सले चाहिँ हेयर फलिकल सेल्समाथि हमला गर्छन् र त्यसलाई चाहिँ एकदमै सङ्कुचित गरिदिन्छन्, जस कारण गर्दाखेरि कपाल निर्माणको प्रक्रिया एकदमै स्लो हुन जान्छ, र एलोपेसियासँग सम्बन्धित समस्या चाहिँ तीव्र गतिमा बढ्न जान्छ है। केही सम्भावित कारणहरूको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि उमेर बढ्नाले यो समस्या आउन सक्छ, प्रेग्नेन्ट या थाइरोइडबाट पीडित महिलाहरूमा पनि यो समस्या हुन सक्छ, अनि कयौँपटक के हुन्छ भन्नुहुन्छ भने वजन कम गर्नको कारणले गर्दाखेरि वजन कम हुनको कारणले गर्दाखेरि पनि यो बिमारीबाट प्रभावित हुन सकिन्छ, र जो महिलाहरू चाहिँ मेनोपोजबाट पीडित छन् उनीहरूमा पनि यो समस्या हुने खतरा अधिक बढेर जान्छ, अनि जो हमेसा तनाव र डिप्रेसनमा रहन्छन् उनीहरूलाई पनि एलोपेसिया हुने खतरा धेरै हदसम्म बढेर जान्छ। यदि कसैको टाउको जुन स्किन छ जुन स्काल्प भनेर भनौँ न होइन यो छ, यसमा इन्फेक्सन या रिङ वर्म छ भने एलोपेसियाको खतरा बढेर जान्छ, र विभिन्न प्रकारको हेयर स्टाइल गरिरहने अनि हट हेयर ट्रिटमेन्ट लिनाले पनि एलोपेसियाको समस्या हुनसक्छ, अनि आनुवांशिक यानि कि वंशानुगत रूपमा पनि यो एलोपेसियाको समस्या आउनसक्छ। यदि तपाईँको परिवारमा पहिला कसैलाई यो समस्या भइसकेको छ भने तपाईँलाई पनि यो समस्या हुनसक्ने सम्भावना बढेर जान्छ, र यदि कसैलाई क्यान्सर छ मुटुसँग सम्बन्धित बिमारी छ हाई ब्लड प्रेसर वा गाउटको दबाई सेवन गरिरहेका छन् भने यसको साइड इफेक्ट्सको रूपमा पनि एलोपेसिया एरिटाको समस्या हुन सक्छ। त आदरणीय श्रोता पनि एलोपेसिया एरिटा के हो र यसको लक्षणहरू के कस्ता हुन् भन्ने विषयवस्तुमा मैले तपाईँहरूसँग जानकारी सेयर गरेँ। अब अगाडि चाहिँ नि यसको लक्षणहरूको म कुरा गर्न चाहन्छु, र यसको उपचार के कस्तो तरिकाले हुनसक्छ भन्ने विषयवस्तुमा पनि कुरा गर्न चाहन्छु। तर त्योभन्दा अगाडि एउटा
छोटो म्युजिकल ब्रेकमा लता मङ्गेशकर र मोहम्मद रफीले गाउनु भएको गीत तयार छ मेरो प्लेलिस्टमा. पुराना पुराना नेपाली हिन्दी गीत सङ्गीतहरू सुनिरहेका छौँ. यही सिलसिलामा यो गीत सुन्दै सुनाउँदै अगाडि बढौँ है त.

0: अचानक सोचे कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो BFPS कुलकर्म रेडियो हो।

पल पल चुमेर पुरानो गीतमा स्वर्किने नि तारादेवी र प्रेम ध्वज प्रधानको आवाज सुनाए मैले आदरणीय श्रोतावृन्द. समय अगाडि बढिसकेको छ. अहिले हाम्रो स्टुडियो घडी अनुसार दिउँसोको अब 2 बज्नको लागि लगभग 11 मिनट बाँकी छ कार्यक्रममा. अहिले हामी रहेका छौँ हाम्रो आजको हेल्थ सेगमेन्ट अन्तर्गत, र हेल्थ सेगमेन्टमा तपाईँको लागि मैले चाहिँ नि आज विभिन्न प्रकारका कुराकानीहरू अथवा जानकारी ल्याउने क्रममा एलोपेसियाको बारेमा केही जानकारी लिएर आएकी छु. र आज यो एलोपेसिया एरिएटा डे अन्तर्राष्ट्रिय जगतमा नै हामीले अब्जर्भ गरिरहेका छौँ. यस कारण गर्दाखेरि पनि आज चाहिँ नि तपाईँको लागि यिनै विषयवस्तुमा चाहिँ जानकारी लिएर हाजिर भएकी छु. त एलोपेसिया के हो, यसको चाहिँ भनौँ कारक तत्त्वहरू के कस्ता छन् भन्ने विषयवस्तुमा हामीले कुरा गरिसकेका छौँ. अब यो एलोपेसियाको चाहिँ नि लक्षणहरूको पनि अलिकति कुरा गरौँ है. त एलोपेसिया एरिटाको लक्षणहरूको कुरा गर्नुपर्दा, अन्य समस्याहरू जस्तै यसको पनि धेरै लक्षणहरू हुन्छन् जसको मद्दतद्वारा हामीले चाहिँ यसको अन्दाजा लगाउन सक्छौँ कि यो बिमारीबाट पीडित भएका छौँ या छैन भनेर. लक्षणहरूलाई हेरे पश्चात डक्टरहरूले केही जाँच गर्छन्, जस पश्चात चाहिँ यो बातको पुष्टि हुन्छ कि वास्तवमै यो समस्या तपाईँलाई के को हो, एलोपेसियाको समस्या हो कि होइन भन्ने कुरा है. यसको मुख्य लक्षण त सबैभन्दा पहिला कपाल झर्नु नै हो, स्पेसली टाउको कपाल झर्नु हो होइन. र कपालको जुन एउटा पातलो हुने स्थिति छ त्यो, त्यसको अलावा कपाल झर्दै गर्दाखेरि यो तालुमा भनौँ, तालु भन्दाखेरि पनि अब यो स्काल्पमा भनेर भनौँ न होइन, ठाउँ ठाउँमा चाहिँ नि एउटा बल प्याच बन्न जान्छ है. जसको यसको अलावा शरीरका अन्य हिस्साहरूमा पनि कपाल टुट्ने, सुत्दाखेरि नुहाउँदाखेरि कपाल एकदमै झर्ने आदि इत्यादि कुराहरू चाहिँ महसुस गर्न सकिन्छ. यी लक्षणहरूलाई नै हामीले चाहिँ नि लक्षणको रूपमा लिन सकिन्छ है. र यो चाहिँ कुरा गर्नुपर्दा सबैभन्दा पहिला कपाल कमजोर हुनु नै यसको सबैभन्दा ठुलो एउटा लक्षण हो. त्यस पश्चात पुरुषहरूमा त अझ पुरैसँगले चाहिँ नि तालु हुन सक्छन् पुरुषहरू एलोपेसियाको समस्या हुँदाखेरि. अनि अनुहारमा भएको दारी झुङ्गा र आँखाको जुन आइब्राउज छ होइन, यो पनि आइब्राउज भन्दा पनि आइल्यासेस छ होइन, यो पनि कमजोर हुने, टुट्ने अथवा झर्ने क्रम जारी रहन्छ. महिलाहरूमा चाहिँ पुरैसँगले महिलाहरू तालु त हुँदैनन् तर धेरै पातलो भएर जान्छ. अनि कपाल, टाउको कपाल चाहिँ ठाउँ ठाउँबाट झर्छ. अनि कपाल झरिसके पश्चात त्यो कपाल झरेको ठाउँमा सेतो सेतो दाग र लाइनहरू देखिन सुरु हुन्छ. पुरुषहरूको टाउको अगाडिको भाग र बिचको भागको कपाल बढी झर्छ. महिलाहरूको चाहिँ टाउको माथिपट्टिको कपाल बढी झर्छ. र कपाल झर्नाले चाहिँ कपालको ठाउँमा चाहिँ बल प्याच हुँदै जाँदाखेरि त्यहाँनिर चिलाउने अनि पोल्ने खालको समस्या पनि हुन्छ. अनि साथसाथमा यो हाम्रो जुन नङ छ यो पनि पातलो भएर टुट्ने होइन, भाँचिने र त्यसको चमक चाहिँ पूर्ण रूपमा चाहिँ हराउने त्यो पनि हुनसक्छ. अनि टाउको अलावा शरीरको अन्य हिस्साहरू जस्तो कि अनुहार अनि छातीमा पनि यदि कपाल रहन्छ भने त्यो पनि पातलो भएर जान्छ. र पात जहाँ जहाँ कपाल झर्छ त्यहाँ त्यहाँ चाहिँ गोलो गोलो धब्बा बन्छ र त्यहाँ त्यहाँ चाहिँ भनौँ एउटा बल्नेस अथवा तालु पनि देखिन सुरु हुन्छ. त यस्ता लक्षणहरू तपाईँले देख्नु भएको छ, आफूमा महसुस गर्नु भएको छ भने तुरन्तै विशेषज्ञहरूलाई भेटिहाल्नु होला भनेर भन्न चाहन्छु म यतिखेर. अनि यसै गरिकन यसको चाहिँ ट्रिटमेन्ट यानि कि उपचार के छ त भन्दा, कयौँ तरहको चाहिँ उपचारहरू रहेका छन्, तर डक्टरले तपाईँको उपचार चाहिँ तपाईँको चाहिँ स्वास्थ्य, तपाईँको टाउको स्किनको स्वास्थ्य, एलोपेसियाको गम्भीरता हेरेर बुझेर यसको जाँच गरेर मात्र तय गर्छन् है. अनि अलग अलग प्रकारको चाहिँ भनौँ उपचार विधि अलग अलग मानिसहरूलाई सुटेबल हुन सक्छ, किनभने कैपटक पेसेन्टलाई चाहिँ कुनै उपचार बिना नै फेरि पनि कपाल फेरि उम्रिएर आउन सक्छ, जबकि केही मानिसहरूमा चाहिँ दबाई र थेरापीको पनि आवश्यकता पर्दछ. वैकल्पिक थेरापीको माध्यमबाट पनि एलोपेसियाको चाहिँ उपचार पूर्ण रूपबाट सम्भव छ. केही मुख्य थेरापीहरू छन् जसको मद्दतबाट कपाल झर्ने वा कपाल जुन भाँचिने समस्याबाट बच्न सकिन्छ. यसमा अरोमाथेरापी, एक्युपङ्चर वा हर्बल सप्लिमेन्ट्स आदि सामेल छन्। अनि एलोपेसियाको लक्षणहरूलाई पहिचान गरे पश्चात विशेषज्ञहरूले दबाईको सेवन गर्नको लागि पनि सल्लाह दिन सक्छन्। केही मामलाहरूमा कपाल फेरि पनि उम्रिन सक्छ, यो चाहिँ फोटो किमोथेरापीबाट यसको सम्भावना धेरै रहन्छ। र यदि यो समस्याबाट तपाईँ चाहिँ
एकदमै दिक्क दिक्क पाउनु भएको छ भने डक्टरसँग भेटेर छिटोभन्दा छिटो यसको चाहिँ तपाईँले उपचार गरेर यसबाट छुटकारा पाउन सक्नुहुन्छ। त प्रिय श्रोताबेन, एलोपेसियाको कुरा मैले गरेँ तपाईँहरूको लागि आज, र आज चाहिँ संसारभरि नै एलोपेसिया एरिटा चाहिँ अवेरनेस डेको रूपमा हामीले यसलाई अब्जर्भ गरिरहेको बेलामा यस विषयवस्तु मैले केही कुराकानी तपाईँहरूसँग सेयर गरेकी हुँ। अब भने एउटा गीत सुनाउँछु लता मङ्गेशकर र एसपी बालसुब्रमण्यमले गाउनु भएको छ एक दुजे के लिए चलचित्रबाट, र यही नै गीत अब अहिले तपाईँको सेवामा टक्राउँदै म भने एकैछिनको लागि ओजी लिन चाहन्छु। 2 बजेको समाचार सुनौ, त्यस पश्चात कार्यक्रमको अर्को चरण लिएर म हाजिर हुनेछु।

0: Live Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। आज देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको तर्फबाट कानून व्यवसायले छुट्टा छुट्टै रिट दर्ता गरेको नेता मीन बहादुर विश्वकर्माले जानकारी दिनुभयो। यसअघि शुक्रबार सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनलाई सच्याउने भन्दै फिर्ता लकिएको थियो। देउवा समूहले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि सारेको कार्यतालिका रोक्न माग गरेका छन्। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निशा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो लाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि बढ़ाउन नमिल्ने देउवा पक्षको तर्क छ। असो 16 19 महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरका 3 र एमाले संसदीय दलका नेता राम बहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका 4 शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सांसद राणा र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
4: भदौ 1 बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 बैठकमा माननीय सदस्य राम बहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै माननीय सदस्यहरूले बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
3: नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अरियालले बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा सीमा तोक्न प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद अरियाल,
5: आज सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भयो। समाज धेरै अराजक बन्यो। एउटै परिवारमा आमा बाउसित छोरा छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन, फेसबुक हेर्ने स्थिति छैन, यस्तो खालको अवस्था बनिरहेको छ र यति धेरै परिवारहरू खण्डित भएका छन्, समाज बिथलिएको छ। त्यसैले यस्ता घटनाहरू प्रति हामी गम्भीर हुन जरुरी छ। बाल बच्चाको मौलिकता हराएको, सिर्जना हराएको छ, काम गर्ने झाँगर मरेको छ, अब हामीलाई पनि ढिला भएको छ। सरकार यसमा के योजनामा छ, सरकार के गरिरहेको छ? हामीले जति विलम्ब गर्छौ त्यति हाम्रा भविष्यका बच्चाहरूको भविष्य नै खाडलमा पुग्नेछ। मापदण्ड र वर्गीकरण निर्धारण गरौं।
3: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउनु

0: भएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रदेशसभा सदस्यले मत दिँदा कार्कीले 57 मत पाउनु भएको छ। कोशी प्रदेश सभामा नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 सदस्य छन्। विपक्षमा नेपाली कांग्रेस प्रदेशसभा सदस्यले मतदान गरेका छन्। नेपाली कांग्रेसका 29 प्रदेशसभा सदस्य छन्। त्यस्तै राप्रपाका सभामुख सहित 5 सदस्यले कतै पनि मतदान नगरेको बताइएको छ। 93 जना प्रदेश सांसद रहेकोमा एकजनाले राजीनामा दिएकाले अहिले 92 सांसद सदस्य छन्। आज 83 जना सदस्य उपस्थित थिए। गुल्मीको रेसुङ्गा विमानस्थल सञ्चालन भएको 3 वर्ष भइसकेको छ, तर मौसम खराबीका कारण विमानस्थल मुस्किलले 6 महिना पनि चलेको छैन। पछिल्लो पटक पनि मौसमकै कारण 3 महिनादेखि उडान नहुँदा यात्रुहरूका लागि यो विमानस्थल एकादेशको कथा जस्तै बनेको छ। भुटोलबाट छवि पाण्डे।
1: हेर्नु न, अहिले धेरै भाउ बन्द आहा, दुःख भयो हामीहरूलाई पनि यता काठमाडौँ जानको लागि। अब त्यही प्लेनमा भएदेखि टाइममै पुगिन्थ्यो। कुहिरोको बर्खाको मौसम अब कुहिरो लाग्ने हो, त्यस्तो भएर पनि हुन्छ। म पनि एकचोटि टिकट काट्न ठिक्क परेको, टिकट काटिसकेको, प्लेनको कारणले गर्दा म पनि जान नपाएर।
2: गुल्मी रेसुङ्गा नगरपालिका तिनकी कमला जुरेल पहिलो पटक हवाई जहाज चढ्न विमानस्थल पुगे पनि मौसमले साथ नदिएपछि जहाज चढ्ने सपना अधुरो भएको गुनासो गर्दै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि कृष्ण प्रसाद पाण्डे हवाई भाडा वृद्धि र मौसम खराबी विमानस्थलका लागि बाधक बनेको बताउनुभयो।
3: अब त्यो अहिले नेपाल भविष्य निगमले चाहिँ रेट बढाएर हामी चाहिँ अहिले यात्रु चाहिँ चल्नु खोज्नु भएको छ, त्यसपछि चाहिँ त्यो समायोजन गर्न भनेर अहिले चाहिँ साथीहरू लाग्नु भएको छ। समायोजन भयो भने त चल्छ, दिउँसोमा अब लाग्छ, बिहानमा हो, बिहानमा कुहिरो लाग्छ।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
4: BFBS Gurkha Radio.

चलेछ बतास सुस्तरी शम्भु राई लगाउनु भएको यो पुरानो गीत रहेको थियो जुन तपाईँलाई मैले सुनाएँ आज यो प्रस्तुति कार्यक्रम दिवा कौशल्य अन्तर्गतको यो दोस्रो चरणको प्रस्तुतिमा तपाईँहरू सबैले पक्कै पनि यसलाई इन्जोय गर्नु होला भन्ने आशा गरेको छु। आदरणीय श्रोताबृन्द, यतिखेर समयको कुरा गर्न चाहन्छु। हाम्रो स्टुडियोको घडी अनुसार समय दिउँसोको 2 बजेर अहिले 12 मिनट जाने आँटेको छ। कार्यक्रममा अब तपाईँलाई म यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुनाउँदै अगाडि लिएर जाने तयारी रहेकी छु। तपाईँहरू सबैले सुनेर साथ दिनुहोला भनेर भन्न चाहन्छु। यो बेलामा कार्यक्रमको यो चरण अन्तर्गत भने हामी सुन्छौँ नेपाल दर्पण, नेपालकै विषयमा धेरै जानकारीहरू यस नेपाल दर्पण अन्तर्गत हामीले सुन्ने गरेका छौँ। हाम्रो दिदी हुनुहुन्छ सूर्यकुमारी पन्तज्यू, त उहाँले धेरै सालदेखि यो नेपाल दर्पणलाई तपाईँ हाम्रो लागि चाहिँ राख्दै आउनु भइरहेको छ र यही नेपाल दर्पण आज पनि तपाईँको सेवामा राख्नेछु कार्यक्रमको यो दोस्रो चरणमा सधैँको सोमबार छै। त्यसतर्फ लाग्नु पूर्व अब भने एउटा गीत फेरि पनि हामी सुनिहालौँ लता मङ्गेशकर र हरिहरनको आवाजमा, र यही गीतको साथसाथमा हामी यो एउटा छोटो म्युजिकल ब्रेक लिन्छौँ। त्यस पश्चात नेपाल दर्पणको प्रस्तुतिलाई तपाईँको सेवामा राख्ने मेरो तयारी रहेको छ।

0: पुरकार रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: यो PFBS गोर्खा रेडियो हो।

अनेकतामा एकता समेटिएको नेपाल र नेपालीको चिनारी गराउने नेपाल दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। श्रोताहरू, यो हप्ता हामी नेपालीहरूको लागि निकै महत्त्वपूर्ण छ। त्यसो त वर्षायाम सुरु हुन साथ चाड पर्वहरूको लस्करी लाग्ने गर्दछ र साँच्चै भनौँ भने यो हप्ता त अझ विशेष गरेर तागाधारीहरूको लागि निकै महत्त्वपूर्ण र उपत्यकाको लागि पनि, नेवार समुदायको लागि पनि निकै महत्त्वपूर्ण मानिन्छ। किनभनेदेखि यो हप्ता परेको छ रक्षाबन्धन, जनै पूर्णिमा र अनि त्यसको भोलिपल्ट मनाइने गाई जात्रा पर्व। आज म यस्तै यस्तै चर्चा लिएर नेपाल दर्पण कार्यक्रममा आइपुगेकी छु। त आउनुहोस् आजको कार्यक्रम आरम्भ गरौँ यो जनै पूर्णिमाकै सन्दर्भबाट। श्रावण शुक्ल पूर्णिमाको दिनमा मनाइन्छ श्रोताहरू। यो दिनमा विशेष गरेर तागाधारीहरूको लागि, पुरुषहरू छन् भने तागाधारीहरूको लागि र नेपालीहरू सबैको लागि, बच्चा बुढा महिला पुरुष सबैको लागि नै निकै महत्त्वपूर्ण र पहाड तराईको वासीहरूको लागि पनि निकै महत्त्वपूर्ण मानिन्छ। राखी पनि मनाउने दिन हो। एकातिर सनातन वैदिक धर्मावलम्बीहरूले पुरानो जनै त्यागेर नयाँ लगाउने गर्छन् भने अर्कोतिर रक्षाको लागि हातमा रक्षा सूत्र अर्थात् डोरो मान्ने गर्छन्। त्यसैले यस पर्वलाई एकातिर जनै पूर्णिमा भनिन्छ भने अर्कोतिर रक्षाबन्धन पर्व भनेर मानिन्छ। तराईतिर चाहिँ विशेष गरेर दिदीबहिनीहरूले दाजुभाइहरूलाई यो दिनमा रक्षाबन्धन गरेर धुमधामले मनाउँछन् र यो रक्षाबन्धन त साँच्चै भनौँ भने धेरै दिन अगाडिदेखि हामी अहिले त सहर बजारमा देख्ने गर्दैछौँ। कलात्मक ढङ्गले तयार पारिएका साधारण रक्षाबन्धन हुँदैन। साधारण रक्षाबन्धन चाहिँ अन्य प्रयोग गरिन्छ, अरूहरूले लगाउँछन् भने यो दिनमा तराईका दिदीबहिनीहरूले चाहिँ कलात्मक सुन्दर यो रक्षाबन्धन किनेर आफ्ना दाजुभाइहरूलाई लगाउने गर्दछन्। सप्तर्षिहरूको तर्पण गर्ने वा उपासना गरिने पर्व भएकोले यसलाई ऋषि तर्पणी पनि भनिन्छ। सांस्कृतिक एवं सामाजिक दृष्टिले पनि यस पर्वको महत्त्व भएको हामी पाउन सक्छौँ। यस दिनमा विशेष गरेर उपत्यकामा छोरी चेलीहरूलाई माइतीले बोलाएर विभिन्न परिकार बनाएर खुवाउने पनि चलन छ र उपत्यकामा यसलाई क्वाटी पूर्णिमा पनि भनिन्छ, अर्थात् क्वाटी खाने चलन छ र उपत्यकामा गाई जात्रा त धुमधामले मनाउँछन् नै, त्यसको साथसाथै यो दिनमा जनै पूर्णिमाको दिनमा विभिन्न गेडागुडीहरू भिजाएर उमारेको क्वाटी खाने चलन पनि छ। भिजाएर टुसा उमारेको नौ थरीका गेडागुडी लगायत विभिन्न परिकार खाएर यो पर्वलाई रमाइलोसँग मनाउने परम्परा खास गरेर उपत्यकामा देखिन्छ, नेवार समुदायमा, र यसकै सिको गरेर अहिले चाहिँ अन्य समुदायले पनि मनाउने गर्दछन्। सनातन धार्मिक परम्परा अनुसार भने यो दिनमा बिहान सबेरै पवित्र तलाउ वा नदीमा गएर विधिपूर्वक स्नान गरेर कश्यप, भारद्वाज, अत्रि, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरेर सप्तर्षिहरूलाई तर्पण दिइन्छ। यी ऋषिहरूको विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। त्यसपछि घरमै अथवा कुनै देवालयमा बसेर जनैको विधिपूर्वक पूजा गरिन्छ। यो जनै र रक्षाको डोरो पनि हामीले त्यसै लगाउनु हुँदैन, यसलाई अभिषेक गरेर पूजा गरेर मात्रै ग्रहण गर्नुपर्छ। जुन पाए त्यही डोरो हामीले लगाउनु हुँदैन, अभिषेक गरेको पूजा गरेको मात्रै लगाइन्छ। जनै नमन्त्रिकन लगाउन नहुने मान्यता अनुसार वैदिक एवं पौराणिक मन्त्रहरूले मन्त्रिने गरिन्छ। रुद्राभिषेक पाठ गरेर पनि जनै मन्त्रिने चलन रहेको छ। कसै कसैले पशुपतिनाथ वा नजिकको शिवालयमा लगेर जनै मन्त्रिने गर्दछन्। सनातन धर्ममा जनैको ठूलो महत्त्व छ श्रोताहरू। जनैलाई संस्कृतमा यज्ञोपवीत भनिन्छन्। जनै धारण गर्ने व्रतबन्ध गरेका बालकहरूले लगाउँछन्। यज्ञोपवीत यज्ञ र उपवीत शब्दको संयोजन भएर बनेको शब्द हो, जसको अर्थ हुन्छ
यज्ञ प्राप्त गराउने अथवा यज्ञद्वारा पवित्र गरिएको उपवीत वा सूत्रलाई नै यज्ञोपवीत भनिन्छ। यो बनाउने विधि पनि आफ्नै प्रकारको छ, जसले पायो त्यसले जानेका पनि हुँदैनन्, जान्ने विज्ञहरूले नै यो जनै बनाउँछन् जुन धारणा गरिन्छ। विधिपूर्वक तयार गरिएको जनैले बल बुद्धि र तेज प्रदान गर्छ भन्ने विश्वास रहेको पाइन्छ। जनै सँगसँगै श्रोताहरू रक्षा सूत्रको पनि पूजा गरिन्छ जनैसँगै राखेर। यसरी तयार भएको जनै रक्षा सूत्र आफ्नो पुरोहितबाट यजमानलाई लगाइदिने वा बाँध्ने परम्परा रहिआएको छ। जनै व्रतबन्ध भइसकेका तागाधारी जातिका पुरुषहरूले मात्रै लगाउँछन् भने रक्षा सूत्र सबैले लगाउँछन्, यसमा महिला पुरुष भन्ने छैन अनि व्रतबन्ध गरेका नगरेका भन्ने पनि छैन। रक्षा सूत्रले विभिन्न विपत्तिबाट बचाउँछ भन्ने विश्वास गरिन्छ। रक्षा गर्ने भएको हुनाले नै रक्षा सूत्र भनिएको हो। हातमा बाँधेको यो डोरो तिहारमा त्यो लगाइरहन्छन्। अब आजकल त कोही कोही त दुई चार दिन लगाएर फुकालेर पनि फ्याँक्ने चलन पनि देखिन्छ र तर त्यसो चाहिँ नगरेर साँच्चीकै नियमपूर्वक बाँध्नेहरूले यसलाई बाँधेर राख्छन् र जनै पूर्णिमाको दिनमा लगाएको यो नाडीमा बाँधेको यो डोरोलाई तिहारको गाई तिहारको दिनमा गाईको पुच्छरमा लगेर पूजा गर्दाखेर बाँध्ने प्रचलन छ। यो दिनमा रसुवाको गोसाई कुण्ड, काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, मुक्तिनाथ, मुस्ताङ, दामोदर कुण्ड लगायतका धार्मिक स्थलहरूमा भक्तजनहरूको मेला नै लाग्ने गर्दछ। गोसाई कुण्ड त धेरै नै चर्चित ठाउँ हो। त्यसको साथसाथै जनै पूर्णिमाको अघिल्लो दिनमा धुमधामले यो सुदूरपश्चिममा पनि मेला लाग्ने गर्दछ। म समय रहेमा पछि बताउने छु श्रोताहरूलाई। यो दिनमा तराई मूलका दिदी बहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै हातमा राखी बाँध्ने चलन छ र यस पर्वलाई दिदी बहिनीहरूले दाजुभाइबीच आत्मीयता कायम राख्ने पर्वको रूपमा यिनीहरूले मनाउने गर्दछन्। खेतीबाट फुर्सद भएका उपत्यकाका नेवार समुदायले सिमी, बोडी, केरा, केराउ, चना, भटमास, मुगी, मास आदि गेडागुडी मिसाएर नौ तरिका सकेसम्म गेडागुडी भिसाएर टुसा उमारेर क्वाँटी बनाएर त्यसलाई खाने पर्छ। वास्तवमा यो क्वाँटी भन्ने शब्द नै नेवारी शब्द हो। क्वाँटी, क्वा भनेको तातो, ती भनेको रस, झोल, गेडागुडीको रस स्वास्थ्यको लागि निकै उपयोगी मानिन्छ र यो उमारेको रस आफू मात्रै नभएर आफ्ना छोरी बेटी पाहुनालाई समेत बोलाएर खुवाउने चलन रहिआएको छ। यसै गरी नेवार जातिमै भ्यागुतोको पूजा, जुन कि यो भ्यागुतोलाई गठे मङ्गलको दिनमा, जुन भ्यागुतोले हाम्रो जीवनमा, किसानहरूको जीवनमा जुन प्रकारको गुण लगाएको छ त्यो गुणलाई सम्झेर नेवार जातिमा, विशेष गरेर उपत्यकामा नेवार समुदायले भ्याहुतालाई पनि क्वाँटी खुवाउने, पूजा गर्ने, उसको लागि पनि खानेकुराहरू लगेर खेतमा राखिदिने चलन छ। यसो गर्नाले खडेरी पर्दैन भन्ने विश्वास उनीहरूको छ। प्रत्येक जातिले आफ्नै किसिमले यस दिनलाई मनाउँछन्। त्यसैले पनि धार्मिक, सामाजिक एवं सांस्कृतिक पक्षबाट यस पर्वको ठूलो महत्त्व रहेको छ। श्रोताहरू, कार्यक्रमको दोस्रो चरणमा म अरू चर्चा गरौँला। अहिलेको लागि यो गीत

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

नेपाल दर्पण कार्यक्रमको दोस्रो चरणमा आइपुगेका छौँ श्रोताहरू। अब दोस्रो चरणमा म सबभन्दा पहिले तपाईँहरूलाई यो गाई जात्राको बारेमै चर्चा गरौँ, अर्थात् गाई जात्राको पर्वको बारेमा चर्चा गर्दाखेरि सबभन्दा यो दिवंगतहरूको लागि नै मनाइने पर्वको रूपमा लिइन्छ र यो रक्षाबन्धन अर्थात् जनै पूर्णिमाको भोलिपल्ट पर्ने गर्दछ। वर्षभरिका दिवंगत आफन्त यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी पार गरेर मोक्ष प्राप्त गरून् भनेर भाद्र कृष्ण प्रतिपदा गाईलाई नगर परिक्रमा गराएर गाई जात्रा पर्व मनाइन्छ र यो आफ्नै प्रकरण अनुसार यो उपत्यकैभित्र पनि विभिन्न ठाउँमा आफ्नै प्रचलन अनुसार मनाउने चलन छ। सबै ठाउँमा एउटै प्रकारले मनाइँदैन श्रोताहरू। कसैले भने एकातिर गाईको अनुहार विशेष गरेर काठमाडौँमा बेग्लै छ, भक्तपुरमा बेग्लै तरिकाले मनाइन्छ, काठमाडौँ र ललितपुरमा प्राय एउटै प्रकारको प्रचलन छ। कसैले भने एकातिर गाईको अनुहार अङ्कित तस्विर र अर्कोतर्फ गणेश अङ्कित तस्विर राखेको रङ्गी बिरङ्गी फुलले सजाएको पेरुङ्गाको टोपी मानिसलाई लगाइदिएर सकेसम्म तास नभए कुनै राम्रो कपडाले बनेको चोलो र जामा लगाएर पटुकाको दुई टुप्पो भुइँमा लतार्न लगाएर गाई बनाएर नगर परिक्रमा गराउने परम्परा छ। गाई नबनाइकन जोगीको भेष धारण गराएर मात्र पनि नगर परिक्रमा गर्छन्। यो जात्रामा विभिन्न भेष धारण गरी बहुला बनेर नगर परिक्रमा गर्ने चलन पनि छ र यो विशेष गरेर हँसाउने खालको परम्परा चाहिँ बिहान नभएर साँझ पख गर्ने चलन अझ हामी काठमाडौँ उपत्यकामा देख्दै आएका छौँ। यसरी नगर परिक्रमा गराउँदा विभिन्न प्रकारको सांस्कृतिक बाजा पनि साथमा रहन्छ। परिक्रमा सकिएपछि गाई बनाइएका पेरुङ्गा आफ्ना गणेशस्थानमा चढाइन्छ। दिवंगतका नाममा नगर परिक्रमा गराइने गाईहरूलाई रोटी फलफुल दुध खुवाउने गरिन्छ र कसैले सांस्कृतिक बाजा गाजा भजन गाएर पनि यो नगर परिक्रमा गराउने चलन छ, आफ्नो प्रचलन छ श्रेष्ठले। त्यसैले यो काठमाडौँमा त बिहानैदेखि आफू खुसी जुन बेला जसलाई जुन घरलाई जुन घरमा मृत्यु भएको छ त्यो सालमा त्यो घरबाट निकालिने हो र आफ्नो इच्छा अनुसार कसैले सबेरै कसैले अल्ढिलो आफ्नो अनुकूल हेरेर निकाल्दै लान्छन् त विशेष गरेर असन इन्द्रचोक हुँदै यहाँ बसन्तपुरसम्म पुर्याउने चलन राखिँदै आएको छ। गाई जात्राको अवसरमा ललितपुरमा चाहिँ गत साल दिवंगत भएका नाममा गाई बनाएर एकै ठाउँमा भेला भएर नगर परिक्रमा गराउने परम्परा छ। काठमाडौँको फरक भयो, ललितपुरको चाहिँ सबै जस जस घरका मृत्यु भएका छ ती घरका सबै गाईहरू एकै ठाउँमा जम्मा गरेर अनि एकै पटक सहर घुमाउने चलन छ। अब भक्तको कुरा गर्ने हो भने भक्तपुरमा गाई जात्रा मनाउने चलन काठमाडौँ र ललितपुरको भन्दा एकदम फरक छ। फेरि भक्तपुरका संस्कृतिविद डाक्टर पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार त्यहाँ गाई जात्राको मूल आकर्षण र विशेषता घेन्ताङ किसी, किसी भनेको त हात्ती हो, घेन्ताङ किसी त्यहाँको मूल आकर्षण रहेको छ। त्यसको घेन्ताङ किसीको नाच र जात्राको अन्तमा ल्याइने परालको भैरवनाथ हो। यो भैरवनाथको पछि पछि लाकुलाचे टोलका बासिन्दाले वासा बनाएर परिक्रमा गर्दछन् र जात्राको क्रम सकिन्छ। यस अवसरमा विद्यमान सामाजिक तथा राजनीतिक कुरीति र विसङ्गति औँल्याएर विभिन्न प्रकारको प्रहसन र मृतकका नाममा रामायण भजन थाली गाउने ठाउँ ठाउँमा प्रदर्शन गर्दै नगर परिक्रमा गर्ने चलन थियो, तर आजकल यो प्राय हराइसकेको पाइन्छ। बरु पत्र पत्रिकामा विभिन्न प्रकारका हास्य व्यङ्ग लेख तथा कार्टुन प्रकाशित गर्ने चलन चाहिँ अहिले पनि छँदैछ। एक दिन विशेष रूपमा मनाइए
पनि जनै पूर्णिमादेखि कृष्ण अष्टमीसम्म यो पर्व मनाउने गरिन्छ। विभिन्न अरू कार्यक्रमहरू पनि गरेर भक्तपुरमा चाहिँ विशेष गरेर यो कृष्ण अष्टमीसम्म पनि अरू अरू प्रकारका क्रियाकलापहरू हुने गर्दछन्। र तर यो पर्वमा बौद्ध धर्मावलम्बीहरू गुला बाजा, धा बाजा, एक प्रकारको यो बाजा हो धा बाजा भनेको पनि, बजाएर विभिन्न बहिर बिहारमा प्रदर्शनीका लागि राखिएका देवी देवका देवताका मूर्ति, पौभा र हस्तलिखित ग्रन्थ हेर्न जाने परम्परा छ। प्रदर्शनीका लागि राखिने वस्तुमा ठमेल स्थित विक्रमशिला महाविहारमा सुन र चाँदीको अक्षर भएको पुस्तकलाई प्रदर्शनमा राख्ने चलन छ। यो पुस्तकलाई चाहिँ टङ्केश्वर स्थित तमा ख्वापा अर्थात् काठले बनिएको एक प्रकारको प्राचीन मखुण्डो, त्यो पाटन गुइट टोलस्थित बहीमा राखिएको धलाइटी र गुइत अजी यिनीहरूको मूर्ति प्रसिद्ध छन्। गाईजात्राको व्याख्या गर्दै संस्कृतिविद हरिराम जोशी भन्नुहुन्छ, गोको अर्थ इन्द्रिय हो। मानिसको जीवनको सफलता इन्द्रियलाई संयम राख्न सके मात्रै सम्भव हुन्छ भन्ने कुराको सङ्केत गाई जात्रा लिएर आएको छ। गाईको पुच्छर समाती यात्रा गर्नुको अर्थ इन्द्रियलाई यत्नसाथ संयम गर्न सके मानिसले कुनै प्रकारको पाप कर्म नगरी मोक्ष प्राप्त हुन्छ भन्ने हो। गाईको पुच्छर समात्दा बैतरणी पार्क हुन्छ भन्नुको अर्थ इन्द्रियलाई संयम राखे विभिन्न पाप र दुःखको संसार रूपी बैतरणी पार गरी मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने हो। यो पर्व कहिलेदेखि चलेको हो भन्ने बारेमा संस्कृतिविदहरूमा भिन्न मत रहेको पाइन्छ। संस्कृतिविद श्रेष्ठका अनुसार गोपाल राजवंशावलीमा गाई जात्रामा गरिने विधान उल्लेख गर्ने क्रममा साया अर्थात् गाई जात्रा उल्लेख भएको आधारमा राजा जयस्थिति मल्लको समयमै गाई जात्रा लोकजीवनमा प्रसिद्ध भएको थियो। मध्यकालीन अनेक चाड पर्व र जात्राको मूल आधार यसअघिका प्राचीन परम्परा भएको काठमाडौँ लेले स्थित अंशुवर्माको सम्बत 32 विक्रम सम्बत अनुसार चाहिँ 665 अभिलेखमा साउनिका दाउन उल्लेख हुनुले गाई जात्रा निकै प्राचीन भएको हो भनेर पनि भन्न सकिन्छ। गाई जात्रा जयस्थिति मल्लले नै चलाएको भन्ने प्रमाण प्राप्त नभएको त्यसैले बताउनेहरू पनि छन्। हरिराम जोशीका अनुसार यो लिच्छवी कालको गो युद्ध भन्ने उल्लेख भएको थियो र यो जात्रा प्राचीन कालको अन्त्यतिर वा मध्यकालको प्रारम्भतिर चलेको हुनुपर्छ भन्ने पनि पाइन्छ। यस्ता धेरै किम्बदन्तीहरू छन्। मलाई चर्चा त मालिका को बारेमा गर्ने थियो। त्यहाँ धुमधामको जनै पूर्णिमाको अघिल्लो दिनमा यो सुदूरपश्चिमको मालिका मन्दिरमा धुमधामको मेला लाग्ने गर्दछ, तर समयको अभावले गर्दाखेर म यो चर्चा अहिले यहाँहरू समक्ष राख्न सक्दिनँ। श्रोताहरू, म कुनै समयमा राखौँला। आजको लागि एउटा गीत सुनाएर म यहाँहरूबाट बिदा हुन्छु। अर्को कार्यक्रममा फेरि भेटौँला। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछिको हत्याका आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विकलाई पक्राउ गरिएको छ। विकलाई हिरासतमा राखेर सोधपूछ गरिँदैछ। विकले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो बाहिरिएसँगै प्रहरीमाथि नै प्रश्न उठिरहेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर घलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस प्रदेश प्रहरी कार्यालयले छान भिडियो खिच्ने समूहमा पाँचजना प्रहरी देखिएपछि अरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। गरिमा चौधरीको घटनामा प्रहरीले अर्का किशोरलाई पनि पक्राउ गरेको छ। मुख्य आरोपी भनिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जितपुर सिमरा दुईका नौ कक्षा पढ्ने 14 वर्षे खड्कालाई पक्राउ गरिएको हो। यो सँगै घटनामा 8 पक्राउ परेका छन्। प्रदीपकै योजना र अगुवाईमा बालिकामाथि अपराध गरेको सुमनको दावी छ। गरिमाको शव भेटेपछि प्रहरीले शुरूमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। सत्तारूढ़ रासोपाका सांसदहरूले गम्भीर अपराधीलाई ज्यान सजायको व्यवस्था गर्ने कानून ल्याउन माग गरेका छन्। सांसद अनुष्का श्रेष्ठले अपराधिक मानसिकता आउन साथ मन काम्ने गरी कठोर कानून ल्याउन माग गर्नुभएको छ।
4: 3 वर्षीय गरिमा चौधरीमाथि भएको राक्षसी अपराध र 16 वर्षे अक्युज पुरुषको बयानले समाजमा भएको डरलाग्दो मानसिकताको एक गट रेन्चिङ संकेत दिएको छ। अब कानून त अझ कडा हुनै पर्छ। रेपको म्याक्सिमम पनिशमेन्ट व्यवहारमा 25 वर्षमै सीमित हुन जाने लाइफ सेन्टेन्सले पर्याप्त हुनु हुँदैन। अपराधी नाबालक छ भन्दैमा गम्भीर अपराधमा उम्किन पाउनु हुँदैन। त्यसैले अझ होलसम अप्रोचको आवश्यकता छ। यौनजन्य हिंसाको मानसिकता ट्याकल गर्न के गरिन्छ? बच्चा हराउने बित्तिकै राज्य कसरी सक्रिय हुन्छ? समाधि यस्तो बनाउनु पर्छ जहाँ मानवताको चेतनाले यो सोच आउँदै नआओस्, र सोच आए भने पनि कानून यस्तो हुनुपर्छ अपराध गर्ने सोचको मानसिकता कहाँ पोस्।
3: अर्की सांसद अप्सना बानुले जघन्य अपराधीलाई ज्यान सजाय दिलाउने कानूनको माग गर्नुभएको छ।
5: आजीवन कारावासको कानूनले डर पैदा गर्न नसकेको देखिन्छ। नेपालले 2054 फागुन 20 गते आईसीसीपीआरको दोस्रो ऐच्छिक प्रोटोकल अनुमोदन गरी मृत्युदण्ड सधैँका लागि उन्मूलन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। त्यस बेलाको सामाजिक परिवेश र आजको सामाजिक सुरक्षा चुनौतीमा धेरै फरक छ। कुनै पनि अन्तर्राष्ट्रिय सन्धि या कानून नागरिकको सुरक्षा भन्दा माथि हुन सक्दैन। अपराधीको मानव अधिकारको चिन्ता गर्दा पीड़ितको मानव अधिकार र न्यायिक अधिकार कुण्ठित हुनु हुँदैन। त्यसैले नेपालको संविधानको धारा 16 उपधारा 2 गरिमामय सदनको 2/3 बहुमत जुटाएर उक्त धारालाई संशोधन गरी जघन्य अपराधको हकमा मृत्यु दण्डको कानूनी व्यवस्था गर्न सम्मानित सदनबाट सरकार समक्ष जोरदार माग गर्दछु।
3: सांसद अमरेश कुमार सिंहले भने वर्तमान सरकार बनेपछि अपराधका घटना बढ्दै गएको भन्दै गहन छलफलको माग गर्नुभएको छ।
6: बाराको सिमराको बालिकाको घटना, सप्तरीको बालिकाको हत्याको घटना, यो हाम्रो समाज हाम्रो देश कता गइरहेछ? यो दुईटा घटनाले मात्रै हेर्न मिल्दैन। हाम्रो सरकार बन्नेदेखि चाहे कप्तानगंजको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस्, चाहे मिटर ब्याजको होस्, चाहे लघुवित्त पीडितको होस्, चाहे डाक्टरको होस्, यो दिनका दिन भइरहेछ। यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेछ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले के गरिरहेछ भने नेपाली जनता

0: एङ्गरमा छ।
1: जब समाजमा व्यथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। यसलाई राम्ररी छलफलको आप
2: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। आज देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको तर्फबाट कानून व्यवसायीले छुट्टा छुट्टै रिट गर्दा गरेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो। यसअघि शुक्रबार सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनलाई सच्याउने भन्दै फिर्ता लगेको थियो। देउबा समूहले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि सारेको कार्यतालिका रोक्न माग गरेका छन्। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निशा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि बढ़ाउन नमिल्ने देउबा पक्षको तर्क छ। असोज 16 19 महाधिवेशन गर्ने गरी काँग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउबाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरका 3 र एमाले संसदीय दलका नेता राम बहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका 4 शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सांसद राणा र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
3: भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै माननीय सदस्यहरूले बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
2: नागढुङ्गा सुरुङ मार्ग आजबाट 4 पाङ्रे साना सवारीका लागि खुल्ला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुल्ला गरी परीक्षण गर्दै आएकोमा आजदेखि 4 पाङ्रे साना सवारी कार जीप भ्यानका लागि खुल्ला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभएको छ। जैसीका अनुसार हालका लागि बिहान 9 साँझ 6 एकतर्फी मात्र सुरुङ मार्ग खुल्ला हुनेछ। अन्य ठूला सवारी साधन भने परीक्षण काल पछि मात्र यात्रा गर्न सक्ने उहाँले बताउनु भएको छ। सुरुङ मार्ग गत साउन 11 गते उद्घाटन गरिएको थियो। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा आर्यले बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा सीमा तोक्न प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद आर्याल,
4: आज सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भयो। समाज धेरै अराजक बन्यो। एउटै परिवारमा आमा बाउसित छोरा छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन, फेसबुक हेर्ने स्थिति छैन, यस्तो खालको अवस्था बनिरहेको छ र यति धेरै परिवारहरू खण्डित भएका छन्, समाज विथलिएको छ। त्यसैले यस्ता घटनाहरू प्रति हामी गम्भीर हुन जरुरी छ। बाल बच्चाको मौलिकता हराएको, सिर्जना हराएको छ, काम गर्ने झाँगर मरेको छ, अब हामीलाई पनि ढिला भएको छ।
2: अब खबर फटाफट।
5: स्वस्थ बुढौली र हजुरआमाको सम्मानका लागि नेपालगंजमा दौडिन्छिन् हजुरआमा कार्यक्रमको दोस्रो संस्करण शुरू हुँदै आउँदो आइतबारदेखि दर्ता खुला गरिने 50 उमेर पूरा भएका हजुरआमा बीच दौड प्रतियोगिता हुने। काभ्रेका 10,000 जना उच्च रक्तचापको ओखती नियमित खाँदै मुलुकमा वर्षेनी 1,37,000 भन्दा बढीको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब 47,00,000 नागरिक उच्च रक्तचापको जोखिममा रहेको तथ्याङ्क। स्याङ्जाको अर्जुन चौपारी 1 बजारमा पालिकाकै पहिलो दूध चिस्यान केन्द्र खोलियो। चिस्यान केन्द्रमा 500 लिटरको मिल्क चिलिङ जडान, मिल्क एनालाइजर, प्रिन्ट मिल्क क्यान र सेन्ट्रिफ्युज मेसिन पनि प्रयोगमा। बेलायतमा आउँदो आइतबार हुने 17 नेपाली मेलाको तयारी पूरा। 42 संघ संस्था सहभागी हुने। लन्डनको किम्प्टन पार्क रेस कोर्समा बिहान 10 साँझ 8 चल्ने मेलामा लाखे मारुनी सहितका नाचगान, झाँकी, गीत संगीत लगायतका कार्यक्रम हुने। सरकारी स्वामित्वको डिडिसीको घिउ अब दुबई बस्दै आएकाले पनि खान पाउने। रातो र चन्द्र सूर्य इन्टरनेसनल कम्पनीसँगको सम्झौता अनुसार वार्षिक 50,000 किलो घिउ पठाइने। परीक्षणको लागि 5.5 लाख रुपियाँको 600 किलो घिउ पठाइयो। र सगरमाथाको कथा समेटिएको रोड टु एभरेस्ट वृत्तचित्र सार्वजनिक। 50 मिनट लामो वृत्तचित्रमा पर्वतारोहीको साहस, जलवायु परिवर्तनले हिमाल क्षेत्रमा पुर्याएको असर र पर्वतारोहणको अवस्था प्रस्तुत।
2: बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम पहिलो विदेश भ्रमणका क्रममा युक्रेन पुग्नु भएको छ। युक्रेनको स्वतन्त्रता दिवसको अवसर पारेर बर्नहम किएव पुग्नु भएको हो। बेलायती रक्षा कम्पनीले युक्रेनी उत्पादकलाई लामो दूरीका क्षेप्यास्त्र बनाउन प्रविधि सिकाउने पनि बर्नहमले जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले कोलिसन अफ द विलिङको बैठकको अध्यक्षता गर्ने रक्षा मन्त्री लुक पोलार्डले जानकारी दिनुभएको छ।
0: Ukraine, not just looking at what can happen to keep them in the fight, but looking forward to after there is a peace to make sure they maintain that freedom and independence that they're celebrating today on Independence Day.
2: हौस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

मिठो एउटा गीत पुरानो चलचित्र कान्छीबाट सुन्दै हुनुहुन्थ्यो प्रिय श्रोता बहिनीहरूले. र यस गीतको साथमा आजको हाम्रो कार्यक्रम दिवाको सेलीको यो अन्तिम चरणको यात्राको पनि शुभारम्भ भइसक्यो. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम. न्यानो युवा गर्न चाहन्छु. म शिरेश सेनवार तपाईँको सेवामा छु. आजको यो प्रस्तुतिको साथमा ठिक चार बजेसम्म तपाईँसँगै म रहनेछु. यसै गरिकन तपाईँहरू सबैले पूर्ण रूपमा साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु यो बेला. त आउनुहोस् अब भने यस्तै मिठा मिठा पुरानो पुरानो गीत सङ्गीतहरू सुन्दै रमाइलो गर्दै हामी अगाडि बढौँ. कार्यक्रमको यो अन्तिम चरणमा ठिक चार बजेसम्म साङ्गीतिक यो एउटा माहौल तपाईँको लागि राख्ने मेरो तयारी रहेको छ. समय दिउँसोको 3 बजेर अहिले 18 मिनट लगभग 19 मिनट नै जान आँटिसकेको छ. यो बेलामा तपाईँलाई अब भने अर्को एउटा मिठो गीत सुनाउने मेरो तयारी रहेको छ. पुराना पुराना नेपाली हिन्दी गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ आज सोमबार, र सोमबार सधैँ पुराना पुराना गीत सङ्गीतहरूको सिलसिला जारी रहन्छ. तपाईँलाई पनि थाहा भएकै कुरा हो होइन. यही सिलसिलामा अत्यन्तै मिठो सदाबहार गीत छ पुरानो चलचित्र आराधनाबाट, र यो गीत म तपाईँको लागि अहिले राख्न चाहन्छु. आराधनाबाट भन्दा पनि यो चलचित्र कोरा कागजको गीत रहेको छ. यसलाई पनि इन्जोय गर्नुहोस् है त.

0: गोरखा रेडियो। तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: अ हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो बीएफबीएस
0: गोरखा रेडियो हो।

हजुर, तपाईँ यसो भए नि त यही जुनी भारी छ. देविका प्रधानले गाउनुभएको यो मिठो गीत सुन्दै हुनुहुन्थ्यो. चलचित्र बसन्तीको गीत मैले सुनाएँ, पुरानो चलचित्र जसको गीत आज हामीले सुन्यौँ. यतिखेर आज सोमबार पुरानो पुरानो गीत सङ्गीत हामी सुनिरहेका छौँ र यही सिलसिलामा एउटा गीतको साथमा हामी कार्यक्रममा अगाडि बढिसक्यौँ. समयतिर पनि ध्यान दिनुपर्ने हुन्छ. दिउँसोको 3 बजेर अहिले 32 मिनट लगभग 33 मिनट नै जान आँट्यो, भन्दा फरक नपर्ला प्रिय यसो भए. र आज को कुरा गर्नुपर्दाखेरि आज चाहिँ स्पेसली यो प्लुटो यानि कि 9 ग्रहबाट भनौँ हामीले यो हाम्रो जुन सोलर सिस्टम छ ब्रह्माण्डमा होइन, यसलाई डिमोट गरिएको डे पनि हो. अनि यो चाहिँ सन् 2006 एक ठ्याक्क 20 वर्ष भएछ अब सन् 2006 24 अगस्तको दिनमा चाहिँ प्लुटोलाई चाहिँ जुन चाहिँ त्योभन्दा अगाडिसम्म प्लानेटको रूपमा हामीले लिन्छौँ एउटा पूर्ण प्लानेटको रूपमा, त्यस दिनदेखि अन्तर्राष्ट्रिय खगोलीय सङ्घ आइएयुले प्रागमा बसेको बैठकमा यो प्लुटोलाई चाहिँ 9 ग्रहको दर्जाबाट झिकेर यसलाई चाहिँ एकदमै ड्वार्फ प्लानेट घोषित गरेको थियो. र यो ड्वार्फ प्लानेट भइसकेपछि यसलाई पूर्ण प्लानेटको रूपमा चाहिँ यसलाई हेरिएको छैन र यसलाई चाहिँ भनौँ त्यो त्यति बेलादेखि सन् 2006 अगस्त महिनाको 24 ड्वार्फ प्लानेटको रूपमा हामीले लिँदै आएका छौँ. र यो चाहिँ जानकारी मैले तपाईँसँग सेयर गर्न चाहेँ किनभने आजकै दिनमा चाहिँ 20 वर्ष अगाडि यो अन्तर्राष्ट्रिय खगोलीय सङ्घले प्लुटोलाई ग्रहबाट चाहिँ ड्वार्फ प्लानेटको रूपमा परिभाषित गरेको थियो. र प्रागको बैठकमा ग्रहको नयाँ परिभाषा निर्धारित गरियो, जसमा के भनिएको थियो भने ग्रह त्यो हुन्छ जसले सूर्यको परिक्रमा गर्छ, गोल आकार हुन्छ र आफ्नो कक्षलाई सफा राख्छ होइन. र प्लुटोले चाहिँ यो जुन नयाँ परिभाषा छ ग्रहको, त्यसमध्येको केही परिभाषा अन्तर्गतको जुन एलिमेन्ट छ त्यसलाई पूर्ण गर्न नसकेकोमा अथवा त्यसलाई मिट गर्न नसकेको कारणले गर्दाखेरि यसलाई चाहिँ यो ड्वार्फ प्लानेटको रूपमा राखिएको थियो. त्यो चाहिँ त्यति बेला भएको थियो त्यसको चाहिँ निर्णय भनेर भनौँ न होइन. त्यस पश्चात अब अहिले चाहिँ अब त्यसलाई ड्वार्फ प्लानेटको रूपमा डिमोट गरियो. यस कारणले गर्दाखेरिमा चाहिँ नि अब आज यो समयमा चाहिँ हामी 8 वटा चाहिँ ग्रह र एउटा चाहिँ ड्वार्फ ग्रह चाहिँ रहेको छ सोलर सिस्टममा भनेर भन्ने गर्छ. यो ऐतिहासिक निर्णयको कारण चाहिँ हरेक साल 24 अगस्तको दिनलाई प्लुटो डिमोटेड डेको रूपमा पनि हामीले याद गर्ने गर्दछौँ. त यो चाहिँ जानकारी मैले तपाईँसँग सेयर गरेँ यतिखेर. अब अगाडि बढ्न चाहन्छु यसलाई पनि, अगाडि बढ्नु पर्दाखेरि समय पनि अगाडि घर्किसकेको छ. तपाईँलाई अगाडि लिएर जान्छु अब भने अर्को एउटा मिठो गीततर्फ. तपाईँहरू सबैले यसलाई चाहिँ पक्कै इन्जोय गर्नुहुन्छ होला भन्ने लागेको छ. र यो बेलामा चाहिँ नि तपाईँको लागि पुरानो पुरानो नेपाली हिन्दी गीत सङ्गीतहरू राखिरहेको छु होइन. यस कारणले गर्दाखेरि आज अल्का याङले गाउनुभएको यो गीत चलचित्र खलनायकको लागि रहेको थियो र यो गीत अहिले म तपाईँको लागि राख्छु र यसै गीतको साथमा म्युजिकल ब्रेक हामी लिन्छौँ यतिखेर.

0: यो BFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई NHS, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। UKमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाईँ सन् 2018 डिसेम्बर भन्दा अगाडि अवकाशबाट हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ। यसको लागि हेर्नुहोस् gov.uk/veteran-card।
0: BFBS गोर्खा रेडियो।

टाटा तान्दै गर आदरणीय श्रोता पनि सुन्दर हुनुहुन्थ्यो यस गीतलाई यतिखेर कुन्ती मोक्तानको आवाजमा. र यो गीत सँगसँगै हामी अगाडि बढिसकेका छौँ, समय पनि अगाडि घर्किसक्यौँ. तपाईँहरूलाई अब पनि अगाडि लिएर जान चाहन्छु एउटा अन्तिम मिठो गीततर्फ. र यो गीत तपाईँको सेवामा टक्राउँदै म तपाईँहरूबाट आजको लागि पनि बिदा लिने तयारीमा छु. तर भोलि फेरि पनि कार्यक्रम लिएर त आउने नै छु र तपाईँहरू सबैले भोलि त साथ दिनु नै हुन्छ होला भन्ने आशा पनि गर्दछु. भोलि मङ्गलबारको दिनको प्रस्तुतिलाई लिएर तपाईँको सेवामा फेरि पनि हाजिर त हुनमा आउँछु नै. त्यति बेलासम्मको लागि अब भने बिदा लिनुपर्छ होला हामी एकअर्काबाट. आज कार्यक्रम सुनेर मलाई साथ दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. अनि भोलि फेरि पनि कार्यक्रममा साथ दिनको लागि आउनुहोला भनेर मैले भन्न चाहेँ यतिखेर. र यति नै भन्दै प्रिय श्रोताहरू तपाईँको लागि अब आशा भोसले र बप्पी लहरीले गाउनु भएको एउटा मिठो गीत मेरो प्लेलिस्टमा छ, म सुनाउँछु र यसैको साथसाथमा बिदा लिन्छु. र भोलिसम्मको लागि आज्ञा दिनुहोस् हस्त आदरणीय श्रोताहरू. तपाईँको आजको बाँकी रहेको समय, यो मन्डेको समय शुभ रहोस् मेरो शुभकामना. भोलि भेटौँला. नमस्ते, बाई बाई.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा बालिका बलात्कार र हत्याको प्रसङ्गमा मृत्युदण्डको मागले तात्यो संसद,
1: सघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नुपर्छ,
2: हत्यारा र बलात्कारीलाई प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौँ,
3: मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन।
0: तर एक कानूनविद भन्छन्,
4: फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन, सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेशल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ।
0: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रुसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रुसी क्षेप्यास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रुज क्षेप्यास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेप्यास्त्रहरूले रुसको भित्र भूभागसम्म मार हान्न सक्ने छन्। बर्नमले भने, तपाईँहरूले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बालबच्चाको सुन्दर भविष्य बनाउने तपाईँहरूको अधिकार हो। त्यो दिन नआएसम्म हामी तपाईँहरूसँगै हुनेछौँ। ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नम। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कडा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौँदेखि हुँदै आएको छ। यसै महिनाको सुरुतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिणसँग संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरुलाई आफ्नो पदको दुरुपयोग गरेको र हिंसा भड्काएको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति बसर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए। तत्कालीन शासनप्रति उनको दृढ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असदकालका उनी दशौँ ठूला व्यक्ति हुन्। पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वासिङटनले इरान विरुद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरुद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरुद्धको सबैभन्दा ठूलो आर्थिक कारवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको सुरुतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका 5 सदस्यलाई गिरफ्तार गरेको छ। पन्जाब प्रान्तको तक्षशिलामा सामसु बिबीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बिबीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बिबीका बुवा र भाइ समेत छन्। पीडितको फोन र 100+ सिसिटिभी क्यामेराको जाँच गरेपछि सन्दिग्धबारे निष्कर्षमा पुगिएको प्रहरीले बिबिसीलाई बताएको छ। यो बिबिसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईँलाई स्वागत छ। बारा जिल्लामा एकजना 3 बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्ता पक्ष र विपक्षी दलका सांसद

0: मागहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रस्तुत छ एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक, विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कडा कानूनी कारवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्ता पक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक:
1: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
0: नेपाली काङ्ग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्।
2: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानुन परिमार्जन गर्नुपर्छ।
0: सत्ता पक्षीय अर्की सांसद आशा झा
3: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान ज्यानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन?
0: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ। तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
4: एउटै नेपाली छोरीको जीवन भन्दा ठुलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानुनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
0: बाराको उक्त घटनाको अनुसन्धानको क्रममा दुई नाबालक सहित अहिलेसम्म 9 जनालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। कि अहिलेको नेपालको कानुनमा दण्डको व्यवस्था अपर्याप्त नै छ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानुन विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भुषाल भन्छिन्,
5: हाम्रो कानुनमा ग्याप छैन, त्यति धेरै फितलो कानुन चाहिँ होइन, सजायमा पनि हामी कहाँ कमजोर छैन, सजाय पनि सफिसियन्ट रूपमै छ। तर हामी कहाँ जुन अनुसन्धान गर्ने प्रक्रिया नै असत्य फितलो, एकाउन्टेबल नहुने, संवेदनशील नहुने, होइन, अनुसन्धान गर्ने मेकानिजमको जुन खालको प्रभावकारिता, चुस्तता हुनु पर्थ्यो नि, त्यो नै छैन कि। अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू, अवेरनेसका कुराहरू, अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त, होइन, स्थानीय तह र प्रहरी मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने, कम्प्लेन गर्न लगाउने, यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने त्यो खालको चाहिँ भएन कि। हामी एडभोकेसी त गऱ्यौँ, अलिक सतै एडभोकेसी भयो जस्तो छ कि। सजायमा मात्रै केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त।
6: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्। त्यसमा चाहिँ तपाईँको धारणा?
5: मेरो त के हो भने अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेका छ, होइन, अनुमोदनै गरेको छ। त्यसो हुँदा तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानुन बनाउन सक्दैन। अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिनै सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा। त्यसको प्रोसेस लामो हुन्छ, होइन, तर अब त्यो एउटा पाटो छ। मैले भने कानुन कमजोर छैन, हामी कहाँ अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनु पर्छ, उनीहरूको संवेदनशीलता, पीडितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ, हामी कहाँ त्यो देखिएन के।
6: वर्षेनी तथ्याङ्क हेर्ने हो भने घटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन
5: मैले एकाउन्टेबलै नभएको हो, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन। अनि तपाईँको अहिले त प्रहरीमा गयो, जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने, त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त। प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको, त्यो हाई कमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छेहरू छन् नि, जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन। मैले प्रहरीलाई दोष लाउँदिनँ, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा, सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक चुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि, तबसम्म पीडितले न्याय पनि पाउँदैन र पीडितको न्यायमा पहुँच पनि हुँदैन कि। अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कुल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ, यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन सोच मात्रै होइन, कानुन त राम्रो बनाएर मात्रै हुँदैन, कानुनलाई चलाउने संयन्त्रहरू ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो।
6: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो नि, त्यो किन नमान्ने? अब त्यो
5: कति हो नमान्नेमा त एउटा कुरा के हुन सक्छ भने कतिपय ठाउँमा फेक जाहेरीहरू पनि लिएर जाने, होइन त्यस्तो खालको पनि छ नि त, धेरै भन्दिनँ म, तर केही फेक जाहेरीहरू लिएर जाने कारणले जाहेरी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिड्युर त प्रहरीले अगाडि लानै पर्छ नि, त्यस्तोमा बरु ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरु, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने, किनभने मान्छेको त राइट टु एउटा डिग्निटी पनि हो नि त, लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त्यो प्रभावकारी हुन्छ।
6: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ नि त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ?
5: त्यहाँ तीन चारवटा क्याटेगोरी छ, रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको दफा 41 नै भन्छ, रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन, जिन्दगीभरि ऊ बाँचन जेल हो नि त, जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 वर्ष हो।
6: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन् 3 वर्षीय बालिका होइन,
5: त्यही त 10 वर्षभन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 वर्ष कैद छ हाम्रो सजाय, 20 वर्ष भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो।
6: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छैन अहिले कानुनी
5: व्यवस्थालाई? मेरो बात त्यो कानुनै सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो, जो जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ, के संवेदनशीलता नै भएन क्या, हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ के।
0: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानुन विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भुषाल विनिता दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। एउटा संक्षिप्त प्रसङ्ग, सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन्। त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन्। सभामुख डोलप्रसाद अर्याल।
7: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
0: उनले सांसदहरूलाई सचेत गराउँदै भने,
7: अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
0: बेला बखत सांसदहरूका अभिव्यक्ति चरम विवादमा आउने गरेका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नमले रुसबाट चरम खतराको सामना गर्नु परेको भए पनि आफ्नो देशले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। किएवको भ्रमणमा रहेका उनले रुस र युक्रेन बीचको द्वन्द्वका कारण सबै सुरक्षाहरू दाउमा परेको टिप्पणी गरेका छन्। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट गनी अन्सारीबाट।
8: आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा ब्रिटिस प्रधानमन्त्री बर्नमले किएवलाई सहयोग गर्ने मामिलामा युकेले सुदृढ नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। युक्रेनलाई सहयोग गर्ने विषयमा रुसको चेतावनीबारे बोल्दै उनले भने, हामीले युक्रेनलाई गर्ने सहयोगबारे हामी दृढ छौँ र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाफ फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न हो, होइन र? किएवमा पत्रकारहरूसँग उनले भने, बर्नमले साझेदारसँगको बैठकमा क्षेप्यास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएव आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन सकोस् भनेर युकेले युक्रेनलाई ब्लु प्रिन्टहरू दिन लागेको जनाएको छ। रुसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रुसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, सुना कथा एउटा गीत हार मेरो हो कि जीत। डेनी डेन्जोङपाले गाउनु भएको यही मिठो गीत सँगसँगै आजको साँझको कार्यक्रम गोधुली शुभारम्भ भइरहेको छ। कार्यक्रम गोधुलीमा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 8 गते, तदनुसार आज 24 अगस्त सन् 2026 हो। आजको दिन पनि तपाईँहरूको अहिलेसम्म त एकदमै रमाइलो भइरहेको छ होला। आजको दिन के गर्दै हुनुहुन्छ? हो, कतिपय हाम्रा साथीहरू भने छुट्टीमा हुनुहुन्छ होला, होइन? तपाईँ पनि के गर्दै हुनुहुन्छ? तपाईँको आफ्नो दैनिकी अथवा तपाईँलाई मन परेको कुनै गीत सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क टेलिफोन नम्बर 01303-246-730 र इमेल bfbsgarkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई भेटाउन सक्नुहुनेछ। जुन माध्यम सजिलो लाग्छ त्यसरी नै हामीलाई सम्पर्क गर्दै जानुहोला। हामी तपाईँहरूको अभिरुचिका गीतहरू पनि सुनाउँदै जानेछौँ र यो कार्यक्रम जब साँझको समयमा घाम ढल्कँदै गर्दा तपाईँहरूले सुन्नुहुन्छ र तपाईँहरूको यो पल यो क्षण एकदमै सुखद रहोस् हामी यही कामना गर्दछौँ। आउनुहोस् अब भने म तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु र गीत सुनाउनुभन्दा अगाडि यहाँहरूले आज पनि प्रिमियर लिगको फुटबल हेर्न सक्नुहुनेछ। श्रोता, गत शुक्रबारदेखि सुरु भएको 2026-27 को यो प्रिमियर लिग हो श्रोता, र शुक्रबार 21 अगस्तको दिनमा प्रिमियर लिग अन्तर्गत आर्सेनल 3 कोभेन्ट्री सिटी नेल भएको थियो। अनि त्यस्तै गरी शनिबारको दिनमा पनि तपाईँहरूले हेर्ने मौका पाउनुभयो प्रिमियर लिग अन्तर्गत हल सिटी 2 म्यान्चेस्टर युनाइटेड नेल, एभर्टन 2 क्रिस्टल प्यालेस नेल, इप्सविच टाउन 2 सन्डलन ने 1 भएको छ, सन्डलन 1, नटिङ्गम फरेस्ट नेल, लेड्स युनाइटेड 1, ब्रेन्टफोर्ड 3 टटनम नेल। अनि त्यस्तै गरी हिजो आइतबारको दिनमा पनि तपाईँहरूले प्रिमियर लिग अन्तर्गत 3 म्याच हेर्नुभयो, जसमा ब्राइटन एन्ड होप एल्भेन 4, एस्टन विला नेल, म्यान्चेस्टर सिटी 2, बर्नमथ 1, न्युकासल युनाइटेड 2 र लिभरपुल 2 भएको थियो। अनि त्यस्तै गरी च्याम्पियनसिप अन्तर्गत हिजो वेस्ट ब्रोमिस एल्भियन 3 बर्नली 1 भएको थियो भने आज बेलुकी पनि प्रिमियर लिग अन्तर्गत तपाईँहरूले बेलुकी ठिक 8 बजेको समयमा फुलम वर्सेस चेल्सीको म्याच हेर्न सक्नुहुनेछ। इन्जोय गर्नुहोला भन्दै अब भने म तपाईँलाई सुनाउँदैछु कमल खान र सुजाता त्रिवेदीको स्वरमा रहेको एउटा मिठो गीत छ, दिल ने जैसे अपना कहा भन्ने बोलको गीत हो, स्वीकार्नुहोस्।

समय दिनको 4:36 गएको छ अनि नेपालमा पनि बेलुकीको 9:21 गयो। ब्रुनाईमा भने रातको 12 लागि अब केवल 14 बाँकी रहेको छ। बीएफबीएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोन्धुलीमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा राणा। हजुर, कार्यक्रम गोन्धुलीको यो पहिलो घण्टा हो। यहाँहरूले मिठा मिठा गीतहरू सुनिराख्नु भएको छ अनि हामी त भन्छौँ मिठा मिठा, तर तपाईँलाई के लागेको छ, कस्तो लागेको छ, होइन? हरेक मान्छेको आफ्नै चाहना हुन्छ, आफ्नै रुचि हुन्छ, आफ्नै विश्वास हुन्छ। सायद तपाईँलाई मन परेको कुनै गीत छ भने हामीलाई फटाफट रिक्वेस्ट गर्न सक्नुहुनेछ, हामी तपाईँहरूकै अभिरुचिका गीतहरू सुनाउँदै जानेछौँ। आउनुहोस् अहिलेको लागि भने हामीलाई प्राप्त भएका सूचनाहरू पनि सेयर गरौँ। र अहिलेको लागि भने यो नेपाली मेला सुरु भएको छ श्रोता। नेपाली मेला आइतबार 30 अगस्तको दिनमा बिहानको 10 बजेदेखि बेलुकीको 8 बजेसम्म केप्टन पार्क रेस कोर्समा हुँदैछ अनि तपाईँहरू गएर इन्जोय गर्न सक्नुहुनेछ। ओके, त्यसपछि भने अर्को कार्यक्रम पनि छ हामीलाई प्राप्त भएको। यो कार्यक्रम हो, यो कार्यक्रममा पनि तपाईँहरूले भाग लिन सक्नुहुनेछ। र यो कार्यक्रममा धेरैभन्दा धेरै साथीहरूले पनि भाग लिन सक्नुहुनेछ, तपाईँहरू पनि आउन सक्नुहुनेछ। विशेष गरेर यो पेन्सन पट्टा प्रदर्शनबारे जानकारी रहेको छ अनि माउसे गुरुङद्वारा निर्देशित गरिएको गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली चलचित्र पेन्सन पट्टा होइन तफसिल बमोजिम प्रदर्शन हुन गइरहेको छ। पेन्सन पट्टा भन्न बित्तिकै यो गुरुङ चलचित्रलाई, गुरुङ सम्पूर्ण गुरुङ चलचित्रमा यहाँ यो चलचित्र बनाइएको छ अनि यस विषयमा लन्डनमा प्रदर्शन हुन गइरहेको छ। 19 सेप्टेम्बरको दिनमा तपाईँहरू जान सक्नुहुनेछ। सेन्ट माइकल्स चर्च हल, इस्ट विकङहाम लेन हो, पोस्टकोड DA16 3AP। बेलुकी ठिक 5 बजेदेखि यो प्रदर्शनी हुनेछ। ओके, अब यो सूचनापछि हामी अर्को एउटा गीत सुनौ। अहिले भने नेप्स्याङ ब्लुजबाट म तपाईँलाई सुनाउँदैछु आई वान्ट अ लाइफ अगेन भन्ने बोलको गीत छ।

आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ।

आनन्द कार्की र सञ्जीविनीको युगल स्वरबद्ध प्रस्तुत गीत थियो सुनसान रातमा लेखेको कहानी हरायो मिठो गजल हामीले सुनिरहेका थियौं समय अब बेलुकीको 5 बज्नको लागि 12 मिनट बाँकी रहेको छ सगरमाथा गोर्खा नेप्लिस कम्युनिटी एक्सपर्ट केन्टले आयोजना गरेको 16 सगरमाथा कप 2026 हो यो कार्यक्रम अथवा यो इभेन्ट भनौँ न यो सगरमाथा कप आइतबार 30 अगस्तको दिनमा हुन गइरहेको छ तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ र यसमा टिम क्याटेगोरिजमा मेन भेटरान सुपर भेटरानको पनि रहेको छ अनि प्राइस पनि निकै राम्रो छ र एन्ट्री फी सबै क्याटेगोरिजको लागि 250 छ भने प्राइसमा मेन टिमको लागि 1626 रनर अपको लागि 600 अनि भेटरन टिमको लागि विनरले 800 पाउन्ड पाउनेछ भने रनर अपले 400 पाउन्ड पाउनेछ सुपर भेटरनले पनि विनर सुपर भेटरनको विनरमा 600 पाउन्ड र रनर अपले 300 पाउन्ड पाउनेछ अनि म्याच अफ द डे अथवा म्याच अफ द म्याच अनि टप गोल स्कोरर आदिले पनि इन्डिभिजुअल प्राइजहरू पाउनेछन् ओके तपाईँहरू इन्जोय गर्नुहोला र जति पनि स्पोर्ट्समा भाग लिनेहरू हुनुहुन्छ तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ यो कार्यक्रम हुँदैछ स्प्रे पोइन्ट पेभिलियन द रिज केनिङटन एसपोर्ट केन्टमा हुँदैछ पोस्टको TN249ET आइतबार 30 अगस्तको दिनमा अनि त्यसै गरी अब भने 30 धमाधम सुरु भइसकेको छ तपाईँहरूले 30 विभिन्न कार्यक्रमहरू गर्दै हुनुहुन्छ होला र 30 पार्टी पनि खाँदै हुनुहुन्छ होला होइन 30 कार्यक्रम हुन गइरहेको छ यो इभेन्ट हो श्रोता तपाईँहरू मध्ये धेरैले विभिन्न किसिमका 30 पार्टीहरू आयोजना गर्दै हुनुहुन्छ र कसले कहाँ कहाँ के कस्तो प्रकारको 30 कार्यक्रम मनाउँदै हुनुहुन्छ त अनि तपाईँहरूको विशेष गरेर आफ्नै लोकल एरियामा 30 पार्टी मनाउँदै हुनुहुन्छ होला यसै क्रममा 1RZ लेडिजको 30 पार्टी हुन गइरहेको छ शुक्रबार 4 सेप्टेम्बरको दिनमा सेन्ट्रल कुक हाउस सर्जन मोर ब्यारेक्समा हो 1RJRको सर्जन मोर ब्यारेक्समा तपाईँहरूले शुक्रबार 4 अगस्तको दिनमा बेलुकी 5 बजे आइपुग्नुपर्नेछ र 1RJRका लेडिजहरू तपाईँहरू विभिन्न स्थानहरूमा बस्नुभएको छ विभिन्न लोकेसनमा भनौँ न यो केन्ट एरियाको र तपाईँहरू 5 बजे आइपुग्नु पर्नेछ 6 बजे भने सेफ्टी ब्रिफिङ फोटोग्राफ अनि वेलकम ड्रिङ्क हुनेछ अनि त्यसपछि भने तपाईँहरूको खुसीको डान्स होइन गजबको फुड सप हुनेछ 7 बजे राफल ड्र पनि हुनेछ 7:30 बजे त्यसपछि त एन्टरटेनमेन्ट प्याकेज सुरु भइहाल्यो तपाईँहरू रातको 12 बजीसम्म मजाले इन्जोय गर्न सक्नुहुनेछ यो थियो 1RJRका लेडिजहरूको लागि 30 पार्टी अनि त्यस्तै गरी अन्य विभिन्न लोकल एरियामा पनि तपाईँहरूले आफ्नो 30 पार्टी मनाउँदै हुनुहुन्छ होला सम्पूर्ण दिदीबहिनीहरूलाई तिजको धेरै धेरै शुभकामना भन्न चाहन्छु र अर्को कार्यक्रम हुन गइरहेको छ यो पनि 30 पार्टी नै हो 5 सेप्टेम्बरको दिनमा शनिबार 5 सेप्टेम्बरको दिनमा दिनको 4 बजीदेखि मध्यरातसम्म प्यालेस हिमालयनमा हुन गइरहेको छ तितवर्थमा र तपाईँहरू तितवर्थको सेरोफेरोमा बस्ने दिदीबहिनीहरू इन्जोय गर्न सक्नुहुनेछ ह्याप्पी 30 यहाँहरू सबै सबैलाई भन्दै आउनुहोस् अब भने म तपाईँलाई अर्को एउटा गीत सुनाउँछु यो गीत रहेको छ लाली गुराँस चम्पा चमेली भन्ने बोलको गीत हो स्वीकार्नुहोस्

0: सर्वोच्च अदालतले लामो समयदेखि दूध बेचेको पैसा नपाएर आन्दोलनरत दूध उत्पादक किसानहरूको हकमा परमादेश जारी गरेको छ। सर्वोच्चले दुग्ध विकास संस्थान डीडीसी र निजी डेयरी उद्योगहरूले किसानलाई तिर्न बाँकी अर्बौं रुपियाँ बक्यौता रकम तत्काल भुक्तानी गर्न र भविष्यमा निरन्तर भुक्तानी गर्ने स्थायी प्रणाली निर्माण गर्न सरकार तथा सरकारवाला निकायका नाममा परमादेश जारी गरेको हो। न्यायाधीश द्वय डाक्टर नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले अधिवक्ता डाक्टर पुण्य प्रसाद खतिवडा र दीपक विक्रम मिश्रले दायर गरेको रिटमाथि सुनवाई गर्दै किसानको उत्पादनको मूल्य रोक्ने कार्यलाई असंवैधानिक र गैर जिम्मेवार ठहर गरेको हो। दुग्ध विकास संस्थानको 90 करोड र निजी डेयरी उद्योगहरूको करिब 6 अर्ब गरी 7 अर्ब रूपियाँ भन्दा बढ़ी भुक्तानी रोकिएपछि देशभरका झन्डै 30 लाख दूध उत्पादक किसान परिवार बिचल्लीमा परेका ऋण निवेदनमा उल्लेख गरिएको थियो। महिनौसम्म दूध बेचेको पैसा नपाउँदा बैंकको ऋण, पशु आहार र दैनिक गुजारा चलाउनै नसक्ने अवस्था सिर्जना भएपछि किसानहरू सड़कमै उत्रिएर धरना र आन्दोलन गर्न बाध्य भएका थिए। विपक्षी डीडीसी र डेयरी उद्योगीहरूले भने आर्थिक मन्दीका कारण बजारमा प्रशोधित दूधको खपत घटेको, मौजदातमा धूलो दूध र मक्खन थुप्रिएर पूँजी ब्लक भएकाले समयमा रकम भुक्तानी गर्न नसकेको दावी पेश गरेका थिए। तर सर्वोच्च अदालतले व्यापारिक नोक्सानी वा प्राविधिक कठिनाईको बहाना बनाएर किसानको श्रमको मूल्य रोक्न नमिल्ने ठहर गरेको हो। अदालतले दुग्ध विकास संस्थान र निजी डेयरी उद्योगहरूलाई किसानको तिर्न बाँकी सम्पूर्ण बकेउता रकम तत्काल भुक्तानी गर्न कडा आदेश दिएको छ। बागमती प्रदेश सभाको बैठक आज पनि बस्न नसकेपछि भोलि अपरान्ह 4 बजेका लागि सारिएको छ। प्रदेश सभाका सचिव राम कुमार पौडेलले सूचना जारी गर्दै विशेष कारणवश आज राति 8 बजेका लागि निर्धारित बैठक बस्न नसकेको जानकारी दिनुभएको हो। यसअघि मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन आज दिउँसो 1 बजे बैठक बोलाइएको थियो, तर नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र देखिएको विवादका कारण बैठकको समय पटक पटक सारिएको थियो। पहिले दिउँसो 1 बजेका लागि बोलाइएको बैठक साँझ 5 बजेका लागि सारिएको थियो। 5 बजे पनि बैठक बस्न नसकेपछि राति 8 बजेका लागि तय भएको थियो। अन्तत आजको बैठक स्थगित गरी भोलि बस्ने गरी नयाँ समय निर्धारण गरिएको हो। भोलिको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची अघि बढ़ने भनिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरका 3 र एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका 4 शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद राणा र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
1: भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै माननीय सदस्यहरूले बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
0: चालू आर्थिक वर्षको भदौ 3 गतेसम्म सरकारले 1 खर्ब भन्दा बढी राजस्व संकलन गरेको छ।
2: नयाँ आर्थिक वर्षको 34 दिनमा सरकारको ढुकुटीमा 1 खर्ब रूपियाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जम्मा 1 खर्ब राजस्व मध्ये भन्सार महसुलतर्फ 14.55%, अन्तशुल्कतर्फ 15.46% र आयकर 22.17% संकलन भएको छ। यस्तै मूल्य अभिवृद्धि कर भ्याटतर्फ 34.04% र अन्यतर्फ 13.78% राजस्व संकलन भएको हो। गत आर्थिक वर्षमा सरकारले 12.49 अर्ब रूपियाँ राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्षको लक्ष्य गत वर्षको जम्मा संकलन भन्दा 331 अर्ब रूपियाँले बढी छ। सरकारले आर्थिक वर्ष 2083-84 15.80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मिशन 16 खर्ब नाम दिनुभएको छ।
0: हवस् त अहिलेसम्मका खबर।

हजुर, यो फुलको पनि कुरै छोडौँ, यो जुनको पनि कुरै छोडौँ, होइन उनको त झन् के कुरा। मिठो गीत हामीले सुनेका थियौँ उदित नारायण झाको स्वरमा। उदित नारायण झाले गाउनुभएको रूपकै रानी उनको विषयमा चर्चा गर्नुभएको थियो। अब यो चर्चा सँगसँगै हामी आजको साँझको कार्यक्रम गोधुलीको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। हजुर, आउनुहोस् अहिलेको लागि भने हामीलाई सम्पर्क गर्नुभएको छ नूतन भूषालजी, इसरायलदेखि आउनुभएको छ। उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच। मिनी कालीकोटे राई हुनुहुन्छ, उहाँले एउटा गीत सुनाउन हामीलाई अनुरोध गर्नुभएको छ। हिन्दी चलचित्र मैंने प्यार कियाबाट उहाँले रोज्नुभएको गीत अबको केही समयमा म सुनाउनेछु र रेडियो सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। त्यसै गरी हामीसँग विष्णु भाइ हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। र आजको यो साँझको कार्यक्रम गोधुली सुनिरहेको छु भन्नुभएको छ। समय भएमा एउटा गीत सुनाइदिनको लागि उहाँले पनि अनुरोध गर्नुभएको छ। ओके, त्यसै गरी हामी तपाईँहरूकै अभिरुचिका गीतहरू म सुनाउँदै जानेछु कार्यक्रमको यो दोस्रो घण्टामा। भने सहकर्मी साथी श्री सुनवारले गर्नुभएको कुराकानी गौमाया गुरुङसँग यही चलचित्रको विषयमा गर्नुभएको कुराकानी हामी सुन्दै जानेछौँ। श्रोता, सुन्न नभुल्नुहोला। अहिलेको लागि भने आउनुहोस् हामीलाई प्राप्त भएका अन्य सूचनाहरू पनि राख्दै जाउँ। हामीलाई धेरै साथीहरूले हाम्रो पनि सूचना आउनुपर्ने भन्दै हुनुहुन्छ, पक्कै पनि तपाईँहरूको सूचना आउने नै छ। र यसै क्रममा आउनुहोस्, अब 29 अगस्तको दिनमा खुकुरी च्याम्पियनसिप हुँदैछ। द बिगेस्ट गोल्फ इभेन्ट हो यो खुकुरी च्याम्पियनसिप, र खुकुरी च्याम्पियनसिपमा तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। श्रोता, चौतारी रियल इस्टेटले आयोजना गरेको यो गोल्फ हो र विभिन्न टिम एलिजिबिलिटी हुनुपर्नेछ र तपाईँहरूको म्याक्सिमम् ह्यान्डिक्याप कति हुनुपर्छ, होइन, आदि इत्यादि रहेका छन्। तपाईँहरूलाई थाहा भइसकेको छ यो विषयमा, तपाईँहरूले तपाईँहरूको भाइबर ग्रुप अथवा तपाईँहरूको यो गोर्खा गर्ल्स सोसाइटीको ग्रुपमा पनि तपाईँहरूले भेटिसक्नु भएको छ। शनिबार 29 अगस्तको दिनमा हुँदैछ, इन्जोय गर्नुहोला।

हजुर, हामीलाई केही साथीहरूले पनि फोन गर्नुभएको थियो, म एकैछिनपछि तपाईँहरूको फोन लिने नै छु। अनि त्यसै गरी थकाली वेलफेयर सोसाइटी युकेको यो कार्यक्रम आइतबार 30 अगस्तको दिनमा हुँदैछ। केन थकाली परिवारको यो वार्षिक भेटघाट कार्यक्रम हो, बिहानको 11 बजेदेखि बेलुकीको 8 बजेसम्म हुँदैछ क्यान्टबरी रोडमा, यो गडमेरसम विलेज हलमा हुँदैछ, इन्जोय गर्नुहोला। अनि त्यसै गरी अर्को कार्यक्रम हुन गइरहेको छ, तमु पेलु सङ युकेले आयोजना गरेको कार्यक्रम हो। यो कार्यक्रम 26 सेप्टेम्बर शनिबारको दिनको 12 बजेदेखि बेलुकीको 9 बजेसम्म हुँदैछ र रेडिङमा हुँदैछ, पोस्टकोड RG28QA हो। हरेक वर्ष आयोजना गरिने यो दिदी बहिनीहरूको वार्षिक भेटघाट कार्यक्रम तिजको कार्यक्रम रहेको छ, इन्जोय गर्नुहोला। अनि त्यसै गरी अर्को कार्यक्रम 26 अगस्तको दिनमा हुन गइरहेको छ, यो कार्यक्रम 26 अगस्तभित्रमा पठाउनु पर्नेछ श्रोता। हुने कार्यक्रम चाहिँ 29 शनिबार 29 अगस्तको दिनमा हो, तर तपाईँहरूले आफ्नो स्थान भने 26 अगस्तभित्रमा गराइसक्नुपर्नेछ आफ्नो स्थान सुरक्षित गर्नको लागि। ओके, यो चाहिँ किरात राई हाउस गेम्बल लेनमा हुन गइरहेको छ। खोटाङ सेवा समाजले प्रत्येक वर्ष आयोजना गर्दै आएको नयाँ प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम हो र यस बारेमा थप जानकारीको लागि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ बसन्त गुरुङ 07711022507 थप जानकारीको लागि सम्पर्क गर्नुहोला। आउनुहोस् अब भने हामी अर्को गीत सुनौ र हामीलाई गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ मिनी कालीकोटी राई। उहाँले यो साँझको कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई यो गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ। हाम्रो लिस्टमा परिसकेको छ यो फिमेल भोइसमा रहेको छ दिल दिवाना भन्ने बोलको गीत हो, स्वीकार्नुहोस्। उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई सुनाउन चाहनुहुन्छ। हिन्दी चलचित्र मैंने प्यार किया

0: एक्सप्रेस गोरखा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: यो BFBS गोरखा रेडियो हो।

0: गोर्खा रेडियो हजुर त आदरणीय श्रोता पनि बिएफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र अब भने तपाईँको सेवामा कुराकानी राख्ने बेला भएको छ जस्तो म के मैले तपाईँलाई आज यो कुराकानी राख्छु भनेर अघि नै सुनाइसकेको छु भनिसकेको छु सोही अनुरूप हाम्रो भान्जी हुनुहुन्छ गौमाया गुरुङ उहाँलाई आज म स्वागत गर्दैछु र गौमाया गुरुङ यो नाम नौलो पक्कै पनि होइन तपाईँहरूको लागि धेरै साल अगाडिदेखि हामीले बिएफबिएस गोर्खा रेडियो मार्फत पनि समय समयमा यो नाम सुन्दै आएको र यो यस्तो व्यक्तित्व जोसँग हामीले धेरै पटक कुराकानी पनि गरिसक्यौँ र हाम्रो भान्जी गौमाया गुरुङलाई आज धेरै पछाडि कार्यक्रममा रेडियोमा स्वागत गर्ने मौका पाइरहेको छु स्पेसली आज चाहिँ उहाँले भर्खरै मात्र चाहिँ जुन चलचित्रमा अभिनय गर्नुभएको छ पेन्सन पट्टा जुन छिट्टै नै नेपालमा रिलिज हुँदैछ अनि युकेमा पनि रिलिजको तयारीमा छ यसै विषयवस्तुमा केन्द्रित रहेर केही कुराकानी हामी गर्नेछौँ सुन्दै गर्नुहोला आदरणीय श्रोता पनि सबैभन्दा पहिला त मैले भान्जीलाई स्वागत गर्न चाहेँ गौमाया भान्जी तपाईँलाई धेरै धेरै स्वागत छ अनि समयको लागि धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु वेलकम टु बिएफएस गोर्खा रेडियो
1: थ्याङ्क यू सो मच सिजान्टी यस्तो मिठो इन्ट्रोडक्सन दिनुभएकोमा अनि अहिले बिएफएस रेडियो गोर्खा रेडियो सुनिराख्नु भएको सबैजनालाई पनि मेरो नमस्ते अनि थ्याङ्क यू सो मच तपाईँलाई पनि तपाईँको टाइमको लागि आन्टी
0: हजुर यो मिठो इन्ट्रोडक्सन त यु डिजर्भ इट भनेर भन्न चाहन्छु मैले जसले राम्रो काम गर्छ जसले चाहिँ निरन्तर मेहनत गर्छ होइन जसले आफ्नो यात्रालाई चाहिँ जस्तो सुकै भनौँ न अप्ठ्यारोहरूको बावजुद पनि अगाडि बढाइरहन्छ मिठो उसको नै कुरा हुन्छ क्या भान्जी है त्यो कारणले गर्दाखेरि गौमायासँग पहिला पनि मैले कुरा गरेकै हो र त्यति बेला र अहिलेसम्मको यो जुन टाइम पिरियडमा गौमायाले आफ्नो यात्रालाई धेरै अगाडि बढाइसकेको रहेछ त्यो कारणले गर्दाखेरि यु डिजर्भ अ ह्युज कङ्ग्रेचुलेसन्स फ्रम मी है र मलाई पनि एकदमै खुसी लागिरहेको छ आज गौमायालाई यसरी स्वागत गर्न पाउँदा सो मैले पहिला गौमायालाई चिन्दाखेरि गौमायासँग कुरा गर्दाखेरि त्यति बेला त गौमायाले आफ्नो यो अभिनयको यात्रा सुरु गरिसकेको पनि थिएन होइन यस कारण गर्दाखेरि मैले गौमायालाई चाहिँ फर्स्ट टाइम देख्दाखेरि चाहिँ यु वर कम्पेयरिङ एउटा सो होस्ट गर्दै थियो तिमीले है र त्यति बेलाको त्यो एउटा चाहिँ भनौँ न मलाई त्यो एउटा छाप भनौँ मेरो दिल दिमागमा गौमाया भन्ने बित्तिकै मलाई त्यही पोइन्ट अफ टाइममा पुग्छु क्या म तर गौमायाले त त्यहाँदेखि अहिलेसम्म यात्रा अगाडि धेरै निरन्तर बढिसकेको छ त्यो कारण गर्दाखेरि सबैभन्दा पहिला अब यो कुराकानी पेन्सन पट्टा आदि इत्यादिको कुरा गरौँभन्दा अगाडि चाहिँ नि गौमायाको आफ्नो यात्राको मैले अलिकति हामीलाई संक्षिप्त विवरण दिनको लागि आग्रह गर्न चाहे आफू त अब करियर वाइज अथवा एउटा पेसाको हिसाबले तपाईँ पढाइको हिसाबले किताबले अप्टोमेट्रिस्ट पनि हो होइन र त्यो एउटा आफ्नो क्षेत्र छँदैछ त्योभन्दा बाहेक अब अभिनय त्यो पनि नेपाली चलचित्रमा स्पेसली नेपालै गएर अभिनय गर्नुपर्दाखेरि त्यो इन्टायरली अर्को एउटा क्षेत्र भयो सो यो कसरी यतातिरको यात्रा सुरु भयो कसरी यतातिर आयो गोमायाको यो अलिकति जर्नी मलाई एकदमै इन्ट्रेस्टिङ छ जस्तो लागिरहेछ क्यान यु सेयर द्याट विथ अस
1: थ्याङ्क यू सो मच आन्टी होइन मेन त आन्टी आई थिङ्क हामी तपाईँले भन्नुभयो नि त कि हाम्रो भान्जा भान्जीहरूले केही सानो ठुलोदेखि ठुलो कुरा गर्दाखेरि हामीले आफूले गरेको जस्तो अचिभ गरे जस्तो फिल हुन्छ भन्ने त्यो हाम्रो एउटा कम्युनिटीमा त्यो खालको त्यो माया जुन खालको मैले आशीर्वादहरू अहिलेसम्म पनि मामा माइजहरू जहाँ जाँदा पनि पाइरहेको हुन्छु होइन एकदमै प्रिभिलेज भनौँ न हामी अब बाबा आमा लाउरे लाउरेनी हुनुभएको कारणले गर्दाखेरि अब यहाँको युनिभर्सिटीमा एउटा वर्ल्ड क्लास रेकग्नाइज सर्टिफिकेट हातमा पार्नु पायौँ हामीले होइन एउटा फाइनेन्सियल सिक्युरिटी पायौँ भनौँ न जस्तो मैले अप्टोमेट्रीमा मास्टर्स गरेपछि मैले अहिले पनि यहाँ म यहाँ काम गर्नको लागि र जुन खालको मैले भनौँ मेरो आमा बाबाहरू युनिभर्सिटी जान पाउनु भएन जुन कुरा उहाँहरूको सेक्रिफाइसेसले चाहिँ जुन मैले पाएँ र हामी धेरैजना भाइ बहिनीहरू दाईहरू भनौँ न हामी लाउरेको भान्जा भान्जीहरूले पाएको छौँ एकदमै एकदमै ग्रेटफुल हो किनभने अहिले मेरो आफ्नै स्टुडेन्ट साथीहरू कतिजनाको स्ट्रगल्सहरू सुन्छु म होइन त्यो सुन्दाखेरि पनि एकदमै ग्रेटफुल फिल हुन्छ आफूलाई पनि र त्यो मेन चाहिँ आई थिङ्क तपाईँले भन्नुभएको छ त्यो होस्टिङबाट नै सुरु भएको आन्टी र शान्ति दिदी हाम्रो मिसुके नेपालको नन्दा आमा भयो उहाँहरूलाई मैले जहिले पनि सम्झिनै पर्छ मिसुके नेपाल 2011 को त्यो उपाधि पाएपछि चाहिँ मैले धेरै अझै अपर्च्युनिटिजहरू पाएँ जस्तै च्यारिटी जुन काम हामीले माइती नेपाललाई गरिरहेको थियौँ जाजरकोटमा गरिरहेको थियो त्यसलाई चाहिँ अझै एउटा वाइडर कम्युनिटी र नेपालसँग अझै कनेक्ट हुने धेरै बाटोहरू खुल्यो भनौँ होइन र मेरो काम सँगसँगै म लगायत हाम्रो साथीहरू हुनुहुन्छ भावना लिम्बुदी डेल हावर्ड सेन दिवस हामी मिलेर चाहिँ सी नेपाल फाउन्डेसनबाट चाहिँ हामीले नेपालमा अछाम गोर्खा लमजुङ डोल्पाहरूमा आई क्याम्पहरू गरिराख्छ एभ्री इयर फ्री क्लासेसहरू दिने आफ्नो ठाउँमा छँदैछ किनभने हामीले हाम्रो जन्मभूमिलाई चाहिँ कसरी हुन्छ गिभ ब्याक गर्नु चाहिँ पर्छ जस्तो चाहिँ लाग्छ आफूलाई भनौँ जुन माटोबाट हाम्रो बाजे बोजूहरू आउनुभयो अनि त्यही रिजनले होला मलाई अब एउटा फिल्म स्टोरी टेलिङबाट चाहिँ आफ्नो जन्मभूमिलाई कर्मभूमि कसरी बनाउन सकिन्छ र मेन चाहिँ हाम्रो स्टोरीहरू चाहिँ आउनु पर्यो जस्तै हाम्रो अझै पनि लाउरेको कति कथाहरू कुराहरू हाम्रो अहिलेको कम्युनिटीमा पनि कति रेसिजमको कुराहरू आउँछ होइन, हाम्रो भेटरन्सहरूलाई जुन खालको ट्रिटमेन्टहरू भइरहेको छ, र त्यो चाहिँ हाम्रो मिडिया भनौँ न हजुरहरूले यस्तो वन्डरफुल काम गर्नुहुन्छ बिएफबिएस गोर्खा रेडियोबाट, तर एज अ सरी एज अ म क्रिएटिभले पनि हामीले कसरी चाहिँ आफ्नो कथाहरू ल्याउन सक्छौँ भन्नेमा चाहिँ आई थिङ्क पेन्सन पट्टा चाहिँ त्यसरी जोडिन्छ होला, यस्तो खालको कथाहरू हाम्रो कथाहरू पनि इम्पोर्टेन्ट छ, हाम्रो आइडेन्टिटी पनि इम्पोर्टेन्ट छ, र हामीले चाहिँ त्यसलाई ओन अप गर्नुपर्छ, र हामीले चाहिँ त्यसलाई आफ्नो कम्युनिटी आफ्नो देशलाई चाहिँ कुन रूपमा चिनाइरहेछौँ भन्ने चाहिँ त्यो चाहिँ मलाई जहिले पनि भइरहेको थियो भनौँ न, एन्ड आई थिङ्क यो जुनै पनि कामहरू छ त्यो चाहिँ आई थिङ्क इट्स अ रिफ्लेक्सन अफ त्यो एउटा फिलिङ पनि होला।
0: र अहिलेसम्म त यो फिल्मोग्राफी हेर्दाखेरि क्वाइट अ फ्यु गौमायाको नाम आइसकेका छ, कतिवटा जस्तो चलचित्रहरूमा चाहिँ काम गरिसकेका छ गौमायाले सो फार?
1: आई थिङ्क अहिले ओभर 10 जस्तो भयो होला। मलाई अगेन कबड्डी 4 हाम्रो रामबाबु दाई त्यहाँबाट चाहिँ मैले डेब्यू गरेको थिएँ, एकदमै रमाइलो क्यारेक्टरमा उहाँले मलाई विश्वास गर्नुभएको थियो होइन। त्यसै गरी हाम्रो यहीँको भान्जा अर्को होइन प्रदीप, उसले चाहिँ गोर्खा बिनी थियो ब्रेभरी, त्यो फिल्ममा पनि मैले काम गर्नु पाएको थिएँ, सेम इयरमै थियो त्यो। र अहिले फर्केर हेर्दा जस्तै 10-12 फिल्महरू भइसकेछ आन्टी, आई थिङ्क पेन्सन पट्टा इज 12 फिल्म होला अहिले मेरो। र रिसेन्टली अस्ति सेप अफ मुङ्गो जसले चाहिँ एकदमै राम्रो फेस्टिभल रामहरू गर्यो, त्यो चाहिँ सिक्किमको प्रोजेक्ट थियो। सो लकिली एकदमै ग्रेटफुल फिल हुन्छ मलाई आन्टी, जस्तै मैले लास्ट भनौँ न 6 जस्तो खालको प्रोजेक्टहरू गर्नु पाइरहेको छु, आई फिल भेरी ग्रेटफुल।
0: हजुर, अब अघि नै अब हामीले कुरा गरि नै हाल्यो, इस्टाब्लिस गरिसक्यो, युआर एन अप्टोमेट्रिस्ट, फेरि युआर बेस्ड इन लन्डन होइन यहाँनिर, तर अब काम चाहिँ धेरै, अब जन्मभूमिलाई कसरी कर्मभूमि बनाउन सकिन्छ भनेर मैले सोचेँ भनेर अघिको जुन स्टेटमेन्ट आई रियली लाइक द्याट होइन, मान्छेहरू अब जन्मभूमिलाई छोडेर चाहिँ अन्यत्र चाहिँ कर्मभूमि खोजेर हिँडिरहेको बेलामा अब गौमाया जस्तो चाहिँ भनौँ न पुस्ताका मान्छेहरू जो चाहिँ बाहिर नै अलरेडी एकदमै प्रिभिलेज एउटा चाहिँ नि भनौँ कामको लागि करियरको लागि फ्लरिस गर्ने ठाउँमा भएको मान्छे फेरि गोइङ ब्याक टु द रुट्स होइन, आफ्नो जन्मभूमिमा नै गएर केही गरौँ भन्ने खालको एउटा चाहिँ भावना यस्तो हुनु भनेको एकदमै राम्रो कुरा पनि हो। त्यो कारणले गर्दाखेरि अब यहाँ भएर पनि अब नेपालमा नै अब धेरै कामहरू आफ्नो हुन्छ भने हाउ डु यु म्यानेज टाइम वाइज, कस्तो हुन्छ अब त्यो नेपालको कामले गर्दाखेरि यो एक्टिङ करियरको जुन काम छ त्यसले गर्दाखेरि आफ्नो यहाँको मेन अब मेन लाइन भनौँ न आफ्नो लाइफको त्यसमा असर पुग्छ पुग्दैन, हाउ डु यु म्यानेज भनेर सोध्नु मन लाग्यो मलाई गाउँमा आएर, किनभने हामी भौतिक रूपमा पनि धेरै टाढा छौँ नि त युके एन्ड नेपाल, त इट्स लाइक 13-14 आवर्स अफ जर्नी होइन, त्यो पनि अलिक सेयर गर्नुहोस् न, आई थिङ्क इट मस्ट बी इन्ट्रेस्टिङ टु अस।
1: यसो होला, आई थिङ्क आफ्नो त्यो प्रायोरिटिज पनि होला होइन, आफूले त्यसलाई प्रायोरिटी गर्ने भन्ने पनि होला। अनि तपाईँले भन्नुभयो चाहिँ हामी चाहिँ अब भनौँ न अब म 2007 आएको यहाँ मेरो फ्यामिलीसँग, अनि अब जुन स्ट्रगलहरू चाहिँ अहिले मेरो अहिले जुन कतिजना तपाईँले भन्नुभयो नि नेपाल छोडेर गइराख्नु भएको युथहरूले जुन स्ट्रगल गर्नुभयो त्यो स्ट्रगल चाहिँ हाम्रो पेरेन्ट्सहरूले गरिदिनु भयो नि त, बिचरा रिटायर हुने एजमा उहाँहरू फेरि आएर नयाँ देशमा नयाँ भाषा नयाँ कल्चर, सो हामी चाहिँ एकदमै एउटा छहारीमा एकदमै प्रोटेक्टेड एकदम केयर्ड इन्भाइरोमेन्टमै हुर्किनु पाएँ नि त, अनि त्यसले गर्दाखेरि पनि चाहे त्यो फाइनेन्सियल रेस्पोन्सिबिलिटी होस् घरको रेस्पोन्सिबिलिटिजहरू होस् त्यो अफकोर्स आफ्नो ठाउँमा छँदैछ, तर हामी चाहिँ एकदमै प्रिभिलेज हो क्या हामी लाउरेको छोरीछोरीहरू त्यस्तो लाग्छ मलाई एकदमै क्या, एकदम धेरै रूपमा भरिपूर्ण भएको होइन, अनि त्यो हिसाबले पनि आई थिङ्क हामीले चाहिँ अब हामीले जस्तै हाम्रो बाबाहरूको कमाइले पहिला यति धेरै मलाई याद भएको चाहिँ आमाले कसरी म्यानेज गर्नुहुन्थ्यो क्या त्यो पैसाले के एकजनाको कमाइले, हामी चाहिँ भनौँ न अहिले म 30 छु यो एजमा चाहिँ हामीले आफ्नो चाहे त्यो प्रपर्टीमा इन्भेस्ट गर्न सक्ने हो कि कति धेरै एक्सेसहरू छ क्या, जस्तै म एज अ फिमेल भनौँ न जुन मेरो फुपूहरूले जुन मेरो आमाहरूले नपाउनु भएको अपर्च्युनिटिजहरू नि त, अब त्यो त्यसलाई चाहिँ आफूले कसरी युज गर्ने भन्ने कुरा होला आन्टी। सो आई थिङ्क मेरो केसमा चाहिँ अब मैले चाहिँ बरु हाम्रो लाइफस्टाइललाई चाहिँ बरु अलिकति सिम्पल लाइफस्टाइल गर्ने होइन, तर इन्भेस्टमेन्ट चाहिँ आई थिङ्क द्याट्स भेरी इम्पोर्टेन्ट एज वेल, हामी चाहिँ कसरी फाइनेन्सियली इन्डिपेन्डेन्ट हुने, कसरी हामी फाइनेन्सियली अर्ली रिटायरमेन्टहरू गर्ने, त्यो फाइनेन्सियल नलेज पनि एकदम इम्पोर्टेन्ट रहेछ स्पेसली झन् क्रिएटिभहरूको लागि चाहिँ, अनि त्योमा चाहिँ आई थिङ्क मैले आई थिङ्क अर्ली एजमा लकिली मेरो हेल्थ प्रोफेसनल कामले गर्दाखेरि पनि मैले राम्रै सेभहरू गर्न पाएँ, म पेरेन्ट्सहरूसँग बसिरहेको थिएँ, त्यही हिसाबले मैले इन्भेस्टहरू गर्न पाएँ त्यो प्रपर्टीको कुरा होस्, अनि अहिले कामकोमा चाहिँ मैले चाहिँ एज अ सेल्फ इम्प्लोइड चाहिँ अब मान्छेहरूको हलिडेजहरू मान्छेहरू सिकनेसहरू हुँदाखेरि कभर गरेर आउँछु युजली समरमा चाहिँ, किनभने युकेमा समर एकदमै रमाइलो हुन्छ, र मैले रियलाइज गरेको चाहिँ नेपालमा चाहिँ यो टाइममा चाहिँ अलिकति मनसुनले गर्दाखेरि पनि स्याडली त्यो प्रोजेक्ट्सहरू चाहिँ अलिकति ट्रिकी हुने यो फिल्मको कुराहरू चाहिँ, अनि सो म विन्टरमा चाहिँ म नेपालमा हुन्छु, त्यसले गर्दा मैले यहाँको पनि पनि जाडो चाहिँ स्केप गर्छु होइन अलिकति त्यो एउटा त्यो खालको चाहिँ ब्यालेन्स गरेको छु. लकिली अब मेरो अब अहिले भनौँ न हस्बेन्ड भनौँ मेरो फ्यामिलीहरू चाहिँ एकदमै त्यहाँ पनि अन्डरस्ट्यान्डिङ उहाँले ट्रस्ट गर्नुहुन्छ मेरो आफ्नो यो प्रोसेस मेरो लाइफ चोइसेसहरूलाई अनि त्यो त्यो हिसाबमा पनि एकदमै लकी छु भनौँ होइन. तर हामीले चाहिँ अलिकति सेक्रिफाइसेसहरू चाहिँ गर्नु पर्यो अनि आफूले आफूलाई चाहिँ जहिले पनि अलिक अपडेट गर्नुपर्छ होला फाइनेन्सियलको मनीको कुराहरूमा त्यही लाग्छ मलाई चाहिँ एकदमै के त्यो मनी भनेको चाहिँ नराम्रो कुरा होइन यसलाई चाहिँ हामीले लाइफलाई कसरी इजी पार्न सक्छौँ त अलिकति गयो होला म बिचमा चाहिँ त्यस्तो लाग्यो.
0: ओके एकदमै भेरी वाइज वर्ड्स है गौमायाले एकदमै अर्ली एजमा नै यस्तो राम्रो कुराहरू चाहिँ नि बुझेर चाहिँ इम्प्लिमेन्ट गरेको रहेछ आफ्नो लाइफमा. र यो नोटमा चाहिँ हामी एउटा छोटो विश्राम लिन्छौँ त्यस पश्चात चाहिँ हामी पेन्सन पट्टाको कुराकानी गर्छौँ है त.

0: हजुर, कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने साथ कसरी लाने हो, कुन मन्दिरमा जान्छौ यात्री। रविन शर्माले गाउनुभएको यो गीतको लागि अनुरोध गर्ने हाम्रो श्रोता हुनुहुन्थ्यो, हाम्रो रेगुलर लिसनर भन्नुपर्छ, छवि थापा दाजु। उहाँले आफ्नै अभिरुचि र यस समयमा गोधुली कार्यक्रम सुनिराख्नुभएका समस्त प्रिय श्रोताहरूमा पनि मिठो सम्झनासहित यो गीत सुन्न र सुनाउन चाहनु भएको थियो। उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र शुभ साँझ भन्नुभएको छ, हामी पनि उहाँलाई शुभ साँझ भनौँ र अब पनि कन्टिन्यू रूपमा हामी कार्यक्रमलाई अघि बढाउनेछौँ। स्वीकार्नुहोस्
1: यो PFBS गोर्खा रेडियो। फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्, यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bh।

0: आदरणीय श्रोतावृन्द, बिएपिएस रेडियोलाई सुन्नुहुन्छ र आज हामी यो कुराकानीमा हाम्रो भान्जी हुनुहुन्छ गौमाया गुरुङ, उहाँसँग कुरा गर्दैछौँ। र यो छोटो ब्रेकभन्दा अगाडि हामीले गौमाया भान्जीसँग चाहिँ नि उहाँको आफ्नो अलिकति पर्सनल जुन उहाँको जर्नी छ यस विषयवस्तुमा कुरा गऱ्यौँ। र अब भने हामी अगाडि आज चाहिँ पेन्सन पट्टाको बारेमा कुरा गर्छौँ भनेर तपाईँलाई भनेकी थिएँ, त्यसतर्फ लाग्छौँ। र भान्जी ल वेलकम ब्याक भन्नु पऱ्यो, फेरि यो छोटो ब्रेक पश्चात अब हाम्रो कुराकानीलाई अगाडि बढाउँ। अब यो पेन्सन पट्टाको नै कुरा गर्नु पर्दाखेरि चाहिँ कसरी यो चलचित्रमा खेल्ने मौका मिल्यो, अनि यो चलचित्र चाहिँ अब कस्तो खालको चलचित्र हो? अब आई थिङ्क इट हेज समथिङ टु डु विथ आर्मीको फ्यामिली, त्योभन्दा बाहेक चाहिँ के छ भन्न मिल्ने जति भनिदिनुहोस् हामीलाई आज।
1: यो फिल्ममा चाहिँ मिल्ने चाहिँ आन्टी आई थिङ्क म एकदमै लकी पनि मान्छु आफूले आफूलाई। कामहरू चाहिँ मैले नेपालमा चाहिँ भनौँ न कबड्डीदेखि लिएर अहिलेसम्म चाहिँ मैले पाएको चाहिँ अब प्रड्युसर डिरेक्टर चिनेर भन्दा पनि त्यो टिममा काम गर्ने हुने, आर्टमा काम गर्ने भनौँ न, कस्ट्युममा काम गर्ने, प्रोडक्सनमा काम गर्ने उहाँहरूलाई चाहिँ अब मेरो काम र म जस्ट एज अ पर्सन उहाँहरूले चाहिँ अब सहज लागेर, इजी टु वर्क लागेर चाहिँ धेरै ठाउँमा चाहिँ रेकमेन्ड गरिराख्नु हुन्छ लकली भनौँ न। अनि मलाई चाहिँ कता कता त्यो प्रोजेक्टहरू आउँदाखेरि चाहिँ मोस्टली चाहिँ उहाँले तिमी उसँग काम गरेको रहेछ यसरी टिमले रेकमेन्ड गर्यो भन्ने खालको। सो इभन पेन्सन पट्टामा मैले माछ मामाको उहाँको पुरानो डुङ्गा फिल्मदेखि लिएर एकदमै उहाँको त म एडमायररै हो, डिरेक्टर उहाँ हुनुहुन्छ हाम्रो यो फिल्ममा, तर अब ब्रिलियन्ट एक्टर होइन। सो मामासँग चाहिँ मलाई याद भएको चाहिँ कबड्डीमा भेट्दाखेरि मामाले ल समाज सेवामा हिँड्ने हाम्रो भान्जी ल कलाकारिता क्षेत्रमा आउनु भएछ, खुसी लाग्यो तपाईँलाई, होपफुली तपाईँको राम्रो होस् यो जर्नी भन्नुभएको थियो होइन। त्यतिखेर त्यो सुरुदेखि अहिले मामाले चाहिँ मलाई यो प्रोजेक्टमा सम्झिनु भनेको आई फिल भेरी भेरी ग्रेटफुल। र मामाले चाहिँ यो अरू कलाकार चाहिँ हङकङको माया दिदी हुनुहुन्छ होइन, विश्वास सोल्की हुनुहुन्छ, नेपालबाट अब हाम्रो एकदम दायदायहरू भइहाल्यो, बुद्धि दायहरू सबैजना त हुनुहुन्छ नै पशुपति, तर हामी चाहिँ अब भनौँ न स्वदेशमा नभएको मान्छेलाई पनि सम्झिनु भएको मामाले चाहिँ, त्यही म एकदमै मामाप्रति अलवेज ग्रेटफुल। र यो फिल्म चाहिँ मामाले पनि आफ्नो स्टोरीबाट पनि उहाँको कान्छी बजेको स्टोरीबाट पनि इन्सपायर्ड, त्यसपछि यो चाहिँ भइरहेको कथा पनि यो आई थिङ्क उहाँले पछि रिसर्च गर्दाखेरि चाहिँ यो इन्डियन पेन्सन त्यो क्याम्पमा जाँदाखेरि चाहिँ अलमोस्ट 14,000 15,000 यस्तो केसेसहरू जहाँ चाहिँ पेन्सनको पट्टामा नाम अर्कै छ तर अब आफ्नो जो जो चाहिँ हकदार हो भनौँ न उहाँको लाउरिनीको नाम अर्कै छ होइन, त्यो पहिलाको नामहरू चेन्ज नभएको कि त नेम मिस्टेक्सहरू भएको कि त पहिलाको वाइफ बितेर जाँदा हो त्यो नामहरू चेन्ज नभएको, अनि त्यसले गर्दाखेरि चाहिँ अब भनौँ न अहिले पो धेरै अरू सोर्सेसहरू पनि भयो होला के अरे इन्कमको होइन। र हामी पनि भनौँ न पहिला अब याद भएको मम्मीहरू जहिले पेन्सन थाप्न जानुहुन्थ्यो त्यो पेन्सन भनेको त हाम्रो कम्युनिटीको लागि त एउटा जीवन चलाउने ठुलो आधार थियो नि त, हो अहिले पनि होइन, त्यही सराउन्डिङमा चाहिँ छ। र अरू लाउरे जस्तो अब अहिले कतिजना फ्यामिलीहरूको अब कतिजना फ्यामिलीहरू छुटेर बस्नु परेको छ, कति बाजे बज्यूहरू यहाँ हुनुहुन्छ उहाँको फ्यामिली नेपालमा हुनुहुन्छ होइन, कति एजको रिस्ट्रिक्सनदेखि लिएर लिगल रिस्ट्रिक्सन्सहरूले गर्दाखेरि सो धेरै कथाहरू यो हङकङ युके यो लाउरे कम्युनिटीको स्टोरी चाहिँ यो फिल्ममा चाहिँ देख्न सक्नुहुन्छ।
0: ओके, क्वाइट इन्ट्रेस्टिङ। र गमाले भने जस्तै नै जुन पेन्सन पट्टामा नाम तलमाथि हुँदाखेरि अब पेन्सन नपाउने स्थितिले चाहिँ अब अभियसली त्यो एकदमै नरमाइलो खालको एउटा चाहिँ सिचुएसन, नरमाइलो मात्र होइन एकदमै कठिन एउटा फाइनेन्सियली त्यसमा चाहिँ डिपेन्डेन्ट हुने फ्यामिलीलाई त आफ्नो अब रोजीरोजी नै गएको जस्तो हुन्छ। त्यो कारण गर्दाखेरि मैले छोटो यसको ट्रेलर हेरेको थिएँ जुन रिलिज भएको छ अहिले युट्युबमा होइन, र त्यसबाट पनि मैले मोरलेस स्टोरी लाइन चाहिँ यस्तो होला भनेर चाहिँ सोचेको छु। अब लेट्स सी, अब यहाँ युकेमा पनि यसको चाहिँ स्क्रिनिङ हुन्छ भन्ने रमाइलो समाचार गमाएले मलाई अफेयरमा पनि भनिसकेको नै हो है। त्यो कारण गर्दाखेरि आइएम रियली लुकिङ फोर्ड टु वाचिङ दिस मुभी भन्छु म आफै पनि, र यो ट्रेलर हेर्दाखेरि पनि एकदमै यो मुभी चाहिँ हेर्नै पर्छ जस्तो लागिरहेछ मलाई। यो चलचित्र अहिलेसम्म रिलिज त भइसकेको छैन, नेपालमा चाहिँ कहिले रिलिज हुन्छ?
1: यहाँ रेडियोबाट नै एकदमै इन्भिटेसन, हाम्रो स्पेसल इन्भिटेसन आन्टीलाई, हाम्रो प्रिमियर चाहिँ नेपालमा चाहिँ 11 सेप्टेम्बरमा हुँदैछ अल ओभर नेपाल, र युकेमा चाहिँ हाम्रो 12 सेप्टेम्बर त्यसको भोलिपल्ट नै 3 बजे प्रिन्सेस हल अल्डर सर्टमा हुँदैछ। र यसमा हाम्रो स्पेसल अपियरेन्स चाहिँ गेस्ट अफ अनर चाहिँ हामीले पशुपति राईजी उहाँको चाहिँ अहिले भिजाको प्रोसेस भइरहेको छ, होपफुलीसँग त्यो दिनमा पनि सँगै फिल्म हेर्ने चाहिँ हाम्रो अब म त डेफिनेटली भइहाल्छु तपाईँहरूसँग.
0: हजुर हजुर,
1: पनि आउने कुरा भइरहेको छ.
0: ल त्यसो भए एकदमै स्पेसल प्रिमियर स्क्रिनिङ जुन प्रिन्सेस हलमा हुँदैछ 12 सेप्टेम्बर भने शनिबार दिउँसोको 3 बजेबाट होइन? हजुर 3 बजे हो. र त्यस पश्चात पनि अन्यत्र थुप्रै ठाउँमा चाहिँ पक्कै पनि यसको स्क्रिनिङ हुन्छ होला, किनभने अब अहिले त नेपालीहरू हामी गोर्खालीहरू कम्युनिटी भनौँ न हाम्रो धेरै ठाउँमा छरिएर बसेका छौँ, र अब टाढा टाढा भएको हुनाले सबैजनाले अब जहाँ जहाँ यो मुभी स्क्रिनिङ गर्ने छ त्यहीँ त्यहीँ आएर हेर्न सक्ने भन्ने पनि छैन. त यो तपाईँहरूको टिमको प्लानिङ के छ त, सबैतिर लानुहुन्छ तपाईँहरूले युकेमा?
1: आन्टी हाम्रो चाहिँ अहिलेसम्मको लागि चाहिँ ननिटन अनि फोक्सटोन. फोक्सटोनमा चाहिँ हाम्रो चन्द्रबहादुर मामा उहाँले चाहिँ उहाँ गोर्खा हिलको ओनर हुनुहुन्छ, उहाँले गर्दै हुनुहुन्छ. त्यसै गरी हाम्रो 19 सेप्टेम्बरमा चाहिँ सेन्ट माइकल चर्च त्यहाँ पनि हुँदैछ प्लम्स्टेडमा. त्यसको लागि चाहिँ डेट्सहरू यस्तो छ, तर अझै नयाँ डेट्सहरू पनि रिलिज हुन्छ भनेर भन्नुभएको छ उहाँले चाहिँ.
0: हजुर, भनेपछि जहाँ जहाँ यो चलचित्र लाग्छ त्यति त्यति बेला चाहिँ अब अभियसली हामीलाई पनि प्रमोसनको लागि उहाँले सम्पर्क गर्नुहुन्छ होला, कहाँ कहाँ हुँदैछ भनेर जानकारी गराउने चाहिँ क्रममा चाहिँ अब श्रोताहरूले पनि थाहा पाइहाल्नुहुन्छ. अहिलेसम्म अब डेट्सहरू यति नै यहीँ यहीँ हुन्छ भनेर फिक्स नभइसके तापनि अब फिक्स हुँदै जाँदाखेरि हाम्रो चाहिँ माध्यमद्वारा श्रोताहरूलाई थाहा पाउनु पनि हुन्छ, त्यहीँ त्यहीँ गएर हेर्नु पनि हुन्छ होला. र अब जहाँ जहाँ स्क्रिनिङ हुन्छ त्यहाँ त्यहाँ गएर इन्जोय गर्नु होला यो मुभीलाई भनेर मैले पनि यति बेला फेरि पनि भन्न चाहेँ. र हाम्रो गौमाया भान्जीको अब एक्टिङ स्किल त पक्कै पनि एकदमै तिखारिसकेको छ अहिलेसम्म 11-12 मुभी खेलिसक्दाखेरि गर्दाखेरिमा मैले कबड्डी त हेरेको हो गौमायाको मुभी. अब यो पेन्सन पट्टा चाहिँ अरूको लागि नभए पनि गौमायाको एक्टिङ हेर्नुको लागि पनि जानु मन लागिरहेको छ मलाई. त्यसमा पनि पक्कै राम्रो काम नै होला, लिड रोलमा नै होला नि गौमाया होइन यो चलचित्रमा.
1: धेरैजना मेरो भनौँ न माइजहरूले एकदमै सोध्ने थिए भान्जी कहिले हो जहिले पनि साइड रोल गर्ने भन्नुभएको होइन. अब हामी कलाकारहरूलाई चाहिँ कथालाई अगाडि बढाउने पात्र भनेर हामीले चाहिँ त्यो हिसाबमा सोध्छौँ होइन. तर मेरो मम्मी पनि एकदमै एक्साइटेड किनभने सेप अफ मोमोमा मेरो लिड क्यारेक्टर भए पनि अब यो पेन्सन पट्टामा चाहिँ कस्तो हुनुभयो भने अब मम्मीले चाहिँ एकदमै धेरै अपडेटहरू हेरिराख्नु भएर अब यो पोखरा काठमाडौँ कता कता अब बोर्डहरूमा मेरो छोरीको फोटो देख्यो, अब यो जुनी जाला भन्ने सङहरू आइरहेको छ होइन. टिचर एकदमै एक्साइटेड हुनुहुन्छ, मेरो फ्यामिलीहरू पनि एकदम मेरो वेल विसर्सहरू भनौँ न. त्यही भएर हो हामी यसमा
0: चाहिँ
1: यहाँ पनि कतिजना अहिले होइन राइटिङमा अब फिल्म मेकिङ पढिराख्नु भएको भाइ बहिनीहरू हुनुहुन्छ होइन. अनि उहाँहरूलाई पनि त्यही म त्यही इन्करेज गर्न पनि चाहन्छु. र हुन त तिजको माहौल छ, धेरैजना चाहिँ तिज पार्टीहरू छ भन्नुभएको छ होइन. भाइ बहिनीहरू जसले पढिराख्नु भएको छ यो फिल्ममा त्यसले चाहिँ उहाँहरूलाई पनि इन्करेज गर्यो, किनभने यहाँ युकेमा पनि कति कथाहरू छ नि त हाम्रो. जस्तै अब हेर्ने कथाबाट कति राम्रो डकुमेन्टेसन भइरहेको छ अहिले होइन. त्यस्तै हो कुनै जस्तो इन्करेजमेन्ट पनि होस् भन्ने चाहिँ लाग्छ मलाई.
0: एकदमै सही कुरा हो गौमाया. र अब आजको लागि चाहिँ अब यो कुराकानीलाई यतिमै आएर सम्पन्न गर्नुपर्छ होला, समयलाई पनि हामीले ध्यान दिनै पर्यो भन्दै अब लुकिङ फोर टु अब 12 सेप्टेम्बर र प्रिन्सेस हलमा यसको प्रिमियर जुन हुँदैछ एकदमै यसको सफलताको लागि शुभकामना. र हामी त्यति बेला भेट्ने कोसिस गर्नेछौँ है त गौमायालाई. अहिलेको लागि छुट्टिनुपर्छ होला.
1: सो मच आन्टी फर यर टाइम है. हजुर थ्याङ्क यू सो मच.
0: थ्याङ्क यू, बाई बाई.

0: आउनु हुँदैन, त्यसैले अझ होलसम अप्रोचको आवश्यकता छ। यौनजन्य हिंसाको मानसिकता ट्याकल गर्न के गरिन्छ, बच्चा हराउने बित्तिकै राज्य कसरी सक्रिय हुन्छ, समाज यस्तो बनाउनु पर्छ जहाँ मानवताको चेतनाले यो सोच आउँदै नआओस्, र सोच आए भने पनि कानुन यस्तो हुनुपर्छ अपराध गर्ने सोचको मानसिकता कहाँ पोस्।
1: अर्की सांसद अप्सना बानुले जघन्य अपराधीलाई ज्यान सजाय दिलाउने कानुनको माग गर्नु भएको छ।
2: आजीवन कारावासको कानूनले डर पैदा गर्न नसकेको देखिन्छ। नेपालले 2054 फागुन 20 गते ICCPR को दोस्रो ऐच्छिक प्रोटोकल अनुमोदन गरी मृत्युदण्ड सधैँका लागि उन्मूलन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। त्यसबेलाको सामाजिक परिवेश र आजको सामाजिक सुरक्षा चुनौतीमा धेरै फरक छ। कुनै पनि अन्तर्राष्ट्रिय सन्धि या कानून नागरिकको सुरक्षा भन्दा माथि हुन सक्दैन। अपराधीको मानव अधिकारको चिन्ता गर्दा पीडितको मानव अधिकार र न्यायिक अधिकार कुण्ठित हुनु हुँदैन। त्यसैले नेपालको संविधानको धारा 16 उपधारा 2 गरिमामय सदनको 2/3 बहुमत जुटाएर उक्त धारालाई संशोधन गरी जघन्य अपराधको हकमा मृत्यु दण्डको कानूनी व्यवस्था गर्न सम्मानित सदनबाट सरकार समक्ष जोरदार माग गर्दछु।
1: सांसद अमरेश कुमार सिंहले भने वर्तमान सरकार बनेपछि अपराधका घटना बढ्दै गएको भन्दै गहन छलफलको माग गर्नु भएको छ।
3: बाराको सिमराको बालिकाको घटना, सप्तरीको बालिकाको हत्याको घटना, यो हाम्रो समाज हाम्रो देश कता गइरहेछ, यो दुईटा घटनाले मात्रै हेर्न मिल्दैन। हाम्रो सरकार बन्नेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस्, चाहे मिटर ब्याजको होस्, चाहे लघुवित्त पीडितको होस्, चाहे डाक्टरको होस्, यो दिनका दिन यो भइरहेछ। यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेछ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले के गइरहेछ भने नेपाली जनता एङ्गरमा छ। जब समाजमा व्यथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। यसलाई राम्रो छलफलको
1: अब खबर फटाफट।
4: स्वस्थ बुढौली र हजुरआमाको सम्मानका लागि नेपालगञ्जमा दौडिन्छिन् हजुरआमा कार्यक्रमको दोस्रो संस्करण शुरू हुँदै आउँदो आइतबारदेखि दर्ता खुला गरिने 50 वर्ष उमेर पूरा भएका हजुरआमा बीच दौड प्रतियोगिता हुने। काभ्रेका 10,000 जना उच्च रक्तचापको ओखती नियमित खाँदै मुलुकमा वर्षेनी 1,37,000 भन्दा बढीको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब 47 लाख नागरिक उच्च रक्तचापको जोखिममा रहेको तथ्याङ्क। स्याङ्जाको अर्जुन चौपारी 1 बजारमा पालिकाकै पहिलो दूध चिस्यान केन्द्र खोलियो। चिस्यान केन्द्रमा 500 लिटरको मिल्क चिलिङ जडान, मिल्क एनालाइजर, प्रिन्ट मिल्क क्यान र सेन्ट्रिफ्युज मेसिन पनि प्रयोगमा। बेलायतमा आउँदो आइतबार हुने 17 नेपाली मेलाको तयारी पूरा। 42 संघ संस्था सहभागी हुने। लन्डनको किम्प्टन पार्क रेस कोर्समा बिहान 10 बजेदेखि साँझ 8 बजेसम्म चल्ने मेलामा लाखे मारुनी सहितका नाचगान, झाँकी, गीत संगीत लगायतका कार्यक्रम हुने। सरकारी स्वामित्वको DDC को घिउ अब दुबई बस्दै आएकाले पनि खान पाउने। रातो र चन्द्र सूर्य इन्टरनेसनल कम्पनीसँगको सम्झौता अनुसार वार्षिक 50,000 किलो घिउ पठाइने। परीक्षणको लागि 5.5 लाख रुपियाँको 600 किलो घिउ पठाइयो। र सगरमाथाको कथा समेटिएको रोड टु एभरेस्ट वृत्तचित्र सार्वजनिक। 50 मिनट लामो वृत्तचित्रमा पर्वतारोहीको साहस, जलवायु परिवर्तनले हिमाल क्षेत्रमा पुर्याएको असर र पर्वतारोहणको अवस्था प्रस्तुत।
1: बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले पहिलो विदेश भ्रमणका क्रममा युक्रेन पुग्नु भएको छ। युक्रेनको स्वतन्त्रता दिवसको अवसर पारेर बर्नहम किव पुग्नु भएको हो। बेलायती रक्षा कम्पनीले युक्रेनी उत्पादकलाई लामो दूरीका क्षेप्यास्त्र बनाउन प्रविधि सिकाउने पनि बर्नहमले जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले कोएलिसन अफ द विलिङको बैठकको अध्यक्षता गर्ने रक्षा मन्त्री लुक पोलार्डले जानकारी दिनुभएको छ।
5: Bringing together our friends from around the world to be able to support Ukraine, not just looking at what can happen to keep them in the fight, but looking forward to after there is a peace, to make sure they maintain that freedom and independence that they're celebrating today on Independence Day.
1: पूर्व सुरक्षा मन्त्री टम चुगेनहार्टले प्रधानमन्त्रीको की भ्रमणको स्वागत गर्दै युक्रेनलाई सहयोग गरेकै कारण रुसले बेलायतलाई थप ठूलो निशाना नबनाउने प्रतिक्रिया दिनुभएको छ।
6: Russia has continuously tried to suggest that somehow or other the UK is behind all of this. It's complete rubbish.
1: Hawasta, ahile samaka khabar yeti nai, namaskar.
7: Yo, BFBS, Gorkha Radio.

समय बेलुकीको 6:10 गयो। नेपालमा पनि रातको 11:00 लागि 5 बाँकी रहेको छ भने ब्रुनाईमा बिहानको 1:11 जान लागिरहेको छ। बीएफबीएस गरेका रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम गोधुलीमा। गोधुलीको यो थर्ड आवर हो श्रोता, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। हजुर, कार्यक्रमको थर्ड आवरमा पनि हामी मिठा मिठा गीतहरू त सुन्ने नै छौँ र यदि तपाईँहरूले रिक्वेस्ट गर्नुभएका गीतहरू छन् भने म तपाईँहरूलाई फटाफट ती गीतहरू पनि सुनाउँदै जानेछु। आउनुहोस् कार्यक्रमको थर्ड आवरमा भने हामीलाई धेरै साथीहरूले गीत सुन्न र सुनाउनुको लागि फेसबुक मेसेन्जरमा सम्पर्क गर्नुभएको छ। यसै क्रममा हामीसँग हुनुहुन्छ धनु गुरुङ बहिनी फानवरबाट। उहाँ लेख्नुहुन्छ, रूपा दिदी नमस्कार, धेरै दिनपछि आज गोधुलीमा हजुरलाई सुन्न पाउँदा खुसी लाग्यो दिदी भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच बहिनी। हो, केही लामो बिदा थियो, एक हप्ताको बिदा होइन। ओके, अनि शनिबारको कार्यक्रममा पनि सुन्न पाइएन दिदीलाई, कतै 2 नै भएछ कि जस्तो लाग्यो, हलिडेमा पो हुनुहुन्थ्यो कि क्या हो भन्नुभएको रहेछ। तपाईँले जे सोच्नुभयो सही कुरा हो धनु बहिनी। अनि आज हजुर गोधुलीमा आउनुभएपछि एउटा गीत मगाउनै मन लाग्यो दिदी, अनि एउटा गीत मगाउँछु है दिदी, माइन्ड नगर्नु होला। ओहो, माइन्ड गर्ने त कुरै छैन नि, त्यो त तपाईँको राइटको कुरा हो नि त, होइन, मगाउन सक्नुहुन्छ बहिनी। अनि तर त्योभन्दा अघि हजुरको लागि मनमा आएका केही भावनाहरू पनि लेखिपठाएको छु भन्नुभएको रहेछ। उहाँ के लेख्नुहुन्छ त, जिन्दगीको मोडमा भेटिएको बोल्दा बोल्दै तन मन सबै साटियो। जिन्दगीको कुनै मोडमा भेटिएको यात्री बोल्दा बोल्दै तन मन सबै साटियो। नदेखे पनि नभेटे पनि मन भित्रै सजाइसके, छोटो समयमै जीवनभर सम्झना भइरहने। मिठो भावना। एक दिन अवश्य भेट कसो नहोला त, एक दिन भेट अवश्य कसो नहोला त, त्यो दिन मनका सबै कुरा खुलाउने नै छु। भेट नभए पनि के फरक पर्ला र, तर भेट नभए पनि के फरक पर्ला र, यो साथ सधैँ सधैँ यस्तै रहोस् है, यो साथ सधैँ सधैँ यस्तै रहोस् है। वाउ, मिठो भावना। धनु बहिनीलाई यस्तो लेख्न खुब आउँछ है, त्यो तपाईँको कला हो। ओके, मैले पहिला पनि भनेको थिएँ तपाईँका यस्तै यस्तै मिठा मिठा सृजनाहरू लेखेर सङ्कलन गरेर राख्नुहोस्, कुनै दिन पुस्तकको रूपमा आउन सक्छ, होइन। उहाँले रोज्नु भएको छ एउटा मिठो गीत छेबाङ लामाको स्वरमा, इसराले बोलाउनु पर्दैन, माया भए डराउनु पर्दैन। आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका श्रोता, ज जसलाई यो गीत मनपर्छ उहाँहरू सबैलाई भन्नुभएको छ, आउनुहोस् अबको प्रस्तुतिमा हामी त्यही मिठो गीत सुनौ छेवाङ लामाले गाउनु भएको छ।

हजुर, छेवाङ लामाले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौं र उहाँलाई साथ दिने अर्को कलाकार पनि हुनुहुन्थ्यो साथी, र उहाँहरू दुवैजनाको स्वरबद्ध प्रस्तुत गीत सुनेर हाम्रो धनु बहिनीले पनि इन्जोय गर्नुभयो होला भन्ने मैले अपेक्षा गरेको छु। उहाँहरू दुवैजनाले गाउनुभएको यो गीत उहाँले मन पराउनु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। आउनुहोस् अब भने हामी अन्य सूचनाहरू पनि राख्दै जाउँ। हामीलाई प्राप्त भएका अन्य सूचनाहरू पनि थुप्रै छन् र धेरै साथीहरूले हाम्रो सूचना आयो कि आएन सही कुरा हो होइन, र सूचना आयो भनेपछि आफूलाई पनि ढुक्क हुन्छ नि, आफूले अर्गनाइज गरेको कार्यक्रममा सबैले सहभागिता जनाउन सक्नुहुनेछ होइन, त्यो पनि राम्रो कुरा हो। र यसै क्रममा हामीलाई विभिन्न साथीहरूले सम्पर्क गरिराख्नु भएको छ। आउनुहोस् अब उहाँहरूले कहाँ कहिले के कस्ता कार्यक्रमहरू आयोजना गर्नुभएको छ त यो विषयमा हामी यहाँहरू समक्ष राख्दै जाउँ। र यसै क्रममा हामीलाई प्राप्त भएको अर्को एक सूचना हो, यो 30 अगस्तको दिनमा नेपाली मेलाको बारेमा हामीले सुनिसकेका छौँ। नेपाली मेला कहिले कहाँ कसरी हुँदैछ भन्दै हुनुहुन्थ्यो, यस वर्ष पनि केपटन पार्क रेस कोर्समा हुँदैछ, तपाईँहरू जान सक्नुहुनेछ, पोस्ट कोड TW1658Q हो र तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। त्यहाँ हाम्रो कल्चर हुनेछ, हाम्रो आइडेन्टिटी होइन, हाम्रो खुसी अथवा विभिन्न जात जातिहरूले आफ्नै वेशभूषाको प्रदर्शनी गर्छन् हरेक वर्ष र तपाईँहरू पनि इन्जोय गर्न सक्नुहुनेछ। ओके, त्यसै गरी अर्को एक कार्यक्रमको बारेमा पनि हामीलाई सूचना प्राप्त भएको छ। मैले अघि पनि भनेको थिएँ यहाँहरू समक्ष, यो सूचना हो खुकुरी च्याम्पियनसिप है। खुकुरी च्याम्पियनसिप यो फर्स्ट टाइम उहाँहरूले गोर्खा गल्फ सोसाइटीले आयोजना गरेको हो। यो विभिन्न टिम क्याटेगोरिजमा उहाँहरूले यो कार्यक्रम आयोजना गर्नुभएको छ र टिम प्राइज पनि छ। टिमको लागि 2000 पाउन्ड रहेको छ, रनर अपको लागि 1000 पाउन्ड अनि थर्ड प्लेसको लागि 500 पाउन्ड रहेको छ। शनिबार 29 अगस्तको दिनमा तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। साथै 25 वटा भन्दा बढी तपाईँहरूले इन्डिभिजुअल प्लेयरहरूले पनि प्राइज लिन सक्नुहुनेछ र तपाईँहरूलाई 18 होल ग्रिन फी अनि टिम कम्पिटिसन इन्डिभिजुअल प्राइज अनि सबै सबैको लागि 80 पाउन्ड पर पर्सन दिनुपर्ने रहेको रहेछ। ओके, यसको भेन्यू रहेको छ वाटरलू कोर्स हो श्रोता, यो सेफिल्ड वर्क गल्फ क्लबमा छ, पोस्टकोड RG27OSB, शनिबार 29 अगस्तमा हुँदैछ। यसमा 25 टिमहरूले भाग लिँदैछन्, म्याक्सिमम 100 प्लेयर्स भनिएको छ। ओके, तपाईँहरू इन्जोय गर्नुहोला अनि यो गल्फ प्रेमी श्रोताहरूको लागि हो, गल्फरहरूको लागि। आउनुहोस् अब फटाफट तपाईँहरूलाई म अर्को एउटा गीत सुनाउँछु है, त यो गीत सुनेर इन्जोय गर्नुहोला। यो साँझको समयमा तपाईँहरू डान्स पनि गर्न सक्नुहुनेछ। गाउने कलाकार अल्का याग्निक र उदित नारायण झा।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, हेम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् बिल्डिङ हिरोज.org.uk।

नाना ब्यान्डबाट यहाँहरूले सुन्नु भएको थियो कुन बाटोमा जाँदैछ। समय बेलुकीको 6:33 गयो। बीएबीएस गोर्खा रेडियोबाट साँझको कार्यक्रम गोधुलीमा हुनुहुन्छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। हजुर, साँझको कार्यक्रम गोधुलीमा तपाईँहरूले एकदमै रमाइलो गर्दै हुनुहुन्छ होला, खाना पनि खाइसक्नु भयो होला, के गर्दै हुनुहुन्छ, पकाउँदै हुनुहुन्छ कि? एनिवे श्रोता, आउनुहोस् अब भने तितवर्थ नेप्लिस कम्युनिटीले आयोजना गरेको दसैँ पार्टीको बारेमा पनि हामी जानकारी लिउँ। र तितवर्थ नेप्लिस कम्युनिटीले आयोजना गरेको दसैँ पार्टी भने 17 अक्टोबरमा रहेको छ। सिभिक सेन्टर तितवर्थमा हो, पोस्टकोड SP97QQ र समय दिनको 3 बजेदेखि रातको 12 बजेसम्म हुनेछ। तपाईँहरूले आफ्नो नाम दर्ता गराइहाल्नु होला। अनि त्यस्तै गरी यसले गोर्खा नेप्लिस एसोसिएसन ले पनि आयोजना गरेको दसैँ पार्टी भने उहाँहरूको शनिबार 31 अक्टोबरमा हुन गइरहेको छ। 31 अक्टोबरमा उहाँहरूले दसैँ तिहार पार्टी एकैसाथ गर्दै हुनुहुन्छ। ओके, यस विषयमा थप जानकारीको लागि कमल बहादुर पूर्जाज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। उहाँ यसले गोर्खा नेप्लिस एसोसिएसनको चेयरम्यान हुनुहुन्छ। ओके, अनि त्यस्तै गरी उहाँहरूले 30 पार्टी भने 12 सेप्टेम्बरको दिनमा मनाउँदै हुनुहुन्छ। जति पनि यसले गोर्खा नेप्लिस एसोसिएसनसँग आबद्ध हुनुभएका लेडिजहरू हुनुहुन्छ, तपाईँहरूको 30 पार्टी हुन गइरहेको छ शनिबार 12 सेप्टेम्बरको दिनमा। अब धराने भेला हुन गइरहेको छ। धरान समाज युकेको वार्षिक भेटघाट कार्यक्रम धराने भेला हुन गइरहेको छ। स्प्रिङ वेस्ट एकाडेमी फेल्थम्बा, पोस्टकोड TW137EF हो। समय बिहानको 11:30 रातको 10 बजेसम्म हुन गइरहेको छ। र तम्बोला, राफल ड्र, लाइभ म्युजिक, डान्स इन्जोय गर्नुहोला। यस विषयमा थप जानकारीको लागि तपाईँहरू भिजिट गर्न सक्नुहुनेछ dharansamajuk.org। हजुर, आउनुहोस् अब यो समयमा, तपाईँको यो समयलाई अझ रमाइलो बनाउनुको लागि यो साँझको समयमा म तपाईँलाई कुमार सानु र अल्का याग्निकको स्वरमा रहेको अर्को मिठो गीत सुनाउँछु। इन्जोय गर्नुहोस्।

0: BFBS गोर्खा रेडियो हो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोर्खा रेडियो।

शिशिर देवकोटा र देवी गर्तीले गाउनु भएको यो गीतको लागि अनुरोध गर्ने हाम्रो श्रोता हुनुहुन्थ्यो विष्णु सापकोटाजी। उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका श्रोताहरूलाई पनि मिठो सम्झनासहित यो गीत सुन्न र सुनाउन चाहनु भएको थियो। हामीले यो गीत सुन्यौं र अब भने म तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु, होइन यो समयमा एकदमै रमाइलो होस् तपाईँलाई। र नेपथ्य ब्यान्डबाट यो गीत सुन्दै विष्णु गुरुङ भाइ हुनुहुन्छ ब्ल्यान्डफोर्डबाट, उहाँले पनि एउटा गीत नेपाली चलचित्र पेन्सन पत्ताबाट एउटा गीत सुनाउन अनुरोध गर्नुभएको छ। हामी पहिला यो छेके छेके देउराली डाँडा सुनौँ अनि त्यसपछि भने हामी विष्णु भाइको अभिरुचिमा अर्को गीत पनि सुन्नेछौँ।

नेपथ्य ब्यान्डबाट यो मिठो गीत हामीले सुनिरहेका थियौं। आउनुहोस् अब भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौं श्रोता। र महिला र पुरुषमा के फरक छ भने पुरुषहरूले भन्दा महिलाहरूले एकदमै आफूलाई भनौँ न कुनै पनि कुरामा अलिकता रिग्रेट फिल भयो भने सरी भनेको हामी सुन्छौँ, होइन? सायद तपाईँले पनि त्यो फिल गर्नुभएको छ होला। र महिला र पुरुषको तुलनामा महिलाले बढी सभ्य यो माफी माग्नु भनेको सभ्य र जिम्मेवार व्यवहारको एउटा सङ्केत पनि हो, होइन? यो व्यक्तिको आत्मविश्वास पनि हो, सामाजिक संस्कार र मनोवैज्ञानिक अवस्थासँग जोडिएको विषय हो जस्तो मलाई लाग्छ, होइन? सरी भन्नु हो, कतिपय महिलाहरू भने सरी पटक्कै भन्दैनन्, तर तुलनात्मक रूपमा भने महिलाहरूले बढी मात्रामा पुरुषको तुलनामा महिलाहरूले बढी सरी भन्छन् रे। यदा कदा एक दुईजना महिलाहरूले नभन्लान् त्यो आफ्नो ठाउँमा छँदैछ, होइन? यसको मेन कारण के हो भने यसो हुनुको कारण महिलाले पुरुषको तुलनामा धेरै पटक वा छिट्टै माफी माग्नुको पछाडि सामाजिक, सांस्कृतिक अनि मनोवैज्ञानिक कारणहरू जिम्मेवार छन् भनेर अहिलेको यो बायोलोजिकल विशेषता होइन भनिएको छ। यो कुनै पनि जैविक अथवा भनौँ न बायोलोजिकल विशेषता होइन भनेर अहिले रिसेन्ट सर्वेले पनि कसले बढी क्षमा माग्छ त अनि को छिटो भनौँ न त्यो गल्ती त होइन तर सरी भन्नु एक प्रकारको के भन्नु अब, होइन? त्यसकारण यो धेरै कुराहरू छन् यसलाई। मनोवैज्ञानिकको अनुसार पनि महिलाहरूले सामाजिक सम्बन्धलाई धेरै महत्त्व दिने गर्छन्, होइन? सायद त्यो भएर पनि होला। अनि कहिलेकाहीँ आफ्नो गल्ती नभए पनि वातावरण शान्त बनाउन, सम्बन्ध बिग्रन नदिनको लागि पनि सरी भनेको कुराहरू पनि छन्। र धेरै अध्ययनले महिलाहरूको भावना बुझ्ने र त्यसप्रति बढी संवेदनशील हुने प्रवृत्ति तुलना रूपमा बढी देखिएको छ भन्ने एउटा अहिले हालै गरिएको सर्वेले पनि बताएको छ। ओके, यति भन्दै आउनुहोस् आजको यो समयमा तपाईँहरूले मलाई साथ दिनुभयो। हामी गोधुलीमा रमाइला गीतहरू सुन्यौँ। आशा छ तपाईँको अभिरुचिमा पढ्न गएको गीत पनि तपाईँले सुन्ने मौका पाउनुभयो होला भन्दै आजको यस कार्यक्रमबाट म पनि छुटिन्छु। र ब्ल्यान्डफोर्ड निवासी हाम्रो विष्णु गुरुङ भाइ, उहाँले नेपाली चलचित्र पेन्सन पत्ताबाट एउटा गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ। अब यो गीत सुनाउँदै आजको गोधुली कार्यक्रमबाट म पनि छुटिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। हामी भोलि फेरि यही कार्यक्रममा भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। नमस्ते, बाई बाई।

भाइरल भएको छ भिडियो बाहिरिएसँगै प्रहरीमाथि नै प्रश्न उठिरहेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर खलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर घलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस

0: पक्राउ गरेको थियो।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरका तीन र एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका चारवटा शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख टोल प्रसाद अर्यालले सांसद राणा र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
2: भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै माननीय सदस्यहरूले बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
1: नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा सीमा तोक्न प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अर्याल,
3: आज सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भयो। समाज धेरै अराजक बन्यो। एउटै परिवारमा आमा बाउसित छोरा छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन, फेसबुक हेर्ने स्थिति छैन, यस्तो खालको अवस्था बनिरहेको छ र यति धेरै परिवारहरू खण्डित भएका छन्, समाज विथलिएको छ। त्यसैले यस्ता घटनाहरू प्रति हामी गम्भीर हुन जरुरी छ। बाल बच्चाको मौलिकता हराएको, सिर्जना हराएको छ, काम गर्ने झाँगर मरेको छ, अब हामीलाई पनि ढिला भएको छ। सरकार यसमा के योजनामा छ, सरकार के गरिरहेको छ? हामीले जति विलम्ब गर्छौ त्यति हाम्रा भविष्यका बच्चाहरूको भविष्य नै खाडलमा पुग्नेछ। मापदण्ड र वर्गीकरण निर्धारण गरौं।
1: नेपालले चालू आर्थिक वर्षको पहिलो साउन महिनामा 38 अर्ब 70 करोडको वस्तु निर्यात गरेको छ।
4: गत आर्थिक वर्षको साउन महिनामा 23 अर्ब 93 करोड रुपियाँको निर्यात भएकामा यस वर्ष 14 अर्ब 87 करोड रुपियाँले वृद्धि भएको हो। निर्यातमा वार्षिक वृद्धि 61.7% पुगेको छ। निर्यातमा भएको ठूलो वृद्धिको मुख्य आधार भने वनस्पति तथा पशुजन्य बोसो र तेल बनेको छ।
1: रिफर्म युके पार्टीले आउँदो चुनाव आफ्नो दलले जितेमा सामाजिक आवास दिँदा बेलायतमै जन्मेका युवा कामदार र पूर्व सैनिकलाई प्राथमिकता दिने बताएको छ। बेलायतमा कम आमदानी भएका र बसोबासका लागि बढ़ी आवश्यकता भएका मानिसलाई सरकारले स्थानीय निकाय र गैर नाफामूलक संघ संस्थाले सस्तो भाडामा सामाजिक आवास उपलब्ध गराउने गरेका छन्। तर आवास सम्बन्धी परोपकारी संस्था सेल्टरले रिफर्म युकेको यो नीतिको विरोध गरेको छ। सबैभन्दा बढ़ी आवश्यकता भएका मानिसलाई प्राथमिकता दिने व्यवस्था हटाइएमा थुप्रै मानिस घरबार विहीन हुने जोखिममा पर्ने सेल्टरको भनाइ छ। बीबीसीका इयान वाटसनबाट।
5: After a difficult summer for Reform UK, the party is keen to seize the political initiative. As well as giving priority access to council and housing association homes to British workers under 35 and to married parents, the party says it would build 50,000 affordable homes a year without raising taxes to do so. The Conservatives accused Reform UK of making an uncosted pledge. Reform will also restate its policy of evicting non-UK nationals from social housing. Labour say this could see NHS and care workers who've been in the country for a long time lose their homes, but that the overwhelming number of families in social rented housing are UK citizens in any case. The Lib Dems described Reform UK's proposals as a cruel gimmick. Housing is likely to be a major issue at the next general election, and the dividing lines are now being very clearly drawn.
1: Hawasta, khabar yetti nai, namaskar.
6: Yo, BFBS, Gorkha Radio Hoi.

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कनिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजुङ गुरुङको तहबाट आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 8 गते तदनुसार अगस्त महिनाको 24 तारिक सन् 2026 को कार्यक्रममा हुनुहुन्छ। आज द्वादशी र सप्ताहन्त दुई दिनको विदा पछिको यो पहिलो कार्यक्रम हो र कार्यक्रमको शुभारम्भमा कुनै समय निकै नै लोकप्रिय भएको गीत हो रामकृष्ण ढकालको आवाजमा रहेको यो सांगीतिक कोशीलीबाट मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने लागौ आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त। कार्यक्रम नेपाल कनिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने पर्यटन व्यवसायसँग जोडिएको विषयमा कुराकानी गरेका छौँ। सुन्न सक्नुहुनेछ र हामीसँग पाहुनाका रूपमा हुनुहुन्छ मंगला गाउँपालिका वडा नम्बर 5 का वडाध्यक्षसँग कुराकानी गरेका छौँ भूपेन्द्र खत्रीसँग र अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने लिएका छौँ इकान्तिपुरको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

0: सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। अब भने हामी सधैँ यस्तो कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीयतर्फ तपाईँहरूलाई जोड्दैछौँ र यो सम्पादकीय भने लिएका छौँ इकान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ बदलिदो परिवेश अनुकूल दूतावास। यो शीर्षकमा इकान्तिपुरले सम्पादकीयमा लेख्दछ, विश्वका धेरै मुलुकमा नेपालीको उपस्थिति र उनीहरूका समस्याको आयाममा पनि बढ्दो छ। यस्तो अवस्थामा नेपाली दूतावासहरूको क्षमता पनि बढाउँदै लगेर कार्य सम्पादनलाई सहज बनाउनु पर्ने हो। तर नेपाल सरकारको शैली दशकौंदेखि उस्तै छ। अन्य मुलुकसँगको सौहार्दपूर्ण सम्बन्धलाई जीवन्त राख्न सम्बन्धित मुलुकलाई अपनत्व तर्फबाट महत्व दिन र सहकार्य मार्फत आपसी हित प्रबन्धन गर्न विगतमा दूतावास स्थापना गरिन्थे। ती मुलुकमा रहेका आफ्ना नागरिकलाई अभिभावकत्व प्रदान गर्न अभिभावकत्व प्रदान गर्नु त दूतावासको प्राथमिक काम नै हो। नेपालका पनि 31 मुलुकमा राजदूत रहने गरी दूतावास छन्। कुल 45 स्थानमा नेपाली नियोग छन्। यद्यपि दशकौंदेखि दूतावास स्थापनासँगै राखिने अपेक्षामा भने व्यापक हेरफेर आइसकेको छ। विगतको काम र कार्यशैली अब अपुग हुन थालेको छ। कूटनीतिका बदलिँदो आयामसँग तात्तम्यता मिलाउनका लागि दशकौं अघि तत्कालीन सन्दर्भ अनुसार स्थापना गरिएका नेपाली दूतावासको क्षमता र सक्रियतालाई बदलिँदो परिवेश अनुसार उकास्नु पर्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। दूतावास स्थापना गर्दा त्यति बेलाको आवश्यकतालाई ध्यान दिनु स्वाभाविक हो। तर दशकौं पछि दुई पक्षमा व्यापक हेरफेर आइसकेको छ। पहिलो, नेपाली नागरिकको उपस्थिति दशकौं अघि नेपालीको जनसङ्ख्या नै कम थियो। त्यसमा पनि सीमित मानिस मात्रै मुलुक बाहिर जान्थे। त्यसैले धेरै मुलुकमा नेपालीको उपस्थिति पनि न्यून थियो। जस्तो कि 1965 जापानमा नेपाली दूतावास खोल्दा 1000 हाराहारीमा नेपाली थिए। अहिले 3.5 लाख पुगेका छन्। नेपालीको संख्या बढेसँगै राहदानी, काउन्सलर सेवा, विभिन्न कागजातको प्रमाणीकरण, सम्बन्ध विच्छेद वा सम्पत्तिको हकका लागि अधिकृत वारिसनामा लगायतका कामको चाप बढेको छ। तर नेपालीको बढ्दो जनसङ्ख्या अनुसार दूतावासको क्षमता भने खासै बढेको छैन। जापानमा त्यति बेला 3 जना कर्मचारी थिए, अहिले 4 जना मात्रै छन्। डिजिटल प्रणालीले केही सहयोग पुर्याए पनि दूतावासमा बढेको कामको दबाव अनुभूत गर्न सकिन्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। दोस्रो, दुई मुलुक बीचको सम्बन्धका आधार बदलिएको छ। एउटै मुलुकको फरक सन्दर्भमा फरक मुलुकसँग फरक ढंगले सम्बन्धलाई सन्तुलित राखिरहेको पाइन्छ। नजिक र टाढाका एक रेखीय परिभाषा अब धेरै हदसम्म असान्दर्भिक भइसकेका छन्। राजनीतिको कूटनीतिलाई आर्थिक कूटनीतिले उछिनिरहेको छ। आर्थिक स्वार्थका आधारले दुई मुलुक बीचको सम्बन्धलाई बाध्यात्मक समेत बनाइरहेका धेरै उदाहरण देखिन्छन्। नेपाल जस्तो मुलुकले वैदेशिक लगानी भित्राउने, निर्यातलाई सहज बनाउने तथा पर्यटक भित्राउने जस्तो स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक क्षमता अभिवृद्धि गर्नुपर्ने बाध्यता छ। अन्य मुलुक बीचको तनावमा नतानिन र तनाव तथा युद्धका बीच आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न समेत ध्यान दिनुपर्नेछ। रोजगारीका लागि नेपाली नागरिक विश्वभर नै पुग्ने गरेका छन्। अर्थ आफ्ना नागरिकको उच्च आमदानी, पेसागत सुरक्षालाई सुनिश्चित गर्ने विषयलाई पनि कूटनीतिको केन्द्रमा राख्नुपर्छ। जलवायु कूटनीति पनि हाम्रो प्राथमिक विषय हो भन्दै इकान्तिपुर सम्पादकीयमा लेख्दछ। सरकारले विश्वव्यापी रूपमै दूतावासको भूमिकामा आएको परिवर्तनलाई अनुभूत नै नगरेको भने होइन। द्विपक्षीय व्यापार बढाउने, लगानी भित्राउने, पर्यटन प्रबन्धन र समग्र आर्थिक कूटनीतिलाई सबल बनाउने लगायतका लक्ष्य हरेक वर्ष सरकारले नेपाली नियोगलाई दिँदै आएको पाइन्छ। तर लक्ष्य प्राप्तिका लागि सरकारी प्रयत्न भने कमजोर छन्, किनकि कतिपय मुलुकमा महिनौसम्म राजदूत समेत नियुक्त गरिँदैन। नेपालको बलियो विकास साझेदार जापान स्थित नेपाली दूतावास 11 महिनादेखि राजदूत विहीन छ। राजदूत फिर्ता बोलाउन, हतारो गर्ने र नियुक्ति गर्न भने महिनौ बिताइदिने प्रवृत्ति नेपालमा हरेक जस्तो सरकारको छ। बलियो सम्बन्ध विकास गर्नुपर्नेमा राजदूत नै नियुक्त नगरेर सम्बन्धित मुलुकलाई नेपालले महत्व नै नदिएको सन्देश गइरहेको छ। यस्तो हेलचेक का बीच कूटनीतिक सम्बन्ध फस्टाउन सक्दैन र बदलिदो परिवेश अनुसार कूटनीति लक्ष्य पनि हासिल हुँदैन भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। परराष्ट्र सेवाबाट छानिएका करियर राजदूतहरू सन्दर्भमा खासै प्रश्न उठ्ने गरेको छैन। तर राजनीतिक कोटाका आधारमा नियुक्त गरिएका राजदूतका सन्दर्भमा विगतमा गम्भीर कमजोरी हुने गरेका थिए। कूटनीतिक अनुभव नरहेको र त्यस्तो क्षमता होला भनेर नागरिकले विश्वास नै गर्न नसक्ने व्यक्ति समेत राजनीतिक पहुँचका आधारमा राजदूत बनेका कैयौं सन्दर्भ पाइन्छन्। कतिपय व्यक्तिगत छवि पनि विवादित हुने गरेका थिए। एकातिर अनिश्चित कार्यकाल, अर्कोतर्फ कूटनीतिक अनुभवको कमी, त्यस्ता राजदूतलाई सम्बन्धित मुलुकले दिने महत्व कति होला? दुई मुलुकको साझा स्वार्थ पहिलाएर सहकार्य गर्ने कार्य कौशल कति होला? नेपालले तय गरेको लक्ष्य र विश्वव्यापी रूपमै राजदूतको भूमिकामा बढेको बोझ बोक्न सक्ने क्षमता कति होला? पक्कै पनि यस्ता प्रश्नमा सकारात्मक उत्तर प्राप्त हुँदैन। हामीले अपेक्षित उद्देश्य पूरा गर्न नसक्नु र विश्वव्यापी दौड़मा पछाडि छुट्याउँदै जानुको कारण यो पनि हो भन्दै एकान्तिपुले सम्पादकीयमा लेख्दछ। नेपालले आफ्नो दूतावासको उपस्थितिलाई विश्लेषण गर्नुपर्छ। यसै वर्षको बजेट मार्फत डेनमार्क, ब्राजिल, दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास बन्द गर्ने घोषणा गरिएको छ। अब आफ्नो हित हेरेर स्मार्ट ढंगले दूतावास सञ्चालन गर्ने रणनीति अख्तियार गर्नै पर्छ। मुलुकको आर्थिक राजनीतिक शक्ति विस्तार गरेर बढीभन्दा बढी मुलुकमा दूतावास खोल्दा राम्रै हुन्थ्यो, तर त्यो भविष्यको सवाल रह्यो। अहिलेलाई भने भएकै दूतावासको प्रभावकारी सञ्चालनमा ध्यान दिइनुपर्छ। त्यसका लागि सम्बन्धित मुलुकमा नेपालीको जनसङ्ख्या, त्यहाँ नेपालीको उपस्थितिका कारण अध्ययन, रोजगारी, व्यापार लगायत पहिलाउनुपर्छ। त्यसका आधारमा दूतावासको संरचना, कर्मचारीको आकार तय गर्नुपर्छ। मुख्यतया बदलिँदो परिवेश अनुसार हरेक मुलुकसँग नेपालको स्वार्थ सहकार्यका आधार तय गर्दै देशमा सकारात्मक उद्देश्य प्राप्त गर्नलाई सक्षम राजदूत नियुक्ति गर्नुपर्छ। खास गरी राजनीतिक कोटामा राजदूत नियुक्त गर्दा सम्बन्धित व्यक्तिको छवि र क्षमतालाई उच्च प्राथमिकता दिनुपर्छ भन्दै एकान्तिपुले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो बदलिँदो परिवेश अनुकूल दूतावास। यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: अ हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: बद्री दुर्गाखलको आवाजमा रहेको यस गीतमा शब्द पनि बद्री दुर्गाखलकै रहेको थियो र संगीत पनि बद्री दुर्गाखलकै। यो सांगीतिक कोशीली सँगसँगै अब भने लागौ सधैँको कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा। यी शब्द डे तर्फ यहाँलाई जोड्न चाहन्छु। हजुर, बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा हामी कुराकानी गर्दैछौ पर्यटकसँग जोडिएको अथवा पर्यटन व्यवसायसँग जोडिएको विषयसँग हामी कुराकानी गर्दैछौ। पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा मंगला गाउँपालिका वडा नम्बर 5 स्थित चाङ्गा धुरी पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको र समुद्री सतहबाट 2050 मिटर उचाइ रहेको चाङ्गा प्रचार प्रसार पूर्वाधारको अभावमा ओझेलमा परेको हो भन्दै समाचारमा भनिएको छ। पहाड़को शिरमा भिरालो पाखामा रहेको चाङ्गा पृष्ठभूमिमा धौलागिरी अन्नपूर्ण गुर्जा चुरेन मालापाथी निलगिरी र माछापुछ्री हिमालका साथै सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ भनेर समाचारमा भनिएको छ। बाँकी कुराकानी भने हामी यही विषयसँग केन्द्रेर कुराकानी गर्दैछौ मंगला गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष हुनुहुन्छ भूपेन्द्र खत्री छेत्रीसँग। उहाँ हाम्रो टेलिफोन काठमाडौँको यो संघीय राजधानीबाट बोलिरहेको छु होइन। कस्तो छ प्रविधिले कति नजिक बनाइदिएको छ अहिले हामीलाई है संसार जोड दिएको छ। आज चाहिँ हामी तपाईँको गाउँपालिका भित्र तपाईँकै वडा क्षेत्रमा रहेको पर्यटक र पूर्वाधारको विषयमा कुराकानी गर्दैछौ। यो समाचारले भने जस्तै त्यो क्षेत्रको चाहिँ समस्या वडा दशिजु
1: समाचारले भने जस्तै भन्दा पनि अब हामीले वडा र गाउँपालिकाको सानो बजेटले हामीले त्यहाँसम्म पूर्वाधार तयार गर्न बाटो पहिला बाटो निर्माण गरेका छौँ र त्यसपछि विद्युत पनि त्यसमा विद्युत निर्माण गरेका छौँ। त्यस्तै अब अहिले हामीले त्यहाँ एक घर एक खाने पानीको व्यवस्थापन एक घर एक धाराको अहिले गर्दैछौँ अनि त्यसो फेरि अहिले सामुदायिक भवन पनि निर्माण चाहिँ नै गरिँदैछ।
0: तपाईँहरूको के छ बेलायती गोर्खा सेनामा सेवारत सदस्यहरू कति हुनुहुन्छ छ कि छैनन् होइन?
1: हाम्रोमा हाम्रो मंगला पाँचमा हुनुहुन्छ थुप्रै
0: चिन्जानमै नाम कसैको याद छ हजुरलाई?
1: जस्तो अहिले अलिकति पेन्सन निक्लिएर बस्नु भएको छ रामबहादुर खत्री, त्यस्तै धेरै थुप्रै त्यति धेरै नाम त मलाई थाहा
0: छैन तर जो तपाईँहरूको गाउँपालिका त्यसमा पनि वडाबाट पनि प्रतिनिधित्व गर्नुहुन्छ अवश्य पनि उहाँले यो रेडियो सुनिसकेपछि अवश्य तपाईँहरूलाई सम्पर्क गर्नुहोला चिन्जान भएका साथीभाइहरू छन् भने। अब हामी अलिकति यो पूर्वाधारको विषयसँगै कुराकानीमा केन्द्रित रहौँ होइन। अब सम्भावना के छ पर्यटकहरूको चाहिँ? अब यो त अब तपाईँहरूले यसलाई विकास गर्ने हो प्रचार प्रसार गरिदिने हो। आज संयोगले तपाईँसँग कुराकानी गर्दैछु के छ त्यहाँको सम्भावनाहरू होइन तपाईँलाई दिन सक्ने सेवाहरू पनि बताइदिनुहोस् न।
1: सबभन्दा बाटो अहिले त्यहाँसम्म पुग्नको लागि मोटर बाटो त्यति राम्रो नभए पनि मोटर बाटो चलिरहेको छ र खास गरेर त्यहाँ हामीले एउटा सोच बनाएका थियौँ चिया खेती गर्ने र पर्यटन भित्राउने भन्ने एउटा सोच चाहिने लक्ष्य लिएर हामीले गाउँपालिकासँग पनि सहकार्य गरेर त्यो गर्ने भनिराखेका छौँ र खास गरेर त्यहाँ अब होमस्टेको लागि अगाडि सरेर काम गर्ने त्यहाँका आफ्नै दाजुभाइहरू पनि ननिक्लिँदा पनि एउटा समस्या भएको छ हामीहरूलाई। अब पहिला योभन्दा 2 वर्ष अगाडि होमस्टे सञ्चालन गर्नको लागि मैले त्यहाँ गएर साथीभाइहरूलाई जम्मा गरेर ल होमस्टे सञ्चालन गरौँ भनेर भन्दा अगाडि सरेर काम गर्ने त्यस्तो खालको साथीहरू नहुँदाखेरि पनि अलिकति हामी पछाडि पर्या हौ। विद्युत बाटो सबै पुगिसकेको छ र अरू आवश्यक संरचनाहरू बनाउने जस्तो यो एक घर एक खाने पानीको धाराहरू अनि सामुदायिक भवनहरू त्यो खालको निर्माण गर्न यो साल हामी निर्माण गरेका छौँ र त्यहाँको समग्र जग्गा जमिनहरू पुरै व्यक्तिको नाममा भएको र हामीले अरू खालका संरचनाहरू बनाउँदाखेरि सार्वजनिक जग्गामा चाहिँ बनाउन नमिल्ने र कसै यो संस्थाको नाममा पास लिएपछि मात्रै बनाउन मिल्ने भएको कारणले गर्दा नि एउटा समस्या हामीलाई त्यहाँ गएर पूर्वाधार निर्माण गर्नको लागि त्यो अलिकति गाह्रो परिरहेको छ र मैले अहिले सामुदायिक भवन त्यहाँ बनाउँदा मैले आफ्नै मान्छेहरूसँग त्यहाँ सरसल्लाह गरेर उहाँहरूले 2 रोपनीसम्म जग्गा उहाँहरूले उपलब्ध गराउने र त्यहाँ सामुदायिक भवनको लागि जग्गा पास दिने भन्ने कुराहरू पनि भइराखेको छ र अरू त्यस्तो योभन्दा अगाडि पनि हाम्रो ठ्याक्कै मलाई अहिले नाम आएन उहाँले यो त्यहाँको पर्यटनको बारेमा पनि एउटा लेख लेखेर गर्नुभएको थियो। त्यसै गरेर यो हाम्रो म्याग्दीका पत्रकार साथीहरू म अहिले अलिकति बिजी यतातिर बाहिर बाहिर काठमाडौँ पोखरा अलिकति आफन्तहरू बिरामी हुँदाखेरि अलिकति म डुल्नु पर्ने कारणले गर्दाखेरि नभए पत्रकारहरू लिएर जाने र त्यहाँ एउटा भेटघाट एउटा कार्यक्रम बनाउने भन्ने कुरो हाम्रो म्यागदीका पत्रकारहरूसँग पनि भएको थियो र त्यो अलि सफल भएको छैन। अब म फर्किएपछि त्यो तुरुन्तै गर्ने भनेर आज
0: अब यसमा के छ अब तपाईँलाई जानकारी भए अनुसारको अथवा समाचारले भने अनुसारको दरबाङ बबिया चौर तातो पानी बजार नागबेली परेर बगेको म्यागदी नदीको किनारबाट पहाड र हिमालको दृश्य एकै ठाउँबाट देख्न सकिने यस्ता राम्रो पक्षहरू रहेछन्। त्यसै गरी चाङ्गाबाट देखिने मनमोहक हिम श्रृङ्खला यस्तो थुप्रै कुराहरू रहेछन् जसले पर्यटकले लोभ्याउन सक्ने त्यो कतिको भनौँ न अब तपाईँहरूले व्यवस्थापन गर्दाखेरि पर्यटकले लोभ्याउने विषयहरू यो कतिको पर्न सक्छ?
1: यो हामीले सम्पूर्ण त्यहाँ गएर सबभन्दा पहिला हामीले जो पनि पर्यटकहरू त्यहाँ जानुहुन्छ उहाँहरूलाई खाना बस्नको व्यवस्थापन गर्न सक्यौँ भने त्यो एकदमै पर्यटकहरू जान सक्ने सम्भावना चाहिँ एकदमै बढी नै छ त्यहाँ। र सबभन्दा पहिला हामीले त्यहाँ गएर पाहुनाहरू बस्ने खालको एउटा त्यस्तो खालको संरचना अथवा होमस्टेहरू बनाउन सक्यौँ भने एकदम लाभदायक चाहिँ नै हुन्छ।
0: लगभग सदरमुकामबाट कति समयमा तपाईँहरूकोमा पुग्न सकिन्छ?
1: सदरमुकामदेखि अब हामीहरूको बाबियाचौर बजारसम्म आधा घन्टामा गाडीमा पुग्छ र त्यहाँबाट गाडीमा जाने हो भने एक घन्टा भित्रमा हामी साङ्गामा पुग्छौँ र पैदल यात्रा गर्ने हो भने 3 घन्टामा हामी बाबियाचौरदेखि साङ्गा पुग्न सकिन्छ।
0: अनि यो पदमार्गको लागि कतिको सुलभ छ? जस्तै अब ट्रेल वकरहरू भन्छ नि होइन, जस्तै त्यसमा घुमेर हिँडेर रमाइलो गर्न चाहने यात्रुको लागि चाहिँ कतिको यो उपयुक्त स्थान हो?
1: यो उपयुक्त स्थान हो पदमार्गको लागि। अब जस्तो बाबियाचौरदेखि अगाडि राठाढुङ्गा छ, राठाढुङ्गादेखि पनि हामी पदमार्गदेखि त्यहाँ पुग्न सकिन्छ र राठाढुङ्गा र बाबियाचौरको बिचमा सहस्र धारा छ, त्यहाँदेखि पनि हामीले पदमार्गद्वारा जान सकिन्छ त्यहाँ।
0: यसमा भनौँ न सिरकुममा चाहिँ बास बसेर पैदल यात्रा अथवा सडक मार्फत पनि चाङ्गामा पुग्न सकिने रहेछ होइन? त्यसमा चाहिँ तपाईँहरूले दिन सक्ने खानाहरू जस्तै पाहुनालाई त्यहाँको स्थानीय उत्पादनहरूमा के हुन सक्छन्?
1: स्थानीय उत्पादनहरूमा अब त्यहाँको गौरी चामल होइन, त्यसै गरेर लोकल कुखुराहरू, त्यहाँको दैथाने सागहरू, त्यही छ खास गरेर।
0: अनि त्यसमा तपाईँको मुला भागो टुसा च्याउ सिमीको दाल ढिँडो गौरिया गुडुरा चामलको भात स्थानीय कुखुराको मासु तपाईँले भनिहाल्नुभयो सिरकुमको चाहिँ बासिन्दाले भनेको कुरा रहेछ, त्यो चाहिँ कतिको सुलभ छ त्यहाँ?
1: त्यो सुलभ छ,
0: त्यो पनि पस्कन सकिन्छ,
1: त्यो पनि पस्कन सकिन्छ। त्यहाँ च्याउ टुसा त हाम्रो अब सामुदायिक वनहरूमा प्रशस्तै पाउने चिजहरू हुन् होइन, च्याउ टुसा अनि निउरो निउरोको सुकुटी यिनीहरू र गौरी चामल यी सबै जति पनि तपाईँले भन्नुभएको छ यी त्यहाँ पस्कन सकिन्छ।
0: अब वन पैदावारको हिसाबले तपाईँहरूकोमा के छ, जडीबुडीहरू कतिको पाइन्छ होइन, वन्यजन्तु पछिको अवलोकन गर्न कतिको सुलभ छ होइन त्यो एरियामा?
1: वन्यजन्तु त अब वन्यजन्तुको त अब त्यस्तै अवलोकन गर्न त अब त्यहाँ वनभित्र गाह्रो नै हुन्छ होइन, अब त्यस्तै त्यही भरल मृगहरू अनि बदेलहरू त्यो अब खासै देख्न त सकिँदैन, अब त्यो मान्छेलाई देखेपछि भागिहाल्ने जनावरहरू भए त्यस्तो त्यो त खासै देख्न पाइँदैन।
0: देख्न चाहिँ पाइन्छ, जडीबुटी चाहिँ पाइन्छ नि होइन?
1: जडीबुटी त पाइन्छ, जडीबुटी पाँच आउने भयो अनि अर्को के भन्छ त्यो नाम चाहिँ
0: बिर्सनु भयो, तर तपाईँहरूको गाउँपालिका त्यसमा तपाईँको वडालाई राम्रो व्यवस्थित गर्यो भने संघीय सरकार अथवा प्रदेश सरकारसँग बजेट मागिराख्नु पर्दैन जस्तो लाग्यो। आधी बजेट त्यहीँबाट नै तपाईँहरूको ट्याक्स उल्लेख गरेर त्यहीँ चाहिँ कारोबार गरेर पर्यटकबाट उठाउन सकिने रहेछ नि त होइन?
1: त्यस्तो खासै अब सानो बजेटले त्यहाँ ठुलो खालको संरचनाहरू बनाउनु अलिकति संघीय र प्रदेश सरकारको सहयोग बिना अलिकति गाह्रो नै हुन्छ होइन, वडामा त्यति धेरै ठुलो बजेट वडामा हुँदैन र हाम्रो आमदानीको स्रोतहरू पनि अब हाम्रो
0: यो अहिले जुन बताइरहेको भनिरहेको विषयमै तपाईँहरूले उत्पादन गरेर पर्यटकसँग जोडेर प्रचार प्रसार राम्रो गर्यो भने त त्यहीँबाट तपाईँहरूको त आमदानीको स्रोत बढ्यो नि होइन?
1: त्यो जुन अहिले तपाईँले गरिरहेको कुरा सम्भावना चाहिँ भयो भने सम्भव भयो भने
0: विशेष गरी त्यो ठाउँको चाहिँ बाहुल्यता कुन जातिको बढी छ त्यहाँको चाहिँ संस्कृति सभ्यताले भन्नु पर्दाखेरि चाहिँ
1: तल सिरकुममा मगर जातिको छ, माथिहरू अलि मगरहरूको जग्गा धेरै भए पनि अहिले खासै बसोबास गर्ने किसानहरू बस्नुहुन्छ त्यहाँ।
0: तपाईँहरूले त्यहाँको संस्कृति सभ्यता पस्कन सक्नु सक्नुहुन्छ, यी यावत थुप्रै छन्। हाम्रो देशलाई हामीले बनाउन जान्यो भने हामीले बाहिर गएर हामी यो कतारतिर दुबईतिर जापानतिर कोरिया तिर जानै पर्दैन यही नै गर्न सकिन्छ तर हामीले के गर्छौं भनेपछि बाटो बनाइदिएका छैनौं व्यवस्थित गर्न सकेका छैनौं हैन त्यही कारणले गर्दाखेरि हामीसँग भएका चीजलाई हामीले नचिन्दाखेरि हामी आफै दुःख पाइरहेका छौं अन्तमा बीट मान्नु पर्दाखेरि अध्यक्षज्यू तपाईले भन्नु पर्ने यो पूर्वाधारसँग जोडिएको पर्यटन व्यवसायसँग जोडिएको तपाईको वडालाई विकास गर्ने सन्दर्भमा छुटेका केही छन् तपाईले भन्नुपर्ने कुरा
1: अब त्यस्तो खासै छैन एउटा हामीले त्यहाँको समुदाय पनि अगाडि सरेर हामीले यो खालको कार्यक्रम चाहिँ गर्छौँ भनेर त्यहाँको समुदाय पनि अगाडि सरेर आयो भने उहाँहरूलाई चाहिँ हामीले सहयोग गर्यौँ भने सम्भावना पनि पर्यटनको
0: जो म्याग्दीवासी हुनुहुन्छ नि बेलायतमा रहनु भएका तपाईँको वडामा नभए नि अरू विभिन्न ठाउँमाबाट जानु भएको छ नि के भनेर आह्वान गर्नुहुन्छ के भन्नुहुन्छ उहाँलाई चाहिँ यो आफ्नो जिल्लाको विकासको लागि पर्यटन पूर्वाधारको विकासको लागि तपाईँले भन्नुपर्ने चाहिँ
1: उहाँहरूलाई त अब खासै आर्थिकै सहयोग नगरे पनि त्यो जुन साङ्गाको सम्भावना छ त्यो प्रचार प्रसार बेलायतमा बसेर पनि उहाँहरूले गरिदिनु भयो भने त्यसको लागि हामीलाई ठुलो योगदान चाहिने रहन्छ जस्तो लाग्छ मलाई
0: धेरै धेरै धन्यवाद छ भूपेन्द्र सर तपाईँले यति टाढा रहेर पनि रेडियो सम्वादमा जोड दिनुभयो र आफ्नो वडाको विषयमा बताइदिनु भयो र प्रशस्त सम्भावना तपाईँको मात्रै क्षेत्रमा नभइकन धेरै यस्ता ठाउँहरू छन् नेपालमा जसलाई हामीले बनाउन जान्यौँ भने हाम्रो आमदानीको स्रोत त्यहीँबाट बढ्छ होइन हामीले विदेशीहरूलाई लोभ्याउन सक्यौँ क्षेत्रीय स्तरका हामीले सम्भावनाहरू बोकेका पर्यटक क्षेत्रलाई विकास गर्न सक्यौँ स्थानीय छँदैछ अब विदेशीहरू जो तेस्रो मुलुकका छन् उनीहरूलाई पनि हामीले लोभ्याउन सक्यौँ भने त आमदानी त बढ्यो नि त्यो विषयमा जानु पर्यो खालि अल्मलिने काममा हामी बस्दाखेरि चाहिँ तपाईँले भने जस्तै दुःख पाइरहेका छौँ धेरै धन्यवाद छ समय दिनुभयो यहाँलाई समय दिनुभएको
1: तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ जुन साङ्गाको एउटा सिनारीको रूपमा यो प्रचार प्रसारको रूपमा तपाईँले जुन पहल कदम चाहिँ गर्नु भएको छ तपाईँलाई तपाईँको रेडियोमा सम्पूर्ण सुन्नुहुने सम्पूर्णलाई पनि म धन्यवाद दिन चाहन्छु र तपाईँलाई पनि पूरी पूरी धन्यवाद
0: हस् त यति भन्दै छुट्न चाहे है त भूपेन्द्र सर नमस्कार यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो मंगला गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष हुनुहुन्थ्यो भूपेन्द्र खत्री कुराकानीमा हामीले पर्यटनसँग सम्बन्धित विषयमै कुराकानी गरेका थियौँ भने अब भने लागौ छोटो विश्रामतर्फ र यो छोटो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बिएबिस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ तर अहिलेलाई छोटो विश्रामतर्फ लागौ
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं

चलचित्र सिलसिलाको यस गीतमा लता मङ्गेशकर र किशोर कुमारको आवाज रहेको थियो भने यसमा सङ्गीत भने शिवहरिले दिनुभएको थियो भने शब्द जावेद अख्तरको रहेको थियो र कुनै समय निकै नै लोकप्रिय भएको यो साङ्गीतिक कोसिरी सँगसँगै अब भने कार्यक्रमलाई थप अगाडि बढाउँ। तपाईँ अहिले गोर्खा रेडियो बेबेस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा लागू अर्को एउटा साङ्गीतिक विश्रामतर्फ माया गुरुङ र हिमालजङ भण्डारीको आवाजमा रहेको संकलक ध्वज गुरुङको रहेको थियो साँधी खोला बगेको पानीलाई। यो बोलको गीत तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई थप अगाडि बढाउँ।

यस लोकगीतका संकलक हुनुहुन्थ्यो धोस गुरुङ र यसमा आवाज रहेको थियो हिमालजङ भण्डारी र माया गुरुङ र यो लोकगीत सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ म धनजङ गुरुङको साथमा पुराना र नयाँ गीतहरू प्राय हामीले कार्यक्रममा समावेश गर्ने गर्छौँ र अर्को एउटा साङ्गीतिक विश्रामतर्फ लागौँ र लगभग हामी कार्यक्रमको अन्ततिर पनि छौँ र अब भने लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ यसमा आवाज रहेको छ मोहम्मद रफीको र चलचित्र कश्मीर के कलीको रहेको छ र यसमा शम्मी कपूर र शमीला टैगोरको अभिनय रहेको छ यो चलचित्रको छायाङ्कन भने कश्मीरमै गरिएको हो लागौँ यो साङ्गीतिक विश्रामतर्फ

0: चलचित्र कश्मीर की कली को इस गीत में मोहम्मद रफी को आवाज रहेको थियो भने यसमा शमी कपूर र समीर टाइगर को अभिनय रहेको थियो र यस गीत में शब्द भने एस एस बिहारी को रहेको थियो र संगीत डायरेक्टर को रूप में ओपी नायर को रहेको थियो र यो सांगीतिक कोशिली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ र भोलि पुनः फेरि यसै समय तपाईहरुको सेवामा विविध विषय लिएर उपस्थित हुने नै छौं.
1: सैन्य समुदायमा
2: बेलायत भरी

वरिपरि आसपासको अधिग्रहण हटाउने क्रममा डोजर चलेको छ। यस क्रममा 7 पोखरी र लगभग 65 त्यहाँको घरहरू क्लियर गरिएको छ। एक किसिमको त्रास जनकपुरमा के छ भने आशंका पनि कहीँ गरीबहरूको मात्र बस्ती हटाउने र ठूला बडालाई नछुने हो कि भनेर, र मैले गुठी संस्थानसँग गरेको समन्वयमा 15 दिनभित्र ठूला बडाको होटल, पोखरी मिचेर बनाइएको होटलको पार्किङ, पोखरी मिचेर बनाइएको अस्पताल, पोखरी मिचेर बनाइएको अरू संरचना, पोखरी मिचेर बनाइएको त्यो भाडामा लगाइएको जमिन, यी ठाउँहरू पनि धेरै चाँडो नोटिस दिएर त्यसलाई खाली गराइने छ। हामी एउटा अनुरोध गर्न चाहन्छौँ र यो प्रहार केवल गरिबहरूमाथि मात्र नहोस्, यसमा सबैमाथि समान व्यवहार गरियोस्। यसको लक्ष्य जनकपुरको त्यो 950 बिघा जमिन जुन अधिग्रहण गरिएको छ त्यसको संरक्षण गर्ने र सार्वजनिक रूपमै त्यसलाई फर्काउने अभियान सफल होस्।

0: पहिलो पटक हवाई जहाज चढ्न विमानस्थल पुगे पनि मौसमले साथ नदिएपछि जहाज चढ्ने सपना अधुरो भएको गुनासो गर्दै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि कृष्ण प्रसाद पाण्डे हवाई भाडा वृद्धि र मौसम खराबी विमानस्थलका लागि बाधक बनेको बताउनुभयो।
1: अब त्यो अहिले नेपाल भविष्य निगमले चाहिँ रेट बढाएर अनि चाहिँ अहिले यात्रु चाहिँ चढ्न खोज्नु भएको छ, त्यसपछि चाहिँ त्यो समायोजन गर्न भनेर अहिले चाहिँ साथीहरू लाग्नु भएको छ। समायोजन भयो भने त चल्छ, दिउँसोमा हावा लाग्छ, बिहानमा हो, बिहानमा कुहिरो लाग्यो यात्रु हुँदाखेरि पनि अब चलाउन चाहिँ गाह्रो हुन्छ।
0: गुल्मीबाट काठमाडौँ जाने हवाई सेवा पटक पटक मौसम प्रतिकूल हुँदा उडान रद्द हुने समस्या बढिरहेको छ। गुल्मीको हवाई सेवा यात्रुका लागि भरपर्दो साधन बन्न सकेको छैन। बिहानमा कुहिरो र दिउँसोको समयमा अत्याधिक हावाको चापका कारण चाहेर पनि नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो।
2: अब मौसम राम्रो हुन्न बिहानमा, त्यो भएर फ्लाइट भएको छैन कि सर, एयरपोर्ट बन्द चाहिँ होइन, मौसमले गर्दा फ्लाइट चलेको छैन कि असौज होइन, यो भदौको 15-16 भन्ने छ, मौसम जहिले सुधार हुन्छ फ्लाइट त भइहाल्छ। मौसमको कारणले, टेक्निकल कारणले मौसम बिग्रेपछि अब प्यासेन्जर पनि अहिले हुन्न भन्ने मात्र भयो।
0: हवाई सेवा अवरुद्ध हुँदा वृद्ध वृद्धा बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जानुपर्ने यात्रु बढी समस्यामा पर्ने गरेका छन्।
3: सर्वोच्च अदालतले लामो समयदेखि दूध बेचेको पैसा नपाएर आन्दोलन गरिरहेका दूध उत्पादक किसानको हकमा परमादेश जारी गरेको छ।
4: सर्वोच्चले दुग्ध विकास संस्थान डीडीसी र निजी डेयरी उद्योगहरूले किसानलाई तिर्न बाँकी अर्बौं रुपियाँ बक्यौता रकम तत्काल भुक्तानी गर्न र भविष्यमा निरन्तर भुक्तानी गर्ने स्थायी प्रणाली निर्माण गर्न सरकार तथा सरकारवाला निकायका नाममा परमादेश जारी गरेको हो। न्यायाधीश द्वय डाक्टर नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले अधिवक्ता डाक्टर पुण्य प्रसाद खतिवडा र दीपक विक्रम मिश्रले दायर गरेको रिटमाथि सुनवाई गर्दै किसानको उत्पादनको मूल्य रोक्ने कार्यलाई संवैधानिक र गैर जिम्मेवार ठहर गरेको हो। दुग्ध विकास संस्थानको 90 करोड़ र निजी डेयरी उद्योगहरूको करिब 6 अर्ब गरी 7 अर्ब रुपियाँ भन्दा बढी भुक्तानी रोकिएपछि देशभरका झन्डै 30 लाख दूध उत्पादक किसान परिवार बिचल्लीमा परेका ऋण निवेदनमा उल्लेख गरिएको थियो। महिनौसम्म दूध बेचेको पैसा नपाउँदा बैंकको ऋण, पशु आहार र दैनिक गुजारा चलाउनै नसक्ने अवस्था सिर्जना भएपछि किसानहरू सड़कमै उत्रिएर धरना र आन्दोलन गर्न बाध्य भएका थिए। विपक्षी डीडीसी र डेयरी उद्योगीहरूले भने आर्थिक मन्दीका कारण बजारमा प्रशोधित दूधको खपत घटेको, मौजदातमा धुलो दूध र मक्खन थुप्रिएर पुँजी ब्लक भएकाले समयमा रकम भुक्तानी गर्न नसकेको दावी पेश गरेका थिए। तर सर्वोच्च अदालतले व्यापारिक नोक्सानी वा प्राविधिक कठिनाईको बहाना बनाएर किसानको श्रमको मूल्य रोक्न नमिल्ने ठहर गरेको हो। अदालतले दुग्ध विकास संस्थान र निजी डेयरी उद्योगहरूलाई किसानको तिर्न बाँकी सम्पूर्ण बकेउता रकम तत्काल भुक्तानी गर्न कडा आदेश दिएको छ।
3: नागढुङ्गा सुरुङ मार्ग आजबाट चारपाङ्गे साना सवारीका लागि खुला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्रै खुला गरी परीक्षण गर्दै आएकोमा चारपाङ्गे साना सवारी कार्जी बिहानका लागि पनि खुलेको हो। हवस् त, खबर यति नै, नमस्कार।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: SBS Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: रेडियो
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: महिला आर्थिक सशक्तिकरण उद्यमशीलता प्रवर्धन तथा आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका बढाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको हो। काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्मेलन आयोजना गर्ने जनाएको छ। सम्मेलनमा 10,000 भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा महिला उद्यमीका उत्पादन तथा सेवाका 80 भन्दा बढी स्टल समेत राखिने आयोजकले जनाएको छ। सम्मेलनमा स्टार्टअप, एमएसएमई तथा एसएमई, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार र प्रविधिको प्रयोग लगायतका विषयमा छलफल हुनेछ। महिला उद्यमीका अनुभव, चुनौती र सफलताबारे मेरो उद्यमशीलता यात्रा नामक स्टोरी टेलिङ सेसन समेत सञ्चालन गरिनेछ। सम्मेलनमा 3 विषयगत प्यानल सञ्चालन हुनेछन्। समापनमा महिला उद्यमशीलता सम्बन्धी सुझाव र आगामी कार्यदिशा समेटेर सानेपा डिक्लेरेसन अन वुमन अन्टरप्रेनरसिप घोषणा गरिने आयोजकले जनाएको छ। दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणको योजना अघि बढेको 15 बितिसक्दा पनि मुख्य संरचना निर्माण हुन सकेको छैन। प्रारम्भिक पूर्वाधार र पहुँच मार्गमा करोडौं रूपियाँ खर्च भए पनि फिल्म सिटी निर्माणको काम भने सुस्त छ। डाङडुङ्गे डाँडामा फिल्म सिटी बनाउन करिब 26-27 करोड रूपियाँ खर्च भइसकेको परिकल्पनाकार मदन दास श्रेष्ठको भनाइ छ। फिल्म सिटीका लागि 2500 रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ भने आयोजना स्थलसम्म पुग्ने सड़क समेत निर्माण तथा स्तरोन्नति भएको स्थानीय सरकारको भनाइ छ। तर स्टुडियो, छायाङ्कन स्थल र फिल्म उत्पादनका लागि आवश्यक मुख्य पूर्वाधार निर्माण अझै सुरु भएको छैन। संघीय सरकारले विशेष बजेट नछुट्याउँदा आयोजना अघि बढ्न नसकेको जनप्रतिनिधिको भनाइ छ। भीमेश्वर नौका वडा अध्यक्ष हिमाल श्रेष्ठले मौसम भन्दा सरकारको प्राथमिकता र राजनीति

0: तहबाट करिब 4,200 मिटर उचाइमा रहेको बडीमालिकामा जने पूर्णिमाको धार्मिक मेलाको पूर्व सन्ध्यामा संचार सेवा पुगेको हो। सेवा सञ्चालनसँगै स्थानीय तीर्थयात्री र पर्यटकलाई संचार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ। बडीमालिकाको लौरी विनायकमा करिब 4,230 मिटर उचाइमा टावर राखिएको नेपाल टेलिकमले जनाएको छ। उच्च हिमाली क्षेत्रमा उपकरण तथा निर्माण सामग्री पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरको सहयोगमा सामग्री ढुवानी गरिएको थियो। बडीमालिकामा सेवा सञ्चालनका लागि नेपाल टेलिकमले करिब 1 महिनादेखि तयारी गरेको थियो। प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीको कठिनाईका बीच प्राविधिक टोलीले टावर निर्माणको काम पूरा गरेको हो। नेपाल टेलिकमले पछिल्लो समय उच्च हिमाली तथा दुर्गम क्षेत्रमा 4G सेवा विस्तारलाई प्राथमिकता दिएको छ। यसअघि जुम्लाको सिन्जा, डोल्पा र ताप्लेजुङका विभिन्न क्षेत्रमा समेत 4G सेवा विस्तार भइसकेको छ। नेपाली काँग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन प्रक्रिया अघि बढाए प्रदेशसभा बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। मुख्यमन्त्री नियुक्त विरूद्ध परेको रिट अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला वा कम्तीमा अन्तरिम आदेश सम्बन्धी सुनवाई नटुङ्गिदासम्म विश्वासको मत प्रक्रिया अगाडि बढाउन नहुने काँग्रेस बागमती प्रदेशको अडान छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भने आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि हिजो बोलाइएको प्रदेशसभा बैठक सहमति जुट्न नसकेपछि बस्न नसकी आजका लागि स्थगित भएको हो। हिजो दिनभर पटक पटक बैठकको समय परिवर्तन गरिए पनि दलहरूबीच सहमति जुट्न सकेन। अन्तत प्रदेशसभा बैठक आज दिउँसो 4 बजे बस्ने गरी सारिएको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलले विशेष कारणवश राति 8 बजेका लागि तोकिएको बैठक समेत बस्न नसक्ने सूचना जारी गर्नुभएको थियो। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनलाई दिँदै आएको सहयोगबाट बेलायतपछि नहट्ने बताउनु भएको छ। युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र बनाउन आवश्यक नयाँ प्रविधि र जानकारी उपलब्ध गराउने उहाँले बताउनुभयो। प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका क्रममा बर्नहमले किवमा युक्रेन राष्ट्रपति वलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको हो। यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलायतको आलोचना गर्नुभएको छ। बेलायतले युद्ध अन्त्यका लागि सहयोग नगरेको उहाँको आरोप छ।
1: Britain is participating in this war on the side of the Kyiv regime. Britain is methodically and consistently adding fuel to the fire and plotting to prevent a peaceful settlement process. That is precisely what they're doing.
0: Hawasta, ahile samaka khabar yeti nai. Namaskar, ma Arati.
2: Gorkha Radio Home.

नेपाली सिनेमा इन्डस्ट्रीका बारेमा जानकारीहरू दिने तपाईँहरूलाई अपडेट गराउने कार्यक्रम हो यो मुभी एन्ड मोर, जुन लिएर म हरेक हप्ता तपाईँहरू माझ आउने गर्दछु BFBS गोर्खा रेडियोमा। र आजको हाम्रो मुभी एन्ड मोर लिएर पनि म सङ्गीता श्रेष्ठ आइसकेको छु, र आजको मेरो कलेक्सनले पनि तपाईँलाई नेपाली सिनेमासँग जोडेका धेरै जानकारीहरू गराउनेछ। कार्यक्रमको सुरुवात भइसकेको छ, गीत मैले तयार गरिसकेको छु तपाईँहरूलाई सुनाउनलाई, योभन्दा अगाडि पनि सुनाइसकेको छु होइन, अरू गीत पनि सुनाउनलाई तयारी गरेको छु र यो गीत सुनाउँदैछु। गीत सुनोस् अनि यसपछि आजको मेरो कलेक्सनहरू म तपाईँहरू माझ राख्दै जानेछु।

हामीले केही दिन अगाडि कार्यक्रममा कुरा गऱ्यौँ कि कसरी आफ्नो करियरको सुरुवातमा चाहिँ असाध्यै राम्रो रेस्पोन्स पाए कि नायिका साम्राज्ञी आर एल शाह पछिल्लो समयमा एक किसिमले हराइरहेको हो कि होइन, उनले सोचे जस्तो सिनेमा नपाइरहेको हो कि नबनिरहेको हो कि नआइरहेको हो कि आए पनि नचलिरहेको हो कि भन्ने यस्तो कुराहरू चलेको थियो है। मैले तपाईँसँग सेयर गरेको थिएँ, त्यो सेयर किन पनि गरेको थिएँ भने लामो समयपछि बल्ल हामीले एउटा सिनेमामा देख्न पाउने भएका छौँ साम्राज्ञीलाई। त्यो पनि सिनेमाको नाम एक्का मिसी बादशाह भनेर राखिएको छ। यो सिनेमाको भर्खरै अनाउन्समेन्ट भएको थियो, जुन अनाउन्समेन्टको केही क्लिप्स केही फोटोहरू पनि तपाईँले देख्नुभयो होला होइन। यो सिनेमाको अनाउन्समेन्टमा पनि साम्राज्ञीलाई मात्रै हाइलाइट गरियो, उनलाई मात्रै प्रस्तुत गरियो, उनीसँग मात्रै कुराकानी गरियो। किन भन्दाखेरि उनको अपोजिटमा हुने जुन एक्टर छन् यो सिनेमाको लागि को होला भनेर अहिलेसम्म स्योर भएको छैन कि, भनौँ न फिक्स भएको छैन, कास्टिङ हुन सकिसकेको छैन यो सिनेमाको एक्टर। किनभने एक्का भनिएको छ, मिस्सी भनेको छ, बादशाह भनेको छ, तर के हो त फरक, एक्का मिस्सी बादशाह फरक फरक मान्छेहरू हुने हुन् कि एउटै हो कि के हो, अब धेरै कुराहरू क्लियर छैन। यसो हेर्दाखेरि ग्याम्लिङसँग रिलेटेड हो कि लभ स्टोरी हो कि एक्सन हो कि के हो, धेरै कुराहरू थाहा छैन। तर पनि यो सिनेमाबाट चाहिँ धेरै पछि हामीले साम्राज्ञीलाई देख्दैछौँ, त्यो त स्योर भयो। तर कुरा के हो भने यो सिनेमाको जुन बारेमा कुरा हुँदै गर्दाखेरि फर्स्टमा चाहिँ यो सिनेमामा एक्टरको रूपमा कास्ट चाहिँ अनमोल केसीलाई गर्ने कि भन्ने कुरा चलेको थियो, र अनमोल केसीलाई नै टार्गेट गरेर उनलाई नै यो सिनेमामा कास्ट गर्न पाए हुन्थ्यो भन्ने किसिमको कुराहरू चलेको थियो अरे टिमको होइन। त्यसपछि चाहिँ निर्माण पक्षले के गर्यो भने अनमोललाई चाहिँ अप्रोच पनि गर्यो, तर उनले मेबी यो सिनेमाको कथा या टिम या जे पनि हुनसक्छ, किनभने अनमोल केसीलाई कति बेला कुन विषय कुन कथा मनपर्छ उसले ओके भन्छ, र कुन बेला उसलाई मन पर्दैन अनि उनले नो भन्छ त्यो थाहा हुँदैन। सो हुनसक्छ विभिन्न कारण, उनको आफ्नै लजिक होला, आफ्नै कारण होला। अनमोल केसीले यो सिनेमालाई इन सर्ट नो भनिसकेपछि यति बेला अब साम्राज्ञीको अपोजिटमा यो सिनेमामा को हुने भन्ने कुरा चाहिँ क्लियर हुन सकेको छैन अहिलेसम्म। हुन त साम्राज्ञीले आफ्नो नेपाली सिनेमाको डेब्यु अनमोल केसीको साथ लिएरै गरेकी हुन्। उनको जुन ड्रिम्स सिनेमा थियो असाध्यै दियो, जोडीलाई मन पराइयो होइन, त्यो त्यसरी चाहिँ डेब्यु भएको थियो। तर अहिले यति बेला आएर कुरा गर्दाखेरि सायद साम्राज्ञीको कारणले उनले नो भनेको हो कि या कथाको कारणले नो भनेको, जे होस् उनले नो भन्यो सिनेमाको लागि। सो हामीले एक्का मिसी बादशाहमा साम्राज्ञीको साथमा अनमोल केसीलाई देख्ने छैनौँ। तर यति बेला यो सिनेमाको जुन टिम छ, यो टिमले चाहिँ यो सिनेमाको एउटा अर्को इम्पोर्टेन्ट जुन रोलहरू छ होइन, क्यारेक्टरहरू छ, क्रिश र अर्जुन, यो दुईवटा क्यारेक्टर चाहिँ सिनेमाको सिनेमाभित्रको क्यारेक्टरलाई चाहिँ कास्ट गर्नुको लागि चाहिँ यति बेला अडिसनको चाहिँ आह्वान गरेको छ यो टिमले। लगभग 25-35 वर्षको उमेरभित्रको आर्टिस्टहरू हुनुपर्छ भन्ने राखिएको छ एउटा फर्स्ट कन्डिसन होइन, फर्म फिलअप गर्नु पर्यो, त्यो पनि अनलाइनबाट गर्न पनि मिल्छ। अनि यो अनलाइनबाट अडिसन दिइसकेपछि होइन, अनि त्यसपछि जुन एक दिन बोलाइन्छ सबैजनालाई अडिसनको लागि, त्यहाँ को सिलेक्ट हुने त्यो भनी हेर्न बाँकी छ। सञ्जय राईले निर्देशन गर्न लागेको यो सिनेमा उनको डेब्यु फिल्म नै हो यो निर्देशनको रूपमा, निर्देशकको रूपमा, र प्रोडक्सन पनि उनको आफ्नै नै हो। सो नरेन्द्र मैनालीले यो सिनेमालाई खिच्ने तयारी गरिरहेको छ, जसलाई हामी एकदमै राम्रो छायाङ्करको रूपमा पनि चिन्दछौँ होइन। भनेपछि यो अघि मैले भने जस्तै एक्सन जनरल लभ स्टोरी मिस्टेरियस ग्याम्बलिङ के हो त धेरै कुराहरू बाँकी छ। अहिले त धेरै कुराहरू भन्दैमा कास्टिङ नै पनि बाँकी छ, भर्खर त्यो अडिसनको कुरा आएछ। तर पनि मलाई लाग्यो हामीले मुभी एन्ड मोरमा चाहिँ कुनै पनि कुराहरूको अपडेट तपाईँलाई दिन्छौँ। सो यो अपडेट पनि दिनुपर्छ भने जस्तो लागेर मैले तपाईँसँग सेयर गरेँ मुभी एन्ड मोरमा पनि। म तपाईँलाई गीत सुनाउँछु, अब गीतपछि मसँग अरू पनि इन्फर्मेसन छ है नेपाली सिनेमाको बारेमा, जुन म तपाईँहरूसँग सेयर गर्दै जानेछु।

आउनुहोस् हामी कार्यक्रममा कुरा गरौँ एकपल्ट आजको एपिसोडको लागि एकपल्ट जितु नेपालको, किनभने केही समय अगाडि हामीले जितु नेपालको एउटा अर्को कुरा गरेका थियौँ, अमजित बहादुर भन्ने जुन उनको सिनेमा थियो त्यसको लागि, किनभने त्यो सिनेमाबाट धेरै अपेक्षा जित बहादुर स्वयं जितु नेपालले राखेका थिए, तर उनको सोच मिल्न सकेन, फिल्म फ्लप रह्यो। यो लगतै एउटा अर्को सिनेमा उनको आउन लागेको छ, यसको बारेमा पनि कुरा गर्नु मन लाग्यो मलाई। कार्की साइला भनेर नाम दिएको छ असोजको 2 गते रिलिज हुने हो यो सिनेमा, होइन, किनभने संविधान दिवसलाई चाहिँ टार्गेट गरेर रिलिज गर्न लागि छ यो सिनेमा। मैले भने नाम कार्की साइला भनेर, होइन, भन्न नपर्ला कार्की साइला सिनेमाभित्र को हुन्छ, अफकोर्स जितु नेपालले हुन्छ, होइन, डाउटै छैन। यो सिनेमाको टिजर बाहिर आएको छ अहिले, लगभग 1 मिनट 30-36 मिनट समथिङको टिजर छ यो, होइन, यो टिजरमा चाहिँ तपाईँले धेरै अचम्म फिल्मको कथा के होला त भनेर बुझ्न सक्नुहुन्छ, एकदमै सजिलैसँग बुझ्न सक्नुहुन्छ। हामीले मुन्द्रे भनेर चिनेका हौँ जितु नेपाललाई, तर यो बिचमा उनले आफूले आफूलाई धेरै बनाउन खोजे, ज्वाइँ बनाउन खोजे, होइन, तपाईँलाई याद नै होला। त्यस्तै गरिकन अमजित बहादुर भनेर अजित बहादुरको रूपमा पनि आफूलाई चिनाउन खोजे, तर अहिलेसम्म उनले त्यो सोचेको सोच त्यस्तो धेरै काम त्यो कुराहरूले गरेको छ जस्तो देखिँदैन। तर यो सिनेमाको कुरा गर्ने हो भने जित बहादुर बनेका जितु नेपाललाई भरियाको रूपमा प्रस्तुत गरिएको छ, एउटा भरियाको कथा हो भनौँ, यो टिजर अनुसार त त्यही बुझिन्छ। एउटा भरिया जो चाहिँ अविवाहित छन्, होइन, अविवाहित भएकै कारणले गर्दाखेरि गाउँको मानिसहरूले चाहिँ उसलाई ल त बिहा गरिदेखा त भन्ने किसिमको चाहिँ एउटा च्यालेन्ज पनि गर्छ, अनि त्यो देखेर चाहिँ उनले ल यो म यो एक हप्ताको भित्र बिहा गरिदिउँछु म भन्ने किसिमको चाहिँ उनले आफैले पनि अनाउन्स गर्छन्। र सायद त्यो एक हप्ताभित्र उनले जुन बिहा गरिदिउँछु भन्ने जुन एउटा उनले अनाउन्स गरे, त्यसलाई पुरा गर्नुको लागि जति अप एन्ड डाउन्स उनले फेस गर्नुपर्छ, त्यो नै कथाको मूल चाहिँ मन्त्र हो भनौँ या कथा हो भनौँ, होइन, त्यो चाहिँ हो कार्की साइलाको कथा, जुन सिनेमामा हामीले मुख्य भूमिकामा चाहिँ देख्नेछौँ जितु नेपाललाई, होइन। राजेन्द्र बस्नेतले निर्देशन गर्नुभएको छ यो सिनेमालाई, जसमा हामीले जितु नेपाल मात्रै होइन प्रियना आचार्यलाई देख्नेछौँ, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, होइन, त्यस्तै गरी मनिल तामाङ, यस्ता थुप्रै कलाकारहरू छन् सिनेमाको। र जितु नेपाललाई मन पराउने उनका फ्यानहरूको लागि एउटा अर्को नयाँ विषय, अलिकति फरक भनौँ न, सधैँ देखिरहने भन्दा अलिकति फरक किसिमको विषयलाई लिएर आउने जमर्को गरेका हुन् राजेन्द्र बस्नेतले भने, हामी आशा गरौँ योभन्दा अगाडिको सिनेमा या त्योभन्दा अगाडिको सिनेमा पनि सोचेको जस्तो नभए पनि जितु नेपालको केसमा कार्की साइलाले चाहिँ एउटा रेकर्ड अवश्य राख्नेछ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: Movie and more।
5: कहिलेकाहीँ साथसाथ रिलिज भएको सिनेमा या त्योभन्दा अगाडि पछाडि रिलिज भए पनि होइन, अलिअलि त्यस्तै छनक आउने कथाहरू भए पनि, गाउँघरकै कुराहरू भए पनि, कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने लकीली कुनै एउटा सिनेमा जुन सिनेमाले चाहिँ असाध्यै राम्रो रेस्पोन्स पाउँछन् भने कुनैले पाउनै सक्दैन होइन। यति बेला कुरा गर्न मन लाग्यो मलाई श्रावणको 1 गतिबाट रिलिजमा आएको सिनेमा गौतलीले, जुन घरेलु बक्स अफिसमा कमाई गरेको छ, लगभग 30 करोड पनि क्रस भइसकेको अवस्थामा गौतलीले जुन रेकर्ड राखेको छ होइन, त्यो रेकर्डहरू हेर्दाखेरि बाँकीको सिनेमाहरू जुन साथसाथ रिलिज भयो, अगाडि पछाडि रिलिज भयो, चाहे त्यो हलीको कुरा गरौँ या कमला मिसको कुरा गरौँ। कमला मिसको बारेमा त अझै कुरा गर्नु पर्दाखेरि मैले बिचमा तपाईँलाई बताएको पनि थिएँ कि लामो समयको अन्तरालपछि वरिष्ठ कलाकार निशाज्यूले चाहिँ निर्देशन गर्नुभएको सिनेमा थियो यो कमला मिस, जसमा चाहिँ एकजना मास्टरनीको एउटा टिचरको जीवनमा आउने कुरालाई त उतारिएको थियो। यो सिनेमाको चाहिँ प्रिमियरको बेलादेखि नै कुराहरू कस्तो चलेको थियो भने निरसाज्यूले चाहिँ दुःख मन पनि गर्नुभयो अरे, अरू बेला प्रिमियरहरू हुँदा, कुनै पनि सिनेमाको प्रिमियर हुँदाखेरि भरपूर कलाकारहरूको उपस्थिति हुन्छ, रिलेसन मेन्टेन गर्नुको लागि हुन्छ होइन, मिडियाको अगाडि प्रेजेन्ट हुनुको लागि हुन्छ, धेरै कुराहरूको लागि चाहिँ कलाकारहरूको चाहिँ उपस्थिति हुन्छ। तर मैले आफूले जसले यत्तिका वर्ष सिनेमा इन्डस्ट्रीलाई दिएँ, मैले बनाएको यो सिनेमालाई मैले प्रिमियर गर्दा, मैले इन्भिटेसन पठाउँदा पनि कुनै पनि त्यस्तो सोचेसो धेरै कलाकारहरू आएनन् भनेर पनि उहाँले चित्त दुखाउनु भएको थियो। तर यति बेला सार्वजनिक भइसकेको छ सिनेमाहरूको, जुन चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने गर्छन् होइन, कुन कुन सिनेमाले कतिको पैसा कमायो, के गर्यो भन्ने किसिमको कुराहरू पनि चल्छ। यो कुरामा पनि नो डाउट गौथली सबैभन्दा अगाडि छ। सो त्यो अवस्थामा चाहिँ गौथली नेपाली सिनेमाको अहिलेसम्मको इतिहासमा सर्वाधिक कमाई गर्ने दोस्रो सिनेमा पनि बन्न पुग्यो, किनभने अहिलेसम्मको रेकर्डमा चाहिँ सेकेन्ड पोजिसन हेर्ने हो भने चाहिँ कबड्डी 4 21.40 करोड को कमाई गरेको थियो होइन, तर गौथलीले त्यो रेकर्ड पनि ब्रेक गर्यो र गौथलीको कमाई त्योभन्दा अगाडि पुग्यो, जुन रह्यो 23 करोड लगभग, त्यो पनि प्लस भनिसकेपछि त अबको अवस्थामा चाहिँ सेकेन्ड सिनेमा चाहिँ बन्यो इतिहासको अहिलेसम्म राम्रो कमाई गर्नेमा। अब योभन्दा अगाडि चाहिँ फर्स्टको कुरा गर्ने भन्दा भन्नै पर्दैन, पूर्णबहादुरको सारङ्गी नै रहेको छ होइन, र पूर्णबहादुरको सारङ्गीको कमाई हेर्ने हो भने 46 करोड प्लस छ होइन, 46,87,41,000। अब गौथलीले फर्स्ट हुनुको लागि त यो रेकर्ड पनि ब्रेक गर्नुपर्छ, तर यु नेभर नो, किनभने गौथलीलाई अहिले पनि त्यत्तिकै भिडका भिड दर्शकहरूले साथ दिइरहेको देखिन्छ। सो मैले भने यस्तो अवस्थामा सँगसँगैको सिनेमा हली, जसले अपेक्षा गरेको धेरै राम्रो हुनसक्छ मेरो सिनेमा भनेर जुन अपेक्षा गरेको थियो, त्यो अपेक्षा हलीले मिट गर्न सकेन। दुःखको साथ भन्नुपर्दाखेरि हलीले अहिलेसम्म गरेको कमाईमा जम्मा 21,77,060 रुपियाँ मात्रै छ ग्रस कमाईको कुरा गर्दैछु भने, नेपाली सिनेमाको इतिहासलाई 101 सिनेमा दिइसक्नुभएका वरिष्ठ कलाकार निर्देशक निर शाहज्यूले निर्देशन गर्नुभएको पछिल्लो सिनेमा कमला मिसले जम्मा 2,61,845 रुपियाँ मात्रै ग्रस कमाई गरेको छ। सो फाइनेन्सियली यो डिफ्रेन्सेस हामी देख्न सक्छौँ क्लियरली होइन, मैले तपाईँहरूसँग सेयर गरेँ मुभी एन्ड मोरमा, किनभने हामी सिनेमाको कुरा गर्छौँ, सिनेमाले भोगेका कुराहरू गर्छौँ यो कार्यक्रममा। सो यो इन्फर्मेसन पछि म तपाईँलाई फेरि अब गीत सुनाउँछु, गीतपछि मेरो अरू जानकारीहरू चाहिँ तपाईँहरूको लागि स्ट्यान्ड बाई छ है।

सिनेमालाई प्रमोसन गर्न, दर्शकहरूसम्म पुर्याउन, घर घरमा पुर्याउन, सबैलाई थाहा होस् भन्नको लागि विभिन्न किसिमको ट्रिकहरू चलाउनु पर्ने हुन्छ, ट्रिकहरू युज गर्नुपर्ने हुन्छ। जस्तो किसिमको ट्रिक्सहरू चलाउनुमा चाहिँ प्रियङ्का कार्की सबभन्दा अगाडि छ भन्दा फरक पर्दैन। यदि प्रोडक्सन उसको आफ्नै हो, होइन, प्रोडक्ट उनको आफ्नै हो भने यसलाई एकदम बेस्ट वेमा सेल गर्नलाई के गर्न सक्छ भन्ने कुरा चाहिँ उसलाई एकदम राम्रोसँग नलेज छ, र उसले यो पुरा गर्नको लागि साम दाम दण्डभेद सबै युज गर्न सक्छन् भन्ने किसिमको कुरा चाहिँ हामीले बारम्बार सुन्ने गर्छौँ। जसको पछिल्लो इक्जाम्पल उनको आफ्नै सिनेमा मास्टरनीको जुन गीत एउटा आयो, त्यो गीतले एकछिनको लागि सारा नेपालीलाई नै सक बनायो, प्रियङ्का कार्कीले कसरी यस्तो गर्न सक्छ भनेर। तर भयो भयो पछि सायद धेरै प्रेसर आइसकेपछि उनले यसलाई विथड्र पनि गर्नु पर्यो। स्टार्टिङ फेजमा त उनले होइन मलाई फरक पर्दैन किनभने यस्तै नै हो, होइन यो नयाँ कुरा होइन भन्ने किसिमको अडान लिन कोसिस गरेकी थिइन्। तर एउटा थेग्नै नसक्ने किसिमको प्रेसर आइसकेपछि चाहिँ यो भिडियोलाई चाहिँ नि विथड्र गर्नु पर्यो। यति बेला यही मास्टरनीको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले यो सिनेमा रिलिज र रिलिज भइसकेपछिको रेस्पोन्स के रेस्पोन्स पायो कस्तो भयो भनेर अहिले कुरा गर्न लागेको होइन, किनभने अहिले नै यो कुरा गरिहाल्न अलिक एकदमै हतार हुन्छ त्यो बारेमा, होइन। मलाई के कुरा गर्नु मन लाग्यो भने यो सिनेमाको प्रमोसनकै पिरियडमा, रिलिज गर्नुभन्दा अगाडि प्रमोसनकै पिरियडमा चाहिँ यो सिनेमा चाहिँ हेरे, यो सिनेमा चाहिँ हेर्ने दर्शकहरूले स्कुटर पनि पाउने है, इभी स्कुटर पनि हामी गिफ्ट गर्दैछौँ है, त्यो 2 लाखभन्दा पनि माथि पर्ने स्कुटर पनि हामी चाहिँ दिँदैछौँ है भनेर समेत पनि सिनेमाको प्रमोसन गरियो। विभिन्न किसिमको प्रमोसनहरू हुन्छन् जसमध्येको यो एउटा प्रमोसन रह्यो मास्टरनीकै नाममा। तर त्योभन्दा अगाडि मलाई के कुरा गर्नु मन लाग्यो फेरि पनि भने, जब यो सिनेमाको यो गीत मास्टरनीको जुन गीत आइसक्यो असाध्यै आलोचना भयो, त्यो आलोचनाले कुनै बेला एकअर्काको एकदम जिग्री बेस्ट फ्रेन्ड भनेर एकअर्कालाई त्यसरी चिनिने, एकअर्कालाई मार्केटिङ गर्नलाई हेल्प गर्ने जुन एउटा टिमको रूपमा चाहिँ चिनिएको थियो प्रियङ्का कार्की र दुर्गेश थापाको, दुवैजनाको बिचमा पनि चाहिँ मिसअन्डरस्ट्यान्डिङ भएको छ, दुवैजना एकअर्कासँग अलिकति तर्केर हिँड्न थालेको छ, एकअर्कासँग त्यति राम्रो फ्रेन्डसिप अब छैन अरे भन्ने किसिमको कुराहरू पनि चल्न थालेको छ। त्यो किन त भन्दाखेरि, किन त त्यसपछि दुर्गेशले मास्टरनीको प्रमोसनमा हेल्प गरिरहेको छैन त, के भयो दुईजनाको बिचमा त्यो लेभलको फ्रेन्डसिप किन रहेन भन्ने कुराहरू पनि चलिरहेको छ। अनि दुर्गेशले पनि क्लियर चाहिँ के गरेका छन् भने, अब सबै काम कुरामा एकअर्का साथ नै हुन्छ भन्ने हुँदैन, आफ्नो आफ्नो कामहरू पनि हुन्छन् होइन, गर्न सक्ने कामहरू हामीले गरेका पनि छौँ भन्ने किसिमको नै कुराहरू चलिरहेको छ। कहिलेकाहीँ सिनेमा चलाउनको लागि रियल लाइफमै पनि सिनेमामा भएका कलाकारहरूको बिचमा चाहिँ अफेयर भयो भनेर पनि त्यो प्लान गरेर पनि हल्ला गराइन्छ भने, कहिलेकाहीँ दुईजनाको बिचमा झगडा भयो, कुटाकुट भयो भनेर पनि गराइन्छ, धेरै कुराहरू हुन्छ। जस्तो सुकै अवस्थामा पनि दर्शकहरूको नजर चाहिँ त्यो सिनेमाको टाइटल कहिले रिलिज हुँदैछ भन्नेमा आओस् भन्ने चाहिँ हुन्छ मेन उद्देश्य चाहिँ। एनिवेज, मास्टरनीको बारेमा, सिनेमाको बारेमा, के कस्तो रेस्पोन्सको बारेमा कुरा गर्न धेरै बाँकी नै छ अहिले, होइन। अहिलेलाई भने मैले तपाईँलाई यो जानकारी गराएँ मुभी एन्ड मोरमा, किनभने हामी सिनेमाकै धेरै कुरा गर्छौँ, सिनेमासँग सम्बन्धित व्यक्तिहरूको कुरा गर्छौँ भने यो पछि म तपाईँसँग अफकोर्स कुराहरू अझै पनि गर्नेछु नेपाली सिनेमाको बारेमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हामी फेरि पनि कुरा गरौँ, तर यति बेला भने कुरा हामी नेपाली सिनेमाको होइन, विदेशी आई मिन भारतीय चलचित्रको कुरा गर्न लागिरहेका छौँ। तर त्यो सिनेमाको कुरा किन गर्दैछौँ त्यो पनि म तपाईँलाई बताउनेछु। तर त्योभन्दा पहिले बताऊँ कि यो सिनेमाको लोक आवारापन टू जसमा चाहिँ लिड एक्टरको रूपमा इमरान हाशमीलाई कास्ट गरिएको छ। इमरान हाशमी बलिउडका चिने जानेका कलाकार हुन् होइन, एक्टर हुन्, नायक हुन्, र उनलाई यो सिनेमामा कास्ट गरियो किन भन्दाखेरि योभन्दा अगाडि पनि यो पार्ट टू भयो आवारापन टू, तर योभन्दा अगाडि पार्ट वानमा पनि उनैलाई कास्ट गरिएको थियो र त्यो बेला रुचाइएको थियो त्यो सिनेमाको कथा प्रस्तुति सबै कुरा सायद त्यसैले पनि अब आएर यो 26 जुन यो सिनेमा बन्यो र यसलाई रिलिज गर्यो। यो रिलिजमा जुन किसिमको दर्शकहरूको भिड देखिएको छ ओपनिङदेखि नै म कुरा गर्दैछु, त्यो देखेर कहिलेकाहीँ हामी सोच्न बाध्य हुन्छौँ कि यो सिनेमा भन्ने चिज जुनसुकै भाषाको भए पनि कति बेला कुन सिनेमा कसरी चल्छ, कहाँ चल्छ र के भएर चल्छ। यो मैले किन पनि भने भने इमरान हाशमीको कुरा गर्ने भने लगभग पछिल्लो 8-10 वर्षदेखि उनको कुनै पनि सिनेमाले त्यस्तो राम्रो बिजनेस गर्न सकेको छैन। एक किसिमले भन्नेहरूले इमरान हाशमी अब इतिहास भन्ने छन्, हरायो, हराएर गए, अब आउन सक्दैन भन्ने किसिमको कुराहरू धेरै चल्यो। सायद कतै कतै इमरान हाशमी आफैलाई पनि मैले जति गर्न सकेँ गरेँ, अब योभन्दा अगाडि केही पनि हुँदैन होला भन्ने पनि सोचहरू पनि आयो होला उनको मनमा पनि, किनभने उनको पछिल्लो समयको जुनसुकै सिनेमा पनि रिलिज हुने तर कति बेला आयो कति बेला गयो थाहा छैन त्यो अवस्था चलिरहेको थियो। अचानक आएर आवारापन टूको जुन रिलिजमा दर्शकहरूको भिड देखियो, यसको ओपनिङ देखियो, यो सिनेमाको टिकट पाउनलाई गरेको सङ्घर्ष देखियो दर्शकहरूको, सबै चकित परेका छन्। आखिर किन, के कारणले? सो भन्न सकिँदैन कि कुन सिनेमा कति बेला चल्छ कति बेला चल्दैन थाहा हुँदैन। यति बेला भन्यो भने आवारापन टूले यो सिनेमाको पहिलो सिक्वेल जुन थियो त्यसैलाई पनि च्यालेन्ज गरेको छ। त्यो सिनेमाले भन्दा असाध्यै ठुलो ओपनिङबाट चाहिँ यो सिनेमाको सुरुवात भएको छ। पहिलो दिनमा नै आवारापन टूको कुरा गर्ने भने पहिलो दिनमा नै यो सिनेमाले भारतीय रुपियाँको कुरा गर्ने 10-12 करोडको ओपनिङ गरेको छ। योभन्दा अगाडि पनि उनलाई शिवम पण्डित भनेर चिनिएको थियो, आवारापन टूमा पनि शिवम पण्डितको भूमिकामा देखिएका छन् इमरान हाशमी, जसमा उनी बाहेक पनि अन्य कलाकारहरूमा सबाना हाजमी, दिशा पटानी, विजेन्द कोले होइन, सुविन्दर विकी जस्ता कलाकारहरू रहेका छन्। सिनेमा हेरेर खै किन हो दर्शकहरूले असाध्यै रिलेट गरेका छन्, असाध्यै मन पराएका छन्। आई थिङ्क 10 वर्षसम्म एक किसिमले सुनसान, एक किसिमले ग्याप, साइलेन्ट टाइपको लाइफ बिताइरहेका इमरान हाशमी अचानक यति बेला चर्चामा आएका छन्। हुन त जुनसुकै फिल्ममा पनि दर्शकको अनि त्यसपछि क्रिटिक्सको ओपिनियन त फरक हुन्छ, यो सिनेमाले पनि मिक्स्ड फिडब्याक पाइरहेको चाहिँ छ, तर पनि सिनेमा हेर्नको लागि हुल्काहुल बाँधेर आउने दर्शकहरू, टिकट काट्नलाई तछाड मछाड गर्ने दर्शकहरूको कमी चाहिँ भेटिएन। यो आफैमा एउटा आश्चर्य हो। इमरान हाशमी आफैले पनि सोचेका थिएनन् होला कि अचानक आएर मेरो सिनेमालाई यो लेभलको चाहिँ रेस्पोन्स पाउनेछ भनेर। भनिन्छ नि हरेकको दिन आउँछ, केही समयपछि नसोचेको चिजहरू हुन्छ भनेर भनिन्छ, सायद त्यही होला। तर जे होस् यति बेला सायद लामो सास फेरेका छन् इमरान हाशमीले, 10 वर्ष भनेको सानो समय होइन, सो लगभग 10 वर्षको अन्तरालपछि यो फिडब्याक, यो माया पाउँदाखेरि अफकोर्स इमरान हाशमी पनि निकै खुसी होलान्, र उनको यो सफलता अझै कति अगाडिसम्म जानेछ त्यो पनि हेर्न बाँकी नै छ। मैले तपाईँलाई इन्फर्म गरेँ मुभी एन्ड मोरमा, किनकि मुभी एन्ड मोरमा हामी सिनेमासँग जोडिएका कुराकानी गर्ने गर्छौँ।
1: भेट

सुन्दै हुनुहुन्छ यति बेला मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ, तपाईँहरूसँग कुराकानी गर्दैछु होइन, किनकि हामी यो कार्यक्रममा कुराकानी गर्छौँ, गीतहरू सुनाउँछौँ, रमाइलो पनि गर्छौँ। आजको मुभी एन्ड मोरको लागि मैले जे जति कलेक्सनहरू लिएर आएको थिएँ तपाईँहरू माझ राखेँ, तपाईँहरूलाई सुनाएँ, अब भने कार्यक्रमबाट बिदा माग्नुपर्ने समय भइसकेको छ र जाँदा जाँदै म तपाईँहरूलाई एउटा अर्को गीत सुनाउँछु, यो गीत सुन्नुहोस् अनि प्लिज सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। नमस्ते।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો
3: कठोर कानून ल्याउन माग गर्नु भएको छ।
4: तीन वर्षीय गरिमा चौधरीमाथि भएको राक्षसी अपराध र 16 वर्षे अक्युज पुरुषको बयानले समाजमा भएको डरलाग्दो मानसिकताको एक गट रेन्चिङ संकेत दिएको छ। अब कानून त अझ कडा हुनै पर्छ। रेपको म्याक्सिमम पनिसमेन्ट व्यवहारमा 25 वर्षमै सीमित हुन जाने लाइफ सेन्टेन्सले पर्याप्त हुनु हुँदैन। अपराधी नाबालक छ भन्दैमा गम्भीर अपराधमा उम्किन पाउनु हुँदैन। त्यसैले अझ होलसम अप्रोचको आवश्यकता छ। यौनजन्य हिंसाको मानसिकता ट्याकल गर्न के गरिन्छ? बच्चा हराउने बित्तिकै राज्य कसरी सक्रिय हुन्छ? समाधि यस्तो बनाउनु पर्छ जहाँ मानवताको चेतनाले यो सोच आउँदै नआओस्, र सोच आए भने पनि कानून यस्तो हुनुपर्छ अपराध गर्ने सोचको मानसिकता कहाँ पोस्।
3: अर्की सांसद अप्सना बानुले जघन्य अपराधीलाई ज्यान सजाय दिलाउने कानूनको माग गर्नु भएको छ।
5: आजीवन कारावासको कानूनले डर पैदा गर्न नसकेको देखिन्छ। नेपालले 2054 फागुन 20 गते आईसीसी पीआरको दोस्रो ऐच्छिक प्रोटोकल अनुमोदन गरी मृत्युदण्ड सधैँका लागि उन्मूलन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। त्यसबेलाको सामाजिक परिवेश र आजको सामाजिक सुरक्षा चुनौतीमा धेरै फरक छ। कुनै पनि अन्तर्राष्ट्रिय सन्धि या कानून नागरिकको सुरक्षा भन्दा माथि हुन सक्दैन। अपराधीको मानव अधिकारको चिन्ता गर्दा पीडितको मानव अधिकार र न्यायिक अधिकार कुण्ठित हुनु हुँदैन। त्यसैले नेपालको संविधानको धारा 16 उपधारा 2 गरिमामय सदनको 2/3 बहुमत जुटाएर उक्त धारालाई संशोधन गरी जघन्य अपराधको हकमा मृत्यु दण्डको कानूनी व्यवस्था गर्न सम्मानित सदनबाट सरकार समक्ष जोरदार माग गर्दछु।
3: सांसद अमरेश कुमार सिंहले भने वर्तमान सरकार बनेपछि अपराधका घटना बढ्दै गएको भन्दै गहन छलफलको माग गर्नु भएको छ।
6: बाराको सिमराको बालिकाको घटना, सप्तरीको बालिकाको हत्याको घटना, यो हाम्रो समाज हाम्रो देश कता गइरहेछ? यो दुईटा घटनाले मात्र हेर्न मिल्दैन। हाम्रो सरकार बन्नेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस्, चाहे मिटर ब्याजको होस्, चाहे लघुवित्त पीडितको होस्, चाहे डाक्टरको होस्, यो दिनका दिन यो भइरहेछ। यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेछ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले के गइरहेछ भने नेपाली जनता एङ्गरमा छ। जब समाजमा व्यथिति हुन्छ, जब विश्वास

0: चौपारी एक बजारमा पालिकाकै पहिलो दूध चिस्यान केन्द्र खोलियो। चिस्यान केन्द्रमा 500 लिटरको मिल्क चिलिङ जडान, मिल्क एनालाइजर, प्रिन्ट मिल्क क्यान र सेन्ट्रिफ्युज मेसिन पनि प्रयोगमा। बेलायतमा आउँदो आइतबार हुने 17 नेपाली मेलाको तयारी पूरा। 42 संघ संस्था सहभागी हुने। लन्डनको किम्प्टन पार्क रेस कोर्समा बिहान 10 बजेदेखि साँझ 8 बजेसम्म चल्ने मेलामा लाखे मारुनी सहितका नाचगान, झाँकी, गीत संगीत लगायतका कार्यक्रम हुने। सरकारी स्वामित्वको डीडीसीको घिउ अब दुबई बस्दै आएकाले पनि खान पाउने। रातो र चन्द्र सूर्य इन्टरनेसनल कम्पनीसँगको सम्झौता अनुसार वार्षिक 50,000 किलो घिउ पठाइने। परीक्षणको लागि 5.5 लाख रुपियाँको 600 किलो घिउ पठाइयो। र सगरमाथाको कथा समेटिएको रोड टु एभरेस्ट वृत्तचित्र सार्वजनिक। 50 मिनट लामो वृत्तचित्रमा पर्वतारोहीको साहस, जलवायु परिवर्तनले हिमाल क्षेत्रमा पुर्याएको असर र पर्वतारोहणको अवस्था प्रस्तुत।
1: बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले पहिलो विदेश भ्रमणका क्रममा युक्रेन पुग्नु भएको छ। युक्रेनको स्वतन्त्रता दिवसको अवसर पारेर बर्नहम किव पुग्नु भएको हो। बेलायती रक्षा कम्पनीले युक्रेनी उत्पादकलाई लामो दूरीका क्षेप्यास्त्र बनाउन प्रविधि सिकाउने पनि बर्नहमले जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले कोएलिसन अफ द विलिङको बैठकको अध्यक्षता गर्ने रक्षा मन्त्री लुक पोलार्डले जानकारी दिनुभएको छ।
2: Bringing together our friends from around the world to be able to support Ukraine, not just looking at what can happen to keep them in the fight, but looking forward to after there is a peace to make sure they maintain that freedom and independence that they're celebrating today on Independence Day.
1: पूर्व सुरक्षा मन्त्री टम टुगेनहार्टले प्रधानमन्त्रीको किव भ्रमणको स्वागत गर्दै युक्रेनलाई सहयोग गरेकै कारण रूसले बेलायतलाई थप ठूलो निशाना नबनाउने प्रतिक्रिया दिनुभएको छ।
3: Russia has continuously tried to suggest that somehow or other the UK is behind all of this. It's complete rubbish.
1: Awasta, ahile samaka khabar yati nai, namaskar.
4: Yo, BFBS, Gorkha Radio.

जति दुख सहनु पर्छ मै सहन्छु, तिमी कहिले नरुनु, तिमी कहिले उदास नहुनु, तिमी कहिले निराश नहुनु, तिमी सदैव मुस्कुराउनु, तिम्रो भागको दुख पनि मै सहुला, तिमीले मेरा लागि गरेका बाचाहरू तिमीले गर्न नसके पनि मै तिम्रा लागि पूरा गरौँला, अरू त खै के भन्नु, तिम्रा सबै सबै सपनाहरू पूरा हुन्, तिम्रो सपना पूरा गर्न मैले गर्नुपर्ने सहयोग म सदैव गरिरहँला, उही तिमीलाई अत्यन्त माया गर्ने, तिमीलाई अत्यन्तै प्रेम गर्ने तिम्रो धनवीर।

जस्तै यो धनवीरको पत्र निशाले पढ्छिन्, निशाका आँखाबाट छल छल आँसु बहन्छन्। तर मौन, ती आँसुले के व्यक्त गरे? दुःख कि सुख वा पछुतो, अथवा यो कथामा के छ? म तपाईँलाई आजको यात्रा जिन्दगीकोमा धनवीर र निशाको कथा सुनाउँछु, जुन कथा धनवीरले हामीलाई पठाउनु भएको छ। धनवीरजीको कथा आज हामी यात्रा जिन्दगीकोमा सुन्नेछौँ। के कथा होला, कसरी यो जीवन अगाडि बढ्यो होला, कहाँ पुगेर टुङ्ग्यो कि अझ अगाडि बढ्यो कि, अथवा यस्तो चिठी किन धनवीरले निशाका लागि लेखे, यी सबै कुरा म खोल्नेछु आजको यात्रा जिन्दगीकोमा। तपाईँ साथै बस्नुहोला। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, र यात्रा जिन्दगीकोमा तपाईँलाई स्वागत गर्न मन्दिरा हाजिर छु। तपाईँलाई थुप्रै थुप्रै माया, थुप्रै थुप्रै अभिवादन। तपाईँको जीवन सुखमय होस्, सुन्दर होस्, तपाईँका राम्रा राम्रा मनोकामनाहरू पूर्ण हुन्, यिनै शुभकामनाका साथ आउनुहोस् यात्रा जिन्दगीको लागि सुरु गरौँ।

हजुर, तपाईँले यति बेला यात्रा जिन्दगीको सुनिरहनु भएको छ, जहाँ हामी तपाईँ हाम्रै जीवनका भोगाई, तपाईँ हामीले नै भोगेका अनुभूतिहरू यस यात्रा जिन्दगीकोमा प्रस्तुत गर्ने गर्दछौँ। तपाईँका पनि जीवनका उतार चढावहरू छन्, तपाईँले पनि एउटा जीवन भोग्नु भएको छ, तपाईँको पनि आफ्नो कथा आफ्नो व्यथा छ। जे जे सुनाउन मिल्छ, जति सुनाउन मिल्छ लेख्नुहोला हामीलाई, किनकि तपाईँको जीवनको अनुभूति कसैका लागि शिक्षा बनोस्, कसैका लागि प्रेरणा बनोस्। तपाईँले मलाई सम्झिनका लागि mandiradungel3@gmail.com यो इमेल एड्रेसलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ, अथवा तपाईँले मेरो मेसेन्जरबाट पनि आफ्ना कुराहरू लेखेर, बोलेर वा फोन गरेर बताउन सक्नुहुन्छ। आउनुहोस्, आज धनवीरजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथालाई हामी सुन्नेछौँ, यात्रा जिन्दगीकोमा। धनवीरजी लेख्नुहुन्छ, म सामान्य परिवारको छोरो हुँ, पढ्नमा मेहनती थिएँ, गम्भीर स्वभावको थिएँ। आफ्नो भविष्यलाई सुनिश्चित पार्नुपर्छ भन्ने मलाई थाहा थियो, किनकि आमा बुबाको सपना ममाथि। एउटै छोरो थिएँ, दुई दिदीहरू अनि एक बहिनी, चार सन्तान, आमा बुबा र मेरो एक हजुरआमा, मेरो बजू। आमाको सानो होटेल थियो, बुबा जागिरे हुनुहुन्थ्यो, दिदीहरू पढ्दै आमालाई सघाउनुहुन्थ्यो, बहिनी र म चाहिँ घरमै बस्थ्यौँ, किनकि हाम्रो घर र आमाको पसल अलिकति टाढा थियो, अलिकति चोक बजारमा भए होटल चल्ने। त्यही भएर आमाले सुरुदेखि नै होटल व्यवसाय गर्नुभएको थियो, राम्रो चल्थ्यो, राम्रो चिया खाने खाजा खाने मानिसहरू आउँथे। अनि दिदीहरू बिहानको कलेज गएर सिधै आमाको होटल पुग्नुहुन्थ्यो, अनि त्यही खाना खाएर दिनभरि आमालाई सघाउनुहुन्थ्यो। बिहान बुवाले पकाउनुहुन्थ्यो, अनि बुवालाई म र बहिनी भएर सघाउँथ्यौँ भान्साको काम, अनि हामी खाना खाएर बुवा अफिस जानुहुन्थ्यो, बहिनी र म स्कुल जान्थ्यौँ। स्कुलबाट फर्केर हामी घरै आउँथ्यौँ, घर आएर आफ्नो होमवर्क सोमवर्क गर्ने, पढ्ने, यस्तै घरको केही काम छ भने आमा बुवाले भन्नुहुन्थ्यो त्यो काम गर्ने। यसरी हाम्रो दैनिकी चल्थ्यो र यसै गरी हामी बिस्तारै बिस्तारै हुर्किँदै गयौँ, पढ्दै गयौँ, बढ्दै गयौँ।

यसरी पढ्दै बढ्दै जाने क्रममा जब म 9 कक्षामा पुगे मेरो जेठी दिदीको विवाह भयो। त्यही होटलमा चिया खान आउने एक युवकले दिदीलाई मन पराइरहेका रहेछन् अनि आमासँग कुराकानी गरेपछि राम्रै खानदानका रहेछन्। त्यही भएर बुबा आमाले नाई नास्ती नगरिकन बेजात भए पनि विवाह गरेर दिनुभयो र दिदी खुसी खुसी आफ्नो प्रेम उसले पाई अनि आफ्नो घर जम गरेर ऊ खुसीले बसी। कहिलेकाहीँ आउने जाने गर्थे। जेठी दिदीको कुरो सिद्धिहाल्यो। त्यसपछि माइली दिदी र आमा होटल सम्हाल्ने अनि आमा र बुवाले जिस्काउनुहुन्थ्यो। जेठीलाई त त्यही चिया खाने न्युमा आएको आई गरेर मन पराएर लग्यो, अब तँलाई पनि कुन्चैले यसै गरी लान्छ अनि मेरो जिम्मेवारी पनि सकिन्छ, राम्रै हो, आमा र बुवाले कुरा गर्दै माइली दिदीलाई जिस्काउनुहुन्थ्यो। म त्यसरी कहाँ जान्छु र आमा, म त्यसरी जानेवाला छैन है आमा, तपाईँहरूले खोज्नुपर्छ राम्रो घरको केटा, भनेर दिदी पनि उल्टै आमा बुवासँग जिस्किन्थे। हुन त मलाई लाग्छ उसको फोन गराए अनुसार कसैले उसलाई मन पराइसकेको छ, कसैको प्रेममा ऊ छे। तर म निश्चित नभएसम्म यो कुरा बाहिर निकाल्न चाहन्नथे। तर मलाई त्यो बेलामा पनि शंका लाग्थ्यो, माइली दिदीको पनि कोही छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS, BFPS. Gorkha Radio.

0: र तिम्रो पनि अनि मेरो पनि
1: केही आँसु केही हाँसो
0: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
1: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मान्दिरा छु र धनवीरजी अझ अगाडि आफ्नो कथालाई लैजानुहुन्छ। उहाँ लेख्नुहुन्छ, दिदीहरूको कुरा यही भइहाल्यो। बुबा नियमित जागिर खाँदै आउँदै गर्नुहुन्थ्यो आमा होटेल, सबैजना व्यस्त व्यस्त थिए। मेरो पनि कुरकुरे भैँस चढिसकेको थियो। नौ कक्षामा हामी पढ्दै थियौँ। मलाई मेरै कक्षामा पढ्ने निशा अत्यन्तै सुन्दरी लाग्थ्यो, अत्यन्तै राम्री। आफू मगर सम्प्रदायको हुनाले मुख फोरिहाल्न डर लाग्थ्यो। उनी क्षेत्रीय परिवारकी छोरी थिइन्, जात त मिल्दैन थियो। तर अहिलेको जमानामा के जात, के उमेर, के धर्म, प्रेमले जात धर्म केही हेर्दैन भन्छन्। त्यसमाथि पनि कुरकुरे भैँस यति राम्री लाग्थिन्, यति राम्री लाग्थिन्, म त्यसको बयानै गर्न सक्दिनँ। उनको नाकको त्यो फुली सायद हिरा हुनुपर्छ, झलल्ल झल्किन्थ्यो जब उनी यसो र उसो गरेर यताउता फर्किन्थिन्। उनको नाकको त्यो फुली यस्तोसँग टल्किन्थ्यो कि के भनौँ। उनका ती कमल पत्रे नयनले पुलुक्क हेरिदिँदा म आफ्नो होसै गुमाउँथे। कति राम्री होलिन्, कति उज्यालो अनुहार, कति सुन्दर मुस्कान, अनि लरक्क दुई चुल्ठी बाँड्दा त म भुतुक्कै हुने। बान्की परेको शरीर, छिनेको कम्बर, अनि सलक्क परेका ती औँलाहरू, सलक्क परेको जिउ डाल, त्यो ड्रेस लगाउँदा पनि कति राम्रो देखिएको, स्वर्ग कि अप्सरा जस्ती। बेला बेलामा नहेरौँ भने पनि उनीतिरै आँखा पुलुक्क गइहाल्थ्यो मेरो। कसो कसो गरी मैले हेरेको बेलामा उनले पनि पुलुक्क हेर्दा हाम्रो आँखा दुईबाट चार हुन्थे। एकचोटि, दुईचोटि, तिनचोटि उनले जति बेला मलाई हेर्छिन्, मैले उनलाई नै हेरिरहेको उनले पाउँथिन्। र उनलाई पनि सायद अप्ठ्यारो लाग्यो कि, अनि बारम्बार उनी पनि मलाई हेर्न थालिन्, हेरेको छ कि छैन भनेर होला सायद। त्यसपछि आँखा जुद्दा जुद्दै हाम्रा ओठहरू तन्किन थाले। ओठहरू तन्किँदा तन्किँदै सायद उनले पनि भ्यू पाइन्, मैले मन पराउँछु। मैले पनि बिस्तारै बिस्तारै उनको सङ्गत रुचाउन थाले। यसो गर्दा गर्दै हामीले आफ्ना यात्रालाई अगाडि बढाउन थाल्यौँ। साथीभाइहरूले नथा पाउन् भनेर हामी प्रत्येक दिन बिहान आउँदा एउटा चिठी लेखेर लिएर आउने, जसलाई प्रेम पत्र भनिन्थ्यो। उनले लेखेको प्रेम पत्र मेरो किताबमा घुसाइदिन्थिन्, मैले लेखेको प्रेम पत्र उनको किताबमा म घुसाउँथे। अनि हामी घर गएर त्यो प्रेम पत्र पढ्थ्यौँ। त्यसको प्रतिउत्तर फेरि भोलिपल्ट त्यसै गरी कापीमा अथवा किताबमा लुकाएर हाल्थ्यौँ। त्यसो गर्दा हाम्रो प्रेम पनि चलिरह्यो, अनि हाम्रो प्रेमको बारेमा कसैले पनि थाहा पाउँदैनथे, हामीलाई अप्ठ्यारो पर्दैनथ्यो। यसरी हाम्रो प्रेम एकदम प्रेम पत्रका माध्यमबाट एकअर्कासम्म पुग्न थाले। यति रमाइलो लाग्थ्यो कि कति बेला घर जाउँ र त्यो पत्र पढौँ, अनि कति बेला उनलाई आफ्नो मनको भाव, उकुस मुकुस भएका ती मनका छालहरू उनी सामु पोखौँ, यस्तै हुन्थ्यो। अनि कति बेला आएर स्कुलमा उनलाई देखौँ, यो हामी दुवैको छटपटी उस्तै थियो। यसरी हामी एक अर्काको प्रेममा चुल्लुममा डुबेका थियौँ पढाइको साथ साथै।

यसो गर्दा गर्दै हामीले एसईई दियौं, त्यसपछि हाम्रो कुराकानी भनेको फोन, च्याट, मेसेन्जर, व्हाट्सएप, भाइबर के माध्यम हुन्थ्यो, हामी चारैतिरबाट कुराकानी गर्थ्यौं। कहिलेकाहीँ साथीकोमा जानी भनेर पार्कमा पनि घुम्न जान्थ्यौं, चलचित्र हेर्न जान्थ्यौं, कहिलेकाहीँ अलि पर रेस्टुरेन्टमा गएर कफी खान पुग्थ्यौं। उनी आफ्नो स्कुटर लिएर आउँथिन्, तर मसँग मोटरसाइकल थिएन, एउटा मोटरसाइकल थियो, बुबाले चलाउनुहुन्थ्यो, अनि स्कुटर दिदीले चलाउँथे। मेरो लाइसेन्स निस्केको थिएन, त्यही भएर मलाई चलाउन दिनुहुन्नथ्यो, सिक्न त मैले सिकिसकेको थिएँ। तर निशाले भने बाहिरतिर पनि चलाउँथे, म भन्थे तिम्रो अहिले लाइसेन्स छैन, यसरी नचलाऊ, कुनै दुर्घटना भयो भने नराम्रो हुन्छ, ट्राफिक प्रहरीको नियम पनि तिमीले उल्लङ्घन गर्यौ भने त्यहाँ पनि समस्या पर्छ, अहिले केही समय त हो नि, पर्खन अनि लाइसेन्स सँगै बनाउँला। म यसो भन्दा उनी केही हुन्न भनेर मान्दै मान्दिनथिन्, अलिकति जिद्दी गर्ने स्वभाव उनको मलाई मन पर्दैनथ्यो, अनि म भन्थे मसँग आउँदाखेरि तिमी स्कुटर लिएर नआऊ, अनि उनी हाँस भनेर हाँस्थिन्। त्यो दिन पनि हामीले भेट्ने कार्यक्रम बनाएका थियौं। उनलाई मैले पहिला स्कुलमा बोलाए, स्कुलको नजिकैको छेउमा उनी आएर उभिन्, अनि म पनि पुगे। साथीसँग हाम्रो रमाइलो पिकनिक छ भनेर हामी दुवैजना घरबाट निस्किएका थियौं। यता अरू चारजना साथीहरू पनि थिए, हामीले एउटा प्लान बनाएका थियौं जसलाई हाम्रो प्रेमको बारेमा थाहा थियो, उनीहरू पनि हाम्रा लागि आइदिए, अनि हामी बसमा बसेर नगरकोटतिर लाग्यौं। बाटोमा हामीले खुब रमाइलो गर्यौं, एकले अर्कालाई जिस्क्याउने, रमाइला कुराकानी गर्ने, यसो गर्ने उसो गर्ने, विभिन्न ठाउँको फोटो खिच्ने आदि इत्यादि कुरा गर्दै गर्दै हामी नगरकोट पुग्यौं। त्यहाँ यताउता घुमघाम गरेर हामी एउटा रेस्टुरेन्टमा पुग्यौं, त्यहाँ खाना अर्डर गर्यौं, मिठो मिठो खानेकुरा खायौं। अरू चारजना साथीहरू आफ्नै ग्रुप बनेर अघि अघि हिँड्थे, हामी दुईजना एकअर्काको हात समातेर प्रेममा चुर्लुम्मा डुबेर एकदम मस्त भएर आफ्नै मस्तीमा आफ्नै गफमा गफिँदै जान्थ्यौं। अनि साथीहरू फेरि पछाडि फर्केर तिमीहरू दुईजनालाई चाहिँ आफू आफू भएपछि हामी कोही नचाहिने होइन, यहाँसम्म आउनलाई चाहिँ हामी चाहियो, अब चाहिँ हामी नै चाहिएन होइन, साथीहरूले जिस्काउँथे। तर पनि हामी फिसिक्क हाँसिदिन्थ्यौँ, तिमीहरू मस्ती गर न, हामी दुईजनालाई छोडिदेऊ न, हामी तिमीहरू सँगसँगै त छौ नि, निशाले यसरी जवाफ दिन्थे, अनि हामी हाँस्थ्यौँ। यसै गरी दिनभरि घुमेर साँझ हामी फर्किन्थ्यौँ। यसरी विभिन्न ठाउँमा जाने, घुम्ने, रमाइलो गर्ने गर्यौँ। हेर्दा हेर्दै एसईईको नतिजा प्रकाशित भयो, त्यसपछि हामी कलेज पढ्न थाल्यौँ। एउटै कलेज, एउटै बेन्च, अनि उही बाटो, उही साथ, उही प्रेम, यसरी हामीले ब्याचलरसम्म सँगै सँगै पढेर पास गर्यौं।

यसरी हाम्रो प्रेम झाङ्गिँदै थियो, तर चिट्ठी लेख्ने क्रम कहिले पनि टुटेन। कुनै बेलामा एकदमै नै भ्याइएन भने त्यसको भरपाई गर्नु पर्थ्यो, नत्र भने प्रत्येक दिनको चिट्ठी हामीसँग हुन्थ्यो। हामीले एउटा सानो सानो बाकस, जुन गिफ्ट राख्ने बाकस हुन्थ्यो, त्यस्तो बाकस चाहिँ एकअर्कालाई उपहार दिएका थियौँ। त्यसमा हाम्रा प्रेम पत्रहरू सङ्गालेर राख्ने, जब हामी बुढा बुढी हुन्छौँ अनि ती प्रेम पत्रहरू चाहिँ पढेर खुब रमाइलो लिनुपर्छ भन्थी निशाले। त्यही भएर हामीले त्यो प्रेम पत्र राख्नका लागि सानो सानो बाक्सा किनेका थियौँ, एकअर्काले एकअर्कालाई दिएका थियौँ उपहारको रूपमा। अनि त्यो बाकसमा हामीले दिन दिनैको प्रेम पत्र राख्थ्यौँ दैनिकी जस्तै। हरेक दिनका कुराहरू हामी बेलुका गएर लेख्थ्यौँ अनि भोलिपल्ट त्यसै गरी कापीमा अथवा किताबमा राख्ने गर्दथ्यौँ। त्यसले हामीलाई खोइ कति खुसी दिन्थ्यो, कति आनन्दित बनाउँथ्यो। अहिलेको जमानामा च्याटमा मेसेन्जरमा कुरा गर्छन् मानिसहरू, तर हामी चिठी नै लेख्थ्यौँ। त्यो हामीलाई खोइ लेख्ने बानी पर्यो। त्यसमाथि पनि हामी गीतलाई सहारा बनाउँथ्यौँ, गीतहरू आदान प्रदान गर्थ्यौँ। कुनै राम्रो गीत, कुनै आफूलाई मन छुने गीत, कुनै आफ्नो प्रेमसँग मिल्ने गीत भयो भने एकअर्कामा सेयर गर्थ्यौँ अनि त्यही गीतका शब्दहरूबाट अनि चिठी लेख्थ्यौँ, कहिले हिन्दी, कहिले अङ्ग्रेजी, कहिले नेपाली। यस्तै गरी हामी गीतका भावलाई आफ्नो भाव बनाएर चिठी लेख्ने गर्थ्यौँ। नयाँदेखि पुराना गायक गायिकासम्मको गीतहरू हामी चिठी लेख्नलाई प्रयोगमा ल्याउने गर्थ्यौँ। तिम्रो त्यो हँसिलो मुहारको, एउटा मान्छेको मायाले कति, यति चोखो यति मिठो गीतहरू त कति कति। ती सयौँ गीतहरूमा हामीले आफ्नो प्रेम पत्र बनाइसकेका थियौँ अनि ती गीतहरूका शब्दहरूले हाम्रो प्रेमलाई अझ गाढा बनाउन मद्दत गरिरहेको छ जस्तो पनि लाग्थ्यो। कस्तो खालको कस्तो खालको, तर अत्यन्तै मिठो प्रेम थियो हाम्रो। सबै कुरा राम्रो थियो, तर निशा अत्यन्तै रिसाउँथिन्, झनक्क झनक्क रिसाउने। उनको रिस अलिक कडा थियो, त्यही भएर पनि कहिलेकाहीँ मलाई डर लाग्थ्यो। उनले भनेको कुरा भएन भने दुई चार दिनसम्म बोल्दिन थिइन्, तर चिठी भने किताबमा घुसाइदिन्थिन् रिसाएका शब्दहरू प्रयोग गरेर। यस्तै गरी दिनहरू बिते, महिना बिते, वर्ष बिते, ब्याचलर पास गरेर अब हामी अगाडिको पढाइका लागि सोच विचार गर्दै थियौँ, कहाँ पढ्ने, के गर्ने, यस्तै कुरा हुँदै थियो। तर यत्तिकैमा निशाको दुई चार दिनसम्म मेरो बोलचाल र देखभेट भएन। मैले कैयौँ पटक फोन गरे, निशाले फोनै उठाइनन्। मलाई साह्रै पिर पर्यो, यस्तो त कहिले भएको थिएन। रिसाएको पनि होइन, राम्रैसँग कुराकानी भएको। न चिठी आयो, न मेसेज आयो, एकाएक निशा दुई तिन दिन हराइन्। मलाई अत्यन्तै पिर पर्यो, के भयो, बिरामी परिन् कि के भयो होला।

0: SBS गोर्खा रेडियो.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio.
4: कथा तिम्रो पनि र मेरो पनि,
5: यात्रा तिम्रो पनि अनि मेरो पनि.
4: केही आँसु केही हाँसो,
5: शायद यही नै हो जिन्दगी.
4: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा.

यात्रा जिन्दगीको जसलाई तपाईले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ तपाईको छेउमा मान्दिरा छु र धनवीरजी अझ अगाडि आफ्नो कथालाई लैजानुहुन्छ उहाँ लेख्नुहुन्छ उनको अत्यन्तै मिल्ने र मेरो पनि साथी समितालाई फोन गरे समिता हेर न तीन दिन भइसक्यो निशाले फोन पनि उठाउँदिन कल ब्याक पनि गर्दिन के भयो बिरामी परे कि के भयो एकचोटि गएर हेरेर बुझेर आऊ न समिताले भनी ओहो धनवीर म त चितवन आएको छु भोलि आउँछु अनि आउना साथै गएर बुझ्छु र फोन गरेर पनि म बुझ्ने प्रयास गर्छु तिमी चिन्ता नगर म बुझाउँला समिताले यसरी जवाफ फर्काई मनलाई अलिकति भए पनि सान्त्वना मिल्यो उसले फोन गर्छे बुझ्छे अनि भोलि आएर उसैको घरमा गएर के भएको रहेछ पत्ता लगाउँछे यस्तै सोचेर म चुप लागे मनमा नाना विचारहरू आइरहेको थियो तर जे जे भए पनि सहनु त थियो उनैको यादमा म तडपिरहे मनमा उनको याद मात्रै आइरह्यो उनले पठाएका चिठीहरू त्यही बाकस खोले दुई चारवटा चिठी पढे जुन चिठी यति प्रेमले लेखिएका थिए आँखाबाट आँसु पनि झर्यो फेरि मनलाई सम्झाएँ हत्तेरी दुई तिन दिन फोन नगर्दा नबोल्दा यस्तो पनि सोच्ने हो केही पर्यो होला नि त फोन हराइन् कि वा फोनमा हामी कुरा गरेको उनको परिवारले थाहा पाए कि चाहिने नचाहिने शङ्का उपशङ्का कहाँबाट आएका होलान् त्यस्ता त्यस्ता कुराहरू जुन कल्पनाभन्दा बाहिरका कुराहरू छन् मन यसै गरी बेचैन भइरह्यो अनि यही बीचमा घरमा तत्तर मम चलिरहेको सुने मैले आमा र दिदी बीच के भएको रहेछ भनेर उता कोठा पसे किन कराएको यस्तो विधि अनि आमाले भन्नुभयो उह तेरै दिदीलाई सोध्न प्रेम गर्ने भए कि अलि राम्रो गतिलो केटो त हेर्नु पर्छ त्यो सधैँ टाढाबाट ढुकिरहन्थ्यो यसलाई पो हेर्न आएको रहेछ यसले पो बोलाकी रहेछ त्योसँग यसको प्रेम रहेछ हेर त दिदीको कति राम्रो व्यवस्था छ अलिकति घर गरी खानको लागि केटो पनि त राम्रो हुनु पर्यो नि आमा चिच्याउँदै हुनुहुन्थ्यो म अकमक्क परे मलाई त लागेको थियो यसको कोही छ भनेर यसको फोन गर्ने तरिका र यसले फोन राख्ने तरिका अनि हामी जान साथै फोन काट्ने तरिकाले थाहा पाएको थिएँ यसको कोही छ भनेर तपाईँले भर्खर थाहा पाउनु भयो मैले त पहिले भनेको होइन मैले आगोमा घिउ थप्ने काम गरे आफ्नो यतातिर प्रेम परिरहेको छ आफूलाई त्यो प्रेम नपाउँदा दुई दिन तिन दिन निशाले फोन नउठाउँदा जुन छटपटी आफ्नो मनमा हुरी बतास चलेको थियो त्यो चाहिँ नदेखिकन अर्काको प्रेममा औँलो उठाउन पुगे म पछि एकैछिनमा मलाई पछुतो लाग्यो अनि फेरि आफूलाई सम्हाल्दै भने राम्रो छ भने प्रेम गरेको हो भने दिदा भइहाल्यो नि त मैले फेरि तुरुन्तै कुरा बदले आमाले झन्नै मलाई हिर्काउनु भएको थियो कहिले मतिर लाग्छ कहिले दिदीतिर लाग्छ के हो तेरो कुरा त्यस्ता जडियासँग पनि यसको विवाह गर्छु र म आमा झन् च्याठिँदै कराउन थाल्नुभयो पछि थाहा भयो उनी कुलतमा लागेका रहेछन् अनि दिदीको पछि लागेछ दिदीले पत्तै पाइनछ त्यस्तोसँग विवाह गरेर जिन्दगी बिगार्नु भन्दा त्यो केटासँग विवाह नगर बोलचाल गर्न छोड्दे आमाको त्यही भनाइ रहेछ

कुरो सबै बुझिसकेपछि मलाई आमाको कुरा सही लाग्यो अनि मैले दिदीलाई एकातिर तानी आफ्नो कोठामा लगे र आफ्नो सबै प्रेमको कथा उनलाई सुनाए। दिदीको कथा पनि सुने अनि मैले भने, दिदी यो बाटो नहिँड, कहिल्यै जिन्दगीमा तैले एक दिन पनि सुख पाउँदिनस्, बरु अहिले नै टुङ्गाइस भने दुई चार वर्षमा बिर्सिन्छ, राम्रो युवक भए आफ्नो जिन्दगी चल्छ, हेर दिदी भनेको मान। म हरेक दिन दिदीलाई सम्झाउँथे, हरेक दिन, अनि कहिले कता घुम्न लान्थे, कहिले कता घुम्न लान्थे, अनि मेरो साथी राम, समिता, समीर र विवेकलाई पनि बोलाउँथे। हामी कहिले चलचित्र हेर्न जान्थ्यौँ, कहिले पार्कमा जान्थ्यौँ, कहिले यत्तिकै रेस्टुरेन्टमा गएर कफी खान्थ्यौँ दिदीलाई भुलाउनको लागि, अनि दिदीलाई सबैसँग चिनाउँथे। दिदी म भन्दा दुई वर्ष जेठी थिए, हामीसँग मिलिहाल्थे। दिदीलाई भुलाउनको लागि म आफ्नो समस्यालाई बिर्सेर दिदीलाई आफ्ना साथीहरूसँग लिएर जान्थेँ। कहिले के, कहिले के, कहिले एक्जिबिसन हेर्न जान्थ्यौँ, कहिले के गर्न जान्थ्यौँ। मेरी दिदीलाई पेन्टिङको सोख थियो, समीर एकदमै राम्रो पेन्ट गर्थे, त्यही भएर समीरलाई मैले भनेको थिएँ, दिदीको यस्तो यस्तो अवस्था छ, दिदीलाई अलिकति त्योबाट डाइभर्ट गर्नु छ, तिमी राम्रो पेन्टिङ गर्छौ, चित्र बनाउँछौ, दिदी पनि राम्रो पेन्टिङ गर्छिन्, उनलाई सिकाएको जस्तो गरेर एक्जिबिसनमा लिएर गएर उनलाई पनि प्रेरित गरेर तिमी र म मिलेर एउटा एक्जिबिसन गर्नुपर्छ भनेर यस्तै यस्तै कुराले भुलाएर उनलाई उनीबाट छुटाउनु पर्यो, तिमीले पनि मद्दत गर्न सक्छौ। मैले आफ्नो साथीसँग यसरी मद्दत लिएको थिएँ। समीरले मेरो कुरा बुझेर हुन्छ भनेथे। मेरा साथीहरू कति सहयोगी, मेरा लागि जे पनि गर्न तयार। अनि हामी यसै गरी कहाँ एक्जिबिसन लागेको छ, कहाँ रमाइला कुराहरू हेर्न देख्न पाइन्छ, अनि कहाँनेरि चाहिँ क्यानभासमा रङ्ग पोतेर मेरो दिदीलाई त्यो यादबाट छुटाउन सकिन्छ। यस्तै गरी गरी म समीरसँग अलि नजिक बनाउँथेँ दिदीलाई, ताकि उनले धेरै कुरा सिकुन् र सिकाउन्। कहिलेकाहीँ समीरले आफ्नो स्टुडियोमा पनि लान्थे दिदीलाई। समीर म भन्दा एक वर्ष जेठा, दिदी भन्दा एक वर्ष कान्छा थिए, र यसरी समीरको सङ्गतले दिदीमा अलिअलि परिवर्तन आयो। जसरी हुन्छ दिदीलाई त्यो युवकबाट भुलाउनु थियो, ऊबाट टाढा लैजानु थियो, उसको दिनचर्यामा ती युवकलाई सम्झनामा आउन नदिनु थियो, बस कुरा यति थियो। अब के हुन्छ त धनवीरको जीवनको कथामा, बाँकीको कथा हामी अर्को साता सुन्नेछौँ, प्रतीक्षा गर्दै गर्नुहोला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, फेरि भेटौँला, नमस्कार।

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: प्रहरी हवलदार कुमार विकलाई पक्राउ गरिएको छ।
4: विकलाई हिरासतमा राखेर सोधपुछ गरिँदैछ। विकले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो बाहिरिएसँगै प्रहरीमाथि नै प्रश्न उठिरहेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर खलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर खलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। भिडियो खिच्ने समूहमा पाँचजना प्रहरी देखिएपछि अरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। गरिमा चौधरीको घटनामा प्रहरीले अर्का किशोरलाई पनि पक्राउ गरेको छ। मुख्य आरोपी भनिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जितपुर सिमरा दुईका नौ कक्षा पढ्ने 14 वर्षीय खड्कालाई पक्राउ गरेको हो। यो सँगै घटनामा 8 पक्राउ परेका छन्। प्रदीपकै योजना र अगुवाईमा बालिकामाथि अपराध गरेको सुमनको दावी छ। गरिमाको शव भेटिएपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो।
3: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरका 3 र एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका 4 शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख टोल प्रसाद अर्यालले सांसद राणा र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
5: भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै माननीय सदस्यहरूले बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
3: नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्म आर्यले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा सीमा तोक्न प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आर्याल,
6: आज सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भयो। समाज धेरै अराजक बने। एउटै परिवारमा आमा बाउसित छोरा छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन, फेसबुक हेर्ने स्थिति छैन, यस्तो खालको अवस्था बनिरहेको छ र यति धेरै परिवारहरू खण्डित भएका, समाज बिथोलिएको छ। त्यसैले यस्ता घटनाहरू प्रति हामी गम्भीर हुन जरुरी छ। बाल बच्चाको मौलिकता हराएको, सिर्जना हराएको छ, काम गर्ने झाँगर मरेको छ, अब हामीलाई पनि ढिला भएको छ। सरकार यसमा के योजनामा छ, सरकार के गरिरहेको छ, हामीले जति विलम्ब गर्छौँ

0: नहीं हूँ।
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: रेडियो गोर्खा रेडियो हो।
4: पार्टीका सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झा,
5: पोखरी आसपासको अधिग्रहण हटाउने क्रममा डोजर चलेको छ। यस क्रममा 7 पोखरी र लगभग 65 त्यहाँको घरहरू क्लियर गरिएको छ। एक किसिमको त्रास जनकपुरमा के छ भने आशंका पनि कहीँ गरीबहरूको मात्र बस्ती हटाउने र ठुला बडालाई नछुने हो कि भनेर, र मैले गुठी संस्थानसँग गरेको समन्वयमा 15 दिनभित्र ठुला बडाको होटल, पोखरी मिचेर बनाइएको होटलको पार्किङ, पोखरी मिचेर बनाइएको अस्पताल, पोखरी मिचेर बनाइएको अरू संरचना, पोखरी मिचेर बनाइएको त्यो भाडामा लगाइएको जमिन, यी ठाउँहरू पनि धेरै चाँडो नोटिस दिएर त्यसलाई खाली गराइने छ। हामी एउटा अनुरोध गर्न चाहन्छौँ र यो प्रहार केवल गरिबहरूमाथि मात्र नहोस्, यसमा सबैमाथि समान व्यवहार गरियोस्। यसको लक्ष्य जनकपुरको त्यो 950 बिघा जमिन जुन अधिग्रहण गरिएको छ त्यसको संरक्षण गर्ने र सार्वजनिक रूपमै त्यसलाई फर्काउने अभियान सफल होस्।
4: गुल्मीको रेसुङ्गा विमानस्थल सञ्चालन भएको 3 वर्ष भइसकेको छ, तर मौसम खराबीका कारण यो विमानस्थल मुस्किलले 6 महिना पनि चलेको छैन। पछिल्लो पटक पनि मौसमकै कारण 3 महिनादेखि उडान नहुँदा यात्रुहरूका लागि यो विमानस्थल एकादेशको कथा जस्तै बनेको छ। बुटवलबाट छवि पाण्डे।
6: हेर्नु न, अहिले धेरै भाउ बन्द आई दुःख भयो हामीहरूलाई पनि यता काठमाडौँ जानको लागि। अब त्यही प्लेनमा भएदेखि टाइममै पुगिन्थ्यो। कुहिरोको बर्खाको मौसम अब कुहिरो लाग्ने हो, त्यस्तो भएर पनि हुन्छ। म पनि एकचोटि टिकट काट्न ठिक्क परेको, टिकट काटिसकेको, यो प्लेनको कारणले गर्दा म पनि जान नपार।
7: गुल्मी रेसुङ्गा नगरपालिका तिनकी कमला जुरेल पहिलो पटक हवाई जहाज चढ्न विमानस्थल पुगे पनि मौसमले साथ नदिएपछि जहाज चढ्ने सपना अधुरो भएको गुनासो गर्दै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि कृष्ण प्रसाद पाण्डे हवाई भाडा वृद्धि र मौसम खराबी विमानस्थलका लागि बाधक बनेको बताउनुभयो।
8: अब त्यो अहिले नेपाल भविष्य निगमले चाहिँ रेट बढाएर अनि चाहिँ अहिले यात्रुहरू चाहिँ चल्नु खोज्नु भएको, त्यसपछि चाहिँ त्यो समायोजन गर्न भनेर अहिले चाहिँ साथीहरू लाग्नु भएको छ। समायोजन भयो भने त चल्छ, दिउँसोमा हावा लाग्छ, बिहानमा हो, बिहानमा कुहिरो लाग्यो यात्रु हुँदाखेरि पनि अब चलाउन चाहिँ गाह्रो।
7: गुल्मीबाट काठमाडौँ जाने हवाई सेवा पटक पटक मौसम प्रतिकूल हुँदा उडान रद्द हुने समस्या बढिरहेको छ। गुल्मी हवाई सेवा यात्रुका लागि भरपर्दो साधन बन्न सकेको छैन। बिहानमा कुहिरो र दिउँसोको समयमा अत्याधिक हावाको चापका कारण चाहेर पनि नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो।
9: अब मौसम राम्रो हुन्न बिहानमा, त्यो भएर फ्लाइट भएको छैन कि सर, एयरपोर्ट बन्द चाहिँ होइन, मौसमले गर्दा फ्लाइट चलेको छैन कि, असोज होइन, यो भदौको 15-16 भन्ने छ, मौसम जहिले सुधार हुन्छ फ्लाइट त भइहाल्छ। मौसमको कारणले, टेक्निकल कारणले मौसम बिग्रेपछि अब प्यासेन्जर पनि अहिले हुन्न भन्ने मात्र भयो।
7: हवाई सेवा अवरुद्ध हुँदा वृद्ध बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जानुपर्ने यात्रु बढी समस्यामा पर्ने गरेका छन्।
4: सर्वोच्च अदालतले लामो समयदेखि दूध बेचेको पैसा नपाएर आन्दोलन गरिरहेका दूध उत्पादक किसानको हकमा परमादेश जारी गरेको छ।
10: सर्वोच्चले दुग्ध विकास संस्थान डीडीसी र निजी डेयरी उद्योगहरूले किसानलाई तिर्न बाँकी अरबौं रुपियाँ बक्यौता रकम तत्काल भुक्तानी गर्न र भविष्यमा निरन्तर भुक्तानी गर्ने स्थायी प्रणाली निर्माण गर्न सरकार तथा सरकारवाला निकायका नाममा परमादेश जारी गरेको हो। न्यायाधीश द्वय डाक्टर नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले अधिवक्ता डाक्टर पुण्य प्रसाद खतिवडा र दीपक

0: टीका कारण बजारमा प्रशोधित दूधको खपत घटेको, मौजदातमा धुलो दूध र मक्खन थुप्रिएर पुँजी ब्लक भएकाले समयमा रकम भुक्तानी गर्न नसकेको दावी पेश गरेका थिए। तर सर्वोच्च अदालतले व्यापारिक नोक्सानी वा प्राविधिक कठिनाईको बहाना बनाएर किसानको श्रमको मूल्य रोक्न नमिल्ने ठहर गरेको हो। अदालतले दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरूलाई किसानको तिर्न बाँकी सम्पूर्ण बकेउता रकम तत्काल भुक्तानी गर्न कडा आदेश दिएको छ।
1: डाकडुङ्गा सुरुङ मार्ग आजबाट चारपाङ्ग्रे साना सवारीको लागि खुला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्रै खुला गरी परीक्षण गर्दै आएकोमा चारपाङ्ग्रे साना सवारी काजी बिहानका लागि पनि खुलेको हो। हवस् त, खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: राष्ट्रिय प्रेमले भरिएको गीत सत्यकला राईको आवाजबाट कार्यक्रमको थालनी भइसकेको छ। आज मंगलबार 25 अगस्त सन् 2026 साल, तदनुसार भदौ 9 गते 2083 साल विक्रम सम्मतको कार्यक्रम प्रभातकालीन आवाजमा नयाँ बिहानीसँगै नयाँ ऊर्जा, नयाँ सोच र नयाँ आशा लिएर म र दाजुधन उपस्थित भइसकेको छौ।
1: हामी दुवैजना तर्फबाट नमस्कार श्रोताहरू, तपाईँहरू सम्पूर्णलाई। र आजको हट सिटमा हुनुहुन्छ हाम्री सहप्रस्तुता बहिनी वृन्दा राई, र उहाँलाई मैले एक किसिमले भनौँ न गाइडेन्स गर्ने के अरे राइट सहित चाहिँ म पनि उपस्थित भइसकेको छु। आजको प्राय कार्यक्रमहरू तपाईँ श्रोताले वृन्दा राई बहिनीको मुखारविन्दुबाट नै सुन्नुहुनेछ, र उहाँलाई म छेउमै बसेर सहयोग गरिराख्नेछु। सहयोगी रूपमा आज मलाई पाउनुहुनेछ श्रोता सम्पूर्णलाई हार्दिक नमस्कार अनि फेरि पनि स्वागत छ।
0: Thought for the day: progress is built on small steps. Do one small task today that helps you reach your goal and let consistency do the rest. Pragati sana sana kadamharubaat nirman huncha. आज आफ्नो लक्ष्यतर्फ अघि बढ्न मद्दत गर्ने सानो काम गर्नुहोस् अनि निरन्तरताले बाँकी काम आफै पूरा गर्नेछ। र आजको यस थट फर दि डे जस्तै पनि मैले पनि आज मलाई लाग्छ कि मैले सानो सानो कदम लिइरहेको छु दाजु धनसँग सिक्ने मौका पाएर, र मलाई लाग्दैछ र मलाई विश्वास छ कि आफू म पनि कुनै दिन चाहिँ यस मेरो लक्ष्यमा चाहिँ पुरा हुनेछु भनेर चाहिँ विश्वास राखेकी छु।
1: हजुर बहिनी, तपाईँ नतालिकन तपाईँले भन्नुभएको जस्तै यो थट फर द डेमा भन्नुभए जस्तै साना साना पाइलेले नै हो गन्तव्यमा पुगिने। तपाईँ अहिले यो स्थितिमा हुनुहुन्छ, हामी पनि केही समय अगाडिसम्म पनि यस्तै स्थितिबाट गुज्रेर अहिले चाहिँ अलिकति आँट भरोसा मिल्दै गरेको हो कि भन्ने अवस्थामा पुगेको छौँ। नतालिनुहोस्, तपाईँ पनि पक्कै अवश्य नै त्यो गन्तव्यमा पुग्नुहुनेछ। शुभकामना छ तपाईँलाई।
0: धन्यवाद दाजु। Today in history, 1981, the Voyager 2 spacecraft नामक अन्तरिक्ष यानले चाहिँ शनि ग्रहमा पुग्न चाहिँ सबैभन्दा पहिला चाहिँ उहाँ चाहिँ त्यस स्पेसक्राफ्ट चाहिँ पुग्न चाहिँ सफल भएको थियो भन्ने चाहिँ आजको हिस्ट्रीमा, जुन चाहिँ आज 25 अगस्त 1981 दिनमा चाहिँ द वोयर 2 स्पेसक्राफ्ट भन्ने नामक यन्त्र चाहिँ शनि ग्रहमा पुग्न चाहिँ सफल भएको थियो रहेछ। सेरियामा अहिले भने समय भएको छ 12 मिनट गएर 7:12 गइसकेको छ, र सेरियाको मौसम सम्बन्धी कुरा गर्नु पर्दाखेरि चाहिँ सेरियामा चाहिँ आज थन्डरी सावर्स विथ जेन्टल ब्रिज बनिएको छ, र अधिकतम तापक्रम 31 डिग्री रहनेछ भने न्यूनतम तापक्रम 24 डिग्री रहनेछ। काठमाडौँमा आज अहिलेको समय भइसकेको छ 5:00 मात्रै 2 मिनट बाँकी छ, र काठमाडौँमा अहिलेको वेदरको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ अहिलेको तापक्रम रहेको छ 21 डिग्री सेल्सियस, र आजको दिन भने काठमाडौँमा हल्का बर्सातको साथ हल्का मन्द गतिमा हावा लाग्ने अनुमान गरिएको छ। लन्डन तर्फ लागौ। लन्डनको समय भने अहिले 12:13 गइसकेको छ, र अहिलेको तापक्रम लन्डनमा रहेको छ 16 डिग्री सेल्सियस, र हल्का बादलको साथ मन्द गतिमा हावा चलिरहेको छ। र आज दिनभरिमा लन्डनमा भने चाहिँ घामले चाहिँ लुकामारी खेल्ने संकेत दिएको छ, साथै हल्का मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। अधिकतम तापक्रम 25 डिग्री रहनेछ भने चाहिँ न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रहनेछ लन्डनमा। अहिलेको लागि भने लागौ अर्को गीत सुन्नतर्फ। प्रजिनाले गाउनु हुँदैछ एकछिनलाई।

एकछिनलाई प्रजिनाले गाउँदै थियो। योगा एन्ड मेडिटेसन विथ पण्डितजी हुन गइरहेको छ यही आउँदो 3 सेप्टेम्बरको दिन, बिहिबारको दिन 3 सेप्टेम्बरमा, र योगा हुने समय रहेको छ बिहानको 9:15 देखि 10:45 सम्म, र यो योगा हुन गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरमा। यदि तपाईँहरू जान चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ दर्ता क्युआर कोड मार्फत रेजिस्टर गर्नुपर्ने हुन्छ, र योगा म्याट र पानी चाहिँ भने पक्कै पनि लानु नबिर्सिनुहोला। लगौ अर्को गीत सुन्नतर्फ, अहिलेको लागि भने अन्जु पन्त र एसडी योगीको आवाजमा चाँदी जलप्पा।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

मन पर्यो साहिल लिम्बू र जुनु प्रसाईको आवाजमा सुन्नुभयो भर्खरै। यदि तपाईहरू हामीसँग कन्ट्याक्टमा आउन चाहनुहुन्छ भने चाहिँ तपाईँले हामीलाई फोनबाट पनि हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ। सम्पर्क गर्नको लागि तपाईँहरूले हाम्रो टेलिफोन नम्बर रहेको छ 3224167 3220098, र यदि ब्रुनाई बाहिरबाट गर्नुहुँदैछ भने चाहिँ +673 पक्कै पनि डायल गर्न नबिर्सिनुहोला। र तपाईँले हामीलाई इमेल मार्फत पनि हामीसँग सम्पर्कमा आउन सक्नुहुन्छ। त्यसको लागि तपाईँले bfbsgorkha@bfbs.com इमेल पनि पठाउन सक्नुहुन्छ। र यदि तपाईँहरूसँग मिलिट्री एक्सटेन्सनको पनि पहुँच छ भने चाहिँ तपाईँहरूले 9419332848 पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यसै गरी फेसबुकबाट हामीसँग जोडिन चाहनुहुन्छ भने चाहिँ बीएफबीएस गोर्खाबाट तपाईँले हामीसँग जोडिन सक्नुहुन्छ। लागो इन्टेक 99 ले गाउनु भएको निकै नै राम्रो गीत गाजलु सुन्नुतर्फ।

0: काजलु इन्टेक 99 ले गाउनु भएको निकै नै सुमधुर गीत सुन्यो भर्खरै. दाजु, तपाईलाई गाडीमा जाँदाखेरि फोनहरू चार्ज गर्ने गर्नुहुन्छ नि त होइन तपाईँले?
1: हजुर बहिनी, गरिन्छ. कोही बेला अपरझट परिहाल्छ, एउटा तार चाहिँ
0: प्राय बोकेर हिँडिराख्ने गरिन्छ होइन. र तपाईँलाई गाडीको चार्जरले चाहिँ कसरी मोबाइल छिटो चार्ज गरेको जस्तै महसुस हुन्छ कि ढिलो चार्ज भएको जस्तो महसुस हुन्छ कि?
1: मलाई चाहिँ व्यक्तिगत रूपमा भन्दाखेरि अलिक ढिलो चार्ज भएको जस्तो लाग्छ, तर पनि युजफुल टुलको जस्तो रूपमा लिन्छु बहिनी. गाडीमा चार्ज गर्ने सुविधा भएको गाडीमा चाहिँ
0: हजुर पक्कै पनि. कोही बेला त अब कति बेला मोबाइलको ब्याट्री सकिन्छ भन्ने थाहा नै हुँदैन. कोही बेला अब लामो ड्राइभमा जाँदा या आफू व्यस्त भइरहेको बेला अचानक कहीँ हिँड्नु पर्दाखेरि होइन. र एउटा यहाँ अनुसन्धानले चाहिँ के बताइएको छ भन्ने चाहिँ नि होइन, यो युएसबी जुन चाहिँ हाम्रो यो पोर्टहरू हुन्छ नि गाडीमा, जस्तै तपाईँको ए युएसबी ए पोर्टहरू छ भने चाहिँ यसले चाहिँ मोबाइलहरू चाहिँ चार्ज गर्नमा चाहिँ अलिकति रोक लगाउँछ रोक हुन्छ अरे, एकदम ढिलो चार्ज गर्छ अरे पोर्ट ए हुनेहरूले चाहिँ. र यदि तपाईँलाई चाहिँ अब छिटो चार्ज गर्न मन छ भने चाहिँ फोन तपाईँ गाडीमा हुँदाखेरि पनि चाहिँ तपाईँले चाहिँ युएसबी सी पोर्ट सी जस्तो चलाउनु भयो भने चाहिँ, र त्यही माथि 12 वोल्ट सकेट छ भने चाहिँ तपाईँको गाडीमा चाहिँ यसले चाहिँ तपाईँको फोन चाहिँ छिटो चार्ज गर्नुमा चाहिँ मद्दत गर्छ अरे.
1: ए हजुर, यो 12 वोल्ट भन्नुहुँदाखेरि मलाई ठ्याक्कै सम्झना आयो क्या बहिनी, हुनु सरी तपाईँको कुरा काटिहाले.
0: हजुर,
1: पुरानो गाडीहरूमा चाहिँ यो सिगरेट लाइटर तताउने खालको हुन्थ्यो क्या, अहिले चाहिँ त्यस्तो नभएर त्यो मल्टिफङ्सन भएको त्यो 12 वोल्ट एडाप्टर पाउँदो
0: रहेछ
1: अहिलेको गाडीहरूमा चाहिँ. पहिला पहिला मलाई सम्झाउनु त आफ्नो गाडी नहुँदाखेरि देखेको कुरा हो, अनि त्यो यस्तो प्रेस गरेपछि चाहिँ त्यो लाइटरको रूपमा त्यो इलेक्ट्रिक रूपमा चाहिँ त्यो हिट हुने, अनि त्यसले चाहिँ अलि साथीभाइ गुर्जीहरूले चाहिँ गाडीमा हुँदा सिगरेट सल्काउनु भएको, यो तपाईँको कुराले सम्झायो, माफ गर्नुहोला, अलिक कुरा अर्कैतिर
0: गयो. होइन होइन, ठिकै हो दाजु, मलाई पनि थाहा थिएन. मैले पनि देख्दाखेरि चाहिँ सुरुमा अब नेपालमा हुँदाखेरि आफ्नो पर्सनल कारहरू हुने गर्दैन होइन, अब पहिले, अब अहिले त हुन्छ मान्छेहरूको आफ्नै, अहिले त धेरैको आफ्नो आफ्नै कार भइसकेको अवस्था छ. र मैले पनि फर्स्ट टाइम ब्रुनाई आउँदाखेरि चाहिँ मैले यसरी देखे हेर्दाखेरि यो चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो श्रीमानले चाहिँ यो चाहिँ चुरोट जलाउने हो.
1: चुरोट जलाउने, त्यसका साथ अब कोही कोही बेला त त्यो के गर्दाखेरि त्यो थाहा नपाएको खण्डमा यो औँलाको चक्रहरू
0: पनि त्यसको ट्याटु बस्थ्यो होइन,
1: समय दाग बसेको सम्झना आयो मलाई पनि बहिनी.
0: हजुर दाजु, र यो थियो एउटा सानो जानकारी. अब प्रायः अब हामीले सबैले गाडीमा चार्ज गर्ने गर्छौँ मोबाइलहरू होइन, र अब तपाईँले गाडीमा मोबाइल चार्ज गर्नु त अब नराम्रो त भन्न मिल्दैन, तर कस्तो हुन्छ भने चाहिँ त्यो गाडीमा चाहिँ तपाईँहरूले आफ्नो गाडीमा पनि यसो हेर्नुहोस्, यदि तपाईँहरूको कम्ती भोल्टको छ या तपाईँहरूको युएसबी चाहिँ ए पोर्टको छ भने चाहिँ तपाईँले मोबाइल चार्ज गर्दाखेरि चाहिँ तपाईँहरूको मोबाइलको ब्याट्रीमा पनि असर पर्न सक्छ, जसले चाहिँ तपाईँको ब्याट्रीको लाइफ स्पेन पनि ड्यामेज गर्न सक्छ. त्यही भएर चाहिँ तपाईँको गाडी अनुसार तपाईँले चाहिँ कुन खालको युएसबी पोर्ट लगाएर चार्ज गर्नुपर्छ भन्ने कुरामा चाहिँ तपाईँहरूले चाहिँ विशेष ध्यान दिनुपर्छ भन्दै लागौ अर्को गीत सुन्नतर्फ. अहिलेको लागि विनोद बजुराली र शान्ति श्री परियारको आवाजमा हियारी.

0: रेडियो
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो BFBS गोर्खा रेडियो हो।

0: सुनिता लिम्बुको आवाजमा सुन्नुभयो पक्कै पनि. सुनिता दिदीको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ उहाँ चाहिँ पहिला 2RGR को पूर्व सदस्य हुनुहुन्छ. दाजुको नाम छ एमसी काजीमान लिम्बु दाजु, र उहाँहरू चाहिँ पछि ट्रान्सफरी जानुभएको थियो, र जहाँसम्म मलाई लाग्छ अहिले चाहिँ उहाँ एन्डोभरमा हुनुहुन्छ जस्तो लाग्छ. अहिले उहाँहरूको पोस्टहरू हेरिराख्दाखेरि दिदीको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ दिदी चाहिँ अहिले जस इफ आई एम नट मिस्टेकन दिदी चाहिँ कुद्ने पनि गर्नुहुन्छ है. सायद मैले कुरा गरिराख्दाखेरि दाजु तपाईँलाई केही कुराहरू फ्ल्यासब्याक आयो कि दाजु दिदीको नाम लिँदाखेरि?
1: मैले चाहिँ त्यति याद नगरेको रहेछ बहिनी दिदीको बारेमा. गीत त सुनेको हो, निकै मिठा मिठा गीतहरू गाउनु भएको रहेछ अनि गायिकाका रूपमा चाहिँ मैले चिनेको. तर 2RGR-कै सदस्य हो तपाईँले अहिले गीत बज्दै गर्दाखेरि हामी ब्याकग्राउन्डमा कुरा गर्दाखेरि चाहिँ पनि अचम्मै परे. मेरो लागि पक्कै नयाँ जानकारी भयो. अब उहाँको गीतहरू खोजी खोजी हामी अवश्य बजाउनेछौँ बिएबिएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट है. तपाईँ
0: पक्कै पनि दाजु उहाँले चाहिँ एकल साँझहरू पनि युकेमा गरिरहेको देख्छु होइन, र उहाँको अझै अझै प्रगतिको कामना गर्न चाहन्छौँ हामी सम्पूर्ण.
1: हजुर पक्कै.
0: नेपाल राष्ट्रिय बैंकले तोकेको आजको खुल्ला बजार वैदेशिक विनिमय दर तर्फ लागौ. युएस डलर एकको खरिदर 152.90 रुपियाँ, बिक्री दर 153.50 रुपियाँ. युरो एकको खरिदर 178.35 रुपियाँ, बिक्री दर 179.05 रुपियाँ. युके पाउन्ड स्टर्लिङ एकको खरिदर 208.46 रुपियाँ, बिक्री दर 209.28 रुपियाँ. स्विस फ्रैंक एकको खरिदर 190.57 रुपियाँ, बिक्री दर 191.31 रुपियाँ. अस्ट्रेलियन डलर एकको खरिदर 109.55 रुपियाँ, बिक्री दर 109.98 रुपियाँ. क्यानेडियन डलर एकको खरिदर 110.53 रुपियाँ, बिक्री दर 110.96 रुपियाँ. सिङ्गापुर डलर एकको खरिदर 120.36 रुपियाँ, बिक्री दर 120.83 रुपियाँ. जापानिज येन 10 को खरिदर 9.60 रुपियाँ, बिक्री दर 9.64 रुपियाँ. चाइनिज युआन एकको खरिदर 22.74 रुपियाँ, बिक्री दर 22.83 रुपियाँ. साउदी अरबियन रियाल एकको खरिदर 40.72 रुपियाँ, बिक्री दर 40.88 रुपियाँ. कतारी रियाल एकको खरिदर 41.94 रुपियाँ, बिक्री दर 42.11 रुपियाँ. थाई भाट एकको खरिदर 4.68 रुपियाँ, बिक्री दर 4.70 रुपियाँ. युएई दिराम एकको खरिदर 41.63 रुपियाँ, बिक्री दर 41.79 रुपियाँ. मलेसियन रिङ्गिट एकको खरिदर 37.82 रुपियाँ, बिक्री दर 37.97 रुपियाँ. साउथ कोरियन वन 100 को खरिदर 11.06 रुपियाँ, बिक्री दर 11.10 रुपियाँ. स्विडिश कर्नर एक को खरिदर 16.11 रुपियाँ, बिक्री दर 16.17 रुपियाँ. डेनिस कर्नर एक को खरिदर 23.86 रुपियाँ, बिक्री दर 23.95 रुपियाँ. हङकङ डलर एकको खरिदर 19.51 रुपियाँ, बिक्री दर 19.59 रुपियाँ. कुवेती दिनार एकको खरिदर 498 रुपियाँ र 45 पैसा, माफ गर्नुहोला, बिक्री दर 500 रुपियाँ 41 पैसा. बराइन डिनार एकको खरिदर 405.54 रुपियाँ, बिक्री दर 407.13 रुपियाँ. ओमानी रियाल एकको खरिदर 397.16 रुपियाँ, बिक्री दर 300 रुपियाँ 98 रुपियाँ 72 पैसा. यो थियो आजको नेपाल राष्ट्रिय ब्याङ्कद्वारा तोकिएको खुल्ला बजार वैदेशिक विनिमय दर. अहिलेको लागि भने लागौ अर्को गीत सुन्नतर्फ. को छ र जोन राईको

छ र जोन राईको निकै सुमधुर गीतमा सुन्नुभयो भखरै. स्टुडियोको समयले 8 बज्नलाई मात्र 5 मिनट छ भनेर हामीलाई भनिसकेको छ र अहिलेको लागि भने पहिलो घण्टालाई बिट मार्दै दोस्रो घण्टातर्फ लाग्ने समय आइसकेको छ. दोस्रो घण्टामा हाम्रो फेरि पूर्ण भेटघाट हुने नै छ. अहिलेको लागि भने सुनौ नेपालबाट ताजा समाचार र अहिलेको लागि भने क्या मिठो गीत बोलको गीत उदय र मनिला सोताङको आवाजमा तपाईँहरूमा छोड्दै यस कार्यक्रमको पहिलो घण्टाबाट ओझेल हुन चाहन्छु. नमस्ते, एकैछिनमा भेटौँ.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भारगती महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ। महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवर्धन तथा आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका बढाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो। काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्मेलन आयोजना गर्ने जनाएको छ। सम्मेलनमा 10,000 भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा महिला उद्यमीका उत्पादन तथा सेवाका 80 भन्दा बढी स्टल समेत राखिने आयोजकले जनाएको छ। सम्मेलनमा स्टार्टअप, एमएसएमई तथा एसएमई, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार र प्रविधिको प्रयोग लगायतका विषयमा छलफल हुनेछ। महिला उद्यमीका अनुभव, चुनौती र सफलताबारे मेरो उद्यमशीलता यात्रा नामक स्टोरी टेलिङ सेसन समेत सञ्चालन गरिनेछ। सम्मेलनमा 3 विषयगत प्यानल सञ्चालन हुनेछन्। समापनमा महिला उद्यमशीलता सम्बन्धी सुझाव र आगामी कार्यदिशा समेटेर सानेपा डिक्लेरेसन अन वुमन अन्टरप्रेनरसिप घोषणा गरिने आयोजकले जनाएको छ। दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणको योजना अघि बढेको 15 बितिसक्दा पनि मुख्य संरचना निर्माण हुन सकेको छैन। प्रारम्भिक पूर्वाधार र पहुँच मार्गमा करोडौं रूपियाँ खर्च भए पनि फिल्म सिटी निर्माणको काम भने सुस्त छ। डाङडुङ्गे डाँडामा फिल्म सिटी बनाउन करिब 26-27 करोड रूपियाँ खर्च भइसकेको परिकल्पनाकार मदन दास श्रेष्ठको भनाइ छ। फिल्म सिटीका लागि 2500 रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ भने आयोजना स्थलसम्म पुग्ने सड़क समेत निर्माण तथा स्तरोन्नति भएको स्थानीय सरकारको भनाइ छ। तर स्टुडियो, छायाङ्कन स्थल र फिल्म उत्पादनका लागि आवश्यक मुख्य पूर्वाधार निर्माण अझै सुरु भएको छैन। संघीय सरकारले विशेष बजेट नछुट्याउँदा आयोजना अघि बढ्न नसकेको जनप्रतिनिधिको भनाइ छ। भीमेश्वर नौका वडा अध्यक्ष हिमाल श्रेष्ठले मौसमभन्दा सरकारको प्राथमिकता र राजनीतिक इच्छा शक्ति कमजोर हुँदा आयोजना सुस्ताएको बताउनुभयो। फिल्म सिटी निर्माणमा विदेशी लगानीको सम्भावना रहे पनि लगानीको मोडल र प्रक्रिया स्पष्ट हुन सकेको छैन। स्विजरल्याण्ड र चीनले यसअघि परियोजनामा चासो देखाएको श्रेष्ठको भनाइ छ। फिल्म सिटी निर्माण भए चलचित्रसँगै पर्यटन, रोजगारी र स्थानीय व्यवसायमा समेत लाभ पुग्ने अपेक्षा छ। तर 15 जग्गा, सड़क र प्रारम्भिक पूर्वाधारमै सीमित आयोजना कहिले पूरा हुने भन्ने अझै निश्चित छैन। बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बढीमालिकामा 4G सेवा सञ्चालनमा आएको छ। नेपाल टेलिकमले टावर जडान गरेसँगै बढीमालिका क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध भएको हो। समुद्री सतहबाट करिब 4,200 मिटर उचाइमा रहेको बढीमालिकामा जने पूर्णिमाको धार्मिक मेलाको पूर्व सन्ध्यामा सञ्चार सेवा पुगेको हो। सेवा सञ्चालनसँगै स्थानीय तीर्थयात्री र पर्यटकलाई सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ। बढीमालिकाको लौरी विनायकमा करिब 4,230 मिटर उचाइमा टावर राखिएको नेपाल टेलिकमले जनाएको छ। उच्च हिमाली क्षेत्रमा उपकरण तथा निर्माण सामग्री पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरको सहयोगमा सामग्री ढुवानी गरिएको थियो। बढीमालिकामा सेवा सञ्चालनका लागि नेपाल टेलिकमले करिब 1 तयारी गरेको थियो। प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीको कठिनाईका बीच प्राविधिक टोलीले टावर निर्माणको काम पूरा गरेको हो। नेपाल टेलिकमले पछिल्लो समय उच्च हिमाली तथा दुर्गम क्षेत्रमा 4G सेवा विस्तारलाई प्राथमिकता दिएको छ। यसअघि जुम्लाको सिन्जा, डोल्पा र ताप्लेजुङ्गा विभिन्न क्षेत्रमा समेत 4G सेवा विस्तार भइसकेको छ। नेपाली काङ्ग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन प्रक्रिया अघि बढाए प्रदेशसभा बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। मुख्यमन्त्री नियुक्त विरूद्ध परेको रिट अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला वा कम्तीमा अन्तरिम आदेश सम्बन्धी सुनवाई नटुङ्गिदासम्म विश्वासको मत प्रक्रिया अगाडि बढाउन नहुने काङ्ग्रेस बागमती प्रदेशको अडान छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भने आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि हिजो बोलाइएको प्रदेशसभा बैठक सहमति जुट्न नसकेपछि बस्न नसकी आजका लागि स्थगित भएको हो। हिजो दिनभर पटक पटक बैठकको समय परिवर्तन गरिए पनि दलहरूबीच सहमति जुट्न सकेन। अन्तत प्रदेशसभा बैठक आज दिउँसो 4 बस्ने गरी सारिएको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलले विशेष कारणवश राति 8 लागि तोकिएको बैठक समेत बस्न नसक्ने सूचना जारी गर्नुभएको थियो। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनलाई दिँदै आएको सहयोगबाट बेलायतपछि नहट्ने बताउनु भएको छ। युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र बनाउन